0: भाउजू दर्शन
1: भाग्यमानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
0: हजुर, राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
2: नमस्ते भाउजू।
1: नमस्ते, आउनु न भित्रै।
2: हुन्छ भाउजू।
0: अनि दादा त अफिस गइसक्नु भयो होला है?
1: उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
0: हस् हस् भाउजू।
3: ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
0: हे, त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
2: ए हो र,
0: एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
4: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
5: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। 6 बजे यहाँहरूले सुन्नुहुनेछ नेपालीमा समाचार। समाचारपछि विभिन्न पत्र पत्रिकाको सङ्गालो अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। 36 को समय हो कार्यक्रम अन्तर्संवादको। अब सुन्नुहुनेछ संस्कृतमा समाचार।

नेपाली समाजमा रहेको छ। यस वर्ष असार मध्यसम्म पनि देशका सबैजसो भागमा पर्याप्त मात्रामा वर्षा नभएका कारण हुनुपर्ने जति रोपाई हुन सकेको छैन। कतिपय ठाउँमा रासायनिक मलको अभाव भएको गुनासो किसानले गरेका छन्। विक्रम सम्बत 2061 मङ्सिर 29 गते मन्त्रीस्तरीय निर्णय गरी 2062 असार 15 गतेदेखि राष्ट्रिय धान दिवसका रूपमा आजका दिनलाई मनाउन थालिएको हो। नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो। प्रतिनिधि सभाको बैठकले हिजो बजेटसँग सम्बन्धित आर्थिक विधेयक 2083 बहुमतले र राष्ट्र ऋण उठाउने विधेयक 2083 सर्वसम्मतिले पारित गरेको छ। आर्थिक विधेयक 2083माथि 7 संशोधनको सूचना प्राप्त भएको थियो। त्यस्तै राष्ट्र ऋण उठाउने विधेयकमाथि 3 संशोधनको सूचना प्राप्त भएको थियो। ती दुवै विधेयकमाथि परेका संशोधनहरूमध्ये अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले स्वीकार गर्नुभएका प्रस्ताव बाहेक संशोधनकर्ता सांसदहरूले फिर्ता नलिनुभएका अन्य प्रस्तावहरू सभाले बहुमतले अस्वीकृत गरेको थियो। आर्थिक विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफमा अर्थमन्त्री डाक्टर वाग्लेले बजेट मार्फत ऐतिहासिक रूपमा कर सुधारका प्रस्ताव गरिएको बताउनुभयो। उहाँले आर्थिक वर्षमा 35% पनि पुँजीगत खर्च नभएको भन्नुहुँदै चालु आर्थिक वर्षको पुँजीगत खर्चको कम हुने वर्तमान अवस्थामा आगामी वर्षबाट सुधार गरिने र नतिजा देखिने गरी बजेट ल्याइएको बताउनुभयो। राष्ट्र ऋण उठाउने विधेयकमाथिको दफावार छलफलमा उठेका विषयमा अर्थमन्त्री डाक्टर वाग्लेले विदेशी ऋण निश्चित आयोजना र पूर्वाधार विकासका लागि नै आउने र त्यसमा नै केन्द्रित रहेको बताउनुभयो। उहाँले आन्तरिक ऋण पनि देशभित्र नै विद्युत आयोजना, आफ्नै खर्चमा ठूला आयोजनाहरूको निर्माण र उत्पादनमूलक गतिविधिहरूमा लगाइएको जानकारी दिनुभयो। छलफलमा सांसदहरूले ऋण खर्च गर्दा सरकार जिम्मेवार बन्नुपर्ने सुझाव दिनुभयो। पुँजी निर्माण र आर्थिक वृद्धिमा ऋणको प्रयोग गर्नुपर्ने, ऋणलाई परिणाम दिने गरी मात्रै प्रयोग गर्नुपर्ने सांसदहरूको सुझाव रहेको थियो। त्यसै गरी प्रतिनिधि सभाको हिजो बसेको दोस्रो बैठकले विभिन्न 4 विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। बैठकले प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले प्रस्तुत गर्नुभएको सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083, अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको सम्पत्ति शुद्धिकरण मनी लाउन्ड्रिङ निवारण तेस्रो संशोधन विधेयक स्वीकृत गरेको हो। त्यसै गरी भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले प्रस्तुत गर्नुभएको सहकारी पहिलो संशोधन विधेयक 2083 र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले प्रस्तुत गर्नुभएको स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083माथि विचार गरियोस् भन्ने प्रस्ताव सभाले स्वीकृत गरेको हो। सभामुख टोल प्रसाद अर्यालले स्वीकृत भएका 4 विधेयकहरूमाथि संशोधन दर्ता गराउन चाहने सांसदहरूले संघीय संसद सचिवालय मार्फत विधेयक शाखामा संशोधन दर्ता गर्न सक्ने जानकारी गराउनुभयो। 4 विधेयकहरू सम्बन्धित मन्त्रीहरूले सभाको बैठकमा प्रस्तुत गर्नुभएको थियो। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले महालेखा परीक्षकको 63 वार्षिक प्रतिवेदन सभा समक्ष प्रस्तुत गर्नुभयो। प्रतिनिधि सभाको बैठकमा सांसदहरूले हिजो सड़क दुर्घटना न्यूनीकरण, कक्षा 12 परीक्षाफललाई लिएर उत्पन्न समस्या समाधान तथा ट्राफिक व्यवस्थापनका नाममा राज्यका निकायलाई थप जिम्मेवार ट्राफिक व्यवस्थापनका लागि राज्यका निकायलाई थप जिम्मेवार बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले सवारी दुर्घटना हुँदा सवारी साधन ब्याग गरेर मानिस मार्ने र दुर्घटना मानेर केस मिलाउने घटना दोहोरिने गरेको भन्दै त्यस्ता कार्य तुरुन्तै निरुत्साहित गर्ने गरी कानून व्यवस्था गर्न माग गर्नुभयो। सांसदहरूले राष्ट्रिय परीक्षा बोर्डको लापरवाहीका कारण लाखौं विद्यार्थीको भविष्यमाथि खेलवाड भएको भन्दै सरकार गम्भीर हुनुपर्ने बताउनुभयो। राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा 12 नतिजा हतार हतारमा सार्वजनिक गरेर जस लिने होडमा पर्याप्त तयारी र गुणस्तर परीक्षण नगर्दा उत्कृष्ट विद्यार्थीहरूको नतिजामा नन ग्रेडेड देखिनु निकै दुःखद पक्ष भएको बताउनुभयो। सांसदहरूले अखिल नेपाल फुटबल संघ एन्फा अनिश्चितकालका लागि फिफाबाट निलम्बनमा परेको विषयले राष्ट्रको प्रतिष्ठामा धक्का पुगेको बताउनुभयो। उहाँहरूले खेलाडीहरू निरुत्साहित भएको भन्नुहुँदै निलम्बन तत्काल फुकुवाका लागि सरकारले प्रक्रिया अघि बढाउनु पर्ने बताउनुभयो। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत सिमानाका विषयमा दिनुभएको अभिव्यक्ति सच्याउन माग गर्दै सांसदहरूले विरोध पनि गर्नुभयो। सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु गर्नुभए लगत्तै प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउनुपर्ने माग गर्नुभयो।
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन 21 गतेको निर्वाचनको मतपरिणाम

कै कारण नेपालमा कम्युनिस्ट आन्दोलन सकिएको भनी निष्कर्ष निकाल्न नहुने बताउनु भएको छ। मदन भण्डारी फाउन्डेसनले स्वर्गीय नेता मदन भण्डारीको 75 जन्म जयन्तीका अवसरमा काठमाडौँमा हिजो आयोजना गरेको कार्यक्रममा उहाँले कम्युनिष्ट आन्दोलनलाई समयानुकूल परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिगमनलाई पराजित गर्न लोकतान्त्रिक र वामपन्थी शक्तिहरू कार्यगत एकताको माध्यमबाट अघि बढ्नुपर्ने आवश्यकता औल्याउनुभयो। त्यसै गरी नेपाली कम्युनिष्ट पार्टीका नेता पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वाधीनताको रक्षा र जनअधिकारको प्रवर्धनका लागि वामपन्थी शक्तिहरूबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले कम्युनिष्ट एकतालाई बलियो बनाउनु पर्नेमा जोड दिनुभयो। त्यस्तै अर्का पूर्व प्रधानमन्त्री झलनाथ खनालले कम्युनिष्ट पार्टीहरूबीच एकताको विकल्प नरहेको बताउनुभयो। उपराष्ट्रपति रामसाहेब प्रसाद यादवले शिक्षालाई अनुसन्धान, नवप्रवर्तन र डिजिटल प्रविधिसँग जोड्नुपर्ने बताउनु भएको छ। मदन भण्डारी मेमोरियल कलेजको रजत महोत्सवका अवसरमा काठमाडौँमा हिजो आयोजित कार्यक्रममा उहाँले कृत्रिम बौद्धिकता र आधुनिक प्रविधिलाई विद्यालयदेखि विश्वविद्यालयसम्मको शिक्षामा जोड्नुपर्ने सुझाव दिनुभयो। नेपालमा मनसुन क्रमशः सक्रिय हुँदै आएको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले भोलि र पर्सि अधिकांश भागमा मुसलधारे वर्षा हुने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ। देशका पहाडी तथा तराई क्षेत्रका धेरै र हिमाली क्षेत्रका केही स्थानमा मध्यमसँगको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। रौतहटको गढीबाई नगरपालिका स्थित हरैया घाटमा बागमती नदीमा नुहाउने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ। कागका कारण काठमाडौँ उपत्यकामा बर्ड फ्लू फैलिएको पशुसेवा विभागले जानकारी दिएको छ। कागमा बर्ड फ्लू देखिएकाले उपत्यकाभर बर्ड फ्लू फैलिएको विभागका महानिर्देशक उमेश दाहालले जानकारी दिनुभएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले स्वास्थ्य बिमा कार्यक्रमलाई आजदेखि पुनः सञ्चालनमा ल्याउने जानकारी गराएको छ। करिब 25 वर्षदेखि वैदेशिक रोजगार सम्बन्धमा विभागमा थन्किएर रहेका हजारौँ मुद्दा र अनुसन्धानको फाइल खोजी व्यवस्थापन र डिजिटलाइज गर्ने कार्य अघि बढाएको वैदेशिक रोजगार विभागले जानकारी दिएको छ। र विश्वकप फुटबलमा दक्षिण अफ्रिकालाई हराउँदै क्यानाडा अन्तिम 16 प्रवेश गरेको छ। अमेरिकाको लस एन्जल्स रङ्गशालामा गैराती भएको पहिलो नकआउट खेलमा दक्षिण अफ्रिकालाई 0 विरुद्ध 1 अन्तरले पराजित गर्दै क्यानाडा प्री क्वार्टर फाइनलमा प्रवेश गरेको हो। क्यानाडाका लागि स्टेफेन स्ट्याकियोले निर्णायक गोल गरे। उनले खेलको दोस्रो हाफको अतिरिक्त समयमा गरेको गोल नै निर्णायक साबित भयो। यो सँगै तेस्रो पटक विश्वकप खेलिरहेको क्यानाडा पहिलो पटक अन्तिम 16 पुग्न सफल भएको छ। क्यानाडा यसअघि समूह चरणबाटै बाहिरिएको थियो। क्यानाडा समूह बीमा दोस्रो तथा दक्षिण अफ्रिका समूह एबाट उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेका थिए। बिहान 6 बजेको समाचार सकियो। अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

नमस्कार, दैनिक पत्र पत्रिकाको सङ्गालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2083 साल असार 15 गते सोमबार, ज्येष्ठ शुक्ल पक्ष पूर्णिमा तिथि, तदनुसार 29 जुन सन् 2026, नेपाल सम्बत 1146, आज तसलाथ 15। आज राजधानीबाट प्रकाशित दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसङ्गका समाचारहरूलाई प्राथमिकता दिएका छन्। पहिलो खबर गोर्खापत्र दैनिकबाट लिँदैछौँ। हिलोमै देखिन्छ सुनिर्भरताको सपना शीर्षकको समाचार। असार मासको छेपछेपे हिलो छुनलाई घिन लाग्यो, पातली नानीलाई फरिया किन्दा छ विष ऋण लाग्यो। हिलोमा पस्न घिन मान्ने पनि उत्साहसाथ बाउसे हली बन्छन् र रोपाहारलाई यस्तै भाकाले उत्साही बनाउँछ। यस्तै भाकाको दोहोरो लयमा रोपाई मेलो सर्दै जान्छ। मनसुने झरीसँगै खेतमा पानी जम्न थालेपछि नेपाली गाउँबस्तीको मुहार फेरिन्छ। हिलोमा टेकिएका खुट्टा, रोपाईमा व्यस्त किसान, टाढासम्म गुन्जिने असारे भाका र घर घरमा जोहो गरिने दही चिउराले असार पन्ध्रलाई विशेष बनाउँछ। मानु रोपेर मुरी फलाउने उखानले चिनिने यो दिन नेपाली कृषि संस्कृति, श्रम र आशाको उत्सव हो। काभ्रेका किसानदेखि झापाका फाँट र जुम्लाका बेसीसम्म असार पन्ध्र केवल रोपाईको दिन होइन, वर्षभरिका लागि अन्नको भरोसा रोप्ने दिन पनि हो। यही कारण सरकारले 2 दशक अघि यस दिनलाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालेको हो। यस वर्ष पनि जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि भन्ने नारासहित 23 औं राष्ट्रिय धान दिवस मनाइँदैछ। कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलले धान दिवसले उत्पादन प्रवर्धन, खाद्य तथा पोषण सुरक्षा तथा जलवायु मैत्री कृषि प्रविधिको विस्तारमा जनचेतना अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो। नेपालीको भान्सामा कोदो, मकै, गहुँका परिकार भन्दा चामलको भातको महत्त्व आज पनि उस्तै छ। बिहान बेलुका भात नखाए खाना नै नखाएको अनुभूति गर्ने नेपाली समाजमा धान केवल बाली होइन, जीवनशैलीको हिस्सा हो। कृषि विभागका अनुसार देशका करिब 27,65,000 कृषक परिवार प्रत्यक्ष रूपमा धान खेतीमा संलग्न छन्। कुल खाद्यान्न उत्पादनको आधा हिस्सा धानले ओगटेको छ भने कृषि क्षेत्रको कुल गार्हस्थ उत्पादनमा यसको योगदान करिब 13% छ। धानसँग जोडिएको अर्को रमाइलो पक्ष दही चिउरा हो। असार पन्ध्रमा दही चिउरा खाने परम्परा यति लोकप्रिय बनेको छ कि खेतमा नपुगेका सहरी नागरिकले पनि यो दिन दही चिउरा खाएर पर्व मनाउँछन्। समयसँगै धेरै परम्परा फेरिए पनि यो चलन भने अझै जीवित नै रहेको नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले उल्लेख गर्नुभयो। असार पन्ध्रको उत्सवका बीचमा केही चिन्ताका विषय पनि छन्। असारे भाका गाउँघरमा पहिले झैँ कमै सुनिन थालेका छन्। रोपाईमा खेतभरि गुन्जिने लोकगीतहरू मोबाइलका गीतले विस्थापित हुँदैछन्। लोक गायक रामहरि न्यौपानेका अनुसार असारे भाका मात्र होइन, नेपाली कृषि संस्कृतिको एउटा महत्त्वपूर्ण पाटो नै हराउने जोखिममा छ। हिलोमै देखिन्छ स्वनिर्भरताको सपना शीर्षकको यो समाचार आजको गोर्खापत्र दैनिकको अग्रपृष्ठबाट लिएका हौ। गोर्खापत्र दैनिकबाटै भट्टराई आयोगको प्रतिवेदन, 8,200 रोपनी सरकारी जग्गा हडपेको तथ्य शीर्षकको समाचार लिँदैछौँ। देशभरि हिनामिना वा अतिक्रमण भएका सरकारी, सार्वजनिक र गुठी जग्गाको सत्य तथ्य विवरण पत्ता लगाउने उद्देश्यले गठन गरिएको सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ आयोग 2076 प्रतिवेदन कार्यान्वयन नभई ओझेलमा पर्दै आएको छ। विशेष अदालतका पूर्व अध्यक्ष मोहन रमण भट्टराईको अध्यक्षतामा गठित यस आयोगले देशका विभिन्न जिल्लामा करिब 8,200 रोपनी सरकारी, सार्वजनिक र गुठी जग्गा व्यक्तिले हडपेको तथ्यसहित तत्कालीन सरकारलाई प्रतिवेदन बुझाएको थियो। तर भूमाफिया तथा राजनैतिक दबावका कारण उक्त प्रतिवेदन अहिलेसम्म सार्वजनिक हुन नसकेको, साथै त्यसको कार्यान्वयन समेत हुन सकेको छैन।
नेपाल सरकार मन्त्री परिषदको 2076 जेठ 6 गतेको बैठकले आयोग गठन गर्ने निर्णय गरेको थियो। जाँचबुझ आयोग ऐन 2026 को दफा 3-2 बमोजिम आयोगको गठन गरिएको थियो। आयोगका अध्यक्ष भट्टराईले विभिन्न जिल्लामा करिब 8,200 रोपनी सरकारी सार्वजनिक र गुठी जग्गा व्यक्तिले हडपेको तथ्यसहित तत्कालीन सरकारलाई प्रतिवेदन बुझाएको जानकारी दिनुभयो। उहाँले आयोगले बुझाएको प्रतिवेदन पूर्ण कार्यान्वयन हुन नसकेको बताउनुभयो। यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ। गर्मीबाट बचाउन धानलाई बिहानै बिउझ्याउँदै शीर्षकको समाचार आजको कान्तिपुर दैनिकबाट लिँदैछौ। हप हपी गर्मी हुँदा तपाईँ के गर्नुहुन्छ? कतै रुखको छहारीमा बस्नुहुन्छ होला, पंखा कुलर र एसीको सहारा लिनुहोला। तर धानलाई गर्मी भए के गर्ने? पानी नपरेर खडेरी लागेका बेला धान फलाउन सकिन्छ त? वैज्ञानिकहरूले यिनै समस्यालाई सम्बोधन गर्न अत्यधिक गर्मी र खडेरीका बेला समेत धान फलाउने उपाय पत्ता लगाएका छन्। जापानको नेसनल एग्रिकल्चर एन्ड फुड रिसर्च अर्गनाइजेसन नारो, अन्य जापानी अनुसन्धान संस्था तथा इन्टरनेसनल राइस रिसर्च इन्स्टिच्युट इरीका वैज्ञानिकले धानलाई अत्यधिक गर्मीबाट जोगाउन सक्ने नयाँ जिन पत्ता लगाएका हुन्। अन्तर्राष्ट्रिय रूपमै चर्चित प्लान्ट बायोटेक्नोलोजी जर्नलमा प्रकाशित अनुसन्धानात्मक लेखमा वैज्ञानिकहरूले उच्च तापक्रमबाट हुने क्षति कम गरी धान फलाउन मद्दत गर्ने जिनका बारेमा उल्लेख गरेका छन्। यो समाचार कान्तिपुर दैनिकबाट लिएका हौ। कान्तिपुर दैनिकबाटै वामपन्थी दल अहंकारले अलग, संकटपछि सहकार्यको खोजी शीर्षकको समाचार लिँदैछौ। राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले अघिल्ला सरकारका निर्णय खोतल्न थालिरहेकै बेला एमाले र नेकपाका शीर्ष नेता सहकार्यको बिन्दु खोज्न थालेका छन्। संसद र सड़कमा सहकार्य गरेर सरकारका कदम विरूद्ध मोर्चाबन्दी गर्ने उद्देश्यसहित दुवै दलले गृह कार्य गरिरहेका हुन्। आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनमा गठबन्धन गर्ने विषयमा एमाले अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच अनौपचारिक सहमति भइसकेको नेताहरूको दावी छ। उहाँहरूका अनुसार प्रदेश सरकारमा अहिले नै कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल सुरु भएको छ। रासोपा सरकारले विभिन्न कसुरमा कनेक्सन पहिल्याउन पुराना दलका शीर्ष नेताहरूमाथि अनुसन्धान र पक्राउ गर्न थालेपछि पनि ओली र दाहाल सहकार्यमा अग्रसर भएको देखिन्छ। पूर्व प्रधानमन्त्री द्वय ओली र दाहालमाथि सरकारले सम्पत्ति शुद्धिकरण कसुरमा अनुसन्धान थालिसकेको छ। जेन्जी आन्दोलन दमन गरेको अभियोगमा अनुसन्धानका लागि सरकारले गत 14 चैतमा ओलीलाई पक्राउ गरेको थियो। अदालतको आदेशले उहाँ केही दिनपछि छुट्नुभयो। एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेर प्रहरी हिरासतमा हुनुहुन्छ। विगतमा सार्वजनिक पदमा रहेका नेताहरूको सम्पत्ति छानबिन समेत अघि बढाइएको छ। रासोपा नेतृत्वको सरकार गठन भएता राजनैतिक दलका विद्यार्थी संगठनलाई विश्वविद्यालयमा प्रतिबन्ध लगाउने, कर्मचारी युनियन खारेज गर्ने, विभिन्न पदमा पहिले राजनैतिक नियुक्ति पाएकालाई पदमुक्त गर्ने जस्तो कदम चालेको छ। पछिल्लो समय रासोपाले स्थानीय तह र राष्ट्रिय सभालाई गैर दलीय बनाउने एजेन्डा पनि बहसमा ल्याएको छ। पुराना दलहरूले संविधानमा व्यवस्था गरेको प्रदेश सभा खारेज गर्ने एजेन्डा पनि रासोपाले अघि सारेको छ। यिनै कारणले ओली र दाहाल सहकार्य गर्नुपर्ने निष्कर्षमा पुगेको नेताहरू बताउँछन्। यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। नयाँ पत्रिका दैनिकमा आगामी वर्ष 3 अर्बका गाडी किन्दै सरकार शीर्षकको समाचार प्रकाशित छ। सरकारले आगामी आर्थिक वर्ष 2083-84 झण्डै 3 अर्ब रुपियाँ बराबरको सवारी साधन खरिद गर्ने तयारी गरेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले आगामी आर्थिक वर्षमा सेना, प्रहरी, सर्वोच्च अदालत र अन्य निकायका लागि सवारी साधन खरिद शीर्षकमा 2,93,35,00,000 रुपियाँ बजेट विनियोजन गर्नुभएको छ। अनुत्पादक क्षेत्रको खर्च कटौती तथा मितव्ययता उद्घोष गरेको सरकारले सवारी साधन खरिदमा भने मनज्ञ बजेट विनियोजन गरेको छ। चालु आर्थिक वर्ष 2082-83 समेत सरकारले सवारी साधन खरिदमा 2,99,69,00,000 रुपियाँ खर्च हुने संशोधित अनुमान गरेको छ। यो समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ।
मनसुनजन्य जोखिममा 2.25 लाख शीर्षकको समाचार नागरिक दैनिकबाट लिँदैछौँ। यस वर्ष मनसुनजन्य विपदबाट देशभरि 2,26,000 मानिस प्रभावित हुने अनुमान गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपदबाट 51,000 घरधुरी प्रभावित हुन सक्ने र त्यसमा 1,000-4,000 घर परिवार प्रत्यक्ष चपेटामा पर्न सक्ने आकलन गरेको हो। यी असार 5 गते नेपालमा पूर्वी क्षेत्रबाट मनसुन प्रवेश गरे पनि सबैतिर सक्रिय हुन सकेको छैन। मौसमविदहरूका अनुसार आइतबारदेखि मनसुन सक्रिय हुन थालेको छ। प्राधिकरणकी प्रवक्ता शान्ति महतले यस वर्ष मनसुनजन्य विपदबाट करिब 51,000 घरधुरीका 2,26,000 मानिस प्रभावित हुन सक्ने अनुमान गरिएको जानकारी दिनुभयो। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ। तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।

0: जानकारी लिनुहोस्। यो प्याक खरिद गर्न *14*15 *2# ह्यास डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
2: विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसङ्गहरू। शैक्षिक परामर्श व्यवसायमा कडाई शीर्षकको समाचार गोर्खापत्र दैनिकबाट लिँदैछौ। उच्च शिक्षाका लागि विदेश जान चाहनेलाई परामर्श दिँदै आएको शैक्षिक परामर्श व्यवसायमा सरकारले कडाई गर्न थालेको छ। परामर्शका नाममा विद्यार्थीलाई झुटो आश्वासन दिएर पठाउने र विदेश गएपछि विद्यार्थी अल्पत्र परेका घटना बढ्न थालेपछि सरकारले सक्रियता बढाएको हो। यस्ता कार्यमा सरकारको अनुमति बिना सञ्चालनमा रहेका परामर्श व्यवसायी बढी सक्रिय रहेको उजुरी र गुनासोको आधारमा सरकारले निगरानी बढाउन थालेको हो। अहिले शिक्षा तथा खेलकुद मन्त्रालयमा परामर्श व्यवसायीको फन्दामा परेर ठगिएको भन्दै विद्यार्थी तथा अभिभावकबाट दैनिक जसो उजुरी आउने गरेको छ। कुनै उजुरी परामर्श व्यवसायीको नामै किटेर लिखित रूपमा आउने गरेको छ भने कुनै उजुरी मौखिक आउने गरेको छ। मन्त्रालयले आफू कहाँ आएको उजुरी अध्ययन गरेर आफूले सक्ने भए आफै र नसक्ने भए थप अध्ययन गरेर कारवाही गरिदिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीमा पठाउने गरेको छ। पछिल्लो समय नेपाल प्रहरीले अनुगमनका क्रममा बिना दर्ता सञ्चालनमा रहेका काठमाडौँ उपत्यका 18 परामर्शदात्री संस्थाका सञ्चालक तथा प्रतिनिधिलाई पक्राउ गरेको छ। यो समाचार गोर्खापत्र दैनिकबाट लिएका हुँ। काङ्ग्रेसमा क्रियाशील सदस्यता झन पेचिलो, देउबा पक्ष असन्तुष्टै शीर्षकको समाचार अन्नपूर्ण पोस्टबाट लिँदैछौँ। काङ्ग्रेस सभापति गगन थापाले क्रियाशील सदस्यता नवीकरण नगर्नेलाई पार्टीले नचिन्ने घोषणा गर्नुभयो असार 9 गते। पार्टीमा क्रियाशील सदस्यता नवीकरणको विवाद चर्किरहेका बेला सभापति थापाले झापाबाट गरेको यस्तो घोषणाले काङ्ग्रेसमा थप द्वन्द निम्त्याएको छ। सभापति थापाको उक्त घोषणापछि पूर्व संस्थापन शेरबहादुर देउबा पक्षीय नेताहरू झन असन्तुष्ट बनेका छन्। पार्टीको 15 महाधिवेशनको संघारमा काङ्ग्रेसभित्र क्रियाशील सदस्यता अध्यावधिक प्रक्रिया झन झन पेचिलो बन्दै गएको छ। सदस्यता अध्यावधिक केवल प्रशासनिक कार्य मात्र नभई पार्टीको भावी नेतृत्वको शक्ति सन्तुलन निर्धारण गर्ने प्रमुख माध्यम पनि हो। 14 महाधिवेशनमा 8,66,202 क्रियाशील सदस्य थिए। पछिल्लो डिजिटल अध्यावधिक अभियानमा 7,82,009 सदस्य मात्र योग्य देखिएको काङ्ग्रेसले जनाएको छ। तीमध्ये हालसम्म 6,87,931 सदस्यको विवरण डिजिटल प्रणालीमा प्रविष्ट भइसकेको छ। तर करिब 1,78,000 सदस्य अझै अध्यावधिक प्रक्रिया बाहिर छन्। यो समाचार अन्नपूर्ण पोस्टबाट लिएका हुँ। चिया परीक्षणमा खुकुलो नीति, निर्यात अवरोध हट्ने शीर्षकको समाचार कारोबार दैनिकबाट लिँदैछौँ। चिया आयातमा भारतले खुकुलो नीति लिएसँगै नेपाली चिया निर्यातमा देखिएको अवरोध सहज हुने देखिएको छ। भारतले नेपाली चियामाथि लागू गरेको कडा गुणस्तर परीक्षण व्यवस्थाका कारण 2 महिनादेखि नेपाली चियाले भारत निर्यातमा अवरोध झेल्दै आएको छ। अहिले भारतले कडा गुणस्तर व्यवस्थालाई खुकुलो बनाउँदै जोखिममा आधारित परीक्षण प्रणाली लागू गरेपछि निर्यात सहज हुने देखिएको हो। यो समाचार कारोबार दैनिकमा प्रकाशित छ। मेट्रो रेलको डिपिआर सम्बन्धी सूचना रद्द शीर्षकको समाचार कान्तिपुर दैनिकबाट लिँदैछौँ। काठमाडौँ उपत्यकामा मेट्रो रेल मार्ग निर्माण गर्ने भन्दै विस्तृत परियोजना प्रतिवेदन बनाउन आह्वान गरिएको सूचना रद्द गरिएको छ। निश्चित रूट छानेर रेल विभाग अन्तर्गत मेट्रो रेल तथा मोनो रेल विकास आयोजनाले डिपिआर बनाउनका लागि अन्तर्राष्ट्रिय परामर्शदाता छान्न 1 जेठमा सूचना आह्वान गरेको थियो। समय 1 असारसम्म तोकिएको थियो। पछि थप गरेर 8 असारसम्म पुर्याइयो। तर त्यसको भोलिपल्टै 9 असारमा सूचना रद्द गरिएको छ। रेल विभागले प्राविधिक कारण देखाउँदै तत्कालका लागि सूचना रद्द गरिएको सूचना आफ्नो वेबसाइटमा राखेको छ। यो समाचार कान्तिपुर दैनिकबाट लिएका हौ। खडेरीले सुके नलका र कुवा शीर्षकको समाचार नागरिक दैनिकमा प्रकाशित छ। कोहलपुर नगरपालिका 7 स्थित लखनवार गाउँमा खडेरीसँगै जमिन मुनिको पानीको सतह घट्दा स्थानीयले प्रयोग गर्दै आएका नलका सुकेका छन्। करिब 1 सातादेखि अधिकांश नलकाबाट पानी आउन छोडेपछि स्थानीय बासिन्दा खाने पानी समस्यामा परेका हुन्। स्थानीय पार्वती विकका अनुसार सुरुमा नल्काबाट थोरै थोरै पानी आउने गरेको थियो, अहिले भने धेरैजसो नल्का पूर्ण रूपमा सुकेका छन्। उहाँका अनुसार यस वर्ष वर्षा ढिलो हुनु र लामो समयसम्म खडेरी रहनुले जमिन मुनि पानीको सतह निकै तल झरेको छ। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ। विद्युत नकाटी लाइन मर्मत शीर्षकको समाचार गोर्खापत्र दैनिकबाट लिँदैछौ। नेपाल विद्युत प्राधिकरणले विद्युत आपूर्ति विच्छेद नगरी वितरण लाइन मर्मत गर्न सक्ने सुविधा सुरु गरेको छ। प्राधिकरणले लुम्बिनी प्रादेशिक कार्यालयबाट 11 केभी 11,000 भोल्टको वितरण लाइन मर्मत गर्दा विद्युत आपूर्ति विच्छेद गर्नु नपर्ने गरी प्राविधिक क्षमता विस्तार गरेको हो। उपभोक्तालाई निरन्तर र गुणस्तरीय विद्युत सेवा उपलब्ध गराउने उद्देश्यका साथ सुविधा प्रचलनमा ल्याउन लागि प्राधिकरणले जनाएको छ। गोर्खापत्रमा यो समाचार प्रकाशित छ। नयाँ पत्रिका दैनिकबाट संगठित रूपमै नक्कली कागजात बनाएर विदेशी विद्यार्थीलाई अध्ययन भिसा शीर्षकको समाचार लिँदैछौ। नेपाली कलेज अध्ययन गरेको नक्कली कागजात तयार गरी विदेशी विद्यार्थीलाई अध्ययन भिसा दिलाउन भूमिका खेल्ने धन्दामा डाक्टर सुबोध शुक्ला संगठित रूपमै संलग्न रहेको खुलेको छ। उनलाई अध्यागमन विभागले गत 28 जेठमा पक्राउ गरेको थियो। घटनाको अनुसन्धान काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले गर्दै आएको छ। अनुसन्धान कार्यालयका अनुसार शुक्लाले हालसम्म 20 भन्दा धेरै विदेशी विद्यार्थीलाई नेपाली कलेजमा अध्ययन गरेको भन्दै नक्कली कागजात तयार गरिदिएका थिए। उनीहरूले सोही आधारमा नेपालमा अध्ययन भिसा लिएका थिए। धन्दामा संलग्न चिनिया नागरिक वाङ जिङकाओलाई पनि विभागले पक्राउ गरेको छ। भिसाका लागि उनीहरूले वाल्मीकि विद्यापीठको नक्कली कागजात तयार गर्दै आएको खुलेको छ। यो समाचार नयाँ पत्रिकामा प्रकाशित छ। अखबार कार्यक्रम आजलाई यति नै। अब यसपछि अन्तरसंवाद सुन्न सक्नुहुनेछ। प्राविधिक उत्तम पाण्डेलाई धन्यवाद दिँदै दीपक जोशी बिदा हुन्छु। नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको अनुरोध।
1: सरकारी खर्चमा मितव्ययता कायम गर्न, विज्ञापन तथा सूचना प्रकाशन र प्रसारणमा एकरूपता र पारदर्शिता ल्याउन तथा सरकारी स्वामित्वका सञ्चार माध्यमहरूको प्रवर्धन गर्न सार्वजनिक निकायबाट प्रवाह हुने सूचनाहरू नेपाल टेलिभिजन र रेडियो नेपाल लगायत सरकारी स्वामित्वका सञ्चार माध्यमहरूबाट मात्र प्रसारण गर्नुपर्ने नेपाल सरकारको 2082 चैत्र 18 गतिको निर्णय सबैलाई अवगत नै छ। अतः संघ, प्रदेश र स्थानीय तहका सबै निकाय तथा कार्यालयका सबै प्रकारका सूचना प्रसारण सामग्री तथा रेडियो टेलिभिजन कार्यक्रमहरू रेडियो नेपाल र नेपाल टेलिभिजनले एवं यसका प्रादेशिक कार्यालयहरू मार्फत सम्प्रेषणका लागि देहाय बमोजिम सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: रेडियो नेपालको विज्ञापन दरेटका लागि www.radionepal.gov.np मा भिजिट गर्नुहुन वा कार्यालयको इमेल radionepalbusiness@gmail.com वा कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ।
1: सम्पर्क नम्बर रेडियो नेपाल व्यापार महाशाखा, फोन नम्बर 01-4211-921 तथा मोबाइल नम्बर 97-685-40744 र 97-685-40745।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

0: सकियो, अब रमाइलो सुरु भयो।
1: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
0: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
1: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
0: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: नमस्कार, अन्तर संवादबाट सन्तोष रेग्मी। आज असार 15 गते कृषि प्रधान मुलुक नेपालका किसानहरू मध्य असारमा धान रोप्ने अर्थात् मानु रोपेर मुरी उब्जाउने चटारो बीच दही चिउरा खाएर असार 15 मनाउने गर्दछन्। 2062 सालदेखि असार 15 राष्ट्रिय धान दिवसका रूपमा पनि मनाउँदै आइएको छ। कृषि गणना 2078 अनुसार मुलुकका 62% घर परिवार कृषिमा आबद्ध छन्। कुल खेतीयोग्य जमिनको आधा क्षेत्रफलमा धान खेती हुने गरेको राष्ट्रिय तथ्याङ्क छ। यस वर्ष भने आवश्यक वर्षा नहुँदा मध्य असारसम्म पनि अपेक्षित मात्रामा धान रोपाई हुन सकिरहेको छैन। आज असार 15 अर्थात् धान दिवसका विषयमा अन्तर्संवादलाई केन्द्रित गर्दैछौँ कृषि वन तथा पर्यावरण मन्त्रालयका योजना महाशाखाका प्रमुख सहसचिव डाक्टर हरिबहादुर केसी कुराकानीमा हामीसँग प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। डाक्टर साहब, आजको अन्तर्संवादलाई हामीले असार 15 केन्द्रित गर्दैछौँ। आज देशभरिका किसानहरू मानो रोपेर मुरी उब्जाउने व्यस्तताका बीच भए पनि यसपालि अपेक्षित वर्षा हुन नसकेका कारण रोपाई त्यो गतिमा हुन सकिरहेको छैन जुन गतिमा विगत वर्षहरूमा हुने गरेको थियो। अन्तर्संवादमा आज हामी यिनै विषयमा कुराकानी गर्नेछौँ। कृषि वन तथा पर्यावरण मन्त्रालयका योजना महाशाखाका प्रमुख सहसचिव डाक्टर हरिबहादुर केसी हामीसँग प्रत्यक्ष सम्पर्कमा जोडिसक्नु भएको छ। डाक्टर साहब, स्वागत छ यहाँलाई,
4: धन्यवाद।
3: अब आज असार 15 मूलत धान रोपाईको एकदम मध्य बीच हुनुपर्ने हो, यसपालि वर्षा अपेक्षित मात्रामा नभएका कारण हुन सकिरहेको छैन, अहिलेसम्मको तथ्याङ्कले के भन्छ, कति क्षेत्रफलमा अहिले धान रोपाई हाम्रो सम्पन्न भइसकेको छ?
4: अब यो साल सामान्य वर्षभन्दा पछाडि वर्षा हुन्छ भन्ने कुरा चाहिँ अब पहिलादेखि नै एक खालको प्रक्षेपण थियो नै, त्यही प्रक्षेपणको आधारमा अहिले सामान्यतया अब धान रोपाई जति हुनुपर्ने त्यसरी जान सकिरहेको अवस्था छैन। तैपनि अहिले जुन तिरबाट मनसुन बिस्तारै सक्रिय भइसकेको हुँदाखेरि अहिले हामीलाई अलिकति त्यो खालको मनसुनमा सुधारसँगै धान रोपाई वृद्धि हुने सम्भावना छ। यद्यपि धान रोपाई चाहिँ पश्चिमबाट सुरु हुन्छ, हाम्रो चाहिँ धान रोपाई जेठदेखि नै पश्चिम सुदूरपश्चिमबाट बिस्तारै पूर्वतिर चाहिँ धान रोपाई हुँदै आउने हो। त्यो हिसाबले सामान्यतया जति रोपाई हुनुपर्ने अवस्था हो त्यो खाल त्यो हुनसकेको छैन। यद्यपि धान जहाँ सिंचित क्षेत्र छ सिँचाइको सुविधा भएका क्षेत्रहरूमा चाहिँ धान रोपाई भइरहेकै छ र मध्य पहाड र असिंचित अलिकति बर्खाको पानीमा सिँचाइ हुनुपर्ने ठाउँहरूमा चाहिँ अझै पनि हुन बाँकी, तर बिस्तारै हुन्छ, अहिले नै तिन बेला त भएको छैन, बिस्तारै रोपाई चाहिँ बढ्दै गएको अवस्था पनि छ।
3: हजुर, अहिलेसम्म यति यति प्रतिशत भयो भन्ने यहाँले तथ्याङ्क त निकाल्नु भयो होला?
4: तथ्याङ्क ठ्याक्कै तथ्याङ्क त्यो सङ्कलन भइरहेको छ, यद्यपि मलाई ठ्याक्कै त्यो जानकारी भएन, तर हाम्रो जति हुनुपर्ने त्यति चाहिँ भइसकेको छैन, त्यति चाहिँ हो।
3: अब धान दिवसका बिचमा हामी कुराकानी गरिरहँदा त्यसैबारे कुराकानी गरिरहँदा यसपालि यो जुन अलि मनसुन ढिलो आयो नि यसले हाम्रो धान रोपाइमा कस्तो प्रभाव पार्ने प्रक्षेपण यहाँहरूले गर्नुभएको छ?
4: धान रोपाइसँग धानको प्रविधि जोडिएको हुन्छ। अब धान रोपाइ हुँदै हुने सम्भावना हुन्छ, त्यति उत्पादनमा यसको प्रत्यक्ष प्रभाव रहने सम्भावना रहन्छ। खास गरेर दुई तिनवटा कुराहरू हुन्छ, एउटा रोपाइ ढिलो हुँदै जाँदाखेरि जुन बिउको उमेर बढ्दै जान्छ, र बिउ बुढो बिउ रोप्दाखेरि त्यसले दिने उत्पादन घट्छ एउटा त्यहाँनिर हुन्छ, अर्को अब त्यो सिजनको कुरा जोडिँदै जाँदाखेरि पछिल्लो समयमा अब त्यो धानसँग सम्बन्धित रोग किराहरूको प्रकोप हुन सक्ने अरू अरू विषय पनि हुन सक्ने हुँदाखेरि ढिलो हुने बित्तिकै धानको प्रत्यक्ष उत्पादनमा असर उत्पादकत्वमा असर पर्ने सम्भावना चाहिँ रहन्छ। यद्यपि अहिले नै भन्न चाहिँ छिटो किन हुन्छ भने अब राम्रो यो बिचमा पनि धान रोपेपछि राम्रो वर्षा भयो र अन्य अवस्था सामान्य भयो भने हामी सामान्य अवस्थामै अथवा राम्रै उत्पादन पनि हुनसक्छ। अहिले पछिल्लो कस्तो रहन्छ त भन्न सकिँदैन, यद्यपि धानको जति ढिलो हुन्छ त्यति उत्पादन घट्ने चाहिँ एउटा सम्भावना चाहिँ रहिरहन्छ।
3: धानको जुन दबाब छ नि बिचमा हाम्रो उत्पादनले हामीलाई धान्न नसक्ने, चामल आयात गर्नुपर्ने, कतिपय सन्दर्भमा धान नै पनि आयात गर्नुपर्ने, विगतको राम्रो रोपाइ भएका वर्षहरूमा पनि हामीले त्यो दबाब झेल्दै आएका हौँ, त्यसको चाहिँ अवस्था कस्तो छ? हामी कति उत्पादनमा आजभोलि आत्मनिर्भर भइरहेका छौँ, कति हामीले आयात गरिरहेका छौँ? पछिल्लो दिनहरूमा सुक्खा धान या चैते धानका कार्यक्रमहरू पनि सरकारले कार्यान्वयनमा ल्याएको छ, त्यसको प्रतिफल कस्तो देखिएको छ?
4: यो कस्तो छ भने धानको उत्पादन र हाम्रो उत्पादकत्वको हिसाबले चाहिँ हाम्रा विभिन्न प्रविधिका कारणले जस्तै अहिले हामी धानको विस्तार भइरहेछ, रासायनिक मल को पनि एक खालको भनौँ न अब पहिला भन्दा अहिले हाहाकारकै स्थिति चाहिँ छैन, राम्रै खपत भइरहेछ, सिँचाइ सुविधा बढिरहेछ, यी कुराहरूले गर्दाखेरि हाम्रो उत्पादकत्व त बढेको छ। यद्यपि टोटल कुल उत्पादन भन्ने हो भने हामी त्यही 55-60 लाख मेट्रिक टनको हाराहारीमा हाम्रो उत्पादन हुने गरेका छ र यो उत्पादन चाहिँ कुनै साल 1-2 लाख मेट्रिक टन अलिकति माथि जान्छ, हामी 59 लाख मेट्रिक टनसम्म पुग्यौँ परा साल, पोहोर साल फेरि अलिकति घटेर 57 लाखमा झरेछ, यसरी अलिकति तलमाथि त भइ नै रहन्छ। यद्यपि यसले हाम्रो पर्याप्त छैन र विगतका केही वर्ष 2-3 वर्षको मात्रै हेर्ने हो भने चाहिँ हामी अलिक सकारात्मक तथ्याङ्कमा पुग्छौँ। एकचोटि हाम्रो झन्डै 50 अरबसम्मको धान चामल आयात हुने गरेको अवस्थाबाट अहिले हामी त्यही 30-32 अरबको हाराहारीमा छौँ, 30-35 जस्तोमा आयात भइरहेछ। यद्यपि यो कुरा नै अलिअलि अब छिमेकी खास गरेर भारतमा हुने उत्पादन भारतको यो के अरे निर्यातका नीतिहरू त्यहाँको मूल्य अवस्था ती कुराले नै अलिकति फरक पर्दो रहेछ। यद्यपि हामी कहाँ भएको उत्पादनले हामीलाई नपुग्ने सत्य हो र त्यो झन्डै 7-8 लाख मेट्रिक टनसम्म धान चामल गरेर अहिले भुसकनिकासम्म पनि आउँछ, त्यो त्यति चाहिँ हामीलाई आवश्यक थप आवश्यक हुन्छ र त्यो चाहिँ हाम्रो आयात गर्नै पर्ने, अझै केही वर्ष चाहिँ तुरुन्तै आत्मनिर्भर हुन सक्ने सम्भावना देखिँदैन र आयात गरिरहनु पर्ने नै छ। हामी कहाँ उपभोग बढेको छ, हाम्रो धानमा पहुँच बढेको छ, दुर्गम क्षेत्रसम्म सडक कौशल विस्तारीकरण हुँदै जाँदाखेरि धान चामल खाने हाम्रो बानी बन्दै गएको छ। हामी पहिला रेतानी बालीहरू खान्थ्यौँ, कोदो खान्थ्यौँ अथवा गहुँ खान्थ्यौँ, अहिले चामलमा अलिकति त्यो हिसाबले नै अलिक बढी प्रेसर भएको छ। यद्यपि हाम्रो आयात चाहिँ अहिले पछिल्ला वर्ष चाहिँ धेरै त्यसरी बढेको अवस्था चाहिँ छैन।
3: अब जस्तो भनौँ न, यसै वर्ष भारतले विश्वमा पहिलो अर्थात् सबैभन्दा बढी धान उत्पादन गर्ने देशका रूपमा रेकर्ड बनायो होइन, चिनलाई पछाडि पार्यो। अब हामी धेरै कुराहरूमा कुरा गर्दाखेरि भारतसँग हामी दाँच्ने गर्छौँ, हाम्रा समाजका सबै जसो क्षेत्रहरूमा केही कुरा भने बित्तिकै भारत भनेर हामी उदाहरण या तुलना पनि गर्छौँ, तर हामीले जुन मात्रामा धानको उत्पादनमा काम गर्नुपर्ने हो नि, त्यो गर्न सकेनौँ, त्यसका कारणहरू अब यहाँ आफै पनि योजना महाशाखाको प्रमुख हुनुहुन्छ, सरकारले बनाएका योजनाहरूमा समस्या छ कि, कार्यान्वयनमा समस्या छ कि, अथवा उत्पादन हुने हाम्रो भूमिमा समस्या छ कि, के कारण हामी चाहिँ अलि आफैलाई पनि पुग्ने खाद्यान्नबाट यत्रो धेरै चाहिँ आयात गर्नुपर्ने अवस्थामा छौँ, हामीले यो मनन गर्न सकिरहेको छैनौँ कि, कार्यान्वयन गर्न सकिरहेको छैनौँ कि?
4: है यो समस्या सबैले भने जस्तो समस्या धेरैतिरै छ। मूलत धान उत्पादन भन्ने बित्तिकै तीन चारवटा कुराको महत्त्व हुन्छ होइन। एउटा कुरा भनेको सिँचाइ, सिँचाइको हामी कहाँ अझै पनि धान उत्पादनलाई पर्याप्त सिँचाइ सुविधा विस्तार हुन सकेको छैन र झन्डै भनौँ न हाम्रो टोटल लगभग 50-55% क्षेत्रफल मात्रै सिँचित क्षेत्रफल हो, त्यो पनि बाह्रै महिना सिँचित छैन। यस्तो खालको एउटा सिँचाइको कुरा छ। अर्को रासायनिक मल हामीले पर्याप्त दिन सकेको अवस्था अझै पनि छैन र हामी कहाँ उत्पादन हुने जातहरू जति जति उत्पादकत्व दिनुपर्थ्यो त्यो नपुगेको अवस्था पनि छ। र अर्को सबभन्दा महत्त्वपूर्ण कुरा अर्को के हुँदो रहेछ भने धान जस्ता बालीहरूको प्रतिस्पर्धी क्षमताको कुरा हुँदो रहेछ। कस्तो भने अब किसानले उत्पादन गरेको धान चाहिँ यदि किसानको अब उत्पादन लागत उठेर केही नाफा हुन सक्ने अवस्था हुँदाखेरि किसानलाई अर्को साल पनि धान उत्पादन गरौँ गरौँ भन्ने खालको वातावरण बन्द रहेछ। र अहिले हामी अघि पनि भन्नुभयो हाम्रो आयात गर्ने भारतबाटै हो, भारतमा जुन स्केलको प्रविधि, जुन स्केलको क्षेत्रफल र जुन स्केलको उत्पादन छ र उनीहरूको उत्पादन लागत छ त्यो लागतसँग हाम्रा किसानहरूको लागत चाहिँ प्रतिस्पर्धी भएन भने हाम्रा उत्पादकहरू पलायन हुँदै जाने र भारतबाट यो सस्तो धानहरू हामी कहाँ आयात हुने सम्भावना हुँदो रहेछ। त्यो हुँदाखेरि अहिले हाम्रो एउटा समस्या त्यो पनि हो। यो हुँदै गर्दाखेरि कस्तो देखिन्छ भने भारत सँग प्रतिस्पर्धी नभएका कारणले हाम्रो किसानहरू र मिल किसान मिलहरूले नेपाली धानहरू नउठाउने र इन्डियाबाटै आयात गर्न उहाँहरूलाई सस्तो हुने, त्यो हुँदाखेरि अहिले पछिल्लो समय हेर्नुभयो भने धान उत्पादनको क्षेत्रफल पनि घटेको अवस्था देखिन्छ। किसानहरूले धान छोडेका छन्, उत्पादकत्व राम्रो भएको कारणले हाम्रो उत्पादन टिकिरहेछ तर किसानहरूले क्षेत्रफल चाहिँ घटेको देखिन्छ कि। र त्यसो हुँदाखेरि अलिकति हामीले काम गर्नुपर्ने क्षेत्र भनेको जस्तै सिंचित क्षेत्रको विस्तार, रासायनिक मलको सुविधा विस्तार, प्रविधिमा पहुँच पुर्याउनु पर्ने, यान्त्रिकरण, खास गरेर हाम्रो यो श्रमिकहरूको लागत पनि बढी छ, त्यो भएर यन्त्र उपकरण यान्त्रिकरण गर्ने कुरालाई प्रबन्धन गर्नुपर्ने, यी कुराहरूले अलिकति अलि उत्पादकत्व पनि बढ्छ र उत्पादन लागत पनि घटेर किसानहरूलाई चाहिँ फाइदा हुने हो। र त्यसमा हामीले काम नगरेको भन्ने होइन, धेरै नै काम भएको छ। पहिलाभन्दा उत्पादकत्व तपाईँ हेर्नुभयो भने 10 वर्षमा झन्नै 30-35% उत्पादकत्व बढेको देखिन्छ। यद्यपि अझै पनि अब फेरि पनि के हो भने अब किसानहरूले जुन लागत उत्पादन लागत छ त्यो लागत अनुसारको मूल्य, त्यो लागत अनुसारको प्रतिस्पर्धी क्षमता चाहिँ अझै पनि बढ्न सकेको छैन। त्यही भएर राज्यले अब न्यूनतम समर्थन मूल्यको कुरा हामीले कायम लागू गरेका छौँ, यद्यपि त्यो पूर्ण रूपमा कार्यान्वयन हुन सकेका छैन तर त्यसले पनि एक खालको राहत चाहिँ किसानहरूलाई दिँदो रहेछ र त्यसरी काम भइरहेछ। हामीले उत्पादन बढाउने कुरामा चाहिँ धेरै नै यो यो राज्यको ध्यान चाहिँ पुगेको देखिन्छ।
3: हाम्रो जुन तथ्याङ्कमा एउटा शब्द प्रयोग हुन्छ नि कि हामी कहाँ चाहिँ अहिलेको तथ्याङ्क यदि 78 पछाडिको तथ्याङ्क हेर्ने हो भने जुन कृषि गर्न अब त्यहाँमा के बनाएको छ भने 62% चाहिँ मानिसहरू अथवा घर परिवार कृषिमा निर्भर छ। यो निर्भर र आबद्धता कृषिमा आबद्ध छ भन्न किन हामी सकिरहेका छैनौँ, कहाँनिर यहाँ समस्या छ?
4: अनि यस्तो छ, कृषिमा आबद्ध छ 62%, त्यसमा त अब राष्ट्रिय तथ्याङ्क ले नै त्यो भन्छ होइन.
3: हजुर हजुर.
4: मुख्य के हो भने अब धेरै मान्छेहरू कृषिमा आबद्ध हुँदा हुँदै पनि कृषिले मात्रै जीविकोपार्जन हुन सकेको अवस्था छैन धेरैको होइन. अब यो फुल टाइम पेसा एउटा व्यावसायिक हिसाबले कृषिबाटै सबै आफ्नो खर्चहरू धान्ने अथवा थप आम्दानी हुने त्यो खालको अवस्था अझै पनि छैन. इभन धानमा त अझै यसको प्रतिस्पर्धी क्षमता कम छ. अघि मैले भने बरु अब तरकारीहरू बरु फलफुल बालीहरू भयो अरू कमर्सियल क्रपहरू भनौँ अदुवा अलैँची कफी होइन उखुहरू यस्तोमा चाहिँ अलिक बढी नाफा पाइरहेछ किसानहरूले.
3: हजुर.
4: धान गहुँ मकै जस्ता बालीहरूमा अलिअलि त्यो नाफा पनि कम हुने हुँदाखेरि पनि अलिकति गाह्रो भएको अवस्था चाहिँ हो. किसानहरूको सङ्ख्या जति देखिन्छ अब उहाँहरू सबै फुल टाइम कृषिमा रहन सक्ने अवस्था पनि बनेको छैन. विभिन्न कति कतिको अब भनौँ न जग्गाको हाम्रो एउटा ओनरसिप के अरे जग्गाको स्वामित्व नै एकदमै हाम्रो त आधा हेक्टरभन्दा कममा झरिसकेको छ होइन. सर्वेमा त्यो हुँदाखेरि कम जग्गामा मान्छेले किसान टिकिरहन टिकाइरहन पनि गाह्रो छ. त्यसै गर्दा सम्पूर्ण खर्च धान्ने कुरा पनि सहज भइरहेको छैन नि त.
3: हजुर. आज असार पन्ध्र हामी असार पन्ध्र धान दिवस नेपाली कृषकहरू मूलत धान उत्पादन लगायतका विषयमा कुराकानी गरिरहेका छौँ. कृषि वन तथा पर्यावरण मन्त्रालयका योजना महाशाखाका प्रमुख सहसचिव डाक्टर हरिबहादुर केसी हामीसँग कुराकानीमा हुनुहुन्छ. जस्तो अब यसपालि ठ्याक्कै यो भनौँ न वर्षाको समयमा बर्खायाम भन्छौँ हामी, यो समयमा बर्सात हुन सकेन या पानी आउन सकेन, तर यस अगाडि अलिक चैत वैशाखतिर पानी आयो, त्यसको प्रभाव चाहिँ कहाँनिर भने मकैको उत्पादन अलि बढ्ने भनेर किसानहरूले भनेका छन्। गत वर्षकोभन्दा यसपालि मकै राम्रो भयो भन्ने छ। त्यसै गरी सरकारले जुन कार्यक्रम ल्याएको छ चैते धान उत्पादनको, त्यसमा पनि केही सकारात्मक प्रभाव परेको भनिएको छ। त्यसले कतिको हामीलाई यो अप्ठ्यारोबाट अलिकति जोगाउन काम गर्न सक्छ?
4: होइन सर, एकदम निश्चित रूपमा, किनभने यो साल मकै राम्रो छ तपाईँले भन्नुभयो, मैले पनि पहाडका थुप्रै जिल्लाहरूमा हेरेको छु होइन, अहिले मकैको उत्पादन बढ्छ, त्यो एउटा अवस्था छ र चैते धानको पनि राम्रो भएको छ अहिले. चैते धानको चाहिँ यो सिजनभरि नै हामीलाई खासै अब यो वर्षाको कारणले पनि सहज भयो, यो बिचमा रासायनिक मलको पनि खासै अभाव भएन र समग्रमा चाहिँ धानको उत्पादन पनि बढ्ने चाहिँ देखिन्छ. यसले निश्चित रूपमा खाद्य सुरक्षामा केही न केही सहयोग गर्ने कुरा त स्वाभाविक भयो र अब चैते धानको हामीसँग क्षेत्रफल धेरै छैन, जस्तै 1,10,15,000 हेक्टर सरदरमा हो हाम्रो टोटल, अब 14,500,000 भन्छौँ हामी धानको, त्योमध्येको अब एउटा थोरै क्षेत्रफल झन् 10% जस्तो मात्रै चैते धानमा रहन्छ होइन. त्यसो हुँदाखेरि यसले अब यो मेन सिजनको मुख्य सिजनको धानको उत्पादकत्व बढ्दाखेरि जुन हाम्रो समग्र अर्थतन्त्रमा खाद्य सुरक्षामा जुन खालको प्रभाव पर्छ त्यो लेभलको प्रभाव त पर्दैन, तर पनि यसले केही न केही सहयोग चाहिँ पक्का गर्छ. अर्को मकैको चाहिँ के छ भने अहिले पछिल्लो समय हाम्रो तराईमा चाहिँ मकैको उत्पादन एकदमै राम्रो विस्तार पनि भएको छ र उत्पादकत्व पनि बढाएको छ, खास गरेर हाइब्रिड जातहरूको प्रयोग र अलिकति सिँचाइको प्रयोगमा विस्तार भएको कारणले यो साल चाहिँ यो वर्षाको कारणले पनि त्यसमा पनि थप सहयोग हुने चाहिँ देखिन्छ. सम्भवतः यो तराई क्षेत्रको मकै चाहिँ हाम्रो उद्योगहरूमा दाना उद्योगहरूमा जाने हुँदाखेरि मकैको आयात चाहिँ घट्नुमा अथवा नबढ्नमा भनौँ यसले पक्का सहयोग गर्छ जस्तो लाग्छ.
3: अब करिबै अन्त्यमा छौँ, अन्य बालीहरूको कुरा, जस्तो जसरी धानको उत्पादन क्षेत्र घटेको छ सबै ठाउँ बाँझो त छैन, कतिपय ठाउँमा फलफुल लगाइएका छन् या यहाँले भनेका जस्तो अन्य चाहिँ वैकल्पिक उत्पादनहरूतर्फ कफीको या चाहिँ ठाउँअनुसार उखुको होइन अरू बालीहरूको उत्पादनतर्फ पनि किसानहरूको कतिपय ध्यान गएको देखिन्छ। यी वैकल्पिक बालीहरूको चाहिँ उत्पादनको अवस्था कस्तो छ अथवा फलफुल उत्पादनको अवस्था कस्तो छ, त्यसको आयातमा बिस्तारै हामी कम गर्नेतर्फ हाम्रा प्रयासहरूले केही नतिजा दिन्छन्?
4: नतिजा यस्तो छ, अब बालीहरूको हेर्दाखेरि अन्य बालीहरूको उत्पादन उत्पादकत्वको हिसाबले हामी राम्रै अवस्थामै छौँ। जस्तै अब अलैँचीको हाम्रो राम्रो उत्पादन छ र हामी झन्डै 6 अरबको हामी अलैँची निर्यात पनि गर्छौँ र यो पाहाडमा मजाले विस्तार भएको छ। अब अब चियाको एक खालको अलिकति अब कहिलेकाहीँ ट्रेडमा निर्यातमा केही समस्याहरू आउँछन्, बेबी चियामा नै हामीले राम्रै गरेका छौँ। फलफुल उत्पादन एकदमै राम्रो विस्तार भएको छ। हाम्रो यो राष्ट्रिय कृषि आन्दोलन परियोजना र अरू प्रोजेक्ट प्लस यो कस्तो भयो भने खास गरेर पहाडी क्षेत्रमा जहाँबाट एक खालको बसाइ सराई भएको छ त्यहाँ चाहिँ जग्गाहरू छोडिँदै गएको छ र अहिले त्यो जग्गा एकीकृत गर्न फलफुल खेती गर्ने प्रविधि चाहिँ एकदमै अहिले त्योमा राम्रो एउटा ट्रेन्ड आएको छ, जसले गर्दाखेरि फलफुल उत्पादन बढेको छ। तपाईँले अहिले हेर्नुभयो भने स्याउको उत्पादन इभन सुन्तलाको उत्पादन अहिले यति बेला सिजनमै भन्ने भने तराईमा पनि आँप लिचीको उत्पादनहरू यो लगायतको अहिले इमर्जिङ फ्रुट भन्छौँ हामी होइन, किवी, ड्रागन फ्रुट, एभोकाडो, इभन ओखर, यिनीहरूको उत्पादन चाहिँ राम्रो बढेको छ होइन। र यस्तो छ अब हाम्रो यो खाने बानी भनौँ हाम्रो क्रय शक्ति पनि बढेको कारणले अहिले कन्जम्सन यसको खपत पनि बढेको छ, जसले गर्दा तथ्याङ्कमा हेर्दाखेरि हाम्रो आयात खासै घटेको देखिँदैन। यद्यपि यो उत्पादन नबढेको भए चाहिँ आयात बढ्थ्यो, आयात सिग्निफिकेन्ट बढ्ने हाम्रो
3: हजुर। डाक्टर साहब यहाँको महत्त्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो कृषि वन तथा पर्यावरण मन्त्रालयका योजना महाशाखाका प्रमुख सहसचिव डाक्टर हरि बहादुर केसी। आज असार 15 राष्ट्रिय धान दिवस, मूलत मानो रोपेर मुरी उब्जाउने समय, यिनै विषयमा केन्द्रित थियौँ। प्राविधिक मित्र उत्तम पाण्डेलाई धन्यवाद। सन्तोष रेग्मी बिदा हुन्छु, नमस्कार।
5: सारा हेर न, मैले इन्टरनेटबाट एउटा नयाँ गीत डाउनलोड गरेर मेरो युट्युब च्यानलमा अपलोड गरे नि, अब त भ्युज बढ्छ।
6: तर सबल, त्यो गीत प्रयोग गर्नु अघि अनुमति लिएका छौ त?
5: किन चाहियो र अनुमति? इन्टरनेटमै त भेटिएको हो नि।
6: लौ, इन्टरनेटमा भेटियो भन्दैमा सबै सामग्री स्वतन्त्र रूपमा प्रयोग गर्न पाइँदैन नि। गीत, चलचित्र, फोटो, पुस्तक वा सफ्टवेयर यी सबै कसैको सृजना हुन् र प्रतिलिपि अधिकारले सुरक्षित हुन्छन्।
5: ओहो, अनुमति बिना प्रयोग गर्दा के हुन्छ त?
6: त्यो प्रतिलिपि अधिकार उल्लङ्घन हो। यसले सृजनाकर्तालाई आर्थिक र नैतिक क्षति पुर्याउँछ र कानुनी कारबाही समेत हुन सक्छ।
5: ए, त्यसो भए अरूको सृजना प्रयोग गर्न अघि अनुमति लिनुपर्ने रहेछ है?
6: हो त, यसले नयाँ सृजना र नव प्रवर्तनलाई पनि प्रोत्साहन गर्छ।
7: प्रतिलिपि अधिकार उल्लङ्घन नगरौं, सृजनाको सम्मान गरौं।
6: नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालय नारायण हिटी काठमाडौँ।
8: श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कुनै पनि प्रकारको सहायता आवश्यक परे वैदेशिक रोजगार बोर्ड सचिवालयमा सम्पर्क राखौँ।
9: यसका लागि श्रमाधान कल सेन्टरको पैसा नलाग्ने नम्बर 1141 पनि सम्पर्क राख्न सकिन्छ।
8: वैदेशिक रोजगार बोर्डको सचिवालय।
10: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
11: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
12: सरकारले बाल बालिकाका लागि 13 प्रकारका रोग विरुद्ध, गर्भवती महिलाका लागि 2 प्रकारका रोग विरुद्ध र किशोरीहरूका लागि पाठेघर मुखको क्यान्सर विरुद्ध खोप निशुल्क उपलब्ध गराउँदै आएको छ।
13: कहिले र कुन खोप लगाउने त?
12: 15 महिनासम्मका बाल बालिकाले
13: जन्मने बित्तिकै बिसिजी, 6 हप्तामा रोटा, पोलियो, पिसिबी, डिपिडी हेपबिहिपको पहिलो मात्रा, 10 हप्तामा रोटा, पोलियो, पिसिबी, डिपिडी हेपबिहिपको दोस्रो मात्रा, 14 हप्तामा पोलियोको तेस्रो मात्रा, एफआइपिभी पहिलो मात्रा, डिपिटी हेपबिहिपको तेस्रो मात्रा, 9 महिनामा दादुरा रुबेलाको पहिलो मात्रा, एफआइपिभीको दोस्रो मात्रा, पिसिभीको तेस्रो मात्रा,
12: 12 महिनामा जापानिज इन्सेफ्लाइटिस, 15 महिनामा दादुरा रुबेलाको दोस्रो मात्रा र टाइफाइड खोप।
13: त्यस्तै गर्भवती महिलाले टिटी खोप तथा कक्षा 6 पढ्ने छात्रा तथा विद्यालय बाहिरका 10 वर्षकी किशोरीले एचपिभी खोप लगाउनु पर्छ। नियमित खोप लगाउँदा विभिन्न संक्रामक रोगको संक्रमण, अपाङ्गता र मृत्यु दरलाई कम गर्न सकिन्छ। त्यसैले सबै खोप तालिका अनुसार नै खोप पूरा गरौं।
12: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
14: सार्वजनिक सेवामा महिला, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, विपन्न वर्ग, सीमान्तकृत समूहलाई प्राथमिकता दिउँ।
15: यस्ता समुदायको पहुँच विस्तार र जनचेतना अभिवृद्धिमा सबैले सहयोग पुर्याउँ।
14: भ्रष्टाचारले यी समुदायलाई पार्ने प्रभावहरूको पहिचान गर्दै सचेतना अभिवृद्धि गरौँ।
15: नेपालमा सुशासनको पहल, ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल, भ्रष्टाचार विरुद्धको सहकार्य।
16: मेलाबाट फर्केका अमृत र यशोदा चौतारीमै दोहोरी गाउँदैछन्।
17: घामै लागे चौतारो भर हुने, झरी वर्षा पहिरोको डर हुने, लेखै फुल्यो लाली गुराँस।
16: लौ त पहिरोकै कुरो पहिलो आयो है।
18: पहिरो गएको ठाउँ हो कि पहिले नि, फेरि जाला भर हुन जहिले नि, लेखै फुल्यो लाली गुराँस।
16: ख्याल गर्नुपर्ने कुरा रहेछ है यो।
17: ठाड रुख ढल्केको देख्या थियो, धाजा फाटी जमिनै भाष्या थियो, पहिरो

0: हो गाठी कुरो आयो है यो त।
1: पहिरो बारे चासो राखौ, चनाखो बनौ।
2: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण।
3: तपाईँले कुनै गीत सिर्जना गर्नुभएको छ, पुस्तक लेख्नुभएको छ, फोटो खिच्नुभएको छ कि सफ्टवेयर चलचित्र वा अन्य कुनै मौलिक रचना गर्नुभएको छ, यस्ता सिर्जनाहरू तपाईँको बौद्धिक सम्पत्ति हुन्। सिर्जना गरेसँगै तपाईँले प्रतिलिपि अधिकार प्राप्त गर्नुहुन्छ। तर आफ्नो रचनाको अधिकारलाई अझ प्रभावकारी रूपमा सुरक्षित गर्न रचना दर्ता गर्नु महत्त्वपूर्ण हुन्छ। भविष्यमा कसैले तपाईँको रचना अनुमति बिना प्रयोग गरेमा वा स्वामित्व सम्बन्धी विवाद उत्पन्न भएमा दर्ता प्रमाणको रूपमा उपयोगी हुन सक्दछ। आफ्नो सिर्जनाको मूल्य र अधिकारको संरक्षण गर्नु प्रत्येक स्रष्टाको जिम्मेवारी हो। रचना दर्ता गरौं, आफ्नो प्रतिलिपि अधिकार सुरक्षित गरौं।
4: नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालय नारायण हिटी काठमाडौँ।
5: यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। आज असार 15 धान दिवस मानो रोपी मुरी उब्जाउने दिनका रूपमा दही चिउरा खाएर मनाइँदै। भोलि र पर्सि देशका विभिन्न स्थानमा अधिक वर्षाको सम्भावना रहेकाले आवश्यक तयारी र सतर्कता अपनाउन सरकारको आग्रह। आर्थिक विधेयक 2083 र राष्ट्र ऋण उठाउने

0: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब समाचार विस्तारमा। आज असार 15 धान दिवस। कृषि प्रधान मुलुक नेपालमा मानो रोपी मुरी उब्जाउने समयका रूपमा असार 15 नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ। कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि आजका दिन दही चिउरा खाने प्रचलन छ। दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ। खेतीपाती बाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार 15 मनाउँछन्। किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन्। आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपो छुपो हिलोमा धान रोपिन्छ। मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापा छ्याप गरेर धान रोपाई सम्पन्न गर्दछन्। असारमा पहिलो पटक हिलोमा पस्नै पर्ने असारमा एकपटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपाली समाजमा रहेको छ। यस वर्ष असार मध्यसम्म पनि देशका सबै भागमा पर्याप्त मात्रामा वर्षा नभएका कारण हुनुपर्ने जति रोपाई हुन सकेको छैन। कतिपय ठाउँमा रासायनिक मलको पनि अभाव भएको गुनासो किसानले गर्ने गरेका छन्। विक्रम सम्बत 2061 मङ्सिर 29 गतेको मन्त्री स्तरीय निर्णयबाट 2062 असार 15 गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको छ। यस वर्ष अपेक्षा अनुसार पानी नपर्दा धान रोपाई प्रभावित भएको छ। असारको मध्यसम्म आइसक्दा पनि औसतभन्दा कम वर्षा भएका कारण धान रोपाईमा प्रत्यक्ष असर परेको कृषि ज्ञान केन्द्र डडेलधुराले जनाएको छ। डडेलधुराबाट संवाददाता दिपेन्द्र अवस्थीको रिपोर्ट।
3: असार मानो रोपेर मुरी उब्जाउने समय। अहिले देशभरका रोपाई खेतहरू किसानका व्यस्तता बनिरहेका छन्। असारलाई सुदूरपश्चिमतिर सार वा फुर्सद नहुनु भन्ने अर्थमा पनि बुझ्ने गर्छन्। हिलो र पाँगो माटोलाई सम्याउँदै धान रोप्ने यो समयलाई सुदूरपश्चिममा सांस्कृतिक रूपमा पनि मनाउने चलन छ। धान रोप्नु भन्दा पहिले गाइने भाकालाई बहिनी भनिन्छ। महिलाहरूले सगुनको रूपमा बहिनी गाइसकेपछि बिउ निकाल्ने र रोप्ने गरिन्छ। तर अहिले पनि निकै नै परिवर्तन भइसकेको पुराना पुस्ताहरूको अनुभव छ। कन्यापथुरा गाउँपालिका 3 की खन्टी देवी बोहरा। अहिले भने कृषि क्षेत्रमा बढ्दो प्रविधिको प्रयोगले रोपाई गर्न सजिलो भएको छ। कुनै समयमा दशौं हल गोरु त्यत्तिकै संख्यामा बाउसी र रोप्नेहरू हुने गरेकोमा अहिले त्यस्तो अवस्था भने छैन भन्नुहुन्छ किडी दमाई।
4: खेत गोठ हुन्थ्यो, गोल गोल पाटेथे, पाँच दिन छ दिन के भयो चन्टा बनाएर बुझाउँथे।
3: डडेलधुरामा भने मध्य असारसम्म आइपुग्दा पनि अपेक्षित रूपमा रोपाई सम्पन्न हुन सकेको छैन। कृषि ज्ञान केन्द्र डडेलधुराका निमित्त कार्यालय प्रमुख राम बहादुर बोहरा।
5: डडेलधुरा जिल्लामा धान रोपाई हुने क्षेत्रफल भनेको कुल 6120 हेक्टरमा हो। जसमध्ये हालसम्म करिब 2000 पुग्दैछ। यतिखेर मनसुनी वर्षा आइसक्नु पर्ने हो, अहिलेसम्म मनसुन भित्रेको छैन। जसले गर्दा रोपाई मात्रै होइन अरू बाली नालीमा पनि प्रभाव परिरहेछ, जसले गर्दा धान रोपाई ढिलो नै भइरहेछ।
3: पछिल्लो पटक जनशक्ति पलायन हुनुले खेती योग्य जमिन समेत बाँझो हुँदै जान थालेका छन्। रोपाईलाई सांस्कृतिक रूपमा समेत मनाउने चलन समेत बिस्तारै हराउँदै जान थालेको छ। दिपेन्द्र अवस्थी, रेडियो नेपाल, डडेलधुरा।
2: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि र पर्सि देशका विभिन्न स्थानमा अधिक वर्षा तथा एक दुई स्थानमा अत्याधिक वर्षाको सम्भावना रहेको जनाउँदै आवश्यक पूर्व तयारी र सतर्कता अप्नाउन आग्रह गरेको छ। प्राधिकरणले हिजो सूचना जारी गर्दै मनसुनी गतिविधि बढेका बेला अकस्मात बाढी पहिरो, कटान, गेग्रान बहाव, शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम समेत हुने जनाउँदै प्राधिकरणले आवश्यक सतर्कता अप्नाउन र पूर्व तयारी गर्न आग्रह गरेको हो। दुई दिन मधेस तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित अधिक वर्षा तथा एक दुई स्थानमा अत्याधिक वर्षाको सम्भावना रहेको प्राधिकरणले जनाएको छ। प्राधिकरणले डुबान हुने बस्तीका बासिन्दालाई आवश्यक पर्ना साथ उचो र सुरक्षित स्थानमा जान तथा तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक लगायत सरकारवाला सबै निकायलाई प्रतिकार्यका लागि तयारी अवस्थामा रहन अनुरोध गरेको छ। यस्तै जोखिमयुक्त राजमार्ग र सड़कमा डोजर,

0: एक्साभेटर लोडर लगायत साधन तयारी अवस्थामा राख्न तथा पूर्व तयारी पूर्व कार्य र प्रति कार्यमा सहयोग गर्ने साझेदार संस्थालाई जिल्ला विपद व्यवस्थापन समिति र स्थानीय विपद व्यवस्थापन समितिको सम्पर्कमा रही काम गर्न प्राधिकरणले आग्रह गरेको छ। वर्षा र बाढीबारे जानकारी लिन 11 55 विपदमा मद्दत माग्न 11 49 नेपाल प्रहरी 100 र सशस्त्र प्रहरी बल नेपालको 11 14 हटलाइन नम्बर मोबाइलमा सेभ गरी आवश्यक परेको अवस्थामा तत्काल फोन गर्न अनुरोध गरिएको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो। प्रतिनिधि सभाको बैठकले हिजो बजेटसँग सम्बन्धित आर्थिक विधेयक 2083 बहुमत र राष्ट्र ऋण उठाउने विधेयक 2083 सर्वसम्मतिले पारित गरेको छ। आर्थिक विधेयक 2083 माथि 7 संशोधनको सूचना प्राप्त भएको थियो भने राष्ट्र ऋण उठाउने विधेयकमाथि 3 संशोधनको सूचना प्राप्त भएको थियो। यी दुवै विधेयकमाथि परेका संशोधनहरूमध्ये अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले स्वीकार गर्नु भएका प्रस्ताव बाहेक संशोधनकर्ता सांसदहरूले फिर्ता नलिनु भएका अन्य प्रस्तावहरू सभाको बहुमतले अस्वीकृत गरेको थियो। आर्थिक विधेयकमाथिको छलफलमा उठेका विषयमा जवाफ दिनुहुँदै अर्थमन्त्री डाक्टर वाग्लेले बजेट मार्फत ऐतिहासिक रूपमा कर सुधारका प्रस्तावहरू गरिएको बताउनुभयो।
1: यो करले भुइँमान्छे गरिबहरूलाई छुँदैन। नेपालका झन्डै 75-80% बालबालिकाहरू गैर निजी विद्यालयहरूमा पढ्दछन्। त्यहाँ यो करको प्रस्ताव गरिएको होइन। केही निजी विद्यालयहरूमा समता शुल्क, त्यसबाट 300 रुपियाँ, त्यो रकम चाहिँ सार्वजनिक शिक्षाको उन्नयनका लागि, सुदृढीकरणका लागि खर्च गर्ने भनेर शुल्क लगाउँदै गर्दा पनि मध्यम वर्गमा फेरि भार नपरोस् भनेर अन्य कुराहरूलाई काउन्टर ब्यालेन्स गरेका छौँ। 10 लाखसम्मको वार्षिक आमदानीमा कर छुट, यति ऱ्याडिकल डिपार्चर गरिएको छ। यो सोच्नै नसक्ने ऐतिहासिक कर सुधारको प्रस्तावहरू हामीले राखेका छौँ।
0: अर्थमन्त्री डाक्टर वाग्लेले चालु आर्थिक वर्षमा 35% पनि पुँजीगत खर्च नभएको भन्दै पुँजीगत खर्च कम हुने वर्तमान अवस्थामा आगामी वर्षबाट सुधार हुने र नतिजा देखिने गरी बजेट आएको बताउनुभयो। राष्ट्र ऋण उठाउने विधेयकमाथिको दफावार छलफलमा उठेका विषयमा अर्थमन्त्री डाक्टर वाग्लेले विदेशी ऋण निश्चित आयोजना र पूर्वाधार विकासका लागि नै आउने र त्यसमा नै केन्द्रित रहेको बताउनुभयो। अर्थमन्त्री वाग्लेले आन्तरिक ऋण पनि देशभित्र नै विद्युत आयोजना, आफ्नै खर्चमा पनि ठूला आयोजनामा र उत्पादनमूलक गतिविधिहरूमा नै लगाएको र लगाउने बताउनुभयो। छलफलमा सांसदहरूले ऋण खर्च गर्दा जिम्मेवार बन्नुपर्ने, पुँजी निर्माण र आर्थिक वृद्धिमा प्रयोग गर्नुपर्ने, ऋणलाई परिणाम दिने गरी मात्रै प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो। त्यसै गरी प्रतिनिधि सभाको हिजो बसेको दोस्रो बैठकले विभिन्न 4 विधेयकहरूमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। बैठकले प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले प्रस्तुत गर्नुभएको सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083, अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको सम्पत्ति शुद्धिकरण मनी लाउन्डरिङ निवारण तेस्रो संशोधन विधेयक 2083 स्वीकृत गरेको हो। यसै गरी भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले प्रस्तुत गर्नुभएको सहकारी पहिलो संशोधन विधेयक 2083 र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले प्रस्तुत गर्नुभएको स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव सभाले स्वीकृत गरेको हो। सभामुख टोल प्रसाद अर्यालले हिजो स्वीकृत भएका 4 विधेयकहरूमाथि संशोधन दर्ता गराउन चाहने सांसदहरूले संघीय संसद सचिवालय प्रतिनिधि सभाको विधेयक शाखामा संशोधन दर्ता गर्न सक्ने जानकारी गराउनुभयो। सभाबाट स्वीकृत भएका 4 विधेयकहरू सम्बन्धित मन्त्रीहरूले सभाको पहिलो बैठकमा प्रस्तुत गर्नुभएको थियो। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले महालेखा परीक्षकको 63 वार्षिक प्रतिवेदन 2083 प्रस्तुत गर्नुभयो। यसअघि हिजोको प्रतिनिधि सभाको बैठकमा सांसदहरूले सड़क दुर्घटना न्यूनीकरण, कक्षा 12 परीक्षा फललाई लिएर उत्पन्न समस्या समाधान तथा ट्राफिक व्यवस्थापनका लागि राज्यका निकायलाई समेत जिम्मेवार बनाउन सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले एन्फा अनिश्चितकालका लागि फिफाबाट निलम्बनमा परेको विषयले राष्ट्रको प्रतिष्ठामा धक्का पुगेको र खेलाडीहरूलाई निरुत्साहित बनाएको भन्दै निलम्बन फुकुवाका लागि छिटो प्रक्रिया अगाडि बढाउन पनि माग गर्नुभयो। प्रतिनिधि सभाको हिजोको बैठकको सुरुमा प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत सीमाका विषयमा दिएको अभिव्यक्ति सच्याउन माग गर्दै प्रतिपक्षी दलका सांसदहरूले उठेर विरोध गर्नुभएको थियो। प्रतिनिधि सभाको अर्को बैठक असार 18 गते बिहिबार बिहान 11 बजे बस्नेछ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन 21 निर्वाचनको मतपरिणामकै कारण नेपालमा कम्युनिष्ट आन्दोलन सकिएको निष्कर्ष निकाल्न नहुने बताउनु भएको छ। मदन भण्डारी फाउन्डेसनले मदन भण्डारीको 75 जन्म जयन्तीको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले कम्युनिष्ट आन्दोलनलाई समयानुकूल परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिगमनलाई पराजित गर्न लोकतान्त्रिक र वामपन्थी शक्ति कार्यगत एकताको माध्यमबाट अगाडि बढ्नुपर्ने बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वाधीनताको रक्षा र जनअधिकारको सम्वर्धनका लागि वामपन्थी शक्तिहरूबीच सहकार्य जरुरी भएको बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले कम्युनिष्ट एकतालाई बलियो बनाउनु पर्नेमा जोड दिनुहुँदै युवा पुस्ताको काँधमा ठूलो जिम्मेवारी आएको बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले कम्युनिष्ट पार्टीहरू एकताको विकल्प नभएको बताउनुभयो। कार्यक्रममा मदन भण्डारी फाउन्डेसनले मदन भण्डारी राष्ट्रिय पुरस्कार 2082 लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गरेको छ। उपराष्ट्रपति रामसहाय प्रसाद यादवले शिक्षालाई अनुसन्धान नवप्रवर्तन र डिजिटल प्रविधिसँग जोड्नुपर्नेमा जोड दिनुभएको छ। मदन भण्डारी मेमोरियल कलेजको रजत महोत्सवका अवसरमा हिजो काठमाडौँमा आयोजित समारोहमा उहाँले कृत्रिम बौद्धिकता र आधुनिक प्रविधिलाई विद्यालयदेखि विश्वविद्यालयसम्मको शिक्षासँग जोड्नुपर्ने बताउनुभयो। कागका कारण काठमाडौँ उपत्यकामा बर्ड फ्लू फैलिएको पशु सेवा विभागले जनाएको छ। विभागका महानिर्देशक डाक्टर उमेश दाहालले कागमा बर्ड फ्लू देखिएकाले उपत्यकाभर फैलिएको बताउनुभयो। महानिर्देशक डाक्टर दाहाल संक्रमित कागले एक ठाउँबाट उडेर अर्को ठाउँ सार्ने गरेको बताउनुहुन्छ। कागमा देखिएको संक्रमण 21 दिनसम्म रहने भएकाले धेरै नै बर्ड फ्लू रोग सार्न सक्ने उहाँको भनाइ छ। त्रिभुवन विश्वविद्यालय त्रिवी शिक्षण अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनः आजदेखि सञ्चालन गर्ने भएको छ। गत माघ 1 गतेदेखि सो कार्यक्रम बन्द गरेको अस्पतालले आजदेखि पुनः सेवा सुरु गर्न लागेको हो। अस्पतालका कार्यकारी निर्देशक डाक्टर सुभाष प्रसाद आचार्यका अनुसार हाल बहिरङ्ग सेवा ओपिडीमा सो सेवा सञ्चालन गर्ने र केही दिनपछि अन्य सेवामा पनि विस्तार गरिनेछ। स्वास्थ्य बीमा कार्यक्रम मार्फत अस्पतालले उपलब्ध गराएको उपचारको भुक्तानी नभएपछि सेवा बन्द भएको थियो। वैदेशिक रोजगार ठगी सम्बन्धी करिब 25 वर्षदेखि विभागमा थन्किएर रहेका हजारौं मुद्दा तथा अनुसन्धान फाइल खोजी व्यवस्थापन र डिजिटलाइज गर्ने कार्य तीव्र रूपमा अघि बढाइएको छ। वैदेशिक रोजगार विभागका अनुसार 2057 सालदेखि अलपत्र अवस्थामा रहेका मुद्दा तथा अनुसन्धान सम्बन्धी महत्त्वपूर्ण फाइलहरू खोजी गरी व्यवस्थित अभिलेख तयार गर्ने काम सम्पन्न भइसकेको छ। करिब 25 वर्षदेखि डम्प अवस्थामा रहेका हजारौं फाइललाई वर्गीकरण गरी भौतिक अभिलेख व्यवस्थापन गरिएको विभागले जनाएको छ। वैदेशिक रोजगारबाट फर्किएपछि धनकुटाको साँगुरीगढी गाउँपालिका डाँडा बजारका दीपक बस्नेतले सुरु गर्नुभएको होमस्टे व्यवसायले उहाँलाई आर्थिक रूपमा सक्षम बनाएको छ। 2 वर्ष अघि सुरु गरेको होमस्टे व्यवसायबाट विदेशबाट दोब्बर कमाई हुने गरेको र त्यसबाट स्थानीय कृषि उत्पादनको समेत बजारीकरण भएको छ। विराटनगरबाट संवाददाता कुमोद अधिकारीको रिपोर्ट।
2: धनकुटा जिल्लाको साङ्गुरीगढी गाउँपालिका 5 डाँडा बजारका दीपक बस्नेत आफ्नै गाउँघरमा आर्थिक रूपमा सक्षम र स्वावलम्बी बन्नुभएको छ। वैदेशिक रोजगारीबाट फर्केपछि शुरू गरेको होमस्टे व्यवसायले उहाँलाई आर्थिक रूपमा सक्षम बनाएको हो। वैदेशिक रोजगारीको कमाइ र बैंकबाट ऋण लिएर उहाँले आफ्नै घरमा सुनाखरी होमस्टे सञ्चालनमा ल्याउनु भयो। यस व्यवसायबाट विदेश भन्दा दोब्बर कमाइ भइरहेको उहाँको भनाइ छ।
3: अहिलेसम्म सन्तुष्ट छु। जो बाहिर जानु भएको छ, बाध्यताले जानु भएको छ, नेपाल फर्केपछि चाहिँ केही न केही गरेर बस्नुहोस् भन्ने चाहिँ मेरो सल्लाह।
2: एक रातमा 25 जनासम्म पाहुनालाई राख्न सक्ने क्षमता भएको उहाँको होमस्टेमा विराटनगर, धरान, इलाम, झापाका साथै छिमेकी देश भारतको सिक्किमबाट पाहुनाहरू आउने गरेका छन्। विदेशमा रहेका आफन्त र चिनजानको माध्यमबाट अमेरिका र स्विजरल्याण्डका विदेशी पर्यटकहरू समेत उहाँको होमस्टेमा बास बस्न आइपुग्छन्। यो व्यवसायमा उहाँकी श्रीमती अर्पणा मगर बस्नेतले पनि उत्तिकै साथ दिइरहनु भएको छ। पहिले खेतीपाती र पशुपालनमा मात्र सीमित अर्पणा अहिले आफ्नै जग्गामा व्यवसाय सञ्चालन गर्न पाउँदा निकै खुसी भएको बताउनुहुन्छ।
4: यसरी व्यवसाय खोलेर बस्न पाउँदाखेरि एकदम सन्तुष्ट छु।
2: होमस्टेका कारण गाउँमा उत्पादित तरकारी, माछा र मासुको खपत बढेको छ। यसले गर्दा गाउँका अन्य कृषकहरूमा पनि उत्साह थपिएको र गाउँमा तरकारी खेती, बाख्रा तथा कुखुरा पालन व्यवसाय समेत फस्टाउन थालेको उहाँको भनाइ छ। सामुदायिक होमस्टेहरूलाई स्थानीय तथा प्रदेश सरकारले आवश्यक पर्ने विभिन्न प्रकारको सामान सहयोग गरे पनि निजी होमस्टेले भने त्यस प्रकारको सहयोग नपाएको उहाँको गुनासो छ।
4: हामीलाई चाहिँ भरसक सेवा सुविधाहरू सामुदायिकमा जस्तै आए चाहिँ राम्रो हुने थियो भन्ने चाहिँ हामीलाई लाग्यो।
2: पर्यटन कार्यालय काँक्रेभिट्टाका प्रमुख छविलाल खतिवडाले होमस्टेको विकासका लागि कार्यालयले विभिन्न कार्यक्रमहरू गर्दै आएको बताउनु भयो।
5: होमस्टे संस्कृतिको विकास गर्न एकातर्फ कार्यक्रमहरू लक्षित छन् भने अर्कोतर्फ ग्रामीण पर्यटनको विकास गर्ने र पर्यटन पूर्वाधारको विकास सँगसँगै ती ठाउँहरूको स्थानीय समुदायलाई पर्यटन भनेको के हो भन्ने बुझाइ गर्नलाई अग्रसर छौँ।
2: पहाडका गाउँ बस्तीमा मोटर बाटो पुगेपछि यो व्यवसाय राम्रो आय आर्जनको स्रोत बनेसँगै धेरैलाई रोजगारी प्रदान गरेको छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
0: उदयपुरको चौदण्डी गढी नगरपालिका 7 कुमाङ लामाचौर क्षेत्रमा गैराती जंगली हात्ती प्रवेश गरेर 6 घर भत्काएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गणेश बमले बताउनुभयो। प्रहरीका अनुसार हात्तीले स्थानीय बुद्धिमान राई, राधा विक, रोशन विक, बमबहादुर विक, वीरबहादुर मगर, दिलबहादुर मगर लगायतको कर्कट पाताको छानो भएको काठको घर भत्काएको हो। यस्तै हात्तीले स्थानीयको घरमा राखिएको अन्नपात समेत खाएको छ। राति हात्ती गाउँ प्रवेश गरेपछि स्थानीयले भागेर ज्यान बचाएको स्थानीय पुष्प राईले बताउनुभयो। हात्तीले घर भत्काएका स्थानीयलाई चौदण्डी गढी नगरपालिकाले सुरक्षित बस्ने स्थानको व्यवस्था गरेको छ। कोशी टप्पू क्षेत्रबाट प्रवेश गरेको हात्तीको समूह लामा चौरी र 45 चोक आसपास क्षेत्रको जंगलमा रहेको बताइएको छ। अहिले गाउँलेको सुरक्षाका लागि प्रहरी टोली परिचालन गरिएको सूचना अधिकारी बमले बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। साउदी अरेबियामा एक हेलिकप्टर दुर्घटना हुँदा कम्तीमा 14 जनाको मृत्यु भएको छ। त्यहाँको सरकारी संचार माध्यमले साउदी आरामको तेल कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा हेलिकप्टरमा सवार सबै 14 यात्रुको मृत्यु भएको पुष्टि गरेको हो। मृतकहरू सबै साउदी नागरिक रहेका र घटनाको अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन्। फ्रान्सको उत्तर पूर्वी सहर टोम ब्लेनमा एक विमान दुर्घटना हुँदा 11 जनाको मृत्यु भएको छ। घटनामा विमान चालक सहित 10 यात्रुको मृत्यु भएको र सो विमान एक उडान सिकाउने विद्यालयको रहेको बताइएको छ। मृत्यु हुनेमा 5 विद्यार्थी र 5 प्रशिक्षक रहेका छन्। होर्मुजको साँघुरो जलमार्गमा प्यानमाको झण्डा भएको पानी जहाजमा ड्रोन हमला भएपछि अमेरिकाले इरानमा नयाँ आक्रमणहरू गरेको छ। युएस सेन्ट्रल कमाण्ड सेन्टकमले इरानभर कैयौं निशानामा प्रहार गरिएको बताउँदै ती व्यावसायिक ढुवानी विरूद्ध भइरहेका निरन्तर आक्रामकताको सिधा जवाफ भएको जनाएको छ। त्यसको बदलामा इरानको इस्लामिक रेभोल्युसनरी गार्ड कोर आईआरजीसीले कुवेत र बाहरेनका अमेरिकी पूर्वाधारमा क्षेप्यास्त्र र ड्रोन प्रहार गरेको त्यहाँको सरकारी सञ्चार माध्यम मार्फत सार्वजनिक एक विज्ञप्तिमा बताइएको छ। अब आर्थिक समाचार।
6: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
7: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धिकरणको जोखिमपूर्ण मुलुकको सूची ग्रे लिस्टबाट हटाउनका लागि सरकारले दक्षताका साथ काम गरिरहेको बताउनु भएको छ। आइतबार प्रतिनिधि सभा बैठकमा सम्पत्ति शुद्धिकरण मनी लाउन्ड्रिङ निवारण तेस्रो संशोधन विधेयक 2083 माथिको सामान्य छलफलमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिने क्रममा अर्थमन्त्री वाग्लेले मुलुक ग्रे लिस्टमा अघिल्लो सरकारको पालामा परेको र वर्तमान सरकारले त्यसबाट निकाल्नका लागि इमानदार र दक्षतापूर्वक काम गरिरहेको समेत दावी गर्नुभयो। उहाँले सम्पत्ति शुद्धिकरणका सन्दर्भमा नेपालले गर्नुपर्ने 15 प्रमुख कामहरू रहेको र वर्तमान सरकार आएपछि 3 विषयमा सुधार भएको बताउनुभयो। अर्थमन्त्री वाग्लेले सरकारले अर्थतन्त्रका सबै सूचकहरूलाई हेरेर मुलुकलाई ग्रे लिस्टबाट निकाल्ने गरी कामको थालनी गरिसकेको समेत बैठकमा जानकारी गराउनुभयो। आगामी आर्थिक वर्ष 2083-84 मौद्रिक नीति कम्तीमा 5 दीर्घकालीन सोचका आधारमा ल्याउनु पर्नेमा अर्थविद तथा बैंकिङ क्षेत्रका विज्ञहरूले जोड दिनु भएको छ। उहाँहरूले वित्तीय स्थायित्व कायम गर्दै बजेटसँग समन्वय हुने स्पष्ट र दीर्घकालीन मौद्रिक नीति आवश्यक रहेको बताउनु भएको हो। नेपाल आर्थिक पत्रकार संघ नाफिजले आइतबार आयोजना गरेको मौद्रिक नीतिको प्यानल छलफलमा बोल्दै संघीय संसदका पूर्व सचिव डाक्टर सुरेन्द्र हरियालले मौद्रिक नीति वार्षिक चक्रमा सीमित नभई सरकार र नेपाल राष्ट्र बैंकको नेतृत्वको कार्यकाललाई ध्यानमा राखेर 5 दृष्टिकोण सहित ल्याउनु पर्ने बताउनु भयो। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक मुक्तिनाथ सापकोटाले मौद्रिक नीतिले निर्धारण गरेका सबै लक्ष्य 100% हासिल नभए पनि त्यसकै आधार नीतिहरू असफल भए भन्न नमिल्ने बताउनु भयो। नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक देव कुमार ढकालले वित्तीय क्षेत्रको नीति प्रति सर्वसाधारणको चासो बढ्दै गएको उल्लेख गर्दै बजारले अधिक तरलता व्यवस्थापन गर्न सक्ने क्षमता विकास गर्नुपर्ने बताउनु भयो। कार्यक्रममा नेपाल बैंक संघका पूर्व अध्यक्ष अनिल कुमार उपाध्यायले विगतमा अपनाएका कसिला नीतिगत व्यवस्थाहरूको प्रभाव अहिले अर्थतन्त्रमा देखिएको बताउनु भयो। नेपाल विद्युत प्राधिकरणले बिजुली बगिरहेको लाइनमा नै मर्मत सम्भार गर्ने कामको सुरुवात गरेको छ। प्राधिकरणको लुम्बिनी प्रादेशिक कार्यालयले नेपाल विद्युत प्राधिकरणका कामको कार्यकारी निर्देशक दीर्घ कुमार श्रेष्ठको उपस्थितिमा लुम्बिनी प्रादेशिक कार्यालयबाट त्यस्तो कामको थालनी गरेको जनाएको छ। हाललाई नमुनाको रूपमा शुरूआत गरिएको त्यस कार्यलाई प्रभावकारिता र आवश्यकताको आधारमा विशेष गरी शहरी क्षेत्रको नियमित मर्मत सम्भारको काममा प्रयोग गर्ने कायम मुकायम कार्यकारी निर्देशक श्रेष्ठले बताउनुभयो। उपभोक्ताहरूलाई अवरोध बिनै गुणस्तरीय तथा निरन्तर विद्युत उपलब्ध गराउने उद्देश्यका साथ नेपालमै पहिलो पटक चालु अवस्थाको विद्युत लाइन अत्याधुनिक मर्मत उपकरण को प्रयोग गरी मर्मत सम्भार कार्यको शुरूआत गरेको लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख मनोज कुमार यादवले बताउनुभयो। तालिम प्राप्त कर्मचारीले अत्याधुनिक मर्मत उपकरणको प्रयोग गरेर चालु लाइनको मर्मतको काम गरेका थिए। मुस्ताङको घर पझोङ गाउँपालिकाले पशुपालक किसानलाई 50% अनुदानमा याक र नाक वितरण गरेको छ। हिमाली याक र नाक प्रवर्धन कार्यक्रम अन्तर्गत गाउँपालिकाले पशुपालक किसानहरूलाई अनुदानमा याक र नाक वितरण गरेको हो। लाभग्राही पशुपालक व्यवसायी र गाउँपालिका अन्तर्गत संघीय सशर्त अनुदान 50% लागत साझेदारी रहने गरी याक र नाक पालन गर्ने किसानहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले अनुदानमा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष मोहन सिंह लाल चन्दले जानकारी दिनुभयो।
0: आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार। दक्षिण अफ्रिकालाई हराउँदै क्यानेडा जारी विश्वकप फुटबल 2026 अन्तिम 16 प्रवेश गरेको छ। अमेरिकाको लस एन्जलस रंगशालामा गैराती भएको पहिलो नकआउट खेलमा दक्षिण अफ्रिकालाई 1-0 गोल अन्तरले पराजित गर्दै क्यानेडा प्री क्वार्टर फाइनलमा प्रवेश गरेको हो। क्यानेडाका लागि स्टेफेन युस्टाकियोले निर्णायक गोल गरे। उनले खेलको दोस्रो हाफको अतिरिक्त समयमा गरेको गोल नै निर्णायक साबित भयो। यससँगै तेस्रो पटक विश्वकप खेलिरहेको क्यानेडा पहिलो पटक अन्तिम 16 पुग्न सफल भएको हो। क्यानेडा यसअघि समूह चरणबाटै बाहिरिएको थियो। क्यानेडा समूह बीमा दोस्रो तथा दक्षिण अफ्रिका समूह एबाट उपविजेता बन्दै नकआउट चरणमा पुगेको थियो। अब मौसम सम्बन्धी जानकारी। आज कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी र हिमाली भागका थोरै स्थानमा, लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी र हिमाली भागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ। देशका तराई भागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी प्रदेशका पहाड़ी र तराई भागका 1-2 स्थानमा अधिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। कोशी प्रदेशको तराई र मधेस प्रदेशको केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 30.5 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 21.6 डिग्री सेल्सियस रह्यो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 देखि 30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:05 भयो भने सूर्यास्त भरे साँझ 7:10 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। आज असार 15 धान दिवस मानो रोपी मुरी उब्जाउने दिनका रूपमा दही चिउरा खाएर मनाइदै भोलि र पर्सी देशका विभिन्न स्थानमा अधिक वर्षाको सम्भावना रहेकाले आवश्यक पूर्व तयारी र सतर्कता अपनाउन सरकारको आग्रह। आर्थिक विधेयक 2083 र राष्ट्र ऋण उठाउने विधेयक 2083 प्रतिनिधि सभाबाट पारित। साउदी अरेबियामा हेलिकप्टर दुर्घटना हुँदा 14 जनाको मृत्यु र दक्षिण अफ्रिकालाई हराउँदै क्यानाडा जारी विश्वकप फुटबलको अन्तिम 16 प्रवेश। यो सँगै बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।

0: नमस्कार, रेडियो कार्यक्रम संचार तथा सूचनामा तपाईँलाई स्वागत छ।
1: सूचना तथा संचार मन्त्रालयको प्रस्तुति रेडियो कार्यक्रम संचार तथा सूचना प्रत्येक सोमबार बिहान यसै समयमा 20 मिनट प्रसारण हुन्छ। चलचित्र विकास बोर्डको आयोजनामा राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान कार्यक्रम 2083 सम्पन्न भएको छ। राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न चलचित्र कर्मी, कलाकार र संचार कर्मीलाई पुरस्कार तथा सम्मान प्रदान गर्नुभएको थियो। यस सम्बन्धमा तयार पारिएको रिपोर्ट आज हामी प्रस्तुत गर्छौँ। अनि विश्वव्यापी रूपमा सूचना प्रविधिको विकाससँगै कृत्रिम बुद्धिमत्ता अर्थात् एआई को प्रयोग पनि बढ्दो क्रममा रहेको छ। यस सन्दर्भमा आज हामी सूचना तथा प्रविधि विज्ञ निकेश बलामीसँग कुराकानी गर्नेछौँ। कार्यक्रमको पुरै समय अवधिभर हामीसँगै रहनुहोला।
2: विपद आउने बेला पूर्व सावधानी अपनाऊ, नत्र तपाईँ हाम्रो अकालमा ज्यान जान सक्दछ।
3: बाढी पहिरो लगायत प्राकृतिक विपदबाट आफू सतर्क बनाऊ र अरूलाई पनि जोगाऊ।
2: जनहितका लागि रेडियो नेपाल।
1: चलचित्र विकास बोर्डले आयोजना गरेको राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान कार्यक्रम 2083 समारोहमा नेपाली चलचित्र क्षेत्रको विकास, प्रवर्धन तथा योगदानको कदर गर्दै विभिन्न चलचित्र कर्मी, कलाकार एवं संचार कर्मीलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको सन्दर्भमा केन्द्रित रिपोर्ट अब हामी प्रस्तुत गर्छौं।
0: नेपाली चलचित्र क्षेत्रमा देखिएका समस्या समाधान गर्ने गरी नयाँ चलचित्र ऐन छिट्टै आउने भएको छ। नयाँ ऐन समय सापेक्ष, व्यवहारिक र चलचित्र क्षेत्रको वास्तविक आवश्यकतालाई सम्बोधन गर्ने खालको हुनुपर्नेमा जोड दिइएको छ। चलचित्र विकास बोर्डद्वारा केही दिन अघि राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान कार्यक्रमका वक्ताहरूले यस्तो बताउनु भएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले प्रविधिसँग परिचित हुँदै अध्ययन, अनुसन्धान र सृजनात्मक पक्षलाई चलचित्र क्षेत्रले छाड्न नहुने भन्दै नेपाली चलचित्र उद्योगले नेपालको अर्थतन्त्रको विकासमा समेत योगदान पुर्याउन सक्ने भएकाले सबैले त्यसतर्फ सोच्नु पर्ने बताउनुभयो। राष्ट्रपति पौडेलले अहिलेको बदलिदो परिवेश अनुरूपको नीति, कानून, सुविधा र सहुलियत सहित संस्थागत सुधार गरी चलचित्र उद्योगलाई नयाँ उचाइमा पुर्याउन कुनै कसर बाँकी राख्न नहुनेमा जोड दिनुभयो। यसका लागि कलाकार मात्र नभएर चलचित्र उद्योगसँग सम्बन्धित सबै सरकारवालाहरूको योगदानको उचित कदर गर्नुपर्ने भन्दै उहाँले यही क्षेत्रमा आत्मसम्मान सहित आफ्नो भविष्य सुरक्षित छ भन्ने महसुस गराउन सक्नुपर्नेमा जोड दिनुभयो। राष्ट्रपति पौडेलले डिजिटल प्रविधिले चलचित्र निर्माणदेखि वितरणसम्मका काममा सहजता ल्याएको उल्लेख गर्दै यसको प्रयोग गर्दा हाम्रो मौलिक कथा, मानवीय सृजनशीलता, सांस्कृतिक पहिचान र सर्जकको बौद्धिक अधिकार जोगाउनु पर्छ भन्नेमा सचेत रहनुपर्ने पनि बताउनुभयो।
4: चलचित्र केवल मनोरञ्जनको माध्यम मात्र नभएर नागरिकमा जागरण, रूपान्तरण, चेतना, राष्ट्रप्रेमको भावना जगाउने र हाम्रो मौलिक भाषा, संस्कृति र परम्पराको जगर्ना गर्ने माध्यम हो। हिमाल, पहाड, तराईको प्रकृति र सामाजिक जीवनलाई चलचित्रले देशभित्र मात्र होइन विश्व मञ्चमा चिनाउन सक्दछ। यो हाम्रो साझा पहिचान निर्माणको आधार पनि हो। प्रविधिको विकासले चलचित्र उद्योगको स्तरोन्नतिमा ठुलो योगदान दिएको छ। डिजिटल प्रविधिले चलचित्र निर्माणदेखि वितरणसम्मका काममा सहजता ल्याएको छ। यसको प्रयोग गर्दा हाम्रो मौलिक कथा, मानवीय सृजनशीलता, सांस्कृतिक पहिचान र सर्जकको बौद्धिक अधिकार जोगाउनु पर्दछ भन्ने म सचेत रहनुपर्छ भन्ने ठान्दछु। अहिलेको बदलिदो परिवेश अनुरूपको नीति, कानुन, सुविधा र सहुलियत सहित संस्थागत सुधार गरी चलचित्र उद्योगलाई नयाँ उचाइ दिन कुनै कसर बाँकी राख्न हुँदैन भन्ने म ठान्द। नेपाली चलचित्र उद्योगले नेपालको अर्थतन्त्रको विकासमा समेत योगदान पुर्याएको छ। नेपालको आर्थिक विकासमा कुन ढङ्गले नेपाली चलचित्र उद्योगले अझै थप योगदान पुर्याउन सक्छ भन्नेतर्फ पनि सबैको ध्यान जानु जरुरी छ। यसका लागि कलाकार मात्र नभएर चलचित्र उद्योगसँग सम्बन्धित सबै सरकारवालाहरूको योगदानको उचित कदर हुनु पर्दछ र यही क्षेत्रमा आत्मसम्मान सहित आफ्नो भविष्य सुरक्षित छ भन्ने महसुस गराउन सक्नु पर्दछ। हाम्रो गाउँ ठाउँ, पाखा पखेरा र कुना कन्दराका कथा व्यथालाई सूक्ष्म ढङ्गले पर्दामा प्रस्तुत गर्न सके। अन्तर्राष्ट्रिय चलचित्र महोत्सव र विश्व बजारमा नेपालको विशिष्ट पहिचान स्थापित हुन्छ भन्ने म ठान्दछु। यसका लागि प्रविधिसँग परिचित हुँदै अध्ययन, अनुसन्धान र सृजनात्मक पक्षलाई रत्तीभर नछोड्न चलचित्र कर्मीलाई सुझाव छ। चलचित्रका पर्दामा महिला, बालबालिका, दलित, आदिवासी, जनजाति, मधेसी, अपाङ्गता भएका व्यक्ति तथा विभिन्न भूगोल र समुदायका कथाहरू सम्मानजनक, संवेदनशील र यथार्थपरक रूपमा हटाउन् भन्ने मेरो अपेक्षा छ।
0: सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले चलचित्र क्षेत्र मनोरञ्जनको माध्यम मात्र नभई समाजको सामूहिक स्मृति, सांस्कृतिक पहिचानको अभिव्यक्ति भएको बताउनुभयो। मन्त्री डाक्टर तिमिल सिन्हाले कुनै पनि राष्ट्रलाई बुझ्न इतिहास अध्ययन मात्र पर्याप्त नहुने उल्लेख गर्दै त्यस देशका चलचित्र, संस्कृति र सामाजिक जीवनका विविध आयामलाई पनि हेर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। चलचित्रले सम्बन्धित राष्ट्रको आत्मालाई अभिव्यक्त, समाजको मनोविज्ञानलाई उजागर र भविष्यको सम्भावित कल्पना पनि गर्ने मन्त्री डाक्टर तिमिल सिन्हाले बताउनुभयो। उहाँले कलाकारलाई सम्मान गर्नु भनेको व्यक्ति मात्र नभई समाजको सृजनशील चेतना र आफ्नै सांस्कृतिक अस्तित्वलाई सम्मान गर्नु भएको उल्लेख गर्नुभयो। चलचित्र क्षेत्रका समस्या, चुनौती र अपेक्षाप्रति सरकार संवेदनशील रहेको बताउँदै संचार मन्त्री डाक्टर तिमिल सिन्हाले चलचित्र कर्मीहरूसँग निरन्तर संवाद र छलफल गर्दै ती विषयहरूको समाधानका लागि आवश्यक कदम चाल्न सरकार तयार रहेको उल्लेख गर्नुभयो। नयाँ चलचित्र ऐन समय सापेक्ष, व्यवहारिक र चलचित्र क्षेत्रको वास्तविक आवश्यकतालाई सम्बोधन गर्ने खालको हुनुपर्ने भन्दै मन्त्री डाक्टर तिमिल सिन्हाले चलचित्र क्षेत्रले अपेक्षा गरे अनुसारको ऐन निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो।
5: चलचित्रलाई गहन अध्ययन गर्ने हो भनेदेखि, गहन दृष्टिले चलचित्रलाई हेर्ने हो भनेदेखि यो त समाज हेर्ने एउटा सामूहिक र सामाजिक स्मृति जस्तो, सपनाहरू जस्तो र एक किसिमले यो हामीले जिएको समयको दस्तावेज पनि हो कि जस्तो लाग्छ। कुनै देशलाई बुझ्नको लागि सामान्यतया इतिहास पढ्नु पर्छ भन्ने गरिन्छ, तर मलाई लाग्छ एउटा देशलाई साँच्चै बुझ्ने हो भनेदेखि त्यो देशका चलचित्रहरू नहेरिकन त्यसका सांस्कृतिक अवयवहरू, त्यसका पहिचानहरू, त्यसका साँचो तस्विरहरू देख्न सकिन्न जस्तो लाग्छ। वास्तवमा भन्ने हो भने चलचित्रले विभिन्न किसिमले त्यो सम्बन्धित राष्ट्रको आत्मा बोलिरहेको हुन्छ, त्यो समाजको एक किसिमको मनोदशा बोलिरहेको हुन्छ र त्यो देशको भविष्यको एक खाले कल्पना पनि चलचित्रले गरिरहेको हुन्छ जस्तो लाग्छ। हामीले धेरै भाषणहरू सुनेका छौँ, तर एउटा चलचित्रले हजारौं भाषणहरूले व्यक्त गर्न नसकेको कुरा व्यक्त गर्छ जस्तो लाग्छ। त्यसैले कलाकारहरू मनोरञ्जन कर्मी मात्रै होइन, उहाँहरू त समाजका सांस्कृतिक दूत हुनुहुन्छ जस्तो लाग्छ, चेतनाको संवाहक पनि। त्यसै हिसाबले आज सम्मानित हुनुहुने, पुरस्कृत हुनुहुने र यहाँ उपस्थित हुनुहुने सम्पूर्ण कलाकर्मीहरूमा त्यही तहको सम्मान व्यक्त गर्न चाहन्छु म। सरकारको काम भनेको कलाको लागि कुनै निर्देशन दिनु होइन, सृजनाको लागि अनुकूल वातावरण बनाउने, त्यो ऐनको माध्यमबाट होस्, कुनै अर्को विधिको माध्यमबाट होस् अथवा अन्य कुनै सहयोगको माध्यमबाट होस्, त्यसको लागि सरकार दत्तचित्त छ। चलचित्र क्षेत्रका समस्याहरू, चुनौतीहरू र अपेक्षाहरू प्रति हामी गम्भीर्यसहित बसेर छलफल गरेर त्यसका लागि काम गर्न तयार छौँ र फेरि पनि मैले भन्दै आएको छु, नयाँ चलचित्र ऐन समय सापेक्ष बनाउन, व्यावहारिक बनाउन र चलचित्र क्षेत्रले चाहेको जस्तो यो ऐन चाहिएको सरकारलाई होइन, चलचित्र क्षेत्रलाई हो। चलचित्र क्षेत्रलाई चाहिएको जस्तो बनाउनको लागि हामी कटिबद्ध छौँ, प्रतिबद्धता दोहोर्याउन चाहन्छु।
0: कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले चलचित्र कर्मीको कामलाई प्रोत्साहन गर्न बोर्डले वर्षेनी पुरस्कार प्रदान गर्ने गरेको बताउनुभयो। उहाँले अहिले बक्स अफिस मार्फत चलचित्रको व्यापार सार्वजनिक गरिरहेको र मूल्याङ्कन गरिरहेको भन्दै पछिल्लो 2 वर्षमा 1 अर्ब बढीको व्यापार नेपाली चलचित्रले गरेको बताउनुभयो। यसले अब संस्कृति सँगै देशलाई आर्थिक रूपमा पनि योगदान दिइरहेको प्रस्ट्याएको पनि उहाँले उल्लेख गर्नुभयो। चलचित्र ऐन छिटै आउने र आगामी दिनमा नेपाली चलचित्रका लागि राम्रो हुनेमा विश्वस्त रहेको अध्यक्ष डिसीले बताउनुभयो।
5: आवश्यक
6: फेरबदल गर्नुपर्ने सम्पूर्ण चिजहरू राखी चाँडै नै यही बजेट अधिवेशन भित्रै त्यो ऐन हामीलाई आउनेछ, जसले गर्दा हामीले एउटा नीति नियमको गोरेटो प्राप्त गर्नेछौँ, जसमा थुप्रै चिज राख्न पर्नेछ। फरेन डाइरेक्ट इन्भेस्टमेन्ट छैन त्यसमा, विदेशबाट पैसा कसैले चलचित्रमा हाल्न चाह्यो भने हाल्न सक्दैन, चोर बाटोबाट हाल्नुपर्छ। विदेशमा हामी चलचित्र कमाउँछौँ, त्यहाँ कमाएको पैसा हामीले चोर बाटोबाट ल्याउनु पर्छ, मूल बाटो छैन। मूल बाटो खोल्नका लागि सबै स्टेक होल्डरले प्रयास गरेका छन्। सिनेमा हलको संख्या बढाउनै पर्नेछ, त्यसका लागि केही योजनाहरू गहन रूपमा छलफल गर्ने क्रममा छौँ र त्यो छलफल पश्चात पक्कै पनि नेपालमा हलको संख्या वृद्धि हुने गरी काम हुनेछ भन्ने हामीले ठानेका छौँ।
0: कार्यक्रममा चलचित्र विकास बोर्डद्वारा प्रदान गरिँदै आएको दीर्घ साधना सम्मान 2083 अभिनेता मदन कृष्ण श्रेष्ठलाई सम्मान गरिएको थियो। राष्ट्रपति रामचन्द्र पौडेल, सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हा, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले संयुक्त रूपमा नगद राशि 3,75,000 रुपियाँ सहित अभिनेता श्रेष्ठलाई दोसल्ला उडाएर ताम्रपत्र सहित सम्मान गर्नुभयो। त्यस्तै उत्कृष्ट चलचित्रका रूपमा उनको स्वेटर, उत्कृष्ट निर्देशक नवीन चौहान, उत्कृष्ट अभिनेता निर शाह, उत्कृष्ट अभिनेत्री मिरुना मगर, उत्कृष्ट लेखक दीपक प्रसाद आचार्य र एम थापा तथा उत्कृष्ट आदिवासी चलचित्रका रूपमा इन्दिरा धिमे मैचालाई पुरस्कृत गरिएको थियो।

0: थाल्छन् भने
1: बर्खायाममा सजग बनाऊ, पूर्व तयारी गरौ, बाँचौ बचाऊ।
2: सूचना तथा संचार मन्त्रालयको प्रस्तुति रेडियो कार्यक्रम संचार तथा सूचना अहिले यहाँहरू सुनिरहनु भएको छ। अब हामी नेपालमा कृत्रिम बुद्धिमत्ता अर्थात् एआईको प्रयोग तथा चुनौतीका सन्दर्भमा केन्द्रित रहेर सूचना तथा प्रविधि विज्ञ निकेश बलामीसँग गरिएको कुराकानी प्रस्तुत गर्छौ।
3: एआई को विषय छ यहाँको, विशेष गरेर एआई को टुल्सहरूलाई भन्नु पर्यो भने जस्तो के हुन सक्लान?
4: एआई को विभिन्न प्रकारहरू छन्। अब हामीले विभिन्न किसिमको एआई टुल्सहरू पनि चलाइरहन्छौँ, कति टुल्सहरू चाहिँ हामीले थाहा नभइकन चलाइरहन्छौँ, कुनै टुल्सहरू चाहिँ अब बल्ल बल्ल हामीले सुनेर चलाइरहेको हुन्छौँ होइन। अब यसको प्रकारमा चाहिँ जस्तो क्याटेगोरिज हेर्नु पर्दा चाहिँ जस्तै एउटा न्यारो एआई भनेको सरल भाषामा बुझ्दा त्यो हुन्छ जसमा हामीले अब जस्तै मोबाइलमा हामीले फेस अनलक गर्छौँ होइन, फिङ्गर प्रिन्टले मोबाइल अनलक हुन्छ, अब हामीले मोबाइललाई सिरी चलाउने अरू विभिन्न टुल्सहरू जुन चाहिँ अब ठुलो ठुलो कम्पनीले बनाइदिएको टुल्सहरू उनीहरूको टेक्नोलोजीमै इन्ट्रिग्रेटेड भएर आएको हुन्छ होइन, चाहिँ अब हामीले थाहा भए नभए पनि चलाइरहने टुल्सहरू भएको चाहिँ अहिले अब विशेष गरी हामीले भर्खर भर्खर नेपालमा सुनेको र चलाउन थालेको चाहिँ जेनेरेटिभ एआई भन्ने टुलको क्याटेगोरी अन्तर पर्न आउँछ होइन। नेपालमा धेरै सुन्ने र धेरैले बल्ल एआई चाहिँ यस्तो रहेछ है भनेर सुनेको चाहिँ च्याट जिपिटीबाट छ होइन। च्याट जिपिटी अब गुगल जेमिनी, माइक्रोसफ्टको कोपाइलटहरू, क्लाउडहरू टुल्सहरू जसले चाहिँ हामीले दिएको इन्स्ट्रक्सन अनुसार लेख्न सक्छ, बोल्न सक्छ, नयाँ कुराहरू बनाइदिन सक्छ, टुल्सहरू अन्तर्गत पर्न आउँछ भने चाहिँ अब बिस्तारै अब टेक्नोलोजी ग्रोथ भइरहँदा, टेक्नोलोजीमा सबै कुराहरू डिजिटल्ली भइरहँदाखेरि चाहिँ अब नेक्स्ट जेनेरेसन एआईमा चाहिँ हामी जाँदैछौँ, जहाँ चाहिँ हामीले अब एआई एजेन्ट अर एजेन्टिक एआईको बारेमा पनि कुरा गर्छ, जसमा चाहिँ अब जस्तै यो अगाडि मैले भनेको टुल्सहरूले चाहिँ हामीले केही कुराहरू दिएपछि उसले हामीलाई ब्याक टु नयाँ कन्टेन्ट दिने, नयाँ डेटा दिने, नयाँ हामीले अडाएको काम गर्ने हुन्छ भने चाहिँ अब एजेन्टिक एआईमा चाहिँ बिस्तारै अब हाम्रो बिहाफमा एआईले काम पनि गरिदिन सक्छ होइन। अब हामीलाई मिटिङ्सहरू बुक गर्नु पऱ्यो एआईले गरिदिने होइन, इमेल सेन्ड गर्नु पऱ्यो एआईले गरिदिने, सबै कुरा अटोमेसनमा लाने खालको केसेसहरू हुन्छ। यही किसिमको टुल्सहरू पनि विभिन्न डेभलप भइरहेको छ होइन। अब पहिला ठुलो ठुलो कम्पनीले बनाउने प्रडक्टमा अलरेडी इन्ट्रिगेट भएको एआईहरू हामीले चलाइरहेको हुन्छौँ, अब हामीलाई सहायता चाहे अनुसार हामीले जेनेरेटिभ एआईको टुल्सहरू चलाइरहेको छौँ र अब आगामी दिनमा अटोमेसन्सहरू गर्दा अब विभिन्न अरू देशमा त धेरै अगाडि बढिसक्यो, नेपालमा बल्ल बल्ल सुरुवात भइरहेको छ, विभिन्न ठुलो सानो अर्गनाइजेसनहरूले गर्न थालेको छ, अब अटोमेसनमा जाँदाखेरि चाहिँ एआईको विभिन्न अर्को टुल्सहरू पनि छ।
3: हजुर, त्यसो भए नेपालको परिप्रेक्ष्यमा पनि नेपाललाई आवश्यकता छ एआईको?
4: एकदमै धेरै नै आवश्यकता छ। हामी जानुपर्ने चाहिँ अब नेपालमा पनि अब डिजिटल ट्रान्सफर्मेसनको कुराहरू गरिँदा, सबै कुरा टेक्नोलोजी फोकस्ड भइरहँदाखेरि चाहिँ अब नेपाल जानुपर्ने, अगाडि जानुपर्ने नेपालको लागि बाटो पनि चाहिँ अब एकदमै धेरै एआई ड्रिभन भएर चाहिँ जानु।
3: हजुर, कुन कुन क्षेत्रमा चाहिँ यसलाई प्रयोग गरेर बढी बेनिफिट लिन सकिन्छ त?
4: अब भयो भने त सबै फिल्डमा प्रयोग गर्न मिल्छ, किनकि यसको प्रयोग गर्न नमिल्ने ठाउँ नै छैन, सबै प्रविधि भनेको सबैतिर प्रयोग गर्न मिल्छ भनेर होइन। अब नेपालको कन्टेक्स्टमा हेर्दाखेरि कस्तो कस्तो काममा युज भइरहेको छ भन्ने केस हो। अब नेपालमा धेरै जस्तो चाहिँ इन्टरटेनमेन्ट सेक्टरमा एकदमै धेरै युज भइरहेको छ मान्छेले, इन्टरटेनमेन्ट र एकाडेमिक सेक्टर बनाउन, जहाँ चाहिँ लेख्न पर्ने कुरा, बनाउन पर्ने कुरा, इमेज बनाउनु पर्यो, भिडियो बनाउनु पर्यो, भोइस बनाउनु पर्यो, टेक्स्ट बनाउनु पर्यो, यस्तो कुराहरूमा एकदमै धेरै जस्तो मिडियाले चलाइरहेको छ, रिसर्च अर्गनाइजेसनहरूले चलाइरहेको छ, एकदमै छ। अब जानुपर्ने पाटो यही पनि रह्यो। अब अलिकति इम्प्याक्टफुल सेक्टरमा जाँदाखेरि एजुकेसन, एग्रिकल्चर, हेल्थ जस्तो फिल्डहरूमा पनि अब कतिवटा ठाउँमा त राम्रोसँग हुन नै थालिसक्यो, आगामी दिनमा अझै राम्रोसँग अब त्यो नेपाल स्पेसिफिक टुल्सहरू पनि अझै धेरै डेभलप छ भनेर भन्न सकिन्छ। अब गभर्मेन्टको केसमा त अझै हुनुपर्ने भइ नै हाल्यो होइन, किनकि एआईले चाहिँ अब अहिले एआईको विभिन्न मैले टाइप्सहरू छ भनेर भनिदिँदाखेरि अब नेक्स्ट जेनेरेसन अफ एआईमा जाँदाखेरि हामी एकदम एजेन्टिक भएर जान्छौँ होइन, सबै कुरा अटोमेसन गरेर जाँदाखेरि चाहिँ अब गभर्मेन्टले गर्ने, मान्छेले गर्ने कामहरू पनि अब एआईले गरिदिन सक्ने भएर चाहिँ यो फिल्डमा पनि जान सकिन्छ, अनि अब पोलिटिक्समा पनि जान सकिन्छ, किनकि अब सबै कुराहरू अल्गोरिदमले डिसाइड गर्छ, पहिला जस्तै रहेन, अब धेरै जस्तो चाहिँ सोसियल मिडियामा धेरै मान्छेको प्रेजेन्स होइन, डिजिटल्ली मोबाइलमा सबैको प्रेजेन्स हुँदाखेरि चाहिँ यो कुराहरू एफेक्ट गर्न सकिन्छ, र विशेष गरी यस्तै हो, गर्न नसक पाटो नै छैन, सबैतिर गर्न सकिन्छ, अब राम्रो कुरालाई पनि गर्न सकिन्छ, नराम्रो कुरालाई पनि गर्न सकिन्छ एआईको प्रयोग भनेको होइन। अब हामीले फोकस गर्दा चाहिँ नेपालमा चाहिँ सकेसम्म राम्रो कुराहरूको लागि चाहिँ एआई प्रयोग गरेर हाम्रो प्रोडक्टिभिटी बुस्ट गर्ने, अझ नयाँ इनोभेसन्सहरू ल्याउने, अनि हामीले देखाइरहेको सोसाइटल प्रब्लम्सहरूलाई चाहिँ सल्भ गर्नलाई चाहिँ एआई प्रयोग गर्नलाई चाहिँ अब इन्करेज गर्नु पर्यो र हामीले प्रयोग पनि त्यही हिसाबले गर्नु पर्यो।
3: हजुर, अब यो एआईको प्रयोग गर्नको लागि त अवश्य पनि स्किलको आवश्यकता पर्छ होइन, किनभने टेक्निकल विषय भयो, यसको लागि चाहिँ प्रविधि विज्ञहरू प्रविधिमा अलिकति काम गरिरहेको प्रयोगकर्ता भयो भनेदेखि यसलाई चाहिँ सजिलैसँग आफूले प्रयोग गरेर बेनिफिट लिन सकिन्छ होइन त?
4: हजुर, त्यो भइ नै त्यो चाहिँ परि नै हाल्यो। अब किनकि अब यो एआई भन्ने बित्तिकै टेक्नोलोजी जोडेर आउने भयो, यसमा अब जोडेर आउँदाखेरि चाहिँ अब हाम्रो नेपालको कन्टेक्स्टमा बसेर हेर्दाखेरि चाहिँ अब हामीले टेक्नोलोजी भनेको चाहिँ अब धेरै सोसियल मिडियालाई बुझ्छौँ होइन, अब एआई भन्ने बित्तिकै आजभोलि मान्छेले च्याटजिपिटीलाई मात्रै बुझ्छ, तर विभिन्न प्रकार छ टेक्नोलोजीमा पनि एकदम इनडेप्थ अब कुराहरू छ। त्यो गर्दाखेरि चाहिँ सकेसम्म अब टेक्निकल कुरा हो भनेर छोड्नु भएन होइन, हामीले पनि सिक्दै जानु पर्यो। अब चलाउनलाई त्यति गाह्रो कुराहरू छैन, एकदमै सिम्पल हो, बेसिक। अब हामीले मोबाइल चलाउन आउँछ भने हामीलाई सबै कुरा गर्न आउँछ भन्ने अन्डरस्ट्यान्डिङमा चाहिँ अगाडि बढ्नु पर्ने हुन्छ।
3: जस्तो यसमा पनि सकारात्मक पनि छ नकारात्मक पनि होला, के छ चुनौती के छ त्यसको?
4: गलत पक्षको बारेमा कुरा गर्दा जस्तै अब मान्छेहरूले जस्तै अब एआई युज गरेर आजभरि अब स्पेसली यो मैले जेनेरेटिभ एआई भन्ने कुरा गरिरहँदाखेरि चाहिँ यसबाट मान्छेले भिडियो फोटोहरू बनाइरहँदाखेरि चाहिँ अब एकदमै धेरै अब भिडियोको केसमा नक्कली भिडियोहरू एकदमै धेरै बन्ने होइन, टेक्नोलोजिकल भाषामा चाहिँ त्यसलाई डिप फेक भनेर भनिन्छ होइन। सो मान्छेले नक्कली भिडियोहरू बनाएर मान्छेलाई एकदम हार्मफुल कन्टेन्ट गर्ने, स्पेसली महिलालाई टार्गेट गरेर कुराहरू एकदमै धेरै छ। गलत सूचनाहरू एकदमै छिटो फैलिरहेको छ, किनकि सूचना बनाउन सजिलो भयो आजभोलि र डिसेमिनेट गर्न पनि सजिलो भयो सोसियल मिडियाले गर्दा, त्यो एउटा एकदमै धेरै राखेको छ। अब डेटा प्राइभेसीको कुरा पनि एकदमै धेरै छ, अब यो हामीले सबै कुरालाई यो टेक्नोलोजी अब अनलाइनमा राखे एआईमा दिँदाखेरि चाहिँ अब हाम्रो प्राइभेसीवाला कुराहरू एकदमै आएको छ। अनि सँगसँगै गएर अब यो एआई भन्ने कुरा अब अघि नै मैले सुरुमा भने जस्तै अब यो अब टेक्नोलोजीहरू चाहिँ कस्तो भन्छ कि धेरै मिलियन्स अफ मिलियन्स डेटामा चाहिँ ट्रेन भएको हुन्छ कि, अब अनलाइनमा भएको डेटाहरू हामीले राखेको सबै कुरा उनीहरूको एक्सेस भएको डेटामा ट्रेन भएको हुन्छ। अब तर यही कुरा चाहिँ नेपालमा लागू गर्दा नेपालको विभिन्न डेटाहरूमा ट्रेन नभएको हुनसक्छ, किनकि हाम्रो अब अनलाइन प्रेजेन्स हुन थालेकै धेरै भएको छैन। त्यही भएर चाहिँ अलिकति बायस पनि छ, अलिकति एआईको एआई बायस पनि हुनसक्छ नेपालको, स्पेसली भित्री कन्टेक्स्टमा गएर हेऱ्यो भने चाहिँ। अब अनि सँगसँगै अब आजभोलि धेरै आउँछ, सबैले हामीले भन्छ पनि जिस्केर होइन, एआईले चाहिँ हाम्रो जागिर खाइदिन्छ भनेर, त्यो पनि केही रूपमा एकदम सही हो होइन। अब टेक्नोलोजीमै काम गर्ने मान्छेहरूको जागिर पनि धेरै यसले खान्छ भनेर एकदमै धेरै भन्छ। अब एडमिनिस्ट्रेटिभ जबहरू मैले अघि नै भनेको हुँदाखेरि सबै कुरा अटोमेट गर्न मिल्छ भनिदिँदाखेरि अब मान्छेको काम नै भएन नि त त्यहाँ। सो त्यस्तो जागिरहरू पनि जानेछ। यो चाहिँ अब एआईको भनिन्छ नि वाट क्यान गो रङ भन्ने केसमा हामीले हेर्न सक्छ र यो कुरालाई सुधार्दै जान पनि सकिन्छ होइन। अब राम्रो कुरालाई प्रयोग गर्न थालिसकेपछि मान्छेले यो नचाहिने कुरा नराम्रो कुरालाई प्रयोग गरेको कुराहरू चाहिँ अलिकति घट्दै पनि जान सकिन्छ र हामीले फोकस पनि यसरी नै जानु पर्यो, यो नराम्रो भइरहेको कुरालाई चाहिँ कसरी सुधार्दै जाने भनेर पनि हेर्न सक्छ।
2: उहाँ हुनुहुन्थ्यो सूचना तथा प्रविधि विज्ञ निकेश बलामी।
3: सूचना तथा संचारको सही सदुपयोग गरी आफ्नो जीवनशैली सहज बनाऊ,
2: यही अनुरोधका साथ अब आगामी सोमबार बिहान 7:25 बजे सूचना तथा संचार क्षेत्रका विषय प्रस्तुति सहित हामी आउनेछौ। तबसम्मलाई हामी सरिता खनाल, शोभा भट्टराई र नवीन दाहाल बिदा हुन्छौ। नमस्कार।

भक्तराज आचार्यको स्वर अनि सङ्गीतमा रहेको स्वदेश गान सुनायौँ। बमबहादुर थापा जितालीको रचना हो। स्वदेश गान सुनाउने क्रममा अब सुनाउँछौँ पुष्प नेपाली, तारादेवी र साथीहरूको स्वर, माधव प्रसाद घिमिरेको रचना अनि सङ्गीत हो नातिकाजीको। यसपछि केही सूचना र सन्देश सुन्नुहुनेछ भने ठिक 8 बजे बिहान अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: वैदेशिक रोजगारीमा जानु अघि आफू जाँदै गरेको देशको जानकारी लिनु अत्यन्त जरुरी हुन्छ।
1: त्यहाँको भाषा, संस्कृति, नियम कानुन सिक्नै पर्छ।
0: यात्रा प्रक्रिया, सुरक्षा उपाय र आपतमा के गर्ने भन्ने कुरा सिकाउने पूर्व प्रस्थान अभिमुखीकरण तालिम लिनुपर्छ।
1: पूर्व प्रस्थान अभिमुखीकरण तालिम तोकिएको संस्थाबाट लिएपछि प्रमाणपत्र अनिवार्य रूपमा लिनुपर्छ।
0: तालिम कुनै औपचारिकता होइन, आफ्नै सुरक्षा र अधिकार संरक्षणका लागि हो।
1: महिला श्रमिकहरूले पूर्व प्रस्थान अभिमुखीकरण तालिम शुल्क भने फिर्ता पाइन्छ।
0: वैदेशिक रोजगार बोर्डको सचिवालय।

0: Dzīkes būnas pal.
1: Visa tāpē nādīšo, kēlko mācāpī tev atveho.
0: भरपूर मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्
2: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ अब सुनाउँछौँ सपना श्री र थुप्तेन भुटियाको स्वरमा रहेको यो जागरण गीत भोजराज घिमिरेको रचना अनि सङ्गीत हो शक्ति वल्लभको

भर्खरै सुनायो शम्भू राई र राम गुरुङको स्वरमा रहेको जागरण गीत, रचना अनि सङ्गीत शम्भू राईकै। जागरण गीत सुनाउने क्रममा अब सुनाउँछौँ उदय शमशेर र अमरराज शर्माको स्वर, कृष्ण सिटौलाको रचना अनि सङ्गीत हो प्रकाश गुरुङको। प्राविधिक कारणवश हामीले उद्घोषण गरेका गीत सुनाउन सकेनौँ। अबका लागि सुनाउँछौँ शशी विक्रम थापा र साथीहरूको स्वर, जीवनाथ थमलाको रचना अनि सङ्गीत हो शशी विक्रम थापाकै।

0: सरोकार कार्यक्रमबाट मुकुन्द भण्डारीको नमस्कार। मलाई प्रविधिमा साथ दिँदै हुन्छ मित्र उत्तम पाण्डे। आदरणीय श्रोता, आज असार 15 राष्ट्रिय धान दिवस। जलवायु मैत्री प्रविधि धानमा आत्मनिर्भरता र समृद्धि भन्ने नाराका साथ 23 राष्ट्रिय धान दिवस 2083 देशभर मनाइँदैछ। धान हाम्रो खाद्यान्न मध्येको प्रमुख बाली हो। पछिल्लो समय धान उत्पादन हुने क्षेत्र घट्दै गए पनि प्रविधिमा आएको सुधारले उत्पादकत्वमा भने सुधार आएको बताइन्छ। बढ्दो जनसङ्ख्या, घट्दो कृषियोग्य जमिन बीच खाद्य सन्तुलन मिलाउन चुनौतीपूर्ण छ। पछिल्ला वर्षहरूमा जलवायु परिवर्तन, मल बिउको अभाव, श्रमिकको कमी, सिँचाइको समस्या, उत्पादन लागत वृद्धि लगायतले धान खेतीमा झनै चुनौतीहरू देखिएका छन्। यिनै समस्यालाई समाधान गरेर कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा आज हामी कुराकानी गर्दैछौँ। यही विषयमा कुराकानी गर्न हामीसँग हुनुहुन्छ बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख केशव देवकोटा। देवकोटा सर, स्वागत छ कार्यक्रममा।
1: हस्, धन्यवाद।
0: आज राष्ट्रिय धान दिवस, हामी धान दिवस मनाइरहेका छौँ। यो दिवस मनाइरहँदाखेरि यसको महत्त्व के छ? कुराकानीको सुरुवात यसैबाट गरौँ न।
1: अहिले यो वर्ष हामीले जलवायु मैत्री प्रविधि धानमा आत्मनिर्भरता र समृद्धि भन्ने मूल नाराका साथ 23 राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाउन गइरहेका छौँ। र यसको मूल समारोह हामीले नेपाल कृषि अनुसन्धान परिषदको बाली विज्ञान अनुसन्धान केन्द्र खुमलटारमा मनाउने कार्यक्रम रहेको छ। यसको विशेष गरिकन यो चाहिँ धान दिवस किन मनाउन गइरहेका छौँ भन्ने सन्दर्भमा, धान चाहिँ हाम्रो प्रमुख खाद्यान्न बाली हो र यसले हाम्रो देशको कुल ग्रास्त उत्पादनमा चाहिँ ठुलो योगदान पुर्याएको छ। र अब यो सदैवदेखि हाम्रा पुर्खाहरूले गर्दै आएको खेती प्रणाली पनि हो। अब यसमा विशेष गरिकन विभिन्न स्थानीय तथा बासनादार धानहरूको चाहिँ नै पहिलेदेखि नै सदियौँदेखि नै यसको चाहिँ नै खेती हुँदै आइरहेको चाहिँ नै अवस्था छ। यसको चाहिँ नै हाम्रो मुख्य खाद्यान्नको स्रोत पनि धान नै हो र हाम्रो हामी खानामा पनि हामीलाई चाहिँ नै बिहान बेलुका नै हामीलाई चाहिँ नै भात चाहिँ एसियन कन्ट्रीहरूमा विशेष गरिकन चाहिँ नै भातको महत्त्व चाहिँ नै रहेको छ र भात हामीलाई चाहिँ अझै मनपर्छ र भात मात्रै नभइकन यसबाट चाहिँ नै विभिन्न चिउराको पनि असाध्यै महत्त्व छ र यो धानबाट नै बन्छ र यसको चाहिँ नै पौष्टिक महत्त्व खाद्य सुरक्षाको मात्रै हिसाबले नभइकन अरू धार्मिक सांस्कृतिक हिसाबले पनि यो धान चामलहरू चाहिँ नै हाम्रो धार्मिक कार्यहरूमा पनि असाध्यै धेरै प्रयोग हुने चाहिँ गर्दछ र यसको उत्पादन चाहिँ नै हामीले गर्नको लागि हामीलाई राम्रो हावापानी भौगोलिक हिसाबले र हाम्रो हावापानीको हिसाबले पनि यो धान खेती गर्नलाई चाहिँ हामीलाई यो सुइटेबल छ र यसलाई चाहिँ एउटा राष्ट्रिय महत्त्व दिएर यसको चाहिँ क्षेत्रफल पनि हामीले चाहिँ अरू बालीको तुलनामा चाहिँ यसको क्षेत्रफल पनि बढी छ नेपालमा।
0: यहाँले वातावरणको कुरा गर्नुभयो नि, यस वर्षको नारा पनि जलवायु मैत्री प्रविधि धानमा आत्मनिर्भरता र समृद्धि भन्ने रहेको छ। यसले कतै धान बाली सङ्कटमा परेको हो कि जलवायु परिवर्तनले गर्दा भन्ने सङ्केत गर्न खोजेको हो या के अरू कुराहरू छन्?
1: अब यो धान चाहिँ असाध्यै धेरै पानी चाहिने वाटर लभिङ चाहिँ प्लान्ट हो। यो धेरै पानी चाहिन्छ यसलाई यो उत्पादन हुनको लागि। नेपालमा चाहिँ सिँचाइको अझै पनि पर्याप्त रूपमा चाहिँ सिँचाइ सुविधा चाहिँ पुगेको अवस्था छैन। अझै पनि हाम्रा किसान दाजुभाइहरूले चाहिँ आकाश हेरेर पानी पर्न लायो भनिसकेपछि मात्रै हाम्रो चाहिँ यो खेती हुने चाहिँ अझै यो ट्रेन चाहिँ छ। अब हामी चाहिँ धेरै मौसममा हाम्रो चाहिँ रेनफलमा चाहिँ आधारित धान खेती प्रणाली धान खेती चाहिँ हामीले गरिरहेको अवस्था छ र पछिल्लो वर्षहरूमा अहिले विशेष गरिकन चाहिँ रेनफल प्याटर्नमा चाहिँ आएको परिवर्तनले गर्दा हामीलाई चाहिँ यो धान खेती समयमा लगाउनको लागि चाहिँ चुनौती थपिएको छ। अब धान चाहिँ हामीले समयमा लगाउन सकेनौँ, सिजनमा चाहिँ हामीले सिजन छोप्न सकेनौँ भनेदेखि यसको उत्पादकत्व चाहिँ घट्छ र विशेष गरिकन चाहिँ यो बर्खे धानमा चाहिँ धेरै थरीका बालीहरू धेरै थरीका जातहरू चाहिँ हामीले लगाउन सकिने अवस्था चाहिँ रहन्छ। यसमा विशेष गरिकन हामीसँग लगभग 140 भन्दा बढी चाहिँ जातहरू छन्। यी सबै जातहरू चाहिँ हामीले बर्खे सिजनमा लगाउन सकिन्छ। अब यसमा चाहिँ विशेष गरिकन चाहिँ हाइब्रिड धानहरू, मसिना तथा बासनादार धानहरू, अरू लोकल जात लोकल धानहरू जो चाहिँ नि हामीले बर्खा सिजनमा चाहिँ लगाउनु पर्ने हुन्छ, त्यही सिजनमा चाहिँ नि पानी पर्दिएन, त्यही सिजनमा चाहिँ नि हामीले भने जति चाहिँ हामीले पानी रेनफल चाहिँ हुन सकेन भनेदेखि चाहिँ धानको उत्पादन चाहिँ घट्छ। र अहिले यो ट्रेन्डलाई हेर्दाखेरिमा दुई तिन वर्षदेखि चाहिँ यो असार साउनमा जुन हाम्रो नर्मल सिजन हो धान लगाउने, त्यो सिजनमा चाहिँ पानी पर्न सकिरहेको अवस्था छैन, पर्याप्त मात्रामा पानी पर्न सकेको अवस्था छैन। त्यस कारणले गर्दाखेरिमा चाहिँ हाम्रो उत्पादन चाहिँ घट्ने चाहिँ हामीलाई चिन्ता छ। यद्यपि हामीसँग चाहिँ सिँचाइ सुविधाहरू नभएको त होइन, हामीसँग लगभग 30-35% चाहिँ सिँचाइ सुविधाहरू छ, तैपनि हाम्रो चाहिँ अझै धेरै चाहिँ हाम्रा बारी ल्यान्ड रेनफललाई चाहिँ आधार मानेर खेती गर्नुपर्ने भएको हुनाले हाम्रो उत्पादन घट्छ कि भन्ने चाहिँ हामीलाई चिन्ता हो होइन। अब यसमा चाहिँ विशेष गरिकन दक्षिण एसियाली मुलुक सहित नेपालमा सुखाको प्रकोप चाहिँ बढाउन सक्ने आकलन चाहिँ गरिया छ, किनभने यो 26 मध्येबाट चाहिँ एल निनोको प्रभाव चाहिँ सुरु भइसकेको भन्ने चाहिँ एउटा अध्ययनले देखाएको छ होइन, विभिन्न अध्ययनहरूले। अब यसमा चाहिँ के भने यो समुद्री सतह चाहिँ घट्ने कारणले गर्दाखेरिमा चाहिँ रेनफलको एउटा प्याटर्न हो, त्यो प्याटर्नलाई चाहिँ बिगार्छ र कम पानी पर्छ भन्ने चाहिँ कुराहरू चाहिँ छ। अब यही जलवायु परिवर्तनको चाहिँ नकारात्मक प्रभावलाई चाहिँ न्यूनीकरण गरी होइन दिगो उत्पादन प्रणाली चाहिँ अप्नाउनु पर्ने जरुरी चाहिँ छ। अब यसमा चाहिँ हामीले थोरै कामहरू चाहिँ गरेका छौँ, जस्तै हामीले चाहिँ सुक्खा सहने जातहरूको विकासहरू भएको छ र अरू प्रविधिहरू जस्तै डाइरेक्ट सिरेज राइस भन्छौँ हामी, सिधै धानलाई चाहिँ छर्ने प्रविधिहरू, त्यस्तो पनि हामीले चाहिँ त्यस्तो किसिमको विकासहरू भएको छ। जस्तै अब अर्को चाहिँ अल्टरनेट वेटिङ ड्राइङ भन्छौँ यासाराई प्रविधिहरू छन् होइन, यस्ता थुप्रै प्रविधिहरूको चाहिँ विकास चाहिँ भएको छ। अब हामीले चाहिँ पानी परेको बेलामा पानीलाई जम्मा गरेर ठुल्ठुला पोखरीहरू बनाएर अनि हामीलाई चाहिएको बेलामा चाहिँ सिँचाइ गर्ने र धान रोप्ने भन्ने त्यस्तो किसिमका प्रविधिहरू चाहिँ विकास चाहिँ भएका छन्। अब यसमा नै बढी जोड गरेर अब जलवायु मैत्री चाहिँ प्रविधिहरू हामीले अप्नाउनु पर्छ, त्यो भयो भने मात्रै हामीले चाहिँ धान खेती चाहिँ हामीले समयमा लगाउन सकिन्छ। यो पटकको चाहिँ उद्देश्य हो सर, यो नाराको उद्देश्य चाहिँ त्यही नै हो।
0: हजुर, आज असार 15 राष्ट्रिय धान दिवस अथवा रोपाई महोत्सव मनाइरहँदाखेरि नेपालमा अहिलेसम्म कति रोपाई हुन सकेको छ, जति हुनुपर्ने त्यति हुन सकेको छ कि छैन, कति क्षेत्रफल हुन सकेको छ?
1: आजको मितिसम्म चाहिँ लगभग 12% चाहिँ धान रोपाई भइसकेको छ। गत वर्ष यही सिजनमा आजको यही 15 लगभग 15% धान रोपाई भइसकेको थियो, हामी 3% अझै कम छ रोपाई। यो वर्ष ओहोरको भन्दा अलिकति चाहिँ कम भएको चाहिँ हामीले रेकर्ड राखेका छौँ।
0: के कारणले होला?
1: अब यो चाहिँ मुख्य गरिकन के छ भने हाम्रो मधेस प्रदेशमा चाहिँ धानको क्षेत्रफल धेरै छ। मधेसमा चाहिँ के हुन्छ भने अहिले भर्खर चाहिँ नर्सरी राख्ने बेला भएको छ, रोपाई मधेसमा चाहिँ धान रोपाई चाहिँ कम भएको छ। सुदूरपश्चिम र कर्णालीमा चाहिँ यसको प्रतिशत चाहिँ धेरै छ, तर त्यहाँ चाहिँ एरिया कम छ होइन, त्यस कारणले गर्दाखेरिमा एउटा त्यो कारण हो। अर्को चाहिँ पानी नपरेर, पानी अहिले चाहिँ त्यति मूल फुट्ने गरेर पानी परेको छैन, पानी नै परेको छैन वास्तवमा भन्ने हो भने हाम्रो जेठको अन्तिमबाट चाहिँ मनसुन सक्रिय हुनुपर्ने, मनसुन त भित्रिएको छ तर त्यति सक्रिय रूपमा चाहिँ मनसुन चाहिँ आइरहेको अवस्था छैन, रेनफल चाहिँ त्यति सक्रिय रूपमा चाहिँ आइरहेको अवस्था छैन। त्यस कारणले गर्दाखेरिमा चाहिँ यो धान रोपाई चाहिँ कम प्रतिशत
0: नेपाल धानमा आत्मनिर्भर छैन, या कति आयात गर्नुपर्छ या कति निर्यात गर्छ, के छ स्थिति?
1: गत वर्षको कुरा गर्ने हो भने हाम्रो चाहिँ लगभग 14,20,000 हेक्टरमा चाहिँ हाम्रो खेती भएको थियो गत साल। उत्पादन चाहिँ 59,55,000 हामीले रेकर्ड गरेका थियौँ होइन, हाम्रो मन्त्रालयको रेकर्ड अनुसार।
0: हजुर,
1: अब अहिले चाहिँ त्यो एरिया घटेर 13,82,000 मात्रै धान खेती हुने चाहिँ हामीले आकलन गरेका छौँ। अब यसले गर्दाखेरिमा हाम्रो एरिया नै घटेको छ र अब हामीले समयमा चाहिँ धान लगाउन सकेनौँ भने यो वर्ष पनि धान को चाहिँ उत्पादन चाहिँ घट्ने अनुमान चाहिँ अहिले नै गरिएको छ। अब यसमा चाहिँ के छ भने धान चाहिँ हामीलाई हामी चाहिँ आत्मनिर्भर छैन, अहिले हामीलाई 10,00,000 मेट्रिक टन चाहिँ धान नपुग चाहिँ छ। धान चामलको कुरा गर्दाखेरिमा चाहिँ लगभग 42 अरबको चाहिँ धान आयात हुने वार्षिक 42 अरबको चाहिँ धान आयात हुने ट्रेन्ड देखिन्छ। यो वर्ष पनि जेठसम्म 38 अरबको चाहिँ धान चामल चाहिँ आयात भइरहेको अवस्था छ। र यसमा चाहिँ के छ भने हाम्रो धानहरू चाहिँ छिमेकी मुलुकहरूले चाहिँ धान लाने तर त्यसको रेकर्ड चाहिँ नहुने, त्यसले गर्दाखेरिमा पनि हाम्रो धान चाहिँ लस भइरहेको अवस्था छ हाम्रो। र अर्को कुरा चाहिँ धान चाहिँ यो चिउरामा पनि उल्लेख्य रूपमा चाहिँ यो चिउरामा पनि प्रयोग हुने भएको हुनाले चाहिँ हामीलाई चाहिँ यो धानको चाहिँ डिफिसिट जस्तो देखिन्छ। यसमा चाहिँ विशेष गरिकन के छ भने हामीले हाम्रा चाहिँ अहिले किसान दाजुभाइ दिदीबहिनीहरूले हाइब्रिड धानमा चाहिँ बढी आकर्षण भएको देखिन्छ। हाइब्रिडको चाहिँ उत्पादन हाम्रो खुला सेची जातभन्दा चाहिँ बढी नै छ, त्यसले गर्दाखेरि अलिकति उत्पादकत्व बढेर चाहिँ हामीलाई केही सरप्लस हुन्छ कि भन्ने आशा पनि हामीले गरेका छौँ। र अर्को कुरा चाहिँ हाम्रो सहरहरूमा सहरमा बस्ने विशेष गरी काठमाडौँ पोखरा अरू सहरी इलाकामा बस्ने मानिसहरूले चाहिँ यो मसिना बासनादार धानहरूको चाहिँ बढी रुचाएको हुनाले त्यसको उत्पादन चाहिँ कम छ र त्यो मसिना बासनादार धान चाहिँ बढी आयात गर्नुपर्ने चाहिँ हामीलाई बाध्यता छ।
0: त्यसो भए हामीसँग एकिन तथ्याङ्क छैन किनभने ग्रामीण क्षेत्र अथवा तराईतिरबाट खुल्ला सिमानाको कारणले गर्दाखेरि भारततर्फ चाहिँ हाम्रो धान जान्छ, त्यो रेकर्ड हामीसँग छैन। आयात हुने रेकर्डले गर्दा मात्र हामी चाहिँ धान अभुको हो। त्यसो भए
1: त्यसलाई अलिकति थोरै त्यसमा सत्यता छ, त्यसमा चाहिँ थोरै सत्यता छ। अब हामीसँग ठ्याक्कै त्यसको चाहिँ डाटा चाहिँ हामीसँग आधिकारिक डाटा त्यस्तो छैन होइन। त्यो भएको हुनाले हामीले हाम्रै यहाँको चाहिँ उत्पादनले हामीलाई चाहिँ पुग्छ भन्ने नै हो हाम्रो चाहिँ दाबी। तर त्यो चिउरामा प्रयोग हुने र अनाधिकृत रूपमा चाहिँ धानहरू चाहिँ जाने र पछि चामल बनेर आउने होइन, सस्तोमा चाहिँ धान किन्ने र पछि चाहिँ चामल महँगोमा भएर चाहिँ आउने इन्डियाबाट भन्ने त्यस्तो किसिमको केही क्वान्टिटीमा चाहिँ त्यो भएको हुनाले त्यसले चाहिँ हामीलाई अलिकति चाहिँ असर चाहिँ गरेको छ।
0: यहाँले रोपाईको कुरा गर्नु पनि गत वर्षभन्दा 3% रोपाई कम भएको छ, यसले गर्दाखेरि उत्पादनमा के असर पर्छ कि त्यसलाई व्यवस्थित गर्नको लागि किसानहरूले कुन कुन उपायहरू अपनाउन सक्छन्?
1: होइन, अहिले नै हामीले चिन्तित हुनुपर्ने अवस्था त होइन। हामी चाहिँ यो धान साउनको 15 गतेसम्म 20 गतेसम्म लगाउँदाखेरिमा पनि उत्पादन र उत्पादकत्वमा खासै फरक पर्दैन। एउटा कुरा चाहिँ के हुन्छ भने बिरुवा धेरै पुरानो भयो, जस्तै भनौँ न 1 महिनाभन्दा बढीको बिरुवा बिउ लगायौँ भनेदेखि ट्रान्सप्लान्ट गऱ्यौँ भनेदेखि चाहिँ त्यो उत्पादन चाहिँ घट्छ। र अब हामीले यस्तो अवस्थामा चाहिँ यदि साउनमा हामीले धान लगाउने हो भने असारमा चाहिँ हामीले बिउ राख्नुपर्ने हुन्छ। र किसानहरूको चाहिँ ट्रेन्ड के हुन्छ भने पहिले नै जेठमा नै बिउ राख्ने चलन चाहिँ हुन्छ होइन। त्यसले गर्दाखेरिमा चाहिँ बिउ बुढो हुन्छ, बिउ बुढो भयो भने उत्पादन चाहिँ घट्छ। त्यो कुरा हामीले किसान दाजुभाइले चाहिँ बुझ्नुपर्ने हुन्छ। अर्को कुरा चाहिँ के हुन्छ भने धानमा चाहिँ यो नर्सरी गर्दाखेरिमा हिले बियाड भन्दा धुले बियाड चाहिँ राम्रो हुन्छ र हामीले धुले बियाडको लागि पानी पनि त्यति धेरै चाहिँदैन र हामीले चाहिँ धुले बियाड राख्न सक्यौँ भनेदेखि उत्पादन हामीले बढाउन सक्छौँ। अर्को चाहिँ के हो भने किसान दाजुभाइ दिदीबहिनीहरूलाई के अनुरोध गर्न चाहन्छु भने हामीले चाहिँ उन्नत बिउको प्रयोग गर्नु पर्यो। हामीसँग थुप्रै त्यस्ता चाहिँ विकास गरिएका जातहरू छन्, हाइब्रिड जातहरू छन्, यस्ता उन्नत जातहरू हाइब्रिड जातहरूको चाहिँ हामीले प्रयोग गर्न सक्यौँ भने हाम्रो उत्पादन चाहिँ बढ्छ। र अर्को कुरा हाम्रो माटो चाहिँ असाध्यै चाहिँ अस्वस्थ भइसकेको अवस्था छ। प्रशस्त मात्रामा हामीले प्राङ्गारिक मलहरू चाहिँ माटोमा हाल्नु पर्यो। प्राङ्गारिक मल हाल्यौँ भनेदेखि हामीले हालेको रासायनिक मल पनि बिरुवाले राम्रोसँग लिन सक्छ र प्राङ्गारिक मलहरू हाल्ने चलन चाहिँ एकदमै कम भएको छ। अहिले गाईबस्तुहरू पाल्ने चलनहरू एकदमै कम भएको छ, छोडिसकेको अवस्था छ र प्राङ्गारिक मल चाहिँ हामीले माटोमा हाल्नुपर्छ। जस्तै अब हरियो मलहरू धैचाहरूको प्रयोग गर्ने यस्तो किसिमको कामहरू गऱ्यौँ भनेदेखि चाहिँ हाम्रो माटो स्वास्थ्य राम्रो हुन्छ। माटोको स्वास्थ्य राम्रो भयो भने अनि बिरुवाले चाहिँ माटोबाट चाहिँ खानेकुराहरू लिन सक्छ, यसले गर्दा उत्पादन र उत्पादकत्व बन्न सक्छ। र हामीले चाहिँ हाइब्रिड र उन्नत जातहरूको प्रयोग गऱ्यौँ भने मात्रै पनि 15-20% चाहिँ उत्पादन र उत्पादकत्व बढाउन सकिन्छ भन्ने चाहिँ छ। त्यस कारणले गर्दा यी कुराहरूमा अब विशेष गरिकन चाहिँ अरू प्रविधिहरू जस्तै अब पानी छैन भनेदेखि चाहिँ पानीको अभाव छ भने हामीले त्यसलाई अल्टरनेट वेटिङ ड्राइङ भन्छौँ, केही समय पानीमा भिजाउने त्यसपछि 2-4 दिन जति हामीले त्यसलाई छोडिदिने र फेरि पानी पट्याउने त्यसरी चाहिँ त्यस्ता किसिमका प्रविधिहरू अप्नाएर पनि हामीले चाहिँ धान खेती गर्न सकिन्छ। अर्को चाहिँ हाम्रा सुक्खा सिरिजका धानहरू चाहिँ छन्, थुप्रै सुक्खा सिरिजका धानहरू चाहिँ छन्, हामीसँग बिउ पनि उपलब्ध छ र त्यस्ता किसिमका सुक्खा सिरिजका जुन सुक्खा हुने समय सुक्खा भयो भने त्यस्ता किसिमका बिउहरू पनि हामीले चाहिँ नि लगाउनु पर्ने हुन्छ। यस्तो गर्न सक्यौँ भनेदेखि चाहिँ नि हाम्रो उत्पादन र उत्पादकत्व चाहिँ बढाउन सकिन्छ।
0: यहाँले यो भन्दै गर्दाखेरि जुन रैथाने किसिमका जातहरू छन् नि ती लोप भइरहेका छन्, हिजोको दिनमा तिनै जातहरूले पुगिरहेको अवस्था थियो, किनभने सुक्खा ठाउँमा पनि उत्पादन हुन सक्ने, कोही दुईचोटि पनि उत्पादन गर्न सकिने यस्ता किसिमकाहरू थिए। अहिले हाइब्रिडमा मात्र भर पर्दाखेरि कतै धान खेती सङ्कटमा पर्ने हो कि भन्ने आशंकाहरू पनि छन्।
1: अब यसमा चाहिँ पहिला हजुर 20-22 वर्ष पहिला हामी बेसी टाढहरूमा घैया खेती हुन्थ्यो, हाम्रो सुक्खामा पनि सुक्खा सिजनमै हुने त्यो जेठमा चाहिँ नि हामीले वैशाख जेठमा चाहिँ नि घैया छर्थ्यौँ, घैया छरेर घैयाको पनि राम्रो उत्पादन हुन्थ्यो। अहिले त्यो ट्रेन्ड चाहिँ घट्दै गइरहेको छ। अहिलेको यो मौसमको परिवर्तनले मौसम जुन 1-2 वर्षको मौसमको ट्रेन्ड हेर्दाखेरिमा चाहिँ फेरि घैया लगाउनु पर्ने हो कि घैया खेतीमा हामीले जोड गर्नुपर्ने हो कि भन्ने चाहिँ नि हामीले हेरि देखिरहेका छौँ। र अर्को मसिना तथा बास्नदार धानहरू को चाहिँ अहिले माग चाहिँ असाध्य, मैले अघि पनि भने माग असाध्य धेरै छ र यी हाडी पनि हुन्छन्, यिनीहरू चाहिँ नि सुक्खा सहन सक्ने पनि हुन्छन् र यिनीहरू चाहिँ नि धेरै थोरै चाहिँ नि उत्पादन दिने खालका पनि हुन्छन्। यिनीहरूको चाहिँ नि उत्पादन क्षेत्रफल चाहिँ नि बढाउनु पर्ने आवश्यकता छ र यो क्षेत्र यसलाई चाहिँ नि मध्यनजर गरेर नेपाल सरकारले कृषि मन्त्रालयले मसिना तथा बास्नदार धानको प्रवर्धन गर्ने, रैथानी बालीहरूको प्रवर्धन गर्ने भनेर सशर्तमा स्थानीय तहहरूमा कार्यक्रम पनि पठाएको छ। स्थानीय तहहरूले यस्ता बाली जातहरूको चाहिँ प्रवर्धन गर्ने कार्यक्रमहरू चाहिँ गरिरहनु भएको छ र यसलाई हजुरले भन्नुभएको कुरो एकदम ठिक हो। यस्ता बालीहरूको उत्पादन र क्षेत्रफल चाहिँ बढाउन आवश्यक छ र यिनीहरू चाहिँ हाम्रा जलवायु मैत्री बालीहरू हुन्, जातहरू हुन् र यिनीहरूको चाहिँ यिनीहरूको हामीले चाहिँ केही त्यस्ता बालीहरू जातहरूको चाहिँ दर्ता पनि गरिसकेको अवस्था छ र हामीले दर्ता गरिसकेपछि त्यसलाई किनबेच गर्न पनि पाइन्छ। त्यो कामहरू चाहिँ हाम्रो स्थानीय तहहरूले केही मात्रामा चाहिँ गरिरहनु भएको छ र यस्ता बाली यिनीहरूको चाहिँ चामल, यिनीहरूको चाहिँ धान चाहिँ असाध्यै प्रिमियम मूल्यमा पाइरहेको पनि, किसानहरूले प्रिमियम मूल्यमा पनि पाइरहेको अवस्था छ। थोरै उत्पादन भए पनि यसले चाहिँ प्रिमियम मूल्य चाहिँ पाइरहेको अवस्था छ। त्यस कारणले गर्दाखेरिमा यस्ता बाली जातहरूलाई पनि संरक्षण गर्नुपर्छ, यिनीहरूको चाहिँ सूचीकरण दर्ता गर्नुपर्छ र यिनीहरूलाई चाहिँ व्यवसायीकरणमा लानुपर्छ भन्ने चाहिँ राज्यको सोच छ, हामी त्यसमा चाहिँ आभार छ।
0: राज्यको प्राथमिकतामा धान खेती नपरेको हो कि भन्ने कुराहरू पनि आइरहेका छन्, किनभने खेतीयोग्य जमिन घट्दैछ, धानको माग बढी भइरहेको छ। यस्तो अवस्थामा धानलाई चाहिँ जहाँ जहाँ सिँचाइ उपलब्ध छ त्यहाँ दुई पटक पनि लाउने व्यवस्था अथवा चाहिँ धान खेती गर्ने किसानलाई थप केही सुविधाका कुराहरू ती हुनुपर्नेमा मलको अभाव, सिँचाइको अभाव यावत समस्याहरू देखिन्छन्। यसै अब धान खेती सङ्कटमा पर्न सक्छ नि अहिलेको अवस्था रह्यो भने त।
1: यस्तो यसमा चाहिँ के छ भने गत वर्ष हामीले कृषि मन्त्रालयले हजुरले भने जस्तै दुई खेती धान गर्नुपर्छ, चैते धानमा चैते धानको क्षेत्रफल बढाउनु पर्छ। अहिले लगभग चैते धान चाहिँ 1,00,000 हेक्टरमा खेती भइरहेको अवस्था छ। अब यसलाई चाहिँ बढाएर 2,00,000 हेक्टर हामीले थप गर्न सक्यौँ भने, 2,00,000 हेक्टर चाहिँ थप गर्न सक्यौँ भनेदेखि चाहिँ 10,00,000 मेट्रिक टन धान उत्पादन गर्न सकिन्छ। त्यो चाहिँ हामीलाई अपुग धान त्यति नै हो भनेर चाहिँ हामीले कार्यक्रम चाहिँ तय गरेका थियौँ। तर त्यति धेरै चाहिँ किसानहरूको चैते धानमा आकर्षण छैन। किन छैन भने यो चैते धान चाहिँ चैते धानको चाहिँ नि यसले चाहिँ प्राइस नपाउने, अनि यो बर्खाको सिजनमा चाहिँ काट्नुपर्ने, एउटा ड्राइङको समस्या हुने, बादल लाग्ने, धेरै बादल लाग्छ यतिखेर, अनि सुकाउनको समस्या भएको कारणले गर्दाखेरिमा चाहिँ, अनि भण्डारणको समस्याको कारणले गर्दाखेरिमा चाहिँ किसानहरूले चैते धानलाई त्यति मन पराएको अवस्था छैन। र अब चैते धानमा चाहिँ हामीले के भनिरहेका छौँ भने हाम्रो अनुसन्धान केन्द्रहरूलाई यसलाई चाहिँ जेठमै पाक्ने छोटो अवधिको र मसिना तथा बास्नदार र धेरै फल्ने जात चाहिँ नि विकास हुनु पर्यो, जसले गर्दाखेरिमा चाहिँ हामीले दुई खेती धान लाउन सकिन्छ, जसले गर्दाखेरिमा चाहिँ हाम्रो चाहिँ जुन डिफिसिट हो, धानको डिफिसिट हो, धान चामलको, त्यो डिफिसिटलाई पूर्ति गर्न सकिन्छ भन्ने कुराहरू चाहिँ हामीले यसलाई जोरदार रूपमा उठाइरहेका छौँ। र हजुरले भन्नुभएको कुरो राज्यले चाहिँ धान खेतीमा चाहिँ जुन त्यति ध्यान दिएको छैन भन्ने कुराहरूमा चाहिँ हामीले हजुरले भने जस्तो ठ्याक्कै चाहिँ त्यति धेरै चाहिँ हाम्रो लगानी चाहिँ हुन सकिरहेको अवस्था छैन। किनभने हाम्रो धानको लागि मुख्य चाहिने चिज के हो त भन्दा, धान लगायत अरू बालीहरूको लागि पनि मुख्यतः पहिला चाहिँ एउटा राम्रो बिउ, राम्रो चाहिँ जात नै चाहियो, त्यसपछि गएर सिँचाइ चाहियो। अब सिँचाइ चाहिँ हाम्रो कन्ट्रोलमा चाहिँ छैन, सिँचाइ मन्त्रालय छुट्टै छ, होइन, त्यसपछि गएर चाहिँ मल चाहियो, मल चाहिँ हामीले हाम्रो देशमा बन्दैन, बाहिरबाट ल्याउनुपर्छ, किसानले भने जति मल पाउँदैन, उसले खानुपर्ने, उसलाई चाहिनुपर्ने बिरुवाको लागि चाहिने चाहिँ न्युट्रेन कति हो, होइन, न्युट्रेन अनुसार चाहिने जति चाहिँ हामीले दिनुपर्ने हुन्छ, अनि बिरुवाले चाहिने जति न्युट्रेन चाहिँ पाउँदैन, न्युट्रेन चाहिने जति न्युट्रेन पाएन भने त्यसरी त्यो चाहिँ हेल्दी हुँदैन, त्यो राम्रोसँग चाहिँ बढ्दैन, त्यसले भने जति चाहिँ पोटेन्सियल रूपमा चाहिँ उत्पादन दिन सक्दैन। त्यस कारणले गर्दाखेरिमा यी यावत कुराहरू चाहिँ छन्, यो सबै कुरा मिलाउन सक्यौँ भनेदेखि चाहिँ हामीसँग जातको कमी छैन, मल र सिँचाइलाई हामीले मिलाउन सक्यौँ र किसानहरूलाई चाहिँ यान्त्रिकरणमा अब अहिले चाहिँ लेबर असाध्यै कम छ, हाम्रा चाहिँ गाउँका चाहिँ खेतहरू सबै बाँझा भइसकेका छन्, हाम्रो ठुलो जनशक्ति चाहिँ जुन श्रम गर्ने जनशक्ति बाहिर छ, बाहिर गएर श्रम गरेर आएको छ, भनेपछि अब यस्ता यी कुराहरूलाई चाहिँ न्यूनीकरण गर्नको लागि हामीले यान्त्रिकरणमा जानुपर्छ। यान्त्रिकरणमा जानलाई हामीसँग चाहिँ चक्लाबन्दी छैन, चक्लाबन्दी चाहिन्छ, चक्लाबन्दी गरेर हामीसँग टुक्रे टुक्रे जमिनहरू छ, हामीसँग चाहिँ 2 कट्ठा 5 कट्ठा जमिन छ होइन तराईमा, अब पहाडमा त हामीले चाहिँ साना मिनी टिलरहरू ट्र्याक्टरहरूबाट हामीले खेतीपाती गरेर चाहिँ गरिरहेको अवस्था छ, भनेपछि हामी अलिकति चाहिँ यसलाई ल्यान्डलाई चाहिँ कन्सोलिडेटेड गरेर चक्लाबन्दी गरेर हामीले चाहिँ यान्त्रिकरणमा चाहिँ जानुपर्ने, लेबर यो अलिकति चाहिँ लागतलाई चाहिँ घटाउनु पर्ने र राज्यले चाहिँ के भनेदेखि यसलाई यो एउटा चाहिँ धान गहुँ मकै भन्ने चिज चाहिँ कस्तो हो भने यो प्रोटेक्टिभ एग्रिकल्चर हो, प्रोटेक्टिभ चाहिँ कृषि हो, यसलाई बचाएर राख्नुपर्छ, एक माना उत्पादन गर्नलाई एक पाथी लगानी गर्नुपर्छ राज्यले। त्यस कारणले गर्दाखेरिमा चाहिँ यो असाध्यै हाम्रै देशको उत्पादन हामी खानी हो, हाम्रै चाहिँ यहाँका शुद्धोधन काला नमक काला नुनिया त्यसपछि गएर जोराल बासमती होइन यस्ता चाहिँ हाम्रा पुराना हाम्रा चाहिँ लोकल जातहरू बासनादार चामलहरू चाहिँ हामीले एकले अनदी यस्ता जातहरू चाहिँ हामीले खानी हो भने हामीले चाहिँ यस्ता बालीहरूलाई जोगाएर यस्ता बालीहरूको चाहिँ उत्पादन र उत्पादकता यसको क्षेत्रफल चाहिँ बढाउन चाहिँ आवश्यक छ।
0: हामी कुराकानीको अन्त्यमा पुगेका छौँ। आगामी केही वर्षमा नेपालको धान खेतीलाई प्रतिस्पर्धी र दिगो बनाउनको लागि यहाँ एउटा विज्ञको रूपमा के सुझाव दिनुहुन्छ?
1: अब मुख्य कुरो मैले धेरै कुराहरू भनिसकेको छु, यसमा चाहिँ राज्यले मैले भनिहालेँ यसलाई एउटा प्रोटेक्टिभ एग्रिकल्चरको रूपमा प्रोटेक्टिभ कृषिको रूपमा चाहिँ हेर्न जरुरी छ।
0: हजुर,
1: यसमा चाहिँ लगानी राज्यको लगानी चाहिँ बढाउन जरुरी छ। पहिला चाहिँ किसानहरूले आवश्यकताको आधारमा चाहिँ आफूलाई आवश्यक भएर चाहिँ खेती गरेको अवस्था थियो भने अहिले किसानहरूलाई आवश्यक छैन, खेती गर्नको लागि किसानलाई आवश्यक छैन, किनभने प्रत्येक घरको एउटा सदस्य चाहिँ विदेश गएको छ र उसले रेमिटेन्स पठाएको छ, पैसा पठाएको छ र त्यो पैसाबाट म बोरा चामलको बोरा चाहिँ पसलबाट किनेर खान्छु भन्ने चाहिँ उसको दिमागमा चाहिँ छ, उसको कन्सेप्ट छ, त्यस्तो किसिमको कन्सेप्ट बनेको छ। पहिला चाहिँ के थियो त भन्दा केही बोरा पनि गाउँमा पुग्दैन थियो, तपाईँको चाहिँ यो बाटोघाटोको समस्याले यातायातको असुविधाको कारणले गर्दा त्यहीँ भएको उत्पादन चाहिँ खानुपर्ने बाध्यता थियो, अहिले त्यो बाध्यता पनि हटेको छ, सबै चाहिँ जिल्लाहरूमा सबै पालिकाहरूमा चाहिँ यातायात पुगेको छ, ती चाहिँ चामलका बोराहरू चाहिँ पुगेका छन्, त्यस कारणले गर्दा उसलाई चाहिँ म खेतीपाती गर्नुपर्छ भन्ने चाहिँ त्यो आवश्यकै छैन, आवश्यकै छैन, उसलाई चाहिँ पैसा विदेशबाट आएको छ, उसले चाहिँ चामल किनेर खान सक्छ। अब पहिलो काम चाहिँ के गर्नु पर्यो भने उसलाई मैले यो खेती गर्नुपर्छ भन्ने चाहिँ राज्यले बनाउनै पर्छ, अब राज्यले अलिकति चाहिँ फोर्स गर्नै पर्छ, फोर्स गरेर राज्यले फोर्स गरेरै धान मात्रै होइन अरू मकै गहुँ तरकारी अरू बालीहरूको लागि पनि हामीले खेती जुन कृषि मैले कृषिको कुरा गरिरहेको छु कृषिलाई चाहिँ राज्यले फोर्स गरेर चाहिँ खेती गर्न चाहिँ लाउनुपर्छ। ती किसान दाजुभाइहरूलाई चाहिँ हामीले खेती गर्न लगाएनौँ भनेदेखि हामी जुन सहरमा बस्ने मानिसहरू हो जसले किनेर खानुपर्ने मानिसहरू हो हामी चाहिँ एकदमै परनिर्भर हुन्छौँ, हाम्रो उत्पादन चाहिँ हामीले खान पाउँदैनौँ। त्यस कारणले गर्दा यसमा चाहिँ सबै सङ्घ सरकार प्रदेश सरकार स्थानीय सरकारले चाहिँ यसमा ध्यान दिएर क्रप स्पेसिफिक विशेष गरिकन धान मकै गहुँमा चाहिँ आधारित रहेर त्यस्ता किसिमका कार्यक्रमहरू बनाउनु पर्यो, त्यस्ता किसिमका प्रोजेक्टहरू बनाउनु पर्यो र किसानहरूलाई चाहिँ अलिकति चाहिँ सहुलियत सिँचाइमा सहुलियत त्यसपछि गएर मलमा सहुलियत माटो सुधारको लागि चाहिँ सहुलियत त्यस्ता किसिमका कार्यक्रमहरू चाहिँ राज्यले गर्नुपर्छ भन्ने चाहिँ भन्न चाहन्छु म।
0: हजुर हुन्छ सर, आजको यो महत्त्वपूर्ण दिनमा हामीलाई समय दिनुभयो, यहाँलाई धन्यवाद।
1: हस् धन्यवाद यहाँलाई।
0: आजको कार्यक्रममा हामीले कुराकानी गऱ्यौँ बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख केशव देवकोटासँग। यसै कुराकानी सँगसँगै सरोकार कार्यक्रम यहीँ पुरा हुन्छ। प्राविधिक मित्र उत्तम पाण्डेलाई धन्यवाद दिँदै म मुकुन्द भण्डारी बिदा हुन्छु। नमस्ते।

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: विदेशमा बस्दा फजुल खर्च र गैर कानुनी काम नगरौ, जेल सजाय वा दण्ड जरिवाना पनि हुन सक्छ।
2: सिकेको सीप र पुँजीलाई उद्यममा लगानी गरौ, तपाईँको परिश्रम सुरक्षित भएमा वैदेशिक रोजगारी सफल हुनेछ।
1: वैदेशिक रोजगार बोर्डको सचिवालय।
3: सरकारले बाल बालिकाका लागि 13 प्रकारका रोग विरुद्ध, गर्भवती महिलाका लागि 2 प्रकारका रोग विरुद्ध र किशोरीहरूका लागि पाठेघर मुखको क्यान्सर विरुद्ध खोप निशुल्क उपलब्ध गराउँदै आएको छ।
4: कहिले र कुन खोप लगाउने त?
3: 15 महिनासम्मका बाल बालिकाले
4: जन्मने बित्तिकै बिसिजी, 6 हप्तामा रोटा, पोलियो, पिसिबी, डिपिटी, हेपबिहिपको पहिलो मात्रा, 10 हप्तामा रोटा, पोलियो, पिसिबी, डिपिटी, हेपबिहिपको दोस्रो मात्रा, 14 हप्तामा पोलियोको तेस्रो मात्रा, एफआइपिभी पहिलो मात्रा, डिपिटी, हेपबिहिपको तेस्रो मात्रा, 9 महिनामा दादुरा रुबेलाको पहिलो मात्रा, एफआइपिभीको दोस्रो मात्रा, पिसिभीको तेस्रो मात्रा,
3: 12 महिनामा जापानिज इन्सेफ्लाइटिस, 15 महिनामा दादुरा रुबेलाको दोस्रो मात्रा र टाइफाइड खोप।
4: त्यस्तै गर्भवती महिलाले टिटी खोप तथा कक्षा 6 मा पढ्ने छात्रा तथा विद्यालय बाहिरका 10 वर्षकी किशोरीले एचपिभी खोप लगाउनु पर्छ। नियमित खोप लगाउँदा विभिन्न संक्रामक रोगको संक्रमण, अपाङ्गता र मृत्यु दरलाई कम गर्न सकिन्छ। त्यसैले सबै खोप तालिका अनुसार नै खोप पूरा गरौं।
3: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
5: यस बेला बिहानको 9 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। आज असार 15 धान दिवस मानो रोपी मुरी उब्जाउने दिनका रूपमा दही चिउरा खाएर मनाइँदै भोलि र पर्सि देशका विभिन्न स्थानमा अधिक वर्षाको सम्भावना रहेकाले आवश्यक पूर्व तयारी र सतर्कता अपनाउन सरकारको आग्रह। साउदी अरेबियामा हेलिकप्टर दुर्घटना हुँदा 14 जनाको मृत्यु र दक्षिण अफ्रिकालाई हराउँदै क्यानाडा जारी विश्वकप फुटबलको अन्तिम 16मा प्रवेश। अब समाचार विस्तारमा। आज असार 15 धान दिवस कृषि प्रधान मुलुक नेपालमा मानो रोपी मुरी उब्जाउने समयका रूपमा असार 15लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ। कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि आजका दिन दही चिउरा खाने प्रचलन रहेको छ। दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ। खेतीपाती बाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार 15 मनाउँछन्। किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन्। आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपु छुपु हिलोमा धान रोपिन्छ। मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर धान रोपाई सम्पन्न गर्दछन्। असारमा एकपटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपाली समाजमा रहेको छ। यस वर्ष असार मध्यसम्म पनि देशका सबै भागमा पर्याप्त मात्रामा वर्षा नभएका कारण हुनुपर्ने जति रोपाई हुन सकेको छैन। कतिपय ठाउँमा रासायनिक मलको पनि अभाव भएको गुनासो किसानले गर्ने गरेका छन्। विक्रम सम्बत 2061

0: र पूर्व तयारी गर्न आग्रह गरेको हो। दुई दिन मधेस तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित अधिक वर्षा तथा एक दुई स्थानमा अत्याधिक वर्षाको सम्भावना रहेको प्राधिकरणले जनाएको छ। प्राधिकरणले डुबान हुने बस्तीका बासिन्दालाई आवश्यक पर्नासाथ उचो र सुरक्षित स्थानमा जान तथा तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक लगायत सरकारवाला सबै कार्यलाई प्रति कार्यका लागि तयारी अवस्थामा रहन अनुरोध गरेको छ। यस्तै जोखिमयुक्त राजमार्ग र सडकमा डोजर, एक्साभेटर, लोडर लगायत साधन तयारी अवस्थामा राख्न तथा पूर्व तयारी, पूर्व कार्य र प्रति कार्यमा सहयोग गर्ने साझेदार संस्थालाई जिल्ला विपद व्यवस्थापन समिति र स्थानीय विपद व्यवस्थापन समितिको सम्पर्कमा रही काम गर्न प्राधिकरणले आग्रह गरेको छ। वर्षा र बाढीबारे जानकारी लिन 1155, विपदमा मदत माग्न 1149, नेपाल प्रहरीको 100 र सशस्त्र प्रहरी बल नेपालको 1114 हटलाइन नम्बर मोबाइलमा सेभ गरी आवश्यक परेको अवस्थामा तत्काल फोन गर्न अनुरोध गरिएको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो। प्रतिनिधि सभाको बैठकले हिजो बजेटसँग सम्बन्धित आर्थिक विधेयक 2083 बहुमत र राष्ट्र ऋण उठाउने विधेयक 2083 सर्वसम्मतिले पारित गरेको छ। आर्थिक विधेयक 2083माथि 7 संशोधनको सूचना प्राप्त भएको थियो भने राष्ट्र ऋण उठाउने विधेयकमाथि 3 संशोधनको सूचना प्राप्त भएको थियो। यी दुवै विधेयकमाथि परेका संशोधनहरूमध्ये अर्थमन्त्री डाक्टर सोरिम वाग्लेले स्वीकार गर्नुभएका प्रस्ताव बाहेक संशोधनकर्ता सांसदहरूले फिर्ता नलिनु भएका अन्य प्रस्तावहरू सभाको बहुमतले अस्वीकृत गरेको थियो। आर्थिक विधेयकमाथिको छलफलमा उठेका विषयमा जवाफ दिनुहुँदै अर्थमन्त्री डाक्टर वाग्लेले बजेट मार्फत ऐतिहासिक रूपमा कर सुधारका प्रस्तावहरू पारित गरिएको बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले चालु आर्थिक वर्षमा 35% पनि पुँजीगत खर्च नभएको भन्दै पुँजीगत खर्च कम हुने वर्तमान अवस्थामा आगामी वर्षबाट सुधार हुने र नतिजा देखिने गरी बजेट आएको बताउनुभयो। राष्ट्र ऋण उठाउने विधेयकमाथिको दफावार छलफलमा उठेका विषयमा अर्थमन्त्री डाक्टर वाग्लेले विदेशी ऋण निश्चित आयोजना र पूर्वाधार विकासका लागि नै आउने र त्यसमा नै केन्द्रित रहेको बताउनुभयो। त्यसै गरी प्रतिनिधि सभाको हिजो बसेको दोस्रो बैठकले विभिन्न 4 विधेयकहरूमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। बैठकले प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले प्रस्तुत गर्नुभएको सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083, अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले प्रस्तुत गर्नुभएको सम्पत्ति शुद्धिकरण मनी लाउन्डरिङ निवारण तेस्रो संशोधन विधेयक 2083 स्वीकृत गरेको हो। यसै गरी भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले प्रस्तुत गर्नुभएको सहकारी पहिलो संशोधन विधेयक 2083 र स्वास्थ्य तथा खाद्य स्वच्छता सम्बन्धी निशा मेहतोले प्रस्तुत गर्नुभएको स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083माथि विचार गरियोस् भन्ने प्रस्ताव सभाले स्वीकृत गरेको हो। सभामुख डोल प्रसाद अरियालले हिजो स्वीकृत भएका 4 विधेयकहरूमाथि संशोधन दर्ता गराउन चाहने सांसदहरूले संघीय संसद सचिवालय प्रतिनिधि सभाको विधेयक शाखामा संशोधन दर्ता गर्न सक्ने जानकारी गराउनुभयो। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले महालेखा परीक्षकको 63 वार्षिक प्रतिवेदन 2083 प्रस्तुत गर्नुभयो। यसअघि प्रतिनिधि सभाको हिजोको बैठकमा सांसदहरूले सड़क दुर्घटना न्यूनीकरण, कक्षा 12 परीक्षाफललाई लिएर उत्पन्न समस्या समाधान तथा ट्राफिक व्यवस्थापनका लागि राज्यका निकायलाई समेत जिम्मेवार बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक असार 18 बिहिबार बिहान 11 बस्नेछ। त्रिभुवन विश्वविद्यालय त्रिवी शिक्षण अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमलाई आजदेखि पुनः सञ्चालन गर्ने भएको छ। गत माघ 1 सो कार्यक्रम बन्द गरेको अस्पतालले आजदेखि पुनः सेवा सुरु गर्न लागेको हो। अस्पतालका कार्यकारी निर्देशक डाक्टर सुभाष प्रसाद आचार्यका अनुसार हाल बहिरङ्ग सेवा ओपिडीमा सो सेवा सञ्चालन गर्ने र केही दिनपछि अन्य सेवामा पनि विस्तार गरिनेछ। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवै जना फेसबुक र भाइबरमा जिरो। अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर

0: के गर्ने नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
0: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: अब बाँकी समाचार। उदयपुरको चौदण्डी गढी नगरपालिका सातकुमाङ लामाचौर क्षेत्रमा गैराती जंगली हात्ती प्रवेश गरेर 6 घर भत्काएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गणेश बमले बताउनुभयो। यस्तै हात्तीले स्थानीयको घरमा राखिएको अन्नपात समेत खाएको छ। राति हात्ती गाउँ प्रवेश गरेपछि स्थानीयले भागेर ज्यान बचाएको स्थानीय पुष्प राईले बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। साउदी अरेबियामा एक हेलिकप्टर दुर्घटना हुँदा कम्तीमा 14 मृत्यु भएको छ। त्यहाँको सरकारी सञ्चार माध्यमले साउदी आरामको तेल कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा हेलिकप्टरमा सवार सबै 14 यात्रुको मृत्यु भएको पुष्टि गरेको हो। मृतकहरू सबै साउदी नागरिक रहेका र घटनाको अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन्। फ्रान्सको उत्तरपूर्वी सहर टोम ब्लेनमा एक विमान दुर्घटना हुँदा 11 मृत्यु भएको छ। घटनामा विमान चालक सहित 10 यात्रुको मृत्यु भएको र सो विमान एक उडान सिकाउने विद्यालयको रहेको बताइएको छ। मृत्यु हुनेमा 5 विद्यार्थी र 5 प्रशिक्षक रहेका जनाइएको छ। अब खेल समाचार। दक्षिण अफ्रिकालाई हराउँदै क्यानाडा जारी विश्वकप फुटबलको अन्तिम 16 प्रवेश गरेको छ। अमेरिकाको लस एन्जलस रंगशालामा गैराती भएको पहिलो नकआउट खेलमा दक्षिण अफ्रिकालाई 1-0 गोल अन्तरले पराजित गर्दै क्यानाडा प्री क्वार्टर फाइनलमा प्रवेश गरेको हो। अब मौसम सम्बन्धी जानकारी। आज कोशी बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भागका थोरै स्थानमा, लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको छ। देशका तराई भागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी प्रदेशका पहाडी र तराई भागका 1-2 स्थानमा अधिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। कोशी प्रदेशको तराई र मध्य प्रदेशको केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। आज असार 15 धान दिवस मानो रोपी मुरी उब्जाउने दिनका रूपमा दही चिउरा खाएर मनाइँदै भोलि र पर्सि देशका विभिन्न स्थानमा अधिक वर्षाको सम्भावना रहेकाले आवश्यक पूर्व तयारी र सतर्कता अपनाउन सरकारको आग्रह। साउदी अरेबियामा हेलिकप्टर दुर्घटना हुँदा 14 मृत्यु र दक्षिण अफ्रिकालाई हराउँदै क्यानाडा जारी विश्वकप फुटबलको अन्तिम 16 प्रवेश। यो सँगै बिहान 9 समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

kas būna spāv. Visa top ir nordīšu hom, kērkumbaca pītre lātni hom. भरपूर मनोरंजन सहित मात्र रु 979 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766

0: नमस्कार। हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रममा हार्दिक स्वागत छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक सोमबार बिहान 9:20 बजे यो कार्यक्रम प्रसारित हुन्छ। कार्यक्रममा हामी नेपाली सांस्कृतिक जीवनका विविध चाडपर्व व्रतोत्सवका साथै विविध नेपाली जातिका जातीय परिचय संस्कार संस्कृति र परम्परा सम्बन्धी सामग्री समेट्ने गर्दछौ। सोमबारै राति 9:20 बजे पुनः प्रसारण हुने यो कार्यक्रम रेडियो नेपाल online.com का साथै रेडियो नेपाल मोबाइल एपमा संसारभर सुन्न सकिन्छ।
1: माथि

लोक साहित्य एक अनुपम मनोचिन्त्य झोली हो, जसबाट लोक संस्कृतिका अनेकौं विषयवस्तु फेला पार्न सकिन्छ। यो कल्पवृक्ष हो जुन रुखको हाँगा हाँगाबाट अनि कोपिला कोपिलाबाट जनजीवनको सुख दुःख, आँसु हाँसु र घात प्रतिघातको बिम्ब देख्न पाइन्छ। अझ लोकगीतमा हिमाल पग्लन्छ, पहरो रसाउँछ र पत्थरको हृदय पग्लेर जलमय हुन्छ। एक गोठालाले देउरालीमा बसेर भन्छ, हिमालय चुली त्यो पल्लोपट्टि कस्तुरी चर्ने वन, पहिरो भए रसाउने थियो निष्ठुरी तिम्रो मन। यसो भन्दा कसको मन नरसाउला। हाम्रा लोक साहित्यमा ऋतुकाल अनुसारका कृषि कर्मका गीतहरू पनि सम्पन्न रूपमा छन्। असारे कृषि कर्मको रमाइलो मनमोहक मनोरञ्जक दृश्यको फलस्वरूप महाकवि देवकोटाको हृदय बोल्छ यसरी असारमा। रोपाईका बेला बिजुली चम्क्यो, झरीले गीत गायो, बादलको तल खोलाहाई उफ्र्यो, दिल मेरो नाच्यो, आजको राम्रो यो हिले बुट्टा चोलीमा छिपेको, आज र हाँस्यो आज र गायो, भोलि त कठै कोरुन्छ देखि कालले टिपेको। महाकवि देवकोटा स्वयं बालाजुतिर हुने रोपाईमा सामेल हुन पुग्थे भन्ने पनि पाइन्छ। मध्य असार लागिसक्दा अब नेपाली कृषि जीवन धान रोपाईमा होमिएको छ। वर्षाले कहिलेकाहीँ ढिलो चाँडो पनि पार्छ। आज हामी कार्यक्रममा असारे गीतकै मेलो चलाउँदैछौँ। मुख्य गरी असारे गीत सुनाउँछौँ र वर्षा मौसमका ग्रामीण पारम्परिक कृषि जीवनका केही बोलवचन पनि राख्दै जान्छौँ।

अब असारको धमाधम सुरु भइसकेको छ। त्यसो त रोपाई साउनभर पनि चल्छ कति ठाउँ। रोपाई चलाउन झमझम झरी पर्खनै पर्छ कति ठाउँमा। धरती रसाएर कुलो पैनी चल्नुपर्छ र खरे उर्लिनु पनि पर्छ कति ठाउँमा। मधेस ज्यानको अरण्य भैँसी सिंह है घुमेको, अक्षता चढाउँ पाती है चढाउँ सिमेर भूमेको। खोला पारी म माया लाउँदिन, बर्खा लाग्यो म आउन पाउँदिन। बर्खा लाग्यो भन्नु नै अब धान रोपाईँको कर्ममा लाग्नुपर्छ र खोला नाला खहरे बढेर आउजाउ गर्न गाह्रो पर्छ भन्ने सन्देश पनि छन् गीतमा। हाम्रा लोक साहित्यका अनेक सृजनाहरू पनि प्रकृति र कृषि जीवनसँगै एकाकार छन्। अझ कविहरूलाई त यो महिना झनै उर्वर हुन्छ। महाकविको असार 15 निबन्ध यसको प्रमाण जस्तै छ। कवि शिरोमणिको कलम पनि थामिएन। तामे ढुकुरका भाले कराएर घुमे घुमे नाचेको देख्दाखेरि मन हुन्छ रेमेझिमी। अझ लोकजीवनका अज्ञात स्रष्टाहरूले विविध कृषि संस्कृतिका कर्मका अवसरमा अनायासै फुराएका गीतहरू हाम्रो लोक संस्कृतिका अभिन्न सामग्री हुन्, सम्पदा हुन्। किनभने नेपाली लोकगीतमा असारे भाका र गीतहरूको महत्व विशिष्ट छ। त्यसो त असार महिना नै विशेष छ।

मानव खाएर मुरी उब्जाउने मात्र होइन, आरू बखाडा साँधेर खाने बेला पनि हो यो। मेघमालाहरू प्रेम र स्नेहका बानकी बाँड्न व्यस्त हुन्छन् भने खेतका गरा गरामा पसिना बगाउनेहरू कृषि परेडमा व्यस्त हुन्छन्, किनभने असारमा गाडेको गाभोले भदौमा बाला दिने कुरा सबैलाई थाहा छ। अहिलेसम्म प्रकृतिले आफ्नो स्वरूपमा परिवर्तन ल्याएको छैन, त्यही प्रकृतिका लय अनुसारका कृषि संस्कृतिसँगै उठान भएका चाडपर्व, जात्रा, उत्सव र संस्कारका परम्पराले गमक्क भरिएको हाम्रो सामाजिक जीवन हो। त्यसैले त हामी दुःखका भारी बोके पनि मुहारमा मुस्कान भर्न सक्छौँ। असार पन्ध्रको दही चिउराले शीतलता प्रदान गर्ने काम गर्छ भने थकान बिर्साएर जाँगर बढाउने काम हाम्रा असारे गीतहरूले गर्ने गर्दछन्।

0: राइज अ माले छ छ छ
1: जन्माया तेरी भेटोला पर्सी बुझ्यो के बुझेनो।
2: गीतहरू फेरि राख्दै जानेछौँ। एकैछिन असारको हाम्रो पारम्परिक दैनिकीभित्र एकैछिन प्रवेश गरौँ। अघि नै भनियो नि, खोला पारी म माया लाउँदिनँ, बर्खा लाग्यो म आउन पाउँदिनँ। अब आफ्नै घर घरमा चटारो बढेको छ। सबैजसोले अब हलो, जुवा, सोइलो, कोदालो, फरुवा के हुन्छन् औजार सबै सक्रिय पारेका छन्। पोहोरै थन्क्याइएका गहुँ, स्याखु, छाता अब झिकिएका छन्। अनि असारै मासको दबदबे हिलो धान रोप्नु मन सारा, बुझाउँदा पनि नबुझ्ने रहेछ यो पापी संसार भन्ने जस्ता थुप्रै गीत पनि भाडी उर्लिए झैँ उर्लिन थाल्छन्। मकै बोडी फले अब फर्सीका गट्टा मुन्टा र हरिया मकै पोलेर खाने भनेपछि केटाकेटी बुढापाका सबै खुसी। गाउँमा आलुको जोहो हिउँतिरै गरेको हुन्छ। अझ मकैबारी खाली पनि गर्नुपर्ने हुँदा हरिया अलौटा मकै उसिनेर पोलेर पिल्छ्याएर थोते गिजा हुनेलाई सिलौटामा दगल्च्याएर नत्र फ्याप्लो पकाएर भए कुँडेको दुधमा दुधे मकैको खिर पकाएर पाकेका परिकारले पनि चल्छ असार। भकारीका चामल निख्रिन नदी पछि दसैँलाई चामलको जोहो गर्नुपर्ने पनि हुन्छ कति ठाउँमा। यी हाम्रा उहिलेदेखिका चलन अब त हराउँदै पनि छन्। घर गोठ बारी खेत र हिउँदमा कमिला कुद्ने खोल्साहरूमा मूल फुटेपछि पानी कलकल छङछङ बग्न थाल्छ। पानीका मूल फुटेसँगै किसान मनमा पनि खुसी उम्रन्छ। त्यसैले कवि शिरोमणिले लेखे, खेतमा जलका धारा बर्सदा खेरि बाहिर, उर्लन्छ खेतीवालाका मनमा सुख सागर।

झरी बर्खा र हिलो माटोको महत्वले पनि यति बेला मान्यता पाउँछ, किनभने असारमा रुज्नु र भिज्नुको बेग्लै महत्व छ। अझ भन्ने हो भने प्रकृतिसँग यसै बेला वास्तविक साक्षात्कार हुन्छ। कुनै वर्ष बर्खाको बाढीले गर्नु नगर्नु गर्छ, कहिले हलगोरुको सङ्कट पर्छ, कहिले बाहुसे रोपाहरूको कमीले काम खाँचै पर्छ। यस्तोमा अर्म पर्मले ठूलो महत्व राख्छ। यस बेला हलो कोदालो दाँते फ्याउरी र धानको बिउमा जीवन बोल्छ। खेतका गरा गरा आली ब्याड र कुलो पैनीमा ज्यान हिरिक्क हुँदै पनि असारे भाका नेपाली जीवनकै अभिव्यक्ति बनेर गुन्जिन्छ।

परिश्रमलाई पनि उत्सवका रूपमा मनाउने हाम्रो समृद्ध लोक संस्कृति वास्तवमै व्यापक छ। सबै नेपाली सम्प्रदायमा साझा संस्कृतिका रूपमा पनि रहेको छ असारे संस्कृति। काठमाडौँमा असार 15 खुसियालीमा गाइने गीत करिब 300 वर्ष अघि नै गाउन थालेको पाइन्छ भनेर लेखिएको पाइन्छ। दाङका डगौरा थारू समाजमा असहरा गीत गाउँदै रोपाई गर्ने परम्परा भएको पाइन्छ। राजधानी रहेको काठमाडौँ उपत्यकाको कृषि जीवनदेखि लिएर मैथिली भोजपुरी अथवा राई लिम्बू धिमाल आदि सबै समाजमा असारे संस्कृति र गीतहरूका मार्मिक पक्ष पाउन सकिन्छ।

असारी गीत विशेष गरी रोपाईँकै बेला गाइने भएकाले यी कर्मगीत वा आश्रमगीतका रूपमा पनि प्रसिद्ध छन्। असारी गीत झरीमा रुच्दै भिज्दै वा हिलोमा खेल्दै रोपार हली बाउसे जोसुकैले सुरिलो भाकामा गाउँछन्। असारी गीतका छोटा लामा दुई तिन किसिमका भाका प्रचलित छन्। छोटो भाका चाहिँ प्राय सोह्र अक्षरे झ्याउरेमा गाइन्छ। श्रममा उत्साह भर्नका लागि गाइने असारी गीतमा कामको महत्व, रोपाईँको खुसियाली, दुःख सुख, प्रेम विरह, हर्ष विस्मात आदि विषयहरू समावेश हुन्छन्। हुन त पहिले पहिले पहाड उपत्यका तराईका खेतहरूमा घन्किने रन्किने असारी गीत हराउँदै गएका छन्। छुपमा छुपु धानहै रोपे, हातैको कर्मैले, झ्यालैमा बस्ने जिउ मेरो थियो, दिएन कर्मैले। बाबा र जिउको त्यो गहिरी खेत पानी है छिरुवा, माथैमा लाउँ कि हातैमा लाउँ बाबरी बिरुवा। असारी गीतमा छब्बिस ऋण जस्ता अभिव्यक्ति बहु प्रचलित छन्। असारे मासको दबदबे हिलो, छिमालाई घिन लाग्यो, पातलीलाई फरिया किन्दा छब्बिसै ऋण लाग्यो। छुपमा छुपु खेतै र रोप्ने, बाबाको गैरी खेत, एकै र चरण लोबाली गाउन बल्ल भो जङ्का भेट। व्यङ्ग्य प्रधान असारे गीतमा व्यङ्ग्य पनि मजाले व्यक्त हुन्छन्, जसबाट थाकेका हली बाउसेमा पुनः जाँगरको सञ्जीवनी पैदा हुन्छ। हिलै र लायो, धुलै र लायो, कुसुमे सारीमा हलोको टाउको मुसाले लग्यो खुर्सानी बारीमा। आली र मुनि, आली र माथि, कोदाले फोकटा, हातको बिउ सकियो केटा, लेतेरा जगटा।

असारको विशेषता मूलत रोपाई नै हो। मकै लगायत बाली भित्र आएपछि रोपाई सुरु हुन्छ। हिल्याएर डम्म पानी भरेको खेतमा आली लाउने, भाउसी गर्ने, जोत्ने, फ्याउरी लाउने र धेरैजनाले लस्करे भएर निहुरी छुपु छुपु धान रोप्ने काम रमाइलो हुन्छ। एउटाले खेत रोपाईका दिन अरूले सघाउने र अरूका रोपाईका दिन आफूले सघाउने अर्म परमाको चलन पनि नेपाली संस्कार हो।

असारमा किसानको जिन्दगी न खानको फुर्सद हुन्छ न बस्नको। वस्तुभाव, खेताला, अर्मपर्म, खाजा पानी, घरखेत, ओहोर दोहोर, बर्खे धान र मकै भित्र्याउने, गोरुहरू घस्याउने, घाँस परालको झो गर्ने, यस्ता थुप्रै काम एकै बाजी पर्छन् असारमा। भालेको डाकदेखि बेलुका अँध्यारो नहुन्जेल, लामा दिनमा पनि आँखा देखिउन्जेल कर्ममै निरन्तर हुन्छन् कर्मशीलहरू। ओछ्यानमा पर्न साथ निद्रा देवीको शरणमा पुगिहाल्छन्। अँध्यारा रातमा सुन्दा वर्षाको झमझमाबाट परमानन्दका ढोका स्वयं खुल्छन् खटाखट। महिनौ दिन यो क्रम चल्छ। उता रोपाईका दिन मेलो अघि सार्न गीतहरूले खुब सघाउँछन्। झमझम पानी परेका बेला पहाडी खेतका कराला गराहरूमा दुई चार अथवा आठ दस रोपारहरूले हातका बाहुला कुहिनासम्म र गुन्यु घुँडासम्म सारेर आफ्नो कपाल मजेत्रोले बेरेर पिठ्यौँपट्टि थपक्क राखी हिलोमा धान रोप्दै गर्दा त्यतिखेर रोपारहरूको कवित्व खोलामा आएको भाडी झैँ उर्लन थाल्छ।

असारे गीत प्राय रोपार महिलाहरूले नै गाउने गर्दछन्। बीचबीचमा ठिगारे र बाउसेले थप्छन् पनि। त्यसमा वाद्यवादनको त्यति भूमिका हुँदैन। एकभन्दा जति बढीले गायो त्यति नै यसको वैशिष्ट्य हुन्छ। रचयिता अज्ञात भएका थुप्रै असारे गीतका अभिव्यक्तिबाट पुरानो सामाजिक अवस्था वा इतिहास पनि बुझ्न सकिन्छ।

पूर्वको ढोका खोलेर हेर्दा लागेछ असार भन्ने जस्तै हनुमान ढोकाबाट असारको शङ्खनाद हुन्छ भन्ने पनि असारे गीतका सङ्कलनहरूमा पाइन्छ। हनुमान ढोका उघारी हेर्दा लागेछ असार, त्यसो त असारे गीतमा ऐतिहासिक पौराणिक प्रसङ्ग पनि पाइन्छन्। श्रीकाली घाटको सुनैको मन्दिर फेदैमा माईको थान, सीता र माईलाई भेटेर आउने वीरै हुन् हनुमान। यसरी बिउको गुच्छा कपालमा घुसारेका रोपारहरू नेपाली नारीको प्रतिनिधि पात्रका रूपमा पनि सीतालाई लिन्छन्। सिकाएर खेल्ने सिकारी दाई वनपशु हरिणी सीताको जस्तो आपद विपदमा मै पनि परेनी। घरका चेलीहरूको भावना पनि भेटिन्छ असारमा। ऐसेलु टिप्ने अङ्कुशे ज्यान्त बर्झार्ने झटारो, असार मासका 15 दिन जाँदा रोपाईको चटारो, बाबा र घरमा बसुन्जेल मलाई त्यत्तिकै चटारो, यहाँ उनीहरूको मनोभावनाको अलाप छ। धरती जत्रो हृदयमा अटाई न अटाई बसेको भावना फुरेको छ गीतका गेडामा। फेरि ठुटे सुरुवाल लगाएका बाउसेहरूको दल हातमा फ्याउरी र कोदाली अनि नातेमा चढेर गोरुको पुच्छर निमोठ्दै मुक्त कण्ठले अलाप्छन्।

त्यसो त माया प्रेमका मनोभावना व्यक्त हुने युवा युवतीहरूले गाउने सम्वादयुक्त गीतहरू पनि प्रशस्तै पाइन्छन् असारे गीतमा। बाबा र जिउको गहिरी खेत रोपमला मारसी, आँखाको सानले बोलाउँला मैले बुझे है पारसी, बाबा र जिउको गहिरी खेत राम्ररी हिल्याइदेऊ, सुन र चाँदी कर्मीमा लाम्ला दम्तरी मिलाइदेऊ, छुपमा छुपु खेतै र रोप्यो हातको बिउ छन्जेल, खान र लाउन दौलत थियो बाबाको जिउ छन्जेल। यसरी धान रोप्दा रोप्दै मेलो नसकिने देखियो भने खेतालाले हतार लाउँदै भन्छन्, हरियो भन्नु यो काँचो पात पहेँलो बेसार, सकिने मेलो रहनै लाग्यो बाहुली पसार। अझ फेरि साँझ झमक्कै पर्दा रोपारहरू भन्छन्, तिनै र सहर नेपालै ज्यानमा सुनको गजुर, साँझै र पर्यो झ्याउकिरी बास्यो, बिदा देऊ हजुर।

रोपाईमा बेठीको अझ बढी रौनक हुन्छ। धेरै जग्गाका मालिकहरूले धेरै काम सक्न 100-200 जना रोपार हली बाउसे खेतालाहरू एकै दिन लगाएर बाजागाजा सहित भोज भतेर गरेर बेठी लगाउने चलन छ। तर आजभोलि बेठीको चलन करिब हराइसकेको छ। बेठी मात्र होइन, अचेल समयक्रममा असारे रोपाईको रमझम नै अलिक कम देख्ने गरिएको छ। खेतमा ट्र्याक्टर दौडन थालेपछि र गीतहरू विभिन्न उपकरण र मोबाइल आदिमै बज्न थालेपछि असारे गीत गाउनेहरूको कमी हुँदै गएको छ। थुप्रै खेतका फाँटहरूमा घरहरू बनिसकेका छन्। असारमा हिलो र रोपाईको नाता नै पातल हुँदै गएको छ। तर काम गर्ने शैलीमा समयक्रम र प्रविधि अनुसार परिवर्तन हुँदै गरे पनि असार र कृषि कर्मको महत्व सदा रही नै रहन्छ। अघि बेठीको प्रसङ्ग आएको थियो, बेठीको धुन एकैछिन जोडौं, त्यससँगै कार्यक्रम बिट मार्ने तर्फ पनि छ अब।

वर्षै पछि एउटा असार जान्छ, अर्को आउँछ, तर असारमा गरिने हाम्रा कृषि जीवनका पारम्परिक कर्मको भावना र सम्झना सधैँ रहिरहन्छ। किनभने मुख्य खाद्य अन्न धान रोप्ने कर्म समय हो असार। असारे मेलोका यस्ता कृषि जीवनका प्रचलन परम्परा कतिपय लोप हुँदै गए पनि चिरकालसम्म हाम्रा भावुक मनहरूलाई छोइरहनेछन्। अनेक व्यावहारिक व्यावसायिक परिबन्धले हामी नेपाली जहाँ जहाँ भए पनि आम नेपालीको आधार कृषि नै हो र कृषिको मुख्य पर्व असार नै हो। गीतका सुरमा माटोसँग खेल्दा अरू कुराको ध्यान नै हुँदैन। आफै हली, आफै बाउसे, आफै रोपहार र रौसे, अनि सृजनाका पुजारी भएर हाम्रा कृषकहरू श्रमको पूजा गर्दै कर्मको गीत गाउँछन्। एक जुवा घाम, एक घुडको पानी, एक सिता भातको पनि महत्व हुन्छ भन्छन् असारमा। देश परदेश कता कता छौँ, भ्याइन्छ भने रोपाईमा सामेल हुँदै कृषि पर्व मनाउन गाउँघर पुग्न पाए खुबै राम्रो हुने हुन्छ भन्दै आजको हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रम मैजारो गर्दै प्राविधिक सहकर्मी रमा वाग्ले सहित प्रस्तोता हेमन्त उप्रेती बिदा हुन्छु। नमस्कार।

0: वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि जिज्ञासा भएमा वा
1: सरकारले श्रमिकलाई दिने सेवाहरूको बारेमा बुझ्न र कुनै पनि प्रकारका समस्या परेमा समाधानका लागि पैसा नलाग्ने श्रमाधान कल सेन्टरको नम्बर 1141 सम्पर्क गरौ।
0: वैदेशिक रोजगार बोर्डको सचिवालय।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला बिहानको 10 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। आज असार 15 धान दिवस। कृषि प्रधान मुलुक नेपालमा मानोरोपी मुरी उब्जाउने समयका रूपमा असार 15लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ। कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि आजका दिन दही चिउरा खाने प्रचलन रहेको छ। दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ। खेतीपाती बाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार 15 मनाउँछन्। किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन्। आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपु छुपु हिलोमा धान रोपिन्छ। यस वर्ष असार मध्यसम्म पनि देशका सबै भागमा पर्याप्त मात्रामा वर्षा नभएका कारण हुनुपर्ने जति रोपाई हुन सकेको छैन। कतिपय ठाउँमा रासायनिक मलको पनि अभाव भएको गुनासो किसानले गर्ने गरेका छन्। यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यक भएको बताउनु भएको छ। आज 23 राष्ट्रिय धान दिवस 2083 अवसरमा सम्पूर्ण कृषक दिदीबहिनी तथा दाजुभाइमा सुख शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुहुँदै उहाँले कृषिमा आधुनिकीकरण गर्दै विदेश पलायन हुन बाध्य जनशक्तिलाई स्वदेशमै रोकी कृषिलाई आकर्षक पेसाका रूपमा विकास गर्न सके धान एवं चामल आयात न्यूनीकरण गर्न सकिने बताउनुभयो। विक्रम सम्बत 2061 मङ्सिर 29 गतेको मन्त्री स्तरीय निर्णयबाट 2062 असार 15 गतेदेखि आजको दिनलाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालिएको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि र पर्सि देशका विभिन्न स्थानमा अधिक वर्षा तथा एक दुई स्थानमा अत्याधिक वर्षाको सम्भावना रहेको जनाउँदै आवश्यक पूर्व तयारी र सतर्कता अप्नाउन आग्रह गरेको छ। प्राधिकरणले हिजो सूचना जारी गर्दै मनसुनी गतिविधि बढेका बेला अकस्मात बाढी पहिरो कटान गेग्रान बहाव शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम समेत हुने जनाउँदै प्राधिकरणले आवश्यक सतर्कता अप्नाउन र पूर्व तयारी आग्रह गरेको हो। मधेस तथा कोशी बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित अधिक वर्षा तथा एक दुई स्थानमा अत्याधिक वर्षाको सम्भावना रहेको प्राधिकरणले जनाएको छ।

0: उत्कृष्ट भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले गरेको अनुगमन तथा मूल्याङ्कनमा भरतपुर अस्पताल देशकै सङ्घीय अस्पतालमध्ये 89 अङ्कसहित उत्कृष्ट बनेको हो। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान 77 अङ्कसहित दोस्रो, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान 71 अङ्कसहित तेस्रो भएका छन् भने पाटन अस्पतालको मापन भइरहेको जनाइएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका तर्फबाट संयोजक डाक्टर श्रीराम तिवारीले भरतपुर अस्पताल देशभरका 14 सङ्घीय अस्पतालमा सेवा प्रवाहमा राम्रो रहेको बताउनुभयो। त्रिभुवन विश्वविद्यालय त्रिवी शिक्षण अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनः आजदेखि सञ्चालन गर्ने भएको छ। गत माघ 1 गतेदेखि सो कार्यक्रम बन्द गरेको अस्पतालले आजदेखि पुनः सेवा सुरु गर्न लागेको हो। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा जिरो, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरै हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। उदयपुरको चौदण्डी गढी नगरपालिका सात कुमाङ लामाचौर क्षेत्रमा गैराती जंगली हात्ती प्रवेश गरेर 6 घर भत्काएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गणेश बमले जानकारी दिनुभयो। यस्तै हात्तीले स्थानीयको घरमा राखिएको अन्नपात समेत खाएको छ। राति हात्ती गाउँ प्रवेश गरेपछि स्थानीयले भागेर ज्यान बचाएको स्थानीय पुष्प राईले बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। साउदी अरेबियामा एक हेलिकप्टर दुर्घटना हुँदा कम्तीमा 14 मृत्यु भएको छ। त्यहाँको सरकारी सञ्चार माध्यमले साउदी अरामको तेल कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा हेलिकप्टरमा सवार सबै 14 यात्रुको मृत्यु भएको पुष्टि गरेको हो। फ्रान्सको उत्तर पूर्वी सहर टोम्ब्लेनमा एक विमान दुर्घटना हुँदा 11 मृत्यु भएको छ। र अब खेल समाचार। दक्षिण अफ्रिकालाई हराउँदै क्यानेडा जारी विश्वकप फुटबलको अन्तिम 16 प्रवेश गरेको छ। अमेरिकाको लस एन्जलस रङ्गशालामा गैराती भएको पहिलो नकआउट खेलमा दक्षिण अफ्रिकालाई 1-0 गोलअन्तरले पराजित गर्दै क्यानेडा प्री क्वार्टर फाइनलमा प्रवेश गरेको हो। यो सँगै बिहान 10 समाचार सकियो। समाचारको अर्को बुलेटिन 11 सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

नमस्कार, कार्यक्रम देश दर्शनमा तपाईँलाई स्वागत गर्दछु। म राधा ढुङ्गाना। तपाईँ अहिले सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरूमा, साथै देशभर रहेका एफएम रेली प्रसारण केन्द्रहरू मार्फत एफएम 98.1 मेगाहर्जमा कार्यक्रम सुन्दै हुनुहुन्छ। देश दर्शन हरेक हप्ताको सोमबार बिहान यसै समयमा प्रसारण हुन्छ भने यसको पुनः प्रसारण बिहिबार दिउँसो 1:30 बजेबाट करिब आधा घण्टासम्म सुन्न सक्नुहुन्छ। यस कार्यक्रममा हामी नेपालको पर्यटन क्षेत्रका सम्भावना, यसले समृद्ध नेपाल निर्माणमा पुर्याउने आर्थिक योगदान तथा नयाँ नयाँ गन्तव्य बारे तपाईँलाई जानकारी दिँदै आएका छौँ। आजको कार्यक्रममा आन्तरिक पर्यटनको तीव्र रूपमा विकास भइरहेको मकवानपुरको चितलाङबारे रेडियो सामग्री र सुदूरपश्चिमका पर्यटकीय क्षेत्रको एक यात्रा अनुभव सुनाउँदैछौँ।

काठमाडौँ उपत्यकाबाट नजिकको दूरीमा रहेको चितलाङ पछिल्ला वर्षहरूमा आन्तरिक पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको छ। हरियाली, डाँडापाखा, शान्त वातावरण, परम्परागत गाउँ र होमस्टे संस्कृतिले यो स्थानलाई छोटो समयका लागि घुम्न उपयुक्त स्थान बनाएको छ। अहिले विशेष गरी काठमाडौँका आन्तरिक पर्यटकहरू फुर्सदको समयमा चितलाङ

0: क्रम बढिरहेको छ। चितलाङको इतिहास निकै पुरानो रहेको पनि मानिन्छ। काठमाडौँ उपत्यकालाई तराई र भारतसँग जोड्ने प्राचीन व्यापारिक मार्ग यही क्षेत्रबाट हुने गर्दथ्यो। चन्द्रगिरी हुँदै चितलाङ र कुलेखानीबाट दक्षिणतिर जाने यही बाटो लामो समयसम्म राजधानी प्रवेश गर्ने मुख्य मार्ग बन्यो। इतिहासकारहरूका अनुसार यो मार्ग हजारौं वर्ष पुरानो पनि मानिन्छ र व्यापारीहरूले सामान बोकेर यही बाटो हुँदै काठमाडौँ प्रवेश गर्ने गर्दथे। साथै नेपाल एकीकरण अभियानका क्रममा राजा पृथ्वीनारायण शाहले पनि यही मार्ग प्रयोग गरेको उल्लेख पाइन्छ। तर 1950 दशकमा त्रिभुवन राजमार्ग निर्माण भएपछि काठमाडौँ बाहिर जाने सवारी मार्ग बदलियो। त्यसपछि चितलाङको पुरानो व्यापारिक महत्व घट्दै गयो र यो क्षेत्र लामो समयसम्म ओझेलमा परेको हो। तर समयसँगै स्थानीय बासिन्दाले चितलाङको प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदालाई पर्यटनसँग जोड्ने प्रयास गरेका छन्। विशेष गरी चन्द्रगिरी डाँडाबाट चितलाङसम्मको पदयात्रा अर्थात् हाइकिङ मार्ग निकै लोकप्रिय बन्न थालेको छ। काठमाडौँबाट छोटो दूरीमै रमणीय गाउँ पुग्न सकिने भएकाले धेरै आन्तरिक पर्यटक चितलाङ आकर्षित हुने गरेका छन्। त्यसै गरी कुलेखानी जलाशय नजिकैको मार्खु गाउँमा डुङ्गा सैर अर्थात् बोटिङ गर्ने र माछा परिकारको लोकप्रियताले पनि चितलाङ क्षेत्रमा पर्यटकहरू आकर्षित हुन थालेका छन्। चितलाङको पर्यटन विकासमा सबैभन्दा ठूलो भूमिका होमस्टेको छ। सन् 2011 स्थानीय तह र समुदायको सहयोगमा त्यहाँ केही होमस्टे सुरु गरिएको थियो। सुरुमा 4 मात्र होमस्टे थिए, तर पर्यटकको संख्या बढ्दै जाँदा यसको संख्या दर्जन भन्दा बढी पुगेको छ, जसले गर्दा स्थानीय बासिन्दाले प्रत्यक्ष रूपमा आर्थिक लाभ पाउन थालेका छन्। गाउँको संस्कृति र परम्परा जोगिँदै पर्यटनसँग जोडियो। साना लगानीबाट पर्यटन व्यवसाय सुरु गर्न सम्भव भयो। यसरी समुदायमा आधारित पर्यटनको नमुना चितलाङमा विकसित भयो। होमस्टे सँगै निजी क्षेत्रले पनि चितलाङमा पर्यटन पूर्वाधार विस्तार गर्न थालेका छन्। स्थानीय उद्यमीहरूले रिसोर्ट फार्म र पर्यटन सेवा सञ्चालन गरिरहेका छन्। चितलाङ अर्ग्यानिक भिलेज रिसोर्ट जस्ता परियोजनाले स्थानीय उत्पादन, अर्ग्यानिक खेती र पर्यटनलाई जोड्ने प्रयास गरेका छन्। त्यहाँको पर्यटन विकासमा यातायात पूर्वाधारको भूमिका पनि महत्वपूर्ण नै छ। चन्द्रगिरी केबल कार सञ्चालन भएपछि धेरै पर्यटक चन्द्रगिरी डाँडासम्म पुगेर त्यहाँबाट पदयात्रा गर्दै चितलाङ जाने गरेका छन्। यसले चितलाङको लोकप्रियता अझै बढाएको छ। स्थानीय सूर्य प्रधान
1: टावर हामी कहाँ थपियो भन्दा पनि यसको व्यवस्थित सञ्चालनको कार्यविधि चाहिँ हाम्रो के हो? हाम्रो पर्यटनमा थानगरको पर्यटनको गोल चाहिँ के हो त? अहिले मेरसाब लगाएर अलमोस्ट यहाँ चाहिँ तपाईँको पालिकाका जनप्रतिनिधि हुनुहुन्छ, हाम्रो थानगरपालिकाको चाहिँ पर्यटनमा हाम्रो गोल के हो? हामी कति पैसा चाहिँ व्यापार गर्छौँ वर्षमा? त्यो व्यापार गर्नको निम्ति हाम्रो लगानी चाहिँ के हो? यो कुरालाई चाहिँ महत्त्वका साथ हामीले हेर्न जरुरी छ। हाम्रा प्रचार प्रसार यहीँबाट चाहिँ तपाईँको तल आधा घन्टाको दूरीमा चाहिँ हाम्रो लगभग कलङ्कीमा हामी छौँ। काठमाडौँमा करिब 40 लाख मान्छेको बसोबास गर्छन्। 40 लाख मान्छेमा अधिकांश काममा व्यस्त रहँदाखेरि पनि 2-3% मान्छेलाई मात्रै तपाईँको यो चितलाङमा भित्राउन सक्ने खालको पनि हामीले प्लानिङहरू हामीले बनाएनौँ भन्ने मलाई लाग्छ। यसमा अन्यथा नमान्नु होला, सहकार्य गर्न हामी सदैव हामी तयार छौँ। यस्तो पर्यटन गोष्ठीहरूमा धेरैवटा खालका योजनाहरू हामी बनायौँ, तर हामीले बनाउने नीति तथा कार्यक्रममा पर्यटनप्रति चाहिँ हामी चाहिँ तपाईँको चाहिँ अलिकति लचिलो हुन सकेनौँ। किनभने हेरौँ, मैले चाहिँ 2072-73 आर्थिक वर्षदेखिको नगरपालिकाको चाहिँ तपाईँको हाम्रो आम्दानी खर्चमा हेरौँ, पर्यटनको शीर्षकमा नगरपालिकाको आम्दानी सुन्न छ। यो दामनको भेटाहरू अहिले सञ्चालन ठेक्का लगाएपछि त्योभन्दा अगाडिसम्म हाम्रो सुन्न छ भनेपछि हामीले यसलाई व्यवसायीकरण गर्नको निम्ति अहिले पनि जति पनि चाहिँ चितलाङका व्यवसायहरू हुनुहुन्छ, मलाई लाग्छ उहाँहरूले आफ्नो ढङ्गले उहाँहरूले प्रचार प्रसार जोड्नु भएको छ, फेसबुकहरूमा चाहिँ बुस्ट गर्नुभएको छ, अन्य ढङ्गको प्रचार प्रसारमा जोडिनु भएको छ। त्यसो भएको हुँदा यो थाहा नगरपालिकाको पर्यटकीय गन्तव्यहरूमध्येको महत्त्वपूर्ण गन्तव्यको रूपमा चाहिँ यो रहन सक्छ। यो हिल स्टेसन त्यसलाई व्यवस्थित सञ्चालन गर्ने खालको चाहिँ हामीले योजना बनायौँ भने त्यसो भएको हुँदाखेरि यसलाई पहिलो कुरा चाहिँ हामीले पर्यटनमा गोल बनाएर अघि भर्खर इन्द्रजीले भन्नुभएको जस्तो 5 करोड 27 लाख रुपियाँको लागतमा निर्माण भएको यो भ्युटारमा अहिले जुन स्पिडमा यहाँ चाहिँ नगरपालिकाले यो अस्ति भर्खरै ह्यान्डओभर भएपछिको जुन सरसफाइको कुरा हामीले मिडिया मार्फत हेऱ्यौँ सुन्यौँ, यो व्यवस्थित जुन हुदुडी अहिले चाहिँ देखिएको छ यसलाई निरन्तरता दिनका निमित्त चाहिँ अलिक व्यवस्थित खालको योजना निर्माण गरौँ र यो भ्युटारसँगै यहाँ आएका चितलाङ आएका पर्यटकलाई सिङ्गो थानगरपालिकामा चाहिँ हामीले त्यसलाई क्यास गर्नका निमित्त त्यो महत्त्वपूर्ण खालको योजना बनाउनका निमित्त पनि म यहाँ आग्रह गर्न चाहन्छु।
0: पछिल्ला वर्षहरूमा चितलाङको प्रचारमा सामाजिक सञ्जालले पनि ठूलो भूमिका खेलेको पाइन्छ। फेसबुक, युट्युब, टिकटक जस्ता प्लेटफर्ममा चितलाङका फोटो र भिडियोहरू भाइरल हुन थालेपछि धेरै युवाहरू चितलाङ पुग्न थाले। चितलाङको प्रमुख आकर्षणहरू हरियाली, खेतबारी र डाँडापाखा, त्यसै गरी हिमालको दृश्य तथा हिमाल अवलोकनका लागि टावरहरू निर्माण भएका छन्। पुरानो ढुङ्गे बाटो, ऐतिहासिक मार्ग, अशोक स्तूप र पुरातात्विक स्थल, त्यसै गरी स्थानीय संस्कृति र आतिथ्यता, यस क्षेत्रमा क्याम्पिङ, पिकनिक, पदयात्रा, कृषि पर्यटन र सांस्कृतिक पर्यटनको सम्भावना प्रशस्तै देखिन्छ। आवश्यक र सम्भावनायुक्त स्थानमा निर्माण गरिएका भ्यूटारलाई आलोचना भन्दा पनि आमदानी र पर्यटन प्रवर्धनसँग कसरी जोड्ने भन्ने विषयमा ध्यान दिनुपर्नेमा त्यहाँका स्थानीयहरूले जोड दिन थालेका छन्। स्थानीय प्रमोद जोशी यसो भन्नुहुन्छ,
2: यसबाट अधिकतम लाभ लिन सक्ने वातावरण चाहिँ हामीले बनाउनु पर्छ। त्यसको लागि चाहिँ थाहा नगरपालिकाको पर्यटनको लागि एउटा सपोर्ट चाहिँ गर्छ भन्ने लागेको छ। र थाहा नगरपालिकाको पर्यटनमा मलाई एउटा चाहिँ के भन्न मन लागेको छ भनेदेखि, चितलाङ आज जुन किसिमको चितलाङ बनेको छ त्यसमा बद्रबारेमा हाम्रो पनि सानो हात छ। किनकि हिजोको दिनमा हामीले बद्रबारेमा पर्यटन समिति बनाएर त्यो पर्यटन बोर्डबाट चाहिँ जुन होमस्टेको ट्रेनिङ दिएका थियौँ, त्यो होमस्टेको ट्रेनिङ लिने 10 मध्येमा 6 दाजुहरूले चाहिँ त्यो चितलाङमा होमस्टे पहिला सुरु गर्नुभएकोले आज यो चितलाङ चाहिँ चितलाङ बनेको जस्तो लाग्छ। त्यस कारणले गर्दाखेरि पर्यटन भनेको क्षेत्र एकदम भास्ट हो र यसबाट इन्कम पनि राम्रो हुन्छ। तर अहिले चाहिँ चितलाङकै होमस्टेमा कति विवादका कुरा, यो होमस्टे हो कि होटल हो भन्ने खालका कुराहरू पनि यो आइरहेका छन्। त्यसलाई पनि हामी थाहा नगरले चाहिँ सोध्नुपर्ने जस्तो लाग्छ मलाई कि हामी थाहा नगरलाई साँच्चैकै पर्यटन हब बनाउने हो भने हामीले नयाँ कुरा बनाउनु भन्दाखेरि पनि हामी कहाँ भएका पर्यटकीय जुन सोर्स रिसोर्सहरू छन् त्यसलाई नै हामीले प्रवर्धन गर्न सक्यौँ भन्दाखेरि अवस्थामा त्यो राम्रो हुन्छ। जस्तै यहाँका धार्मिक स्थलहरू सबभन्दा महत्त्वपूर्ण छ, ऋकेश्वरदेखि लिएर इन्द्रायणी जात्रा, जस्तै अब भद्रबारेका जात्रा, यी चिजहरू पुराना भएका ऐतिहासिक महत्त्वपूर्ण चिजलाई मात्रै हामीले संरक्षण गर्न सक्यौँ भने पनि हाम्रो पर्यटन प्रवर्धन हुन्छ। र नयाँ नयाँ चिज बनाउनु भन्दा भएको चिजलाई संरक्षण गरौँ र यो चिजलाई पनि सहयोग सदुपयोग नगरपालिकाले गरोस् भन्ने चाहिँ अपेक्षा गर्दछु।
0: हिमाल अवलोकनका लागि बागमती प्रदेश सरकारले चितलाङमा भ्यू टावर समेत बनाइदिइसकेको छ। केही समय पहिले मात्रै सञ्चालनमा आएको चितलाङ भ्यू टावरले त्यस क्षेत्रको पर्यटन विकासमा नयाँ आयाम थपिने स्थानीयको बुझाइ छ।
3: म जयराम लामिछाने। अर्थतन्त्र भन्ने बित्तिकै दुबईमा रहेको 848 मिटरको अग्लो टावरले समुद्र सतहबाट झन्डै त्यो 900 मिटरभन्दा अग्लो छ। त्यहाँ सर्व सुविधा सम्पन्न भएको कारणले $1 अरब लगानीमा त्यो टावर बन्यो र वार्षिक रूपमा अहिले त्यो टावरले $1 अरब नै कमाइ गर्दैछ। हाम्रो नेपालमा अहिले जुन ठाउँमा हामी बसिराखेका छौँ यो झन्डै 2500 मिटरको उचाइमा छ। भनेसिन उचाइको हिसाबले यो हाम्रो चन्दागिरी टावर इटसेल्फ इज अ टावर, चन्दागिरी हिल इज इटसेल्फ इज अ टावर। त्यसमा प्रदेश सरकारबाट जुन यो एउटा टावर बनेको छ, यो टावर बन्यो तर लामो समयसम्म व्यवहारिसे भयो। अब यो व्यवहारिसे यसै गरी बनाएर राखियो भने यसबाट कुनै पनि आर्थिक गतिविधि हुँदैन। यसलाई चाहिँ नि प्रोफेसनल जसले नेपालमा टुरिज्म सम्बन्धी व्यवसाय गरिराख्नु भएको छ उहाँहरूलाई यसको चाहिँ महत्त्व उहाँहरूले बुझ्नुहुन्छ। उहाँहरूलाई यो ठाउँमा परिचित गराएर थाहा नगरपालिकाले विशेष गरेर यो क्षेत्र भनेको अहिले ठमेलमा छ, ठमेलका ठुला ठुला व्यवसायीहरूलाई आकर्षित गर्न सक्यो भने ठमेलका व्यवसायीले अमेरिका, युरोप, बेलायत लगायत विश्वको 193 देशका टुरिस्टहरू जो नेपालमा आउँछन् तिनलाई यहाँ ल्याउन सकिन्छ, तिनीहरूको डलर यहाँ झार्न सकिन्छ र यो टावरले थाहा नगरपालिकालाई समृद्ध तर्फ, यो टावरमा टुरिस्ट मात्रै आउँदैन, यहाँको त्यसले कृषिलाई प्रभावित गर्छ, यहाँ तल भइराखेको मदन भण्डारी युनिभर्सिटीलाई चाहिँ नि अन्तर्राष्ट्रिय विद्यार्थीहरू प्राप्त गर्न मद्दत गर्छ। भनेपछि यसमा मैले देख्दाखेरि ठमेलका जुन पर्यटकहरू के पर्यटन व्यवसायी साथीहरू मेरो हुनुहुन्छ उहाँहरूले मसँग बारम्बार, जयराम सर तपाईँहरूको चितलाङमा जानु पर्यो, हामी कहाँ दैनिक रूपमा 50-60 मेरै होटलमा आउँछन्, तिनीहरू अलि आउटिङ जान चाहन्छन्, त्यहाँ चाहिँ जानु पर्यो भन्दैछन्। भनेपछि ठमेलका पर्यटन व्यवसायीहरूको सङ्गठनसँग एकचोटि सबभन्दा पहिला उहाँहरूलाई ल्याएर यहाँ भिजिट गराउनु र सम्भावना के छ त उहाँहरूसँगै परियोजना लिनु पर्यो। हामीले उहाँहरूले कति चाहिँ नि वार्षिक रूपमा चाहिँ नि रेभेन्यू थाहा नगरपालिकालाई दिन सक्नुहुन्छ, यो 1 वर्षको लिजमा दिने कि 5 वर्षको लिजमा दिने कि 25 वर्षको लिजमा दिने, जसले गर्दा व्यावसायिक पनि घाटामा नजाउन् हाम्रो नगरपालिकाले पनि राम्रो चाहिँ नि रेभेन्यू प्राप्त गर्न सकोस्। त्यसको लागि टेन्डरमा जानु अगाडि नै हामीले व्यावसायिक साथीहरूसँग गहन छलफल उहाँहरूलाई बोलाएर यो ठाउँमै राखिसकेपछि आधा प्रचार प्रसार यहाँहरू जस्तो पत्रकार त्यो कार्यक्रममा आउनु प्रचार प्रसार भइहाल्छ र बाँकी प्रचार प्रसार उहाँहरूले गर्न थाल्नुहुन्छ। यो ठाउँको महत्त्व उहाँहरूले, हिरा सबैले चिन्दैन, हिरा चिन्नको लागि हिरा व्यापारी नै हुनुपर्छ या कि त्यो हिराको प्रयोगकर्ता नै हुनुपर्छ। त्यस्तै यो एउटा हिरा हो पर्यटन व्यवसायको लागि, त्यो हिरा व्यापारी या हिरा प्रयोगकर्ताको हातमा यसलाई यो गयो भने यो थाहा नगरपालिकाको अर्थतन्त्रमा पनि यसले विशेष टेवा पुर्याउँछ। त्यति मात्रै टेवा पुर्याउँदैन, यहाँको एग्रिकल्चरलाई पनि सहयोग हुन्छ र थप चितलाङ र थाहा नगरपालिका भरिका अन्य अहिले जुन पर्यटन व्यवसायमा लाग्नु भएको छ उहाँहरूलाई पनि यसले मद्दत पुर्याउँछ र थाहा नगरपालिकाको कायापलट गर्न सक्छ जस्तो मलाई लाग्छ।
0: थाहा नगरपालिकाका नगर प्रमुख विष्णु विष्टले चितलाङ भ्युटारले नगरपालिकामा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाउने विश्वास व्यक्त गर्नुहुन्छ। यसले स्थानीय स्तरमा रोजगारी सृजना गर्न सहयोग पुर्याउने र पर्यटन व्यवसायलाई पनि चलायमान बनाउने उहाँको विश्वास छ।
4: यसलाई चाहिँ व्यवस्थापन छिटोभन्दा छिटो गर्न पर्यो भनेर मैले मुख्यमन्त्रीज्यूसँग पर्यटन मन्त्रीज्यूसँग पहिला पनि मैले थुप्रैचोटि समन्वय गरेँ। मैले बहादुर सिंह दाईसँग त मैले तिन चारचोटि नै त म चाहिँ म हेटौँडा गएको बेलामा मैले अनुरोध गरेँ र पछिल्लो चरणमा अलिकति काम गर्ने सन्दर्भमा चाहिँ कम्फर्टेबल पनि चाहिँदैछ जस्तो लाग्यो मलाई। पर्यटन भौतिक पूर्वाधार र संरचना निर्माणले मात्रै चाहिँ महत्त्वपूर्ण भूमिका मलाई राख्छ जस्तो लाग्दैन। पर्यटन प्रवर्धन गर्ने भनेको कुरा चाहिँ बेच्ने कुरा हो। मैले बुझेको कुरा चाहिँ बेच्ने हो। हामीले कति बेच्न सक्छौँ भन्ने कुरा हो, कति प्रचार गर्न सक्छौँ भन्ने कुरा मात्रै हो। पैसा मात्रै लगानी गर्ने अनि त्यसपछि त म चाहिँ पर्यटनलाई विकास गर्ने मात्रै भनेर पनि हुँदैन जस्तो लाग्छ मलाई। हामी थाहा नगरपालिकामा फेरि सहर उन्मुख हाम्रो थाहा नगरपालिका सहरको विकास डेभलपमेन्ट पनि भइसकेको नगरपालिका होइन। हामीसँग तमाम समस्याहरू छ। कृषिमा हेऱ्यौँ त्यतिकै समस्या छ, पर्यटन हेऱ्यौँ त्यतिकै समस्या छ, सिँचाइमा हेऱ्यौँ त्यतिकै समस्या छ, खानेपानीमा हेऱ्यौँ त्यति नै समस्या छ, भौतिक पूर्वाधारमा हेऱ्यौँ त्यति नै समस्या छ। थुप्रै समस्याको बावजुद हामी थोरै बजेटबाट बजेट विनियोजन गरेर हामी अगाडि बढेको चाहिँ नगरपालिका हो। हामीलाई सङ्घीय सरकार प्रदेश सरकारले त चाहिँ हामीलाई सपोर्ट गर्नै पर्छ भन्ने कुरा हो, अनि मात्रै हामीले डेभलपमेन्टको विषयमा चाहिँ हामीले फर्को मार्न सक्छौँ। धादिङ क्रस गरेर जानुपर्छ, त्यो हाम्रो मकवानपुर जिल्ला धादिङ क्रस गरेर सोलामपुर भन्ने ठाउँ थुप्रै साथीहरूले चिन्नु भयो होइन होला त्यो ठाउँ। त्यो सोलामपुरमा 14 घरधुरी छन्। अहिलेसम्मको पुस्ताले त जमिनको पानी तपाईँ खान पाउनु भएको थिएन। जमिनको पानी कति विडम्बना थियो होला। थाहा नगरपालिकाको प्याकेजमा हामी तपाईँ कसरी तपाईँ काम गर्न सक्छौँ, यसलाई डेभलपमेन्ट कसरी गर्न सकिन्छ, आन्तरिक बाह्य पर्यटनलाई हामी कसरी तपाईँ यहाँ ल्याउन सकिन्छौँ, आर्थिक इकोनोमिक्स पार्टमा चाहिँ हामीले कसरी तपाईँ सुधार गर्न सकिन्छ भन्ने विषयमा थुप्रै छलफल भएछ। अहिले हामी आन्तरिक बाह्य पर्यटन ल्याउने भन्ने सन्दर्भमा पनि एउटा चुनौती चाहिँ छ जस्तो मलाई लाग्छ। युवा जेनेरेसन सबै विदेश छन् आन्तरिक बाह्य पर्यटन चाहिँ तपाईँ चाहिँ आउने चाहिँ को हामीले पहिलो प्लानिङ अब तपाईँ चाहिँ भौतिक संरचना मात्रै होइन त्यो युवा जेनेरेसनहरूलाई थाहा नगरपालिकामा एउटा कुरा चाहिँ तपाईँ चाहिँ के हामीले बुझ्न जरुरी छ भन्नुहुन्छ। प्रदेश सरकारले पनि स्थानीय तहले पनि त्यो जेनेरेसनहरूलाई हामीले कसरी अब तपाईँ हेड टिकाउने भन्ने विषय उत्पादनमा चाहिँ अलिक बढी जोड दिनुपर्छ जस्तो मलाई लाग्छ। उत्पादनमा हामीले जोड्न सक्यौँ, आर्थिक तपाईँ चाहिँ वृद्धिलाई हामीले जोड्न सक्यौँ भने आन्तरिक बाह्य पर्यटन तपाईँ चाहिँ झन् तपाईँ चाहिँ विकास भएर जान्छ भन्ने मलाई लाग्छ। त्यसैले पनि हामी स्थानीय तहबाट पनि सङ्घीय सरकारबाट पनि प्रदेश सरकारबाट पनि त्यसलाई तपाईँ चाहिँ हामीले व्यवस्थापन गर्न जरुरी छ जस्तो मलाई लाग्छ। त्यसैले यो हामी थाहा नगरपालिका जसरी बागमती प्रदेश सरकारले अहिले भ्युटारलाई हामीले हस्तान्तरण थाहा नगरपालिका गर्नुभएको छ, यसलाई उचित ढङ्गले व्यवस्थापन गर्नको निम्ति म मुख्यमन्त्रीज्यूसँग पर्यटन मन्त्रीज्यूसँग छिटोभन्दा छिटो आइतबारदेखि नै तपाईँ चाहिँ यसलाई अपडेट रहेर तपाईँ चाहिँ यसलाई एउटा कार्यविधि बनाएर कसरी तपाईँ चाहिँ हामी सञ्चालन गर्दाखेरि राम्रो यसलाई व्यवस्थापन तपाईँ चाहिँ गर्न सकिन्छ भन्ने विषयमा चाहिँ थाहा नगरपालिकाले भूमिका निर्वाह गर्नेछ भन्ने मलाई लाग्छ। र मुख्यमन्त्रीज्यू र तपाईँ चाहिँ पर्यटन मन्त्रीज्यूले पनि मलाई सहयोग गर्नुहुनेछ। यसलाई तपाईँ चाहिँ एउटा एन अथवा कार्यविधि तपाईँ चाहिँ बनाएर हामी जानुपर्छ जस्तो मलाई लाग्छ। त्यसले गर्दाखेरि तपाईँ चाहिँ हामी यो तपाईँ चाहिँ भ्युटारलाई चाहिँ थाहा नगरपालिकाको तर्फबाट हामी ओनरसिप लिएर यसलाई व्यवस्थित ढङ्गले राम्रो ढङ्गले कसरी सञ्चालन गर्न सकिन्छ। यहाँको व्यावसायिक साथीहरू पनि थुप्रै तपाईँ चाहिँ साथीहरू हुन्छ, उहाँहरूसँग पनि परामर्श लिएर यसलाई अझ तपाईँ चाहिँ राम्रोसँग कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा छलफल गरेर अगाडि बढ्नको निम्ति म प्रतिबद्ध जाहेर गर्न चाहन्छु।
0: निष्कर्षमा भन्नुपर्दा विशेष गरी काठमाडौँ नजिकै रहेको छोटो समयमै पुग्न सकिने र ग्रामीण जीवन अनुभव गर्न पाइने भएकाले चितलाङ यति बेला आन्तरिक पर्यटकका लागि निकै आकर्षक गन्तव्य बनेको छ। यदि सडक पूर्वाधार र व्यवस्थापनलाई अझ व्यवस्थित गर्न सकियो भने चितलाङ भविष्यमा नेपालको महत्त्वपूर्ण ग्रामीण पर्यटन केन्द्र बन्न सक्ने सम्भावना देखिन्छ।

0: कार्यक्रममा अब अर्को प्रसङ्ग। आज हामीले एकजना आन्तरिक पर्यटकको यात्रा अनुभवलाई समेटेका छौँ। रिसर्चर तथा पत्रकार श्रीधर नेपानेले सुदूरपश्चिमलाई पर्यटकीय दृष्टिकोणमा कसरी लिनुभएको छ त? सुदूरपश्चिमका पर्यटकीय गन्तव्य पुग्नुभएका नेपानेको यो अनुभव सुनौं।
1: काम र घुमघाम सँगै गर्नुपर्छ भन्ने अभियानमा पनि छु। म देशका 70 भन्दा धेरै जिल्लाहरू घुम्न पाएको छु, मलाई खुसी लाग्छ। अहिले भने म सुदूरपश्चिम प्रदेशमा छु। सुदूरपश्चिम प्रदेश नेपालको प्रकृतिको अद्भुत उपहार जस्तै क्षेत्र हो। यहाँ हिमाल, पहाड र तराईको सौन्दर्य एकै ठाउँमा छ। नेपालको सबभन्दा पश्चिममा रहेको यो प्रदेशको राजधानी धनगढी हो। यसलाई चाहिँ सुदूरपश्चिम प्रदेशको प्रवेशद्वार पनि मानिन्छ। कैलाली र कञ्चनपुरका तराईदेखि डडेलधुरा, डोटी, अछाम, बाजुरा, बझाङ, बैतडी र दार्चुलाका पहाडी तथा हिमाली भूभागसम्म फैलिएको यो प्रदेश चाहिँ प्राकृतिक र धार्मिक सांस्कृतिक दृष्टिले साह्रै धेरै समृद्ध मानिन्छ। यहाँको मौलिक संस्कृति देउडा गीत भयो अनि मेला पर्व, सरल जीवनशैली, अतिथिलाई परिवार जस्तै सत्कार गर्ने मान्ने परम्पराले यो क्षेत्रलाई विशेष बनाएको छ। यहाँका मान्छेहरूसँग भेट्दा कुरा गर्दा आउने आनन्द अन्त कतै पनि आउँदैन, मलाई त्यो फिल हुन्छ। सुदूरपश्चिममा घुम्न लायक ठाउँहरू थुप्रै छन्। म केही ठाउँहरू मलाई मन परेको कुरा गर्छु। यहाँको खप्तड राष्ट्रिय निकुञ्ज सबभन्दा मन पर्ने ठाउँ पर्छ। यो चर्चित गन्तव्य पनि हो। यहाँ विशाल हरिया पाटन छन्, घना जङ्गल छन्, दुर्लभ जडीबुटी छ, खप्तड बाबाको आश्रम र ध्यान गर्ने केन्द्र छ, शान्ति प्रदान गर्छ यसले। बाजुरामा बढी मालिका मन्दिर छ। यो 4200 मिटरको उचाइमा रहेको प्रसिद्ध शक्तिपीठ हो। यहाँ मेला लाग्ने बेलामा हजारौँ भक्तजनले आस्था सहित यहाँ आएर पूजाआजा गर्ने गर्छन्। अछामको रामारोसनमा 12 ताल 18 पाटनको भूमि भनेर चिनिन्छ। यहाँको प्राकृतिक सौन्दर्य अतुलनीय छ। दार्चुलामा रहेको अपी नाम्फा संरक्षण क्षेत्र भयो, हिमाली गौरवको हो। यो 7113 मिटर अग्लो अपी हिमाल अनि दुर्लभ वन्यजन्तु र शान्त हिमाली प्रकृति र यहाँ वरपरको संस्कृति धेरै नै राम्रो छ। बझाङमा रहेको सैपाल हिमाल पनि साहसिक पर्यटकका लागि आकर्षक गन्तव्यको रूपमा लिइन्छ। यो सुदूरपश्चिम प्रदेश धार्मिक आस्थाले पनि भरिपूर्ण छ। बैतडीको त्रिपुरा सुन्दरी मन्दिर जानुभयो भने तपाईँलाई त्यत्तिकै आनन्द अनुभूति हुन्छ। डडेलधुराको उग्रतारा मन्दिर कुरा गर्ने भने त्यत्तिकै मानिसहरूले आस्था राख्ने गर्छन् भनेदेखि थुप्रै अन्य धार्मिक स्थलहरू पनि यहाँ रहेको छ। संस्कृतिसँग जोडिएका कुराहरू पनि छन्। महाकाली नदी, शारदा ब्यारेज, सेती नदी, बुढी गङ्गा जस्ता नदीहरूले यो क्षेत्रलाई जीवन दिएका छन्। यहाँको लाइफलाइन हो यी नदीहरू प्राकृतिक स्रोत मात्रै होइन, यहाँको कृषि, संस्कृति र सभ्यताका आधार हुन्। सुदूरपश्चिममा पुग्ने सबभन्दा सजिलो माध्यम हवाई माध्यम हो। सडक माध्यम पनि छ, पूर्व पश्चिम राजमार्ग भएर जान सकिन्छ। काठमाडौँबाट धनगढीसम्म 1 घन्टा 1.25 घन्टाको उडान हुन्छ। सडक मार्गबाट जान चाहनेका लागि काठमाडौँदेखि धनगढीसम्म बसबाट करिब 14 देखि 18 घन्टामा पुग्न सकिन्छ। धनगढी पुगेपछि डडेलधुरा, डोटी, अछाम, बाजुरा र दार्चुलाका लागि बस, जिपबाट यात्रा गर्न सकिन्छ। हिमाली गन्तव्यहरू खप्तड, बढीमालिका, अपी, रामारोसन जान सकिन्छ। ट्रेकिङका लागि आवश्यक सामग्रीहरू लिएर जान सकिन्छ। यात्रालाई कस्तो बनाउने भन्ने कुरा यात्रुमा भर पर्छ, तपाईँ त्यही अनुसार योजना बनाउन सक्नुहुन्छ। सुदूरपश्चिम घुम्नका लागि वैशाखदेखि असार र भदौदेखि मङ्सिरसम्मको समय उपयुक्त मानिन्छ। यो अवधिमा मौसम सफा हुन्छ, हरियो सुन्दर हिमाल देखिन्छ, वर्षायाममा पहिरोको जोखिम हुन्छ, अलि जाडो महिनामा पनि अलिअलि गाह्रो हुन्छ, तर फागुन लागेपछिको मौसम पनि निकै राम्रो देखिन्छ। चिसो हुने बेलामा सकेसम्म नहिँड्दा पनि ठिक हो, तर चिसो मौसममा यात्रा गर्न चाहनेहरूको लागि पनि यो ठाउँ उपयुक्त छ। समग्रमा भन्ने हो भने सुदूरपश्चिम पर्यटकीय गन्तव्य मात्रै होइन, प्रकृति, संस्कृति र आस्थाहरूको सङ्गम हो। यहाँको यात्रा शान्ति, साहस र सौन्दर्यको अनुभव पनि हो। नेपालको वास्तविक मौलिकता अनुभव गर्न चाहनुहुन्छ भने सुदूरपश्चिमको यात्रा सबैका लागि अविस्मरणीय हुनेछ। मेरो लागि यो पक्कै पनि अविस्मरणीय भएको छ। म पटक पटक आएको छु। 6 महिनाको बिचमा तेस्रो पटक धनगढी हुँदै फेरि बाजुरा पुग्दै गर्दाखेरि मलाई यहाँको सुसाइरहेको सेती, कलकल बगिरहेको बुढी गङ्गाले जहिले पनि आकर्षण गर्छ। यहाँ बाटो अलिकति राम्रो हुने हो भने, यहाँको पर्यटकीय गन्तव्यको बारेमा थप जानकारी दिने हो भनेदेखि अझ राम्रो हुने थियो। यहाँको अरू माहौल यस्तै हो, तर पर्यटकीय माहौल अझ राम्रो बनाउन सकेदेखि नेपालले, सुदूरपश्चिमले र यहाँका जनताले फाइदा लिन सक्थे। नेपालीहरूले नेपाल चिने थिए, वास्तविक यहाँको मौलिकता अनुभूति गर्न सक्ने थिए। म सुदूरपश्चिम यात्रा गर्नुहोस् र वास्तवमै नेपाल र मौलिकता अनुभूति गर्नुहोस् भनेर सुझाव दिन्छु। धन्यवाद।
0: भर्खरै हामीले सुन्यौं सुदूरपश्चिमका पर्यटकीय गन्तव्य पुग्नुभएका रिसर्चर तथा पत्रकार समेत रहनुभएका श्रीधर नेउपानेको यो यात्रा अनुभव यिनै विषयवस्तुको चर्चासँगै हामी कार्यक्रमको अन्त्यतिर छौँ। तपाईँले कार्यक्रमलाई रेडियो नेपालमा हरेक हप्ताको सोमबार यसै समयमा र कार्यक्रमको पुनः प्रसारण बिहिबार दिउँसो 1:30 बजेदेखि करिब आधा घण्टासम्म सुन्दै आउनु भएको छ। रेडियो नेपाल मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू र मुलुकका विभिन्न स्थानमा रहेका सार्वजनिक सेवा प्रसारण रेडियो नेपालका एफएम रेले प्रसारण केन्द्रहरूबाट एफएम 98.3 MHz तपाईँले कार्यक्रम देश दर्शनलाई सुन्दै आउनु भएको छ भने रेडियो नेपालको वेबसाइट radionepal.gov.np तथा रेडियो नेपाल मोबाइल एपबाट समेत संसारभर सुन्न सक्नुहुन्छ। आजको कार्यक्रम कस्तो लाग्यो? कार्यक्रमबारे हामीलाई प्रतिक्रिया दिनुहोला। अर्को हप्ता पर्यटकीय गतिविधि सहित हामी नयाँ विषयको जानकारीका साथ फेरि भेट्नेछौँ। आजको कार्यक्रमबाट प्राविधिक साथी सहित कार्यक्रम उत्पादक तथा प्रस्तुता राधा ढुङ्गना बिदा चाहन्छु। नमस्कार।
2: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौँ असारे भाका गोपाल जीसी, रचना जीसी र साथीहरूको सुर, सङ्कलन गोपाल जीसीकै।

0: भर्खरै सुन्नुभयो भीमविराग अधिकारी र टङ्क केसीको स्वरमा रहेको असारे भाका गोविन्द दुलाल र गुरुप्रसाद फेटवालको सङ्कलनमा। तपाईँलाई असारे गीतहरू सुनाउने क्रममा अब सुनाउँछौँ दुर्गा राय माझी र साथीहरूको स्वर सङ्कलन हो दुर्गा राय माझीको।
1: छिटो छिटो गर्नु अनि अगाडि पार है।

घरकै हाल्न जस्तो छ है।

भर्खरै सुनायो देवेन्द्र किरातीको स्वरमा रहेको असारे भाका हरिहर मास्केको संकलनमा असारे गीतहरू सुनाउने क्रममा अब सुनाउँछौ उद्धवराज सिटौलाको स्वर संकलन गायक स्वयंकै

घर छेउ चटर पटर पूर्व जाने मटर कटाई हाल्यो दाबन्ने बोल्छौ सुस्तै सुस्तै नबुझ्ने म उस्तै कटाई हाल्यो दाबन्ने मेरे मन

0: छ साह्रै कडा मान्छे ठुला बडा आट छ भने सँगै जाऊ
1: केही नै धाट

बाबाले सोधे च्याप समय गोदे चिनाउ छेउताको भानी हलठटा नगरे साँची पर्छ भरे चिनाउ छेउताको भानी।

राजेश ठकाल र सरु गौतम अनि साथीहरूको स्वरमा रहेको असारे भाका सुनायौँ। राजेश ठकालकै सङ्कलनमा असारे गीतहरू सुनाउने क्रममा अब सुनाउँछौँ अम्बिका दुवाडीको सर स्वर सङ्कलन हो गायिका स्वयंकै।

0: किंतु सुमाया माला है किंतु सुमाया मा असारे महीना मानिने परु लागे तू बदलले नसरे गाउदे खेत लाए पतिको बदलले लहै पतिको बदलले लहै पतिको बदलले लहै पतिको बदलले
1: असारे गीतहरू सुनाउने क्रममा अबका लागि अन्तिम गीत सुनाउँछौँ माधवलाल श्रेष्ठ कल्याण कुमार कार्की र शारदा घिमिरेको सुर सङ्कलन हो माधवलाल श्रेष्ठकै यसपछि यहाँहरूले ठिक 11 बजी बिहान समाचार सुन्नुहुनेछ रेडियो नेपाल सुन्दै रहनुहोला

0: सरकारले बाल बालिकाका लागि 13 प्रकारका रोग विरुद्ध, गर्भवती महिलाका लागि 2 प्रकारका रोग विरुद्ध र किशोरीहरूका लागि पाठेघर मुखको क्यान्सर विरुद्ध खोप निशुल्क उपलब्ध गराउँदै आएको छ।
1: कहिले र कुन खोप लगाउने त?
0: 15 महिनासम्मका बाल बालिकाले
1: जन्मने बित्तिकै बिसिजी, 6 हप्तामा रोटा, पोलियो, पिसिबी, डिपिडी हेबी हिपको पहिलो मात्रा, 10 हप्तामा रोटा, पोलियो, पिसिबी, डिपिडी हेबी हिपको दोस्रो मात्रा, 14 हप्तामा पोलियोको तेस्रो मात्रा, एफआइपिबी पहिलो मात्रा, डिपिटी हेबी हिपको तेस्रो मात्रा, 9 महिनामा दादुरा रुबेलाको पहिलो मात्रा, एफआइपिबीको दोस्रो मात्रा, पिसिबीको तेस्रो मात्रा,
0: 12 महिनामा जापानिज इन्सेफलाइटिस, 15 महिनामा दादुरा रुबेलाको दोस्रो मात्रा र टाइफाइड खोप।
1: त्यस्तै गर्भवती महिलाले टिटी खोप तथा कक्षा 6 पढ्ने छात्रा तथा विद्यालय बाहिरका 10 वर्षकी किशोरीले एसपिभी खोप लगाउनु पर्छ। नियमित खोप लगाउँदा विभिन्न संक्रामक रोगको संक्रमण, अपाङ्गता र मृत्यु दरलाई कम गर्न सकिन्छ। त्यसैले सबै खोप तालिका अनुसार नै खोप पूरा गरौं।
0: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। आज असार 15 धान दिवस कृषि प्रधान मुलुक नेपालमा मानो रोपी मुरी उब्जाउने समयका रूपमा असार 15 नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ। कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि आजका दिन दही चिउरा खाने प्रचलन रहेको छ। दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ। खेतीपाती बाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार 15 मनाउने गर्दछन्। किसान वर्षभरिका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन्। आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपु छुपु हिलोमा धान रोपिन्छ। यस वर्ष असार मध्यसम्म पनि देशका सबै भागमा पर्याप्त मात्रामा वर्षा नभएका कारण हुनुपर्ने जति रोपाई हुन सकेको छैन। कति ठाउँमा रासायनिक मलको पनि अभाव भएको गुनासो किसानले गर्ने गरेका छन्। यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यक भएको बताउनु भएको छ। आज 23 राष्ट्रिय धान दिवस 2083 अवसरमा सम्पूर्ण कृषक दिदीबहिनी तथा दाजुभाइमा सुख शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्नुहुँदै उहाँले कृषिमा आधुनिकीकरण गर्दै विदेश पलायन हुन बाध्य जनशक्तिलाई स्वदेशमै रोकी कृषिलाई आकर्षक पेसाका रूपमा विकास गर्न सके धान एवं चामल आयात न्यूनीकरण गर्न सकिने बताउनुभयो। 2062 साल असार 15 गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि र पर्सि देशका विभिन्न स्थानमा अधिक वर्षा तथा एक दुई स्थानमा अत्याधिक वर्षाको सम्भावना रहेको जनाउँदै आवश्यक पूर्व तयारी र सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणले हिजो सूचना जारी गर्दै मनसुनी गतिविधि बढेका बेला अकस्मात बाढी पहिरो कटान गेग्रान बहाव शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम समेत हुने जनाउँदै प्राधिकरणले आवश्यक सतर्कता अपनाउन र पूर्व तयारी गर्न आग्रह गरेको हो। दुई दिन मधेस तथा कोशी बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित अधिक वर्षा तथा एक दुई स्थानमा अत्याधिक वर्षाको सम्भावना रहेको प्राधिकरणले जनाएको छ। वर्षा र बाढीबारे जानकारी लिन 1155 विपदमा मदत माग्न 1149 नेपाल प्रहरीको 100 र सशस्त्र प्रहरी बल नेपालको 1114 हटलाइन नम्बर मोबाइलमा सेभ गरी आवश्यक परेको अवस्थामा तत्काल फोन गर्न अनुरोध गरिएको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो। भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्ड एमएसएसमा उत्कृष्ट भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले गरेको अनुगमन तथा मूल्याङ्कनमा भरतपुर

0: विद्यालय त्रिवी शिक्षण अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमलाई आजदेखि पुनः सञ्चालन गर्ने भएको छ। गत माघ 1 गतेदेखि सो कार्यक्रम बन्द गरेको अस्पतालले आजदेखि पुनः सेवा सुरु गर्न लागेको हो। उदयपुरको चौदण्डी गढी नगरपालिका 7 कुमाङ लामाचौर क्षेत्रमा गैराती जंगली हात्ती प्रवेश गरेर 6 वटा घर भत्काएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गणेश बमले बताउनुभयो। यस्तै हात्तीले स्थानीयको घरमा राखिएको अन्नपात समेत खाएको छ। राति हात्ती गाउँ प्रवेश गरेपछि स्थानीयले भागेर ज्यान बचाएको स्थानीय पुष्प राईले बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। युरोपमा गर्मीयामको आरम्भमै देखा परेको अत्याधिक गर्मीका कारण 100 अतिरिक्त मृत्यु भएको विश्व स्वास्थ्य संगठन WHOका प्रमुखले बताउनु भएको छ। अत्याधिक गर्मीको अवस्था पूर्वतर्फ सर्दै गर्दा हिजो युरोपका केही देशहरूमा तापक्रमले रेकर्ड तोडेको छ। सामाजिक सञ्जाल एक्समा लेख्नुहुँदै WHOका प्रमुखले जुन 21 तारिख यता करिब 1300 अतिरिक्त मृत्युहरू भएका उल्लेख गर्नुभएको छ। विश्व स्वास्थ्य संगठनका प्रमुखले अत्याधिक गर्मीले मानिसहरूको ज्यान जाने हुँदा त्यसलाई मौन हत्यारा पनि भन्ने गरिएको बताउनुभयो। हिजो बिहान फ्रान्सको स्वास्थ्य मन्त्रालयले बुधबार यता देशभरिमा 1000 अतिरिक्त मृत्यु भएको उल्लेख गरेको छ। हिजै जर्मनीमा लगातार 3rd दिन हालसम्मकै अधिकतम तापक्रम 41.7 डिग्री सेल्सियस पुगेको थियो। चेक रिपब्लिक, पोल्यान्ड लगायतका देशहरूमा पनि तापक्रम बढिरहेको बीबीसीले जनाएको छ। र अब खेल समाचार। दक्षिण अफ्रिकालाई हराउँदै क्यानेडा जारी विश्वकप फुटबल 2026 अन्तिम 16 प्रवेश गरेको छ। अमेरिकाको लस एन्जलस रङ्गशालामा गैराती भएको पहिलो नकआउट खेलमा दक्षिण अफ्रिकालाई 1-0 गोल अन्तरले पराजित गर्दै क्यानेडा प्री क्वार्टर फाइनलमा प्रवेश गरेको हो। यो सँगै बिहान 11 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 12 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: अहिले सुन्दै हुनुहुन्थ्यो बिहान 11 बजेको समाचार। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब प्रस्तुत गर्दैछौँ आज दिउँसो प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

0: केही छिन भाइहरूले सुन्नुहुनेछ कार्यक्रम हाम्रो चासो। हाम्रो चासो कार्यक्रमपछि असारे गीतहरू सुन्न सक्नुहुनेछ करिब 12 बजेसम्म। मध्याह बाह्र बजे समाचार प्रसारण हुनेछ। समाचारपछि के तिमी मेरो साथी बन्छौ कार्यक्रम सुन्नुहुनेछ करिब 1 बजेसम्म। 1 बजे समाचार सुन्नुहुनेछ। 1 बजेको समाचारपछि हिजो बेलुकी प्रसारण भएको कृषि कार्यक्रमको पुनः प्रसारण हुनेछ। कृषि कार्यक्रमको पुनः प्रसारणपछि यहाँहरूले म्युजिक क्याफे कार्यक्रम सुन्नुहुनेछ करिब 2 बजेसम्म। 2 बजे अङ्ग्रेजीमा समाचार सुन्नुहुनेछ। 2:15 प्रदेश प्रसारण आरम्भ हुनेछ, जस अन्तर्गत रेडियो नेपालका 7 प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार र 5:15 बजेदेखि 5:45 बजेसम्म शैक्षिक कार्यक्रम विषयगत पाठको पुनः प्रसारण सुन्नुहुनेछ। अब प्रस्तुत छ कार्यक्रम हाम्रो चासो।
1: कार्यक्रम हाम्रो चासो। नमस्कार। उपभोक्ता हकित र अधिकार संरक्षणका विषयमा सचेतना अभिवृद्धिका लागि प्रस्तुत कार्यक्रम हाम्रो चासोमा यहाँलाई हार्दिक स्वागत छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट हरेक सोमबार बिहान 11 बजेको समाचारपछि हाम्रो चासो कार्यक्रम प्रसारण हुने गर्छ। यहाँहरूले हामीलाई मिडियम वेबका फ्रिक्वेन्सीहरू लगायत देशैभरि रहेका एफएम स्टेशनहरूबाट 98, 100 र 103 MHz र इन्टरनेटमा www.radionepal.gov.np र रेडियो नेपालको मोबाइल एपबाट पनि सुन्न सक्नुहुन्छ। सम्पूर्ण उपभोक्ताहरू आफूले उपभोग गर्ने वस्तु र सेवाको मूल्य, शुद्धता, गुण

0: स्तर र परिमाणका बारेमा सचेत बन्न सकुन् भन्ने उद्देश्य हाम्रो चासो कार्यक्रमको रहेको छ। हामीलाई पत्राचार गर्नका लागि हाम्रो इमेल ठेगाना हो upabhokta.radionepal@gmail.com upabhokta.radionepal@gmail.com। आदरणीय श्रोताहरू, उपभोक्ता हकित र अधिकारका विषयमा जानकारी प्रस्तुत गरिने यो कार्यक्रममा आज हामीले राष्ट्रिय धान दिवसलाई छनौट गरेका छौँ। आज असार 15 राष्ट्रिय धान दिवस। नेपालमा हरेक वर्ष असार 15 गते राष्ट्रिय धान दिवस तथा दैचुरा खाने दिन मनाइन्छ। यो दिन धान रोपाईको मुख्य समय भएकाले किसानहरूको मेहनतको सम्मान गर्दै धान खेतीको महत्त्वका बारेमा जनचेतना फैलाउने उद्देश्यले राष्ट्रिय धान दिवस मनाउन थालिएको हो। जलवायु मैत्री प्रविधि धानमा आत्मनिर्भरता समृद्धि भन्ने नाराका साथ यस वर्षको धान दिवस आज हामीले मनाइरहेका छौँ। धान नेपालको प्रमुख खाद्यान्न बाली हो र अधिकांश नेपालीको मुख्य भोजन चामल हो। यस दिवसमा विभिन्न स्थानमा रोपाई महोत्सव, कृषि प्रदर्शनी, सचेतनामूलक कार्यक्रम तथा दैचुरा खाने परम्परा पनि रही आएको छ। राष्ट्रिय धान दिवसको सेरोफेरोमा रहेर कुराकानी गर्नका लागि आज हामीसँग हुनुहुन्छ कृषि विभाग, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख केशव देवकोटा। सबैभन्दा पहिले त कार्यक्रममा केशव देवकोटा सरलाई धेरै धेरै स्वागत छ।
1: धन्यवाद।
0: आज धान दिवस हामीले नेपालमा चाहिँ यसरी धान दिवस भनेरै मनाउन थालेको कति वर्ष जति भयो? कुराकानीको सुरुवात चाहिँ यहीँबाट गरी सर।
1: हामीले अहिले यो चाहिँ 23 राष्ट्रिय धान दिवस हो र धान दिवस मात्रै होइन रोपाई महोत्सव पनि गर्छौँ र 23 वर्षदेखि हामीले यो धान दिवस चाहिँ मनाउँदै आइरहेका छौँ। विशेष पहिला बाली विकास निर्देशनालय भन्ने थियो, बाली विकास निर्देशनालय हुँदादेखि नै यो दिवसलाई चाहिँ निरन्तरता दिइरहेका छौँ र अहिले यो चाहिँ 23 राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव 2083 चाहिँ नै हो। यो चाहिँ हामी अहिले खुमलटारमा मूल समारोह चाहिँ खुमलटारमा मनाइरहेका छौँ। नेपाल कृषि अनुसन्धान परिषदको बाली विज्ञान अनुसन्धान केन्द्र खुमलटारमा चाहिँ यो कार्यक्रम मूल समारोह चाहिँ यहाँ सञ्चालन गरिरहेका छौँ र सबै स्थानीय तहहरूलाई, प्रदेशहरूलाई, जिल्ला स्थित सबै कार्यालयहरूलाई चाहिँ यो दिवस मनाउनको लागि सबैलाई पत्राचार पनि गरिसकेका छौँ।
0: हामीले जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता समृद्धि भनेर नारा तय गरेर राष्ट्रिय धान दिवस मनाइरहँदा यसको महत्व चाहिँ के छ, यसको बारेमा पनि केही प्रकाश पारिदिनुहोस् न सर।
1: हामी सबैलाई थाहा छ यो जलवायु चाहिँ परिवर्तन भइरहेको छ। यो विगत 25 वर्षदेखि जलवायुमा चाहिँ परिवर्तनहरू आइरहेको अवस्था छ। जलवायुमा परिवर्तन भन्नाले तापक्रम मा परिवर्तन, त्यसपछि यो रेनफल हामी वर्षा भन्छौँ, वर्षाको प्याटर्नमा चाहिँ यसमा परिवर्तन, त्यसपछि हाम्रो ह्युमिडिटी भन्छौँ हामीले यो चिसोपना ओसिलोपना, यसमा परिवर्तन, यस्ता यस्ता कुराहरूमा चाहिँ परिवर्तनहरू आइरहेको छ। यो परिवर्तन चाहिँ आएको हुनाले यो परिवर्तन सँगसँगै हाम्रा बाली प्रविधिहरूलाई पनि कसरी यो मैत्री बनाउने, यो जलवायुसँग कसरी चाहिँ यसलाई जुझ्न सक्ने खालको बनाउने, पहिला चाहिँ धेरै पानी चाहिने बाली थियो भने त्यो बालीलाई चाहिँ कसरी कम पानी चाहिने बनाउने, अथवा कम पानी चाहिने बाली थियो भने अब समस्याले एकदम धेरै पानी पर्यो भने र डुबान भयो भने त्यो डुबानमा पनि हुने खालको बालीको चाहिँ कसरी विकास गर्ने, प्रविधि कसरी विकास गर्ने, यदि चाहिँ सुक्खा भयो भने चाहिँ सुक्खा सहने चाहिँ प्रविधिहरू जातहरू चाहिँ कसरी विकास गर्ने भनेर चाहिँ यो जलवायु मैत्री भनेको चाहिँ त्यो हो खास। र अर्को कुरा चाहिँ हाम्रो चाहिँ धान चाहिँ परापूर्व कालदेखि चाहिँ हामीले धान लगाउँदै आइरहेका छौँ र अझ विशेष गरिकन त यो काला नमक, सुदूरन काला नमक भन्ने अहिले एउटा चाहिँ धानको जात दर्ता भएको छ, स्थानीय जात हो त्यो। चाहिँ हाम्रो भगवान बुद्धले पनि त्यसको चामल चाहिँ प्रयोग गर्नुहुन्थ्यो, भात खानुहुन्थ्यो भन्ने चाहिँ कुराहरू छ भनेदेखि त्यति बेलादेखि नै यो धान खेती चाहिँ गर्न थालिएको रहेछ नेपालमा। अब यसको धेरै महत्त्व छ, धानको चाहिँ पौष्टिक महत्त्व मात्र नभइकन यसको खाद्य सुरक्षा र यसको चाहिँ धार्मिक महत्त्व पनि रहेको छ। र अब यसमा यो चाहिँ हाम्रो एउटा बानी भात खाने एउटा बानी र भातलाई चाहिँ एउटा अलिकति समृद्धिसँग पनि जोडिएको, जो चाहिँ हिजो चाहिँ के भने धनीले मात्रै भात खान्छ गरिबले चाहिँ आँटो पिठो खान्छ भन्थे, भनेपछि एउटा चाहिँ यो धानलाई चाहिँ एउटा सभ्यताको प्रतीक पनि मानेको र हाम्रो बिहान बेलुका खानेकुरा र हामीलाई चाहिँ एकदमै मिठो लाग्ने चिज हामीले मन पराएको, अझ विशेष गरिकन एसियनहरूले एसियाका एसियन कन्ट्रीहरूले चाहिँ धान चामललाई चाहिँ असाध्यै मन पराएको र यसमा चाहिँ तुरुन्तै यसले चाहिँ क्यालोरी दिन सक्ने क्षमता क्यालोरी चाहिँ यसमा चाहिँ भएको र क्यालोरी हाई भएको यसमा चाहिँ त्यो क्यालोरी दिन सक्ने क्षमता पनि भएको कारणले गर्दाखेरिमा चाहिँ धानको चाहिँ असाध्यै महत्त्व छ, यसमा आत्मनिर्भर हुनुपर्छ। वर्षेनी चाहिँ हामीले 40-42 अरबको चाहिँ चामल धान चाहिँ आयात गरिरहेका छौँ, अब यसलाई चाहिँ कम गर्नु पर्यो, अब हामी आफै चाहिँ यहाँ बढी उत्पादन गरेर चाहिँ आत्मनिर्भर हुनुपर्छ भन्ने चाहिँ कुराहरू हो। र अर्को समृद्धिको कुराहरू यहाँ जोडिया छ, सहरमा बस्ने मानिसहरूले चाहिँ मसिना तथा बास्नदार धानहरू चामलहरू चाहिँ बढी मन पराएको अवस्था छ र ती चामलहरू ती धानहरूले चाहिँ बढी मूल्य पनि पाएको छ। एउटै 1 किलो चामललाई राम्रो 150 रुपियाँ 200 रुपियाँसम्म किलोको चामल चाहिँ बिक्री भइरहेको अवस्था छ। यस्ता धान चामलहरूलाई हामीले बढाउन सकिने उत्पादन गर्न सकिने हो भने किसानको चाहिँ आय स्तरमा पनि हामीले सपोर्ट गर्न सक्छौँ, आय स्तर बढाउन सक्छौँ र एक किसिमको चाहिँ एउटा किसानको चाहिँ एउटा समृद्धि आउँछ, त्यसले समृद्धि ल्याउन सक्छ भन्ने उद्देश्य
0: यति धेरै महत्त्व बोकेको धान, नेपालमा यो धान खेतीको अवस्थाका बारेमा पनि केही बताइदिनुहोस् न।
1: नेपालमा धान खेती अहिले विशेष गरिकन लगभग 13,50,000 हेक्टरमा चाहिँ धान खेती भइरहेको छ। 3 वर्ष अगाडिको डाटा हेर्नुहुन्छ भने हामी 14,50,000 हेक्टरमा चाहिँ धान खेती हुन्छ भन्थे, 1,00,000 हेक्टर चाहिँ हाम्रो बर्खे धान चाहिँ को चाहिँ क्षेत्रफल घटिसकेको छ। त्यो बर्खे धानको क्षेत्रफल घट्नुको मुख्य कारण के हो भने ती क्षेत्रहरू जो चाहिँ सिंचित क्षेत्रहरू छ, सम्म ठाउँहरू छ, ती ठाउँहरूमा घर घडेरीहरू बन्ने उद्योगहरू सञ्चालन हुने त्यो कारणले गर्दाखेरिमा चाहिँ त्यो एरियाहरू चाहिँ घटेको छ। र अर्को चैते धानको लागि चैते धान चाहिँ हामी हाम्रो जम्मा लगभग 1,09,000 हेक्टरमा मात्रै चैते धान खेती हुन्छ र त्यसमा चाहिँ हामीले क्षेत्रफल बढाउन सकिने अवस्था छ। अब चैते धानको कुरा गर्ने हो भने यसको किसानहरूले त्यति धेरै मन पराएको चाहिँ छैन। किन मन पराएको छैन भने अब यो बर्खा सिजनमा चाहिँ पाक्ने काट्न झन्झट मूल्य कम पाउने र सुकाउन नसकिने सुकाउँदाखेरिमा चाहिँ पानी पर्ने पानीले असर गर्ने भएको हुनाले त्यति धेरै चाहिँ किसानहरूले चाहिँ मन पराएको छैन। अब उत्पादनको कुरा गर्ने हो भने हाम्रो उत्पादन चाहिँ लगभग 52,00,000 देखि 55-56,00,000 मेट्रिक टनसम्म मात्रै उत्पादन हुने गरेको छ। हाम्रो उत्पादन उत्पादकत्व त बढेको छ, अहिले चाहिँ हामीसँग थुप्रै हाइब्रिड जातहरू लगभग 140 भन्दा बढी जातहरू हामीसँग छ। त्यो मध्ये हाइब्रिड जातहरू पनि छन्, धेरै उत्पादन दिने हाइब्रिड जातहरू पनि छन्। हाम्रासँग खुला सेचित जातहरू धेरै उत्पादन दिने विकासे खुला सेचित जातहरू पनि विकास भएका छन्। त्यसले उत्पादकत्व चाहिँ बढाउनलाई उत्पादन बढाउनलाई चाहिँ सहयोग गरेको छ। जात मात्रै भएर हुँदो रहेछ, यसमा चाहिँ अब सबै कुरा मल पनि हुनु पर्यो, माटो राम्रो हुनु पर्यो, सिँचाइ हुनु पर्यो। यो अब धान भनेको चाहिँ एकदम वाटर लभिङ चाहिँ प्लान्ट हो, होइन? यसले चाहिँ धेरै पानी मन पराउँछ, अब पानी धेरै चाहियो। त्यो भएको हुनाले चाहिँ उत्पादन हामीले सोचे जस्तरी चाहिँ अझ यसको उत्पादकत्व चाहिँ बढाउन सकिरहेको छैन। हामीसँग जात त छन् तर हाम्रा चाहिँ के भन्दाखेरि चाहिँ उत्पादन चाहिँ हामीले यी अरू कारणले गर्दाखेरिमा चाहिँ बढाउन सकिरहेको छैन। अहिले हामीसँग चाहिँ के भनेदेखि अब 8,00,000 मेट्रिक टन चाहिँ हामीलाई धान चामल चाहिँ अपुग्छ र अब यो 8,00,000 मेट्रिक टन धान चामल चाहिँ हामीले उत्पादन गर्न त सक्छौँ तर हामीले चाहिँ के भनेदेखि यहाँ चाहिँ हाम्रा युवा जनशक्तिहरू यहीँ हुनु पर्यो, देशमै हुनु पर्यो, हाम्रा खेतहरू भाँचिनु भएन अनि हाम्रो चाहिँ चैते धानमा चाहिँ हामीले बढी जोड गर्नु पर्यो। हामीले 2,00,000 हेक्टर मात्रै चैते धानको क्षेत्रफल बढाउन सक्यौँ भने हामीलाई नपुग चाहिने धान चाहिँ त्यहीबाट पनि हामीले पूर्ति गर्न सक्छौँ, होइन? त्यस कारणले गर्दाखेरिमा चाहिँ हाम्रा यी सबै कुराहरू चाहिँ हामीले जनशक्तिका कुराहरू, यन्त्रीकरणका कुराहरू, मलका कुराहरू, बिउका कुराहरू, यी सबै कुराहरू, जातका कुराहरू, यी सबै कुराहरू हामीले मिलाउन सक्यौँ भनेदेखि चाहिँ हामी धानमा आत्मनिर्भर हुन सक्छौँ।
0: यहाँले दिन प्रतिदिन उत्पादन हुने क्षेत्रहरू घटिरहेको छ भनिरहँदा यो उत्पादन क्षेत्र कम हुँदै जाँदा धानको उत्पादनमा वृद्धि गर्न हामीले कस्तो चाहिँ उपाय अपनाउनु पर्ने देखिन्छ त?
1: अब धानको उत्पादन वृद्धि गर्नको लागि मैले अघि नै भने सबभन्दा पहिलो कुरो त के हो भने जात नै हो, नस्ल सुधारै हो, होइन जात, त्यसको जात चाहिँ राम्रो हुनु पऱ्यो, बढी उत्पादन दिने खालको जातको विकास हुनु पऱ्यो। अब हाम्रा रैथाने जातहरूको चाहिँ एकदमै कम, 2 टन 2.5 टन 3 टन प्रति हेक्टर मात्रै उत्पादन छ। अब हामीले चाहिँ 5 टन 6 टन 7 टन 8 टन फल्ने चाहिँ धानका जातहरू चाहिँ हामीले विकास गर्नु पऱ्यो। अब तपाईँ छिमेकी मुलुक चाइनामा चाहिँ हेर्नुभयो भने 15-16 टन प्रति हेक्टर फल्ने चाहिँ हाइब्रिड जातहरूको विकास भएको छ। अब यहाँ पनि त्यस्ता हाइब्रिड जातहरू चाहिँ आएका छन्, नआएका होइनन्। अब यहाँको उत्पादकत्व चाहिँ असाध्यै कम छ, उहाँ 16 टन लिनेले यहाँ 5 टन 7 टन 6 टन 7 टन 8 टन मात्रै उत्पादन दिएको छ। किनभने हामीले हाम्रो किसान दाजुभाइ दिदीबहिनीहरूले भनेको जति मल पाउनु भएको छैन, सिँचाइ पाउनु भएको छैन, प्रविधि छैन, हाम्रो माटो चाहिँ दिन प्रतिदिन खस्किँदै गइरहेको अवस्था छ। भएको न्युट्रिएन्ट जुन हामीले दिएको मल पनि माटोले चाहिँ सोसेर बिरुवाले लिन सक्दैन। किन लिन सक्दैन भन्दा माटो चाहिँ खराब छ, माटो बिग्रिएको छ, ग्यास्ट्रिक भएको छ माटोलाई। ग्यास्ट्रिक भयो भने खाएको कुरा चाहिँ शरीरले लिन सक्दैन नि, होइन, त्यस्तै भएको छ माटोलाई। त्यस कारणले गर्दाखेरिमा माटो चाहिँ सुधार गर्नु पऱ्यो। हाम्रो चाहिँ यो भने जति बिरुवाको लागि कति चाहिने मल हो, कति बिरुवाको लागि कति पानी चाहिने हो, कति चाहिँ गोडमेल चाहिने हो, कति रोग किरा व्यवस्थापन गर्नुपर्ने हो, होइन, यी यावत कुराहरू चाहिँ गर्न सक्यौँ भनेदेखि हाम्रो उत्पादन र उत्पादकत्व बन्न सक्छ। र मुख्य कुरा चाहिँ के भनेदेखि जात हो, र अरू जात उत्तिले चाहिँ बढी उत्पादन दिन सक्ने जातको चाहिँ प्रयोग गर्नु पर्यो, र मल, बिउ, पानी, माटो यी सबै कुरा चाहिँ एकदम समुचित रूपमा चाहिँ प्रयोग गर्न सक्यौँ भनेदेखि हामीले उत्पादन र उत्पादकत्व बढाउन सक्छौँ। र यसमा विशेष गरिकन हाम्रो नेपाल कृषि अनुसन्धान परिषद नार्कले चाहिँ यसमा काम गर्नु पर्यो, र हाम्रो कृषि मन्त्रालय, प्रदेश मन्त्रालय, स्थानीय सरकार सबैले चाहिँ यसमा संयुक्त रूपमा चाहिँ हामीले विकासको कामहरू, यसका नयाँ नयाँ प्रविधिहरूलाई चाहिँ किसानहरूको माझमा पुर्याउनु पर्यो, प्रचार प्रसार गर्नु पर्यो, र यसमा चाहिँ विशेष गरिकन अझ धानको हकमा चाहिँ धानमै बढी फोकस हुने चाहिँ परियोजनाहरू, त्यस्तो खालको परियोजनाहरू सञ्चालन गर्नु पर्यो। अहिले पनि राष्ट्रिय कृषि आधुनिकरण परियोजना भन्ने छ, त्यसले चाहिँ थुप्रै धानका चाहिँ जोन, सुपर जोनहरू बनाएर कामहरू गरिरहेको अवस्था छ। यान्त्रिकरणमा सहयोग गर्नु पर्यो, अहिले चाहिँ लेबरहरू छैन, गाउँमा लेबरको कमी छ, लेबरको कमी भएको अवस्थाले गर्दाखेरिमा चाहिँ गाउँका चाहिँ सबै खेतहरू चाहिँ बाँझा अवस्थामा छ, कुलो बनाउने मान्छे छैन गाउँमा। भनेपछि जनशक्तिको चाहिँ व्यवस्थापन हुनु पर्यो, त्यसपछि गएर यदि जनशक्तिको कमी छ भने हामीले यान्त्रिकरणमा गरा सुधार गर्नु पर्यो, गरा सुधार गरेर यान्त्रिकरणमा हामीले जोड गर्न सक्यौँ भनेदेखि चाहिँ धानको उत्पादन र उत्पादकत्व बढाउन सकिन्छ।
0: आदरणीय श्रोताहरू, भर्खरै मात्र सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल खोल्नु भएको छ भने यहाँहरूले सुनिरहनु भएको छ कार्यक्रम हाम्रो चासो। हाम्रो चासो कार्यक्रमलाई आज हामीले राष्ट्रिय धान दिवस विशेष बनाएका छौँ। कृषि विभाग अन्तर्गत बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख केशव देवकोटा, उहाँसँगको कुराकानीलाई पुनः निरन्तरता दिँदैछौ। हजुर, यहाँले नस्ल सुधारको पनि कुरा गर्नु भएको थियो, नस्ल सुधार गरेर हाइब्रिड जातका धानहरू रोप्दाखेरि कतिपय अवस्थामा किसानहरू निराश भएको भन्ने खबरहरू पनि आउँथ्यो बेला बेलामा, यो चाहिँ कसरी होला सर, के कारणले होला, त्यसको बारेमा पनि जानकारी गराइदिनुहोस् न।
1: यस्तो छ, अब हाइब्रिडमा चाहिँ केही समय पहिला र कुनै कुनै हाइब्रिडहरू ढिलो पसाउने, दाना नलाग्ने, ढल्ने, भनौँ न त्यस्तो समस्याहरू, अझ विशेष गरिकन मकैमा चाहिँ दाना नलाग्ने, घोगा नलाग्ने, त्यस्ता कुराहरू चाहिँ पहिला थियो, पहिला पहिला आउँथ्यो, त्यो समस्याहरू धेरै थियो। अहिले पनि फाटाफुट्टा रूपमा चाहिँ त्यस्ता समस्याहरू हाइब्रिडमा चाहिँ आएको छ, तर अहिले धेरै कम छ, पहिला जस्तो छैन। अहिले चाहिँ हामीले जात दर्ता गर्दाखेरिमा त्यस्ता हाइब्रिड जातहरू दर्ता गर्दाखेरिमा पहिला हामीले 2 वर्ष चाहिँ त्यसको ट्रायल नेपालमा गर्छ, विदेशी हाइब्रिडहरू ल्याउँदा त्यसको चाहिँ परीक्षण हुन्छ, यहाँ नेपालमा 2 वर्ष परीक्षण भएर त्यसको सबै कुराहरू, सबै पारामिटरहरू हामी हेरिसकेपछि, चाहिँ बल्ल त्यो चाहिँ अगाडि जान्छ, त्यो जात यो हावापानीमा सुइटेबल छ कि छैन, यहाँ चाहिँ यदि हुँदैन त्यसपछि गएर चाहिँ भन्ने कुराहरू चाहिँ हामीले हेर्नुपर्ने हुन्छ, होइन, हेरेर मात्रै त्यसलाई चाहिँ अगाडि बढाउँछौँ र त्यो भएको हुनाले त्यति धेरै चाहिँ समस्याहरू चाहिँ छैन अहिले।
0: जलवायु परिवर्तनको कुरा धान खेतीसँग पनि जोडिएर आउँछ, नेपालको परिप्रेक्ष्यमा कुरा गर्ने हो भने कस्तो किसिमको प्रभाव पारिरहेको छ धान खेतीमा?
1: अब जलवायु परिवर्तनले त धान खेतीमा त ठुलो असर गराएको छ। अब पहिला पहिला तपाईँको घैया खेती घैया धान लगाउने चलन थियो होइन, वैशाख जेठतिर तारहरूमा बेसीहरूमा, अब अहिले 20-22 वर्ष भयो त्यो छुटिसक्यो, त्यो हराइसक्यो। धेरै अहिले जनसङ्ख्या पपुलेसन चाहिँ बाहिर खाडी मुलुकहरूमा चाहिँ गइरहेको अवस्था छ। अब गाउँमा चाहिँ मानिसहरू छैनन्। अब त्यो घैया धानको आवश्यकता थियो, पहिला खाना पुग्दैन थियो, घैया धान लगाउनु पर्थ्यो, चैत धान लगाउनु पर्थ्यो, त्यही खाद्य त्यसैले नै खाद्य सुरक्षा हुन्थ्यो होइन। अब अहिले रेमिटेन्सबाट पैसा आएको छ, मान्छेले चाहिँ चामल किनेर खाएको छ, बजारबाट चामल किनेर पहुँच पनि छ मान्छेलाई, एउटा किन्ने पहिला पहुँच पनि थिएन, पहिला चामल पनि पुग्दैन थियो। जस्तै दुर्गम जिल्लाहरूमा गाडी गएको थिएन, त्यहीँको जे उत्पादन भयो त्यही खानु पर्थ्यो। अब अहिले पहुँच पनि छ, अहिले सबै जिल्लाहरूमा सबै गाउँ गाउँमा चाहिँ गाडी पुगेको छ, चामलका बोराहरू पुगेका छन्, सबैलाई चाहिँ किनेर खाने सुविधाहरू चाहिँ छ। त्यसले पनि अलिकति चाहिँ असर गरे हो कि जस्तो लाग्छ, यो उत्पादन कम उत्पादन हुनको लागि। र जलवायुले विशेष गरिकन चाहिँ अहिले जुन जलवायु परिवर्तनले चाहिँ भनेको समयमा पानी परेन, जस्तै असार साउनमा मुन हामी बर्खे धानको कुरा गरिरहेका छौँ, बर्खे धानमा चाहिँ पानी परेन, असार र साउनमा चाहिँ कम पानी पर्यो, पानी परेन भनेदेखि चाहिँ अघि नै भने यो धान भनेको चाहिँ एकदम पानी धेरै चाहिने, पानी मन पराउने बाली हो। यसले चाहिँ पानी पाएन भनेदेखि धाँझा फाट्ने, एक त रोप्ने नपाउने, रोप्न पाए पनि धाँझा फाट्ने, त्यस्तो किसिमको चाहिँ समस्याहरू चाहिँ आउन सक्छ र त्यसले गर्दा उत्पादन र उत्पादकत्व बढ्न सक्छ र त्यसले चाहिँ पछि अब अहिले पानी नपर्ने अनि पछि भनौँ असुरमा गएर चाहिँ ठुलो पानी पर्ने गर्दाखेरिमा पनि अनि अथवा काट्ने बेलामा जुन कार्तिकमा हामीले असोज कार्तिकमा चाहिँ धान काट्ने बेला हुन्छ त्यतिखेर चाहिँ ठुलो पानी पर्ने त्यसले असर गर्ने, धानहरू झार्ने कुहाउने त्यस्तो किसिमको कामहरू सुकाउन नसकिने त्यस्तो किसिमको चाहिँ समस्याहरू यो रेनफल यो जलवायु परिवर्तनले चाहिँ असरहरू त्यस्तो देखिरहेको छ। यो 2-4 वर्ष त्यस्तो देखिरहेको छ, बाढी आउने बगाउने, धान पाकिरहेको छ खेतमा अनि उता चाहिँ बाढी आएर चाहिँ पाकेको धान चाहिँ बगाएर लिएर जाने त्यस्तो किसिमको ट्रेन्डहरू चाहिँ यो 1-2 वर्ष चाहिँ देखिएको छ। र यसले चाहिँ उत्पादन र धानको विशेष गरिकन धानको उत्पादन चाहिँ असर गर्न सक्छ। अझै पनि हेरौँ अब रेनफलको यो वर्ष कस्तो प्याटर्न आउँछ, कसरी आउँछ, त्यो अनुसारले चाहिँ अब यो रेनफल जलवायुमा चाहिँ परिवर्तन देखिएको छ। यसलाई मिटिगेट गर्नको लागि, यससँग जुझ्नको लागि जलवायुसँगै मैत्री खालका चाहिँ प्रविधिहरू चाहिँ अब विकास पनि भइसकेका छन् र यस्ता प्रविधिहरू अपनाएर चाहिँ योसँग जुझ्नुपर्छ। अब हामी
0: अब यस वर्ष त असार महिनामा पानी कम पर्छ भनेर आकलन पनि गरिरहेको अवस्थामा धान रोपाईको अवस्था कस्तो होला त सर?
1: धान रोपाई अब अहिलेसम्मको कुरा गर्नुहुन्छ भने हालसम्म हामीले धान रोपाईको पनि विवरण लिइरहेका छौँ, प्रदेश अन्तर्गत प्रदेश वाइज केही प्रदेश अनुसारको डाटाहरू हामीसँग लिइरहेका छौँ र यसमा अहिलेसम्म लगभग 10% देशभरिमा चाहिँ रोपाई भइसकेको छ। मधेसमा भर्खर नर्सरी राख्ने सिजन हो यो, पहिला पनि त्यस्तै थियो, मधेसमा चाहिँ खासै सुरु भएको छैन र अरू प्रदेशहरूमा चाहिँ धान रोपाई धमाधम भइरहेकै छ। सबै चाहिँ हाम्रो आकाशको पानीमा मात्रै भर पर्दैन, हाम्रा कुलाहरू छन्, हाम्रा खोलाहरू छन्, हाम्रा थुप्रै खोलाहरू छन्, नदीहरू छन्, त्यसपछि गएर तालहरू छन् र अब ती पानी त्यस्ता चाहिँ ठाउँहरूमा चाहिँ धान चाहिँ लगाउने काम भइरहेको छ, धान रोपाई भइरहेकै छ र अहिले चाहिँ लगभग 10% चाहिँ धान रोपाई भएको छ। अब एकदमै नर्मल धान भनौँ न पानी पर्यो भनेदेखि चाहिँ र रेनफलको प्याटर्न चाहिँ टिक्दैन, रेनफल चाहिँ एकदम राम्रो प्याटर्नमा चाहिँ आयो भने असारमा असारसम्म हामीले लगभग 70-80% चाहिँ हामीले रोपाई गर्ने चाहिँ हाम्रो लक्ष्य छ।
0: अब यो नेपालको परिप्रेक्ष्यको कुरा गर्ने हो भने धान खेती गर्ने किसानहरूले के कस्ता समस्या भोगिरहनु भएको छ?
1: धान खेती गर्ने किसानहरूलाई विशेष गरिकन मुख्य समस्या भनेको सिँचाइको समस्या हो एउटा, अर्को मलखाडको समस्या छ। चाहेको बेलामा उनीहरूले मलखाड पाउनुहुन्न, खोजे जति मलखाड पाउनुहुन्न। अब मलखाड तपाईँको चाहिँ धान जमिन तयारी गर्दैमा हाल्नुपर्ने हुन्छ, ट्रप रेसिङ गर्दा हाल्नुपर्ने हुन्छ, विशेष गरिकन युरिया डिएपीको चाहिँ अभाव छ। त्यसपछि गएर यन्त्रीकरणहरू उहाँहरूले चाहिँ पाउनुहुन्न, यन्त्रीकरण पाए पनि साना गराहरू छन्, त्यहाँ चाहिँ यन्त्र उपकरणहरू सञ्चालन गर्न गाह्रो छ, तिनीहरूलाई चाहिँ उचाल्ने पछार्ने गर्न चाहिँ हाम्रा किसान दाजुभाइहरूले सक्दैनन्। गाउँघरमा सबै बुढाखाडा मात्रै बस्छन्, युवा जनशक्ति जसले चाहिँ खेती गर्ने मान्छे हो अलिकति यङ ब्लडेडहरू चाहिँ सबै बाहिर छन्। त्यो भएको हुनाले चाहिँ यी जनशक्तिको अलिकति अभाव छ, जनशक्तिको धेरै नै अभाव छ र यो मल भयो त्यसपछि गएर बिउ पनि उहाँहरूले चाहिँ हाइब्रिड बिउहरू असाध्यै महँगा छन्। अब कोपी उहाँहरूले चाहिँ बढी हाइब्रिड मन पराएको अवस्था छ किसानहरूले। अब यो असाध्यै महँगो छ, होइन, धेरै जसो चाहिँ बाहिरबाट चाहिँ यी बिउहरू चाहिँ आउँछन्। यी समस्याहरू चाहिँ छन्। मुख्य समस्या भनेको चाहिँ हामीसँग अहिले जनशक्तिको चाहिँ अभाव हो, जनशक्तिको चाहिँ कमी छ, र हामीसँग चाहिँ विशेष गरिकन सिँचाइ मल यी कुराहरूमा चाहिँ किसानहरूले चाहिँ अहिले समस्या भोगिरहेको अवस्था छ।
0: नेपालमा लगाइने धानहरूमा कस्ता किसिमका रोग किराहरूले दुःख दिन्छन् सर?
1: अब धानमा त धेरै जसो चाहिँ यो ब्लास्ट भन्छौँ हामी, ब्लास्टहरू अनि गबारोहरू, होइन, किराहरूमा चाहिँ विशेष गरिकन गबारोले चाहिँ सताइरहेको अवस्था छ। त्यसपछि गएर पछि चाहिँ यो बाला लागिसकेपछि पतेरोहरूले चाहिँ चुस्ने बग्स भन्छ, पतेरोहरूले चाहिँ चुस्ने, त्यसपछि गएर यो ब्लास्ट, अरू चाहिँ ब्लास्ट, नेक ब्लास्ट भन्छ, सिट ब्लास्ट, अरू चाहिँ हाम्रो पात कुहिने, त्यसपछि त्यसको चाहिँ घाँटी कुहिने, धानको चाहिँ घाँटी कुहिने, यी मुख्य समस्याहरू चाहिँ यो ब्लास्ट र चाहिँ यो गबारो पतेरोहरू किराहरूमा चाहिँ गबारो र पतेरोहरू नै लाग्ने हो। अरू त्यस्तो धेरै चाहिँ समस्याहरू चाहिँ अब यी मुख्य चाहिँ यिनै रोग किराहरू चाहिँ यिनै हुन्। र अर्को चाहिँ जिङ्कको डिफिसियन्सी पनि कहीँ कहीँ देखिन्छ, यो पहेँलो हुने चाहिँ यो जिङ्कको डिफिसियन्सीले हो। र मुख्य गरिकन हामीले एकदम ब्यालेन्स हिसाबले एकदम माटो पनि एकदम स्वस्थ फर्टाइल माटो, र अर्को चाहिँ के भनेदेखि ब्यालेन्स हिसाबले चाहिँ यो मलखाटको व्यवस्थापन गर्न सक्यो भने नाइट्रोजन, फस्फरस, पोटास, अरू सूक्ष्म तत्त्वहरू सबै मिलाएर हामीले हाल्न सक्यौँ माटोमा भनेदेखि खासै रोग किराहरू चाहिँ लाग्दैन। मिरेट अफ पोटास हाल्यौँ भने पनि हामीले चाहिँ रोगहरूबाट किराहरूबाट चाहिँ बालीलाई बचाउन सक्छौँ। मुख्य कुरो चाहिँ के हो भनेदेखि सबै कुराहरू मिल्नु पर्यो, खानेकुराहरू, यिनीहरूको खाद्यान्न, खाद्य तत्त्वहरू चाहिँ मिल्नु पर्यो, पानी मिल्नु पर्यो, गोडमेल हुनु पर्यो, होइन, समय समयमा चाहिँ हामीले चाहिँ विषादी हाल्नु, समय समयमा चाहिँ एकदम सेफ विषादीहरू सेफ तरिकाले चाहिँ हाल्यो भनेदेखि चाहिँ हामीले उत्पादकता पनि बढाउन सक्छौँ र किराहरूबाट पनि बचाउन सक्छौँ।
0: हजुर, यहाँले कुराकानीको क्रममा बारम्बार भन्नुभयो युवाहरू सबै विदेश पलायन भए भनेर, जति अहिले नेपालमा हुनुहुन्छ युवाहरू उहाँहरूलाई चाहिँ कृषि अनि विशेष गरी धान खेतीमा चाहिँ आकर्षित गर्न के उपाय गर्नु पर्ला त?
1: युवाहरूलाई आकर्षित गर्ने खालका नेपाल सरकारका थुप्रै कार्यक्रमहरू पहिलादेखि नै सञ्चालनमा भएका हुन्, युवा लक्षित कार्यक्रमहरू चाहिँ सञ्चालनमा आएका छन्। अहिले पनि राष्ट्रिय कृषि आधुनिकरण परियोजना अन्तर्गत चाहिँ युवा लक्षित कार्यक्रमहरू युवाहरूलाई लक्षित गरेर इन्डिभिजुअल किसानले पनि यस्तो अनुदान पाउन सकिने भन्ने चाहिँ त्यस्ता किसिमका कार्यविधिहरू पहिला पनि थिए। अब एउटा चाहिँ फार्म खोलेर एउटा कुनै व्यक्तिले फार्म खोलेर पनि त्यसको चाहिँ अनुदान लिन सकिने, समूह मार्फत अनुदान लिन सकिने, सहकारीहरू मार्फत अनुदान लिन सकिने, काम गर्ने चाहिँ समूह सहकारी व्यक्ति संस्था फार्महरूलाई चाहिँ राज्यले अनुदान दिने भन्ने खालका त्यस्ता किसिमका नीतिहरू चाहिँ आएका छन्। अब यस्ता नीतिहरूले चाहिँ पक्कै पनि युवाहरू खेतीपाती गर्ने र राज्यको अनुदान पनि लिने, उत्पादन पनि गर्ने र राज्यलाई खुवाउने त्यो किसिमको जिम्मेवारी चाहिँ बोध भयो भने युवाहरू आउन सक्छन्। अर्को चाहिँ हामीले प्रोत्साहन अनुदान भनेर जसले चाहिँ उत्पादन गरेर आएका छन्, खेती गरेर आएका छन्, त्यस्ता युवाहरू किसानहरूको लागि चाहिँ प्रोत्साहन अनुदान उत्पादनको आधारमा प्रोत्साहन अनुदानका कार्यक्रमहरू पनि सञ्चालन गरेका छौँ। र युवाहरूलाई अलिकति चाहिँ यहीँ चाहिँ बढी चाहिँ उत्पादन गरेर यहीँ मुनाफा गर्न सकिन्छ, पैसा यहीँ धेरै कमाउन सकिन्छ, विदेशको जति विदेशको भन्दा चाहिँ बढी कमाउन यहाँ सकिन्छ भन्ने, कृषिबाट कमाउन सकिन्छ, तरकारी खेतीमा हुन सक्छ, तरकारी खेती गरेर चाहिँ बढी आमदानी गर्न सकिन्छ, धानकै चाहिँ मसिना बास्नदार धानहरू चाहिँ उत्पादन गरेर विदेश निर्यात गरेर डलर चाहिँ हामीले आयात गर्न सकिन्छ, ल्याउन सकिन्छ भन्ने त्यस्तो किसिमको चाहिँ नीति राज्यबाट भयो चाहिँ उनीहरू अलिकति कन्भिन्स हुन सके भनेदेखि चाहिँ युवाहरू चाहिँ आएर काम गर्न सक्ने अवस्था चाहिँ हुन सक्छ।
0: अब हामी सानो हुँदाखेरि असार 15 भनेपछि दही चिउरा खाने दिन भनेर रमाउँथ्यौँ, अहिले सँगसँगै राष्ट्रिय धान दिवस पनि मनाउन थालिएको छ, दही चिउरा र धान दिवसको सम्बन्ध चाहिँ कसरी हामीले खोट्याउन सक्छौँ सर?
1: अब यस्तो छ, अब यो दही चिउराको चाहिँ त्यो चिउरा पनि धानबाट नै बनेको हो, होइन, अनि दही चाहिँ अब हाम्रो एउटा मिक्स्ड फार्मिङको कुरा, मिक्स्ड फार्मिङ हुन्थ्यो पहिला गाउँमा, एउटा गाई, त्यसपछि दुई चारवटा फलफुलका बिरुवाहरू, खेतीपाती, अन्न, होइन, धान, गहुँ, मकै, कोदो, फापर, यी सबै चाहिँ त्यहाँदेखि एउटा मिक्स्ड फार्मिङको कुराहरू थियो। र यो चिउरा चाहिँ पहिला मकैबाट मासहरू बढी चल्थ्यो, चिउरा खाने भनेपछि अलिकति धनी नानीले जसमा धान छ तिनीहरूले चाहिँ चिउरा कुट्ने भन्ने चाहिँ चलन थियो। अझ विशेष गरिकन त चिउरा त दसैँमा मात्रै कुट्ने थियो, गाउँमा त दसैँमा मात्रै मिलमा गएर चिउरा कुट्ने चलन थियो गाउँमा। अब चिउरा बजारमा चाहिँ चिउरा किन्न पनि पाइँदैन थियो, त्यति धेरै उत्पादन पनि हुन्थेन चिउराको। अब चिउरालाई चाहिँ अलिकति धानकै एउटा चाहिँ एउटा अर्को रूप भएको हुनाले होइन बिटन राइस पनि भयो, एउटा चोखोको हिसाबले पनि हेरेको होला सायद। अब धानसँगै बनेको चिज र अर्को चाहिँ हाम्रो चाहिँ पशुको उत्पादन, गाई भैँसीको चाहिँ दही होइन, दही चिउरा खाने, अब केरा, अब फलफुलसँग जोडियो केरा, त्यसरी चाहिँ एउटा मिक्स्ड फार्मिङबाट एउटा उत्सवको रूपमा चाहिँ मनाउने पहिलेदेखि नै यो दही चिउराको चलन चाहिँ त्यसरी आएको हो। अब मानो रोपेर चाहिँ मुरी उब्जाउने भन्ने अर्को पनि उखान छ होइन, चलन छ। त्यो दिनमा चाहिँ अब यसलाई यही चामलसँगै यही धानसँगै जोडेर चिउरा चाहिँ चिउरा त्यसरी आएको हो जस्तो मलाई लाग्छ।
0: धानमा आत्मनिर्भर बन्न के कस्ता कदमहरू चाल्यो भने नेपाल चाहिँ आत्मनिर्भर बन्न सक्षम होला त सर?
1: अब धानमा आत्मनिर्भर हुनलाई त विशेष गरिकन हामीले उत्पादन उत्पादकत्व नै बढाउनु पर्छ, सिँचाइ बढाउनु पर्यो, मल हामीले किसानलाई मलखादको सङ्ख्या मलखाद चाहिँ हामीले किसानलाई पर्याप्त मात्रामा दिन सक्नु पर्यो, प्राङ्गारिक मल किसानहरूले आफै उत्पादन गर्न सक्नु पर्यो अथवा राज्यले चाहिँ सपोर्ट गर्नु पर्यो, स्थानिक मल पनि हामीले किसानहरूलाई दिनु पर्यो, बिरुवालाई कति चाहिने हो मलखाद त्यो हामीले उपलब्ध गराउनु पर्यो, त्यसपछि हामीले प्रविधि दिनु पर्यो, हामीले जात नयाँ जातहरू किसानले मन पराएका जातहरू हामीले उपलब्ध गराउनु पर्यो, मसिना बासनदार जो किसान सहरका मान्छेहरूले बढी रुचाएका छन् चामल धानहरू, त्यो चामलहरू धानहरूलाई चाहिँ उत्पादन गर्नलाई किसानलाई अभिप्रेरित गर्नु पर्यो, सुसूचित गर्नु पर्यो, किसानहरूलाई भन्न पर्यो, त्यसरी चाहिँ यी सबै कुराहरू प्रविधिहरू सिँचाइहरू मल सबै कुरा हामीले चाहिँ उहाँहरूलाई उपलब्ध गराउन सक्यौँ भनेदेखि चाहिँ उत्पादन हामी चाहिँ आत्मनिर्भर हुन सक्छौँ। र अर्को कुरा चाहिँ हामीले चैते धानको क्षेत्रफल हामीले बढाउन सकिने सम्भावना धेरै छ। चैते धानमा चाहिँ छोटो अवधिमा पाक्ने चैते धान र त्यसमा पनि मसिना बासनदार चाहिँ धान हामीले चाहिँ विकास गर्न सक्यौँ र किसानलाई दिन सक्यौँ भने चाहिँ हाम्रो हामी चाहिँ धानमा आत्मनिर्भर हुन सक्छौँ र धानमा आत्मनिर्भर हुनलाई त्यति धेरै चाहिँ हामीलाई समस्या चाहिँ पर्दैन। अझ अर्को समस्या चाहिँ के हो त भन्दा हाम्रा चाहिँ धेरै दाजुभाइ लगभग 50-60 लाख चाहिँ जनसङ्ख्या चाहिँ हाम्रो बाहिर छन्, कि सबै आउने हो भने नेपालमा आएर बस्ने हो भने झन् भयावह स्थिति हुन्छ। त्यस कारणले गर्दाखेरिमा हाम्रा गाउँका पाखाबारीहरू जुन अहिले चाहिँ बाँझाबारीहरू छन् खेतहरू छन् ती सबै चाहिँ हराभरा बनाउनु पर्यो, तिनीहरूलाई चाहिँ तिन खेती नै हामीले गर्न सकिने चाहिँ वातावरण बनाउनु पर्यो। तिन खेती वातावरण गर्नको लागि मुख्य कुरो पानी चाहियो, मल चाहियो, जनशक्ति चाहियो, यन्त्र चाहियो, यी सबै कुराहरूको हामीले चाहिँ व्यवस्था गर्न सक्यौँ, राज्यले चाहिँ व्यवस्था गर्न सक्यो भनेदेखि चाहिँ यो हामी आत्मनिर्भर हुन सक्छौँ। एउटा अर्को कुरा चाहिँ के हो भने धान मकै गहुँ यी खाद्यान्न बाली हुन्, यी हामीसँग खाद्य सुरक्षासँग जोडिएका विषयहरू हुन्, यी राष्ट्रिय सुरक्षासँग जोडिएका विषयहरू हुन्, यस्ता बालीहरूलाई चाहिँ राज्यले धेरै सपोर्ट गर्नुपर्छ, यी प्रोटेक्टिभ एग्रिकल्चर हुन्, यी चाहिँ हामीले बचाएर राख्नुपर्छ, यसलाई धेरै लगानी गरेर राज्यले थोरै उत्पादन भए पनि राज्यको धेरै लगानी चाहिन्छ, धेरै लगानी भयो यसबाट प्रतिफल कम भयो भन्न पाइन्न, यी बालीहरूको चाहिँ हामीले उत्पादन गर्न सकेनौँ भने भोलि पुरै हामी परनिर्भर हुन्छौँ। हामी आत्मनिर्भर हुनको लागि राज्यले चाहिँ यसमा बढीभन्दा बढी लगानी गर्नुपर्छ।
0: हजुर, हामी कार्यक्रमको अन्तिम चरणमा आएका छौँ। राष्ट्रिय धान दिवसले किसानहरूलाई चाहिँ कस्तो किसिमको सन्देश दिन खोजेको छ?
1: अब यसमा विशेष गरिकन हाम्रो सङ्घ प्रदेश स्थानीय तहको चाहिँ तिनै तहको सहकार्यमा चाहिँ हामीले धान खेतीको चाहिँ क्षेत्रफल विस्तार उत्पादन उत्पादकत्व होइन बढाउनलाई चाहिँ यसले हौसला प्रदान गर्छ भन्ने चाहिँ एउटा अपेक्षा गरिएको छ होइन। अर्को चाहिँ कृषकहरूमा चाहिँ थप जागरण उत्पन्न होस् भन्ने पनि यसको उद्देश्य हो। अब स्थानीय तहहरूमा अझै पनि यसको महत्त्वहरू स्थानीय तहमा अझै बुझाउनु पर्ने छ होइन, त्यसको लागि पनि हामीले अहिले थुप्रै स्थानीय तहहरू हाम्रो प्रदेश निकायहरूले पनि यसमा धान दिवस चाहिँ एकदम अहिले उत्साह उल्लासपूर्ण रूपमा चाहिँ मनाइरहेको अवस्था छ। हामी तिनीहरू उहाँहरूबाट डाटा पनि लिइरहेका छौँ धान रोपाइँको होइन। मुख्य चाहिँ के हो भने यस महत्त्वपूर्ण दिनले चाहिँ धान उत्पादन क्षेत्रको विकास मार्फत खाद्यान्न बालीमा चाहिँ आत्मनिर्भरता हासिल गर्न र तपाईँको चाहिँ प्रदेश स्थानीय तहहरू बिचको समन्वय सङ्घ तहबीचको चाहिँ समन्वय सहकार्यलाई चाहिँ बढाउन चाहिँ प्रेरणा दिन्छ भन्ने नै हो।
0: हामीलाई राष्ट्रिय धान दिवसको सेरो फेरोमा रहेर यहाँले आफ्ना विचारहरू राखिदिनु भयो। यसको लागि रेडियो नेपाल अनि कार्यक्रम हाम्रो चासोकै तर्फबाट केशव देवकोटा सरलाई धेरै धेरै धन्यवाद।
1: हस् धन्यवाद यहाँलाई पनि।
0: अहिले भर्खरै हामीले कुराकानी गर्यौं बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख केशव देवकोटासँग। उहाँसँग हामीले राष्ट्रिय धान दिवसको सेरो फेरोमा रहेर कुराकानी गरेका हौ। स्वस्थ सुलभ र उचित मूल्यमा स्तरीय सेवा सुविधाको उपभोग गर्न पाउनु तपाईँ हामी प्रत्येक उपभोक्ताको अधिकार हो। ऐन कानुन र नीति नियमले उपभोक्ताहरूको विभिन्न अधिकारहरूको संरक्षण गरेको छ। हामीले बुझ्नु पर्छ कि अधिकार कानुनले व्यवस्था गरेर मात्र पुग्दैन, तपाईँ हामी उपभोक्ता स्वयंले पनि आफूले उपभोग गर्ने सेवा सुविधाका विषयमा जागरूक बन्नै पर्छ, आफ्नो अधिकारको खोजी गर्नै पर्छ। उपभोक्ता हकित संरक्षण र अधिकारका विषयमा सचेतना अभिवृद्धिका लागि प्रस्तुत कार्यक्रम हाम्रो चासो आजलाई यति नै। तपाईँ पनि उपभोक्ता हकित संरक्षण र अधिकारका विषयमा कुनै कार्यक्रम गर्दै हुनुहुन्छ भने यहाँहरूले गर्ने कार्यक्रमहरूलाई हामी हाम्रो चासो कार्यक्रम मार्फत सम्पूर्ण उपभोक्ताहरू माझ पुर्याउने कोसिस गर्छौ। हामीलाई पत्राचार गर्नका लागि हाम्रो इमेल ठेगाना हो upabhokta.radionepal@gmail.com upabhokta.radionepal@gmail.com। अब आजको लागि उपभोक्ता हकित र अधिकार संरक्षणमा समर्पित हाम्रो चासो कार्यक्रम यही सकिएको छ। वस्तु र सेवा सुविधाको प्रयोग गर्दा मूल्य, शुद्धता, गुणस्तर र परिमाणमा सचेत बनौ यहाँहरूमा यही अनुरोध गर्दै प्राविधिक मित्र देवकी भण्डारी सहित रिता तिमल सिन्हा बिदा हुन्छु। अर्को हप्ता आजकै समयमा हाम्रो चासो कार्यक्रम सुन्न नभुल्नुहोला। नमस्कार।

कदमको छाया सुन सानो माया धुरी खाम पैयाको नभेटेको।

0: कार्यक्रम हाम्रो चासोपछि अहिले सुन्नुभयो असारे गीत राजेश ढकाल, प्रतिमा अर्याल र मधुरी सापकोटाको स्वरमा राजेश ढकालको सङ्कलन रहेको थियो। अब सुनाउँदैछौँ यो अर्को गीत सुशीला लामा र रामेश्वर भण्डारीको स्वरमा, राजकुमार खनालको रचना रहेको छ भने नारायण दङ्गालको सङ्गीत।
1: सारको मेला घर घर भएको बेला चौला माया गाँसेर सौने छुनी बाँचुन्जेलाई हुने चौला माया गाँसेर बिरादीको मान्छे मनि राम्रै मान्छेलाई दिउँ माया हाँसेर मन पर्यो।

आकाशमा बादल लाग्न थालेपछि मनमा पर्छ झन पीर, आजको रोपाई आइनौ भने तिमी मनमा पर्छ झन पीर। कहिले खेतमा धाउँछु गोरु लिएर आउँछु भने तिम्रै गाउँतिर, भनेको मैले बुझ्ने होइन कहिले।

वर्ष भाग्यो भेलघर भएको थिएन, खुसी लाग्यो यो वर्ष तिमीलाई देख्न पाइयो, अब त के चाहियो, खुसी लाग्यो यो वर्ष यसपालिको मेला भेट भएको बेला मनमा भाछ धन हर्ष।

सुनाउँदैछौ यो अर्को असारी गीत भीमसेन खतिवडा, मिलन श्रेष्ठ, उमा श्रेष्ठ र सपना गुरुङको स्वरमा भीमसेन खतिवडाको रचना रहेको छ भने उमा श्रेष्ठको सङ्गीत। यो गीतपछि यहाँहरूले केही सूचना र सन्देशहरू सुन्नुहुनेछ। सूचना र सन्देशहरू पछि मध्याह ठिक 12 बजे समाचार प्रसारण हुनेछ। समाचारपछि कार्यक्रम के तिमी मेरो साथी बन्छौ सुन्न सक्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल

0: सरकारले बाल बालिकाका लागि 13 प्रकारका रोग विरुद्ध, गर्भवती महिलाका लागि 2 प्रकारका रोग विरुद्ध र किशोरीहरूका लागि पाठेघर मुखको क्यान्सर विरुद्ध खोप निशुल्क उपलब्ध गराउँदै आएको छ।
1: कहिले र कुन खोप लगाउने त?
0: 15 महिनासम्मका बाल बालिकाले
1: जन्मने बित्तिकै बिसिजी, 6 हप्तामा रोटा, पोलियो, पिसिबी, डिपिडी हेबी हिपको पहिलो मात्रा, 10 हप्तामा रोटा, पोलियो, पिसिबी, डिपिडी हेबी हिपको दोस्रो मात्रा, 14 हप्तामा पोलियोको तेस्रो मात्रा, एफआइपिबी पहिलो मात्रा, डिपिटी हेबी हिपको तेस्रो मात्रा, 9 महिनामा दादुरा रुबेलाको पहिलो मात्रा, एफआइपिबीको दोस्रो मात्रा, पिसिबीको तेस्रो मात्रा,
0: 12 महिनामा जापानिज इन्सेफ्लाइटिस, 15 महिनामा दादुरा रुबेलाको दोस्रो मात्रा र टाइफाइड खोप।
1: त्यस्तै गर्भवती महिलाले टिटी खोप तथा कक्षा 6 पढ्ने छात्रा तथा विद्यालय बाहिरका 10 वर्षकी किशोरीले एचपिभी खोप लगाउनु पर्छ। नियमित खोप लगाउँदा विभिन्न संक्रामक रोगको संक्रमण, अपाङ्गता र मृत्यु दरलाई कम गर्न सकिन्छ। त्यसैले सबै खोप तालिका अनुसार नै खोप पूरा गरौं।
0: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

यो रेडियो नेपाल हो। अब बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। राष्ट्रिय धान दिवस आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। मुलुकको ठूलो जनसङ्ख्या कृषिमा निर्भर रहेकोले सरकारले 2062 सालदेखि हरेक वर्ष असार 15 गते धान दिवस मनाउन थालेको हो। आजै किसानहरूले दही चिउरा खाएर असार 15 मनाउने गर्दछन्। रोपाईँलाई किसानले मानो रोपेर मुरी उब्जाउने दिनका रूपमा पनि लिने गर्दछन्। राष्ट्रपति रामचन्द्र पौडेलले जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यक भएको बताउनु भएको छ। 23 राष्ट्रिय धान दिवस 2083 अवसरमा सम्पूर्ण कृषक दिदीबहिनी तथा दाजुभाइमा सुख शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै उहाँले कृषिमा आधुनिकीकरण गर्दै विदेश पलायन हुन बाध्य जनशक्तिलाई स्वदेशमै रोकी कृषिलाई आकर्षक पेसाका रूपमा विकास गर्न सके धान एवं चामल आयात न्यूनीकरण गर्न सकिने बताउनुभयो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि र पर्सि देशका विभिन्न स्थानमा धेरै पानी पर्ने तथा एक दुई स्थानमा अति धेरै पानी पर्ने सम्भावना रहेको जनाउँदै आवश्यक पूर्व तयारी र सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणले हिजो सूचना जारी गर्दै मनसुनी गतिविधि बढेका बेला अकस्मात बाढी, पहिरो, कटान, गेग्रान, बहाव, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम समेत हुने जनाउँदै आवश्यक सतर्कता अपनाउन र पूर्व तयारी गर्न आग्रह गरेको हो। दुई दिन मधेस र कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूर

0: पराजित गर्दै क्यानाडा प्री क्वार्टर फाइनलमा प्रवेश गरेको हो। रेडियो नेपालबाट 1 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 2 बजे अङ्ग्रेजीमा र 3 बजे नेपालीमा हुनेछ। हस्त नमस्ते।
1: कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम साप्ताहिक कृषि गतिविधि। साताभरि कृषि क्षेत्रमा भइरहेका विविध कृषि गतिविधिहरूको संगालो साप्ताहिक कृषि गतिविधि।
2: साप्ताहिक कृषि गतिविधि अन्तर्गत आजको कार्यक्रममा हामी साताभरिका कृषि समाचार प्रस्तुत गर्दैछौ। आउनुहोस् कार्यक्रम शुरू गरौं कृषि समाचारबाट।
3: कृषि सूचना तथा प्रशिक्षण केन्द्रको आयोजनामा ललितपुरको हरियर भवनमा कृषि क्षेत्रमा सूचना तथा संचार प्रविधि सम्बन्धी एक दिने गोष्ठी सम्पन्न भएको छ। परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण र डिजिटल माध्यममा रूपान्तरण गर्ने उद्देश्यका साथ असार 9 गते केन्द्रको सभा हलमा सञ्चालित गोष्ठीमा सरकारी निकाय, गैर सरकारी संस्था र निजी क्षेत्रका कृषि सूचना प्रविधिसँग सरोकार राख्ने संघ संस्था एवं विकासकर्ताहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा कृषि तथा पर्यावरण मन्त्रालयका सहसचिव रुद्र प्रसाद पौडेल र केन्द्रका प्रमुख सबनम शिवाकोटीले किसान माझ प्रविधिको सहज पहुँच पुर्याउनु आजको आवश्यकता रहेको बताउनुभयो।
4: गभर्नमेन्टले कहाँ सहजीकरण गर्न मिल्ने पाठहरूमा सहजीकरण गर्ने कुराहरूमा गभर्नमेन्टले गर्ने नै छ। असल अभ्यासहरू पनि छन्, हामीसँग फेलरका स्टोरीहरू पनि छन्। अब त्यो फेलरका स्टोरीहरूबाट सिक्दै त्यो असल अभ्यासहरूलाई चाहिँ हामीले लिएर कसरी गभर्नमेन्ट र प्राइभेट इन्टिटीहरू चाहिँ हामी इन्टिग्रेट भएर एकअर्कालाई चाहिँ सहयोग गरेर कम्प्लिमेन्ट्री गरेर चाहिँ हामी अगाडि जाने, किनभने अल्टिमेटली हामी सबैको गोल भनेको चाहिँ किसानलाई अथवा एग्रिकल्चर भ्यालु चेनका एक्टरहरूलाई चाहिँ सजिलोसँग चाहिँ सर्भिस प्रोभाइड हुन सकोस्। हाम्रो हजुरहरूको पनि अब्जेक्टिभ त्यही हो, गभर्मेन्ट पनि अब्जेक्टिभ त्यही हो होइन। त्यसैले तर एट दि सेम टाइम चाहिँ तपाईँहरू सस्टेन पनि हुनु पऱ्यो। र अब अहिले अगाडि चाहिँ यो एआईहरू पनि हामीले अघि आइसक्यो होइन, हामी अलिकति डाइभर्स भएर जान सकेनौँ भने भोलि हामी त अगाडि एआई जाने हो कि भन्ने पार्ट पनि छ। प्राइभेट सेक्टरले के गर्ने, गभर्मेन्टले के गर्ने, अब हामी क्लियर भएर जाने फर्मल एन्ड फङ्सनल वेबाट चाहिँ यसलाई अलिकति विथ लिगल इन्फ्रास्ट्रक्चर र बाइन्डिङ सहित हामी भोलिका दिनमा चाहिँ त्यो डाइरेक्सनमा काम गर्ने प्रयास गर्नेछौँ गभर्मेन्टको पार्टबाट मन्त्रालयको पार्टबाट।
3: कार्यक्रममा कृषि सूचना तथा प्रशिक्षण केन्द्रले सूचना प्रविधि क्षेत्रमा सम्पादन हुँदै आएका कार्यक्रम बारेमा केन्द्रका पशु चिकित्सक डाक्टर सञ्जीव पण्डितले जानकारी दिनुभयो। कार्यशालामा नाक्सा, इसिमोड, रोबोटिक एसोसिएसन र खेती जस्ता डिजिटल प्लेटफर्मका विज्ञहरूले नेपालमा भू उपग्रह प्रविधि, ड्रोनको प्रयोग र मौसम पूर्वानुमान प्रणालीलाई कृषकको मोबाइल एपसम्म कसरी प्रभावकारी रूपमा पुर्याउने भन्ने विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो।
5: हामीले दास्तामा चाहिँ एउटा कुनै पनि किसानको अथवा कृषक समूहको अथवा कृषकको चाहिँ जुन जुनै पनि उहाँहरूले खेती गर्दै आउनु भएको जग्गा जमिनहरू छ त्यसको चाहिँ कुनै पनि अब यो बाढी पहिरो अथवा कुनै पनि जोखिमहरूसँग चाहिँ कतिको चाहिँ जोखिम छ भन्ने खालको कुराहरू मूल्याङ्कन गरेर उहाँहरूलाई चाहिँ त्यो मूल्याङ्कन आधारमा चाहिँ कसरी एडभाइजरी दिने, कुन लेभलको एडभाइजरी दिने भन्ने कुराहरू चाहिँ हामीसँग गरिरहेका छौँ। सुरुमा चाहिँ डेटा लिएर आउँछौँ सेकेन्डरी सोर्सेसहरूबाट, अहिले अलरेडी ओपन सोर्स ओएसएमहरूबाट अभाइलेबल डेटाहरू, प्लस हामीलाई पालिकाले केही डेटा दिनु भयो भने, प्लस के क्लाइन्टले पनि हामीलाई चाहिँ एक्स्ट्रा डेटा उहाँहरूसँग डिजिटाइज स्पेसल डेटा केही छ भने दिनु भने हामी त्यो सबै इन्टिग्रेट गर्छौँ। अनि हाम्रो वेदरको डेटाहरू भनेको एउटा चाहिँ ओपन मिटियोबाट आउँछ भनेदेखि, अर्को चाहिँ हामीले डिएचएमबाट पनि, अब हामीसँग फन्डिङ छ भने त्यहाँबाट पनि प्रोक्योर गर्छौँ। अनि अर्को चाहिँ हामीले सम्पूर्ण डेटा आइसकेपछि पालिकामा गएर पालिकाको सरहरूसँगै बसेर चाहिँ डेटा भ्यालिडेसनको कामहरू गर्छौँ। अनि त्यो हिसाबले हामीले एक्सपोजरको फर्मुला लाउँछौँ, अनि भलनेरेबिलिटीको फर्मुला लाउँछौँ, एराप्लिकेबल सिटको फर्मुला लाउँछौँ, र लास्टमा रिक्स निकाल्छौँ। अनि त्यो रिक्स निकालेपछि चाहिँ हामीले इच फार्मर अथवा फार्मल्यान्ड अथवा फार्मर ग्रुपको कति चाहिँ रिक्स छ कुनै पनि क्लाइमेटिक हजार्स अगेन्स्टमा हामीले चाहिँ यसरी क्यालकुलेट गर्छौँ।
6: सब्सक्रिप्सन भनेको इन्फर्मेसन सेल गर्ने, सेकेन्ड भनेको चाहिँ अब किसानसँग चाहिँ ठुलो एसेट्सहरू छन् जस्तै उहाँले उत्पादन गरेको कुराहरू त्यसलाई बजारीकरणमा हेल्प गरिदिन्छौँ हामी, त्यसलाई उहाँहरूलाई चाहिने इनपुटहरू छ इनपुट पनि सप्लाई गरिदिन्छौँ हामी। सो दुइटै चिजमा हामी अहिले चाहिँ लागिरहेको छौँ र त्यसले नै हाम्रो यो होल इको सिस्टममा चाहिँ सस्टेनेबल बनाउँछ। तर रिसेन्टली हामी एआई पनि इन्टिग्रेट गराएको छौँ, सो त्यसले गर्दाखेरि चाहिँ किसानहरूले इमिडिएट नै क्वेसनको एन्सर पाउँछौँ। हजुर, एट द सेम टाइम त्यो एन्सरलाई पनि हाम्रो एक्सपर्टले चाहिँ एकचोटि चेक गर्नुहुन्छ।
5: हाम्रो प्लेटफर्ममा चाहिँ के छ भने इनपुट सप्लायर्सहरूको 150 भन्दा बढी चाहिँ भइहाल्नु न नम्बर्सहरू चाहिँ हामी प्लेटफर्ममा अनबोर्ड हुन छ होइन, त्यसै गरी हामी बायर्स

0: बायोसर्च एन्ड एङ्कर्स भन्छौँ, सो उहाँहरूको पनि मोर देन 50 ग्लस MF पछाडि अर्को उस प्याराकेट्स होइन स्वाइलमा चाहिँ नलेजको कुराहरू. सो यसरी चाहिँ हामी भ्यालु चेनमा चाहिँ कनेक्सनहरू गरौँ चाहिँ कि किसानको अब इनपुट सप्लायर्सदेखि लिएर बाइब्याक्स गरौँ. सो इनपुट सप्लायर्समा चाहिँ हामी भेन्डर्सहरूलाई अनबोर्ड गराएर होइन उहाँहरूको जति पनि प्रडक्टहरू छ त्यो हाम्रो प्लेटफर्ममा हाम्रो एपमा चाहिँ हामीले स्टप गर्छौँ. उहाँहरूको प्राइसदेखि लिएर सबै कुराहरू हुन्छन् जति पनि प्रडक्टहरू छ. सो हामी किसानहरूले चाहिँ के गर्न सक्नुहुन्छ भने उहाँहरूको इच भेन्डरकोमा गएर होइन के प्रडक्टहरू छ त कति कति प्राइसमा छ त भनेर कम्पेयर गरेर उहाँहरूले रिजनेबल छ न छ जहाँबाट नजिक छ यसरी चाहिँ उहाँहरूले क्यासमा किन सक्नुहुन्छ. सो उहाँ क्यासमा गर्नुहुन्छ जो जो किसानसँग सामानको किनेर क्यास छैन ब्याङ्कमा हामी चाहिँ लिङ्क गराइदिन्छ. सो त्यो ब्याङ्कको लिमिट डिटरमाइन गर्नलाई चाहिँ हाम्रो अहिले चाहिँ स्टार्टिङ चाहिँ 10,000-2,00,000 लिमिट छ भनौँ न होइन. त्यो लिमिटमा चाहिँ उहाँहरूलाई अब त्यहाँ त्यो त सबै ब्याङ्कको मान्छेहरू जानै पर्दैन. उहाँहरू सबै चाहिँ खाता खोल्नेदेखि लिएर सबै चाहिँ हामी अनलाइनै गरिदिन्छौँ कि होइन. सबै फिल्डको स्टाफ र हामी प्लेटफर्मको थ्रु त पाउनुहुन्छ. भेन्डरमा चाहिँ होइन पैसा जान्छ अनि त्यो पैसा गइसकेपछि त्यो सामान चाहिँ किसानहरूले लिएर आउनुहुन्छ.
1: सूचना प्रविधिको विस्तारले नेपाली किसानलाई बजार मौसम र आधुनिक खेती प्रविधिको जानकारी बेलैमा उपलब्ध गराई उत्पादन वृद्धिमा सहयोग पुग्ने विश्वास लिएको छ. कृषि क्षेत्रमा सूचना तथा संचार प्रविधि ICT समिति गोष्ठीमा कृषि विभाग, पशु सेवा विभाग, नेपाल कृषि अनुसन्धान परिषद, निजी क्षेत्रका सूचना प्रविधिका सेवा प्रदायक, संघ संस्थाका प्रतिनिधि एवं केन्द्रका कर्मचारीहरूको सहभागिता रहेको थियो. कृषि क्षेत्रको सम्पूर्ण आधुनिकीकरण, विशिष्टकृत व्यवसायीकरण र यान्त्रीकरण गर्ने दूरगामी लक्ष्यका साथ नेपाल सरकारले विक्रम सम्बत 2073 10 वर्षे साबिकको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र हालको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम सञ्चालन गरिरहेको छ, जसले कृषिको उत्पादन र उत्पादकत्व वृद्धि गर्दै नेपालको कृषिलाई उद्योगसँग जोडेर आत्मनिर्भर हुने अभियानका साथ कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। देशका 77 जिल्लामा कार्यक्षेत्र रहेको यस कार्यक्रम अन्तर्गत 48 जिल्लामा कार्यक्रम कार्यान्वयन इकाई र बाँकी जिल्लामा प्राविधिक इकाईहरू रहेका छन्। तिनै जिल्लाहरू मध्येको धनुषा र महोत्तरीमा यो अभियानलाई सार्थक बनाउन आर्थिक वर्ष 2074-75 कार्यक्रम कार्यान्वयन इकाई धनुषा क्रियाशील छ। हाल धनुषा र महोत्तरीमा गरी कुल 6,725 हेक्टर कमाण्ड क्षेत्रमा 7 जोन र सुपर जोनहरू सञ्चालनमा रहेको कार्यक्रम कार्यान्वयन इकाई धनुषाका प्रमुख राम सोगरात शाह बताउनुहुन्छ।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम एउटा कृषि क्षेत्रको राष्ट्रिय गौरवको एउटा आयोजना हो र अहिले धनुषा कार्यक्रम कार्यान्वयन इकाईले दुई जिल्ला हेर्ने गरेको छ, एउटा धनुषा र महोत्तरी, र धनुषा र महोत्तरीमा जम्मा गरेर धनुषामा 4 जोन र सुपर जोन रहेको छ, एउटा माछाको सुपर जोन रहेको छ भने महोत्तरीमा 3 जोन, जम्मा दुईटै जिल्ला गरेर 7 जोन हामी कार्यक्रम सञ्चालन गर्दै आएका छौँ। विशिष्टीकृत क्षेत्र निर्माण गरेको छ र यसले व्यावसायिक विभिन्न बालीको क्षेत्रगत पहिचान गरेर बाली नानीहरू सञ्चालन गरेको छ र साथसाथै यसले व्यावसायिकमा ध्यान दिएको छ, आधुनिकीकरणमा ध्यान दिएको छ र केही चक्लाबन्दीको कार्यक्रमहरू पनि प्रोत्साहन गरेको छ र यसले मोटामोटी कृषि क्षेत्रको आयात प्रतिस्थापन कसरी गर्ने भने ती बालीहरूले गरेको छ भने निर्यात प्रवर्धन गर्ने कार्यक्रमहरू पनि विशेष रूपले चलाएको छ। जोन र सुपर जोनको यसमा 4 सम्भागहरू छन्, एउटा पकेट, ब्लक, जोन र सुपर जोन, र हामीले हेर्ने भनेको जोन र सुपर जोन हो र जोन र सुपर जोनको उद्देश्य मोटामोटी हेऱ्यौँ भने भ्यालु एडिसन र प्रशोधन र औद्योगिकरणसित जोड्ने उद्देश्य देखिन्छ र मोटामोटी हामीले यो दुईटै जिल्लामा हेर्ने हो भने धान र माछामा खास गरेर जोन र सुपर जोनको उद्देश्य अनुसार भ्यालु एडिसन र प्रशोधनमा राम्रै काम गरेका छौँ।
1: धनुषा र महोत्तरीमा कृषि पूर्वाधारले ठूलो फड्को मारेको छ। हालसम्म दुवै जिल्लामा गरेर कुल 964 साना सिँचाइ निर्माण भई 1,874 हेक्टर भन्दा बढी क्षेत्रफलमा 12 सिँचाइ सुविधा पुगेको छ। धनुषाका 14 स्थानीय तहमा माछा सुपर जोन सञ्चालनमा रहेको छ। शुरूआती वर्षमा 850 हेक्टरमा सीमित यो क्षेत्र अहिले 1,388 हेक्टरमा पुगेको छ। यहाँको उत्पादकत्व प्रति हेक्टर 3.8 मेट्रिक टनबाट बढेर 6.89 मेट्रिक टन पुगेको छ। त्यसै गरी धनुषा र महोत्तरीमा आर्थिक वर्ष 2078-79 आँप जोन सञ्चालन भई आँपको विशिष्टकृत उत्पादन गरिरहेको छ। यस कार्यक्रमले उन्नत बिरुवा वितरण, बगैंचा व्यवस्थापन र रोग नियन्त्रणमा पुर्याएको प्राविधिक सहयोगले यहाँको उत्पादनको गुणस्तर सुधार हुँदैछ। तरकारी उत्पादनमा पनि यी दुई जिल्ला आत्मनिर्भरतातर्फ अघि बढिरहेका छन्। कुल 1398 हेक्टर क्षेत्रमा सञ्चालित तरकारी जोन स्थानीय बजार मात्र होइन मुलुकका प्रमुख शहरहरूमा बाह्रै महिना ताजा तरकारी आपूर्ति गरिरहेका छन्। यस क्षेत्रमा महिला र युवा उद्यमीहरूको सहभागिता उदाहरणीय छ। खाद्यान्नको राजा मानिने धान बालीमा आधुनिकीकरण भित्राउन धनुषा र महोत्तरीमा धान जोन सञ्चालनमा छन्। परम्परागत खेतीमा श्रम बढी र उत्पादन कम हुने समस्यालाई चिर्न यस कार्यक्रमले व्यापक कृषि यन्त्रीकरणमा जोड दिँदै हालसम्म 476 भन्दा बढी आधुनिक कृषि यन्त्र उपकरणहरू कृषकलाई वितरण गरेको छ। उत्पादन बढेपछि त्यसको मूल्य अभिवृद्धि गर्न र कृषिलाई उद्योगसँग जोड्न यस कार्यक्रमले प्राथमिक प्रशोधन केन्द्रलाई प्रोत्साहन गरेको छ। धनुषामा स्थापित आधुनिक धान प्रशोधन केन्द्रले स्थानीय तहमै उत्पादित धान खरिद गरी उच्च गुणस्तरको चामल बजार पठाइरहेको छ।
2: हामीले प्रत्येक जिल्लाको एउटा प्राथमिकता प्राप्त बालीहरू पहिचान गरेका छौँ र त्यो बालीहरू पहिचान गरिसकेपछि त्यसलाई विस्तार गर्ने कार्यक्रम हामीले गरेका छौँ। त्यसको सम्बन्ध पहिले के छ भने एउटा निश्चित क्षेत्रमा भएको हुनाले यसको त नेसनल एभरेज भन्दा हाम्रो उत्पादकत्व बेसी नै भयो र त्यो क्षेत्रको हेर्ने हो भने सिँचाइको पूर्वाधार पनि राम्रो भएको छ, यान्त्रिकरण पनि राम्रो भएको छ र केही प्रशोधनका कार्यक्रमहरू पनि सञ्चालन भएका छ। जस्तै भनौँ विभिन्न क्षेत्रमा जोन वाइज विशेष बाली वाइज अनुसार हाम्रो यो पोस्ट हार्भेस्टका कार्यक्रमहरू, प्रशोधनका कार्यक्रमहरू र भण्डारणका कार्यक्रमहरू पनि अगाएर बढेको छ र बेसी रूपमा निर्माण भएको छ। माछाको हेर्ने हो भने हाम्रो 6.87 मेट्रिक टन प्रति हेक्टर छ, जुन चाहिँ नेसनल एभरेज भन्दा मोटामोटी 1-1.5 मेट्रिक टन बेसी रहेछ। त्यस्तै धानको हेर्ने हो भने नेसनल एभरेज 4 तल छ भने हाम्रो 5 मेट्रिक टन प्रति हेक्टर भन्दा बेसी नै छ, होइन? त्यस्तै तरकारीको हेर्ने हो भने 80 मेट्रिक टन प्रति हेक्टर बाली अनुसार यो छ भने नेसनल एभरेज हेर्ने हो भने हाराहारी 20 मेट्रिक टनको हाराहारीमा छ। आँपकै हेर्ने हो भने पनि हाम्रो जुनको र अन्य क्षेत्रको कम्पेयर गर्ने हो भने हाम्रो जुनको चाहिँ धेरै राम्रो छ, बगैँचा सुधारदेखि लिएर उत्पादकतामा पनि राम्रो छ। यो किन छ भने हाम्रो यो स्पेसियलाइज क्षेत्र भइसकेपछि त्यसमा चाहिँ कृषिको प्रविधि विस्तार गर्न सजिलो हुने, त्यसपछि सामूहिक रूपमा मल विषादीहरू दिन सजिलो हुने र उन्नत प्रविधिहरू पनि लान सजिलो भएको यो चाहिँ उत्पादकको त बेसी नै देखिएको छ। क्षेत्रगत हिसाबले त्यसमा चाहिँ मल खादलाई विशेष रूपमा अगाडि लगिएको छ, सिँचाइ पूर्वाधारलाई बेसी दिइएको छ। जस्तै भनौँ न, सिँचाइ भयो भने उत्पादकको त त्यति नै हो, सेम जमिनमा गर्ने हो भने तपाईँको उत्तर 10-15% विस्तार अथवा त्योभन्दा बेसी नै भइहाल्छ। त्यस्तै अर्को भनेको हामीले विशेष उन्नत बिउ बिजनको हामी प्रयोग यसमा गरेका छौँ र अर्को भनेको यो पोस्ट हार्भेस्ट क्षति लस जुन हुन्छ त्यसलाई पनि हामी प्रावधान चाहिँ गरेका छौँ। यो विषादीका कुराहरू भयो, यी सबै कारणले गर्दाखेरि पनि अगाडि बढेको छ। त अर्को भनेको यो उत्पादन लागत घटाउने कार्यक्रम, जस्तै भनौँ न यो यान्त्रिकरणको मैले कुरा गरेँ, यान्त्रिकरण दिँदाखेरि एउटा काम पनि छिटै हुने भयो र समयको पनि बचत हुने भयो। 73-74 माछा जुन चाहिँ सुरु भएको छ र मोटामोटी 2 वर्षको अन्तरालमा यो सुपर जुन स्तरोन्नति भएको छ र किसानहरू यस्ता पनि छन् जुन चाहिँ 0 लेभलबाट तपाईँको धेरै राम्रो प्रगति गएको छ। अङ्कमा भन्ने हो भने 70-80% उसको लाइफ स्टाइलमै चेन्ज भएको छ। चक्लाबन्दीकै कुरा गर्नु, एउटा सजिलो पक्ष के भने बजारीकरणमा पनि राम्रो छ। सबैले सामूहिक उत्पादन गरौँ र सामूहिक बजारीकरणमा गयो भने एकदम सजिलो चाहिँ भइरहेछ र मोटामोटी हामीले पोस्ट हार्भेस्टका कुराहरू, बजारीका कुराहरू पनि यहाँ गरेका छौँ। धेरै ठाउँमा हेर्नुभयो भने जुन अनुसार पनि हामी त्यसको प्रशोधनका कार्य, भ्यालु चेनका कुराहरू अगाडि बढाएका छौँ। त्यस्तै भण्डारण घरहरू, सङ्कलन केन्द्रहरू, तरकारीकै भनौँ न, तरकारीका सङ्कलन केन्द्रहरू पनि विभिन्न ठाउँमा निर्माण गरेका छौँ। विभिन्न किसिमका ढुवानीका साधनहरू हामीले अनुदानमा दिएका छौँ, होइन? त्यसले गर्दाखेरि बजारीकरण पनि अलिकति राम्रै भइरहेछ। माछामा चाहिँ हामी आत्मनिर्भर भएका छौँ। भुरामा त टोटली खास गरेर कार्प माछाहरूमा आत्मनिर्भर नै भइसकेका छौँ र केही माछाहरू जस्तै पाङ्गासको कुराहरू गर्छौँ, होइन? यी माछाहरू चाहिँ किसानहरू अहिले पनि भारतबाट अथवा अन्य देशबाट पनि ल्याउने गरेको छ। तर कार्प माछा जुन चाहिँ पालिने गर्छन्, खास गरेर हामीले आत्मनिर्भर भएर पनि अर्को जिल्ला, छिमेकी जिल्लालाई पनि दिने गरेका र केही भुराहरू भारत पनि पर्याप्त भइरहेको छ। धानको कुराहरूमा पनि मुख्य सिजनमा यो जिल्ला पनि त आत्मनिर्भर नै हो, त्यही पनि उत्पादकत्व बेसी छ र चैते धानको बेलामा भण्डारण अथवा सुकाउने त्यस्तो चाहिँ पूर्वाधार खडा गर्न सकेका छैनौँ। त्यस्तो भइदियो भने एकदम राम्रो चाहिँ हुन्छ।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम धनुषा आर्थिक वर्ष 2081-82 दुवै जिल्लामा गरी कुल 63,872 जनाले रोजगारी पाएका छन्, जसमा 3,642 जनाले स्थायी रोजगारी प्राप्त गरेका छन्। यस कार्यक्रमबाट कुल 41,452 घरधुरी परिवार लाभान्वित भएका छन्, जसमा 26,000 भन्दा बढी ऊर्जावान युवा र 20,000 भन्दा बढी महिलाहरू छन्।
2: मोटामोटी लाभान्वित कृषक हेर्ने हो भने 41,000 घरधुरी र 1,00,000 प्लसमा चाहिँ हामी जनसङ्ख्या हाम्रो कार्यक्रमबाट लाभान्वित चिन्छौँ। सबभन्दा पहिले त हामी व्यावसायिक बन्नु पर्यो र व्यावसायिक गर्नको लागि किसानका जुन अवयवहरू छन् त्यसमा चाहिँ हामी आत्मनिर्भर बन्न सक्छौँ। जस्तै भने उन्नत बिउको प्रयोग गर्नु पर्यो, त्यसपछि सिँचाइको पूर्वाधार खडा गर्नु पर्यो, प्राविधिक कुरा खास गरेर जुन लिनुपर्ने हो एग्रोभेटमा जानुभन्दा किसानहरू चाहिँ हाम्रो कृषि विज्ञ कृषि प्राविधिकहरूसित सल्लाह लिएर अगाडि बढ्ने सजिलो हुन्छ। यही विषादीका कुराहरूमा हेर्ने हो भने विभिन्न किसिमको कुराहरू आइरहेछ, त्यसले गर्दाखेरि विषादीको प्रयोग कतिखेर गर्ने हो कसरी गर्ने हो त्यो गर्यो भने स्वास्थ्यको दृष्टिकोणले पनि राम्रो हुन्छ र खाद्य सुरक्षामा पनि राम्रो हुन्छ।
1: 10 वर्ष योजनाको अवधि सकिने लाग्दा यस कार्यक्रमले धनुषा र महोत्तरीमा दह्रो जग बसालेको छ। अबको मुख्य उद्देश्य यो उपलब्धिलाई दिगो बनाउँदै यहाँ उत्पादित कृषिलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्नु हो।

प्रमाणित तथा स्वस्थ सुन्तलाको बिरुवा लगाऊ, सुखी जीवनको लागि आफ्नो आमदानीको स्रोत बढाऊ। हवस् त, यसको साथै आजको लागि कृषि कार्यक्रम यति नै। कार्यक्रमबाट सहकर्मी काशीनाथ दवाडी र महोदत्त छापागाईलाई बिदा दिनुहोस्। नमस्ते।

तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम म्युजिक क्याफे, संगीतको बेग्लै स्वाद। नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम म्युजिक क्याफेमा, प्राविधिक दिदी देवकी भण्डारी र म सूर्य मक्तानको तर्फबाट। आज असार 15 राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिन। आजको दिन खेतबारीमा काम गर्दै दही चिउरा खानुको मजा नै बेग्लै हुन्छ। आजको यो विशेष अवसरमा दही चिउरा खानुहोस्, तर दही चिउरे अर्थात् ढुलमुले प्रवृत्तिको नबन्नुहोस् भन्न चाहन्छु। समग्रमा भन्नुपर्दा आज असार 15 मजाले हिलो खेलौँ, दही चिउरा खाऊँ, तर याद राखौँ है, दही चिउरा पेटमा मात्रै हालौँ, आफ्नो स्वभावमा होइन। अर्थात् दही चिउरा खाऊँ तर दही चिउरे नबनाऊ भन्ने आग्रहका साथ आउनुहोस्। आजको म्युजिक क्याफे कार्यक्रमको सुरुवात गरौँ आज प्रस्तुत गरिने बिल्कुलै 5 नयाँ नयाँ गीतका झलकहरूबाट।

0: तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम म्युजिक क्याफे, संगीतको बेग्लै स्वाद। हामीले भर्खरै मात्र प्रस्तुत गऱ्यौँ आजको कार्यक्रममा प्रसारण गरिने बिल्कुलै नयाँ पाँचवटा नेपाली गीतका झलकहरू। यी गीतका झलकहरू सुनिसकेपछि तपाईँलाई थाहा छ, तपाईँ आज हुन त असार 15 मनाइरहनु भएको छ, खेतमा हुनुहुन्छ होला धान रोप्दै, होइन, पानी पनि परिरहेको छ, हल्का बर्सात भइरहेको छ, सम्भवतः आज दही चिउरा खेतको आलीमा, बारीको डिलमा, अर्थात् खेत रोप्दै अलिकति सुक्खा रहेको ठाउँमा, चौरमा अथवा कुनै कुनामा बसेर खानुको मजा बेग्लै हुन्छ। तपाईँ मजा लिइरहनु भएको होला, अझ मजा लिउँ, आउनुहोस्, टेलिफोन गर्न सक्नुहुन्छ हामीसँग प्रत्यक्ष कुराकानी गर्नको लागि। हाम्रो स्टुडियोको टेलिफोन नम्बरहरू हो 01-42-11-721 र 01-42-11-736। अहिले भने कोही साथी हुनुहुन्छ टेलिफोनमा, म उहाँलाई स्वागत गरिहाल्छु। नमस्कार।
1: हेलो, नमस्ते। नमस्कार सूर्य सर, नमस्ते।
0: नमस्ते, के छ तपाईँको हाल खबर?
1: खबर मेरो एकदमै ठिक छ भन्नुपर्छ हौ हजुरको। अनि दही चिउरा भयो भएन के छ?
0: अब कार्यक्रम सकेपछि होइन, सकभर त तपाईँले बोलाउनु हुन्छ कि आउँछु उतै मनाउला सँगै भन्ने लागिरहेको थियो, होइन, बोलाउनु भएन भने केही छैन अहिले।
1: होइन, म त हेर्नु अघि नै कम्तीमा त 10 बजीतिरै खाइसकेँ त।
0: 10 बजी त खाना खाने हो त, त्यो पनि आजकल हामी त बिहानै खानुपर्छ।
1: खाना अलिक ढिलो खाने हो, अनि त्यही भएर पनि खाना ढिलो खाने भएर पनि हो, मैले अगाडि दही चिउरा खाएँ, त्यसपछि खाना पछि खाएँ।
0: ए, खाना खाएपछि दही खानुपर्ने है? मैले आज एउटा कुरालाई फोकस गरिरहेको छु नि अघिदेखि, होइन, हुन त मेरो कुरा होइन यो, एकदमै चर्चित भनाइ हो, होइन, दही चिउरा खानुहोस् तर दही चिउरे
1: नभन्नु
0: के कसो, होइन, होइन नि, तपाईँको साथीहरू कोही त्यस्तो लाग्छ तपाईँलाई, कोही त्यस्तो छ?
1: अब त्यस्तो त अहिलेसम्म मैले अब भनिएन भने यो समयसम्म चाहिँ पाएको छुइनँ है।
0: हजुर,
1: अब त्यही भएर पनि मैले नराति भन्नुपर्दाखेरि अब त्यस्तो साथीहरू चाहिँ अहिलेसम्म पाएको छुइनँ। अब कोही अब कोही अब है अब सायद छौ होला अब
0: आबु, होइन, आबु कसै कोही मान्छे त्यस्तो छ भने त्यस्तो होइन हुनु भएन भन्ने तपाईँको सुझाव छ, होइन,
1: मेरो अब भनेपछि त्यही हो, अब कोही कसै त्यस्तो छ भने अब त्यो खालको अब व्यक्ति अब नबनाऊ, होइन, बन्नु पनि राम्रो होइन भन्ने हो नि मेरो।
0: ल ठिक छ, हामी फेसबुक लाइभमा पनि आइसकेका छौँ है, अघि थिएनौँ, होइन, यो जानकारी तपाईँ सहित सबैवटा साथीहरूलाई गराए, होइन, टेलिफोन गर्ने साथीहरूलाई टेलिफोन गर्दै गर्नु होला।
1: अब किनकि अब जुन जुन अब माध्यमको अहिले सजिलो छ त्यो माध्यमको अब अहिले हामी
0: उपयोग गर्नु पर्यो,
1: जसरी भए पनि अब अगाडि नै प्रस्तुत त गर्दै पर्यो, अलिकति भन्नु पर्यो नि त,
0: भन्नु पर्यो है। हाम्रो समाजमा दही चिउरा खाएर काम गर्ने र दही चिउरे कुरा गरेर चाहिँ काम बिगार्नेहरू कतिको भेट्नु भएको छ?
1: अहिलेसम्म चाहिँ अब त्यस्तो अब काम बिगार्नेहरू चाहिँ अब अलिअलि भेटियो, अब दही चिउरेहरू पनि कुनै कुनै चाहिँ भेटियो किनकि अब अलिकति कामभन्दा पनि अब काम नगरी अलिकति यताउति गर्ने त धेरै नै अब भेटियो नि हौ।
0: त्यही त है, ल ठिक छ, कुन गीत सुनेर सुनाउने अब रोशनजी, होइन त तपाईँ
1: हो पक्कै पनि यी कुरामा दुई म छैन हौ सूर्य सर, तपाईँले ठ्याक्कै हिँडिरहनु भएको छ,
0: होइन,
1: आज सूर्य सर ठ्याक्कै मैले चाहिँ दुई नम्बरको सङ सुनाऊ भनेर चाहिँ हाम्रो प्रावधि दिदीलाई भनेको थियो।
0: लु ठिक छ, कसलाई सुनाउन चाहनुहुन्छ त अब?
1: ल अब विशेष त अब आज दही चिउरा खाने दिन अनि धान दिवस पनि हो हुन चाहिँ है, अब म बसेको ठाउँमा त अहिले पानी पनि पर्न थालिराखेको छ है, विशेष अब हजुर लगायत प्राविधिकमा रहेर सहयोग गरिरहनु हुने हाम्रो जिजु अनि रेडियो होल युनिट परिवार सबैलाई है, विशेष अब असर 15 अनि धान दिवसको पनि विशेष शुभकामना हजुरहरू सबैलाई भन्न चाहन्छु रेडियो परिवारमा। अनि साथमा आज जन्मदिन परेको छ हाम्रो रत्नबहादुर थापा अनि इन्दिरा घिमिरे जिजु हुनुहुन्छ रामनगरतिर, अनि इतहरीको भाइ हुनुहुन्छ, इत्राम चौधरीको छोराको पनि आजै जन्मदिन परेको छ, उहाँहरू तिनैजनालाई जन्मदिनको धेरैभन्दा धेरै शुभकामना। अनि भोलि जन्मदिन परेको छ हाम्रो भस्तुरको भाइ हुनुहुन्छ एक्सन दिराज राई, उहाँलाई अग्रिम जन्मदिनको शुभकामना। आशिष नयन, प्रवीण मगर, अनि अमित आनन्द सुनवार, मन्जु थापा, गगन तेरा तिमी गान्छ, दाई चन्द्र बस्नेत, अनि त्यस्तै गरी हुनुहुन्छ हाम्रो कुमारी योङहाङ, अनि सुनी लिम्बू, गुरासर सुसारा, एन्जल तस्सिरा बान्तवा, राज बान्तवा, टिकाराम राई, छोरी प्रतिमा इन्जोय प्रदीप, अनि मनको साथी जीवन कार्की, अनि शङ्कर कार्की, अरुण नदी खत्री, अमन डिजो, सिम्रा बुढाथोकी, मिन बहादुर मगर, अनि दाई चक्र बान्तवा, लक्ष्मी राई, त्रिलोक त्रिवेणी, अनि अभागी रमिला, अल्का बान्तवा, उषा किरण मुस्कान, अनि त्यसै गरी हुन्छ राई अनिता, सागर पुमा, एम चामलिङ हुनुहुन्छ, अनि दिवस कुलुङ, भान्जे पुष्पा चामलिङ, मामा लक्ष्य साल्टेन हुनुहुन्छ, अनि भगवान रास्तमी, रामलाला स्वामी, अनि दिनेश चौधरी, दिलबहादुर राई, युवाराज पोखेल हुनुहुन्छ, राजेश कर्माजी, योगेन्द्र बस्ते, इन्दिरा चामलिङ, दिलुसानु याम्पु, अनि
0: धेरै
1: साथीहरू हुनुहुन्छ, सबैलाई विशेष विशेष सम्झना, सबैलाई विशेष शुभकामना असर पन्ध्रको सबैमा पुर्याउँदै हजुरको सेवा त छुटिन्छु। नमस्ते, बाई बाई।
0: ओके, बाई बाई। रोशन फुलाहाङ राईजी हुनुहुन्थ्यो, उहाँ अर्को साथी हुनुहुन्छ टेलिफोनमा, म उहाँलाई पनि स्वागत गरिहाल्छु। नमस्कार। नमस्ते। कस्तो हाँसो मात्रै सुनिरहन मन लागिरहेको थियो मलाई, हाँसो मात्रै सुनिरहन कस्तो मन लागिरहेको थियो है। कहाँबाट को बोल्दै हुनुहुन्छ अहिले? जडीबुटीबाट को बोल्नु भयो? दुर्गाजी। जडीबुटीमा के गर्नुहुन्छ? जडीबुटी सङ्कलन गर्नुहुन्छ हो? के गर्नुहुन्छ? यो जडीबुटी कोटेश्वरको हो कि कुनै अन्त बाहिरको हो? भर्खर त्यहीँ एउटा थिएँ म है, पानी परेर कस्तो थियो अफिस आउने बेलामा। दुर्गाजी पुरा नाम भनिदिनु न एकचोटि, पुरा नाम भनिदिनु न।
2: दुर्गा मगर।
0: दुर्गा मगरजी, झोर्ले झोर्ले होइन? हिले खबर जमाना ठिकानाले अबै तामाङसँग मिल्दो रहेछ त है, तामाङ भाषासँग सबै मिल्दो रहेछ त त्यसो भए होइन? ल ठिक छ, एकदमै रमाइलो कुराकानी गर्न पायौँ होइन। तपाईँको अलिअलि फोन पनि डिस्टर्ब भइरहेछ, अब बज्दै गरेको गीत कसलाई सुनाउन चाहनुहुन्छ दुर्गाजी?
2: बहिनीहरू भन्नुपर्दा शर्मिला रेणुका तारा, निकिता चम्पा, शर्मिला स्वर्मरको लागि, भीमनको लागि, अमृता मिटको लागि, साथीहरू भन्नुपर्दा निशा लामाको लागि, रोशन श्रेष्ठको लागि, उर्मिला थापा मरको लागि, मन्जु श्रेष्ठको लागि, धनु गर्नेको लागि, सुशीला बस्नेको लागि, आर्यन मगरको लागि, देवनाजीको लागि, मनोज कार्कीको लागि, लगायत सम्पूर्ण साथीहरूको लागि, र विशेष गरेर नम्फिरे साथीहरूको लागि पनि
0: दुर्गा मगरजी जडीबुटी काठमाडौँबाट तपाईँ पनि हामीसँग प्रत्यक्ष कुराकानी गर्नका लागि हाम्रो स्टुडियोको टेलिफोन नम्बरहरू 0142 11 721 र 0142 11 736 कल गर्न सक्नुहुनेछ। र धेरै साथीहरूले कमेन्ट गर्न सुरु गर्नु भएको छ, तपाईँको कमेन्टहरू पनि पढ्ने नै छु। अहिलेलाई चाहिँ पहिलो साङ्गीतिक कोसेली प्रस्तुत गर्न चाहन्छु, यो गीतले भन्दैछ, ए ज्याग्दी भिरैमा कति राम्रो फुलै फुल्यो, ज्याग्दी भिरैमा ए टिपी लम्की सिरैमा। बाँकी चाहिँ गीतबाट सुनौ। यो गीतमा स्वर रहेको छ स्वरबुराज आचार्य र मेलिना राईको।

0: सुन्दै हुनुहुन्छ कार्यक्रम म्युजिक काफे र तपाईँसँगै छौँ हामी दिदी र भाइ र कार्यक्रममा पुनः स्वागत गर्दै टेलिफोनमा आउनुभएको साथीलाई नै स्वागत गर्न चाहन्छु। यति बेला कोही हुनुहुन्छ आइसक्नु भएको छ, नमस्कार नमस्कार, हेलो
1: नमस्ते
0: नमस्ते भुइसोरी नमस्ते है
1: मेरो पनि
0: है म त भुइँमा थपक्क फोन राखेर नमस्ते भन्न लाग्नु भयो कि जस्तो पो लागिरहेको थियो त
1: त्यस्तो त्यस्तै भयो भनौँ न अब होइन
0: दही चिउरा खानुभयो
1: दही चिउरा खाइयो त तपाईँले खानुभयो
0: बोलाउनु भएको छैन
1: आउनुहोस् न एकदम वेलकम छ त्यही सोच्दै थिएँ कि मैले
0: अलिक टाढा छ नि त फेरि कलङ्कीसम्म आइपुग्नु होला त यहाँबाट करिब छ होला त 10 किलोमिटर छैन होइन अहिले अहिले फेरि तुरन्त त्यहाँ गएर आएर फेरि अहिले समाचार पढ्नु छ बनाउनु छ अर्को कार्यक्रम चलाउनु छ होइन भ्याउँदिन होला नि त
1: बेलुकासम्म भ्याइहाल्छ
0: भन्ने लागिरहेछ अनि खेत रोप्न जानु भएन
1: खेत एकदमै रोप्यो होइन मनमनै
0: मनमा खेत रोप्ने
1: हजुर हो नि
0: ओहो नयाँ पहिला एकजना मन्त्रीले होइन गमलामा धान रोपेको थाहा पाएको थिएँ होइन खबर आएको थियो छ्यापछ्याप्ती होइन एकजना पराजुली मन्त्री हुनुहुन्थ्यो फ्याक्कै नाम चाहिँ बिर्से थर्छ याद भयो मलाई होइन उहाँले गमलामा रोप्नु भएको थियो तपाईँले मनमा नै रोप्नु भएछ
1: तपाईँलाई
0: मैले एउटा क्वेसन सोध्छु है त
1: एउटा मात्रै
0: धेरै सोध्नलाई त आमै है हुन्छ हाम्रो समाजमा दही चिउरा खाएर काम गर्ने र दही चिउरा कुरा गरेर काम बिगार्नेहरूलाई तपाईँको केही सुझाव छ त्यही त धेरै सोध्नु भन्नुभयो मैले सोची त्यही एउटा क्वेसनले नै भारी पुऱ्याइदिएको नि त फेरि
1: एकदमै भारी एकदम गरङ्गो भारी भयो होइन अब दही चिउरा खाने भनेको चाहिँ एउटा हाम्रो भनौँ न यो यति बेलाको यो समय भनेको एकदमै मानव रोपेर मुरी फुलाउने समय हो होइन र अब एउटा कृषि प्रधान देश भनिरहँदाखेरि अब कहिले कसो पानी परेर परेको छैन कति ठाउँहरूमा कति ठाउँमा रोप्न पाएको छैन एउटा यो हाम्रो भनौँ न एउटा संस्कृति हो होइन र हाम्रो एउटा संस्कृति एउटा परम्परालाई चाहिँ हाम्रो एउटा आजको पुस्ताहरूले चाहिँ एउटा जगाना गर्नुपर्छ भन्ने लाग्छ मलाई चाहिँ होइन यो विषयमा भन्नुपर्दाखेरि
0: दही चिउरा खानु स्वास्थ्यको लागि फाइदा छ होइन दही चिउरे बन्नु चाहिँ समाजको लागि देशको लागि बेफाइदा छ यसरी कुन गीत सुन्ने र सुनाउने तपाईँ
1: गीत कुन कुन बाँकी छ म सुन्दैछु
0: दुई नम्बरको गीत मात्रै गयो
1: दुई नम्बरको गीत भयो मलाई ल तिनै नम्बरको राखिदिनु न
0: ओके कसलाई सुनाउन चाहनुहुन्छ
1: हुन्छ अब सम्झना र सन्देशहरू राख्नु पर्दा धेरै लामो समयपछि पाएको त मिठो आभासमा आभास मिसाउन पाएँ तपाईँलाई नै एकदम मिठो सम्झना मिठो माया बाँकी समय शुभ रहोस् भन्न चाहन्छु र मेरो आभासलाई धेरैसम्म पुर्याएर तपाईँ अनि म बिचको दुरीलाई अझ नजिकको आत्मीयता बनाइदिनु भएको छ टेक्निसियन मित्रलाई पनि एकदम विशेष धन्यवाद गर्छु शुभ दिन भन्न चाहन्छु धेरै नेपाल परिवारलाई एकदम मिठो सम्झना मिठो माया हरेक प्रोग्रामहरूको एकदमै सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु आज विशेष गरी
0: गयो मन्जुजी जानुभयो मन्जुजी जानुभयो कलङ्कीतिर जानुभयो मन्जु थापाजी हुनुहुन्थ्यो कलङ्कीबाट हामी रमाइलो कुराकानी गरिरहेका थियौँ यद्यपि उहाँको टेलिफोन डिस्कनेक्ट भएको छ अर्को साथीलाई हामी टेलिफोनमा स्वागत गरिहाल्छौँ नमस्कार
2: एक्लो यो मेरो मन कसरी रुजाउने
0: नमस्ते यार विचार यार एक्लै एक्लो मन कसरी बुझाउने हो
3: अब तपाईँको आवाज सुनेर अब मात्रै बुझाइरहेको
0: त्यस्तै लागिरहेछ मेरो आवाजले चित्त नबुझाउनुहोस् जिन्दगी फेरि अपुरो रहला
3: होइन किन अपुरो हुँदैन यो त तपाईँको नदी तपाईँको समुद्र जस्तै छ नि त हजुरको आवाजले त्यो कारणले
0: बुझाइहाल्छु नि हजुर होइन यसरी चाहिँ बुझौँ होइन फेरि मेरो आवाजले नै सबै काम चलाउनु भयो भने त गाह्रो होला नि त
3: होइन विश्वको परिहाले त पुरा तपाईँको आवाज सुनेर त मक्क नै काम चलाइ भइरहेको छ नि हजुर
0: मैले फ्याक्टै नाम भन्न सकिनँ अहिले अलिकति
3: हजुर म निकै लामो समयपछि
0: किताब हो नि, मैले अघि मनबाटै चाहिँ आइसकेको थिएँ, मुखमा मात्रै नआयो क्या।
3: ओके अफकोर्स हो नि,
0: धरानमा यति बेला कतिको गर्मी छ यार किताबजी।
3: आजको डेमा चाहिँ एकदम हजुरकै आवाजको छिरछिर छिरछिर छिर जेस्ट हजुरको आवाजमा छु जेस्ट म छ नि, अब बिल्ले छ त्यस्तै छेसे छ धरानमा, तर हिजो अस्तितिर चाहिँ निकै गर्मी थियो भनौँ न। अब हजुरले यो म्युजिक क्याफेको जस्तो गीतहरूको सङ्कलन लिएर बजे जस्तै छ है आज चाहिँ धरानको मौसम थियो हजुर,
0: भनेपछि रमाइलो छ
3: पक्कै पनि। तपाईँलाई एकदम यो मेरो कृतको पिस छ तपाईँलाई एकदम आज दुध दही हजुर।
0: ल खोइ बोलाउनु भएन त मलाई दही चुरा खानलाई।
3: होइन धरानमा त दहीको त राखै हो नि, यो त मैले गफलाएको हो भने तपाईँको पुरै पसारेले मान्छेको सुने।
0: म चाहिँ कम्ताको ठाउँमा बस्छु नि, म चाहिँ कम्ताको ठाउँमा बस्छु नि, जुजु धाउ पाउने ठाउँमा बस्छु म झन्। रमाइलो कुराकानी होइन। अनि किताबजी विश्वकप कतिको लागिरहेछ?
3: विश्वकप त खासै मेरो लागि त अब विदेशीहरू अब ठुलो राष्ट्रहरू खेलेको त अब राष्ट्र त अब स्पोर्ट चाहिँ मनपर्ने हो, तर अब खेलाडीहरू चाहिँ अब विश्वमा धनी भइरहेको छ, अब हाम्रो देशले चाहिँ केही गर्न सकेको छैन।
0: हाम्रो देशले केही गर्छ, तपाईँले विश्वकपमा खेलेको देशहरू हेर्नुहोस्, सबैभन्दा सानो सानो देशहरू होइन, जो जनसङ्ख्यामा कम थोरै भएको जनसङ्ख्या भएको देशहरूले मात्रै भिडिरहेको छ, कतिपय देशहरू ठुल्ठुलो देशले भिडिरहेको छैन, छिमेकी देश चाइनाले चाइनाले सहभागिता जनाइरहेको छैन, इन्डियाले सहभागिता जनाइरहेको छैन, नेपाल झन् पुग्न लागिरहेको छ, कोसिस गरिरहेको छ, खुसी मान्नुपर्छ अब। ल ठिक छ, अब बत्ती गरेको गीत कसलाई सुनाउन चाहनुहुन्छ किताब सिंहजी?
3: स्पेसली यति मिठो मधुरो मुस्कान साथ हरेक हप्ताको सोमबार आउनुहुन्छ जेस म्युजिक क्याफे लिएर तपाईँलाई प्रवीण तर्फ र रेडियो नेपाल हो निम्ता भन्न चाहन्छु, र प्रत्येक प्रत्येक रेडियो सुनिरहनु भएको सम्पूर्ण रेडियो प्रेमी मिडिया प्रेमीहरूलाई माया सम्झना भन्न चाहन्छु। विशेष त मेरो ब्रदर हुनुहुन्छ युकेतिर, उहाँ अहिले कताको हुनुहुन्छ होला, अब उहाँले त रेडियो कहिलेकाहीँ अनलाइन बात सुनिराख्नु भएको छ, उहाँलाई सम्झना र भन्दै हजुरको म्युजिक क्याफेबाट म पनि यसरी नै भला कुसारे गर्दै भन्दै हजुरको बसाइबाट म ओजन पढ्न चाहन्छु।
0: ओके बाई बाई, निकै रमाइलो कुराकानी भयो यो चरणमा। दोस्रो चरणमा मन्जु थापाजी र किताब सिंह राईजीसँग अब रमाइलो कमेन्टहरू पनि पढ्न चाहन्छु। यति बेला रमाइलो गीत बज्दैछ, अलिकति प्रतीक्षा गराएँ तपाईँलाई मैले। अनि असार 15 शुभकामना भन्नुभएको छ हाम्रो एकजना साथीले, अनि एकदमै हृदय होइन फुरमान हृदय साईजीले पनि हामीलाई नमस्ते भन्नुभएको छ। राजा राम रायमाझीजीले चाहिँ असार 15 धान दिवसको हजुर लगायत मेरो जीवनसाथी किशु रायमाझी लवली छोरा राम राजा रायमाझी नरेन्द्र रिमाल अरुणदी खत्री सुमी लिम्बू मुना मुखिया अनि सृजना मुखिया सुखराम लामा र बहादुर राम बहादुर सूर्य लामालाई पनि शुभकामना भन्छु ल भन्नुभएको छ। प्रशान्त लकान्त्रीजीले पनि हामीलाई इमाडोलबाट सम्झनु भएको छ, उहाँलाई चिन्नुहुने सम्पूर्ण साथीहरूलाई सुनाउन चाहन्छु भन्नुभएको छ। अनि अरुणादी खत्रीजीले नमस्कार बुढा नीलकण्ठ पासीकोटदेखि रोशन फुलाङ राई वरुण चञ्चले राई राजाराम रायमाझी नानु करुणा सुमी लिम्बू मुना मुखिया सानु सम्झना राई युक्त प्रसाद श्रेष्ठ र सबैमा सम्झना भन्नुभएको छ। उषा किरण मुस्कान बान्तवाजीले हामीलाई हेरिरहनु भएको छ, सुनिरहनु भएको छ। राजाराम रायमाझीजीको अर्को कमेन्ट पनि देखिरहेको छु, त्यही कमेन्ट हो, उहाँले शुभकामना भन्नुभएको छ, धेरै धेरै धन्यवाद। अनि अरुणादी खत्रीजीको शेखर प्रसाद श्रेष्ठजीले धरानबाट हामीलाई सुनिरहनु भएको छ भन्नुभएको थियो, किताब सिंहजीसँग पनि हाम्रो कुराकानी भइसक्यो, धरानमा हुनुहुन्छ उहाँ। अनि सुषमा शिवाकोटीजीले उहाँले पनि हामीलाई कार्यक्रम सुन्दैछु भन्नुभएको छ र कार्यक्रम एकदमै राम्रो लाग्छ भनिरहनु भएको छ। कमला मुखियाजीले हेरिरहनु भएको छ र मिस यु अल भन्नुभएको छ। कमला वोनेमजीले हेलो नमस्ते सेवाहरू भन्नुभएको छ। म सहयात्री मिडिया ग्रुप प्रवासको मेम्बर लवली कमला कमला ओनेम लिम्बू भन्नुभएको छ। उहाँले चाहिँ डियर सन्देश गुरुङ मिडिया प्रेमी निर्मला ओनेम खुसी यमुना श्रेष्ठ सृजना विश्वकर्मा अति तन्जान राई घायल अभिरमन सुनुवा रत्नबहादुर थापा सुरज राई तुम्छा अरुण भण्डारी छेम निर्दोष लगायत धेरै साथीहरूलाई सुनाउन चाहनुभएको छ। मुना मुखियाजीले मिस यु अल भन्नुभएको छ। गणेश वर्तमानजीले चाहिँ म चाहिँ बर्दियाबाट भन्नुभएको छ, हाल महाराजगञ्जमा हुनुहुन्छ, उहाँ चाहिँ बर्दियाको महाराजगञ्जमा हुनुहुन्छ भन्नुभएको छ। अरुणदी सरलाई नमस्कार छ भन्नुभएको छ। अस्ति कार्यक्रममा आउन सकिन, कार्यक्रम सञ्चालक सरलाई पनि मेरो नमस्कार भन्नुभएको छ। उषा किरण मुस्कान बान्तवाजीको कमेन्ट, अनि त्यसै रोशन भुटिया टिपिजेजी लगायत धेरै साथीहरूको कमेन्टहरू पढ्ने नै छु। अहिलेलाई पनि प्रस्तुत गर्न चाहन्छु रातो रातो बरको, ए रातो रातो बरको, अरे मायालु हाँस्दैनौ बोल्दैनौ कोही छ कि तिम्रोहरूको, बाँकी गीतबाट सुनौ। र गीतमा स्वर रहेको छ कुलेन्द्र विश्वकर्मा र रचना रिमालको। Oh.

0: सुन्नुभयो तपाईँले भर्खरै मात्र रातो रातो बर्को अरे मायालु हाँस्दैनौ बोल्दैनौ कोही छ कि तिम्रो अर्को जवाफ सवाल जवाफ चलिरहेको थियो गीत पुरै सुनाउने मन थियो तर समयको पनि पाबन्दीलाई हामीले ख्याल राख्नुपर्नेछ धेरै साथीहरूको कमेन्ट पनि छ पढ्ने नै छु अझै गर्दै गर्नुहोला कमेन्ट लेख्दै गर्नुहोला कमेन्ट पढ्दैन कि भन्ने सोच राख्दै नराख्नुहोस् र टेलिफोन पनि गर्दै गर्नुहोस् अहिले कोही हुनुहुन्छ टेलिफोनमा नमस्कार
1: हजुर पोखरेली नमस्कार गरे दाइ हजुर
0: जीवनजी
1: हजुर
0: धेरै पछि आउनु भयो त यार
1: पक्कै पनि फागुन महिनामा चाहिँ यो फापुर्नेमा थियो दाइ आज चाहिँ एकदम दुखी छु दाइ म है
0: किन
1: हजुर मोबाइलै हराए दाइ मेरो ठुलो मोबाइल
0: थियो
1: फेसबुक पनि छैन नम्बरहरू पनि छैन अब केही महिना र केही दिन चाहिँ म साथीहरूसँग सम्पर्क बिन हुने छ कल पनि नगर्नु होला होइन त्यसै असुचना गरेँ आज एकदम दुखी थियो दाइ काम गर्ने सिलसिलामा बाटोमा कता खोजेँ मोबाइलै हरायो मेरो आज
0: ल छिट्टै भेटियोस् होइन
1: मैले चाहिँ सानो मोबाइलबाट गरेको दाइ दुखी पनि छु अब कमेन्टमा केही दिन केही महिनाहरू चाहिँ म सार्वजनिक हुने छैन हजुरहरूले कल पनि नगर्नु
0: ल दुःख लाग्यो छिट्टै छिट्टै व्यवस्था गर्नु होला है त जीवनजी
1: मान्छे छ भने त सामान भनेको किनिहाल्छ यो सामान भनेको हराइहाल्छ अब प्राविधिक चित हो दाइ अब मान्छेले चाहेर पनि अब यो हुने सम्भव थिएन आवाजको धनी हजुर यति मन पर्दैको हजुरको हाँसो दाइ होइन कार्यक्रम चलाउने अझ दाइ दाइले अलिक कमाइ पर्ने बेलामा चाहिँ थाहा छ टुटु दाइले हँसाउनुहुन्छ मैले दाइले के नै भन्नुहुन्छ अनि धेरै साथीहरूले नाम लेख्नुहुन्छ अब चाहिँ भए भए भए भयो भन्नु दाइले एकदम रमाइलो एकदम राम्रो लाग्छ दाइ यो त भरम जस्तो लाग्छ आज मनको कुरा गर्दै भन्ने
0: कमेन्ट
1: गर्ने बेला चाहिँ दाइले चाहिँ पक्कै भएन केही नै बिगार्नुहुन्छ होला भन्नु
0: धेरै कमेन्ट देख्छ एकैचोटि है एकैचोटि
1: पक्कै पनि हो दाइ
0: के लाग्छ भने नि एकैचोटि पढेर सिधाइदिउँ जस्तो लाग्छ होइन
1: धेरै साथीहरूको नाम लि पढ्दिनँ भन्दा नि थोरै चार पाँचजनाको पढ्दिनँ ल
0: तपाईँको कमे तपाईँले दिनुभएको सुझावलाई म एकछिनपछि नै कार्यान्वयन गरिहाल्छु हेर्दै गर्नु
1: विशेष गरी राष्ट्रिय धान दिवस र अनि राष्ट्रिय दैचुराको
0: अनि दैचुरा खानुभयो त तपाईँले
1: हजुर छैन दाइ पक्कै पनि
0: अहिले दाजुभाइ सँगै बसेर खानुपर्छ
1: हजुरको आवाज सुनेपछि भयो दाइ रेडियो नेपाल हजुरहरू सम्पूर्ण खाँदै म पनि हगाएँ
0: ल एकदमै खुसी लाग्यो जीवनजी अब बस्दै गरेको कुन गीत छान्नु भएको छ तपाईँले
1: ल सर्वप्रथम हजुरको चोइसमा राख्दिनँ होला दाइ आज म दुखी नै भएँ अनि मोबाइल पनि हराएको भएर एकदम
0: असार पन्ध्र असारको गीत सुनौ है त त्यसमै ल
1: हुन्छ ल दाइ अनि आज सर्वप्रथम मिडियालाई अत्यन्तै माया गर्ने आदरणीय प्यारो दाइ हाम्रो रत्नबहादुर थापालाई चाहिँ अनमोल शुभकामना रत्नबहादुर दाइ सधैँ हाँस्नु होला खुसी रहनु होला हजुरको इच्छा आकाङ्क्षाहरू पुरा होस् मेरो तर्फबाट र सम्पूर्ण मिडिया प्रेमी साथीहरूको तर्फबाट भने अनि यतिखेर कार्यक्रम सुन्दै हुनुहुन्छ होला आदरणीय मित्र हाम्रो गगन तेह्र थुमेजी अनि हाम्रो चन्द्र बस्ने दाई अनि प्यारी बहिनी मन्जु थापा अनि रोशन फुलाङ दाई अनि हाम्रो नरेन्द्र रिमालजी हुनुहुन्छ अब यसै गरी धेरै साथीहरू हुनुहुन्छ दाई विशेष गरी नाम छुटेको साथीहरूलाई पनि मनैदेखि सम्झेछु ट्राफिक नियमको पालन गर्नु होला स्वास्थ्यको ख्याल गर्नु होला सम्पूर्णको भलो गर्नु होला अनि अब विशेष गरी मैले भनिहालेँ अघिको सूचना अब केही महिना केही दिन म चाहिँ सार्वजनिक हुन्छ होइन यही सूचना रेडियो नेपालको जय होस् सबैको भलो चाहने मान्छे हस् त हजुर पोखरेली नमस्कार
0: ओके नमस्कार जीवन कार्कीजी हुनुहुन्थ्यो उहाँ आजको लागि अन्तिम साथीसँग कुराकानी गर्दैछु म कोही हुनुहुन्छ नमस्कार
2: नमस्ते
0: नमस्कार हजुर दही चिउरा खानुभयो
2: हजुर
0: दही चिउरा खानुभयो
2: हजुर नै छैन भन्नुपर्छ है
0: अहिले सँगै खाने ल
2: हुन्छ
0: कहाँ आउँ त म
2: हुन्छ धनगुटै आउनु न
0: है त्यत्रो टाढा पो रहेछ त रमाइलो कुराकानी गरेको है तपाईँको शुभ नाम भनिदिनु न
2: सोम कुमारी राई धनकुटा सायद भूमि तिन भन्नुपर्छ है
0: सोम कुमारीजी
2: हजुर
0: तामाङमा सोम भनेको के हुन्छ थाहा छ
2: नै छैन
0: एक दुई तिन तिन हुन्छ क्या सोम भनेको चाहिँ ल ठिक छ सोमजी आज रमाइलो कुराकानी त्यति धेरै गर्न त पाएनौँ किनकि अन्त अन्तमा आइसक्यौँ धेरै कमेन्टहरू बाँकी छ अब बद्दै गरेको गीतको कसलाई सुनाउन चाहनुहुन्छ केही साथीहरूको नाम लिनु होला
2: फर्स्टमा हजुर अनि प्रविधि मित्र रेडियो अल इन्डिया टिमलाई बस्ने गीत सुनाउन चाहन्छु साथीहरू भन्नु पर्दा बिना बन्टावा रूपा राई रविन्दै विजय राई बुद्धि बन्टावा जेनु बन्टावा अनि हुनुहुन्छ सहयत्री सरू एन्जल असुरा बन्टावा अनि अञ्जित बन्टावा सुजाता राई हुनुहुन्छ अनि राज
0: अनि तपाईँलाई चिन्नुहुने सबैलाई ल सोम कुमारीजी पछि पनि कल गर्दै गर्नु होला, हामी धेरै कुराकानी गर्छौँ। अब केही कमेन्टहरू पढ्न चाहन्छु। जीवन कार्कीजीको सुझावलाई कार्यान्वयन गर्दै उषा किरण मुस्कान बान्तवाजीले अतित रञ्जन राई, प्रिया राई, सरिता माङपा माङपा हाङ राई अनि त्यसै गरेर प्रवीणाजीलाई सुनाउन जानुभएको छ। बाँकी धेरै साथीहरूको नाम लिइनँ मैले। अनि त्यस्तै गरेर रोशन भुटिया टिपिजेजीले पनि उहाँले धेरै साथीहरूलाई सुनाउन चाहनुभएको छ। मिडिया प्रेमी शर्मिला पोया, डोमा भुटिया, सन्जु शेर्पा सन्जु लगायत धेरै साथीहरूलाई सुनाउन चाहनुभएको छ अब बस्दै गरेको गीत। आकाश राईजीले पनि उहाँले पूर्वेली आकाश राईलाई ह्याप्पी बर्थडे भन्न चाहनुभएको छ। मित्राले रत्नबहादुर थापा लगायत धेरैलाई सुनाउन चाहनुभएको छ अब बज्ने गीत। निराजन कटेलजीले पनि हेलो नमस्ते भन्दै हुनुहुन्छ, बाजुरा जिल्लाबाट कार्यक्रम सुनिरहेको छु भन्नुभएको छ। उहाँले उहाँलाई चिन्नुहुने सम्पूर्ण साथीहरूलाई असार 15 राष्ट्रिय धान दिवसको शुभकामनासहित अब बज्री गीत सुनाउन चाहनुहुन्छ भन्नुभएको छ। हामीले धान दिवस असारे पानी त्यो साउने झरी गीतै बजाउँदैछौँ, रामचन्द्र काफ्लेको स्वरमा रहेको गीत। अनि हामीलाई सुषमा शिवाकोटीजी, सुजन गुरुङजी, दिपक बान्तवा राईजी, इन्द्रजी, सुस्मिता थापाजी, राई सफल आयुषजी, दिपक बान्तवा राई, मुना मुखिया लिम्बू, रमिला राई, दिल्सा राई, धर्मराजजी, विपना राईजी लगायत धेरै साथीहरूले कमेन्ट लेखिरहनु भएको छ। सम्पूर्ण साथीहरूको यो कमेन्टको लागि म एकदमै आभारी भएँ, एकदमै खुसी भएँ। फेरि पनि कमेन्ट गर्दै गर्नुहोला, कार्यक्रममा सहभागिता पनि जनाउँदै गर्नुहोला। छिटो बोल्यो भन्ने सुझाव पनि आइरहेछ। र जाँदा जाँदै तपाईँलाई आज असार 15 असारको गीत नबजाइकन त यो कार्यक्रम अपुरो रहन्छ, त्यस कारणले असारे पानी त्यो साउने झरी त्यो भदौरे भेल ए सानी नानी मायामा पारी नगरण झेल रामचन्द्र काफ्लेको आवाजमा रहेको यो गीत छोड्दै आजको कार्यक्रम म्युजिक क्याफेबाट मलाई प्रविधिमा पछिल्लो समय साथ दिनुहुने प्राविधिक मित्र पराग पोखरेल र म सूर्य मोक्तान छुटेर जाँदैछौँ। अहिले 2 बजे देश विदेशका ताजा खबरहरू अङ्ग्रेजी भाषामा सहकर्मी कौशल घिमिरेको साथमा सुन्न नभुल्नुहोला भन्दै आजलाई छुट्टी हौ। हवस् त, नमस्कार।

0: सरकारले बाल बालिकाका लागि 13 प्रकारका रोग विरुद्ध, गर्भवती महिलाका लागि 2 प्रकारका रोग विरुद्ध र किशोरीहरूका लागि पाठेघर मुखको क्यान्सर विरुद्ध खोप निशुल्क उपलब्ध गराउँदै आएको छ।
1: कहिले र कुन खोप लगाउने त?
0: 15 महिनासम्मका बाल बालिकाले
1: जन्मने बित्तिकै बिसिजी, 6 हप्तामा रोटा, पोलियो, पिसिबी, डिपिटी हेबी हिपको पहिलो मात्रा, 10 हप्तामा रोटा, पोलियो, पिसिबी, डिपिटी हेबी हिपको दोस्रो मात्रा, 14 हप्तामा पोलियोको तेस्रो मात्रा, एफआइपिभी पहिलो मात्रा, डिपिटी हेबी हिपको तेस्रो मात्रा, 9 महिनामा दादुरा रुबेलाको पहिलो मात्रा, एफआइपिभीको दोस्रो मात्रा, पिसिभीको तेस्रो मात्रा,
0: 12 महिनामा जापानिज इन्सेफ्लाइटिस, 15 महिनामा दादुरा रुबेलाको दोस्रो मात्रा र टाइफाइड खोप।
1: त्यस्तै गर्भवती महिलाले टिटी खोप तथा कक्षा 6 मा पढ्ने छात्रा तथा विद्यालय बाहिरका 10 वर्षकी किशोरीले एचपिभी खोप लगाउनु पर्छ। नियमित खोप लगाउँदा विभिन्न संक्रामक रोगको संक्रमण, अपाङ्गता र मृत्यु दरलाई कम गर्न सकिन्छ। त्यसैले सबै खोप तालिका अनुसार नै खोप पुरा गरौँ।
0: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: मनोरञ्जन सहित मात्र रु 999 डिश होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होमको कस्टमर सपोर्ट 01421766 सम्पर्क गर्नुहोस्।
1: झन्डु आयुर्वेद
2: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
1: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
2: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
1: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
2: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 418।

हामी सार्वजनिक प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँहरूले मिडियम वेब 684, 792 र 1,143 किलो हर्जका साथमा एफएम 98.1 मेगा हर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारायण प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपालबाट बेग्ला बेग्लै कार्यक्रम सुन्नुहुनेछ। यसै बीच दिउँसो 3 बजे, अपरान्ह 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रिले स्टेसनहरूबाट एफएम 98.1 मेगा हर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार, हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणमा बोलिरहेका छौँ। आजको प्रसारणमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक मित्र हुनुहुन्छ पराग पोखरेल, उद्घोषणतर्फ रुक्मिणी पोखरेल र म विमला राई। अब प्रस्तुत गर्दैछौँ आज रेडियो नेपाल बागमती प्रादेशिक प्रसारणमा साँझ 6 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

केही क्षणमा यहाँहरूले सुन्नुहुनेछ स्वदेश गान। स्वदेश गान पछि असारे गीतहरू सुन्नुहुनेछ करिब 3 बजेसम्म। 3 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 3:15 दनुवार भाषामा समाचार प्रसारण हुनेछ। 3:25 आधुनिक गीतहरू सुन्न सक्नुहुनेछ। 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 4:05 शेर्पा भाषामा समाचार प्रसारण हुनेछ। 4:15 तामाङ भाषामा कार्यक्रम स्यालगार सुन्न सक्नुहुनेछ। 5 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 5:05 तामाङ भाषामा समाचार प्रसारण हुनेछ। 5:15 शैक्षिक रेडियो कार्यक्रम विषयगत पाठको पुनः प्रसारण हुनेछ। 5:45 उर्दू भाषामा समाचार प्रसारण हुनेछ। यसरी करिब 6 बजे आजको बागमती प्रादेशिक प्रसारण पुरा हुनेछ।

0: स्वदेश गानपछि अब सुनाउँदैछौँ असारे गीतहरू। सुनौँ यति बेला दुर्गा राय माझीको स्वरमा, दुर्गा राय माझीको सङ्कलन रहेको छ।
1: छिटो छिटो गर्नु अलि अगाडि पार है।

अहिले सुन्नुभयो प्रशान्त उदयको स्वर. अब सुनाउँदैछौँ यो अर्को असारे गीत, नवीन कुमार खड्का, पुस्तका खड्का, बलराम समाल र साथीहरूको स्वरमा नवीन कुमार खड्काको सङ्कलन रहेको छ.

0: न गोरु खुवा दिए अब घर जाने बेला पनि भयो अब कति काम गर्ने भोलि नै राखेर पऱ्यो नि
1: भेलाइज भेला

अहिले सुन्नुभयो हरिदेवी कोइराला र साथीहरूको स्वर हरिदेवी कोइरालाको संकलन। अहिलेलाई असारे गीतहरू सुनाउने क्रमको अन्त्यमा सुनाउँदैछौँ गोपाल जीसी, रजना जीसी, तीर्थ कुमारी र साथीहरूको स्वरमा गोपाल जीसीको संकलन रहेको छ। यो गीतपछि यहाँहरूले केही सूचना र सन्देशहरू सुन्नुहुनेछ। सूचना र सन्देशहरूपछि ठिक 3 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। नेपाली भाषामा समाचार सुनिसकेपछि दनुवार भाषामा समाचार सुन्न सक्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: हामी शर्मा
1: छैन
0: न डराउ न डराउ
1: कस्तो हिलो माथि खेल्छ।

0: वर्षा यामसँगै जङ्गल पाखा काठका ठुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्।
1: केही च्याउ खान हुने, केही च्याउ खान नहुने विषालु हुन्छन्।
0: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ।
1: नचिनेको जङ्गली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ।
0: होसियारी अपनाऊ, नचिनेको जङ्गली च्याउ नखाऊ।
2: के तपाईँ खोला नदीनाला छेउछाउमा बसोबास गर्नुहुन्छ? होसियार, बर्सातको समयमा खोला नदीमा पानीको सतह बढेमा तुरुन्तै अग्लो र सुरक्षित स्थानमा जानुहोस्।
3: विपद बाजा बजाएर आउँदैन, त्यसैले बाढी पहिरोको जोखिम हुने ठाउँमा हुनुहुन्छ भने महत्त्वपूर्ण कागजात र आपतकालीन सामग्री तयारी अवस्थामा राख्नुहोस्।
2: हल्लाको पछिन लागि आधिकारिक सूचना र मौसम सम्बन्धी जानकारी लिनुहोस्।
3: रेडियो नेपालद्वारा जनहितका लागि।
4: सरकारले बाल बालिकाका लागि 13 प्रकारका रोग विरुद्ध, गर्भवती महिलाका लागि 2 प्रकारका रोग विरुद्ध र किशोरीहरूका लागि पाठेघर मुखको क्यान्सर विरुद्ध खोप निशुल्क उपलब्ध गराउँदै आएको छ।
5: कहिले र कुन खोप लगाउने त?
4: 15 महिनासम्मका बाल बालिकाले
5: जन्मने बित्तिकै बिसिजी, 6 हप्तामा रोटा, पोलियो, पिसिबी, डिपिडी हेबी हिपको पहिलो मात्रा, 10 हप्तामा रोटा, पोलियो, पिसिबी, डिपिडी हेबी हिपको दोस्रो मात्रा, 14 हप्तामा पोलियोको तेस्रो मात्रा, एफआइपिभी पहिलो मात्रा, डिपिटी हेबी हिपको तेस्रो मात्रा, 9 महिनामा दादुरा रुबेलाको पहिलो मात्रा, एफआइपिभीको दोस्रो मात्रा, पिसिभीको तेस्रो मात्रा,
4: 12 महिनामा जापानिज इन्सेफ्लाइटिस, 15 महिनामा दादुरा रुबेलाको दोस्रो मात्रा र टाइफाइड खोप।
5: त्यस्तै गर्भवती महिलाले टिटी खोप तथा कक्षा 6 पढ्ने छात्रा तथा विद्यालय बाहिरका 10 वर्षकी किशोरीले एचपिभी खोप लगाउनु पर्छ। नियमित खोप लगाउँदा विभिन्न संक्रामक रोगको संक्रमण, अपाङ्गता र मृत्यु दरलाई कम गर्न सकिन्छ। त्यसैले सबै खोप तालिका अनुसार नै खोप पुरा गरौँ।
4: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
6: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा, आज नै डाउनलोड गर्नुहोस्।
7: प्रक्रिया पूरा गरी वैदेशिक रोजगारीमा जाँदा गम्भीर रोग लागेमा, दुर्घटना, अङ्गभङ्ग वा मृत्यु भएमा वैदेशिक रोजगार बोर्ड सचिवालयबाट आर्थिक सहायता पाउने कानुनी व्यवस्था छ।
8: जानु अघि पाउने सेवा र सहायता बारे बुझेर जाऊ। वैदेशिक रोजगार बोर्डको सचिवालय।
9: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
10: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। आज राष्ट्रिय धान दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै मुलुकका विभिन्न भागमा भोलि र पर्सि अति धेरै पानी पर्ने सम्भावना, सतर्क रहन विपद तथा मौसम विज्ञहरूको आग्रह। अफगानिस्तानका सीमावर्ती प्रान्तहरूमा पाकिस्तानको आक्रमणमा 100 अफगानीको मृत्यु भएको अफगानी सरकारको भनाई। समाचार अब विस्तारमा। राष्ट्रिय धान दिवस आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। मुलुकको ठूलो जनसङ्ख्या कृषिमा निर्भर रहेकोले सरकारले 2062 सालदेखि हरेक वर्ष असार 15 गते धान दिवस मनाउन थालेको हो। आजै किसानहरूले दही चिउरा खाएर असार 15 मनाउने गर्दछन्। रोपाइँलाई किसानहरूले मानो रोपेर मुरी उब्जाउने दिनका रूपमा पनि लिने गर्दछन्। राष्ट्रपति रामचन्द्र पौडेलले जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यक भएको बताउनु भएको छ। 23 राष्ट्रिय धान दिवस 2083 अवसरमा सम्पूर्ण कृषक दिदीबहिनी तथा दाजुभाइमा सुख शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै उहाँले कृषिमा आधुनिकीकरण गर्दै विदेश पलायन हुन बाध्य जनशक्तिलाई स्वदेशमै रोकी कृषिलाई आकर्षक पेसाका रूपमा विकास गर्न सके धान एवं चामल आयात न्यूनीकरण गर्न सकिने बताउनुभयो। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले पर्याप्त पानी नपरेका कारण असारको 15 पुग्दा समेत कतिपय किसानले धानको बिउ समेत राख्न नपाएको र मल, बिउ, सिँचाइ र प्रविधिको अभावले किसानहरूलाई समस्या परिरहेकोतर्फ सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले किसानको श्रमको उचित मूल्याङ्कन नगरी कृषि क्षेत्रको विकास सम्भव नहुने भन्दै किसान मैत्री नीति, कृषि आधुनिकीकरण र कृषि उत्पादनको उचित मूल्यको तथा खाद्य सुरक्षाको सुनिश्चितताको लागि प्रभावकारी कार्यक्रम ल्याउन माग गर्नुभयो। सांसदहरूले पेट्रोलियम पदार्थको मूल्य उच्चतम बिन्दुमा रहेको र अन्तर्राष्ट्रिय स्तरमा पेट्रोलियम पदार्थको मूल्य घटेको भए पनि नेपालमा मूल्य नघटेको भन्दै मूल्य घटाउन माग गर्नुभयो। सांसदहरूले भूमिहीन किसान, दलित र सुकुम्बासीको समस्या समाधान गर्न सरकारको ध्यान आकर्षण गराउँदै बिना तयारी सुकुम्बासीलाई बस्तीबाट हटाएको र व्यवस्थापन नगरी होल्डिङ सेन्टरबाट पनि हटाउन लागेको भन्दै त्यसको विरोध गर्नुभयो। सांसदहरूले राष्ट्रिय स्वतन्त्र पार्टीले 35,000 भन्दा बढी बालबालिका पार्टीको सदस्य बनाएको विषयमा सरकारको ध्यान आकर्षण गराउँदै विरोध गर्नुभयो। सांसदहरूले कक्षा 12 विद्यार्थीको भविष्यमा प्रभाव पर्ने गरी परीक्षाफल प्रकाशन भएको भन्दै सुधार गर्न समेत सरकारसँग माग गर्नुभयो। राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले विनियोजन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्तावलाई सभा समक्ष प्रस्तुत गर्नुभएको छ। प्रस्तावमाथिको सैद्धान्तिक छलफलमा सांसदहरूले स्थानीय तथा प्रदेश सरकारलाई गरिने वित्तीय हस्तान्तरण सम्बन्धी व्यवस्थामा थप स्पष्टता आवश्यक रहेको बताउनुभयो। सांसदहरूले राजनैतिक आवश्यकता पूरा गर्न सक्ने गरी मन्त्री परिषदलाई संसदको अधिकार हस्तान्तरण गर्ने व्यवस्था पुनः ल्याइएको भन्दै यस विषयमा सैद्धान्तिक रूपमा गम्भीर छलफल हुनुपर्नेमा जोड दिनुभयो। त्यस्तै सांसदहरूले बजेटले मध्यम वर्ग र गरिब नागरिकका आवश्यकतालाई पर्याप्त रूपमा सम्बोधन गर्न नसकेको तथा बढ्दो महँगी नियन्त्रणतर्फ ध्यान केन्द्रित गर्नुपर्नेमा समेत जोड दिनुभयो। छलफल जारी छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि र पर्सि देशका विभिन्न स्थानमा धेरै पानी पर्ने तथा एक दुई स्थानमा अति धेरै पानी पर्ने सम्भावना रहेको जनाउँदै आवश्यक पूर्व तयारी र सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणले एक सूचना जारी गर्दै मनसुनी गतिविधि बढेका बेला अकस्मात बाढी पहिरो, कटान, घेग्रान बहाव, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम समेत हुने जनाउँदै आवश्यक सतर्कता अपनाउन र पूर्व तयारी गर्न आग्रह गरेको हो। दुई दिन मधेस तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा गडाङगुडुङ र चट्याङ सहित धेरै पानी पर्ने तथा एक दुई स्थानमा अति धेरै पानी पर्ने सम्भावना रहेको प्राधिकरणले जनाएको छ। सभामुख डोलप्रसाद अर्यालले संसदका काम, व्यवहार र शैलीको मतदाता र जनताले विभिन्न माध्यमबाट नियालिरहेको उल्लेख गर्दै सबै सांसद आफ्नो कामप्रति थप जिम्मेवार बन्नुपर्ने बताउनु भएको छ। सङ्घीय संसद सचिवालयले प्रतिनिधि सभाका सांसदहरूका लागि आज काठमाडौँमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रमको उद्घाटनमा उहाँले कानुन निर्माणमा जनप्रतिनिधिले विगतका राम्रा अभ्यासबाट सिक्न र अध्ययनशील र प्रविधि मैत्री हुनुपर्ने सुझाव दिनुभयो। सभामुख अर्यालले संसदीय व्यवस्था, संसदीय प्रक्रिया र विधिमा अब्बल बन्नका लागि यो सिकाइ उपलब्धिमूलक हुने विश्वास लिएको बताउनुभयो।
अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नेपाल धेतोपत्र बोर्ड सेवानका नवनियुक्त अध्यक्ष डाक्टर गोपाल प्रसाद भट्टराईलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको छ। आज मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री डाक्टर वाग्लेले उहाँलाई शपथ गराउनु भएको हो। शपथपछि अर्थमन्त्री डाक्टर वाग्लेले नवनियुक्त अध्यक्ष भट्टराई लगानीकर्ताको लगानीको सुरक्षा र हितमा इमान्दारीपूर्वक काम गर्न निर्देशन पनि दिनुभयो। बाजुराको पूर्वी भेगका किसानहरू खडेरीका कारण समस्यामा परेका छन्। झन्डै 80% खेतीयोग्य जमिन आकाशे पानीको भरमा निर्भर रहेको बाजुरामा 3 महिनादेखि पानी नपर्दा लगाइएका तरकारीहरू सुक्न थालेका छन्।

0: यस संकट निम्तिने चिन्ता किसानहरूको छ। समालगाउँकी स्थानीय कृषक अवि गडारा,
1: पानी नपरिकन खरेडी पढिया, बिउ बेर्ना त सब सुकिसक्या, हात पात भन्ने चिजै नै, मान्छे पनि डालाबाट लुग्नु भइगयो, आमा त मर्नु भइगयो, कुला पन्दाला छिया, बस्दैन, गाडा आउँदैन, सब बिउ बेर्नाटी हुकिकन हामी त त्यसै बसिया।
0: हरेक वर्ष दोहोरिने खडेरी समस्याबाट दीर्घकालीन छुटकाराका निम्ति खेतबारीसम्मै सिँचाइ सुविधा विस्तार गर्न र वैकल्पिक आय आर्जनका कार्यक्रम सञ्चालन गर्न किसानहरूले सरकारसँग आग्रह गरेका छन्। स्वामी कार्तिक, खापर गाउँपालिका 3 का स्थानीय निराजन कटेल,
2: पानी पर्न सकेको छैन, हाम्रोतिर धान रोप्न सुरु भएका छैनन्, तरकारीको बोटहरू लगाउँदा पनि यहाँ सुकिरहेको छ, हाम्रो लागि नेपाल सरकारले दीर्घकालीन व्यवस्था गरेर हामीले आकाशे पानीको भरमा मात्रै होइन, यहाँ सधैँभरि हामीले रोपाई गर्न पाओस्।
0: कृषि ज्ञान केन्द्र बाजुराका अनुसार जिल्लाको पूर्वोत्तरी क्षेत्रका 4 स्थानीय तहमा हालसम्म वर्षा नभएकाले असारे खेतीपाती जोखिममा परेको र खडेरी लम्बिँदै गए खाद्य संकट नै उत्पन्न हुने अवस्था छ। कृषि ज्ञान केन्द्र बाजुराका निमित्त कार्यालय प्रमुख प्रेमराज नेउपाने,
3: 3 महिना भयो पानी भएको छैन, माथिल्लो बेल्ट हाम्रो जगन्नाथ, गिरी नन्दा, हिमाली, स्वामी कार्तिक जो सिँचाइको नलाग्ने क्षेत्रहरूमा खडेरीको कारणले तरकारी बाली र धान बालीलाई धेरै प्रभावित पारेको छ, धेरै ठुलो समस्यामा छन् किसानहरू, खाद्य सुरक्षामा पनि यसले असर देखाउने।
0: 80% खेतीयोग्य जमिन आकाशे पानीकै भरमा निर्भर रहेको बाजुरामा लगातारको खडेरीले पूर्वोत्तरी क्षेत्रका किसानको आशा र मेहनत माथि प्रश्न चिन्ह खडा गरिरहेको छ। राजेन्द्र बिक, रेडियो नेपाल, बाजुरा।
4: एसई सकियो, अब रमाइलो सुरु भयो।
5: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
4: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
5: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
4: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
6: नेपाल टेलिकम, राष्ट्रको संचार।
7: अब बाँकी समाचार। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले स्वास्थ्य बिमा कार्यक्रमलाई पुनः सञ्चालन गर्ने भएको छ। गत माघ 1 गतेदेखि बन्द रहेको बिमा कार्यक्रम आजदेखि अस्पतालले पुनः सञ्चालन गर्न लागेको हो। अस्पतालका कार्यकारी निर्देशक डाक्टर सुभाष प्रसाद आचार्यका अनुसार हाल बहिरङ्ग सेवामा बिमा सेवा सञ्चालन गर्ने र केही दिनपछि अन्य सेवामा पनि विस्तार गरिनेछ। स्वास्थ्य बिमा कार्यक्रम मार्फत अस्पतालले उपलब्ध गराएको उपचारको भुक्तानी नभएपछि सेवा बन्द भएको थियो। सरकारले 2075 सालमा धनकुटाका 2 महत्त्वपूर्ण पर्यटकीय गन्तव्यहरू नमस्ती झरना र पटके डाँडालाई 100 पर्यटकीय गन्तव्य सूचीमा राखेर घोषणा गरेको थियो। तर पछिल्लो समय बाढीले पुर्याएको क्षतिका कारण नमस्ती झरना र पूर्वाधार निर्माण सम्पन्न नहुँदा पटेक डाँडा सुनसान बनेका छन्। धनकुटाबाट संवाददाता ईश्वर थापा।
8: धनकुटाको सागुरीगढी गाउँपालिका वडा नम्बर 6 सिमसुवामा रहेको नमस्ते झरना कुनै समय पूर्वी नेपालको चर्चित पर्यटकीय गन्तव्य थियो। गर्मीयाम सुरु हुनासाथ यहाँ आन्तरिक तथा भारतीय पर्यटकको ठूलो भिड लाग्थ्यो। तर अहिले अवस्था फेरिएको छ। गत वर्षको बाढीले झरनासम्म पुग्ने सिँढी र पुल बगाएपछि पूर्वाधार कमजोर बनेको छ। पर्यटकहरूमा असुरक्षाको भावना बढेसँगै आगन्तुक संख्या उल्लेख्य रूपमा घटेको झरना व्यवस्थापन समितिका सचिव जीवन सुब्बाले बताउनुभयो।
9: अहिले बाढी पहिरो आइरहेछ, यसमा माथि जाने अवस्थै हुँदैन, भेला आएर झर्ना हेर्न आएको उनीहरू अनि यहाँबाट माथि जानै पाउँदैन त किन आउँछ मान्छेहरू, आउँदै आउँदैन।
8: पर्यटक घटेसँगै यसको असर स्थानीय अर्थतन्त्रमा पनि परेको छ। नमस्ते गोलाई आसपासका 2 दर्जन भन्दा बढी होटल तथा लजहरू प्रत्यक्ष प्रभावित भएका छन्। गाउँपालिकाले झरनालाई सुरक्षित र आकर्षक बनाउन दीर्घकालीन योजना अघि सार्ने तयारीमा रहेको साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले बताउनुभयो।
10: स्थायी संरचना बनाउनको लागि हामीलाई ट्रस्ट पुल्ने आवश्यकता पनि परेको छ। त्यो खोला तर्नको लागि झरनाको आसपासमा आउने पर्यटकलाई सुरक्षाको लागि हामीले तार जाली लाउनेदेखि लिएर अस्थायी बाटो निर्माण गर्ने कामहरू गरेका छौँ।
8: धनकुटाको सबैभन्दा अग्लो र मनोरम स्थान हो पटेक डाँडा। समुद्री सतहबाट 2702 मिटर उचाइमा रहेको यो डाँडाबाट मकालु, कञ्चनजङ्घा लगायतका हिम श्रृङ्खला, सूर्योदयको दृश्य र पूर्वका विभिन्न जिल्लाको मनोरम दृश्य देख्न सकिन्छ। तर पूर्वाधार निर्माण र प्रचार प्रसारको कमीले पर्यटक सिजनमै पनि यहाँ सुनसान देखिन्छ। पटेक डाँडा धनकुटाको महालक्ष्मी नगरपालिका छथर जोरपा

0: टी गाउँपालिका र तेह्रथुमका दुई स्थानीय तहको सिमानामा पर्छ। चारवटै स्थानीय तहबीच समन्वय अभाव हुँदा विकास कार्य प्रभावकारी बन्न नसकेको स्थानीय मुडु शेर्पाले बताउनुभयो।
1: त्यहाँनिर पार्कहरू बनाउने, एउटा भ्यू टावर, अन्य ठाउँहरू हेर्नको लागि बनाउने भने एडभर्टाइजिङ बेसी गर्ने हो भने चाहिँ अलिकति पर्यटन बढ्थ्यो कि जस्तो लाग्छ।
0: कोशी राजमार्गमा पर्ने सिधुवा बजारबाट करिब 45 मिनट तथा नुन्थलाबाट 15 मिनटकै पैदल यात्रामा पुग्न सकिने पटेक डाँडासम्म पुग्न आधा ठाउँमा मात्र सिँढी निर्माण गरिएको छ। स्थानीय तहको बजेटबाट मात्रै बाँकी काम गर्न नसकिने भएकाले संघ र प्रदेश सरकारको पनि ध्यानाकर्षण गराइएको महालक्ष्मी नगरपालिकाका प्रमुख ध्रुवराज रायले बताउनुभयो।
2: हाम्रो पालिका स्तरबाट मात्रै सम्भावना देखिँदैन, त्यस कारणले संघ र प्रदेश सरकारको पनि त्यहाँ आँखा पुग्नुपर्छ। त्यसका लागि हामी अनुरोध गरिराखेका छौँ।
0: सरकारले 2075 सालमै 100 गन्तव्य सूचीमा समावेश गरेका यी दुवै स्थान नमस्ते झरना र पटेक डाँडा अहिले विकास र संरक्षणको पर्खाइमा छन्। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
3: धनकुटाको नमस्ते झनरा र पटेक डाँडा संरक्षणको पर्खाइमा, यो थियो हाम्रा संवाददाताको रिपोर्ट। अब अन्तर्राष्ट्रिय प्रसङ्ग। पाकिस्तानले अफगानी प्रान्तहरूमा गरेको हवाई तथा स्थल आक्रमणबाट दर्जनौंको ज्यान गएको छ। पाकिस्तानी सेनाले पश्चिमी अफगानी सीमाभित्र छिरेर सर्वसाधारणमाथि आक्रमण गरेको भन्दै अफगानिस्तानको तालिबान सरकारले कडा निन्दा गरेको छ। तालिबान सरकारले आक्रमणमा 100 जनाको ज्यान

पानी पर्ने सम्भावना, सतर्क रहन विपद तथा मौसमविदहरूको आग्रह र अफगानिस्तानका सीमावर्ती प्रान्तहरूमा पाकिस्तानको आक्रमणमा 100 अफगानीको मृत्यु भएको अफगानी सरकारको भनाई। रेडियो नेपालबाट 3 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजे सुन्न सक्नुहुनेछ। हस्त, नमस्ते।

यी रेडियो नेपाल हो। अब सरस्वती राई दनवारकबाटै दनवारी भाषा समाचार सुन। सभामुख डोलप्रसाद अर्यालले खतरामा आधारित प्रविधि अनुसार तसु सोलारी लेखा परीक्षण विकास आजक समयमा चैल बाजिरहेलक। आज महालेखा परीक्षक कार्यालय 68 बानाला दिवस अवसरमा आयोजनाकर्ला एकता कार्यक्रममा साराथी सभामुख अर्याले एनक बाजल हो। उही सार्वजनिक वित्त व्यवस्थापन ग्रुप सूचना प्राविधिक विकास खतराक ठाउँ तसु मानुषक आशामा आइल फिरन्जैल अवस्थासँगै लेखा परीक्षण सिस्टम सुरा समय अनुसार सुधारण जै तेज्या आवश्यक रहल उल्लेख गरिरहेलक। उही नेपालक लेखा परीक्षण व्यवस्थापन सिस्टमलाई थप सुधार्दै कम्प्युटरक बाटे पाइला लेखा परीक्षण मेसिन सोलारी चालालार जनशक्ति विकास तसु संस्थागत क्षमता बढालारमा कार्यालय विशेष ध्यान दिलार विश्वास व्यक्त गरिरहेलक। इसेआगु सभामुख अर्याले सांसदक काम व्यवहार तसु शैलिक भोट हाल्लार तसु जन्तै भिन्ने भिन्ने माध्यमकबाट नियाली धर्ल उल्लेख गर्दै सेव्य सांसद आफ्नै काममा थप जिम्मेवार बनाइ पर्लार बाजिरहेलक। संघीय संसद सचिवालय प्रतिनिधि सभाग सांसद लखक लागि आज काठमाडौँमा आयोजना गर्ला अभिमुखीकरण कार्यक्रमक उद्घाटनमा उही कानुन बानालारमा जनता प्रतिनिधि बित्ल समय सोलारी अभ्यासकबाट सिकै तसु पढे प्रविधि अनुसार घखै पर्लार सुझाव दिल र छाट। कार्यक्रममा सचिवालय महासचिव पद्मप्रसाद पाण्डे स्वागत गर्दै सांसद लखलाई संसदीय प्रक्रिया तसु विधि बारेमा थप जानकारी दिलार उद्देश्य सचिवालय संसदीय प्रक्रिया तसु अभ्यासबारे अभिमुखीकरण कार्यक्रमक आयोजना गर्ल बाजिरहेलक। यी कार्यक्रम सिंहदरबारक संसद भवन परिसरमा आज तसु कानो करीको दुई दिन आयोजना गर्ल हो। अर्थमन्त्री डाक्टर स्वर्णिम वागले नेपाल धितोपत्र बोर्ड सेबोनक नयाँ नियुक्त अखला अध्यक्ष डाक्टर गोपाल प्रसाद भट्टराईलाई पद तसु गोपनीयता शपथ कार्यालय र छाट। आज मन्त्रालयमा आयोजना गर्ल एकता कार्यक्रममा मन्त्री डाक्टर वागले ओखलै शपथ कार्यालय हो। यही असार 5 गते मन्त्री परिषद बैठकले भट्टलाई बोर्डक अध्यक्षमा नियुक्त गर्ल र लिक शपथ पाछे अर्थमन्त्री डाक्टर वागले नयाँ नियुक्त अध्यक्ष भट्टलाई लगानीकर्ता लगानी सुरक्षा तसु हितमा इमान्दारी सो काम गरेले निर्देशन दिल र छात। उही लगानीकर्ता लगानी सुरक्षा तसु बजारमा बजेट खटालाबाटे आर्थिक पक्ष बढ्यालाई नयाँ नियुक्त अध्यक्ष विशेष ध्यान दिए पर्लार बाजिरहेलक। राष्ट्रिय सभा आजको बैठकमा सांसदले लगातार पानी नै पर्ला कारण असारक 15 पुग्दे समेत कटका किसानले धानक ब्या समेत धरे नै पाइल तसु मल ब्या सिंचाइ अंशो प्रविधि नै पुग्ल अवस्था छेलै परिधरल बास्ती समस्या समाधानक लागि सरकारक ध्यान कारा दिल र छात। सांसदले पेट्रोलियम पदार्थक भाव बढ्ल तसु अन्तर्राष्ट्रिय तहमा पेट्रोलियम पदार्थक भाव घट्नु पनि नेपालमा भाव नै घट्ल बास्ती भाव घट्याले माग गर्ल र छत। सांसदले जग्गा जमिन नयखल किसान दलित तसु सुकुम्बासिक समस्या हट्यालाई सरकारक ध्यान कराती तयारी बिना सुकुम्बासीलाई बस्तीबाटै हटाल तसु व्यवस्थापन नै गरेको होल्डिङ सेन्टरक बाटे पनि हट्या लाग्ल बास्ती ओखरक विरोध गरिरहेला। सांसदलाई राष्ट्रिय स्वतन्त्र पार्टी 35,000 भन्दा बढी छोडाटे पार्टीक सदस्य बनाला विषयमा सरकारक ध्यान कराती विरोध गरिरहेला। यसनिकै कक्षा 12 विद्यार्थीक भविष्यमा प्रभाव पर्लाको रिजल्ट निकाल्ल बास्ती सुधारले सांसदलाई सरकारसँगै माग गर्ल र छ।

शब्द। आज 23 राष्ट्रिय धान दिवस 2083 थरीथरी कार्यक्रमक आयोजना गरेको मुलुकभरि मना धरेला। मुलुकक बर्के जनसङ्ख्या कृषिमा भर पर्लारमा रहल हकीको सरकारी 2062 साल सोको हरेक वर्ष असार 15 गते धान दिवस मन्या थाल हो। आजक दिनमा किसाने माना रोपेको मुरी फरालार तसु कामक चटारै थाक्ल किसाने शक्ति पाएले आजक दिन दै चिउरा खाएको मनालार चलन रचिक। यमाज राष्ट्रपति रामचन्द्र पौडेलले जग्गा जमिन बाँझो धरलार बेहोरा सिद्धाको कृषिमा अख्निक समय अनुसारक करै आवश्यक रहल बाजिरिलक। आज 23 राष्ट्रिय धान दिवसक अवसरमा सिब्बे किसान दायक बैनिक तसु दाजेक भाइकमा सुख शान्ति तसु समृद्धि हार्दिक शुभकामना व्यक्त गर्दै धान रोपलार तसु माना रोपेको मुरी फरालार यी महिना कृषिक लागि विशिष्ट अखलबास्ती नेपाली परिवेशक जीवनशैली प्रकृति तसु माटिकसँग एकदम नजिक रहल बाजिरहेलग। कृषि वन तसु पर्यावरण मन्त्री गीता चौधरी हावापानी फेरन्जैला चुनौतीसँगै जुट्दी धान फरालारमा आफ्नैमा भर पर्लार हकेले आधुनिक प्रविधि छानबिन तसु सेब्बे सरकारवाला बीचक मिलेको काम करे एकदम चैल जनाल रचिक। 23 राष्ट्रिय धान दिवस तसु रोपाई महोत्सव 2083 अवसरमा शुभकामना सन्देश दिँदै मन्त्री चौधरी यी वर्ष जलवायु मैत्री प्रविधि धानमा आत्मनिर्भरता र समृद्धि बालार नारै अख्निक कृषि ठाउँ चैल तसु चुनौतीलाई सम्बोधन गर्ल उल्लेख गर्ल हो। उही धान नेपाली लखक मुख्य खाइलार बाली मात्र नेखेको धर्म संस्कृति तसु परम्पराकसँगै जोडन्जैल विशेष बाली अख्ल बास्ती स्थानीय तसु बनक धानक जात जोगालार तसु चालाको जैविक विविधता हावापानी सहनशीलता अंशु पाछुसम्म खाइलार बाली जोगालारमा विशेष योगदान पुरालार जनाल रहेस। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले स्वास्थ्य बिमा कार्यक्रमलाई फेरि चालालार भैरेलिक। जैल माघ 1 गते सो बन्द कर्ल बिमा कार्यक्रम आज सोको अस्पतालले फेरि चाले लाग्लो हो। अस्पतालका कार्यकारी निर्देशक डाक्टर सुभाष प्रसाद आचार्य अनुसार अख्नि ओपिडीमा बिमा सेवा चालालार तसु किछु दिन पछि अर्को सेवामा पनि बढालार बाजल रहेस। स्वास्थ्य बिमा कार्यक्रमबाटै अस्पतालले मिला दिला स्वास्थ्य जाँच गर्ल पैसा नै तिर्ने सो सेवा बन्द कर्ल र लिग। सीमा क्षेत्रमा अखलार तस्करी रोकलार सहित रौतहट जिल्ला सुरक्षा व्यवस्था पक्का गरेलै रौतहट पुलिस थप आगु बढिरहेलिक। गृहमन्त्री सुधन गुरुङले 12 पर्साक छड्के दिथालपाछे तस्करी रोकलार तसु शान्ति सुरक्षा धरेलै कडा निर्देशन दिनेसो। रौतहट पुलिसले अझै बलियो जिम्मेवार तसु व्यावसायिक ढङ्गै काम गरेको जिल्लावासीक मन जितेलै उचीको युनिटलाई निर्देशन दिल हो। उयो निर्देशन अनुसार अख्निक परिस्थितिलाई विश्लेषण गरेको जिल्ला अर्को सुरक्षा निकायक संयुक्त समन्वयमा सुरक्षा व्यवस्था बलियो बनालार उद्देश्य सोलारी फल आए थाल्ल एसपी तसु रौतहट पुलिस मुख्य सीताराम रिजाले बाजिरे लग। अख्नि मुलुकक किछु ठाउँमा मनसुनी हावाक प्रभाव उस्निके रहल मौसम विज्ञान विभागक मौसम पहिला कर्लार अनुमान महाशाखै जनाल रचिक। महाशाखा अनुसार गण्डकी तसु लुम्बिनी प्रदेशक बाँकी भाग कर्णाली तसु सुदूरपश्चिम प्रदेशक सेब्बे भागमा 2-3 दिनमा मनसुन बढे पार्छिक। आज दिनखनी कोशी बागमती तसु गण्डकी प्रदेशक पहाडी तसु हिमाली भागक धेरै ठाउँमा अंश लुम्बिनी कर्णाली तसु सुदूरपश्चिम प्रदेशक पहाडी तसु हिमाली भाग कठु कठु गड्याङ गुडुङ चट्याङ सहित मनमनेक पानी परे पार्लार महाशाखै जनाल रचिक। उस्निके कोशी प्रदेशक पहाडी तसु तराई भागक 1-2 ठाउँमा बर्खे पानी तसु हावाहुरी पनि आए पार्लार महाशाखै जनाल रचिक। यमाज राष्ट्रिय विपद न्यूनीकरण व्यवस्था पनि आइलार कानु तसु पर्सु बर्खे पानी परे पार्ला रखेको सेब्बेले होसियारी अपन्याले अनुरोध सुरा गर्न रचिक। यसनिके बैटडीमा यी वर्ष मनसुनक कारण करिब 18,000 मानिस प्रभावित हखै पार्लार अनुमान कर्ल रचिक। जिल्ला विपद व्यवस्थापन समिति ठिक कर्ल मनसुनक पहिला कर्लार तयारी तसु उद्धार योजना अनुसार जिल्ला 3,654 घरधुरी 17,894 मानिस बाढी पैरा तसु लरी कटानकबाटै प्रभावित हखै पार्लार अनुमान कर्ल रचिक। एकरक लागि विपदक प्रभाव हट्यालै चैलार तयारी समेत पुरा कर्ल समितिक संयोजक तसु मुख्य जिल्ला अधिकारी डाक्टर डिजन भट्टराई जानकारी दिलर छात। आजुलै दनवारी भाषाक समाचार सिद्धिलिक हस्त शिवा ढोक्करिनु।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदोबाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बझाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अबको करिब 4 बजेसम्म सुनाउँदैछौँ केही आधुनिक गीतहरू। सुनौँ यति बेला शङ्कर गुरुङको स्वरमा अशोकको रचना रहेको छ भने कर्मयोञ्जनको सङ्गीत।

अहिले सुनायौं डिबी महेश र सुशीला राणाको स्वर, प्रेम विनोद नन्दनको रचना, डिबी महेशकै संगीत। अब सुनाउँदैछौ प्रेमधोज प्रधानको स्वरमा रहेको यो अर्को गीत, गौरी नेवाको रचना रहेको छ भने सिके रसाइलीको संगीत।

अहिले सुनायौं मीरा राणाको स्वर, एसबी शाहको रचना, शम्भु मिश्रको संगीत। अब सुनाउँदैछौँ सूर्य थुलिङको स्वरमा रहेको यो अर्को गीत, डम्बरको रचना र संगीत रहेको छ।

अहिले सुनायौँ दीप श्रेष्ठको स्वर, ईश्वर बल्लभको रचना, दीप श्रेष्ठकै सङ्गीत। आधुनिक गीतहरू सुनाउने क्रममा अबको पालोमा सुनाउँदैछौँ मधु छेत्रीको स्वरमा। सुरेश राज वैद्यको रचना रहेको छ भने सङ्गीत मधु छेत्रीकै।

0: मृत्यु फर्कला न फर्कला।
1: अहिले सुनायौँ ज्ञान बहादुरको सुर, गोपाल प्रसादको रचना, ज्ञान बहादुरकै सङ्गीत। अहिलेलाई आधुनिक गीतहरू सुनाउने क्रमको अन्त्यमा सुनाउँदैछौँ नुपुर भट्टाचार्यको सुरमा गङ्गा निधिको रचना रहेको छ भने गणेश परियारको सङ्गीत। यो गीतपछि यहाँहरूले केही सूचना र सन्देशहरू सुन्नुहुनेछ। सूचना र सन्देशहरूपछि ठिक 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा

समाचार सुन्नुहुनेछ। नेपाली भाषामा समाचार सुनिसकेपछि शेर्पा भाषामा समाचार प्रसारण हुनेछ। शेर्पा भाषामा समाचार प्रसारण भइसकेपछि यहाँहरूले तामाङ भाषामा कार्यक्रम स्यालगार सुन्न सक्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल

0: रमेश, तिमी त विदेश गएर घरै बनायौ, म त ऋणमा चुरलुम्मै डुबे यार।
1: हेर सुरेश, म चाहिँ विदेश जानु अघि स्थानीय तहमै इलेक्ट्रिसियनको तालिम लिएर गएको थिएँ। विदेशमा पनि सिप सिकेर गए, सिप अनुसारको काम पाए, काम गर्न पनि सजिलो भयो, दाम पनि राम्रै कमाए नि केटा।
0: अब बुझे यार, विदेश जानु अघि तालिम नलिएर ठुलै गल्ती गरेछु नि।
2: हो, त्यसैले वैदेशिक रोजगारमा जाँदा सिप सिकेर मात्र जाने गरौ। वैदेशिक रोजगार बोर्डको सचिवालय
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारु 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। राष्ट्रिय धान दिवस आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। मुलुकको ठूलो जनसङ्ख्या कृषिमा निर्भर रहेको सरकारले 2062 सालदेखि हरेक वर्ष असार 15 गते धान दिवस मनाउन थालेको हो। आजै किसानहरूले दही चिउरा खाएर असार 15 मनाउने गर्दछन्। रोपाईँलाई किसानले मानु रोपेर मुरी उब्जाउने दिनका रूपमा पनि लिने गर्दछन्। राष्ट्रपति रामचन्द्र पौडेलले जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यक भएको बताउनु भएको छ। 23 राष्ट्रिय धान दिवस 2083 अवसरमा सम्पूर्ण कृषक दिदी बहिनी तथा दाजुभाइमा सुख शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुहुँदै उहाँले कृषिमा आधुनिकीकरण गर्दै विदेश पलायन हुन बाध्य जनशक्तिलाई स्वदेशमै रोकी कृषिलाई आकर्षक पेसाका रूपमा विकास गर्न सके धान एवं चामल आयात न्यूनीकरण गर्न सकिने बताउनुभयो। राष्ट्रिय सभाको आजको बैठकमा विनियोजन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ। बैठकमा अर्थमन्त्री डाक्टर सोनी मुवागले विनियोजन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। छलफलका क्रममा उठेका प्रश्नहरूको जवाब दिनुहुँदै अर्थमन्त्री डाक्टर मुवागले शिक्षा क्षेत्रमा गरिब वर्गको पहुँच सहज बढाउने, दलित र गरिबीको रेखामुनि रहेका बालबालिकालाई पौष्टिक आहार उपलब्ध गराउने तथा बिजुली क्षेत्रको प्रवर्धनलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले अर्थतन्त्रलाई थप औपचारिक बनाउन आयकर र मूल्य अभिवृद्धि करमा सुधार गरी अर्थतन्त्रलाई चलायमान बनाउने, आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्ने तथा उद्योग मैत्री र निजी क्षेत्र मैत्री बनाई कर प्रणालीका विकृति हटाउने व्यवस्था गरिएको बताउनुभयो। प्रस्तावमाथिको सैद्धान्तिक छलफलमा सांसदहरूले बजेटले मध्यम वर्ग र गरिब नागरिकका आवश्यकताहरूलाई पर्याप्त रूपमा सम्बोधन गर्न नसकेको बताउनुहुँदै स्थानीय तथा प्रदेश सरकारलाई गरिने वित्तीय हस्तान्तरण सम्बन्धी व्यवस्थामा थप स्पष्टता तथा बढ्दो महँगी नियन्त्रणतर्फ ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो। राष्ट्रिय सभाको अर्को बैठक असार 17 गते बुधबार अपरान्ह 1:15 बस्नेछ। सभामुख डोलप्रसाद अर्यालले विश्वभर सार्वजनिक लेखा परीक्षणमा प्रयोग भइरहेको आधुनिक सूचना प्रविधि, तथ्याङ्क विश्लेषण तथा कृत्रिम बुद्धिमत्ताको उपयोग तीव्र रूपमा बढिरहेको परिप्रेक्ष्यमा नेपालको लेखा परीक्षण व्यवस्थापन प्रणालीलाई पनि थप परिष्कृत गर्न आवश्यक रहेको बताउनु भएको छ। महालेखा परीक्षकको कार्यालयले आफ्नो 68 वार्षिक उत्सवको समारोहमा उहाँले कम्प्युटर सहायता प्राप्त लेखा परीक्षण उपकरणको प्रभावकारी प्रयोग, जनशक्ति विकास तथा संस्थागत क्षमता अभिवृद्धिमा यस कार्यालयले विशेष ध्यान दिने विश्वास व्यक्त गर्नुभयो। लेखा परीक्षणका सम्बन्धमा जारी भएका मार्गदर्शन र निर्देशिकाको प्रभावकारी कार्यान्वयनबाट लेखा परीक्षणको गुणस्तर कायम हुने विश्वास व्यक्त गर्नुभयो। वर्षेनी उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय भएको सभामुख अर्यालले बताउनुभयो। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ अपराह्न 4 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: सादा खाना 100 रुपियाँ, मटन खाना 200 रुपियाँ। ओए, मोबाइलको डाटा पनि हामीले चलाएको मेनु अनुसार महँगो र सस्तो पर्नु पर्ने होइन र?
2: हुन्छ नि मित्र, फेसबुक, ट्विटर, इन्स्टाग्राम, भाइबर, व्हाट्सएप जस्ता सामाजिक सञ्जालहरू मात्रै चलाउने हो भने नेपाल टेलिकममा असाध्यै सस्तो मूल्यमा सोसियल मिडिया डाटा प्याक पाइन्छ। त्यही लिने मजाले चलाउने
3: *1415# डायल गर्नुहोस्। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। भेनेजुएलामा भूकम्प गएको 5 दिनपछि 2 जना 11 वर्षीय बालकको जीवितै उद्धार गरिएको छ। उद्धारकर्ताहरूले यो हप्ता यो अन्त्यमा मात्र 33 जनालाई भग्नावशेषबाट जीवितै उद्धार गरेका छन्। उद्धारकर्ताहरूले भूकम्पको पहिलो 48 देखि 72 घण्टासम्म मात्र जीवित फेला पर्ने सम्भावना हुने भए पनि चमत्कार स्वरूप 5 दिनपछि पनि केही जीवितै भेटिएको बताएका छन्। भेनेजुएलामा गएका 2 शक्तिशाली भूकम्पमा पनि मर्नेको संख्या 1450 नागिसकेको छ। पाकिस्तानले अफगानिस्तान प्रान्तहरूमा गरेको हवाई तथा स्थल आक्रमणबाट दर्जनौंको ज्यान गएको छ। पाकिस्तानी सेनाले पश्चिमी अफगानी सीमाभित्र छिरेर सर्वसाधारणमाथि आक्रमण गरेको भन्दै अफगानिस्तान को तालिबान सरकारले कडा निन्दा गरेको छ। तालिबान सरकारले आक्रमणमा 100 जनाको मृत्यु भएको बताएको छ। दक्षिण अफ्रिकालाई हराउँदै क्यानाडा फिफा विश्वकप फुटबल 2026 अन्तिम 16 प्रवेश गरेको छ। अमेरिकाको लस एन्जलस रङ्गशालामा गैराती भएको पहिलो नकआउट खेलमा

दक्षिण अफ्रिकालाई 1-0 गोल अन्तरले पराजित गर्दै क्यानाडा प्री क्वार्टर फाइनलमा प्रवेश गरेको हो। क्यानाडाका लागि स्टेफेन युस्टाकियोले निर्णायक गोल गरे। उनले खेलको दोस्रो हाफको अतिरिक्त समयमा गरेको गोल नै निर्णायक साबित भयो। यसैसँगै तेस्रो पटक विश्वकप खेलिरहेको क्यानाडा पहिलो पटक अन्तिम 16 पुग्न सफल भएको हो। क्यानाडा यसअघि समूह चरणबाटै बाहिरिएको थियो। क्यानाडा समूह बीमा दोस्रो तथा दक्षिण अफ्रिका समूह एबाट उपविजेता बन्दै नकआउट चरणमा पुगेको थियो। र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि र पर्सि देशका विभिन्न स्थानमा धेरै पानी पर्ने बताएको छ। प्राधिकरणले हिजो सूचना जारी गर्दै मनसुनी गतिविधि बढेका बेला अकस्मात बाढी, पहिरो, कटान, गेग्रान, बहाव, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम समेत हुने जनाउँदै आवश्यक सतर्कता अपनाउन पूर्व तयारी गर्न आग्रह गरेको हो। दुई दिन मधेस तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित धेरै पानी पर्ने तथा एक दुई स्थानमा अत्यधिक पानी पर्ने सम्भावना रहेको प्राधिकरणले जनाएको छ। रेडियो नेपालबाट अपराह 4 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन साँझ 5 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

te chianga lipsin ang sashing laka ki tut mitui lala ki swa ki sen sang jok matubu tezin cha sen sinzai tang lakse mesima poku kalia teo tuso larang meta zop tondokla shungla shunang wae. Tukran kya net sok mitui pretrul petrol ki gong pharup tang zambulingla petrol ki gong nyungmo galupin sinang yambula gong macha ku si gong nyungmo zogola shunang sung sokdula sokmitui sashing metup mitiwa dalit tang sukumbashi ki kale meta zobla shungla shunangin todik make kan sukumbashi tiwa detup dasa kyunjak chiu tang todik make kan holding center sang kyunjoku chiu tuptam yakorla ngokul kyanang wae tukran kyane sokmitui rashtriya swatantra party ki tung tung sum chu so ang sinang lak pa beza ti wala so ki chok mi zo ko la sang shung la shuna gin go kul kya nang wae di pa la rang arin ki rashtriya sabha sok du la sok mi tui zinda ching ki lop tuk ti wala juk tham bala kyon bhok tu bu kyan result khe phel kya utap ki ti result yang long yar ge tang gyuro zo go la shung la shuna wae ग्यालियोङ सुवा तुछन आरिङ ल्यारिम नासो कोरिक्याने सिंहवाय ग्यालखप कि मिमाङ कि थो बङी ओतुप ससिङ लाका ताङ लोटोक देपु लाकाला सक्सुको तुप तप कि सुङकी विक्रम लोङी तोङ टुकचुरे ङी नेजुन लो ट्याङमा असार लाकी गते च्याङा सिर्मु दिचु सेन्सेप गोजुइन आरिङ ससिङ लाका कि तुप्ति सो ताङ बजी सोने ग्यालियोङ सुवा तुछेन्सेप लुक्सु ओतुबिन सिङजिन रामचन्द्र पौडेल कि आरिङ थेङ निशु सुमकी ग्यालियोङ सुवा तुसेन गि तोङ निशु सुमकी कप्ला yembi mimang teri la kirmu shide tang yarge ki mondon kya nangin soa depu la ka ki tuptap ki di la sashing loto ki tondok la khakshan buo tup sungwae. Sokso dol parsat aryal ki sok mitui la ka ki tup lukso la bort luku mitui shi na sok tema nyamship ki o tuptap ki sok mitui dagdakpi lagi lagan langgo sungwae. Sangi ato sok tungi khan ki pratinidhi sabha ki sok mitui tondok la arin kori kyao yongdar lerim ki temdi la सोक्सो अर्याल कि ठिम जब्ला मिमाङ कुसप तुई गोमी लाका तुई तेमा लोपजुङकी गो टुङ्गु नाङ वाए टुङ्गी खाङकी टुङ्से पद्मप्रसाद पाण्डे कि सोकमितिओला संसदीय लुक्सो ताङ सिचुकी कोरला ख्यान्थोक्ते रूपमिकुल्की टुङ्गी खाङकी निमाङी कि जङ्गर ल्यारिम कोरिक्याउ सुङसुङ सनसम सकुल्ला उङथोपु लाका मेलाकपति अङ्युङमो जब्ला जोङकी सुङक्योप टरिक ल्यामु जब्ला रौतहट कोर्सुङ मक्पिकी हुर्था क्याने लाका गोजुन वाए नाङसित लोनपोकी बारा पर्साकी छटके ङ्याम्सिप क्याने तस्करी न्युङमो जब ताङ सिधे सुङक्योप टरिकी तुप्ला निर्देशन नाङसीमा रौतहट कोर्सुङ मक्पिकी मङ हुर्था क्याने ताङ ल्यागेन लाने लाका डुपाकी गोला जोङकी युनिट तिवला निर्देशन बिनुवाए कोर्सुङ मक्मी एसपी सीताराम रिजालकी तन्दी गिरुवाकी नेताङला लोपजुङ क्याने जोङखाला ओतुप याम्बा सुङक्योप पातङ क्यान सिग्रिल क्याने सुङक्योप टडिक्ला मङ ग्यासा ताङ इचे कि थोपु जोगोला नाङसित लोनपो गुरुङकी निर्देशन नाङसीमा तन्दा सङ्घीय सनसम सकुल्ला सुङक्योप टडिक ल्यामु डोइङ्गलु सुङसुङ डाक्टर स्वर्णिम वाग्ले कि नेपाल दितोपत्र बोर्ड सेवन कि सम्भ कसेक जुङ्गुप चिखेप डाक्टर गोपाल प्रसाद भट्टला कोसा गीतम्चे सुनङ वाए हारिङ लोन खाङला कोडिक्याउ ल्यारिमला लोनपो डाक्टर वाक्ले कि खोङला कोसा गीतम्चे सुनङ उप्सिएन वाए दि असारला कि गत्याङ कि छेर्मु देउ सक्दुकी भट्टला बोट कि चिखेपला कसेक्याउ इन तिरिम्बाला लोनपो डाक्टर वाक्ले कि सम्भ कसेक चुङ्गुप चिखेप भट्टला डोसुङ कि सुङक्योप ताङ रोक्रमला ट्याङ्बु क्याने लाका कि गोला निर्देशन नङ्गुबिन डोसुङ तङ्गुप तुई डोसुङ सुङक्योप किदुप ताङ बजारला पुँजी लग्लेन क्याने पल्जोर सकुलियार ग्या जोब्ला सम्भ कसेक चुङ्गुप चिखेप कि नासम तोङ्गुसङ लोनपो वाक्लेकी सुङसुङ नोर लोनपो वाक्लेकी पुँजी बजार गेसा जोप्ला निमी ट्याङमा दुन्ठक दुन्ठकला ला टुक्ला ताङ लोचीकी छर्सी काङकाङ इन सिने पेसकी गोलासङ सम्भ कोसेक कि तुप्लासङ सिखेप बट्टला निर्देशन नाङसुङ टिचिङ म्यान खाङकी ठोतेन बिमाकी ल्यारिम याङलुङ जिन्क्योङ कि तुप गनवाए गलुप मागलाकी गते चिक्ने जुन जिन्क्योङ माक्यौ बिमा ल्यारिम नारिङ्ने जुन म्यान खाङकी याङलुङ जिन्क्योङ कि तुप सिएन वाए म्यान खाङकी कार्यकारी निर्देशक डाक्टर सुभाष प्रसाद आचार्य कि सेतुप नङसिन तन्दा ओपिडीला बिमा सेवा जिन्क्योङ कि तुप ताङ निमा सेया जुक्ला

लसु फ्याफुल्ला सालगार गेताङला छारभरि राङ्दा डेनमुला ङा सूर्य मोक्तानला तर्फग्याम धन्देचु केताङ सार्वजनिक सेवा प्रसारण गेन्दुन रेडियो नेपाल बागमती प्रदेश सिंहदरबार स्टुडियो ग्याम्से प्रसारण तसिटे बुमला लानिरे सुम्बार कुनु दिनिला ब्लिङ या सिचुएसन हामी नेट निबली छ प्रसारण ताबन खापा सालगार गेताङ रेडियो नेपाल लोलो लोलो मिडियम वेब फ्रिक्वेन्सी गर्दै एफएम ब्यान्ड 98.1 मेगाहर्ज सार्वजनिक सेवा प्रसारण गेन्दुन रेडियो नेपाललाई एप्लिकेसन गनिला वेबसाइट गर्दै www.radionepalonline.com थिन www.radionepal.gov.np ग्याम राङ्ला मोबाइल आइप्याड ट्याब्लेट थिन कम्प्युटर हिनुन प्रत्यक्ष ज्ञानबारी खाम्बला तिनी नाङ्गर ह्याङ्ला युल्ला माहोल विश्वकप फुटबल लिग केन्द्रित तस्टे बुमला जो दुई विवाह क्रोबा गार्लाङ नाम ताइब दुई खेती किसानी लाभ दुई थिइन् विपत्ला घटना गदे तबारी खाम्ब दुई नुन हिन्ना तिनी झन सनम बुन गदे भूथेन वारी गे लबन असार चुइसेङा अर्थात असार पन्ध्रदा दै फलङ्गे चासे गोर्गिक प्रिबल रूपी दाङ बनमला हिन्मम चापसे गदे खाइमदमन चापमला तासै नुन तिनी वारला कुनिरी थिइन् भुला आलिरी टिसे दै थिइन् फलङ्गे चापला मजा थिइन् स्वाद लोलन तापमला तिनी दै थिइन् फलङ्गे चापला चुताम्ली छ अझै नुन असारलन ताम लागे चु असारला बारखाला दुई लामन गार्लाङ छेप्पा छाबा अथवा क्रोब दुई ओसेम खाप्प दुईरी गेन्दाम ताइब हिन्ना खाप्प दुईरी भाल्थेन दुई खाप हिन्ना थे भाल्थेन दुई से खाप्प दुईरी लोलो लोलो विपत्ला घटनाका दे ठुङ्नला बारे खाम्ब हिन्ना बिबा तिलाई नुन ठेगाना त बुमला थे तपसे ह्याङ बेरान सजग थिएन सतर्कता बारे राङ दङ्गाला मोही छेन मुला चुरानु लसी ह्याङ से खाइमा दामन मौसम सम्बन्धी सूचना त ध्यान पिन्सी सावधानी तासु चेकेन दिम याम थारेङ थोन्दो वा तासाम थोनबारी बाङ्ला तपमला जोखिम ताबारी खाम्बा ग्लागाम्से सुरक्षित तासी भ्राबारी टिबारी थेन सम्बन्धित निकायलाई निर्देशन द तिनबारी खाम्सम लिच्छ ताबारी खाम्बा खाजी बेनुन क्षति द च्याङ्नला बारी खाम्बमला थे तपसे सुरक्षित तागे सचेत तागे ओसे विपद ग्याम ताबारी खाम्बा जोखिम द च्याङ्नला बारी ह्याङ बिनान जिम्मेवार ताबारी बङ्ला गे विमान तिनीलाई गे ताङरी छाड थेन पुरानो वाइगा देवासी खाम्बमला

हिम्मन दन्दे स्वयनम क्लाङमा दुई हाइन तासै नुन दन्दे दज विसाम गोर्खेको हुवाइङ्गान गे स्वयनम क्लाङमा चौवा इलामा युल्ठिम थान्दा युल गान बबे बवाई वाइरी काइमला सेराप रुम्बाला

गेतङ सालगारी राङ देपेन डेलाबान गेतङ रेचो अर्को छुन लब वाइङ्गे वाइसिपी बनमला जतुकु मुबा आङ्गेला जामे गादे जेन छार्जेम फ्योन्दोलोङ आङ्गेला जामे म्राङसिका ङुवा तिलबारी बोम खाबा छ्योन्दोरङ बेबवाई वाइरी काइमला डोङबा काइमो इन्दिरा गोलेथेन मकरियोन्जनला।

गेतान्द्री दरेम छु अर्को वाइङ्गे दरेम रापनमुबो वाइरी श्री तामाङ थेन मिना गोलेला काइमला श्री तामाङ दा गाई छु रेडियो नेपाल थेन चुपे मेगाछा गेलामन खबा लुलु लुलु एफएम रेडियो का देरी नुन अन्तर्वार्ता किन्छि जिन बबला श्री तामाङ से भौतिक रूपरी राङला मि आमराङबा मोला तासाइ नुन चर्चित काई पहिना श्री तामाङ रुला सेमसे लामन सेगदे महसुस लाबमला ब्रीब मोला संगीत युब मोला उदासी वाइनन कोब मोला दान्देदा थेनुन श्री तामाङ सेको भवाइङ्गे वाइसे बिभन मोला फोले फोले मेन्दोला हाङ्गा टिम मेन्दोला छोइनानी गङ्गा टिम स्यान्जा वाइकेम्रो निगेन्गे या

दरिमसन गीतंग रिचु गुर्के के छार माया प्रीतिला अथवा रोमांटिक वाइंगेंगे वाई सिपांग मरे माया बमला जब येला थेनगाला तिङला ढुकढुकी गोर्गिग्नुन तालडी छुङ मरिवाङजी जामहेन्स चेक्केनगाला लुइसे वास्तविक मायाला तामको मरिवाङ बहिन्ना दान्दे ह्याङला गोर्ङी तिङ चेक्केनाङेन ह्याङला गोर्ङी लुई गोर्गिग्नुन धोस जिन्जी बिबराङमा मान्छे टिपुमला दरम यथेनगा बिबा छिक मासी ह्याङ बिबा छिक धोस जिम्बमला दान्देम ङाला बिबसे बिरान एनु हिन्न बिबा विश्वास ले सिटी पमला उसम ङाला बिरान ढुकढुकी छे यला मायाला वाइको सिटी पमला चुरानु नसी ह्याङला माया ह्याङला सम्बन्ध अर्थात् ब्रेलबा दुई दुई दोना अझ पाङ्दोमा जुनी जुनी दोना लेसिन टिकै बिबा भावनालाई वाइ मला छु वाइ रिकाइ मला जितु लोपचन थेन सुनिल लामा दोङला वाइ सेपिबन मला येथेन गाला चु ढुकढुकी तिङनुन तिनी गीत ताजी गुर्गिक लुइला गेखेन तिङ्री उदाहरण धो

गेतङ तिब्बत दुरिङाई पाङमारङमा दान्दे माहोल विश्वकप फुटबल लामला दान्दे मोक्युल्ला गाचुइसे भ्रे प्रतिशत मिसे विश्वकप फुटबल च्यासी टिब मला बिसे आयोजक कदेसे पाङ्स टिब मला निबा गेतङ गदरी रङमान तिनिन नङाला तिला मै जन मला बिसाम फुटबल छुन लासिन च्यासिगु तर रङ छुसी छुसी फुटबल च्यामा स्यान खालाइ द डिस्टर्ब लाबा गेला आसिगु फुटबल क्लाङमा खेलाडी दा विश्वकप क्लाङमा हुल्दा थे नाङदा सेम निबा खाल्दामा दान सपोर्ट लासिगु तर नाङदा सेम आनिबा टिम युल थे स्यान खेलाडी दा स्यान से सपोर्ट लाजी बिसे स्यान मि द बोमा लासिगु बाजी थान मगे लानु ना लासिगु फुटबल च्याबरी थे रमाइलो अथवा छुन लाबरी बिसे मुना मुना जी आएर थुङसे राङ टिबन मुबा सहर नाम्सा थे टोल टोल्डी हो हल्ला ला आसिगु बिबन गेताङ रिङ्यान गे फुटबल क्लाङमा मेसी बिबो वाई वाई रिकाइमुला जितु लप्चन सानु बाबु घिसिङ थेन सोनाम घिसिङला।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
2: रमेश, तिमी त विदेश गएर घरै बनायौ, म त ऋणमा चुरलुम्मै डुबे यार।
3: हेर सुरेश, म चाहिँ विदेश जानु अघि स्थानीय तहमै इलेक्ट्रिसियनको तालिम लिएर गएको थिएँ। विदेशमा पनि सिप सिकेर गए, सिप अनुसारको काम पाए, काम गर्न पनि सजिलो भयो, दाम पनि राम्रै कमाए नि केटा।
2: अब बुझे यार, विदेश जानु अघि तालिम नलिएर ठुलै गल्ती गरेछु नि।
4: हो, त्यसैले वैदेशिक रोजगारमा जाँदा सिप सिकेर मात्र जाने गरौ। वैदेशिक रोजगार बोर्डको सचिवालय।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
6: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
7: नमस्कार, हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। यो प्रसारणमा तपाईँलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक सहकर्मी सुधीर मिश्र अनि उद्घोषक म गणेश थापा। यस बेला साँझको 5 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। राष्ट्रिय धान दिवस आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। मुलुकको ठूलो जनसङ्ख्या कृषिमा निर्भर रहेकोले सरकारले 2062 सालदेखि हरेक वर्ष असार 15 गते धान दिवस मनाउन थालेको हो। आज किसानहरूले दही चिउरा खाएर असार पर्व मनाउने गर्दछन्। रोपाईँलाई किसानले मानो रोपेर मुरी उब्जाउने दिनका रूपमा पनि लिने गर्दछन्। राष्ट्रपति रामचन्द्र पौडेलले जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यक भएको बताउनु भएको छ। 23 राष्ट्रिय धान दिवस 2083 अवसरमा सम्पूर्ण कृषक दिदी बहिनी तथा दाजुभाइमा सुख शान्ति र समृद्धिको शुभकामना दिँदै उहाँले कृषिमा आधुनिकीकरण गर्दै विदेश पलायन हुन बाध्य जनशक्तिलाई स्वदेशमै रोकी कृषिलाई आकर्षक पेसाका रूपमा विकास गर्न सके धान एवं चामल आयात न्यूनीकरण गर्न सकिने बताउनुभयो। राष्ट्रिय सभाको आजको बैठकमा विनियोजन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ। बैठकमा अर्थमन्त्री डाक्टर सोनी मुवागले विनियोजन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। छलफलमा उठेका प्रश्नहरूको जवाब दिनुहुँदै अर्थमन्त्री डाक्टर वाग्लेले शिक्षा क्षेत्रमा गरिब वर्गको पहुँच सहज बढाउने, दलित र गरिबीको रेखा मुनि रहेका बालबालिकालाई पौष्टिक आहार उपलब्ध गराउने तथा बिजुली क्षेत्रको प्रवर्धनलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले अर्थतन्त्रलाई थप औपचारिक बनाउन आयकर र मूल्य अभिवृद्धि करमा सुधार गरी अर्थतन्त्रलाई चलायमान बनाउने, आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्ने तथा उद्योग मैत्री र निजी क्षेत्र मैत्री बनाई कर प्रणालीका विकृति हटाउने व्यवस्था गरिएको बताउनुभयो। प्रस्तावमाथिको सैद्धान्तिक छलफलमा सांसदहरूले बजेटले मध्यम वर्ग र गरिब नागरिकका आवश्यकतालाई पर्याप्त रूपमा सम्बोधन गर्न नसकेको बताउनुहुँदै स्थानीय तथा प्रदेश सरकारलाई गरिने वित्तीय हस्तान्तरण सम्बन्धी व्यवस्थामा थप स्पष्टता तथा बढ्दो महँगी नियन्त्रणतर्फ ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो। राष्ट्रिय सभाको अर्को बैठक असार 17 गते बुधबार अपरान्न सभा 1 बजी बस्दैछ। सभामुख डोलप्रसाद अर्यालले विश्वभर सार्वजनिक लेखा परीक्षणमा प्रयोग भइरहेको आधुनिक सूचना प्रविधि, तथ्याङ्क विश्लेषण तथा कृत्रिम बुद्धिमत्ताको उपयोग तीव्र रूपमा बढिरहेको परिप्रेक्ष्यमा नेपालको लेखा परीक्षण व्यवस्थापन प्रणालीलाई थप परिष्कृत गर्न आवश्यक रहेको बताउनु भएको छ। महालेखा परीक्षकको कार्यालयले आफ्नो 68 वार्षिक उत्सवको समारोहमा उहाँले कम्प्युटर सहायता प्राप्त लेखा परीक्षण उपकरणको प्रभावकारी प्रयोग, जनशक्ति विकास तथा संस्थागत क्षमता अभिवृद्धिमा यस कार्यालयले विशेष ध्यान दिने विश्वास व्यक्त गर्नुभयो। लेखा परीक्षणका सम्बन्धमा जारी भएका मार्गदर्शन र निर्देशिकाको प्रभावकारी कार्यान्वयनबाट लेखा परीक्षणको गुणस्तर कायम हुने विश्वास व्यक्त गर्नुभयो। वर्षेनी उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय भएको सभामुख अर्यालले बताउनुभयो। सरकारले जनताको जलविद्युत कार्यक्रम मार्फत अगाडि बढाएको डोल्पाको जगदुल्ला जलविद्युत आयोजनाको भौतिक निर्माणको कार्य सुरु भएको छ। मुख्य निर्माण व्यवसायीसँग सम्झौता भएसँगै भौतिक निर्माण अगाडि बढेको जगदुल्ला हाइड्रो पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले जानकारी दिनुभयो। कुल 106 मेगावाट क्षमताको सो आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन, वातावरणीय प्रभाव मूल्याङ्कन, विद्युत खरिद बिक्री सम्झौता पिपिए, वित्तीय व्यवस्थापन, उत्पादन अनुमति पत्र तथा उद्योग दर्ता लगायतका काम यस अघि नै भइसकेको छ। सो परियोजना सरकारी स्वामित्व, स्थानीय सहभागिता र स्वदेशी वित्तीय स्रोतको संयोजनमा निर्माण भइरहेको मुलुककै नमुना आयोजना हो। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
2: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
1: यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
2: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
1: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
2: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
1: सेवा सुचारु गर्नका लागि *14# हेस डायल गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। भेनेजुएलामा भूकम्प गएको 5 दिनपछि 2 जना 11 वर्षीय बालकको जीवितै उद्धार गरिएको छ। उद्धारकर्ताहरूले यो हप्ताको अन्त्यमा मात्र 33 जनालाई भग्नावशेषबाट जीवितै उद्धार गरेका छन्। उद्धारकर्ताहरूले भूकम्पको पहिलो 48 देखि 72 घण्टासम्म मात्र जीवित फेला पर्ने सम्भावना हुने भए पनि चमत्कार स्वरूप 5 दिनपछि पनि केही जीवित भेटिएको बताएका छन्। भेनेजुएलामा गएका 2 शक्तिशाली भूकम्पमा पनि मर्नेको संख्या 1450 नागिसकेको छ। पाकिस्तानले अफगानिस्तानहरूमा गरेको हवाई तथा स्थल आक्रमणबाट दर्जनौँको ज्यान गएको छ। पाकिस्तानी सेनाले पश्चिमी अफगानी सीमाभित्र छिरेर सर्वसाधारणमाथि आक्रमण गरेको भन्दै अफगानिस्तानको तालिबान सरकारले कडा निन्दा गरेको छ। तालिबान सरकारले आक्रमणमा 100 जनाको मृत्यु भएको बताएको छ। र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि र पर्सि देशका विभिन्न स्थानमा अत्यधिक पानी पर्ने भएको हुनाले आवश्यक पूर्व तयारी र सतर्कता अप्नाउन आग्रह गरेको छ। प्राधिकरणले हिजो सूचना जारी गर्दै मनसुनी गतिविधि बढेका बेला अकस्मात बाढी, पहिरो, कटान, गेग्रान, बहाव, शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम समेत हुने जनाउँदै आवश्यक सतर्क रहन

0: बासोबारी रौतहट प्रहरीचे बङ लाबानमुला दिम्ब्लोन से बा दिम्ब्लोन सुदान गुरुङ से बाह्र पर्साला अनुगमन लासी तस्करी नियन्त्रण थिएन शान्ति सुरक्षाला ज्याबा सोबारी सुङबालिचा रौतहट प्रहरीचे ज्याबा घे लासी मिनिला सेम ढाबारी खामदोला बिसी सुङबामुबा युला तिलाई घ्लारी मनसुनी लाबाला प्रभाव धाते नोन मुला बिसी मौसम पूर्वानुमान महाशाखा से पाङबा मुला गण्डकी थिएन लुम्बिनी प्रदेश कर्णाली थिएन सुदूर पश्चिम प्रदेशला मोकोन थुम्री निरा सोमरारी मनसुन तिला बिसी मान्बा मुला तिनी धिनिरी कोशी बागमती थिएन गण्डकी प्रदेशला पहाडी थिएन हिमाली थुम्ला लानन ग्लारी तिब्लिङला छ्याम नाम ताइबा मुला कोशी प्रदेशला पहाडी थिएन ग्यागर थुम्ला ग्ला गिक निरी लानन नाम ताइबारी खाम्सेदा मुला कोशी प्रदेशला ग्यागर थिएन मधेस प्रदेशला तिलाई ग्लारी लाबा लुङसुर्नोन खाबारी खाम्सेदा मुला बिसी महाशाखा से पाङबा मुला बैतडी जोङरी चुपाल्से लाना नाम ताइबारी खाम्बा ताबासे तोङ चुई ब्रे बिमा लाना मिनिदा प्रभावित सोबारी खाम्ला बिसी मान्बा मुला जोङ विपद व्यवस्थापन समिति से शोभा योजना अनुसार जोङ ला तोङ सोम ग्याजा डुसे नाचुई ब्ली दिम्ला तोङ चुई निस ग्याजा ब्रेसे मेन्दो कुचुई ब्ली मिनी भाल ढुई ग्याम प्रभावित ताला बिबा मान्बा मुला उदयपुरला चौ दण्डी गढी नगरपालिका निस कुमाङ लामा चौर थुम्री रिरी चिबा हात्ती नामसारी वाङ्सी मिनिला धिमकादे फुप्सी पिन्बा मुला कुमाङ रि तिल्मा मुना रिरी चिबा हात्ती वाङबा लिचा गोर डु दिम फुप्ना लाबा मुला बिसी जोङ प्रहरी घेजाङला सूचना अधिकारी गणेश भम्से सुङबा मुला प्रहरी से पाङबा अनुसार हात्ती से नामसाला बुद्धिमान राई राधा भिक रोशन बिक बम बहादुर बिक वीर बहादुर मगर दिल बहादुर मगरला दिम फुप्सी पिन्बा मुबा मुना हात्ती नामसारी वाङबा लिछा मिनी कादे दिम ख्लासी यारबा मुबा हात्ती से दिम फुप्ना लाबा मिनी कादेदा चौ दनगढी नगर पालिका से चिबा घ्ला ढिक्ना लासी पिन्बा मुला स्यान्सी बानो मुबा सानगिर जिन्जी फ्याफुल्ला
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल
2: नेपालको समावेशी आवाज
3: श्रोताबृन्द नमस्कार नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित शैक्षिक रेडियो कार्यक्रममा हार्दिक स्वागत गर्दछु श्रोता विद्यार्थीहरू आज हामी माध्यमिक तह कक्षा 10 विज्ञान तथा प्रविधि विषयको एकाइ 2 जीवहरूको वर्गीकरण अन्तर्गत जीवहरूको वर्गीकरणको परिचय त्यसै गरी अल्गी र ब्रायोफाइटाका बारेमा शिक्षक र विद्यार्थीबीच गरिएको छलफल प्रस्तुत गर्दैछौँ भाइ बहिनीहरू तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य कुराहरू टिपोट गर्न तयार हुनुहोस् है त तयार हुनुभयो
4: मिथिला आज मिसले हामीलाई तलको पोखरी भ्रमण गर्न लाने भन्नुभएको छ नि मिसले के ल्याउन भन्नुभएको थियो रे
5: मिसले हामीलाई खाजा पानी कापी पेन्सिल अल्की सङ्कलन गर्ने बोतल प्लास्टिकको झोला ल्याउनु भन्नुभएको थियो तिमीले ल्यायौ
4: ल्याएकी छु तर मैले बोतल ल्याइन नि
5: केही हुँदैन मैले ल्याएकी छु नि
4: हिँड कक्षामा जाऊ अब मिस आउने बेला भयो
5: ल ल जाऊ
4: आज हामीलाई विज्ञान तथा प्रविधिको एकाइ दुई छलफल गर्ने भन्नुभएको हो है
5: हो डोलमा मिसले हिजो हामीलाई कक्षा 9 रहेको जीवहरूको 5 जगतीय वर्गीकरण प्रणाली पनि हेरेर आउनु भन्नुभएको थियो नि
4: मैले वर्गीकरण प्रणालीको बारेमा हेरेको
6: थिएँ नमस्कार मिस
7: नमस्कार
5: मिस आज त हामी तलको पोखरी भ्रमण गर्न जाने होइन
7: जाने हो तर तपाईँहरूले मैले भनेको सामग्रीहरू ल्याउनु भयो
4: ल्याएका छौँ मिस
5: मैले त अल्गी सङ्कलन गर्नको लागि बोतल पनि ल्याएको छु
7: स्याबास त्यसो भए अब सबैले पानी, खाजा आफ्नो ब्यागमा राख्नुहोस् अनि मैले भनेको ध्यान दिएर सुन्नुहोस्।
8: हुन्छ मिस।
7: सबैजना बाटोमा हिँड्दा एउटा लाइनमा हिँड्ने, एकअर्कालाई नधकेल्ने, त्यहाँ पोखरीको वरिपरि हिँड्दा सावधानीपूर्वक हिँड्ने, पोखरीको डिलमा जाने, पोखरीमा छिर्ने गर्नुहुँदैन है?
8: हस् मिस।
7: ल अब जाउँ।
5: मिस, यहाँ त कति धेरै बिरुवाहरू रहेछन् अघि।
8: बिरुवा मात्र कहाँ हो र, जनावरहरू पनि छन्। हेर न ऊ त्यहाँ, हेर त च्याउ पनि उम्रिएको छ।
7: ल भन्नुहोस् त, च्याउ कुन जगतमा पर्छ?
8: पाँच जगत वर्गीकरण प्रणाली अनुसार च्याउ फन्जाई जगतमा पर्छ मिस।
7: स्याबास। पाँच जगत प्रणाली अनुसार सबै जनावरहरू एनिमलिया जगतमा पर्छन् भने बिरुवाहरू वनस्पति जगतमा पर्छन्।
5: यी सबै जीवहरूलाई के का आधारमा पाँच जगतमा वर्गीकरण गरिएको हो मिस?
7: यी जीवहरूको कोष, शारीरिक बनावट, पोषण विधि, कोष भित्ता आदिका आधारमा पाँचवटा जगतमा वर्गीकरण गरिएको छ।
8: यो वर्गीकरण कसले गरेको हो मिस?
7: रोबर्ट हार्डिङ विटाकरले गरेका थिए।
8: पाँचवटा जगत मध्ये मोनेरा, प्रोटिस्टा र फन्जाई जगतको बारेमा त कक्षा नौमै छलफल गरिसकेका छौँ है मिस?
7: हो, तपाईँले एकदम सही भन्नुभयो। ल तिनीहरूको एउटा एउटा मुख्य विशेषता भन्नुहोस् त।
8: मोनेरामा पर्ने सबै जीवहरूमा प्रोक्यारियोटिक कोष हुन्छन्।
5: प्रोटिस्टामा एक कोषीय जीवहरू पर्छन् भने फन्जाई जगतमा कोष भित्ता भएका, क्लोरोफिल नभएका स्याप्रोट्रोफिक जीवहरू पर्छन्।
8: ब्याक्टेरिया प्रोक्यारियोटिक जीव हो भने युग्लिना एक कोषीय जीव हो।
5: हेर त डोलमा, यहाँ वरपर कति धेरै प्रकारका बिरुवाहरू छन्।
7: यी बिरुवाहरू कुन जगतमा पर्छन् भन्न सक्नुहुन्छ?
5: वनस्पति जगतमा पर्छन्, होइन र मिस?
7: हो, स्याबास। सबै हरिया बिरुवाहरू वनस्पति जगतमा पर्छन्।
5: लेउ र मस पनि वनस्पति जगतमा पर्छन् है।
8: वनस्पति जगतका मुख्य विशेषताहरू के हुन् मिस?
7: यस अन्तर्गत एक कोषीयदेखि बहुकोषीय, हरित कण अथवा क्लोरोफिल भएका बिरुवाहरू पर्छन्। यिनीहरूको कोषमा हुने कोष भित्ता सेलुलोजले बनेको हुन्छ। यिनीहरू स्वपोषित अथवा अटोट्रफ्स हुन्छन्।
5: वनस्पति जगतमा पर्ने सबै बिरुवाहरूमा फुल फुल्छ हो मिस?
7: वनस्पतिहरू कुनै फुल फुल्ने र कुनै फुल नफुल्ने पनि हुन्छन्।
8: लेउ, मस, उन्यु जस्ता बिरुवाहरूको फुल फुल्दैन है मिस?
7: हो नि डोलमा, यी बिरुवाहरूमा फुल फुल्दैन, तर सल्लो, केराउ, मकै जस्ता बिरुवाहरूको फुल फुल्छ।
8: मिस, यी बिरुवाहरूका विशेषताहरू त फरक फरक रहेछन्, किन सबैलाई एउटै जगतमा राखेको?
5: ल मिसले अघि भनेको सुनेनौ, यिनीहरूको सबैको कोष भित्ता हुन्छ, क्लोरोफिल हुन्छ भनेर भन्नुभएको थियो नि।
8: अँ सुनेको थिएँ, तर अलि अलमल भएर फेरि सोधेको नि।
7: डोल्माको जिज्ञासा एकदम सही छ, यसरी आफूलाई स्पष्ट नभएको कुरा सोध्नुपर्छ।
8: धन्यवाद मिस, तर यी सबै बिरुवाका सबै विशेषताहरू त मिल्दैनन् नि।
5: त्यसैले त यिनीहरूलाई विभिन्न समूहमा विभाजन गरिएको छ।
7: ठिक भन्नुभयो मिथिला, यिनै फरक विशेषताहरूको कारणले यिनीहरूलाई तीनवटा डिभिजनमा वर्गीकरण गरिएको छ।
5: कुन कुन डिभिजन हो मिस?
7: शारीरिक बनावटका आधारमा वनस्पति जगतमा पर्ने बिरुवाहरूलाई अल्गी, ब्रायोफाइटा र ट्राकियोफाइटा गरी मुख्य तीन डिभिजनमा

0: कुरा गर्दा गर्दै हामी त पोखरीको नजिकै आइपुग्यौँ जस्तो छ। भ्याकुताको आवाज पनि सुनिन लाग्यो।
1: भ्याकुताहरू कति चिच्याउन सकेका होलान्, यहाँसम्म आवाज सुनिएको छ।
0: तिमीले भ्याकुताको आवाज यसभन्दा अघि सुनेकी थियौ र?
1: सबै तिमीले मात्रै सुन्छौ नि।
0: तिमी किन रिसाएको? मैले त यत्तिकै सोधेको।
1: मेरो मामा घरको नजिकै एउटा पोखरी छ। मामा घर गएको बेलामा भ्याकुता कराएर सुत्नै दिँदैनन्।
0: पोखरी ऊ त्यहाँ हेर, पोखरीको पानी त पुरै हरियो देखिन्छ त।
1: अँ त है, किन हरियो भएको यहाँको पानी?
2: तपाईँहरूको कौतूहलता देखेर मलाई साह्रै खुसी लाग्यो। यहाँ धेरै अल्गीहरू भएको कारणले हरियो देखिएको हो नि।
0: बल्ल पो थाहा भयो अल्गी सङ्कलनको लागि हामी किन यहाँ आएको भनेर।
2: सही भन्नुभयो। यहाँ हामीले सजिलैसँग अल्गी सङ्कलन गर्न सक्छौँ, साथसाथै विभिन्न किसिमका बिरुवाहरू पनि अवलोकन गर्न सक्छौँ भनेर यहाँ आएका हौँ।
1: हो नि, हामीले कति धेरै थरीका बिरुवाहरू देख्यौँ, त्यसबाट वनस्पति जगतको वर्गीकरणबारे पनि जान्न पायौँ।
0: अब हामी के गर्ने मिस?
2: सबैजना यता आउनुहोस् त, पोखरीको डिलतिर नजानुहोस् है।
0: हस् मिस, तर पोखरीको डिलमा नगई अल्गी कसरी सङ्कलन गर्ने त?
2: तपाईँहरूले अल्गी सङ्कलन गर्न बोतल ल्याउनु भएको छ नि?
1: छ मिस।
2: हो, तपाईँले ल्याएको बोतलमा त्यहाँ पोखरीमा रहेको लेउ सहितको पानी सङ्कलन गर्नुपर्छ। तर सङ्कलन गर्दा सावधानीपूर्वक गर्नुपर्छ है, नत्र पोखरीमा लड्न सकिन्छ।
0: हस् मिस, त्यसै गर्छौँ।
2: सबैजनाले पोखरीमा रहेको अल्गीको अवलोकन गर्नुहोस् त, के विशेषताहरू देख्नुहुन्छ?
0: सबै अल्गी पानीमा मात्र पाइन्छन् हो मिस?
2: हो, सबै अल्गीहरू पानीमा पाइन्छन्।
1: यिनीहरू हरिया छन्, तर यिनीहरूको जरा, काण्ड र पात छुट्टिएका छैनन्।
0: जरा, काण्ड र पात नछुट्टिएकाले यी बिरुवाहरूको शरीरलाई थालस भनिन्छ।
1: अल्गीका अन्य विशेषताहरू के छन् मिस?
2: यी बिरुवाहरूको कोषमा कोष भित्ता र क्लोरोफिल हुन्छ।
1: यो त वनस्पति जगतको विशेषता होइन र मिस?
2: हो, त्यसैले त यो वनस्पति जगतमा पर्छ नि।
0: अरू के विशेषताहरू छन् मिस?
2: यी वनस्पतिहरू एक कोषीय तथा बहुकोषीय हुन्छन्।
1: यिनीहरूले खाना कसरी बनाउँछन् नि मिस?
2: यी बिरुवाहरूमा क्लोरोफिल हुने हुनाले यिनीहरू स्वपोषित हुन्छन्। यिनीहरूले स्टार्चको रूपमा खाना जम्मा गर्छन्।
0: यिनीहरूको कोषभित्ता केले बनेको हुन्छ नि मिस?
2: यिनीहरूको कोषभित्ता सेलुलोजले बनेको हुन्छ।
0: कोषभित्ता अहिले हेर्न सकिन्छ मिस?
2: सकिँदैन। यिनीहरूको शारीरिक बनावट हेर्नका लागि सूक्ष्मदर्शक यन्त्र प्रयोग गरेर हेर्नुपर्छ। त्यसैले त हामी अल्गी सङ्कलन गर्न आएका हौँ। यो लगेर प्रयोगशालामा सूक्ष्मदर्शक यन्त्र प्रयोग गरेर हेर्ने हो।
1: हस् मिस, यिनीहरूको फुल हुँदैन, अनि यिनीहरूले प्रजनन कसरी गर्छन् नि?
2: कुनै अल्गीमा मैथुनिक प्रजनन हुन्छ भने कुनै अल्गीमा अमैथुनिक किसिमको प्रजनन हुन्छ।
0: यिनीहरू पोखरीमा मात्र पाइन्छन् हो मिस?
2: होइन, यिनीहरू पोखरी, नदी, समुद्र र ओसिलो ठाउँमा पनि पाइन्छन्।
1: अल्गी अन्तर्गत कुन कुन बिरुवा पर्छन् मिस?
2: अल्गी अन्तर्गत क्लामाइडोमोनस, वल्भक्स, स्पाइरोगाइरा, युलोथ्रिक्स, फ्युकस जस्ता बिरुवाहरू पर्छन्।
0: ऊ त्यो रुखको बाहिरपट्टि बाक्लो हरियो ब्ल्याङ्केट जस्तो टाँसिएको के हो मिस?
2: यिनीहरू पनि बिरुवाहरू नै हुन्, तर अल्गी भन्दा केही विकसित हुन्छन्।
0: विकसित रे, कसरी मिस?
2: तपाईँ त्यहाँ गएर त्यो बिरुवा उखालेर ल्याउनुहोस् त।
1: मैले ल्याऊ मिस?
2: हुन्छ, तपाईँले ल्याउँदा पनि हुन्छ, तर बिस्तारै जानुहोस् है।
0: जाउन त छिटो ल्याऊ, मलाई त यो बिरुवाको बारेमा छिट्टो जान्न मन लाग्यो।
2: नअत्तालिकन जानुहोस् है, सजिलै निस्किन्छ यो बिरुवा। यो प्लास्टिकमा राखेर ल्याउनुहोस् है।
1: हस् मिस।
2: ल्याउनु भयो डोलमा?
1: लिनुहोस् मिस, यसमा त सानो सानो पातहरू छन्, मसिना जरा जस्तै धर्साहरू छन्।
2: हो, यिनीहरूको मसिना पातहरू हुन्छन्। यी मसिना जरा जस्तै धर्साहरू जरा होइनन्, यिनीहरूलाई राइजोइड भनिन्छ। तर यिनीहरूले जराले जस्तै पानी तथा लवर सुस्ने काम गर्छन्।
1: यो कुन बिरुवा हो मिस?
2: यो मस हो।
0: यो कुन डिभिजन अन्तर्गत पर्छ मिस?
2: यो डिभिजन ब्रायोफाइटा अन्तर्गत पर्छ।
1: ब्रायोफाइटा अन्तर्गत अन्य कुन कुन बिरुवाहरू पर्छन् मिस?
2: मर्केन्सिया, रिसिया आदि ब्रायोफाइटा अन्तर्गत पर्छन्। यिनीहरू अल्गीभन्दा केही विकसित हुन्छन्। यी बिरुवाहरू हरिया हुन्छन्। मर्केन्सियाको शरीर थ्यालस हुन्छ। यी बिरुवाहरू ओसिलो ठाउँमा पाइन्छन्।
0: ब्रायोफाइटाका मुख्य विशेषताहरू के हुन् मिस?
2: ब्रायोफाइटा अन्तर्गत पर्ने बिरुवाहरूलाई मैथुनिक प्रजननको समयमा गर्भाधान हुन पानी नभई हुँदैन। त्यसैले यिनीहरूलाई उभयचर अथवा एम्फिबियन प्लान्ट भनिन्छ।
1: यी बिरुवाहरू बहुकोशीय हुन्छन्। यिनीहरू स्वपोषित हुन्छन्, होइन मिस?
2: हो, सही भन्नुभयो डोल्मा।
0: यस डिभिजन अन्तर्गत पर्ने कुनै बिरुवाको शरीर थालस हुन्छ भने कुनै बिरुवाको शरीर राइजोइड, काण्ड र साधारण पातमा विभाजित हुन्छ।
2: हो, तपाईँले भनेको सही हो। केही बिरुवा जस्तै रिसिया, मर्केन्सिया आदिको थालस शरीर हुन्छ भने मसको राइजोइड, काण्ड र साधारण पातहरू हुन्छ।
1: यिनीहरू ओसिलो चिसो ठाउँमा पाइन्छन्, हो मिस?
2: हो, यिनीहरूको मैथुनिक प्रजननको लागि पानीको आवश्यकता पर्ने भएकाले यिनीहरू चिसो ओसिलो ठाउँमा मात्र पाइन्छन्।
0: यिनीहरूको प्रजनन कसरी हुन्छ मिस?
2: यी बिरुवाहरूमा अमैथुनिक र मैथुनिक दुवै किसिमको प्रजनन हुन्छ। अमैथुनिक प्रजनन स्पोरुलेसन विधिबाट हुन्छ भने स्पोरबाट अमैथुनिक प्रजनन गर्ने बिरुवाहरूलाई स्पोरोफाइट भनिन्छ।
1: भन्नाले यिनीहरूको जीवनचक्र पुरा हुन अमैथुनिक र मैथुनिक दुवै किसिमको प्रजनन हुनुपर्छ, हो मिस?
2: हो, यस्तो किसिमको जीवनचक्रलाई अल्टरनेसन अफ जेनेरेसन भनिन्छ।
0: अल्टरनेसन अफ जेनेरेसन रे, यो भनेको के हो मिस?
2: एउटै बिरुवामा स्पोरोफाइट र ग्यामेटोफाइट एक पछि अर्को गरी पुरा हुने जीवनचक्रलाई अल्टरनेसन अफ जेनेरेसन भनिन्छ।
1: ग्यामेटोफाइट भनेको के हो मिस?
2: ग्यामेटबाट प्रजनन गर्ने बिरुवालाई ग्यामेटोफाइट भनिन्छ।
0: हामीले देख्ने बिरुवा चाहिँ के हो मिस?
2: यिनीहरूको जीवनचक्रमा ग्यामेटोफाइटिक जेनेरेसन प्रबल र स्वतन्त्र हुन्छ, त्यसैले हामीले त्यही मात्र देख्छौँ। अब जाउँ, ढिला भइसक्यो।
3: हुन्छ मिस, धन्यवाद।
2: सबैजनाले लाइन बनाएर हिँड्नुहोस् है। डोलमा र मिथिलाले लाइन बनाउन सहयोग गर्नुहोस् है।
3: हुन्छ मिस।
4: हस्त श्रोताबिन, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिन्छौँ। नमस्ते।
5: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
6: नेपालको समावेशी आवाज।
4: श्रोताबिन नमस्कार। नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित शैक्षिक रेडियो कार्यक्रममा हार्दिक स्वागत गर्दछु। श्रोता विद्यार्थी, आज हामी माध्यमिक तह कक्षा 10 सामाजिक अध्ययन विषयको एकाइ 1 हामी र हाम्रो समाज अन्तर्गत पाठ 3 रहेको विविधतामा एकता पाठ शीर्षकमा केन्द्रित भई गरिएको छलफल प्रस्तुत गर्दैछौँ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै आवश्यक मुद्दाहरू टिपोट गर्न तयार हुनुहोस् है। त तयार हुनुभयो?
7: एक्लै बसेर के पढिरहेको पेम्बा?
8: हेर न, मैले एउटा पोस्टर भेटेको थिएँ, त्यही हेरेर बसेको। हाम्रो सामाजिक अध्ययनको पाठका लागि काम लाग्ने रहेछ।
7: खै, कस्तो पोस्टर? म पनि हेरौँ न।
8: यी हेर त।
7: ए, यो पो? यो पोस्टर त मसँग पनि छ। अस्ति एकता दिवसका दिन सडकमा बाँडिरहेका थिए।
8: कसले बाँडेको?
7: र्यालीमा आएका मानिसले।
9: ल, यिनीहरू त यहाँ गफ गरेर पो बसेका रहेछन्।
8: दिदी पनि आउनुहोस् न, हजुर पनि एकछिन बस्नुहोस्।
9: ल ल, म पनि फुर्सदमै छु, बसौँ न त।
8: आहा, दिदी पनि बस्ने रे, यता आउनुहोस् दिदी।
9: ल पेम्बा त निकै खुसी पो भयो त, किन होला?
8: किन नहुनु त, हामीलाई ढुङ्गा खोज्दा देउता मिले जस्तो भएको छ।
9: हो र, ल त्यस्तो के पर्यो तिमीहरूलाई?
7: खासमा त्यस्तो ठुलो कुरा त केही छैन, एउटा जिज्ञासा भएर नि दिदी।
9: के जिज्ञासा हो भन न, हातमा के हो नि त्यो?
8: यो एकता दिवसका दिन बाँडेको पोस्टर हो दिदी। यसमा पृथ्वीनारायण शाहले नेपाल सबै जातको साझा फुलबारी हो, सबैलाई चेतना भया भनेको रहेछन्। के भन्न खोजेको हो मैले अलि बुझिनँ दिदी।
7: मैले नेपालमा धेरै थरी फुल फुल्छन् भनेको होला भने, तर उसले पत्याएन।
8: त्यही त दिदी, मलाई उसको जवाफ चित्त बुझेकै छैन क्या। कोसँग सोधौ भन्ने भइरहेको थियो, तपाईँ टुप्लुक्क आइपुग्नु भयो।
9: ए कुरा त्यसो पो, खै खै कस्तो पोस्टर रहेछ, म पनि हेरौँ त।
7: ए लिनुहोस् दिदी,
9: यो पोस्टरमा लेखेको कुरा तिमीले भनेको जस्तो होइन कस्तो। नेपाल सबै जातको फुलबारी भन्नुको अर्थ नेपालमा विभिन्न जातिका मानिसहरू बसोबास गर्छन् भनेको हो।
8: देख्यौ त कस्तो, तिमीले भनेको मिलेन।
7: मलाई पनि के थाहा त, यसो अन्दाज गरेर भनेको त हो नि।
9: पर्ख न, म भनिदिइहाल्छु नि। नेपालमा विभिन्न जाति, भाषा, धर्म, वेशभूषा, रीतिरिवाज भएका मानिसहरू बसोबास गर्छन्।
8: ए मैले बुझे।
7: के बुझ्यो, बुझेको भए भन न त।
8: फुलबारीमा विभिन्न जातका फुल सजिए जस्तै नेपालमा विभिन्न जाति, भाषा, धर्म, वेशभूषा र रीतिरिवाज भएका मानिसहरू बस्छन्।
9: हो तिमीले ठिक भन्यौ, नेपाल सबै जात, जाति र वेशभूषाका मानिसहरू आपसमा मिलेर बसेको देश हो। राष्ट्र निर्माता पृथ्वीनारायण शाहले यो सुन्दर फुलबारी जस्तै नेपालमा सबैजना मिलेर बस्नु भनेका थिए।
7: ए बल्ल बुझे।
9: हाम्रो देश विविधतामा एकता भएको देश हो। यहाँ कहिले पनि जाति, धर्म र भौगोलिक क्षेत्रका आधारमा लडाईँ झगडा भएकै छैन।
8: दिदी विविधतामा एकता भनेको त मैले बुझिन नि।
7: विविधता भनेको धेरै थरीको, अनि एकता भनेको मेलमिलाप। धेरै थरीका मानिसहरू मेलमिलाप गरेर बसेका भनेको होइन त दिदी?
9: आहा कस्तोले कस्तो राम्रो जवाब दियो। हो हाम्रो देशमा विविध जाति, भाषा, धर्म र संस्कृतिका मानिसहरू बसोबास गर्छन्, तर उनीहरू सबैजना एक आपसमा मिलेर बसेका छन् होइन त?
8: हो नि दिदी, हाम्रै गाउँलाई हेर्नुहोस् न, हामी शेर्पा जातिका हौँ। कौस्तुभ बाहुन जातिको हो, जगतमान नेवार अनि नङ्नुमान राई जातिकी हुन्। हामी सबैजना मिलेर नै बसेका छौँ।
7: त्यति मात्र कहाँ हो र, प्रकाश मधेसी, हरिमान मगर, निखत तारा मुसलमान अनि अमृत दलित हुन्। हामी सबैजना एउटै समुदायमा बस्छौँ, एकअर्कामा मेलमिलाप छ, एकअर्कालाई सहयोग गर्छौँ।
9: हो नि कस्तुभ, तिमीले कति राम्रो उदाहरण दियौ। हाम्रो देशमा पूर्वदेखि पश्चिमसम्म र हिमालदेखि तराईसम्म धेरै जात जातिको बसोबास रहेको छ, तैपनि उनीहरू एकअर्कामा मेलमिलाप गरेर बसेका छन्। यही नै विविधतामा एकता हो।
8: भौगोलिक विविधता भनेको चाहिँ के हो नि दिदी?
9: तिम्रो प्रश्नको जवाब दिनुभन्दा पहिले तिमीलाई नै एउटा प्रश्न सोधौँ है त।
8: हुन्छ दिदी, मैले जानेको भए भनिहाल्छु नि, सोध्नुहोस् न।
9: तिम्रो स्थायी घर कहाँ हो रे?
8: मेरो स्थायी घर त खोटाङ जिल्ला हो, हिमालकै छेउमा छ। कस्तो जाडो हुन्छ।
9: अनि तिमी अहिले कहाँ बसेका छौ त?
8: म त अहिले तनहुँमा बस्छु।
9: तनहुँ कस्तो भौगोलिक क्षेत्रमा पर्छ थाहा छ?
7: तनहुँ त पहाडी क्षेत्रमा पर्छ नि, जता हेरे पनि पहाड मात्रै देखिन्छ।
8: मेरो मामा घर पर्सा जिल्लामा पर्छ, त्यहाँ त जता हेरे पनि समथर जमिन मात्रै देखिन्छ।
7: ए दिदीले किन प्रश्न सोध्नु भयो भनेको त भौगोलिक विविधता बुझाउन पो रहेछ।
8: कसरी नि, मैले त बुझेकै छैन।
7: त्यति पनि किन नबुझेको होला उसले। हाम्रो देशको भौगोलिक अवस्थामा पनि विविधता छ भन्न खोजेको होइन त दिदी?
9: ठिक भन्यौ भाइ तिमीले। हाम्रो देशको उत्तरमा हिमाली क्षेत्र छ, त्यहाँ धेरै जाडो हुन्छ। मध्य भागमा पहाडी क्षेत्र छ, पहाडी क्षेत्रमा जाडो र गर्मी दुवै हावापानी पाइन्छ। दक्षिणमा समथर मैदानले बनेको तराई क्षेत्र छ, तराईमा धेरै गर्मी हुन्छ। यसैलाई भौगोलिक विविधता भनिन्छ।
8: नेपालमा जमिनको स्वरूपमा विविधता रहेछ, हावापानीमा पनि विविधता रहेछ, अनि वनस्पतिमा पनि विविधता छ होला है दिदी?
9: हो पेम्बा, नेपालको हिमाली भेगमा सल्ला र धुप्पी जातका वनस्पति पाइन्छन्। पहाडी क्षेत्रमा हिउँदमा पात झर्ने पतझड वनस्पति पाइन्छ भने तराईमा सधैँ हरियो हुने वनस्पतिका जङ्गलहरू पाइन्छन्।
7: ठाउँ अनुसार वनस्पति फरक परे जस्तै ठाउँ अनुसार मानिस पनि फरक फरक छन् है दिदी?
9: हो नि, ठाउँ अनुसार मानिसहरूको बसोबास पनि फरक फरक छ। हिमाली क्षेत्रमा शेर्पा, लामा, भोटे, थकाली र ठकुरी जातिका बाहुल्यता छ। पहाडी भेगमा भने विविधता छ। धेरैजसो बाहुन क्षेत्रीहरू बसोबास गर्छन्।
8: होइन नि दिदी, पूर्वी पहाडी क्षेत्रमा त किरात, राई र लिम्बू जातिका मानिसको बाहुल्यता छ।
9: पेम्बाले भनेको पनि ठिक हो। नेपालको पहाडी क्षेत्रमा पनि पूर्व, मध्य र पश्चिममा फरक फरक जातिका मानिसहरूको बाहुल्यता रहेको छ। पूर्वी पहाडी क्षेत्रमा राई लिम्बू जातिका मानिसहरूको बसोबास छ भने बागमती प्रदेशको पहाडी क्षेत्रमा नेवार र तामाङ जातिको बाहुल्यता छ।
7: अनि गण्डकी प्रदेशको पहाडी भागमा गुरुङ जातिको बाहुल्यता छ, होइन त दिदी?
9: हो बाबु, तिमीले भनेको ठिक हो। लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भागमा मगर जातिको बाहुल्यता छ। अनि सुदूरपश्चिमको पहाडी प्रदेशमा भने ठकुरी र बाहुन छेत्रीको बाहुल्यता छ।
8: तराईमा पनि यसै गरी धेरै जातिका मानिसहरू बस्छन् होला है?
9: हो बाबु, तराई क्षेत्रमा पनि यादव, थारू, राजवंशी, धिमाल, सतार, मुसलमान लगायतका धेरै जाति र धर्मका मानिसहरूको बसोबास रहेको छ।
7: नेपालमा त कति धेरै जात जातिहरूको बसोबास रहेछ
8: दिदी। नेपालमा कति जातका मानिसहरू बसोबास गर्छन् होला है?
7: म भनौँ दिदी,
9: तिमीलाई थाहा छ भने भन न त।
7: विक्रम सम्बत 2078 सालको जनगणना अनुसार नेपालमा 142 जात जातिका मानिसहरू बसोबास गर्छन्, होइन त दिदी?
9: हो कस्तुप, तिमीले ठिक भन्यौ। विक्रम सम्बत 2068 जनगणना अनुसार नेपालमा 125 जात जाति थिए। अहिले 17 जात जाति थपिएर 142 पुगेका छन्।
8: नेपालमा कतिवटा भाषा बोलिन्छ होला है दिदी?
9: नेपालमा विक्रम सम्बत 2078 सालको जनगणना अनुसार 124 भाषाहरू बोलिन्छन्।
7: यतिका धेरै भाषा बोलिन्छन् है?
9: हो नि, नेपालमा झन्डै आधा जनसङ्ख्याले नेपाली भाषा बोल्छन्। भोजपुरी, मैथिली, बज्जिका, थारू, तामाङ भाषाहरू पनि धेरै मानिसले बोल्ने भाषा हुन्। धेरैजसो जातिहरूको आफ्नै मातृभाषा भएको हुनाले भाषाको सङ्ख्या पनि धेरै भएको हो।
8: मैले पुस्तकमा पढे अनुसार नेपालमा 10 धर्म मानिने रहेछ।
9: हो पेम्बा, नेपालमा हिन्दू, बौद्ध, इस्लाम, किराँत, क्रिस्चियन लगायतका 10 धर्म मान्ने मानिसहरू बसोबास गर्छन्। जुनसुकै धर्म माने पनि नेपालीहरू एकअर्कामा मिलेरै बसेका छन्।
7: हो नि दिदी, हाम्रै टोलमा हेरौँ न, हामी हिन्दू धर्म मान्छौँ, पेम्बाको परिवार बौद्ध धर्म मान्छन्, इक्वाल दाई इस्लाम धर्म मान्नुहुन्छ, जोनको परिवार इसाई धर्म मान्छन्।
8: मलाई पनि विभिन्न धर्मका मानिसहरूले एकअर्कालाई सहयोग गरेको देख्दा खुसी लाग्छ। हाम्रा चाडपर्वहरू फरक छन्, रीतिरिवाजहरू पनि फरक छन्, तर आपद विपद परेका बेला सबैजना एकजुट भएर काम गर्छौँ, होइन त दिदी?
9: हो नि पेम्बा, यही त हामी नेपालीको विशेषता हो। हाम्रो नेपाल विविधतामा एकता भएको देश हो नि। यसपालिको दसैँमा पेमा, इक्वाल, जोनलाई हाम्रो घरमा निम्ता मान्न बोलायौँ। लोसारमा पेमाले निम्ता गरिन्, क्रिसमसमा जोनले निम्ता गरे, अब ईदमा इक्वालको घरमा जानुपर्छ, होइन त?
7: हुन्छ दिदी, धेरै रमाइलो हुन्छ।
9: हामी नेपालीहरू जाति, धर्म, क्षेत्र र संस्कृतिका नाममा कहिले पनि झगडा गर्दैनौँ, बरु एकले अर्कालाई सम्मान गर्छौँ, होइन त?
8: हो नि दिदी, हाम्रो विद्यालयमा पनि त फरक फरक जाति, धर्म, संस्कृतिका मानिसहरू पढ्छौँ नि। हामी कसैलाई पनि भेदभाव गर्दैनौँ, मिलेर काम गर्छौँ।
7: हाम्रो कक्षामा हिमाली क्षेत्र, पहाडी क्षेत्र र तराई क्षेत्रका साथीहरू सँगै मिलेर बस्छन्।
9: आहा, तिमीहरूले कति राम्रो उदाहरण दियौ। हो, हामी जुनसुकै धर्म, जाति, वेशभूषाका भए पनि एकले अर्कालाई सम्मान र सहयोग गरेर बस्नु नै विविधतामा एकता हो। नेपालमा विविधतामा एकता सम्बन्धमा हाम्रो संविधानमा पनि व्यवस्था गरिएको छ नि।
8: संविधानमा कस्तो व्यवस्था छ दिदी?
9: नेपालको संविधानमा राष्ट्रको परिभाषा दिँदै भनिएको छ, बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकाङ्क्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो भनेर लेखिएको छ।
7: खै दिदीले के भन्नुभएको हो, मैले त बुझ्नै सकिनँ।
9: म बुझाइहाल्छु नि, सुन। बहु भनेको धेरै। नेपाल धेरै जाति, धेरै भाषा, धेरै धर्म भएको मुलुक हो। यहाँ धेरै प्रकारका संस्कृतिहरू छन्। जुनसुकै जाति, भाषा, धर्म, क्षेत्रको भए पनि नेपाली हौँ भन्ने भावना सबै नेपालीमा छ। देशको हित र विकासका लागि हामी सबै एकजुट हुनुपर्छ भन्ने भावना भएका नेपाली जनता नै नेपाल राष्ट्र हो भनिएको हो।
8: ए, बल्ल बुझे। राष्ट्र भनेको जमिन मात्र होइन रहेछ है दिदी?
9: हो पेम्बा, राष्ट्र भनेको जमिन मात्रै होइन, त्यहाँको जनता पनि हो। त्यसैले जनताहरू बीचमा एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन गर्ने कुरा पनि संविधानमा उल्लेख गरिएको छ।
7: त्यसो भए देशमा वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक भेदभाव पनि गर्न नपाइने रहेछ।
9: हो कस्तुप, संविधानका अनुसार सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गरी समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्छौ भन्ने संकल्प संविधानमा उल्लेख गरिएको छ।
8: यसरी कसैलाई पनि भेदभाव गरिएन भने त एकता भइहाल्छ नि है दिदी?
9: हो नि पेम्बा, हाम्रो संविधानले समानताको हक र छुवाछुत विरुद्धको हक अन्तर्गत कसैलाई पनि भेदभाव गर्न नपाइने व्यवस्था गरेको छ। कोही पनि व्यक्तिलाई धर्म, वर्ण, जात जाति, लिङ्ग, शारीरिक अवस्था, आर्थिक अवस्था, भाषा, क्षेत्र वा यस्तै अन्य कुनै आधारमा भेदभाव गर्न पाइँदैन।
8: कोही व्यक्तिले यस्तो भेदभाव गर्यो भने के हुन्छ त दिदी?
7: के हुनु नि, सजाय हुन्छ होइन त दिदी?
9: हो कस्तुप, तिमीले भनेको ठिक हो। कोही पनि व्यक्तिलाई धर्म, वर्ण, जात जाति, भाषा, क्षेत्रका आधारमा भेदभाव गरेमा अदालतमा उजुरी दिन पाइन्छ अनि अदालतले पनि उनीमाथि अन्याय भएको रहेछ भने अन्याय गर्नेलाई सजाय गर्छ, अन्यायमा पर्नेलाई न्याय दिलाइदिन्छ।
8: यसरी संविधान र कानुनले समेत सहयोग गरेपछि एक आपसमा मिलेर बस्नु परिहाल्यो नि। सबैजना मिलेर बसे भने एकता कायम भइहाल्छ होइन त कौस्तुभ?
7: हो नि पेम्बा, हाम्रो समाजमा विविधता भए पनि त्यसमा रमाउनु पर्ने रहेछ।
9: अब त तिमीहरूले कुरा बुझ्यौ होला होइन?
7: हो दिदी, हाम्रो देशमा भौगोलिक, जातीय, भाषिक, सांस्कृतिक र धार्मिक विविधता भएको देश रहेछ। यो देशका सबैजना विविधतामा रमाउँदै एक आपसमा मिलेर बसेका रहेछन्।
8: त्यसैले नेपाललाई विविधतामा एकता भएको देश भनिएको रहेछ।
9: तिमीहरूले त विविधतामा एकता नेपालको विशेषता भन्ने भनाइलाई प्रष्टै बुझेछौ। अब साथीहरूलाई पनि यो कुरा बुझाइदिनु है। सबै नेपालीहरूले यो कुरा बुझे भने हाम्रो देशमा झैझगडा र अन्याय अत्याचार हुन पाउँदैन। नेपाल छिट्टै विश्वमा विकसित देशका रूपमा चिनिनेछ।
7: हो नि दिदी, हामी यो कुरा साथीहरूलाई पनि बुझाइदिनेछौँ। आज दिदीले हामीलाई निकै राम्रो कुरा सिकाइदिनु भयो। दिदीलाई धेरै धेरै धन्यवाद।
9: मलाई पनि तिमीहरूसँग कुरा गर्न पाएर निकै खुसी लाग्यो।
7: हामीलाई पनि धेरै खुसी लागेको छ।
10: हस्त श्रोताबिन, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिन्छौँ। नमस्ते।
11: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। अब सुन्नुहुनेछ उर्दू भाषामा समाचार।

0: यसका साथै आजलाई रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँको प्रसारण यही सकिन्छ। अब यसपछि केन्द्रीय प्रसारण सुन्नुहुनेछ। हस्त प्रादेशिक प्रसारणबाट बिदा हुन्छौ। नमस्कार।
1: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। मैथिली भाषाको समाचारपछि प्रदेश समाचार सुन्नुहुनेछ। यस बेला साँझको छ बज्नै लाग्यो। अब सुन्नुहुनेछ मैथिली भाषामा समाचार।

नमस्कार, यो रेडियो नेपाल हो। प्रदेश समाचारमा स्वागत छ, म विजय यादव। कोशी प्रदेशका मुख्यमन्त्री हेकमत कुमार कार्कीले कृषि उत्पादन वृद्धि गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्ने बताउनु भएको छ। राष्ट्रिय धान दिवसको उपलक्ष्यमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले नेपालीको मौलिक पर्वका रूपमा स्थापित यस दिवसमा धान रोपाई, असारे भाका, दही चिउरा खाने परम्पराले नेपाली संस्कृति र पहिचानलाई समृद्ध बनाएको उल्लेख गर्नुभएको छ। सन्देशमा मुख्यमन्त्री कार्कीले भन्नुभएको छ, पछिल्लो समय युवा जनशक्ति, वैदेशिक पलायन र बसाई सराईले खेतीयोग्य जमिन बाँझो हुँदा कृषि उत्पादनमा गम्भीर असर परेको छ। आधुनिक प्रविधि, यान्त्रिकीकरण र वैज्ञानिक खेती मार्फत उत्पादन वृद्धि गर्नुपर्ने धारणा राख्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले कृषि उत्पादन बजारीकरण, कृषिमा नवप्रवर्तन र व्यावसायिक खेती, उत्पादनमुखी योजना, प्राविधिक सहयोग तथा कृषक मैत्री कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिनुभयो। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले धान खेतीलाई आधुनिक, व्यावसायिक तथा जलवायु मैत्री बनाउनु पर्ने बताउनु भएको छ। राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव 2083 अवसरमा दिनुभएको शुभकामना सन्देशमा उहाँले बदलिलो जलवायु, मौसमको अनिश्चितता बीच नवीन प्रविधिको प्रयोग, वैज्ञानिक खेती प्रणाली तथा प्रभावकारी व्यवस्थापन मार्फत उत्पादन कृषि गर्न सकिने धारणा व्यक्त गर्नुभएको छ।

मुख्यमन्त्री आचार्यले कृषि क्षेत्रको आधुनिकीकरण, धान उत्पादन वृद्धि र खाद आत्मनिर्भरताका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। जलवायु मैत्री प्रविधि धानमा आत्मनिर्भरता र समृद्धि भन्ने नारालाई व्यवहारमा उतार्दै कृषि उत्पादन र उत्पादकता बढाउने दिशामा प्रदेश सरकारले विभिन्न कार्यक्रम गरिरहेको उहाँले बताउनुभयो। मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकारले कृषि क्षेत्रलाई आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा लिँदै यान्त्रिकीकरण, व्यवसायीकरण र बजारीकरणलाई प्राथमिकतामा राखेको जानकारी दिनुभयो। मुख्यमन्त्री आचार्यले प्रविधि मैत्री खेती प्रणालीको विस्तार र उत्पादनसँगै मूल्य श्रृङ्खलाको विकास मार्फत कृषिलाई सम्मानित, मर्यादित र लाभदायक पेसाको रूपमा स्थापित गर्न प्रदेश सरकार निरन्तर लागि परेको बताउनु भएको छ। कोशी प्रदेश योजना आयोगको सदस्यमा सुनसरी ब्राह क्षेत्र नगरपालिका दुईका अनिल थापालाई नियुक्त गर्ने निर्णय गरिएको छ। कोशी प्रदेश सरकारको आज बसेको मन्त्री परिषद बैठकले थापालाई नियुक्त गर्ने निर्णय गरेको प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री तिलचन्द पाठकले जानकारी दिनुभयो। बैठकले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायी एन 2078 संशोधन गर्न बनेको विधेयक स्वीकृत गरेको छ। प्रदेशसभा सदस्यका स्वकीय सचिवको पारिश्रमिक रोकिएकै मितिदेखि नियमित गर्ने निर्णय भएको र प्रदेश खेलकुद पहिलो संशोधन अध्यादेश 2083 प्रतिस्थापन गर्न बनेको विधेयकलाई स्वीकृत गरेको मन्त्री पाठकले बताउनुभयो। लुम्बिनी प्रदेश सरकारले थारू समुदायको आदिमकालीन प्रथा, परम्परा र संस्कृतिको संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले थारू समुदायको प्रथा जनित परम्पराको संरक्षण र प्रवर्धन सम्बन्धी विधेयक 2083 अगाडि बढाइएको छ। उक्त विधेयक हाल प्रदेशसभामा पेश गरिएको छ। लुम्बिनी प्रदेशमा थारू समुदायको बाहुल्यता रहेको र यस समुदायमा आदिमकालदेखि प्रचलनमा रहेको सामूहिक प्रथा जनित संरचना, संगठन र सांस्कृतिक असल अभ्यासहरूलाई कानुनी रूपमा व्यवस्थित गर्ने उद्देश्यले यो विधेयक तयार पारिएको लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री दिल्ली बहादुर चौधरीले बताउनुभयो। प्रस्तावित विधेयकले थारू समुदायको सबैभन्दा तल्लो तहको संरचनाका रूपमा गाउँ, मौजा र दुई वा सोभन्दा बढी गाउँहरू मिलेर सिँचाइ तथा सामूहिक कामका लागि बन्ने प्रङ्गना वा टप्पू जस्ता संरचनालाई कानुनी रूपमा पहिचान गर्ने व्यवस्था गरेको छ। यसका साथै समुदायको नेतृत्व गर्ने महत्व बरघर र भलमनसा जस्ता पदहरूलाई कानुनी रूपमा परिभाषित गर्दै उनीहरूको काम, कर्तव्य र जिम्मेवारीलाई स्पष्ट पारिएको छ। विधेयकले थारू समुदायको परम्परागत चाडपर्व, खानपान, वेशभूषा, भाषा र कृषि तथा सिँचाइ सिपसँग सम्बन्धित बौद्धिक र सांस्कृतिक सम्पदाको अभिलेखीकरण, संरक्षण र पुस्तान्तरणमा समेत विशेष सहयोग पुर्याउने लक्ष्य राखेको छ। यसका साथै विधेयकमा प्रत्येक गाउँ, मौजा र प्रङ्गनाहरूमा छुट्टै कोष स्थापना गर्न सक्ने र समुदायभित्रका सामान्य विवादहरूलाई मेलमिलापका माध्यमबाट समाधान गर्ने प्रणालीलाई प्रोत्साहन गर्ने जस्ता महत्त्वपूर्ण प्रावधानहरू समेटिएका छन्। प्रदेश सरकार सामाजिक विकास मन्त्री जन्मजय तिमल सन्हाका अनुसार यो विधेयक ऐनका रूपमा कार्यान्वयन भएपछि थारू समुदायको असल अभ्यासहरूले कानुनी संरक्षण पाउनेछन् र समुदायको राज्यप्रतिको अपनत्वमा वृद्धि हुनेछ। पर्यटनलाई कृषिसँग जोड्दै मुलुकको अर्थतन्त्रलाई मजबुत बनाउने उद्देश्यले रोपाई महोत्सव आयोजन गरिएको छ। 3 दशकदेखि मुलुकको ग्रामीण क्षेत्रको पर्यटन प्रवर्धनमा क्रियाशील गाउँ पर्यटन प्रवर्धन मञ्च भिटोप नेपालले धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका 7 सुकौरा फाँटमा रोपाई महोत्सव आयोजन गरेको हो। समुन्नत नेपालको प्राथमिक आधार पर्यटन र कृषि नेपालको अर्थतन्त्रका जनाधार भन्ने मूल नाराका साथ महोत्सव आयोजन गरिएको भिठोक नेपालका अध्यक्ष हरिशरण थपलियाले बताउनुभयो। स्थानीय संस्कृति, परम्परा र कृषि तथा ग्रामीण पर्यटनको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको रोपाई महोत्सवले ग्रामीण अर्थतन्त्रमा विशेष योगदान पुर्याउनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो। त्रिपुरा सुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीले पर्यटन र कृषिलाई नेपाली अर्थतन्त्रको मेरुदण्ड बनाउनका लागि यस्ता महोत्सवले सहयोग पुग्ने बताउनुभयो। डिभिजन वन कार्यालय तनहुँले स्थानीयलाई भिन्न 28 प्रजातिका बिरुवा निशुल्क लिन आउन
आग्रह गरेको छ। मङ्गलबारदेखि कार्यालय परिसरमा रहेको निमारो, राईखन्यु, बरहर, कटहर, चिउरी, कोइरालो, तेजपात, अशोका, कल्की, निम, कपुर, शीतलक्ष्मी, अमला, वार्ता, हर्रो, बकाइनो, कुरिलो, धुपो, गुलमोहर, बरिसफुल, पारिजात, साँप, बयर, बेल, पिपल, बर, राजवृक्ष र नौरङ्गे लगायत 28 प्रजातिका बिरुवा निशुल्क लैजान आग्रह गरेको हो। वन कार्यालयले वातावरण संरक्षण, हरियाली प्रवर्धन, जैविक विविधता संरक्षण तथा वृक्षारोपण अभियानलाई प्रभावकारी बनाउने उद्देश्यले निशुल्क बिरुवा वितरण गर्न लागेको वन अधिकृत राजकुमार श्रेष्ठले बताउनुभयो। यसै साथ प्रदेश समाचार सक्यो। सुन्दै रहनुहोला रेडियो नेपाल। हस्त नमस्कार।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। अब हामी प्रस्तुत गर्दैछौँ राति 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। केही बेरपछि नै यहाँहरूले सुन्नुहुनेछ कार्यक्रम बालबाटिका। त्यसपछि प्रस्तुत गर्नेछौँ कृषि कार्यक्रम। साँझ 7 बजे समाचार सुन्नुहुनेछ। समाचारपछि घटना र विचार कार्यक्रम प्रस्तुत गर्नेछौँ। त्यसपछि प्रहरी कार्यक्रम सुन्नुहुनेछ। बेलुकी ठिक 8 बजे अङ्ग्रेजीमा समाचार सुन्नुहुनेछ। त्यसपछि केही बेर यहाँहरूलाई सुनाउनेछौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका लोकगीतहरू। लोकगीत सुनिसकेपछि शैक्षिक रेडियो कार्यक्रम विषयगत पाठ प्रस्तुत गर्नेछौँ करिब राति 9 बजेसम्म। राति ठिक 9 बजे समाचार सुन्नुहुनेछ। समाचारपछि हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रमको पुनप्रसारण यहाँहरूको माझमा प्रस्तुत गर्नेछौँ। त्यसपछि बाँकी रहेको केही समय यहाँहरूलाई सुनाउनेछौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका सदाबहार गीतहरू। राति ठिक 10 बजे हिन्दी भाषामा समाचार सुन्नुहुनेछ। हिन्दी भाषाको समाचारपछि बिम्ब प्रतिबिम्ब कार्यक्रम प्रस्तुत गर्नेछौँ करिब राति 11 बजेसम्म। राति ठिक 11 बजे समाचार सुन्नुहुनेछ। राति 11 बजेको समाचारसँगै आजको लागि रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट प्रसारण हुने सम्पूर्ण कार्यक्रमहरू पुरा हुनेछन्। तर 11 बजे राति 11 बजेको समाचारपछि पनि हाम्रो रात्रिकालीन प्रसारण भने जारी नै रहनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

मनोरञ्जन सहित मात्र रु 999 डिश होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होमको कस्टमर सपोर्ट 01421766 मा सम्पर्क

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ हुन त।
1: हुन्छ
2: हुन्छ ल हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

नमस्कार, हार्दिक स्वागत गर्दछौँ आजको यो बालबाटिका कार्यक्रमबाट हाम्रा सम्पूर्ण भाइ बहिनीहरूलाई। प्रविधि संयोजनका दाजु पुष्परत्न वज्राचार्य अनि यो कार्यक्रम सञ्चालक दाजु बलराम कोइरालाको तर्फबाट। प्रिय भाइ बहिनीहरू, तपाईँहरू आराम कुशल हुनुहुन्छ नि? यस बेला तपाईँहरू घरमै हुनुहुन्छ होला, किनकि विद्यालयबाट आउने समय पनि भइसक्यो। तर कतिपय भाइ बहिनीहरू त अतिरिक्त कक्षामा हुनुहुन्छ होला, तपाईँहरू समयमै घर आउने गर्नुहोला है। साथै घरमा आइसकेपछि ड्रेस परिवर्तनसँगै हात खुट्टा धुने, सफा सुग्घर बनेर खाजा खाने अनि खाली समयमा आफ्ना अभिभावकलाई केही काममा मद्दत गर्न सक्नुहुन्छ। साथै केही खेलकुदमा पनि भाग लिन सक्नुहुन्छ। तर पढ्न चाहिँ अलि बढी मिहिनेत गर्नुपर्छ है भाइ बहिनीहरू। तपाईँलाई थाहा छ नि, अध्ययनले भोलिको सुन्दर भविष्य निर्माण हुने कुरामा दुई मत छैन। लौ त, यिनै भनाइ सँगसँगै आजको हाम्रो नियमित स्तम्भतिर अब हामी लाग्छौँ। आज पनि हामीले दुईजना बहिनीहरूसँग विशेष कुराकानी गरेका छौँ, तर त्यसभन्दा अगाडि एउटा बाल गीत सुनाउँछौँ अनि हाम्रो नियमित स्तम्भ सुन्नेछौँ।

0: बालबाटिका कार्यक्रममा तपाईँहरूलाई हार्दिक स्वागत गर्दछु।
1: धन्यवाद। म सुमी भैजु कक्षा 10 अनि अहिले चाहिँ म दरबार हाई स्कुल रानी पोखरी काठमाडौँमा पढ्छु। म चाहिँ नक्सालमा बाल मन्दिरमा बस्छु।
2: नमस्कार, मेरो नाम चाहिँ एल्सा सारु मगर। म भानु माध्यमिक विद्यालयको 10 पढ्ने छात्रा। मेरो स्थानीय घर चाहिँ अर्डाखाँची हो अनि अहिलेको चाहिँ घर चाहिँ नक्साल बाल मन्दिरमै बस्नु।
0: आज हामी बाल मन्दिरमा बस्नुहुने दरबार हाई स्कुलमा पढ्नुहुने बहिनीहरूसँग कुराकानी गर्दैछौँ। तपाईँहरू कक्षा 10 पढ्नुहुन्छ, कति कक्षादेखि यस स्कुलमा पढ्नुभएको?
1: म चाहिँ कक्षा 4 यो स्कुलमा पढ्न थालेको। अहिले चाहिँ म पढेको लगभग 6 जति भइसकेको छ।
0: हजुर, दरबार हाई स्कुलमा तपाईँका पढ्दाका अनुभव र यहाँको वातावरणको बारेमा बताउनु न।
1: यहाँको पढ्ने वातावरण चाहिँ एकदमै राम्रो छ। अब म 4 पढ्न थालेको, यताको पढाइहरू अनि शिक्षकले पढाउने तरिकाहरू चाहिँ एकदमै राम्रो छ। उहाँहरू पनि अब हामीले नजानेको कुरा सोद्धा उहाँहरूले पनि भनिराख्नुहुन्छ। मलाई चाहिँ मेरो विद्यालय चाहिँ हल्का राम्रो लाग्छ।
0: हजुर, यहाँको भनाइ के छ?
2: म चाहिँ अब 7 पढ्न थालेको यतापट्टि, अब 3-4 भयो होला। अनि त्यसपछि शिक्षकहरू पनि राम्रै हुनुहुन्छ, अब राम्रैसँगै बुझाउनुहुन्छ, राम्रोसँगै पढाउनुहुन्छ, अनि यहाँको वातावरण पनि राम्रै छ।
0: तपाईँहरू पढाइभन्दा बाहेक चाहिँ विशेष कुन विषयमा चाहिँ बढी रुचि राख्नुहुन्छ?
1: मलाई चाहिँ यो पढाइभन्दा बाहेक चाहिँ खाना पकाउनेमा पनि लाग्छ, तर मलाई कहिलेकाहीँ चाहिँ पढाइभन्दा बाहेक चाहिँ कविताहरू यस्तोमा पनि म रुचि राख्छु।
0: तपाईँले रुचि राख्ने विषय पढाइभन्दा बाहेक कविता सिर्जनामा पनि छ?
1: कविता सिर्जना अनि गीतहरू।
0: हजुर, गीत पनि गाउनुहुन्छ। हजुर, कति वर्ष पुग्नुभयो तपाईँ?
1: म चाहिँ 16 पुग्छु।
0: 16 पुग्नुभयो। तपाईँका अनुभव सुनाइदिनु त।
2: मेरो चाहिँ पढाइभन्दा बाहिर चाहिँ अब गजल गाउन, कविताहरूलाई गजलमा गाउन कसरी गाउने, अनि सङ्गीतहरूमा भयो।
0: तपाईँहरू दुवैजना बाल मन्दिरमा बस्नुहुन्छ, बाल मन्दिरभित्रै, बाल मन्दिरमा बस्दाका अनुभव पनि सुनाइदिनु न हामीलाई। कस्तो के छ, अप्ठ्यारो के छ, समस्या के छ, के गर्दै हुन्थ्यो जस्तो लाग्छ, कस्तो छ त्यहाँको वातावरण, कतिजना हुनुहुन्छ भाइ बहिनीहरू?
1: त्यहाँको वातावरण चाहिँ एकदमै राम्रो छ। अब अलिअलि अप्ठ्यारो त भइहाल्छ, तर लाइक धेरै अप्ठ्यारो त हुँदैन हामीलाई। अब त्यहाँको स्टाफहरूले पनि सघाउनुहुन्छ, यस्तो हुन्छ यस्तो हुन्छ भनेर। अनि त्यहाँको खानपिन सबै राम्रो छ। त्यहाँ चाहिँ यस्तै 100+ मान्छेहरू बस्नुहुन्छ। त्यहाँको वातावरण चाहिँ एकदम राम्रो छ।
0: तपाईँले पाउनुपर्ने अधिकार चाहिँ प्राप्त गर्नुभएको छ बाल मन्दिरबाट?
1: मलाई चाहिँ के लाग्छ भने बाहिर बच्चाहरूले भन्दा नि अब हामीले चाहिँ धेरै अधिकार प्राप्त गर्न पाएको छौँ जस्तो लाग्छ।
0: अझ बढी तपाईँलाई अधिकार सुनिश्चित गरिदिनको लागि राज्यद्वारा, सरकारद्वारा अथवा त्यहाँ बाल मन्दिर परिवारबाट अथवा विद्यालयबाट के गरिदिए हुन्थ्यो जस्तो लाग्छ?
1: अब त्यो त हामीलाई सबैले, राज्य बाल मन्दिरहरू सबैले पुऱ्याइदिएको छ, तर त्यस्तो त्यो पढ्ने लेख्ने सबै राम्रो छ, त्यस्तो पुऱ्याइदियोस् जस्तो चाहिँ पाएन।
0: तपाईँ पढाइभन्दा बाहेक विद्यालयमा चाहिँ सृजनात्मक क्रियाकलापमा चाहिँ के कुरामा भाग लिनुहुन्छ? अतिरिक्त क्रियाकलापमा यहाँ चाहिँ सहभागिता जनाउने कुराहरू चाहिँ के हुन्?
1: ए, म चाहिँ कहिले कविता हुन्छ, अनि वक्तित्व कला, अनि ड्रइङ कम्पिटिसन, यस्तो यस्तोहरूमा चाहिँ म भाग लिइरहेको हुन्छु।
0: तपाईँहरू 2 साथीसँगै हुनुहुन्छ है, अनि तपाईँको अनुभव पनि सुनाइदिनु न।
2: मेरो पनि त्यही हो, त्यही ड्रइङहरूमा, त्यही गजलको कम्पिटिसनहरूमा, त्यस्तैमा पार्टिसिपेट लिन्छु।
0: अब भविष्यमा गएर चाहिँ के बन्ने लक्ष्य राख्नु भएको छ, के बन्छु जस्तो लाग्छ?
2: अब त्यो खै के बन्ने भनेर चाहिँ अहिले भएको छैन, अब पछि नै सोचौँला त्यो के बन्ने, पछि गएर कस्तो गर्ने भनेर।
0: बाल मन्दिरबाट तपाईँले जे जे कुरामा सहभागिता जनाउनु भएको छ, पाउनु भएको छ, त्यसबाट कतिको सन्तुष्ट हुनुहुन्छ?
2: अब त्यहाँको अध्यक्षज्यूहरू पनि अब एकदमै राम्रो हुनुहुन्छ, उहाँहरूले पनि हामीलाई जे चाहेको त्यही पुर्याउनु भएको छ होइन। अनि त्यही हो, उहाँहरू राम्रै हुनुहुन्छ, हामीलाई आवश्यकता परेको चिजहरू पुर्याइदिनु भएको छ, हेरचाह गर्नुभएको छ।
0: तपाईँले बाल मन्दिरबाट पाउने अधिकार पाइरहनु भएको छ, विशेष गरेर बाल अधिकार तपाईँले कति बुझ्नु भएको छ, बाल अधिकारको बारेमा बताइदिनु त हामीलाई।
2: बाल अधिकार भनेको चाहिँ अब बालबालिकाले पाउने अधिकार हो, अब अनि बालबालिकाले पाइरहेको छ होइन, हाम्रो त्यो होस्टेल मतलब त्यो बाल मन्दिरमा चाहिँ हामीले अब पाइरहेको छ अरूहरूभन्दा पनि।
0: तपाईँका कुरा सुन्छु अब म, यदि विद्यालयमा तपाईँलाई अन्य गतिविधिमा सहभागिता जनाउँदा अथवा यहाँ विद्यालयभन्दा बाहिर जाँदाखेरि चाहिँ तपाईँ कुन विषयमा चाहिँ अलिकति बढी फोकस गर्दै हुन्थ्यो अथवा म चाहिँ यो विषयमा चाहिँ जान पाए हुन्थ्यो भन्ने लाग्छ अनुभव तपाईँका?
1: मलाई चाहिँ कवितामा अगाडि बढोस् हुन्छ, जस्तै कहिलेकाहीँ गजल, कहिलेकाहीँ यत्तिकै कविताहरू हुन्छ नि, त्यसमा चाहिँ हल्का यता बढी ऊ गरोस् जस्तो लाग्छ।
0: तपाईँलाई अहिले हाम्रो यो कार्यक्रम मार्फत धेरैजना भाइ बहिनीहरूले सुनिरहनु भएको छ, तपाईँले यस कार्यक्रम मार्फत हामीलाई तपाईँसँग भएका प्रतिभा पनि सुनाउनुहुन्छ होला, हामी के सुन्न सक्छौँ, के सुनाउनुहुन्छ?
1: म चाहिँ कविता सुनाउँछु, लाइक यो चाहिँ मैले लेखेको कविता हो, सफलता। सफलता सजिलै छैन तर मेहनतले सम्भव हुन्छ, पसिना बगौ डर नमान लक्ष्य तिमीलाई पक्का भेटिन्छ, पसिना बगौ डर नमान लक्ष्य तिमीलाई पक्का भेटिन्छ, धैर्य राख विश्वास गर कदम कदम अघि बढ, धैर्य राख विश्वास गर कदम कदम अघि बढ, असफलता सिकायो सफलता तिमीलाई खोज्दै आउँछ, असफलता सिकायो सफलता तिमीलाई खोज्दै आउँछ, सपना देखे काम गर आत्मविश्वास कहिले नछोड, सपना देखे काम गर आत्मविश्वास कहिले नछोड, सफलता भनेको खुसी हो जसले जीवन उज्यालो बनाउँछ, सफलता भनेको खुसी हो जसले जीवन उज्यालो बनाउँछ।
0: यो सृजना आफैले लेख्नु भएको?
1: हजुर।
0: यसले सन्देश के दिन खोजेको छ?
1: यसले सन्देश चाहिँ अब मान्छेहरू चाहिँ धेरै सफल हुन खोज्छन् तर कुनै कोही कोही चाहिँ सफल हुँदैन, अब सफल नहुँदा चाहिँ उसलाई हार नमान, मतलब जीवन सकेको छैन हार नमान अझै अगाडि बढ भन्ने सन्देश चाहिँ मेरो कविताले दिएको छ।
0: यस्ता खालका कविता कति लेख्नु भएको छ?
1: मैले चाहिँ अहिलेसम्म 4-5 कविताहरू लेखेको छु।
0: सङ्कलन गरिरहनुहुन्छ? हजुर। अनि यी सृजनाहरू आफ्नो साथीहरूलाई पनि सुनाउने गर्नुभएको छ?
1: छु।
0: हजुर, के भन्नुहुन्छ साथीहरूले?
1: साथीहरूले पनि अब राम्रो छ नि भन्छ।
0: हजुर, तपाईँको पनि केही सुन्छौँ हामी सृजना?
2: गजल सुन्छौँ। अनि यो चाहिँ होइन, भीमनिधि तिवारीज्यूले लेख्नुभएको।
0: ए, भीमनिधि तिवारीले लेख्नुभएको, तपाईँ वाचन गर्दै हुनुहुन्छ। हजुर, कहाँबाट साभार गर्नुभयो यो? बुकबाट हो?
2: बुकबाट होइन, मैले युट्युबमा देखेको थियो, अनि त्यो मलाई पहिल्यैदेखि राम्रो लागिरहेको थियो अनि
0: मन परेर। हजुर, भीमनिधि तिवारीको गजल तपाईँले वाचन गर्दै हुनुहुन्छ। हजुर, ल सुनौँ त हामी।

0: कति मिठो सुनाउनु भयो, गाउन पनि एकदम सुन्दर मिठो भोइस रहेछ। अनि तपाईँ पछि भविष्यमा चाहिँ केही गायिका पनि बन्ने हो, मिठो स्वर सुन्यौँ हामीले। यो लयमा गाउनुभयो, निकै मनछुनी खालको स्वर निकाल्नुभयो, यो चाहिँ कसरी आयो तपाईँलाई?
1: खै अब पहिल्यैदेखि गाइरहने भएर।
0: तपाईँको विद्यालयबाट हुने कुनै गतिविधिहरूमा, शैक्षिक भ्रमणमा पनि तपाईँहरू सहभागिता जनाउनु भएको छ?
1: हामी चाहिँ विद्यार्थीले गरेको शैक्षिक भ्रमणमा चाहिँ गइरहेको छौँ, वर्षमा एकचोटि लग्नुहुन्छ उहाँहरूले।
0: त्यहाँको अनुभव कस्तो हुन्छ, कुनै भ्रमणमा जाँदाको अनुभव पनि छोटोमा सुनाइदिनु न।
1: अब हामी भ्रमणमा जाँदा त अब साथीहरू सबैजना सँगै हुन्छौँ नि त, बसमा नाच्ने यस्तो गर्ने रमाइलो हुन्छ। त्यसको त्यहाँको भ्रमणको प्राकृतिक माहौल त्यो पनि राम्रो हुन्छ, जसले गर्दा अब हामीलाई नि राम्रो लाग्छ।
0: हामीसँग आज दुईजना बहिनीहरू हुनुहुन्छ, दरबार हाई स्कुलमा अध्ययनरत कक्षा 10 पढ्ने बहिनीहरू हुनुहुन्छ। उहाँहरूसँग हामी बालबाटिका कार्यक्रममा कुराकानी गरिरहेका छौँ। बालबाटिका कार्यक्रमको अन्त्यतिर छौँ, अन्त्यमा सल्लाह सुझाव तपाईँका केही छन् कि हामीलाई यस कार्यक्रम मार्फत, अथवा भाइ बहिनीहरूलाई केही सुझाव दिन चाहनुहुन्छ कार्यक्रम मार्फत?
1: अब यस्तै हो, जीवन सजिलो होइन, कहिले पनि हार नमान, अनि कहिले पनि गिभ अप चाहिँ गर्नुहुन्न, त्यही भन्न चाहन्छु।
2: मेरो पनि त्यही हो, अब गीत सङ्गीतमा पनि रुचि राख, अब पढाइ सँगसँगै गीत सङ्गीतमा पनि रुचि राख्ने, अनि त्यही हो।
0: हस्, धन्यवाद तपाईँहरूले हामीलाई समय उपलब्ध गराउनु भयो, समय अनि कुराकानीको लागि हार्दिक धन्यवाद दिन चाहन्छु।
1: हजुर, धन्यवाद।
3: लौ त, यिनै कुराकानी सँगसँगै आजको बालबाटिका कार्यक्रमको निर्धारित समय सकिने लागेको छ। अब हामी अर्को हप्ता यस्तै कुराकानीमा आधारित अर्को बालबाटिका कार्यक्रमका साथमा तपाईँहरूसँग भेट्न आउनेछौँ। तबसम्मको लागि प्रविधि संयोजनका दाजु पुष्परत्न वज्राचार्य र यो कार्यक्रम सञ्चालक दाजु बलराम कोइरालालाई पनि बिदा माग्छौँ। नमस्कार, रेडियो नेपाल सुन्दै रहनुहोला।
4: जय नेपाल।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
2: कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम पौरखी कृषक। कृषि नै जीवनको मूल आधार हो। कृषिलाई जीवनको मूल आधार ठानेर अनुकरणीय कार्य गर्नेहरू नै हुन् पौरखी कृषक।
3: नमस्कार, कार्यक्रम पौरखी कृषकको आजको श्रृङ्खलामा स्वागत छ। आज हामी काठमाडौँ जिल्ला नागार्जुन नगरपालिका वडा नम्बर 6 बाख्रा पालनसँगै फुल खेती गर्दै आउनुभएका कृषक राम बहादुर थापाको पौरखको कथा प्रस्तुत गर्दैछौ। पोखराबाट काठमाडौँ आउँदै गर्दा माइला दाईका केही सपना थिए, तर केही पनि सोचेको जस्तो नभएपछि उहाँले वैदेशिक रोजगारीमा जाने कोसिस गर्नुभयो। आफूसँग भएको पैसाले विदेश जान नपुग्ने भएपछि उहाँले त्यही पैसामा केही ऋण थपेर कृषिमा लगानी गर्नुभएको थियो।
4: 17 वर्षदेखि नै म काठमाडौँ छिरेको हुँ, अहिले 52 वर्ष भए। के गर्ने त, अब काठमाडौँ त आइयो, के गर्ने भनेर पहिला सुरुमा चाहिँ यस्तै ज्यामी कामहरू गरियो, 80 रुपियाँ ज्याला खाएर पनि काम गरियो, अनि त्यसपछि होटल व्यवसाय गरौँ योभन्दा अलिकति हुन्छ कि भनेर 11 वर्ष होटल व्यवसाय गरेँ। त्यसमा पनि मलाई त्यति उपलब्धि लागेन। विदेश जानको लागि, दुबई जानको लागि भिसा लागेको थियो सेक्युरिटी गार्डको लागि, अनि मलाई मेन पावरले 2.5 लाख रुपियाँ माग्यो। त्यसपछि मैले 2.5 लाख त हजुर म त दिन सक्दिनँ, अब हामी काम गर्ने ज्यालादारी काम गर्ने मान्छे अब कसरी तिर्ने 2.5 लाख, सक्दिनँ म भने। अनि त्यसपछि अब भएन भनेर मैले पासपोर्ट पनि उहीँ मेन पावरमै छोडिदिएँ। 1.5 लाख रुपियाँमा 5 टनल खरिद गरेँ मैले। 2.5 लाख तिरेर म जान्न, म त्यो अलिकति त्यत्रो पैसा तिर्न नसकेर थोरै पैसा थियो मसँग, त्यो थोरै पैसा लगानी गरेर 1.5 लाख रुपियाँ लगानी गरेँ। 5 टनल यस्तै किने, आधी चाहिँ बचत थियो, आधी चाहिँ फाइनेन्सबाट लिएको थियो। मलाई त त्यो ऋण तिर्न नि साह्रै गाह्रो भयो।
3: सुरुको वर्षमा नै टमाटरले उत्साहजनक आमदानी दिएपछि कृषक थापालाई थप हौसला मिल्यो। उमेर ढल्कँदै गएसँगै उहाँलाई माछा पाल्ने रहर भयो, तर आफ्नो जग्गा नभएका कारण पोखरी निर्माण गर्न सम्भव भएन। यसैबीच खेतीबाट खेर जाने वस्तुको सदुपयोग गर्न एकजना छिमेकीको सल्लाहमा उहाँले एउटा बाख्रा पाल्न सुरु गर्नुभयो। त्यही एउटा बाख्राबाट सुरु भएको यात्रा आज उहाँको आमदानीको मुख्य स्रोत बनेको छ।
4: पहिला सुरु वर्ष 5 वटैमा टमाटर लगाएँ, सिर्जना भन्ने टमाटर, त्यसबाट नै एकदम राम्रो भयो। 10 वर्ष नै गरेँ होला मैले त्यो तरकारी खेती। त्यसपछि अब उमेर ढल्किँदै गयो, गरुङ बोकेर हिँड्नुपर्ने, अब मैले हल्का काम के पाउँछु होला त जस्तो लाग्यो आफैलाई। त्यसपछि मैले नि हल्का काम खोज्दै गरेँ। खोज्दाखेरि मलाई पाल्न गर्न त अब मलाई माछा पाल्न एकदम रहर थियो, तर ठाउँ पाइनँ मैले। एकदम रहर थियो यो एरियामा माछा पाल्नलाई, साहुहरूलाई जग्गा माग्दाखेरि होइन माछालाई पोखरी खन्नुपर्छ खाल्टो, त्यो हुँदैन, हामी जग्गा बिग्रन्छ नदिने भन्ने हिसाबले त्यो जग्गा पाइएन यो एरियामा। अनि त्यो एकजना नेवार बुवाले बाख्रा दिनुभयो एउटा, तिम्रो तरकारीहरू धेरै घाँसहरू खेर जान्छ, गाईहरूलाई दिइरहेछौ, त्यो घाँस सदुपयोग मलको लागि तिमीलाई चाहिन्छ किसानलाई भनेर मल किनिरहनु पर्छ, मल पनि हुन्छ भनेर एउटा बाख्रा पाल्नु कि पाल्नु भन्नुभयो। अनि मैले पालेँ हजुर, ल्याएँ उहाँ बुवासँग 9,500 ल्याएँ। 9,500 ल्याएर आजसम्म 12 वर्ष भयो। 12.5 वर्षमा मैले एउटा बाख्राबाट 35 वटासम्म बनाएँ, 35 वटासम्म बनाएँ। अहिले 25 वटा छन्, अस्ति 7 वटा खसी बोकेर बेचेँ। यही फुल खेती, तरकारी खेतीहरू, यस्तै मकैहरू अलिअलि गर्छु हल्का हल्का।
3: कुनै समय घर खर्च चलाउन समेत धौधौ परेको थियो, तर अहिले साग फुल र खसी बोका बेचेर आएको आमदानीले घर खर्च चलाएर केही बचत पनि गरेको उहाँ गौरवका साथ बताउनुहुन्छ।
4: आमदानी जस घर खर्च त 2-4 पैसा नै जोड्या छु अहिले मैले, 2-4 पैसा जस बाख्राहरू खसीहरू बेच्छु। वर्षमा दसैँमा धन्नै 8-10 वटा त खसी पाठाहरू वर्षमा त्यति त बेच्छु मैले, बेचेर जस अहिले चाहिँ त मलाई धेरै नै फाप भइरहेको छ। पहिला त म डुब्या थिएँ, अहिले त अलिअलि यति गर्नाले धन्न मेरो सास आइरहेको छ। कृषिले मलाई गरेको छ, मैले साउलाई भाडा तिरेर दुई चार पैसा म खाएर छोराछोरी जान परिवारलाई यताउति गरेर होइन जस दुई चार पैसा जोगाएको छु, मलाई कृषिबाट चाहिँ धेरै नै ऊ भएको छ, म जस अहिले चाहिँ सन्तुष्ट छु। कृषि पेसा गर्यो भने के हुँदो रहेछ, हार खानु हुँदो रहेछ, गर्यो भने हुँदो रहेछ, सकिँदो रहेछ भने जस्तो लाग्छ अहिले चाहिँ।
3: उत्पादनदेखि बजारसम्मको ज्ञान भएका राम बहादुरले बजारको माग र आवश्यकता अनुसार साग र फुल उत्पादन गर्नुहुन्छ। उहाँको मुख्य बजार भने काठमाडौँ नै रहेको छ।
4: खास त मैले लाउनु पर्ने त अहिले सयपत्री फुलै लाउनु पर्ने, सयपत्री अलिक बजारमा ठाउँ ठाउँमा हेर्दाखेरि धेरै उत्पादन भएको देखेँ, अनि त्यसपछि बजार उसमा राम्रो मार्केट पनि आएन, म त दिनकै बजार जानुपर्ने मान्छे, फुलमा पनि त्यति राम्रो आएको देखिनँ, धेरै उत्पादन भयो कि, अनि त्यसपछि म यसलाई लस गर्छु, फुललाई अहिले लस गरेर म साग लगाउँछु, सागबाट लिन्छु बर्खामा, सागबाट अलि आउँछ होला बरु फुलबाट भन्दा भनेर मैले साग लगाएँ, बिउहरू दल राखेर तयार गरेको थिएँ, फुलहरू अरू अरूलाई नै मैले बिक्री गरेँ, ल्याएर 4500 रुपियाँ, 1000 सिटको 4500 पर्थ्यो, ल्याएर दल राखेर बिरुवा हुर्काएर मैले बेचेँ, बिरुवा बेचेँ, एउटा बिरुवाको मैले 15 रुपियाँको दरले बेचेँ, यहाँ त्यो बगारै भन्दो रहेछ यतातिर चाहिँ, खसी लिन आउने खसी बोका खोज्दै आउनेहरूले बगारै भन्दो रहेछ, उहाँहरू पनि आइरहनुहुन्छ, खसी बजार यहाँ कलङ्की छ नि, कलङ्कीबाट पनि आउनुहुन्छ, उहाँबाट आउनुहुन्छ, अस्ति पोहोरको साल दसैँमा 10 वटा पठाएँ, गाडी नै आउनु भएको थियो कलङ्कीबाट खसी बजारबाट, तर मैले चाहिँ अहिलेसम्म 12 वर्ष भयो, तर मैले अहिलेसम्म ढक तराजुमा राखेर चाहिँ मैले अहिलेसम्म एउटा पनि बेचेको छैन, मैले अन्दाजले यति दिनुहोस् लैजानुहोस् भन्छु कि, हचुवाको भरमा मैले दिन्छु।
3: अहिले बजारमा प्राङ्गारिक मलको माग चर्को छ, यही अवस्थालाई ध्यानमा राखेर रा, कृषक थापाले बाख्रा पालनबाट निस्कने मल पनि बेच्ने गर्नु भएको छ।
4: हुन त मेरो त युरिया त्यति आवश्यक पर्दैन, बाख्रा पालेको छु, यही मलले पनि मलाई जति भए पनि पुग्छ, अनि मैले अझ मल पनि बिक्री गर्छु, नुवाकोटसम्म स्ट्रबेरीको लागि मेरो यो धुलो मल जान्छन्, 400 रुपियाँ बोराले, उयो बोराको 400 रुपियाँले अब यो 10 बोरा तयार पारिदिनु पर्छ, त्यहाँबाट झिकेर यहाँ कुहाउँछु, कुहाएर यसरी पल्टाएर कुहाएर मात्रै धुलो पारेर मात्रै अनि पठाउँछु बोरामा, यो व्हाइट गुम्बामा आनीहरूले त्यो फुलको लागि गमलामा फुलको लागि चाहिँ 10 बोरा तयार पारिदिनु गाडी आउँछ भन्नुभएको, त्यो यो पनि पुर्याउनै सकिरहेको छैन, अस्ति मात्रै किबीमा राख्नको लागि 32 बोरा पठाएँ, मल त यहाँ राख्नै पाइँदैन, भ्याउँदै भ्याउँदैन मल त।
3: कृषक थापाले अरूको जग्गा भाडामा लिएर खेती र बाख्रा पालन गरिरहनु भएको छ।
4: साउको अहिले भाडा तिरेर नै मैले 1-2-3 ठाउँमा तिर्छु, यो 45,000 तिर्छु, तल फुल खेती 20,000 तिर्छु, उता ढोलङ्गेमा छ आधी रो पनि त्यसलाई 10,000 तिर्छु, 75,000 भाडा तिरेर गर्छु, अनि अरू 2 रो पनि चाहिँ उता केरुङ, केरुङको शेर्पा दाई हुनुहुन्छ, उहाँ दाईले तिमी पहिलादेखि नै गरिरहनु किसान काम गर्ने रहेछौ, राम्रो काम गर्ने रहेछ, गरेर खानु मलाई भाडा पर्दैन भनेर यो वाइडगुमा माथि 2 रो पनि चाहिँ साउले दिनुभएको, त्यसको चाहिँ मैले भाडा दिन्न।
3: उहाँको यो यात्रामा उहाँको परिवार पनि उत्तिकै जोसका साथ लागिरहेको छ। माइला दाई र माइली दिदीसँगै उहाँहरूका छोराले पनि यो व्यवसाय सम्हाल्नमा सहयोग गर्नुहुन्छ।
4: हामी 3 जना छौँ, छोरा परिवार र म 3 जना छौँ, 3 जनाको उसबाट नै यसरी नै गरिरहेका छौँ, कुनै साह्रो गाह्रो त्यस्तो अब रोप्नलाई बिरुवाहरू रोप्न त्यस्तो कुनै कुनै यसो एक दिनलाई ज्यालामा ल्याउँछु तिनीहरू गर्छन्, नभए त घरकै मान्छेले नै चलाइराखेको छु अहिलेसम्म, दिन यसरी बिहान 4 बजे उठेर जान्छु बजार, अब त्यही बेचबिखन गर्छु, अब फुल एक दिन तरकारी लान्छु, एक दिन फुल लान्छु, अनि त्यसै गरेर लान्छु र अनि त्यही बाख्रा पाठालाई दाना पानी अब यताउति गरेर ल्याउँछु, अनि अरू त अब आएपछि यही बाख्रा पाठालाई स्याहार सुरु गर्ने घाँस पानी कुँडो पानी त्यही गर्छु, अनि दिउँसो चाहिँ छोरोले बाख्रा लिएर जान्छ, म र परिवार चाहिँ अब यही स्याहार्नु पऱ्यो नि फेरि फुलहरू तरकारीहरूतिरै त्यतितिरै बाख्राहरूलाई घाँस पनि चाहियो, त्यही गरेर दिनचर्या यसरी नै बिताइरहेको छु।
3: बाख्रासँगै दिन कटाउन रुचाउने माइला दाई र माइली दिदीका लागि यी बाख्राहरू केवल आमदानीका स्रोत मात्र होइनन्, उहाँहरू यी बाख्राहरूलाई आफ्नो सुख दुःखको साथी मान्नुहुन्छ र आफ्नै सन्तानलाई जस्तै माया अनि हेरचाह गर्नुहुन्छ।
4: यिनीहरूले खाए कि खाएन, म खान्न बरु म भोगिरहे केही पनि हुँदैन, यिनले खाए कि खाएन होला, आज कस्तो किसिमको खुवायो होला भन्ने चिन्ता लाग्छ, अनि त्यही भएर म दाना पानी त कम गर्दिनँ, मेरो अरूको लेखी हेरेर मेरो यो ऊहरू चाहिँ वस्तुहरू चाहिँ एकदम राम्रो होस् है भन्ने मेरो चाहिँ त्यो हुन्छ, म आफू पाल्छु तर म यी छोराछोरी जस्तै लाग्छ, काखमा लुटुपुटु भएर आउँछन्, म काटेर खान्न, परिवार नै हामी खानु मान्दैनौँ, पठाउने बेला यिनीहरू त रुन्छन्। हेर्नुहोस्, छोरो र यो बुढिया चाहिँ रुन्छन्, आफ्नै छोराछोरी जस्तो लाग्छ, सबै काखा काखामा आउँछ। अब एउटा माउले पाँचवटासम्म पायो बच्चा जन्मायो, तिनवटा र चारवटा पाउँदा रेगुलरै सबै नै पाउँछन्, दुध पुग्दैन, दुध खुवाउँदाखेरि तिनीहरू चाहिँ बच्चा जस्तै हुँदो रहेछ के, हेर्नुहोस्, बच्चा जस्तै काखमा लुटुपुटु भइहाल्छन् दुध खान आउँदाखेरि।
3: नागार्जुन नगरपालिकाको स्थायी बासिन्दा नभएकाले आफूले सरकारी अनुदान पाउन नसकेको र कर्मभूमिमा बाहिरको मान्छे भनिँदा मन खिन्न हुने कृषक थापा बताउनुहुन्छ। यद्यपि स्थानीय तहबाट प्राप्त प्राविधिक सहयोग, नियमित निरीक्षण र निशुल्क खोप तथा औषधि प्रति उहाँ पूर्ण रूपमा सन्तुष्ट हुनुहुन्छ।
4: आजसम्म मैले त्यस्तो अनुदान भने केही पनि थाहा छैन, गरिदिनु भएको त म गरिबलाई उद्धारै हुन्थ्यो हुन त, मैले त जसरी नै गर्नु पर्थ्यो मेरो काम त, ल्याउनुहोस् ल्याउनुहोस् ल्याउनुहोस् भनेर म कहिल्यै पनि भन्दिनँ हजुर, किनभने अब आफ्नो दुःख आफैसँग छ। नगरपालिकाबाट गरिदिनु भएको त्यो औषधि सम्बन्धी चाहिँ पहिला त थिएन, अहिले दुई चार वर्ष भयो उहाँहरूले निकै राम्रो हेरिदिनु भएको छ, आइदिनु फोन गरेको बेलामा तुरुन्तै आइदिनुहुन्छ, अनि आएर अनि सल्लाहहरू दिनुहुन्छ, यो समय भएपछि पिपिआरको भ्याक्सिनहरू अनि घाँसपातहरू पनि बिउहरू नि दिनुहुन्छ। यो चाहिँ हजुरहरूलाई यहाँबाट मिल्दैन, हजुरहरू बाहिर मान्छे हुनुहुँदैछ, गर्न त के गर्नु भएको रहेछ तर तपाईँहरूलाई चाहिँ मिल्दैन भन्ने किसिमको चाहिँ ऊहरू आउँथ्यो क्या हजुर बेला बेलामा। ए हजुर, अनि हामीलाई चाहिँ कस्तो मनमा लाग्थ्यो भने, ए हजुर हामी पनि नेपालकै मान्छे हौ नि, बाहिरको मान्छे भने हामी बाहिर भनेको कहाँ, साउदी कतारको कास्की जिल्लाको भयो भने यो काठमाडौँ जिल्लामा आएर मैले व्यवसाय किसान ऊ गर्छु कृषि उसमा गर्छु भने हामी कसरी बाहिर भयौँ, मलाई चाहिँ त्यतिखेरको अवस्था चाहिँ मन खिन्न हुन्थ्यो कि।
3: किसानको मनोबल उच्च रहे मात्र कृषिको क्षेत्र विस्तार हुने हुँदा राज्यले किसान र कृषिलाई प्राथमिकतामा राखोस् भन्ने कृषक थापाको अपेक्षा रहेको छ।
4: आधुनिक किसिमको खोरहरू बनाएर के अरे घाँसहरू त्यस्तै गरेर आधुनिक खोरहरू राम्रो बनाएर अझ योभन्दा व्यावसायिक अझ तपाईँहरूले भ्याएसम्म तपाईँहरूको क्षमताले कति भ्याउँछ 100-150-200 अझै बढाउनुहोस् भन्ने हौसला दिनुभएदेखि टाइम टाइममा आएर हाम्रो पशुभाउहरू खेतीपातीहरू कस्तो भएको छ बेला बेलामा आएर चेकजाँच गरेर हेरिदिनुहोस् के किसिमको रोग लागेको छ कस्तो किसिमको उभा छ त्यसो गरेर हेरिदिनु भने हामी त कति गौरव मान्यो नि हाम्रो छाती त कत्रो हुन्थ्यो ओहो सरकारले हेरिदिनु भएको छ हामी हामी गरिब किसानलाई पनि यस्तो किसिमले हाम्रो सानो देशको सरकारले पनि यसो गरेर हेरिदिनु भएको छ है हामीले हामी खुसी हुनुपर्छ सरकारले पनि सहयोग गरिदिन्छ हेर्छ भनेर हामीले अरू साथीलाई नि उक्साउँछौँ नि।
3: हार नमान्ने मान्छेले नै गन्तव्य पाउँछ भन्ने दृढ विश्वास राख्ने कृषक थापा सबैजनालाई हिम्मत नहारी निरन्तर मेहनतका साथ अगाडि बढ्न आग्रह समेत गर्नुहुन्छ।
4: हरेस नखाउ गरम मैले पनि जिरोबाट नै सुरु गरेँ म अहिले यतिसम्म आएँ मलाई यो किसानबाट धेरै नै मैले अरू काम गरेँ मलाई फाप भएन किसानबाट चाहिँ किसान माटोबाट चाहिँ हामीले पाइन्छ माटोबाट पाइन्छ किसान गऱ्यो भने चाहिँ हामी कहिल्यै पनि उँधो हुँदैनौँ हामी फाइदामै जान्छौँ यस्तो वस्तुभावहरू खेतीपाती फुल खेतीहरू यो बाख्रा पाठा पालेर चाहिँ हामी कहिले पनि ऊ हुँदैनौँ हुन त अब कतिपयले भन्नुहुन्छ हामी त डुब्यौँ भन्नुहुन्छ त्यो के किसिमले र के मिलेन होइन त्यसो किसिमको मिलेन होला दाना पानी मिलेन घाँस पानी अब मौसम बाख्रा पाठालाई ओबानो ठाउँ खोज्छन् चिसो ठाउँ थियो कि कस्तो थियो कि होइन विदेश पनि त्यस्तै हो सबै म दाजुभाइलाई के भन्छ भने विदेश पनि गरुन्जेल मात्रै विदेश हो हुन त यहाँ पनि गरुन्जेल नै हो तर भए पनि आफ्नै ठाउँमा मलजल गरेर माटो चलाएपछि माटोले दिन्छ
3: हो कृषिमा सम्भावना छ तर त्यसलाई सफलतामा बदल्न लगन धैर्य र निरन्तरता चाहिन्छ यिनै गुणका कारण आज राम बहादुर थापा धेरै किसानका लागि प्रेरणाको स्रोत बन्नुभएको छ।

0: जथाभावी विषादीको प्रयोगले शत्रु किरा मात्र होइन मित्रु किराहरूलाई समेत मारेर वातावरण बिगार्नुको साथै दम, छालाको रोग तथा क्यान्सर सम्म गराउन सक्छ।
1: त्यसकारण प्राविधिकको सल्लाह अनुसार मात्र विषादीको प्रयोग गरौँ। विषादीको बट्टामा लेखिएको कुराको सधैँ पालना गरौँ।
2: समृद्ध कृषि, समृद्ध जीवन।
3: गाउँका कृषकहरू जम्मा सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भने?
4: केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो? सबैले कृषक भनेर चिनेकै छन्।
3: त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ, सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ।
5: कुरा त ठिकै हो कि साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त?
3: हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ, अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
5: सूचीकरण त गर्नै पर्ने हो।
3: नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्, तल्ला गरी दिदी पनि जान्छु भन्नुभएछ, म उहाँलाई लिएर आउँछु है।
6: कृषक सूचीकरण अभियानमा सहभागी बनौ, कृषकको पहिचान स्थापित गरौ।
7: यो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? यस कार्यक्रम प्रति तपाईँका केही सल्लाह, सुझाव र जिज्ञासा भए हाम्रो कार्यालयको इमेल ठेगाना info@aitc.gov.np मा मेल गर्न सक्नुहुनेछ। साथै हामीलाई हाम्रो टोल फ्री नम्बर 1660195000 फोन गरेर प्रतिक्रिया राख्न सक्नुहुनेछ। हवस् त, आजको लागि कार्यक्रम पौरखी कृषक यति नै। अर्को साता पनि यस्तै पौरखको कथा लिएर उपस्थित हुने नै छौँ। तबसम्मका लागि कार्यक्रमबाट सहकर्मी काशीनाथ दवारीका साथ म कृतिलाई पनि बिदा दिनुहोस्। नमस्कार।

0: सडकमा राखिएका ट्राफिक चिन्हको सदैव पालना गर्नुहोस्। यसले तपाईँको यात्रालाई सहज र सुरक्षित बनाउँछ।
1: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: रमेश, तिमी त विदेश गएर घरै बनायो, म त ऋणमा चुरलुम्मै डुबे यार।
3: हेर सुरेश, म चाहिँ विदेश जानु अघि स्थानीय तहमै इलेक्ट्रिसियनको तालिम लिएर गएको थिएँ। विदेशमा पनि सिप सिकेर गए, सिप अनुसारको काम पाए, काम गर्न पनि सजिलो भयो, दाम पनि राम्रै कमाए नि केटा।
2: अब बुझे यार, विदेश जानु अघि तालिम नलिएर ठुलै गल्ती गरेछु नि।
4: हो, त्यसैले वैदेशिक रोजगारमा जाँदा सिप सिकेर मात्र जाने गरौँ। वैदेशिक रोजगार बोर्डको सचिवालय।
5: सरकारले बाल बालिकाका लागि 13 प्रकारका रोग विरुद्ध, गर्भवती महिलाका लागि 2 प्रकारका रोग विरुद्ध र किशोरीहरूका लागि पाठेघर मुखको क्यान्सर विरुद्ध खोप निशुल्क उपलब्ध गराउँदै आएको छ।
6: कहिले र कुन खोप लगाउने त?
5: 15 महिनासम्मका बाल बालिकाले
6: जन्मने बित्तिकै बिसिजी, 6 हप्तामा रोटा, पोलियो, पिसिबी, डिपिडी हेबी हिपको पहिलो मात्रा, 10 हप्तामा रोटा, पोलियो, पिसिबी, डिपिडी हेबी हिपको दोस्रो मात्रा, 14 हप्तामा पोलियोको तेस्रो मात्रा, एफआइपिबी पहिलो मात्रा, डिपिटी हेबी हिपको तेस्रो मात्रा, 9 महिनामा दादुरा रुबेलाको पहिलो मात्रा, एफआइपिबीको दोस्रो मात्रा, पिसिबीको तेस्रो मात्रा,
5: 12 महिनामा जापानिज इन्सेफ्लाइटिस, 15 महिनामा दादुरा रुबेलाको दोस्रो मात्रा र टाइफाइड खोप।
6: त्यस्तै गर्भवती महिलाले टिटी खोप तथा कक्षा 6 पढ्ने छात्रा तथा विद्यालय बाहिरका 10 वर्षकी किशोरीले एसपिभी खोप लगाउनु पर्छ। नियमित खोप लगाउँदा विभिन्न संक्रामक रोगको संक्रमण, अपाङ्गता र मृत्यु दरलाई कम गर्न सकिन्छ। त्यसैले सबै खोप तालिका अनुसार नै खोप पूरा गरौं।
5: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
7: एउटा मान्छेको मायाले
8: तपाईँले सुन्नु भएको गीत, हेर्नु भएको चलचित्र, पढ्नु भएको पुस्तक वा प्रयोग गर्नु भएको सफ्टवेयर, यी सबै कसैको सृजना हुन्। अनुमति बिना अरूको सृजना प्रतिलिपि गर्ने, सामाजिक सञ्जालमा अपलोड गर्ने, बिक्री वितरण गर्ने वा आफ्नै भनेर प्रस्तुत गर्ने कार्य प्रतिलिपि अधिकार उल्लङ्घन हो। इन्टरनेटमा भेटियो भन्दैमा जे पनि प्रयोग गर्न पाइन्छ भन्ने होइन। सृजनाकर्ताको अधिकारको सम्मान गरौं, प्रयोग गर्नु अघि अनुमति लिऊ। प्रतिलिपि अधिकारको संरक्षणले सृजनशीलता, नवप्रवर्तन र सांस्कृतिक विकासलाई प्रोत्साहन गर्छ। सृजनाकर्तालाई उचित सम्मान र प्रतिफल दिलाउन हामी सबैको भूमिका महत्त्वपूर्ण छ। प्रतिलिपि अधिकार उल्लङ्घन नगरौं, सृजनाको सम्मान गरौं।
9: नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालय, नारायण हिटी, काठमाडौँ।
1: पारदर्शिता, जवाबदेता र सदाचार प्रवर्धनका लागि जवाबदेताका औजारहरू, सार्वजनिक सुनवाई, सामाजिक परीक्षण, गुनासो व्यवस्थापन, सूचना पार्टीको प्रयोग तथा पालना गरौँ।
8: सार्वजनिक निकायमा नागरिकले गरेका गुनासो समयमा नै समाधानको पहल गरौँ। गुनासो व्यवस्थापनलाई जवाबदेही बनाऊ। गुनासो भएमा सम्बन्धित कार्यालय प्रमुख वा गुनासो अधिकारी कहाँ राखेर सार्वजनिक सेवा प्रवाहको सुधारमा सहयोग गरौँ।
1: नेपालमा सुशासनको पहल, ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल, भ्रष्टाचार विरुद्धको सहकार्य।
10: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। समाचारपछि घटना र विचार कार्यक्रम प्रस्तुत गर्नेछौँ, त्यसपछि प्रहरी कार्यक्रम सुन्नुहुनेछ। यसबेला साँझको 7 बज्नै लाग्यो, अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। सुरुमा प्रमुख समाचार। भोलि र पर्सि देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको आग्रह। राष्ट्रिय धान दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना। पूर्व उप प्रधानमन्त्री विष्णु प्रसाद पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा थप 3 दिन थुनामा राखेर अनुसन्धान गर्न विशेष अदालतको अनुमति। पाकिस्तानले अफगानिस्तानमा गरेको हवाई आक्रमणमा परि कम्तीमा 37 जनाको मृत्यु। र फिफा विश्वकप फुटबल अन्तर्गत आज राति ब्राजिल र जापान बीच प्रतिस्पर्धा हुँदै
1: भ्रामक एसएमएस तथा फिक्सिङ लिङ्क सम्बन्धी महत्त्वपूर्ण सूचना।
2: हालै नेपाल टेलिकमको एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपिएस लगायत विभिन्न बैङ्क तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक फ्रजुलन्ट एसएमएस पठाउने गतिविधि भइरहेको पाइएको छ। यस्ता सन्देशहरूमा खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखिएको उल्लेख गर्दै ग्राहकहरूलाई शङ्कास्पद वेबसाइट वा लिङ्कमा प्रवेश गर्न प्रेरित गरेको पाइएको छ।
1: अत नेपाल टेलिकम सम्पूर्ण ग्राहक महानुभावहरूलाई यस्ता एसएमएस, फोन कल तथा शङ्कास्पद लिङ्क प्रति सचेत रहन अनुरोध गर्दछ। कुनै पनि लिङ्क प्रयोग गर्नु अघि सम्बन्धित संस्थाको आधिकारिकको वेबसाइट वा मोबाइल एप मार्फत जानकारी प्रमाणित गर्न तथा आफ्ना गोप्य विवरणहरू सुरक्षित राख्न अनुरोध गरिन्छ।
2: ग्राहकहरूका लागि महत्त्वपूर्ण सुझावहरू।
1: अपरिचित वा शङ्कास्पद लिङ्कमा क्लिक नगर्नुहोस्।
2: ओटिपी, पासवर्ड, पिन, सिभीभी लगायतका गोप्य विवरण कसैसँग पनि साझा नगर्नुहोस्।
1: बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी जानकारीका लागि सम्बन्धित संस्थाको आधिकारिक माध्यम मात्र प्रयोग गर्नुहोस्।
2: शङ्कास्पद एसएमएस, फोन कल वा लिङ्क प्राप्त भएमा सम्बन्धित संस्थाहरूलाई तत्काल जानकारी गराउनुहोस्।
1: ग्राहकहरूको सुरक्षा कम्पनीको प्रमुख प्राथमिकता भएकोले यस्ता भ्रामक गतिविधिबाट सुरक्षित रहन सम्पूर्ण ग्राहक महानुभावहरूमा हार्दिक अनुरोध गरिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब समाचार विस्तारमा। राष्ट्रिय सभाले विनियोजन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ। विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै अर्थमन्त्री डाक्टर श्रोणी मुआग्लेले शिक्षामा गरीब वर्गको सहज पहुँच, दलित र गरिबीको रेखामुनि रहेका बालबालिकालाई पौष्टिक आहार उपलब्ध गराउने तथा विद्युतको प्रवर्धनलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले अर्थतन्त्रलाई थप औपचारिक बनाउन आयकर र मूल्य अभिवृद्धि करमा सुधार गरी अर्थतन्त्रलाई चलायमान बनाउने, आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्ने तथा उद्योग मैत्री वातावरण निर्माण गर्ने र कर प्रणालीका विकृति हटाउने व्यवस्था गरिएको बताउनुभयो। प्रस्तावमाथिको सैद्धान्तिक छलफलमा सांसदहरूले बजेटले मध्यम वर्ग र गरिब नागरिकका आवश्यकतालाई पर्याप्त रूपमा सम्बोधन गर्न नसकेको बताउनुहुँदै स्थानीय तथा प्रदेश सरकारलाई गरिने वित्तीय हस्तान्तरण सम्बन्धी व्यवस्थामा थप स्पष्टता तथा बढ्दो महँगी नियन्त्रणतर्फ ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो। राष्ट्रिय सभाको अर्को बैठक असार 17 गते बुधबार अपराह्न सवा 1 बजे बस्नेछ। हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै स्थानमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्य भूभागमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। साथै गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भूभाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भूभागमा भोलिसम्म मनसुन विस्तार हुने सम्भावना रहेकोले सतर्क रहन आग्रह गरिएको मौसमविद सरोज पुडासैनीले जानकारी दिनुभयो।
3: 16 र 17 गते चाहिँ मनसुनी गतिविधिहरू चाहिँ केही बढ्न गई, विशेष गरेर मध्य प्रदेश, उत्तर प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको चाहिँ थोरै स्थानहरूमा चाहिँ नेटवर्क जन्त ट्याङ्क चाहिँ भारीदेखि धेरै भारी वर्ष पनि हुने सम्भावना छ भनेर चाहिँ हामीले विशेष बुलेटिन जारी गरिसकेका छौँ। यसको कारणले गर्दाखेरि नै विशेष गरेर यो बङ्गालको खाडीमा पनि विकसित एउटा न्यूनतापीय प्रणाली पनि विकसित रहिरहेको छ र त्यसले गर्दाखेरि धेरै जलवाष्पित हावा चाहिँ यो नेपालतर्फ चाहिँ केही रूपमा बढी प्रवाह गर्ने र त्यसको कारणले गर्दाखेरि भारीदेखि धेरै भारी वर्षाहरू पनि भनेर चाहिँ हामीले सतर्क हुने भनेर यो याम्बर सुन्तला रङको कलर सहित विभिन्न जिल्लाहरूमा चाहिँ सतर्क आग्रह सहित विशेष बुलेटिन जारी गरेका छौँ। त्यही भएर भोलि र पछि चाहिँ अलि बढी वर्षाको गतिविधिहरू बन्ने र भारीदेखि धेरै भारी वर्षा हुँदैछ भनेर नै सतर्क आग्रह सहित यो पूर्वानुमान चाहिँ जारी गरिएको हो।
0: त्यसै गरी राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि र पर्सी देशका विभिन्न स्थानमा भारी वर्षा तथा एक दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको जनाउँदै आवश्यक पूर्व तयारी र सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणले सूचना जारी गर्दै अकस्मात बाढी आउन सक्ने खोला तथा खहरेको बाटो हुँदै यात्रा गर्नेलाई सतर्कता अपनाउन आग्रह गरेको हो। यस्तै पहिरोको जोखिममा रहेका स्थान तथा खोला नदी किनाराका बस्तीका बासिन्दालाई सतर्क रहन प्राधिकरणले अनुरोध गरेको छ। दुई दिन मधेस तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित भारी वर्षा तथा एक दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको प्राधिकरणले जनाएको छ। यस्तै जोखिमयुक्त राजमार्ग र सडकमा डोजर, एक्सकाभेटर, लोडर लगायत सवारी साधन तयारी अवस्थामा राख्न तथा पूर्व तयारी, पूर्व कार्य र प्रतिकार्यमा सहयोग गर्ने साझेदार संस्थालाई जिल्ला विपद व्यवस्थापन समिति र स्थानीय विपद व्यवस्थापन समितिको सम्पर्कमा रही काम गर्न प्राधिकरणको आग्रह छ। वर्षा र बाढीबारे जानकारी लिन 1155 विपदमा मदत माग्न 1149 नेपाल प्रहरी 100 र सशस्त्र प्रहरी बल नेपालको 1114 हटलाइन नम्बर मोबाइलमा सेभ गरी आवश्यक परेको अवस्थामा तत्काल फोन गर्न अनुरोध गरिएको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो। विशेष अदालतले पूर्व उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा थप 3 दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले आज पूर्व अर्थमन्त्री पौडेललाई थप 3 दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई अनुमति दिएको हो। विशेष अदालतले यसअघि उपाध्यक्ष पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा 7 दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। नेकपा एमालेका उपाध्यक्ष समेत रहनुभएका पौडेललाई यही असार 8 गते सुर्खेतबाट पक्राउ गरी काठमाडौँ ल्याएर आज अदालत उपस्थित गराइएको हो। उहाँलाई अनुसन्धानका लागि न्यायिक हिरासतमा राखिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान गर्ने उद्देश्यले सञ्चालित कार्यक्रममा भ्रष्टाचार गरेको अभियोगमा बझाङको दुर्गाथली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लगायत 9 जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

0: जलविद्युत कार्यक्रम मार्फत अगाडि बढाएको डोल्पाको जगदुल्ला जलविद्युत आयोजनाको निर्माणको काम सुरु भएको छ। मुख्य निर्माण व्यवसायीसँग सम्झौता भएसँगै निर्माण अगाडि बढेको जगदुल्ला हाइड्रो पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले जानकारी दिनुभयो। कुल 106 मेगावाट क्षमताको सो आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन, वातावरण प्रभाव मूल्याङ्कन, जग्गा अधिग्रहण, विद्युत खरिद बिक्री सम्झौता पीपीए, वित्तीय व्यवस्थापन, उत्पादन अनुमति पत्र तथा उद्योग दर्ता लगायत काम यसअघि नै भइसकेको छ। सो परियोजना सरकारी स्वामित्व, स्थानीय सहभागिता र स्वदेशी वित्तीय स्रोतको संयोजनमा निर्माण भइरहेको मुलुककै नमूना आयोजना हो। प्रमुख कार्यकारी अधिकृत सापकोटाका अनुसार कम्पनीले डोल्पाको जगदुल्ला तथा मुडकेचुला गाउँपालिका क्षेत्रमा 2 अर्ध जलाशयुक्त आयोजना विकास गरिरहेको छ। कम्पनीले जगदुल्ला जलविद्युत आयोजनाबाट 106 मेगावाट र जगदुल्ला ए आयोजनाबाट 124 मेगावाट गरी कुल 230 मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ। आयोजनाले विद्युत उत्पादन बाहेक डोल्पाको पूर्वाधार विकासमा उल्लेखनीय योगदान पुर्याएको सापकोटाको भनाइ छ। राराताल, सेफोक सुन्डो ताल, जगदुल्ला ताल, उपल्लो डोल्पा, जुम्ला तथा मुगुसम्म पुग्ने वैकल्पिक र छोटो मार्ग विकास हुने भएपछि कर्णाली प्रदेशको पर्यटन सम्भावना थप विस्तार हुनेछ। प्रत्येक वर्ष असार 15 गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइएको छ। कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन्। यस बेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ। विक्रमसम्म 2061 मङ्सिर 29 गते मन्त्री स्तरीय निर्णय गरी 2062 असार 15 गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो। धान दिवसका अवसरमा जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि भन्ने नाराका साथ राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र र बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रद्वारा आज ललितपुरको खुमलटारमा ड्रोन मार्फत मल छरेर मेसिन मार्फत धान रोप्दै राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव 2083 मनाइयो। बाजुराको पूर्वी भेगका किसानहरू खडेरीका कारण समस्यामा परेका छन्। झन्डै 80% खेतीयोग्य जमिन आगासे पानीको भरमा निर्भर रहेको बाजुरामा 3 महिनादेखि पानी नपर्दा लगाइएका तरकारी बालीहरू सुक्न थालेका छन् भने असारको मध्यसम्म पनि खेत रोपाई हुन नसकेको स्थानीयको भनाइ छ। बाजुराबाट संवाददाता राजेन्द्र विक्कको रिपोर्ट।
1: बाल्दोबाट पानी छैन, स्वर्गबाटीबाट पानी बर्षाको छैन, हामीले अब कहिले बाली लगाएर अब कहिले खाने, हामी त समस्या भइगयो।
2: बुढीनन्दा नगरपालिका साथका स्थानीय रङ्गवीर गण्डारा बाजुराको पूर्वोत्तरी क्षेत्रका अधिकांश किसान यति बेला आकाशतिर हेर्दै वर्षाको प्रतीक्षा गरिरहेका छन्। करिब 3 महिनादेखि पानी नपर्दा खेतबारी बाँझै छन् भने रोपाईका लागि तयार पारिएको बिउ समेत सुक्न थालेपछि यस वर्ष उत्पादन घट्ने र खाद्य संकट निम्तिने चिन्ता किसानहरूको छ। समाल गाउँकी स्थानीय कृषक अवि गण्डारा।
1: पानी नपरिकन खरेडी पड्या, बिउ बेर्ना त सब सुकिसक्या, हात पात भन्ने चिजै नै, मान्छे पनि डालाबाट लुग्नु भइगयो, हाम्रा त मर्नु भइगयो, कुला पन्दाला छिया, यो वर्ष आउँदैन, गाडा आउँदैन, सब बिउ बेर्नाटी हुकिकन हामी त त्यसै बसिया।
2: हरेक वर्ष दोहोरिने खडेरी समस्याबाट दीर्घकालीन छुटकाराका निम्ति खेतबारी समय सिँचाइ सुविधा विस्तार गर्न र वैकल्पिक आय आर्जनका कार्यक्रम सञ्चालन गर्न किसानहरूले सरकारसँग आग्रह गरेका छन्। स्वामी कार्तिक खापर गाउँपालिका 3 का स्थानीय निराजन कटेल।
3: पानी पर्न सकेको छैन, हाम्रोतिर धान रोप्न सुरु भएका छैनन्, तरकारीको बोटहरू लगाउँदा पनि यहाँ सुकिरहेको छ। हाम्रो लागि नेपाल सरकारले दीर्घकालीन व्यवस्था गरेर हामीले आकाशे पानीको भरमा मात्रै होइन, यहाँ सधैँभरि हामीले रोपाई गर्न पाओस्।
2: कृषि ज्ञान केन्द्र बाजुराका अनुसार जिल्लाको पूर्वोत्तरी क्षेत्रका 4 स्थानीय तहमा हालसम्म वर्षा नभएकाले असारे खेतीपाती जोखिममा परेको र खडेरी लम्बिँदै गए खाद्य संकट नै उत्पन्न हुने अवस्था छ। कृषि ज्ञान केन्द्र बाजुराका निमित्त कार्यालय प्रमुख प्रेमराज नेउपाने।
4: 3 महिना भयो पानी भएको छैन, माथिल्लो बेल्ट हाम्रो जगन्नाथ, बुढीनन्दा, हिमाली, समी कार्तिक जो सिँचाइको नलाग्ने क्षेत्रहरूमा खडेरीको कारणले तरकारी बाली र धान बालीलाई धेरै प्रभावित पारेको छ, धेरै ठुलो समस्यामा छन् किसान।
2: 80% खेतीयोग्य जमिन आकाशे पानीकै भरमा निर्भर रहेको बाजुरामा लगातारको खडेरीले पूर्वोत्तरी क्षेत्रका किसानको आशा र मेहनत माथि प्रश्न चिन्ह खडा गरिरहेको छ।

0: केन्द्र विक रेडियो नेपाल बाजुरा।
1: सभामुख टोल प्रसाद अर्यालले संसदका काम व्यवहार र शैलीको मतदाता र जनताले विभिन्न माध्यमबाट नियालिरहेको उल्लेख गर्दै सबै सांसद आफ्नो कामप्रति थप जिम्मेवार बन्नुपर्ने बताउनु भएको छ। संघीय संसद सचिवालयले प्रतिनिधि सभाका सांसदहरूका लागि आज काठमाडौँमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रमको उद्घाटनमा उहाँले कानून निर्माणमा जनप्रतिनिधिले विगतका राम्रा अभ्यासबाट सिक्न र अध्ययनशील र प्रविधि मैत्री हुनुपर्ने सुझाव दिनुभयो। जनताबाट निर्वाचित भएपछि सांसदको जीवन निजीबाट सार्वजनिक जीवनमा प्रवेश गर्ने भएकाले सोही अनुसार जिम्मेवार बन्नुपर्नेमा उहाँको जोड थियो। सभामुख डोलप्रसाद अर्यालले विश्वभर सार्वजनिक लेखा परीक्षणमा प्रयोग भइरहेको आधुनिक सूचना प्रविधि, तथ्याङ्क विश्लेषण तथा कृत्रिम बुद्धिमत्ताको उपयोग तीव्र रूपमा बढिरहेको परिप्रेक्ष्यमा नेपालको लेखा परीक्षण व्यवस्थापन प्रणालीलाई पनि थप परिष्कृत गर्न आवश्यक रहेको बताउनु भएको छ। महालेखा परीक्षकको कार्यालयको 68 वार्षिकोत्सव समारोहमा उहाँले कम्प्युटर सहायता प्राप्त लेखा परीक्षण उपकरणको प्रभावकारी प्रयोग, जनशक्ति विकास तथा संस्थागत क्षमता अभिवृद्धिमा महालेखाले विशेष ध्यान दिने विश्वास व्यक्त गर्नुभयो। लेखा परीक्षणका सम्बन्धमा जारी भएका मार्गदर्शन र निर्देशिकाको प्रभावकारी कार्यान्वयनबाट लेखा परीक्षणको गुणस्तर कायम हुने विश्वास व्यक्त गर्नुभयो। वर्षेनी उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय भएको सभामुख अर्यालले बताउनुभयो। सरकारले 2075 सालमा धनकुटाका दुई महत्त्वपूर्ण पर्यटकीय गन्तव्यहरू नमस्ते झरना र पटेक डाँडालाई 100 पर्यटकीय गन्तव्य सूचीमा राखेर घोषणा गरेको थियो। तर पछिल्लो समय बाढीले पुर्याएको क्षतिका कारण नमस्ते झरना र पूर्वाधार निर्माण सम्पन्न नहुँदा पटेक डाँडा सुनसान बनेका छन्। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
2: धनकुटाको सागुरीगढी गाउँपालिका वडा नम्बर 6 सिमसुवामा रहेको नमस्ते झरना कुनै समय पूर्वी नेपालको चर्चित पर्यटकीय गन्तव्य थियो। गर्मीयाम सुरु हुनासाथ यहाँ आन्तरिक तथा भारतीय पर्यटकको ठुलो भिड लाग्थ्यो। तर अहिले अवस्था फेरिएको छ। गत वर्षको बाढीले झरनासम्म पुग्ने सिँढी र पुल बगाएपछि पूर्वाधार कमजोर बनेको छ। पर्यटकहरूमा असुरक्षाको भावना बढेसँगै आगन्तुक संख्या उल्लेख्य रूपमा घटेको झरना व्यवस्थापन समितिका सचिव जीवन सुब्बाले बताउनुभयो।
3: अहिले बाढी पहिरो आइरहेछ, त्यसमा माथि जाने अवस्थै हुँदैन। भेल आएर झरना हेर्न आएको उनीहरू अनि यहाँबाट माथि जानै पाउँदैन त किन आउँछ मान्छे? आउँदै आउँदैन।
2: पर्यटक घटेसँगै यसको असर स्थानीय अर्थतन्त्रमा पनि परेको छ। नमस्ते गोलाई आसपासका 2 दर्जन भन्दा बढी होटल तथा लजहरू प्रत्यक्ष प्रभावित भएका छन्। गाउँपालिकाले झरनालाई सुरक्षित र आकर्षक बनाउन दीर्घकालीन योजना अघि सार्ने तयारीमा रहेको सागुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले बताउनुभयो।
4: स्थायी संरचना बनाउनको लागि हामीलाई ट्रस्ट पुल्ने आवश्यकता पनि परेको छ। त्यो खोला तर्नको लागि झरनाको आसपासमा आउने पर्यटकलाई सुरक्षाको लागि हामीले तार जाली लाउनेदेखि लिएर अस्थायी बाटो निर्माण गर्ने कामहरू गरेका छौँ।
2: धनकुटाको सबैभन्दा अग्लो र मनोरम स्थान हो पटेक डाँडा। समुद्री सतहबाट 2702 मिटर उचाइमा रहेको यो डाँडाबाट मकालु, कञ्चनजङ्घा लगायतका हिम श्रृङ्खला, सूर्योदयको दृश्य र पूर्वका विभिन्न जिल्लाको मनोरम दृश्य देख्न सकिन्छ। तर पूर्वाधार निर्माण र प्रचार प्रसारको कमीले पर्यटक सिजनमै पनि यहाँ सुनसान देखिन्छ। पटेक डाँडा धनकुटाको महालक्ष्मी नगरपालिका, छथर जोरपाटी गाउँपालिका र तेह्रथुमका 2 स्थानीय तहको सिमानामा पर्छ। चारवटै स्थानीय तहबीच समन्वय अभाव हुँदा विकास कार्य प्रभावकारी बन्न नसकेको स्थानीय मुडु शेर्पाले बताउनुभयो।
5: पार्कहरू बनाउने एउटा भ्यू टावर अन्य ठाउँहरू हेर्नको लागि बनाउने भने एडभर्टाइजिङ बेसी गर्ने हो भने चाहिँ अलिकति पर्यटन बढ्थ्यो कि जस्तो लाग्छ।
2: कोशी राजमार्गमा पर्ने सिन्धुवा बजारबाट करिब 45 मिनट तथा नुन्थलाबाट 15 मिनटकै पैदल यात्रामा पुग्न सकिने पटेक डाँडासम्म पुग्न आधा ठाउँमा मात्र सिँढी निर्माण गरिएको छ। स्थानीय तहको बजेटबाट मात्रै बाँकी काम गर्न नसकिने भएकाले संघ र प्रदेश सरकारको पनि ध्यान आकर्षण गराइएको महालक्ष्मी नगरपालिकाका प्रमुख ध्रुवराज रायले बताउनुभयो।
6: हाम्रो पालिका स्तरबाट मात्रै सम्भावना देखिँदैन, त्यस कारणले संघ र प्रदेश सरकारको पनि त्यहाँ आँखा पुग्नुपर्छ। त्यसका लागि हामी अनुरोध गरिराखेका छौँ।
2: सरकारले 2075 सालमै 100 गन्तव्य सूचीमा समावेश गरेका यी दुवै स्थान नमस्ते झरना र पटेक डाँडा अहिले विकास र संरक्षणको पर्खाइमा छन्। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
1: अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानले अफगानिस्तानका विभिन्न प्रान्तमा गरेको हवाई आक्रमणमा परि कम्तीमा 36 जनाको मृत्यु भएको छ। घटनामा 160 भन्दा बढी मानिस घाइते भएका छन् भने मृत्यु हुनेमा सबै सामान्य नागरिक रहेका र तीमध्ये केही बालबालिका र महिला समेत रहेका अधिकारीहरूले बताएका छन्। अफगानिस्तानका तालिबान सरकारले पाकिस्तानको यस आक्रमणलाई कायरताको संज्ञा दिँदै घोर निन्दा गरेको छ। पाकिस्तानले भने घटनामा 29 विद्रोही मारिएका बताएको छ। पाकिस्तानले अफगानिस्तानलाई सीमा क्षेत्रमा आतंक सिर्जना गर्ने समूह सक्रिय रहेको र आतंकवादी गतिविधि गर्दै आएको आरोप लगाउँदै आएको छ भने अफगानिस्तानले यसको खण्डन गर्दै आएको छ। म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीका कान्छा छोरा किम एरिसले सैन्य सरकारलाई आफ्नी आमा जीवित रहेको ठोस प्रमाण सार्वजनिक गर्न आग्रह गर्नुभएको छ। अप्रिलमा सुकीलाई नजरबन्दमा राखिएको जुन्ताको दावीप्रति गम्भीर शंका व्यक्त गर्दै उहाँले सुकी अझै राजधानी नेपिटो स्थित जेलमै रहेको विश्वास व्यक्त गर्नुभयो। लन्डनमा क्योदो न्यूजसँगको अन्तर्वार्तामा एरिसले सुकीलाई जेलबाट आवासीय स्थानमा सारिएको भन्ने सैन्य सरकारको दावी पुष्टि गर्ने कुनै प्रमाण नभएको बताउनुभयो। अब आर्थिक समाचार।
7: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
8: अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले नेपाल धितुपत्र बोर्डका नवनियुक्त अध्यक्षलाई सोमबार पद तथा गोपनीयताको शपथ गराउनु भएको छ। बोर्डका नवनियुक्त अध्यक्ष डाक्टर गोपाल प्रसाद भट्टलाई सोमबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री वाग्लेले पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। असार 5 गते बसेको मन्त्री परिषद बैठकले भट्टलाई बोर्डको अध्यक्ष नियुक्त गरेको थियो। शपथपछि अर्थमन्त्री डाक्टर वाग्लेले नवनियुक्त अध्यक्ष भट्टलाई लगानीकर्ताको लगानीको सुरक्षा र हितमा इमानदारीपूर्वक काम गर्न निर्देशन दिनुभयो। कुनै पनि प्रकारको लोभ र प्रलोभनबाट टाढा रहेर काम गर्न पनि अर्थमन्त्री वाग्लेले अध्यक्ष भट्टलाई निर्देशन दिनुभयो। लगानीकर्ताको लगानीको सुरक्षा र बजारमा पुँजी परिचालन मार्फत आर्थिक वृद्धिको लय समाउन नवनियुक्त अध्यक्षले विशेष ध्यान दिनुपर्ने पनि अर्थमन्त्रीको भनाइ थियो। अर्थमन्त्री डाक्टर वाग्लेले पुँजी बजार सुधारका लागि 1 वर्षमा गर्ने कामको योजना पेश गर्न पनि नवनियुक्त अध्यक्ष भट्टलाई निर्देशन दिनुभयो। बजारमा अनावश्यक हल्ला फैलाएर साना लगानीकर्तामाथि त्रास सिर्जना गरिएको भन्दै अर्थमन्त्री वाग्लेले त्यसलाई चिर्न अध्यक्ष भट्टलाई निर्देशन दिनुभयो। शपथ ग्रहण पछि नवनियुक्त अध्यक्ष भट्टले पुँजी बजारको सुधारका लागि विभिन्न समयमा भएका अध्ययन र सिफारिसहरू कार्यान्वयन गर्दै बजारको विकासमा निरन्तर काम गर्ने प्रतिबद्धता जनाउनु भयो। शपथ ग्रहण गरे लगतै अध्यक्ष भट्टले नेपाल धितुपत्र बोर्डको कार्यालयमा पदभार समेत सम्हाल्नु भएको छ। लुम्बिनी प्रदेशका 12 जिल्लामा असार 14 सम्ममा 20.8% क्षेत्रमा मात्र रोपाई सम्पन्न भएको छ। प्रदेशका 12 जिल्लाको धान रोपाई हुने 3,01,372 हेक्टर क्षेत्रफल मध्ये हालसम्म 62,670 हेक्टर क्षेत्रफलमा मात्र रोपाई सकिएको कृषि विकास निर्देशनालय कृषि प्रचार अधिकृत नवीन गैरेले जानकारी दिनुभयो। जिल्लागत विवरण अनुसार पाल्पामा सबैभन्दा बढी 45% धान रोपाई सम्पन्न भएको छ भने रूपन्देहीमा 43% क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको छ। त्यसै गरी बाँकेमा 33,780 हेक्टर क्षेत्रफल मध्ये केवल 168.9 हेक्टर क्षेत्रफल अर्थात् 0.5% क्षेत्रफलमा मात्र धान रोपाई सम्पन्न भएको छ। पर्वत जिल्लाको मासिला गाउँपालिकाले साग सब्जी र खसी बोका बिक्री गरी पछिल्लो 20 महिनामा 8 करोड आमदानी गरेको छ। त्यहाँ स्थित 6 वडाका 883 कृषकले उत्पादन गरेका साग सब्जी खसी बोका स्थानीय जातका कुखुरा र दुध बिक्री गरी उक्त रकम आमदानी भएको गाउँपालिकाका अध्यक्ष ईश्वरी भूषालले जानकारी दिनुभयो। उत्पादित कृषिजन्य वस्तु सदरमुकाम कुस्मा छिमेकी जिल्ला स्याङ्जा र पोखरामा बिक्री गर्ने गरिएको छ। पालिकाले स्थानीय किसानलाई साग सब्जीमा प्रति किलो 5, मासुजन्य वस्तुमा 25 तथा दुधमा प्रति लिटर 10 रुपियाँ अनुदान दिँदै आएको छ।
1: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
9: फिफा विश्वकप फुटबलमा आज राति ब्राजिल र जापान बीच प्रतिस्पर्धा हुँदैछ। 5औं पटकको विश्वकप विजेता ब्राजिल र एसियाको पावर हाउस जापान बीच अन्तिम 16मा आफ्नो स्थान सुरक्षित गर्नका लागि हुन लागेको यस खेललाई निकै चासोका रूपमा हेरिएको छ। नेपाली समयअनुसार खेल राति 11:15 अमेरिकाको ह्युस्टन स्टेडियममा सुरु हुनेछ। ब्राजिल समसीको शीर्ष स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गरेको हो। अर्कोतर्फ जापान पछिल्ला 10 खेलदेखि अपराजित रहँदै यो चरणमा आइपुगेको हो। यस खेलको विजेताले क्वार्टर फाइनल प्रवेशका लागि नर्वे वा आइभोरी कोस्टको सामना गर्नेछ। यस्तै दक्षिण अफ्रिकालाई हराउँदै क्यानाडा फिफा विश्वकप फुटबल 2026 अन्तिम 16 प्रवेश गरेको छ। अमेरिकाको लस एन्जल्स रङ्गशालामा भएको पहिलो नकआउट खेलमा दक्षिण अफ्रिकालाई 1-0 गोल अन्तरले पराजित गर्दै क्यानाडा प्री क्वार्टर फाइनलमा प्रवेश गरेको हो। क्यानाडाका लागि स्टेफेन युस्टाकियाले निर्णायक गोल गरे। उनले खेलको दोस्रो हाफको अतिरिक्त समयमा गरेको गोल नै निर्णायक साबित भयो। यससँगै तेस्रो पटक विश्वकप खेलिरहेको क्यानाडा पहिलो पटक अन्तिम 16 पुग्न सफल भएको हो। क्यानाडा यसअघि समूह चरणबाटै बाहिरिएको थियो। क्यानाडा समूह बीमा दोस्रो तथा दक्षिण अफ्रिका समूह एबाट उपविजेता बन्दै नकआउट चरणमा पुगेको थियो। नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले यही असार 19 गते आयोजना गर्न लागेको 7 संस्करणको सुदूरपश्चिम स्पोर्ट्स अवार्डको मुख्य प्रायोजन सुदूरपश्चिमाञ्चल एकाडेमी एसपीएले गर्ने भएको छ। सो सम्बन्धी सम्झौता पत्रमा एकाडेमीका प्रमुख बुधराम चौधरी र आयोजक संस्थाका अध्यक्ष प्रदीप पाठकले हस्ताक्षर गरेका छन्।
1: खेल समाचारका साथमा हुनुहुन्थ्यो रमेश टमटा। अब मौसम। आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली भूभागको केही स्थानमा तथा कर्णाली सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ। साथै मधेस प्रदेश तथा कोशी, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 28.4 डिग्री सेल्सियस, न्यूनतम 22 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 30.2 डिग्री सेल्सियस, न्यूनतम 21.5 डिग्री सेल्सियस, वर्षा 9.4 मिलिमिटर। पोखराको अधिकतम 29.8 डिग्री सेल्सियस, न्यूनतम 23 डिग्री सेल्सियस, वर्षा 24.7 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 33.6 डिग्री सेल्सियस, न्यूनतम 23 डिग्री सेल्सियस, वर्षा 19.2 मिलिमिटर। दिपालको अधिकतम 35.5 डिग्री सेल्सियस, न्यूनतम 24.6 डिग्री सेल्सियस, वर्षा 32.3 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। भोलि र पर्सि देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको आग्रह। राष्ट्रिय धान दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना। पूर्व उप प्रधानमन्त्री विष्णु प्रसाद पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा थप 3 दिन थुनामा राखेर अनुसन्धान गर्न विशेष अदालतको अनुमति। पाकिस्तानले अफगानिस्तानमा गरेको हवाई आक्रमणमा परि कम्तीमा 37 जनाको मृत्यु। र फिफा विश्वकप फुटबल अन्तर्गत आज राति ब्राजिल र जापान बीच प्रतिस्पर्धा हुँदै। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
10: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आजका मुख्य मुख्य विषयहरू।
1: सांसदका व्यवहार र शैली मतदाताले नियालिरहेकाले आफ्नो कामप्रति थप जिम्मेवार बन्न सभामुख डोलप्रसाद अर्यालको आग्रह। अध्ययनशील र प्रविधि मैत्री हुन सांसदहरूलाई सुझाव।
2: अब तपाईँ हाम्रो सबैको मूल्याङ्कन जनताले गरिरहेको हुनुहुन्छ भन्ने मलाई लाग्छ।
3: काठमाडौँ उपत्यका र आसपासका जिल्लाका 66 स्थानमा बर्ड फ्लू संक्रमण। बर्ड फ्लू किन नियन्त्रण बाहिर जाँदैछ? पशु सेवा विभागका प्रवक्ता डाक्टर मुकुल उपाध्यायसँगको अन्तर्वार्ता सहित विशेष रिपोर्ट।
4: रोग त्यहीँनिर चाहिँ निमिट्यान गर्न सकियोस्, अन्यत्र फैलन नपाओस् भन्ने चाहिँ हाम्रो आग्रह छ।
3: हर्मुज जलमार्गलाई लिएर इरान ओमान बीच औपचारिक वार्ता।
1: र फिफा विश्वकपमा 5 पटकको विश्व च्याम्पियन ब्राजिल र एसियाली पावर हाउस जापान अन्तिम 16मा पुग्ने लक्ष्य सहित केही बेरमा आमने सामने हुँदै
5: कार्यक्रम सुरु गरौँ। सभामुख डोलप्रसाद अर्यालले सांसदहरूलाई आफ्नो कामप्रति जिम्मेवार बन्न गर्नुभएको आग्रह सम्बन्धी प्रसङ्गबाट। सभामुख डोलप्रसाद अर्यालले सांसदका काम, व्यवहार र शैलीको मतदाताले विभिन्न माध्यमबाट नियालिरहेको उल्लेख गर्दै सबै सांसद आफ्नो कामप्रति थप जिम्मेवार बन्नुपर्ने बताउनु भएको छ। संघीय संसद सचिवालयले प्रतिनिधि सभाका सांसदहरूका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै सभामुख अर्यालले कानून निर्माण जनप्रतिनिधिले विगतका राम्रा अभ्यासबाट सिक्न र अध्ययनशील र प्रविधि मैत्री हुनुपर्ने सुझाव दिनुभयो। संसदीय विधि र प्रक्रियालाई थप बुझाउन तथा सांसदका काम अझ प्रभावकारी बनाउन अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको जानकारी दिँदै सभामुख अर्यालले संसदीय प्रक्रिया र विधिमा अब्बल बन्नका लागि तालिम उपलब्धिमूलक हुने विश्वास व्यक्त गर्नुभयो। जनताबाट निर्वाचित भएपछि सांसदको जीवन निजीबाट सार्वजनिक जीवनमा प्रवेश गर्ने भएकाले सोही अनुसार जिम्मेवार बन्नुपर्नेमा उहाँको जोड थियो।
2: अब तपाईँहरूको मूल्याङ्कन मैले अथवा 4-6 जनाको टिमले, संघीय सचिवालयले अथवा प्रधानमन्त्रीले अथवा कसैले तपाईँहरूको आफ्नो पार्टीको सभापतिले, अध्यक्षले भन्दा पनि अब तपाईँ हाम्रो सबैको मूल्याङ्कन जनताले गरिरहेको हुनुहुन्छ भन्ने मलाई लाग्छ।
5: यस्तै सभामुख अर्यालले विश्वभर सार्वजनिक लेखा परीक्षणमा प्रयोग भइरहेको आधुनिक सूचना प्रविधि, तथ्याङ्क विश्लेषण तथा कृत्रिम बुद्धिमत्ताको उपयोग तीव्र रूपमा बढिरहेको परिप्रेक्ष्यमा नेपालको लेखा परीक्षण व्यवस्थापन प्रणाली पनि थप परिष्कृत गर्न आवश्यक रहेको बताउनु भएको छ। महालेखा परीक्षकको कार्यालयले आयोजना गरेको 68 वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै सभामुख अर्यालले कम्प्युटर सहायता प्राप्त लेखा परीक्षण उपकरणको प्रभावकारी प्रयोग, जनशक्ति विकास तथा संस्थागत क्षमता अभिवृद्धिमा विशेष ध्यान दिने विश्वास व्यक्त गर्नुभयो। लेखा परीक्षणका सम्बन्धमा जारी भएका मार्गदर्शन र निर्देशिकाको प्रभावकारी कार्यान्वयनबाट लेखा परीक्षणको गुणस्तर कायम हुने विश्वास उहाँको थियो। वर्षेनी उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय भएको सभामुख अर्यालको भनाइ थियो। कुनै समय ठूला व्यावसायिक फार्ममा सीमित रहने बर्ड फ्लू अहिले काठमाडौँ उपत्यकाका टोल टोल र घर घरमा पालेका लोकल कुखुरासम्म पुगेको छ। थप सामग्री सहित सहकर्मी सुनिता पोखरेलको यो विशेष रिपोर्ट।
3: पछिल्लो तथ्याङ्क अनुसार काठमाडौँका 18, भक्तपुरका 28, ललितपुरका 12 र काभ्रेका 8 स्थानमा बर्ड फ्लू भेटिएको छ। काठमाडौँ उपत्यका र आसपासका जिल्लामा बर्ड फ्लू निकै चुनौती बनेको छ। कारण यसपटक भाइरस ठूलो कमर्सियल फार्ममा मात्र होइन, घरको आँगन र टोलका साना खोरहरूमा पनि पुगेको छ। पशु सेवा विभागका अनुसार काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रे पलाञ्चोकका मात्रै 66 स्थानमा संक्रमण पुष्टि भइसकेको छ। अझै संक्रमण तीव्र गतिमा फैलिरहेको विभागले जनाएको छ। सबैभन्दा बढी प्रभावित भक्तपुर बनेको छ। विशेष गरी चाँगुनारायण क्षेत्रमा संक्रमणले ठूलो क्षति पुर्याएको छ भने सूर्य विनायक र मध्यपुर थिमीमा पनि साना फार्महरू जोखिममा परेका छन्। काठमाडौँका किर्तिपुर, टोखा, कागेश्वरी मनोहरा र बुढानीलकण्ठ तथा ललितपुरका गोदावरी, महालक्ष्मी र सुनाकोठी पनि अहिले उच्च जोखिमको सूचीमा रहेका छन्। तर यस पटकको संक्रमणको सबैभन्दा ठूलो चिन्ता यसको प्रकृति रहेको छ। विगतमा बर्ड फ्लू मुख्यतः ठुला व्यावसायिक फार्ममा सीमित हुन्थ्यो। त्यस्ता फार्म बन्द गर्न, कुखुरा नष्ट गर्न र आवत जावत नियन्त्रण गर्न राज्य संयन्त्रलाई सहज हुन्थ्यो। तर अहिले भाइरस साना र स्थानीय तहका खोरहरूमा पुगेको छ, जहाँ कति कुखुरा छन्, कहाँ छन् र कसरी पालिएका छन् भने तथ्याङ्क नै छैन। यसले रोग नियन्त्रणलाई निकै जटिल बनाइदिएको छ। अर्को चिन्ताजनक पक्ष हो मरेका कुखुरा व्यवस्थापन गर्ने कमजोर अभ्यास। संक्रमित कुखुरा जथाभावी फालिँदा त्यसको सिनो काग कुकुर र अन्य जनावरले भोकेर अर्को स्थानसम्म पुर्याइरहेका छन्। पशु चिकित्सकहरूका अनुसार काठमाडौँ उपत्यकामा भाइरसको प्रमुख संवाहक अहिले काग बनेको छ। संक्रमित मासु खाएका कागहरू केही बेरमै निकै टाढासम्म पुग्न सक्छन्। उनीहरू दाना टिप्छन्, घाँसमा बस्छन् र अन्य पन्छीसँग सम्पर्कमा पुग्छन्। यही चक्रले उपत्यकामा संक्रमणको गति झनै बढाइरहेको छ। सरकारले पीडित किसानलाई राहत दिन 52 करोड रुपियाँको व्यवस्था गरेको छ, तर राहत भन्दा पनि ठूलो आवश्यकता अहिले संक्रमण रोक्नु नै हो। यसै सन्दर्भमा हामीले पशु सेवा विभागका प्रवक्ता डाक्टर मुकुल उपाध्यायसँग पछिल्लो अपडेट बारे संवाद गरेका छौँ।
4: पछिल्लो अपडेट अहिले काठमाडौँको हेर्नु छ भने विभिन्न अहिलेसम्मको 18 ठाउँमा देखिसकेको छ संक्रमण। भक्तपुरमा 28 ठाउँमा र ललितपुरमा 12 ठाउँमा र त्यसको छिमेकी काभ्रेमा 8 ठाउँमा चाहिँ संक्रमण देखिएको छ र प्रभावित फार्महरूमा नष्ट गर्ने कार्यहरू कतिपय ठाउँमा सिद्धि पनि सकेको छ, कति फार्ममा चाहिँ गरिरहेको अवस्थाहरू छ।
3: विगतमा बर्ड फ्लू मुख्यत व्यावसायिक फार्महरूमा सीमित रहने गर्दथ्यो, तर यसपटक चाहिँ स्थानीय तथा घरायसी रूपमा पालिएका कुखुरामा पनि बढी देखिएको छ। यसले नियन्त्रण अभियानलाई कतिको जटिल बनाएको छ?
4: यसले अलिक हामीलाई नियन्त्रण गर्न चाहिँ गाह्रो किन पनि भएको छ भनेपछि कुन फार्म कहाँ छन् भन्ने निश्चित हामीसँग दर्ता गरेका नगरेका सम्पूर्ण फार्महरू चाहिँ यो भेरीभित्र चाहिँ धेरै रहेछन् लोकल कुखुराहरू। वास्तवमा कुन फार्म कहाँ छन् भन्ने नै थाहा छैन, कति छन् भन्ने नै थाहा छैन यो किन संख्याहरू। र अर्को चाहिँ काठको बस्नको लागि उपयुक्त वातावरणहरू, अग्ला अग्ला रुखहरू, बाँसज्याङहरू, त्यस्तै नजिकैहरू फार्महरू गर्दाखेरि र मरेका कुखुराहरू जथाभावी अब स्थानीय कहाँ पालेका छन् अनि फ्याँकिदिने बाहिर, त्यसले गर्दाखेरि त्यो कागहरूले लैजाने, त्यसपछि चिलगिद्धहरू आउने अनि कुकुरहरू लिएर जाने गर्दाखेरि चाहिँ धेरै ठाउँमा चाहिँ फैलिएको अवस्थाहरू पाएका छौँ। त्यसले गर्दा अलिक गाह्रो चाहिँ भएको छ।
3: काग तथा अन्य जङ्गली पन्छी मार्फत फैलिने जोखिम नियन्त्रणका लागि चाहिँ विभागसँग के कस्तो रणनीति रहेको छ?
4: वास्तवमा अब यो फैलिने भनेको माइग्रेटरी बर्ड्स जुन चाहिँ फिरन्ते चराहरू जाडो छर्नको लागि विभिन्न देशबाट नेपालमा आउने गर्दछन्। जाने क्रममा अथवा यहाँ बस्ने क्रममा कुनै पनि टाइममा उहाँहरूले त्यो संक्रमण यहाँ छोडेर जान्छन् र बिस्तारै स्थानीय पंक्षीहरूलाई सर्ने, जङ्गलीलाई सर्ने अनि स्थानीय सर्ने अनि कमर्सियल पोल्ट्री फार्महरूमा जैविक सिराजको राम्रो अवलम्बन गरेको छैन भने त्यस्तोमा सर्ने गर्दछ र यो पटक पनि त्यस्तै नै भएको हो। फिरन्ते चराबाट कागहरूमा सरो, अब कागले विभिन्न ठाउँमा चाहिँ सारेको अवस्था छ, कागलाई मार्ने कुरा नै आएन। तर एउटा हामीले के भनेका छौँ सबैलाई भनेपछि कुनै पनि ठाउँमा काग मरेको तपाईँले पाउनु भएको छ भने तुरन्तै हामीलाई खबर गर्ने, विभागमा खबर गर्ने, साथै टोलीहरू जाने, त्यसलाई नष्ट गर्ने, तह लगाउने अथवा त्यसलाई चाहिँ निदान गर्ने, रोग के लागेर मरेको हो। र अर्को कुनै पनि ठाउँमा धेरै कुखुराहरू त्यस्तो मरेको यहाँ फेला पराउनु भयो भने जोसुकैले पनि फार्म गर्नेले मात्रै होइन अरूले छिमेकीले देख्नुभयो भने पनि हाम्रो सम्पर्क विभागमा अथवा ल्याबमा अथवा स्थानीय न्यायको पशु शाखामा तुरन्तै खबर गरिदिनु, जसले गर्दाखेरि रोग त्यहीँनिर चाहिँ निमिट्यान गर्न सकियोस्, अन्यत्र फैलन नपाओस् भन्ने चाहिँ हाम्रो आग्रह छ।
3: अब यसको कारण चाहिँ जनस्वास्थ्यमा समेत जोखिम बढ्न सक्ने भनिएको छ। मानिसमा संक्रमण सर्ने सम्भावना र त्यसबाट जोगिन नागरिकले चाहिँ विशेषतः के कस्ता कुरामा चाहिँ सावधानी अपनाउनु पर्ने हुन्छ?
4: नागरिकहरूले विशेष गरेर मरेका पोल्ट्रीहरू त्यस्तो फेला परो अथवा काग फेला परो पनि जथाभावी आफ्ना हातले छुने नगर्नुहोस्। कम्तीमा हातमा पन्जा लगाएर अथवा मास्कहरू लगाएर र निकायलाई चाहिँ सम्बन्धित निकायलाई खबर गरेर मात्रै त्यसलाई चाहिँ डिस्पोज गर्ने गर्नुहोस् होइन, एउटा चाहिँ त्यो सूचना चाहिँ हामीले चाँडै दिनुहोस्। अर्को कुरा, कसैले पनि त्यस्तो मरेका कुखुराहरू बिक्री गरिरहेको छ तपाईँलाई सूचना छ भने हामीलाई दिनुहोस्, प्रहरीलाई दिनुहोस्, प्रशासनलाई दिनुहोस्, जसले गर्दा हामीले त्यस्ता कुखुराहरू अन्यत्र गरेर रोग फैलाउन नसकुन् भन्नमा हामी चाहिँ सचेत रहनुपर्छ सबैले।
3: उहाँ हुनुहुन्थ्यो पशु सेवा विभागका प्रवक्ता डाक्टर मुकुल उपाध्याय।
5: इरान र अमेरिका बीच मध्यपूर्वको तनाव अन्त्य गर्न प्रारम्भिक समझदारी बने लगत्तै इरान र ओमानले हर्मुज जल घाँटीको भविष्यको व्यवस्थापन बारे पहिलो औपचारिक बैठक गरेको इरानले जनाएको छ। ऊर्जा आपूर्तिका दृष्टिले विश्वकै महत्वपूर्ण समुद्री मार्ग मानिने हर्मुजको प्रशासन र सञ्चालन बारे दुवै देशबीच छलफल सुरु भएको हो। इरानी उपविदेश मन्त्री काजेम घरिबावादीले मस्कट भ्रमणका क्रममा संयुक्त हर्मुज समितिको पहिलो बैठक सम्पन्न भएको जानकारी दिनुभयो। उहाँका अनुसार बैठकमा जल घाटी सम्बन्धित वर्तमान अवस्थाको समीक्षा गर्दै भविष्यको व्यवस्थापन र सहकार्यका विषयमा विचार आदान प्रदान भएको थियो। इरान र ओमानलाई छुट्याउने हर्मुज जल घाँटी करिब 30 किलोमिटर चौडा समुद्री मार्ग हो। यहाँबाट विश्वको ठूलो परिमाणमा तेल तथा ग्यास निर्यात हुने गर्छ। हालैको इरान अमेरिका तनाव र त्यसपछि भएको समझदारी पछि यो जलमार्गको नियन्त्रण र व्यवस्थापन प्रमुख विवादको विषय बनेको छ। इरानले युद्ध अघि नभएको सेवा शुल्क लागू गर्ने सम्भावना बारे विचार गरिरहेको संकेत दिएको छ, तर अमेरिकाले हर्मुज अन्तर्राष्ट्रिय जलमार्ग भएकाले कुनै पनि प्रकारको शुल्क स्वीकार्य नहुने अडान राखेको छ। ओमानले पछिल्ला दिनमा यो विषयमा मिश्रित धारणा प्रस्तुत गरेको छ। इरानी अधिकारीहरूको भ्रमणपछि जारी संयुक्त विज्ञप्तिमा दुवै देशले जल घाँटीको भावी व्यवस्थापनसँग सम्बन्धित लगायत प्रशासनिक विषयको अध्ययन गरिरहेको बताएका थिए, तर त्यसको केही दिनपछि ओमानले कुनै मार्ग शुल्कको योजना नरहेको संकेत गर्दै संयुक्त राष्ट्र संघको समन्वयमा आफ्नो तट नजिक अस्थायी समुद्री मार्ग खोल्ने घोषणा गरेको थियो। इरानले भने आफ्नो तटीय क्षेत्र हुँदै सञ्चालन हुने मार्गलाई मात्र आधिकारिक करिडोर मानिने स्पष्ट पारेको छ। इरानी विदेश मन्त्री अब्बास अरागाचीले वैकल्पिक समुद्री मार्ग प्रयोग गर्ने कुनै पनि प्रयासले क्षेत्रीय तनाव थप बढाउन सक्ने चेतावनी दिनुभएको छ। समझदारी पत्र अनुसार सम्झौता पछि 60 दिनसम्म जल घाँटीबाट हुने आवागमनमा कुनै शुल्क नलाग्ने व्यवस्था गरिएको छ, तर त्यस अवधि पछि मार्ग सञ्चालन, शुल्क व्यवस्थापन र प्रशासनिक ढाँचा बारे अझै स्पष्टता आएको छैन, जसले आगामी वार्तालाई थप महत्त्वपूर्ण बनाएको छ। फिफा विश्वकपको नकआउट चरणमा आज जापानले 5 पटकको विजेता ब्राजिलको सामना गर्दैछ। खेल नेपाली समयअनुसार राति 10:45 बजे सुरु हुनेछ। समूह सीको विजेता भन्दै ब्राजिल अन्तिम 32 पुगेको हो। पहिलो खेलमा मोरक्कोसँग 1-1 बराबरीमा रोकिएको ब्राजिल त्यसपछि हैटी र स्कटल्यान्डलाई 3-0 हराउँदै अघि बढेको हो। यता जापान 3 खेलमा अपराजित रहँदै समूह एफको उपविजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको हो। स्विडेनसँग 1-1 र नेदरल्यान्डसँग 2-2 बराबरी खेल्दा जापानले ट्युनिसियालाई 4-0 हराएको थियो। जापान लगातार तेस्रो पटक विश्वकपको नकआउट चरण पुगेको हो। गत अक्टोबरमा टोकियोमा भएको मैत्रीपूर्ण खेलमा जापानले ब्राजिललाई 3-2 हराएको थियो। यो आत्मविश्वासका साथ जापान आज ह्युस्टन स्टेडियममा उत्रनेछ। अब लागौं जापानी रणनीतितर्फ। स्विडेन विरुद्ध 1-1 बराबरी खेल्ने क्रममा 39 मिनटमा मैदान छोडेका कप्तान को इटाकुरा सामान्य चोटको कारण बाहिरिएका थिए। सेन्टर ब्याक इटाकुराको चोट गम्भीर नभएको र उनी कप्तानका रूपमा मैदान उत्रिने अपेक्षा गरिएको छ। आवश्यक परे सोङ्गो तानिगुची विकल्पका रूपमा तयार रहेका छन्। जापानलाई आज इतिहास रच्दै प्री क्वार्टर फाइनल प्रवेश गर्ने अवसर रहेको छ। विश्वकपमा दोस्रो पटक आम्ने सामने हुँदै गर्दा ब्राजिललाई नकआउट चरणबाटै विदा गर्ने र बदलालाई लिने मौका छ जापानसँग, किनकि 20 वर्ष अघिको ब्राजिलसँगको हारसँगै जापान विश्वकपको समूह चरणबाटै विदा हुनु परेको थियो। त्यसैले आज राति ब्राजिलसँग खेलिरहँदा जापान ब्राजिललाई रोक्ने दाउमा हुनेछ। यता ब्राजिल पनि जापानलाई हराउँदै अन्तिम 16 पुग्ने लक्ष्यमा छ। ब्राजिलका विङ्गर राफिना ह्यामस्ट्रिङ चोटका कारण अझै मैदान फर्किन सकेका छैनन्। हैटी विरुद्धको खेलमा चोट लागेकाले उनले स्कटल्यान्ड विरुद्धको खेल गुमाएका थिए। प्रशिक्षणमा पूर्ण रूपमा नफर्किएकाले उनले जापान विरुद्ध खेल्नेमा शंका छ। मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले स्कटल्यान्ड विरुद्ध उतारेकै सुरुवाती टोलीलाई निरन्तरता दिने सम्भावना छ। समूह चरणको 3 खेलमा गोल गरेका भिनिसियस जुनियरसँगै लुकास पाकेटा र म्याथियस कुनाले सशक्त प्रदर्शन गर्दै आएका छन्। ब्राजिलका भिनिसियस जुनियर उच्च लयमा छन्। उनले समूह चरणका 3 खेलमा 4 गोल गरेका छन्। सर्वाधिक गोलकर्ताको दौडमा रहेका भिनिसियसलाई रोक्न जापानले विशेष रणनीति प्रयोग गर्न सक्नेछ। लामो समयपछि चोटमुक्त हुँदै स्कटल्यान्ड विरुद्ध वैकल्पिक खेलाडीका रूपमा मैदान फर्किएका नेमारले यो खेलमा पनि बेन्चबाटै गएर खेल्ने सम्भावना छ। करिब 1,000 दिनपछि उनले ब्राजिलका लागि पुनरागमन गरेका थिए। यस्तै आज राति जापान र पाराग्वे तथा मोरक्को र नेदरल्यान्ड्स पनि आमने सामने हुँदैछन्। आज राति 2:15 बजे जर्मनी र पाराग्वे खेल्नेछन्। जर्मनी समूह सीको विजेता र पाराग्वे समूह डीबाट तेस्रो स्थानमा रहँदै नकआउट पुगेको हो। भोलि बिहान 7:45 बजे नेदरल्यान्ड्स र मोरक्को खेल्नेछन्। मोरक्को समूह सीको उपविजेता र नेदरल्यान्ड्स समूह एफको विजेताको रूपमा नकआउट चरणमा पुगेको टोली हो। नेदरल्यान्ड्सले 2 खेलमा जित र 1 खेलमा बराबरी गरेको थियो। मोरक्कोले पनि समूह सीको उपविजेताको रूपमा नकआउट चरणमा प्रवेश पाएको हो। एकातिर 5 पटकको विश्वविजेता, अर्कोतिर हजारौं नेपाली युवा युवतीको फ्यान नेमार मैदानमा उत्रिँदा एकै महादेश भएको नाताले जापानको विपक्षमा हुटिङ गर्न मन अलि नमान्दो होला, तर डार्क हर्स जापान र ब्राजिल बीचको खेल प्रतिस्पर्धात्मक हुने भने पक्का छ। तर खेलमा कसले बाजी मार्ला त्यो भने रेफ्रीको अन्तिम सिटी नबजुन्जेल यसै भन्न सकिने अवस्था छैन।
0: हवस् त, यिनै विषयहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यति नै। कार्यक्रमबाट सहकर्मीहरू दिनेश लुइटेल, सुनिता पोखरेल, हरिराम पौडेल र म कार्यक्रम संयोजक उत्तम भट्टराई बिदा हुन्छौ। नमस्कार।
6: आवाजले सुने सम्पूर्ण नेपाल, रेडियो नेपाल।

0: जय नेपाल सत्य सेवा सुरक्षणम प्रहरी कार्यक्रममा हार्दिक स्वागत तथा अभिवादन। नेपाल प्रहरी प्रधान कार्यालयद्वारा तयार पारिएको यो कार्यक्रमलाई तपाईँले सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल मेट्रो ट्राफिक एफएम लगायत देशभरका विभिन्न एफएम स्टेशनहरूबाट समेत सुन्दै आउनु भएको छ भने नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np मा पनि सुन्न सक्नुहुन्छ। आजको प्रहरी कार्यक्रममा प्रहरी समाचारको साथमा नाटक मौका प्रस्तुत गर्छौ। कार्यक्रम सुन्दै रहनुहोला। कार्यक्रमको सुरुमा भने प्रहरी समाचार।
1: अपराध समाचार।
2: नेपाल प्रहरीले गत जेठ महिनामा देशभरबाट 1036 जना लागु औषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छ, जसमध्ये उपत्यकाबाट 169 जना, कोशी प्रदेशबाट 212 जना, मध्य प्रदेशबाट 73 जना, बागमती प्रदेशबाट 137 जना, गण्डकी प्रदेशबाट 46 जना, लुम्बिनी प्रदेशबाट 182 जना, कर्णाली प्रदेशबाट 52 जना, सुदूरपश्चिम प्रदेशबाट 115 जना र लागु औषध नियन्त्रण ब्युरोबाट 50 जना पक्राउ परेका हुन्। सो अवधिमा अवैध लागु औषध गाँजा 3730 किलो, 265 ग्राम, 715 मिलिग्राम, चरेस 746 ग्राम, 764 मिलिग्राम, हेरोइन 2 किलो 686 ग्राम, 176 मिलिग्राम, अफिम 93 किलो 832 ग्राम, 837 मिलिग्राम, कोकिन 1 किलो 500 ग्राम, पोलेन 8 किलो 751 ग्राम, नियन्त्रित लागु औषध डाइजेपाम 2335 एम्पुल, फेनारगन 1794 एम्पुल, बुप्रेनोर्फिन 1922 एम्पुल, ट्रामाडोल 462210 ट्याब्लेट, नाइट्राभेट 12214 ट्याब्लेट र स्पास्मो 5459 ट्याब्लेट प्रहरीले बरामद गरेको छ। लागु औषध कारोबार लगायतका आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानूनी दायरामा ल्याउन नेपाल प्रहरी खरो रूपमा प्रस्तुत भइरहेको सन्दर्भमा सबै प्रहरी कार्यालयहरूले त्यस्ता गतिविधिमा संलग्नलाई नियन्त्रणमा लिने कार्यलाई प्राथमिकतामा राखी कार्य गरिरहेको छ। साथै प्रहरीले समुदाय प्रहरी साझेदारी अन्तर्गत लागु औषध उत्पादन, ओसार पसार र प्रयोगबाट सामाजिक तथा व्यक्तिगत जीवनमा पर्न जाने नकारात्मक असरहरूको बारेमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरू समेत सञ्चालन गर्दै आइरहेको छ।
0: नेपाल प्रहरीले गत जेठ महिनामा देशभरबाट विभिन्न मुद्दाका 2182 जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ, जसमध्ये केन्द्रीय अनुसन्धान ब्युरोबाट 17 जना, काठमाडौँ उपत्यका प्रहरी कार्यालयबाट 326 जना, कोशी प्रदेशबाट 305 जना, मधेस प्रदेशबाट 539 जना, बागमती प्रदेशबाट 360 जना, गण्डकी प्रदेशबाट 132 जना, लुम्बिनी प्रदेशबाट 320 जना, कर्णाली प्रदेशबाट 63 जना र सुदूरपश्चिम प्रदेशबाट 120 जना पक्राउ परेका हुन्। उक्त अवधिमा पक्राउ परेका प्रतिवादीहरूलाई तोकिएको 807 वर्ष 1 महिना 13 दिन कैद सजाय कार्यान्वयनमा आएको छ। साथै उनीहरूबाट 23 करोड 44 लाख 43,891 रुपियाँ जरिवाना असुल उपर गरिएको छ। फैसला कार्यान्वयन तथा फरार अभियुक्त पक्राउलाई प्रहरीले उच्च प्राथमिकतामा राखी कार्य गरिरहेको छ। कर्तव्य ज्यान, लागु औषध जबरजस्तीकरणी, बैंकिङ कसुर, ठगी लगायतका विभिन्न मुद्दामा फैसला ठहर भई फरार रहेका प्रतिवादी पक्राउ गर्ने सन्दर्भ नेपाल प्रहरीले विशेष अभियान सञ्चालन गरी कार्य गर्दै आइरहेको छ।
2: आफ्नै 40 वर्षीय आमा मेघिया चौधरीको हत्या गरेको अभियोगमा उदयपुर जिल्ला कटारी नगरपालिका 5 घर भई भक्तपुर जिल्ला सूर्य विनायक नगरपालिका 9 बस्ने 24 वर्षीय किरण चौधरीलाई असार 12 गते प्रहरीले पक्राउ गरेको छ। यसै गरी आफ्नै 25 वर्षीय दाई मनोज चौधरीको हत्या गरेको अभियोगमा बाँके जिल्ला कोहलपुर नगरपालिका 4 बस्ने 20 वर्षीय विनोद चौधरीलाई कोहलपुर नगरपालिका 15 असार 15 गते प्रहरीले पक्राउ गरेको छ।
0: अवैध लागु औषध अफिम 4 किलो 420 ग्राम सहित मकवानपुर जिल्ला कैलाश गाउँपालिका 4 54 वर्षीय राजकुमार लामा र हेटौडा उपमहानगरपालिका 15 40 वर्षीय राजकुमार तितुङलाई हेटौडा उपमहानगरपालिका 4 असार 12 गते प्रहरीले पक्राउ गरेको छ। यसै गरी अवैध लागु औषध चरेस जस्तो देखिने पदार्थ 2 किलो 95 ग्राम सहित डडेलधुराका 45 वर्षीय शङ्कर कुमार साही र कञ्चनपुरका 52 वर्षीय मिनराज भट्टलाई कैलाली जिल्ला गोदावरी नगरपालिका 1 असार 14 गते प्रहरीले पक्राउ गरेको छ। त्यस्तै अवैध लागू औषध चरेस जस्तो देखिने पदार्थ 1 किलो 236 ग्राम सहित कैलाली जिल्ला गोदावरी नगरपालिका 2 बस्ने 38 वर्षीय धर्म धामीलाई सोही नगरपालिका 1 असार 14 गते प्रहरीले पक्राउ गरेको छ। त्यसै गरी नियन्त्रित लागू औषध ट्रामाडोल 4185 ट्याब्लेट र कोलिवान 4185 ट्याब्लेट सहित सुनसरी जिल्ला धरान उपमहानगरपालिका 17 बस्ने 30 वर्षीय आङदावा तामाङ र 19 वर्षीय बुद्ध दर्जीलाई सोही ठाउँबाट असार 10 गते प्रहरीले पक्राउ गरेको छ। यस्तै नियन्त्रित लागू औषध ट्रामाडोल 3650 ट्याब्लेट र नगद 35350 रुपियाँ सहित सिन्धुपाल्चोक जिल्ला साँगाचोक गढी नगरपालिका 11 26 वर्षीय अनिल गिरीलाई काठमाडौँ महानगरपालिका 11 असार 12 गते प्रहरीले पक्राउ गरेको छ। यसै गरी नियन्त्रित लागू औषध ट्रामाडोल 2140 ट्याब्लेट र डाइक्लोमाइन 2240 ट्याब्लेट सहित मोरङ जिल्ला पथरी शनिश्चरी नगरपालिका 5 बस्ने 21 वर्षीय सूरज ऋषिदेव 27 वर्षीय लुखिराम सोरेन धनपाल थान गाउँपालिका 4 बस्ने 48 वर्षीय उमर हुसेन र सुनवर्षी नगरपालिका 2 बस्ने 22 वर्षीय सागर गनगाईलाई पथरी शनिश्चरी नगरपालिका 5 असार 11 गते प्रहरीले पक्राउ गरेको छ। त्यसै गरी नियन्त्रित लागू औषध ट्रामाडोल 904 ट्याब्लेट सहित सुनसरी जिल्ला धरान उपमहानगरपालिका 9 बस्ने 25 वर्षीय फुर्मा गुरुङलाई सोही ठाउँबाट असार 10 गते प्रहरीले पक्राउ गरेको छ। यसै गरी नियन्त्रित लागू औषध स्पास्मो 450 ट्याब्लेट सहित बाँके जिल्ला बैजनाथ गाउँपालिका 8 स्थित राठौर मेडिकल स्टोर सञ्चालक सोही ठाउँ बस्ने 45 वर्षीय बिमलेश सिंह राठौरलाई सोही ठाउँबाट असार 12 गते प्रहरीले पक्राउ गरेको छ।
2: गैर कानूनी रूपमा चिकित्सा अभ्यासमा संलग्न रहेको अभियोगमा काठमाडौँ साविक मातातीर्थ गाविस 7 बस्ने 47 वर्षीय चेतन एएम पौडेललाई काठमाडौँ चन्द्रगिरी नगरपालिका 8 असार 9 गते प्रहरीले पक्राउ गरेको छ। प्रारम्भिक अनुसन्धानको क्रममा चन्द्रगिरी नगरपालिका 8 सञ्चालित स्पार्क इन्टरनेसनल हेल्थ रिसोर्टमा उनले नपाएको चिकित्सकको उपाधिको प्रयोग गर्नुका साथै नेपाल मेडिकल काउन्सिल दर्ता प्रमाण पत्र प्राप्त नगरी बिरामी हरूको आधुनिक चिकित्सा निदान उपचारमा संलग्न रहेको एवं बिरामीलाई औषधि सिफारिस समेत गर्ने गरेको खुल्न आएको छ।
0: वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा 4 प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा नवलपरासी जिल्ला सुस्ता गाउँपालिका 1 23 वर्षीय सन्देश चौधरी, देवचुली नगरपालिका 5 53 वर्षीय भगवत प्रसाद थारू, चितवन जिल्ला भरतपुर महानगरपालिका 4 40 वर्षीय सरस्वती बाराघरे र काठमाडौँ महानगरपालिका 29 बस्ने 37 वर्षीय विकास दाहाल रहेका छन्। पक्राउ परेका मध्ये सन्देशले मकाउ पठाइदिन्छु भन्दै एकजना पीडितबाट 5 लाख रुपियाँ, भगवतले पोल्यान्ड पठाइदिन्छु भन्दै एकजना पीडितबाट 23 लाख रुपियाँ, सरस्वतीले क्यानाडा पठाइदिन्छु भन्दै एकजना पीडितबाट 16 लाख रुपियाँ र विकासले एकजना पीडितबाट 3,92,000 रुपियाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा खटिएको प्रहरीले सन्देशलाई काठमाडौँ महानगरपालिका 3 र भगवतलाई काठमाडौँ महानगरपालिका 4 असार 10 गते तथा सरस्वतीलाई ललितपुर महानगरपालिका 26 र विकासलाई काठमाडौँ महानगरपालिका 6 असार 11 गते पक्राउ गरेको हो।
2: अमेरिकी डलर तथा सुन चाँदी जस्तो देखिने धातु सहित काठमाडौँ महानगरपालिका 25 बस्ने भारतीय नागरिक 33 वर्षीय अमित इरगोन्डा घालीलाई असार 9 गते प्रहरीले पक्राउ गरेको छ। काठमाडौँको ज्याठा ठहिटी एरियामा अवैध रूपमा विदेशी विनिमय अमेरिकी डलर र राजस्व छली गरी सुन चाँदीहरू ओसार पसार भण्डारण तथा बिक्री वितरण गरेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरीले अमितलाई अमेरिकी डलर 34,500, नेपाली नगद 7,30,000 रुपैयाँ, 75 ग्राम तौलको सुन जस्तो देखिने धातुका विभिन्न टुक्राहरू 17 थान र 2 किलो 600 ग्राम तौलको चाँदीको जस्तो देखिने धातुका विभिन्न आकारको टुक्राहरू सहित पक्राउ गरेको हो। सुन्दै हुनुहुन्थ्यो प्रहरी समाचार, पूरा भयो। तपाईँ यति बेला प्रहरी कार्यक्रम सुनिरहनु भएको छ। कार्यक्रमको दोस्रो खण्डमा प्रस्तुत गर्छौ नाटक मौका।

0: ए बुढा, यता हेर्नु त, यो दराजमा के खोज्नु भएको हजुरले? सबै भत्ता भुङ्ग छ त अनि।
1: होइन, के भन्दैछौ तिमी? म त कोठामा पसेको त छैन, आएर यतै बसेको छु। यी हेर न, कपडा पनि चेन्ज गरेको छैन।
0: बुवा सुन्नुहोस् त, दिउँसो घर छोडेर तपाईँ कतै जानु भएको थियो र?
2: होइन, कता जानु, म कहीँ पनि गएको छैन त।
0: अनि यो दराज चाहिँ कसले खोल्यो त?
1: चोर त पसेन कतै, खै सुन पैसा चेक गर त एकपटक।
0: ए हेर्नुहोस् न, चोर पसे जस्तै पो छ त, सेप पनि फुटाएको रहेछ नि। ल
1: बुवा, घरमा कोही आएको थियो र? हजुरले थाहा त पाउनु भएन नि।
2: एकजना मान्छे धारा बनाउन बोलाउनु भएको छ भन्ने आएको त थियो, अरू त कोही पनि आएको छैन बाबु, म पनि कतै गएको छैन, यी छु।
0: धारा बनाउने मान्छे रे? अनि हजुरले बोलाउनु भएको थियो र धारा बनाउने मान्छे?
1: अब धारा बिग्रेकै छैन, मैले किन बोलाउँथे र?
2: अनि त्यो मान्छेले त बोलाएको छ भन्दै थियो त अनि।
1: पक्कै धारा बनाउने बहानामा आएर त्यसैले चोरेको हुनुपर्छ।
0: त्यही त, सबै बर्बाद भइगयो नि। अब रमेश बाबुलाई दिन राखेको त्यो 2 लाख पैसा थियो नि, त्यो पनि पो लगेछ त।
1: त्यो दराज अनि त्यहाँका सामान कसैले पनि छुने चलाउने नगर है, म प्रहरीलाई खबर गर्छु।
0: ल ल ल, छिटो फोन गरिहाल्नुहोस्।

0: चोरी भएको भनेको यही घरमा हो?
1: हजुर हो सर।
0: घटना कति बजेतिरको होला?
1: त्यो मान्छे कति बेला आएको थियो सबै भन्नुहोस् त बुवा।
2: त्यस्तै 12 बजेको थियो होला। घरमा को हुनुहुन्छ होला? होइन कुवा फेरि छोरो त अफिसबाट आउने बेला भएको छैन त, अघि भर्खर गएको। नमस्ते बुवा।
3: नमस्ते बाबु, मैले त बाबुलाई चिनिन के रे।
2: यहाँको दिदी कहाँ जानुभयो? मलाई धारा बिग्रेको छ, बनाउनु पर्यो भनेर बोलाउनु भएको थियो, अनि यहाँ आएको म त।
3: ए बुहारी त मन्दिर गएकी छिन् बाबु।
2: ए कति बेला जानुभएको नि?
3: बिहानै गएकी हुन्, आउँदा साँझ पर्छ भन्थिन्।
2: अनि घरमा को को हुनुहुन्छ त बुवा? एक्लै हो?
3: नाति नदिन स्कुल गएका छन्, छोरो अफिस गएको छ, एक्लै छु भन्नु पर्यो बाबु।
2: ए अब के गरौँ त बुवा? मलाई यहाँ आएर एकपटक धारा हेरिदिनु है भन्नु भएको थियो।
3: होइन कहाँको धारा बिग्रेको हो कुनै मलाई केही पनि थाहा छैन करे बाबु। अब बुहारी आएपछि आउनु न हुन्न र बाबु।
2: ए आएको बेलामा एकपटक हेरेर जान्छु नि बुवा, अनि के चेन्ज गर्नु पर्ने हो म लेखेर छाडिदिन्छु तपाईँलाई, पछि आएर बनाइदिउँला। बरु धारा कता छ खै देखाइदिनुहोस् त बुवा, आएको बेला हेरेर गइहाल्छु नि।
3: खोइ कताको धारा बिग्रिया हो कुन्नी, मलाई पनि भनेर गएको भए त सजिलो हुन्थ्यो के रे। आफू घरमा भएको बेला बोलाएको भए पनि हुन्थ्यो। ल यता आउनुहोस् बाबु, धारा यता छ। यो हो कि बाबु बिग्रेको?
2: यो त ठिकै छ त बुवा, अर्को देखाउनुहोस् त।
3: त्यसो भए यता होला। ल पस्नुहोस् है त। पाल्चा लगाएको रहेछ, म खोज्छु बाबु। यहाँ भित्र अटेच बाथरुम छ, त्यही हो कि? लो हेर्नुहोस् त एकपल्ट।
2: हुन्छ बुवा। ए यही त रहेछ त बुवा।
3: ल राम्रोसँग हेरिदिनु होला बाबु।
2: हुन्छ बुवा। बुवा मलाई एक ग्लास चिसो पानी दिनुहोस् न, कस्तो तिर्खा लागेको भने गर्मी पनि लास्तै छ।
3: हुन्छ बाबु, हुन्छ।
2: पानी लिन गएको मौकामा दराजमा के छ सबै निकाल्नु पर्यो। ओहो पैसाको त बिट्टो नै रहेछ त। अनि सुन कहाँ छ? सुन, ए यहाँ छ जस्तो छ। फेरि बुढा आइपुग्लान्, छिटो गरै मदेने छिटो। ल सबै झोलामा हाले, मेरो योजना सफल भयो।
3: यी पानी लिनुहोस् बाबु।
2: बुवा धारामा के चेन्ज गर्नु पर्ने हो? यो कागजमा मैले लेखिदिएको छु है, भरे बुहारी आएपछि दिनुहोस् ल।
3: हुन्छ बाबु, हुन्छ। पानी दिएर त्यो मान्छे हतार हतार गयो, दराजै फुटाएर चोरी गरेको रहेछ। अलिअलि टाक टाक टुक टुक आवाज त आएको थियो, धारा बनाउँदै होला भन्ने सोचे। अहिले बुहारी आएपछि पो चोरी गरेर भागेको रहेछ भनेर थाहा भयो, खतम भयो नि,
0: बर्बाद भएछ नि। यसरी घरमा मान्छे हुँदा हुँदै पो चोरी भएको रहेछ त है?
1: त्यही त सर, घरमा बुढो मान्छे मात्रै देख्यो अनि सबै लट्टी पट्टी पारेर पो गएछ।
0: के चोरी गरेछ भन्नुहोस् त?
4: 5-6 तोला जति सुन थियो सर, अनि 2 लाख चाहिँ क्यास पैसा थियो, त्यो सबै लगेछ।
0: हेर्नुहोस् आपराधिक मानसिकता भएका मान्छेले मौका हेरेर बसेका हुन्छन्, विभिन्न बहाना बनाएर घरभित्र प्रवेश गर्ने र अवसर पाउना साथ चोरी गर्ने गरेको पाइन्छ। विशेष गरी घरमा वृद्ध वृद्धा महिला वा बालबालिका मात्रै भएको मौका छोपेर अपराधीहरूले आफूलाई मिस्त्री कर्मचारी वा कवाडी संकलन गर्ने बहानामा चोरी गर्ने गरेका घटना एकदमै हुने गरेका छन् है।
1: त्यही त सर, घरमा बुढा बा आमा अथवा बालबालिकाको भरमा मात्रै घर त छोड्नै नहुने पो भयो।
0: हो त, घरमा अपरिचित व्यक्तिले विभिन्न बहाना बनाएर आउँछन् भने सम्बन्धित संस्था वा कम्पनीको परिचय पत्र माग्ने, घरमा सीसीटीभी जडान गर्ने, बहुमूल्य सामानहरू घरमा नराख्ने, त्यस्तै छिमेकी बीच सूचना आदान प्रदान गर्ने र कुनै शंकास्पद गतिविधि भएमा तत्कालै प्रहरीलाई खबर गर्ने गर्नुपर्छ।
1: हो सर, अबदेखि यस्ता व्यक्तिदेखि सतर्क रहनु पर्ने देखियो र घरको सुरक्षामा विशेष ध्यान दिनु पर्ने पनि भयो।
4: सर अब त्यो चोर फेला पर्ला त?
0: ढिलो चाँडो अवश्य फेला पर्छ। अब तपाईँहरूले त्यो चोरको हुलिया र चोरी भएको सामानको विवरण सहितको एउटा निवेदन दिनुहोस्, अनि त्यसपछि हामी अनुसन्धान गर्छौँ है।
4: हुन्छ सर।
0: तपाईँ यतिन्जेल प्रहरी कार्यक्रममा सुन्दै हुनुहुन्थ्यो नाटक मौका। यस नाटकका लेखक अम्बिका केसी, नाटकमा भाग लिने कलाकारहरू अम्बिका केसी, सन्तोष पौडेल र दीपक राज विश्वकर्मा।
5: हवस् त, यिनै सामग्रीसँगै आजको प्रहरी कार्यक्रमबाट कार्यक्रमका निर्देशक हरिनाथ योगी, प्राविधिक मित्र देवकी भण्डारी, सहकर्मी दीपक राज विश्वकर्मा र म अम्बिका केसी पनि बिदा हुन्छु। तपाईँको समय शुभ रहोस्। जय नेपाल।
6: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
7: परदेशको सपना बोकेर निस्किँदा घर परिवारको आशा बाँधिएको हुन्छ, तर श्रम स्वीकृति नलिई काम गर्दा दुर्घटना वा मृत्यु भयो भने न सहयोग पाइन्छ न बिमाको भर पर्न सकिन्छ।
8: बोलिरहेका छौँ। यस बेला बेलुकीको 8 बज्नै लाग्यो। अब सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार।

भर्खरै सुनायौं अनि रुद्र ओली र मीना दहालको स्वर नेत्र खनालको संकलनमा रहेको लोकगीत। यो क्रममा अबलाई भने रामचन्द्र लामिछानेको स्वर र संकलनमा रहेको लोकगीत।

कार्यक्रममा भानुभक्त खड्का, निर्मला सुनवार, कुसुम परियारको स्वर, तिलक गन्धर्वको संकलनमा रहेको लोकगीत राख्यौं। यो क्रमको अन्तिम लोकगीत भनी उदित नारायण झा र मिलन राईको स्वरमा राख्दैछौ, संकलन मुकुन्द किशोरको। यसपछि शैक्षिक रेडियो कार्यक्रम सुन्न सक्नुहुनेछ। सुन्दै रहनुहोस् रेडियो।

0: आवाजले छुने सम्पूर्ण नेपाल, रेडियो नेपाल।
1: श्रोतावृन्द नमस्कार। नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ।
2: विद्यार्थी भाइ बहिनीहरू, आज हामी माध्यमिक तह कक्षा 9 विज्ञान तथा प्रविधि विषयको एकाइ 10 तरङ्ग पाठ अन्तर्गत विद्युत चुम्बकीय तरङ्गका उपयोगहरू, त्यसै गरी ध्वनिको परावर्तन र परावर्तित ध्वनिको उपयोगिताका बारेमा शिक्षक र विद्यार्थीबीच गरिएको छलफल प्रस्तुत गर्दैछौँ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य बुदाहरू टिपोट गर्न तयार हुनुहोस् है त। तयार हुनुभयो?
3: नमस्कार सर।
4: नमस्कार। तपाईँहरू के गरेर बसिराख्नु भएको नि?
5: आज पढ्ने पाठको बारेमा छलफल गरिराखेको नि सर।
4: ल ठिक छ, आज हामी केही विद्युत चुम्बकीय तरङ्गका उपयोगहरू र ध्वनि परावर्तनको उपयोगिताको बारेमा छलफल गर्छौँ। हुन्छ
3: हुन्छ सर।
4: ल रमा भन्नुहोस् त, विद्युत चुम्बकीय तरङ्ग कस्ता तरङ्ग हुन्
6: सर? प्रसारणका लागि माध्यमको आवश्यकता नपर्ने तरङ्गहरू विद्युत चुम्बकीय तरङ्गहरू हुन्, होइन र?
4: हो। अनि दिनेश, यसका केही उदाहरणहरू पनि बताउन सक्नुहुन्छ कि?
5: सक्छु नि सर। रेडियो तरङ्ग, माइक्रोवेभ, इन्फ्रारेड तरङ्ग, प्रकाश तरङ्ग, अल्ट्राभायोलेट तरङ्ग, एक्सरे आदि नै विद्युत चुम्बकीय तरङ्गहरू हुन् नि, होइन त सर?
4: हो, तपाईँले ठिक भन्नुभयो। यस्ता तरङ्गलाई हामीले विभिन्न कार्यका लागि उपयोग पनि गर्छौँ।
6: सर, यो रेडियो तरङ्ग चाहिँ कस्तो तरङ्ग हो त?
4: ल सुन्नुहोस्, रेडियो तरङ्गहरूको लम्बाइ 100 किलोमिटरदेखि 1 मिटरसम्म हुन्छ। यी तरङ्गहरूले जीवहरूको शरीरका कोषहरूलाई असर नगर्ने भएकाले उपयोगका लागि सुरक्षित मानिन्छन्।
5: सर, उसो भए यसको प्रयोग रेडियो र टेलिभिजनमा हुन्छ हो?
4: हो नि, ट्रान्समिटरमा रेडियो तरङ्ग उत्पन्न गरी रेडियो टिभीको सञ्चारका संकेत प्रसारण गरिन्छ।
6: सर, उसो भए यसको प्रयोग रेडियो र टेलिभिजनमा मात्र हुन्छ त?
4: होइन होइन, रेडियो टेलिस्कोपका मद्दतले ब्रह्माण्डका बारेमा अध्ययन गर्न पनि यसको प्रयोग हुन्छ।
5: सर, यो माइक्रोवेभ चाहिँ खानेकुरा तताउने र पकाउने ओभनमा प्रयोग हुन्छ हो?
4: तपाईँको अनुमान एकदम सही छ। तरङ्ग लम्बाइ 1 mm अर्थात 1 मिलिमिटरदेखि 30 सेन्टिमिटरसम्म भएको यो माइक्रोवेभलाई राडार संचारमा पनि प्रयोग गरिन्छ।
6: सर, राडारको प्रयोग त हवाई ट्राफिक नियन्त्रणमा पनि गरिन्छ नि, होइन र?
4: हो, तपाईँले सही भन्नुभयो। यसै गरी यसको प्रयोग सडकमा गुडिरहेका सवारी साधनको गति मापन गर्ने राडार स्पिड गनमा पनि गरिन्छ।
5: सर, संचारका प्रविधिमा संकेत प्रसारणका लागि पनि त माइक्रोवेभको प्रयोग हुन्छ नि, होइन?
4: हो हो, भू उपग्रह संचार, मोबाइल, वाइफाई, ब्लुटुथ आदि प्रविधिमा माइक्रोवेभको प्रयोगले संचार स्थापित हुन्छ।
6: सर, माइक्रोवेभको बारेमा त प्रष्ट भयो, अनि यो इन्फ्रारेड चाहिँ कस्तो तरङ्ग हो त?
4: ल सुन्नुहोस्, इन्फ्रारेडको अर्थ रातोको मुनि अर्थात् बिलो रेड भन्ने हुन्छ। यी तरङ्गहरूको आवृत्ति रातो रङको प्रकाश तरङ्ग भन्दा कम, तर तरङ्ग लम्बाइ रातो रङको प्रकाशको भन्दा लामो हुन्छ।
5: सर, यो इन्फ्रारेड तरङ्ग तातो हुन्छ हो?
4: तपाईँले राम्रो जिज्ञासा राख्नुभयो। पर्याप्त तीव्रता अर्थात् इन्टेन्सिटी भएका इन्फ्रारेड तरङ्ग शरीरमा पर्दा तातोपनको अनुभूति हुन्छ।
6: सर, आखिर यिनीहरूको तरङ्ग लम्बाइ कम हुन्छ हो?
4: तपाईँले सही अनुमान गर्नुभयो। यिनको तरङ्ग लम्बाइ 10^-3 मिटरदेखि 7.5 × 10^-7 मिटरसम्म हुन्छ।
5: सर, त्यसो भए इन्फ्रारेडको प्रयोग चाहिँ के केमा हुन्छ त?
4: ल सुन्नुहोस्, यसको प्रयोग इन्फ्रारेड हिटर, कुकर, रेडिएसन थर्मोमिटर आदिमा गरिन्छ।
6: सर, हजुरले विद्यालयमा भएको सिसिटिभी क्यामेरामा पनि इन्फ्रारेडको प्रयोग भएको छ भन्नुभएको थियो नि, होइन र?
4: हो नि, इन्फ्रारेड सिसिटिभी क्यामेरामा आँखाले नदेखिने इन्फ्रारेड तरङ्गका माध्यमबाट रातिको समयमा पनि निगरानी गर्न सकिन्छ।
5: अनि टिभी अन अफ गर्ने, खेलौना गाडी चलाउने तथा ड्रोनलाई नियन्त्रण गर्ने रिमोटमा चाहिँ कुन तरङ्गले संकेत दिन्छ त सर?
4: राम्रो जिज्ञासा राख्नुभयो। रिमोट सेन्सिङ प्रविधिमा पनि इन्फ्रारेड तरङ्गकै प्रयोग गरिन्छ। साथै इन्फ्रारेड टेलिस्कोपको प्रयोगद्वारा अन्तरिक्ष अर्थात् स्पेसको अनुसन्धान पनि गरिन्छ।
6: सर, प्रकाश समूहका तरङ्गलाई चाहिँ हाम्रो आँखाको रेटिनाले ठम्म्याउन सक्छ, होइन त?
4: हो नि, प्रकाशमा रहेका सातवटा रङका तरङ्गलाई हाम्रो आँखाले ठम्म्याउन सक्छ।
5: उसो भए प्रकाश समूहका सबै तरङ्गको तरङ्ग लम्बाइ एउटै हुन्छ त सर?
4: होइन होइन, आँखाले देखिने रङ्गहरू मध्ये रातो प्रकाशका तरङ्गहरूको लम्बाइ सबैभन्दा लामो अर्थात् 7.5 × 10⁻⁷ मिटर र बैजनी अर्थात् भायोलेट रङका तरङ्गहरूको तरङ्ग लम्बाइ सबैभन्दा छोटो 2 × 10⁻⁷ मिटर हुन्छ।
6: प्रकाशको स्रोतबाट आएका तरङ्गहरू कुनै वस्तुमा पर्दा परावर्तन हुन्छन्, होइन त सर?
4: हो त, त्यसैले त ती परावर्तित तरङ्गहरू हाम्रो आँखामा प्रवेश गर्दा वस्तुलाई देख्न सकिन्छ।
5: सर, यो प्रकाश तरङ्गको उपयोग वस्तुहरूलाई देख्न मात्र हो त?
4: ल रमा भन्नुहोस् त, बोट बिरुवाहरूमा प्रकाश संश्लेषण अर्थात् फोटोसिन्थेसिस क्रियाको लागि के को आवश्यकता पर्छ?
6: हरिया बोट बिरुवाहरूले प्रकाशबाट शक्ति प्राप्त गरी प्रकाश संश्लेषण क्रिया गर्छन् सर, होइन त?
4: हो नि, यसका साथै प्रकाश तरङ्गका कारणले टिभी मोबाइल आदिको डिस्प्ले स्क्रिनमा आकृति देखिन्छ।
5: सर, प्रकाश तरङ्ग त अप्टिकल फाइबरमा नि प्रयोग हुन्छ, होइन र?
4: हो नि, प्रकाश तरङ्ग प्रयोग गरी अप्टिकल फाइबरद्वारा संचारका संकेत प्रसारण गरिन्छ।
2: विद्यार्थी भाइ बहिनीहरू, अहिलेसम्मको छलफलबाट तपाईँहरूले रेडियो तरङ्ग, माइक्रोवेभ, इन्फ्रारेड र प्रकाश तरङ्गको उपयोगका बारेमा जानकारी हासिल गरिसक्नु भएको छ। अब हामी अल्ट्राभायोलेट तरङ्ग, एक्सरे र गामा रेको उपयोगिता, त्यसै गरी परावर्तित ध्वनिको उपयोगिताका बारेमा विस्तृत रूपमा छलफल गर्दैछौ। भाइ बहिनीहरू, ध्यानपूर्वक रेडियो सुन्नुहोस् है त।
5: सर, लामो समय घाममा बस्दा छाला डढेको अवलोकन गर्न सकिन्छ नि, यो के भएको होला?
4: हो, तपाईँले ठिक भन्नुभयो। सूर्यको किरणमा तरङ्ग लम्बाइ 4 × 10⁻⁷ मिटरदेखि 10⁻⁹ मिटरसम्म भएका आँखाले नदेखिने अल्ट्राभायोलेट तरङ्गहरू हुन्छन्। यसैका कारणले यस्तो भएको हो।
6: सर, अल्ट्राभायोलेट तरङ्गहरूको स्रोत सूर्य मात्र हो त?
4: होइन होइन, अल्ट्राभायोलेट तरङ्गहरूको मुख्य स्रोत सूर्य भए तापनि युभी ट्युबबाट पनि अल्ट्राभायोलेट तरङ्ग उत्पन्न गर्न सकिन्छ।
5: उसो भए यी तरङ्गका उपयोग के कार्यका लागि हुन्छन् त सर?
4: ल सुन्नुहोस्, कम्प्याक्ट फ्लोरिसेन्ट बत्ती अर्थात् सिएफएल बत्तीभित्र उत्पन्न हुने अल्ट्राभायोलेट किरणले यसमा लेपन गरिएको फ्लोरिसेन्ट पाउडर चम्किन्छ र उज्यालो प्रदान गर्छ।
6: सर, अनि अल्ट्राभायोलेट किरणले त ब्याक्टेरियाहरूलाई पनि नाश गर्छ नि, होइन र?
4: हो नि, त्यसैले त चर्को घाममा राखेर खाद्य पदार्थ, लुगा, दैनिक प्रयोग हुने भाँडाकुँडा आदि सुकाउँदा त्यसमा हुन सक्ने ब्याक्टेरिया नाश भई संक्रमणबाट जोगिन सकिन्छ।
5: सर, त्यसैले सोडिस अर्थात् सोलार डिसइन्फेक्सन विधिमा पनि पारदर्शक बोतलमा पानी भरेर केही समय घाममा राख्दा पानीमा हुन सक्ने रोगका जीवाणुहरू नष्ट हुन्छन्, होइन त?
4: हो, तपाईँले ठिक भन्नुभयो। यसका साथै घाममा बस्दा प्रकाशसँगै आउने अल्ट्राभायोलेट किरणको उपस्थितिले छालामा भिटामिन डी बन्छ।
6: अनि सर, हामीले अस्पतालहरूमा प्रयोग गर्ने एक्सरे चाहिँ कस्तो तरङ्ग हो त?
4: तपाईँले राम्रो जिज्ञासा राख्नुभयो। एक्सरेको तरङ्ग लम्बाइ 10⁻⁹ मिटरदेखि 10⁻¹२ मिटरसम्म हुन्छ र एक्सरे प्राकृतिक रूपमा बाहिरी अन्तरिक्षबाट पृथ्वीको वायुमण्डलसम्म आउँछ।
5: सर, उसो भए कृत्रिम रूपमा यो तरङ्ग उत्पन्न गर्न सकिँदैन त?
4: होइन होइन, कृत्रिम रूपमा एक्सरे मेसिनबाट पनि एक्सरे उत्पन्न गर्न सकिन्छ।
6: अनि सर, शरीरका भित्री अङ्ग तथा हड्डीहरू चर्केको वा भाँचिएको चेक जाँच बाहेक एक्सरेको प्रयोग अन्त कहाँ कहाँ हुन्छ त?
4: ल सुन्नुहोस्, लुकाएर राखेका सुरक्षा खतराका वस्तुहरूलाई पत्ता लगाउन पनि एक्सरे सुरक्षा स्क्यानरको प्रयोग गरिन्छ।
5: सर, यस्तो त विमानस्थलमा यात्रुहरूका झोलाहरूको चेक जाँच गर्दा गरिन्छ नि, होइन र?
4: हो, यसका साथै एक्सरे थेरापीमा शक्तिशाली एक्सरे बिमलाई क्यान्सर कोषहरूतर्फ निर्देशित गरी तिनलाई नष्ट गर्न पनि प्रयोग गरिन्छ।
6: सर, एक्सरेको प्रयोग त विभिन्न किसिमका अध्ययन अनुसन्धानहरूमा पनि गरिन्छ, होइन र?
4: हो, तपाईँले सही भन्नुभयो। यिनको प्रयोगबाट पदार्थको मणिप संरचनाको अध्ययन गर्न सकिन्छ र पृथ्वीको भित्री बनोट तथा खनिजहरूको पहिचानका लागि समेत एक्सरेको प्रयोग हुन्छ।
5: सर, अनि यो गामा रे चाहिँ कस्ता तरङ्ग हुन् त?
4: गामा रे परमाणुको न्युक्लियस टुक्रिएर शक्ति निस्किने क्रिया अर्थात् रेडियो एक्टिभिटीबाट उत्पन्न हुने शक्तिशाली तरङ्ग हुन्।
6: सर, भनेपछि यिनीहरू सबैभन्दा बढी आवृत्ति भएका शक्तिशाली विद्युत चुम्बकीय तरङ्ग हुन्, होइन त?
4: हो, ठिक भन्नुभयो। यिनीहरू बढी आवृत्तिका शक्तिशाली विद्युत चुम्बकीय तरङ्ग हुन् र यस्ता किरणहरू एकदमै घातक प्रकृतिका पनि हुन्छन्।
5: सर, त्यसो भए यिनीहरूले जीवहरूलाई पनि हानि गर्ला, होइन र?
4: हो त, यिनीहरूले जीवित कोषलाई नष्ट गर्नुका साथै क्यान्सर समेत गराउन सक्छन्।
6: सर, यस्तो हानिकारक गामा रेको उपयोग के कार्यका लागि गरिन्छ त?
4: तपाईँले राम्रो प्रश्न गर्नुभयो। गामा रेको नियन्त्रित प्रयोगबाट शरीरमा भएका क्यान्सर कोषहरूलाई नष्ट गर्न सकिन्छ। यस्तो उपचार पद्धतिलाई रेडियोथेरापी भनिन्छ।
5: सर, यसको प्रयोगले शल्यक्रियाका लागि प्रयोग हुने उपकरण अर्थात् सर्जिकल इक्विपमेन्ट निर्मलीकरण गर्न पनि सकिन्छ, होइन त?
4: सकिन्छ नि। यसको साथै गामा रेको प्रयोगले सूक्ष्म जीवहरू अर्थात् माइक्रो अर्गानिजम नष्ट गरी खाद्य पदार्थलाई लामो समय भण्डारण गर्न पनि सकिन्छ।
6: अनि यी बाहेक गामा रेको प्रयोग के छ त सर?
4: ल सुन्नुहोस्, यो बाहेक न्युक्लियर उपचार पद्धति अर्थात् न्युक्लियर मेडिसिनमा गामा रे ट्रेसरलाई शरीरमा प्रवेश गराई चेक जाँच गरिन्छ।
5: सर, विद्युत चुम्बकीय तरङ्गहरूको उपयोगिताको बारेमा त धेरै कुरा थाहा भयो, अब ध्वनि परावर्तन बारे पनि केही कुरा बताइदिनु हुन्थ्यो कि?
4: ल सुन्नुहोस्, ध्वनि स्रोतबाट उत्पन्न भएको ध्वनि तरङ्ग कुनै माध्यम भएर प्रसारण हुन्छ र प्रसारणको क्रममा कडा सतहमा ठोकिएर फर्किनु नै ध्वनिको परावर्तन हो।
6: कुनै अग्लो पर्खाल, पहाडको खोज आदिका अगाडि जोडले कराउँदा सुनिने प्रतिध्वनि पनि एक परावर्तित ध्वनि नै हो, होइन त सर?
4: हो, तपाईँले सही भन्नुभयो। प्रतिध्वनि र गुन्जायमान ध्वनि यसका उदाहरण हुन्।
5: सर, ध्वनिको परावर्तनको पनि त उपयोग होला नि, होइन त?
4: छन् नि, ध्वनि परावर्तनको उपयोग प्राकृतिक रूपमा विभिन्न जनावरहरूले समेत गरिरहेका हुन्छन्।
6: सर, यसको कुनै एउटा उदाहरण दिनु भए अझै स्पष्ट हुन्थ्यो कि?
4: ल सुन्नुहोस्, समेराले अल्ट्रासाउन्ड उत्पन्न गर्छ र उक्त ध्वनि वरिपरिका अवरोधहरूबाट परावर्तित भएर आउँछन्। यसका आधारमा समेराले अगाडि रहेको अवरोध तथा आफ्नो आहार अर्थात् किराहरू रहेको स्थान पत्ता लगाउँछ।
5: सर, यो अल्ट्रासाउन्ड भनेको चाहिँ कस्तो ध्वनि हो त?
4: तपाईँले राम्रो जिज्ञासा राख्नुभयो। 20 किलोहर्ट्ज भन्दा बढी आवृत्ति भएको ध्वनिलाई अल्ट्रासाउन्ड भनिन्छ। यस्तो ध्वनिलाई हाम्रो कानले सुन्न सकिँदैन।
6: सर, चमेरोले स्थान पत्ता लगाए जस्तै प्रतिध्वनिका माध्यमबाट स्थान पत्ता लगाउनुलाई इकोलोकेसन भनिन्छ, हो?
4: तपाईँले एकदम ठिक भन्नुभयो। डल्फिनले पनि इकोलोकेसनबाट पानीमा आँखाले नदेखिने स्थानका बारेमा जानकारी प्राप्त गर्छ।
5: सर, अल्ट्रासाउन्डको अन्य व्यवहारिक प्रयोगका बारेमा पनि बताइदिनुहोस् न।
4: ल सुन्नुहोस्, अल्ट्रासाउन्डको प्रयोग गरी सोनार प्रविधिबाट दूरी हिसाब गर्न सकिन्छ।
6: अनि यो सोनार प्रविधि भनेको चाहिँ के हो त सर?
4: तपाईँले राम्रो जिज्ञासा राख्नुभयो। एउटा उपकरणबाट उत्पन्न अल्ट्रासाउन्डलाई ठोस सतहतिर पठाएर परावर्तित अल्ट्रासाउन्ड प्राप्त हुँदासम्मको समय गणना गरी दूरी हिसाब गर्ने प्रविधि नै सोनार प्रविधि हो।
5: सर, यो प्रविधि पानी समुद्रको गहिराई नाप्न पनि प्रयोग गरिन्छ, हो?
4: हो नि, यस प्रविधिले पानी जहाजमा जडित फेदोमिटरको प्रयोग गरी समुद्रको गहिराई मापन गरिन्छ।
6: सर, अल्ट्रासाउन्डको प्रयोग शरीरका भित्री अङ्गहरूको चेक जाँच गर्न पनि गरिन्छ नि, होइन र?
4: हो, तपाईँले सही भन्नुभयो। यसका साथै परावर्तित अल्ट्रासाउन्डमा आधारित रहेर सुरक्षा अलार्म निर्माण गर्न सकिन्छ।
5: सर, यो सुरक्षा अलार्मको उदाहरण पनि बताइदिनु भए अझ स्पष्ट हुन्थ्यो कि?
4: ल सुन्नुहोस्, घरको ढोकामा प्रयोग गरिने बग्लर अलार्म, कार पार्किङ अल्ट्रासोनिक सेन्सर आदि यसका उदाहरणहरू हुन्।
6: सर, अनि ठुला कोठा र हलभित्र हुने ध्वनि परावर्तनले कहिलेकाहीँ ध्वनि प्रष्ट हुँदैन नि, यो हटाउने कुनै उपाय छैन र?
4: तपाईँले राम्रो जिज्ञासा राख्नुभयो। यसका लागि अकस्टिक सुरक्षाको प्रयोग गरिन्छ।
5: सर, उसो भए यो अकस्टिक सुरक्षा कस्तो प्रविधि हो त?
4: ल सुन्नुहोस्, अकस्टिक सुरक्षा नरम र प्वालयुक्त सतहहरूद्वारा अनावश्यक ध्वनिका तरङ्गहरू शोषण गर्ने प्रविधि हो।
6: सर, यसबाट कोठा, सभा हल, ध्वनि रेकर्डिङ स्टुडियो आदिमा हुने ध्वनि परावर्तन नियन्त्रण गर्न सकिने रहेछ नि, होइन त?
4: हो, तपाईँले सही भन्नुभयो। अकस्टिक सुरक्षाका लागि भित्तालाई खस्रो बनाउने, भित्तामा फोम टाँच्ने जस्ता उपायहरू पनि अप्नाउन सकिन्छ।
5: सर, आजको कक्षा लिएपछि त विद्युत चुम्बकीय तरङ्ग र यसका उपयोगिताहरूका बारेमा स्पष्ट भयो नि।
6: त्यति मात्र हो र दिनेश? ध्वनि परावर्तन, यसको उपयोगिता र अकस्मिक सुरक्षाका बारेमा पनि त स्पष्ट भयो नि।
4: ल ठिक छ, उसो भए तपाईँहरूले आज छलफल गरेको आधारमा विद्युत चुम्बकीय तरङ्गहरूको थप उपयोगिताको सूची तयार गर्नुहोस्, हुन्छ?
5: हुन्छ सर, हामी गर्छौँ सर।
4: ल त, आजको समय पनि सकिन लाग्यो, फेरि अर्को कक्षामा छलफल गरौँला है त।
3: हुन्छ सर, नमस्कार सर।
1: हस्त श्रोताबृन्द, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।
7: पारदर्शिता, जवाबदेहिता र सदाचार प्रवर्धनका लागि जवाबदेहिताका औजारहरू सार्वजनिक सुनवाई, सामाजिक परीक्षण, गुनासो व्यवस्थापन, सूचना पार्टीको प्रयोग तथा पालना गरौँ।
8: सार्वजनिक निकायमा नागरिकले गरेका गुनासो समयमा नै समाधानको पहल गरौँ। गुनासो व्यवस्थापनलाई जवाबदेही बनाऊ। गुनासो भएमा सम्बन्धित कार्यालय प्रमुख वा गुनासो अधिकारी कहाँ राखेर सार्वजनिक सेवा प्रवाहको सुधारमा सहयोग गरौँ।
7: नेपालमा सुशासनको पहल, ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल, भ्रष्टाचार विरुद्धको सहकार्य। We'll be right back.

0: सहित मात्र रु 999 डिश होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होमको कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
1: आवाजले छुने सम्पूर्ण नेपाल रेडियो नेपाल।
2: श्रोतावृन्द नमस्कार। नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ।
3: विद्यार्थी भाइ बहिनीहरू, आज हामी माध्यमिक तह कक्षा 9 सामाजिक अध्ययन विषयको एकाइ 3 हाम्रा सामाजिक मूल्य मान्यता अन्तर्गत पाठ 8 रहेको शान्ति संस्कृति पाठमा केन्द्रित भई शिक्षक र विद्यार्थी बीच गरिएको छलफल प्रस्तुत गर्दैछौ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य कुराहरू टिपोट गर्न तयार हुनुहोस् है। त तयार हुनुभयो?
4: प्रभा, यही होइन त हाम्रो सरको घर
5: हो? प्रतिभा, कुकुर पनि छ जस्तो छ यहाँ त।
4: टोक्छ कि? मलाई त डर लाग्छ।
5: टोक्दैन होला, जाऊ न जाऊ।
4: ऊ सर पनि त्यही हुनुहुँदो रहेछ नि त।
5: ए हो रहेछ। सर नमस्कार।
6: नमस्कार नमस्कार। ए प्रतिभा र प्रभा, लाउनुहोस् यता बसौँ। अनि के कति कामले आउनुभयो आज मेरो घरमा?
4: आज छुट्टीको दिन, सरलाई पनि भेटौँ अनि केही सोधौँ भनेर आएका नि सर।
5: हो सर, हामीलाई के कुरा सिकाइदिनुहुन्छ कि भनेर आएको नि।
6: के कुरा रहेछ त्यस्तो भन्नुहोस् न, म सके जति सहयोग गरिहाल्छु नि।
4: खास कुरा के हो भने नि सर, हामी दुवैजना भोलि एउटा वक्तृत्व कला प्रतियोगितामा भाग लिन जाँदैछौँ, त्यसकै लागि हो सर।
6: अनि मैले के गरिदिनु पर्यो त त्यसको लागि?
5: सर, हाम्रो वक्तृत्व कलाको शीर्षक शान्ति संस्कृति रहेको छ। यसै विषयमा हामीले बोल्नु पर्नेछ, त्यसैले यसबारे सरले के सिकाइदिनु हुन्छ कि भनेर नि।
6: हुन्छ, तपाईँहरूको के जिज्ञासा छ भन्नुहोस् न, म सिकाइदिइहाल्छु नि।
4: सबैभन्दा पहिला त शान्तिको अर्थ भनिदिनु हुन्छ कि सर?
6: शान्ति भनेको द्वन्द नभएको, असमझदारी नभएको र मेलमिलाप भएको अवस्था हो।
5: सर, शान्ति संस्कृति भनेको चाहिँ के हो नि?
6: ए ल, दुवैजनाले सुन्नुहोस् है त।
7: हुन्छ सर।
6: विकासका लागि शान्ति नभई नहुने कुरा हो कि होइन?
7: हो सर।
6: अनि शान्ति कायम गर्नका लागि हामीले प्रयास गर्नुपर्छ हो कि होइन?
7: हो सर।
6: हो, ठिक भन्नुभयो। त्यही शान्ति कायम गर्नका लागि नै विभिन्न उपायहरूको निरन्तर अवलम्बन गर्नु र अभ्यास गर्नु शान्ति संस्कृति हो।
5: समाजमा शान्ति कायम गर्न के गरिन्छ नि सर?
6: सबैभन्दा पहिला हिंसात्मक द्वन्द र त्यसका मूल कारणको पहिचान गरिन्छ, अनि ती कारणहरूलाई शान्तिपूर्ण तरिकाले निराकरण गरिन्छ।
4: शान्तिपूर्ण तरिका भन्नाले?
6: छलफल र संवाद द्वन्दका कारणलाई निराकरण गर्न अपनाइने शान्तिपूर्ण तरिका हुन्।
4: ए बुझे सर।
5: शान्ति संस्कृति भएको समाजमा हिंसालाई पूर्ण रूपमा अस्वीकार गरिन्छ, होइन र सर?
6: सही भन्नुभयो तपाईँले। यस्तो समाजमा त हिंसाका सम्भावित कारणहरू पहिचान गरेर ती कारणहरूको समाधान गर्न सबैजना एकजुट भएर लागि पर्छन्।
5: हिंसाका सम्भावित कारणहरू के हुन् नि सर?
6: आर्थिक असमानता, भेदभाव, अन्याय, थिचोमिचो, भ्रष्टाचार, लैङ्गिक तथा जातीय विभेद, यी आदि हिंसाका सम्भावित कारणहरू हुन्।
5: यी कारणहरूले कसरी हिंसा सिर्जना गर्छन् त सर?
6: अब समाजमा आर्थिक असमानता भयो भने कोही सम्पन्न हुन्छन्, कोही विपन्न हुन्छन्। सम्पन्न र विपन्नको जीवनशैली फरक हुन्छ, उनीहरूको विचार नमिल्न सक्छ अनि असमझदारी बढ्न सक्छ।
4: मानिसहरूका बीच भेदभाव भयो भने पनि द्वन्द सिर्जना हुन सक्छ है सर?
6: हो, यसै गरी कसैलाई अन्याय पर्यो भने वा कसैले कसैलाई थिचोमिचो गर्यो भने उसले त्यसको विरोध गर्छ, यसले समाजमा शान्ति भङ्ग गर्छ।
5: भ्रष्टाचार, जातीय एवं लैङ्गिक विभेदले त झन् समाजमै बिथोलिन्छ है सर?
6: सही भन्नुभयो। यस्ता कुराहरूले समाजमा हिंसा फैलाउँछन्।
4: भनेपछि शान्ति संस्कृति भएको समाजमा हिंसात्मक क्रियाकलाप पटक्कै हुँदैन होला है सर?
6: हुँदैन। यस्तो समाजमा त आपसी द्वन्द्व र मनमुटावलाई शान्तिपूर्ण तरिकाले समाधान गरिन्छ।
5: यसका लागि के कस्ता शान्तिपूर्ण तरिकाहरू अपनाइन्छ नि सर?
6: सबैभन्दा पहिला हिंसात्मक क्रियाकलाप हुन सक्ने कारणहरू जस्तै भेदभाव र अन्याय आदिको पहिचान गरिन्छ, अनि दिगो शान्तिका लागि आवश्यक तत्त्वहरूको सुनिश्चितता गरिन्छ।
5: दिगो शान्तिका लागि आवश्यक तत्त्वहरू के हुन् नि सर?
6: दिगो शान्तिका लागि आवश्यक तत्त्वहरू भनेको आपसी सद्भाव, भाइचारा, सहयोग, सम्मान र समानता हुन्।
4: यस्तो अवस्थामा सबैको अधिकारको सम्मान र न्यायको सुनिश्चितता पनि गरिन्छ होला है सर?
6: हो, ठिक हो तपाईँले भनेको।
5: सर, शान्ति संस्कृतिको अर्थ एकपटक फेरि भनिदिनु न, म प्रश्न हुनै सकिनँ।
6: हुन्छ, भइहाल्छ नि। ल सुन्नुहोस्, शान्ति संस्कृति भनेको मानिसले एक अर्काको स्वतन्त्रता, न्याय, लोकतान्त्रिक अधिकार, आपसी सम्मान, मानव अधिकार, आपसी सद्भाव र एकता प्रतिको उच्च सम्मान, विश्वास र स्व अनुकूल गरिने व्यवहार हो।
5: अब त प्रश्न भयो सर।
4: अबुई, म त कस्तो तर्सेको,
5: के रहेछ?
4: कुकुर पो रहेछ यहाँ टेबल मुनि, मेरो त सातो गयो।
6: केही गर्दैन, केही गर्दैन, नडराउनु।
5: प्रतिभाको त सातो गयो। कस्तो डर पुग तिमी त?
4: डर लागिहाल्छ नि, टोक्न त टोक्दैन नि सर?
6: टोक्दैन टोक्दैन, तपाईँहरू आउँदा नयाँ मान्छे आएको देखेर आएको।
5: सरलाई के सोध्ने भनेको? सबै विषय दियो कुकुरले।
4: मेरो त मुटु नै ढुकढुक भयो।
6: ल ल, अब तपाईँहरूको अरू पनि केही जिज्ञासा छ कि?
4: सर, शान्ति संस्कृति प्रवर्धन गर्नका लागि के गर्नुपर्छ नि?
6: यसका लागि संयुक्त राष्ट्रसङ्घले केही महत्त्वपूर्ण कुराहरूमा जोड दिएको छ, हामीले पनि सोही कुरालाई जोड दिनुपर्छ।
5: ती के हुन् नि सर? बुदागत रूपमा बताइदिनुहुन्छ कि?
6: हुन्छ नि, ल सुन्नुहोस् है त।
7: हुन्छ सर।
6: पहिलो छ, सबैलाई गुणस्तरीय शिक्षाका माध्यमबाट शान्तिको प्रवर्धन गर्ने। जब मानिसहरूले गुणस्तरीय शिक्षा प्राप्त गर्छन् तब उनीहरूले कुनै पनि बेमेल, असमझदारी, झैझगडा भएमा शान्तिपूर्ण तरिकाले समाधान गर्न जानेका हुन्छन्।
5: दोस्रो नि सर?
6: दोस्रो छ, मानिसका आधारभूत आवश्यकता जस्तै गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ्य र सुरक्षाको सुनिश्चितता गर्ने। जब मानिसका आधारभूत आवश्यकता पुरा हुन्छन् तब समाजमा द्वन्द्व कम हुन्छ र शान्ति स्थापनामा सहयोग पुग्छ।
4: अनि अर्को नि सर?
6: यसै गरी अर्को छ, मानव अधिकारको प्रवर्धन र सम्मान, जसमा सबैको अधिकारको सुनिश्चितता भएको हुनुपर्ने। जहाँ मानव अधिकारको सम्मान, संरक्षण र प्रवर्धन हुन्छ त्यहाँ शान्ति हुन्छ।
5: यति हो सर।
6: अब अर्को छ, समाजमा रहेका विविध जाति, धर्म, सम्प्रदाय, भाषाभाषी, विभिन्न क्षेत्रमा बसोबास गर्ने व्यक्ति तथा समुदाय बीच आपसी सहिष्णुता, समानता, विश्वास र एकताको भाव र सोही अनुसार व्यवहार गर्ने। मानिसहरूका बीचमा आपसी सहिष्णुता, समानता, विश्वास र एकताको भाव र सोही अनुसारको व्यवहार हुँदा आपसमा सम्मान र समझदारी बढ्न गई समाजमा शान्ति कायम हुन मद्दत मिल्छ।
4: म पनि भनौँ सर, संयुक्त राष्ट्रसङ्घका अनुसार शान्ति संस्कृति प्रवर्धनका लागि गर्नुपर्ने कुराहरू?
6: हुन्छ हुन्छ, भन्नुहोस् न त,
4: म कोसिस गरौँ है त।
6: ल भन्नुहोस् त।
4: संयुक्त राष्ट्रसङ्घका अनुसार शान्ति संस्कृति प्रवर्धन गर्नका लागि गर्नुपर्ने अर्को कुरा छ, लोकतान्त्रिक सहभागिताको प्रवर्धन गर्ने। जब कसैलाई पनि सहभागिताका लागि वञ्चित गरिँदैन तब सबैले समान अवसर प्राप्त गर्छन् अनि समाजमा शान्ति फैलिन्छ।
5: अर्को पनि छ कि प्रतिभा?
4: अर्को पनि छ, आम नागरिकका आवाजको सम्मान गर्ने। नागरिकका आवाज सरकारवाला निकायले सम्मानका साथ सुन्ने र सम्बोधन गर्ने गरेमा पनि समाजमा शान्ति स्थापनामा मद्दत मिल्छ।
6: धेरै राम्रो, ल अर्को पनि भन्नुहोस् त।
5: हुन्छ सर। यसै गरी अर्को छ, संचार र सूचनाको हकको सुनिश्चितता गर्ने। संचार र सूचनाको हकको सुनिश्चितताले पारदर्शिता कायम गर्न मद्दत पुग्छ र शान्ति संस्कृति निर्माणमा सहयोग पुग्छ।
4: अर्को पनि छ कि प्रभा?
5: छ नि। यसै गरी अर्को छ, अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाको प्रवर्धन एवं अन्तर्राष्ट्रिय विवादको समाधान गर्ने। अन्तर्राष्ट्रिय विवादहरूको शान्तिपूर्ण समाधान गरी शान्ति सुरक्षा प्रवर्धन गरेर पनि शान्ति संस्कृतिको निर्माण गर्न सकिन्छ।
6: धेरै राम्रो कुरा गर्नुभयो। यस सम्बन्धमा तपाईँलाई पनि केही जानकारी रहेछ होइन?
5: हो सर, तर थोरै मात्र जानकारी छ सर। सर, शान्ति संस्कृति निर्माणका लागि यी क्रियाकलापहरू नै पर्याप्त छन् कि अन्य क्रियाकलाप पनि गर्न सकिन्छ?
6: यसका लागि अन्य क्रियाकलाप पनि गर्न सकिन्छ।
5: शान्ति संस्कृति निर्माणका लागि गर्न सकिने अन्य क्रियाकलापहरू के हुन् नि सर?
6: यसका लागि निशस्त्रीकरण, सामाजिक न्यायको प्रवर्धन, सदाचारको प्रवर्धन, अन्यायको विरोध र न्यायको पक्षमा आवाज उठाउने जस्ता क्रियाकलाप गर्न सकिन्छ।
4: यसलाई अलि प्रष्ट पारिदिनु न सर।
6: ए भइहाल्छ नि। निशस्त्रीकरण भनेको हतियारको निर्माण र प्रयोग कम गर्ने, र सामाजिक न्यायको प्रवर्धन भनेको समाजमा सबैलाई न्यायको सुनिश्चितता हुनु हो। यसै गरी सदाचारको प्रवर्धन भनेको असल आचरणको विकास गर्ने, र अर्को अन्यायको विरोध र न्यायको लागि आवाज उठाउने भनेको।
4: शान्ति संस्कृतिको विकासमा हाम्रो कस्तो भूमिका हुनुपर्छ सर?
6: शान्ति संस्कृतिको विकास गर्नका लागि हामीले प्रत्यक्ष योगदान दिन सक्छौँ।
5: यसका लागि हामीले के गर्नुपर्छ?
6: यसका लागि हामीले समाजमा भएका हिंसालाई बढावा दिने खालका व्यक्तिगत व्यवहार, जस्तै कुटपिट, तर्साउने, गाली गर्ने आदि क्रियाकलाप पहिचान गर्नुपर्छ। त्यसपछि त्यसलाई शान्तिपूर्ण तरिकाले समाधान गर्नुपर्छ।
4: भेदभाव र कानुन बबोजिम कारबाही नहुने गतिविधि पहिचान गरी निरुत्साहित गर्नुपर्छ, होइन सर?
6: हो। यसै गरी हिंसा हुन सक्ने अर्थात् शान्ति संस्कृति खलबल ल्याउने विषय पहिचान गर्ने र यस्ता समस्यालाई समाधान गर्न योगदान गर्नुपर्छ।
5: शान्ति संस्कृति खलबल ल्याउने विषयहरू के हुन् सर?
6: हतियारको होडबाजी, अपराधलाई जोगाउने वा कारवाही नगर्ने चलन शान्ति संस्कृति खलबल ल्याउने विषयहरू हुन्।
4: छोरा र छोरीमा भेदभाव, जातीय छुवाछुत र भेदभाव पनि गर्नु हुँदैन, है सर?
6: हो, तपाईँले ठिक भन्नुभयो।
5: के कस्ता क्रियाकलापले शान्ति संस्कृतिको विकासमा सहयोग पुर्याउँछन्?
6: मानिसको स्वतन्त्रताको सम्मान, न्याय, लोकतान्त्रिक अधिकारको सम्मान, मानव अधिकारको रक्षा, सामाजिक, धार्मिक र जातीय विविधता बीचमा एकता र सहकार्य जस्ता क्रियाकलापले शान्ति संस्कृतिको विकासमा सहयोग पुर्याउँछन्।
4: सर, शान्ति संस्कृतिको विकासमा हामीले खेल्नुपर्ने भूमिकालाई बुदागत रूपमा बताइदिनु न।
6: हुन्छ, ल सुन्नुहोस्। पहिलो बुँदा समाजमा विद्यमान हिंसात्मक क्रियाकलापहरू पहिचान गरी सोको रोकथामका लागि सबैजनाले हिंसात्मक क्रियाकलापको अन्त्य गर्न योगदान दिने।
4: अर्को सर?
6: दोस्रो बुँदा छ हिंसात्मक द्वन्द के कारणले हुन सक्छ त्यसको पहिचान गरी ती कारणलाई जरैदेखि उखेलेर फाल्न सहयोग पुर्याउनु पर्छ।
5: अनि अर्को नि सर?
6: अर्को चाहिँ शान्ति संस्कृति निर्माण गर्ने तत्त्वहरू पहिचान गरी ती तत्त्वहरूलाई बढाउन सक्रिय योगदान दिनुपर्छ।
4: आज सरको धेरै समय लियौँ हामीले।
6: ठिकै छ, मेरो पनि आज छुट्टीकै दिन त हो नि।
4: प्रभा, तिमीले केही अरू पनि सोध्नु छ कि सरलाई? मेरो त सकियो।
5: मेरो पनि सकियो प्रतिभा, अब हामी जाउँ है।
4: ल जाउँ।
6: तपाईँहरूलाई सफलताको शुभकामना है वक्तृत्व कला प्रतियोगितामा।
5: धन्यवाद सर,
4: हाम्रा जिज्ञासा समाधान गरिदिनु भएकोमा सरलाई धेरै धेरै धन्यवाद। अब हामी जान्छौँ ल सर।
6: ल ल, राम्रोसँग जानुहोस् है।
2: हस्त श्रोताबृन्द, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।
8: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
9: नेपालको समावेशी आवाज,
10: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रम सम्बत 2082 साल चैत्र मसान्त भित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
11: सरकारले बाल बालिकाका लागि 13 प्रकारका रोग विरुद्ध, गर्भवती महिलाका लागि 2 प्रकारका रोग विरुद्ध र किशोरीहरूका लागि पाठेघर मुखको क्यान्सर विरुद्ध खोप निशुल्क उपलब्ध गराउँदै आएको छ।
12: कहिले र कुन खोप लगाउने त?
11: 15 महिनासम्मका बाल बालिकाले
12: जन्मने बित्तिकै बिसिजी, 6 हप्तामा रोटा, पोलियो, पिसिबी, डिपिडी हेबी हिपको पहिलो मात्रा, 10 हप्तामा रोटा, पोलियो, पिसिबी, डिपिडी हेबी हिपको दोस्रो मात्रा, 14 हप्तामा पोलियोको तेस्रो मात्रा, एफआइपिभी पहिलो मात्रा, डिपिटी हेबी हिपको तेस्रो मात्रा, 9 महिनामा दादुरा रुबेलाको पहिलो मात्रा, एफआइपिभीको दोस्रो मात्रा, पिसिभीको तेस्रो मात्रा,
11: 12 महिनामा जाफनेस इन्सेफ्लाइटिस, 15 महिनामा दादुरा रुबेलाको दोस्रो मात्रा र टाइफाइड खोप।
12: त्यस्तै गर्भवती महिलाले टिटी खोप तथा कक्षा 6 पढ्ने छात्रा तथा विद्यालय बाहिरका 10 वर्षकी किशोरीले एसपिभी खोप लगाउनु पर्छ। नियमित खोप लगाउँदा विभिन्न संक्रामक रोगको संक्रमण, अपाङ्गता र मृत्यु दरलाई कम गर्न सकिन्छ। त्यसैले सबै खोप तालिका अनुसार नै खोप पूरा गरौं।
11: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
8: सुन्दै हुनुहुन्छ रेडियो नेपाल। समाचारपछि हाम्रो संस्कृति, हाम्रो परम्परा कार्यक्रमको पुनः प्रसारण सुन्न सक्नुहुनेछ। रातिको 9 बज्ने लाग्यो, अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। सुरुमा प्रमुख समाचार। भोलि र पर्सि देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको आग्रह। राष्ट्रिय धान दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना। पूर्व उप प्रधानमन्त्री विष्णु प्रसाद पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा थप 3 दिन थुनामा राखेर अनुसन्धान गर्न विशेष अदालतको अनुमति। पाकिस्तानले अफगानिस्तानमा गरेको हवाई आक्रमणमा परि कम्तीमा 37 जनाको मृत्यु। र फिफा विश्वकप फुटबल अन्तर्गत आज राति ब्राजिल र जापान बीच प्रतिस्पर्धा हुँदै। अब समाचार विस्तारमा। राष्ट्रिय सभाले विनियोजन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ। विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले शिक्षामा गरिब वर्गको सहज पहुँच, दलित र गरिबीको रेखामुनि रहेका बालबालिकालाई पौष्टिक आहार उपलब्ध गराउने तथा विद्युतको प्रवर्धनलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले अर्थतन्त्रलाई थप औपचारिक बनाउन आयकर र मूल्य अभिवृद्धि करमा सुधार गरी अर्थतन्त्रलाई चलायमान बनाउने, आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्ने तथा उद्योग मैत्री वातावरण निर्माण गर्ने र प्रणालीका कर प्रणालीका विकृति हटाउने व्यवस्था गरिएको बताउनुभयो। हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै स्थानमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्य भूभागमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। साथै गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भूभाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भूभागमा भोलिसम्म मनसुन विस्तार हुने सम्भावना रहेकोले सतर्क रहन आग्रह गरिएको मौसमविद सरोज पुडा सैनीले जानकारी दिनुभयो।
1: सोह्र र 17 गते चाहिँ मनसुनी गतिविधिहरू चाहिँ केही बढ्न गई, विशेष गरेर मध्य प्रदेश, उत्तर प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको चाहिँ थोरै स्थानहरूमा चाहिँ प्रचण्ड ट्याङ्क चाहिँ भारीदेखि धेरै भारी वर्षा पनि हुने सम्भावना छ भनेर चाहिँ हामीले विश्लेषण जारी गरिसकेका छौँ। यसको कारणले गर्दाखेरि नै विशेष गरेर यो बङ्गालको खाडीमा पनि विकसित एउटा न्यूनतापीय प्रणाली पनि विकसित रहिरहेको छ र त्यसले गर्दाखेरि धेरै जलवाष्पित हावा चाहिँ यो नेपालतर्फ चाहिँ केही रूपमा बढी प्रवाह गर्ने र त्यसको कारणले गर्दाखेरि भारीदेखि धेरै भारी वर्षाहरू पनि भनेर चाहिँ हामीले सतर्क हुने भनेर यो याम्बर सुन्तला रङको कलर सहित विभिन्न जिल्लाहरूमा चाहिँ सतर्क आग्रह सहित विशेष बुलेटिन जारी गरेका छौँ। त्यही भएर भोलि र पछि चाहिँ अलि बढी वर्षाको गतिविधिहरू बन्ने र भारीदेखि धेरै भारी वर्षा हुँदैछ भनेर नै सतर्क आग्रह सहित यो पूर्वानुमान चाहिँ जारी गरिएको हो।
0: त्यसै गरी राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि र पर्सि देशका विभिन्न स्थानमा भारी वर्षा तथा 1-2 स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको जनाउँदै आवश्यक पूर्व तयारी र सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणले सूचना जारी गर्दै अकस्मात बाढी आउन सक्ने खोला तथा खहरेको बाटो हुँदै यात्रा गर्नेलाई सतर्कता अपनाउन आग्रह गरेको हो। त्यस्तै पहिरोको जोखिममा रहेका स्थान तथा खोला नदी किनारका बस्तीका बासिन्दालाई सतर्क रहन प्राधिकरणले अनुरोध गरे 2 दिन मधेस तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित भारी वर्षा तथा 1-2 स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको प्राधिकरणले जनाएको छ। विशेष अदालतले पूर्व उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा थप 3 दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले आज पूर्व अर्थमन्त्री पौडेललाई थप 3 दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई अनुमति दिएको हो। विशेष अदालतले यसअघि उपाध्यक्ष पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा 7 दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। नेकपा एमालेका उपाध्यक्ष समेत रहनुभएका पौडेललाई यही असार 8 गते सुर्खेतबाट पक्राउ गरी काठमाडौँ ल्याएर आज अदालत उपस्थित गराइएको हो। उहाँलाई अनुसन्धानका लागि न्यायिक हिरासतमा राखिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान गर्ने उद्देश्यले सञ्चालित कार्यक्रममा भ्रष्टाचार भएको अभियोगमा बझाङको दुर्गाथरी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लगायत 9 जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले दुर्गाथरी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डल, लेखापाल प्रेम प्रसाद पौडेल, 26 पाथीबेरा, गाउँपालिकाका इन्जिनियर हिक्मत रावल र सब इन्जिनियर बमबहादुर बोहरा विरुद्ध 22 लाख रुपियाँ भन्दा बढी बिगो माग दावी गरेको छ। 26 पाथीबेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिका कुमारी रतला, वडा नम्बर 6 का वडाध्यक्ष मोहनलाल बिक, बाठपाली देवता मन्दिर निर्माण समिति अध्यक्ष कृष्ण बहादुर बुढा, सचिव जय बहादुर बुढा र कोषाध्यक्ष मधुली देवी बुढा विरुद्ध पनि समान बिगो र कैद सजायको माग दावी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
2: हेलो,
3: के गर्दैछौ?
2: हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
3: ए हो र, अनि मेरो लागि के किन्दैछौ?
2: बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल। मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
4: अब रात तपाईँको नेपाल टेलिकम राष्ट्रको संचार।
0: विज्ञापनपछि अब बाँकी समाचार। सरकारले जनताको जलविद्युत कार्यक्रम मार्फत अगाडि बढाएको डोल्पाको जगदुल्ला जलविद्युत आयोजनाको निर्माणको काम सुरु भएको छ। मुख्य निर्माण व्यवसायीसँग सम्झौता भएसँगै निर्माण अगाडि बढेको जगदुल्ला हाइड्रो पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले जानकारी दिनुभयो। कुल 106 मेगावाट क्षमताको सो आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन, वातावरणीय प्रभाव मूल्याङ्कन, जग्गा अधिग्रहण, विद्युत खरिद बिक्री सम्झौता पिपिए, वित्तीय व्यवस्थापन, उत्पादन अनुमति पत्र तथा उद्योग दर्ता लगायत काम यसअघि नै भइसकेको छ। सो परियोजना सरकारी स्वामित्व, स्थानीय सहभागिता र स्वदेशी वित्तीय स्रोतको संयोजनमा निर्माण भइरहेको मुलुककै नमुना आयोजना हो। प्रत्येक वर्ष असार 15 गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइएको छ। कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन्। यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ। विक्रम सम्बत 2061 मङ्सिर 29 गते मन्त्री स्तरीय निर्णय गरी 2062 असार 15 गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो। सभामुख जोलप्रसाद अर्यालले विश्वभर सार्वजनिक लेखा परीक्षणमा प्रयोग भइरहेको आधुनिक सूचना प्रविधि, तथ्याङ्क विश्लेषण तथा कृत्रिम बुद्धिमत्ताको उपयोग तीव्र रूपमा बढिरहेको परिप्रेक्ष्यमा नेपालको लेखा परीक्षण व्यवस्थापन प्रणालीलाई पनि थप परिष्कृत गर्न आवश्यक रहेको बताउनु भएको छ। महालेखा परीक्षकको कार्यालयको 68 वार्षिकोत्सव समारोहमा उहाँले कम्प्युटर सहायता प्राप्त लेखा परीक्षण उपकरणको प्रभावकारी प्रयोग, जनशक्ति विकास तथा संस्थागत क्षमता अभिवृद्धिमा महालेखाले विशेष ध्यान दिने विश्वास व्यक्त गर्नुभयो। ठेकेदार कम्पनीको लापरवाहीका कारण खोटाङको जन्ते ढुङ्गा गाउँपालिका 5 चिसापानी बजारमा निर्माणाधीन 1500 को आधारभूत अस्पताल भवन अलपत्र परेको छ। ठेकेदार कम्पनी ड्रागन रियर जेवी र गाउँपालिका बीच विक्रमसम्म 2078 असार 25 गते ठेक्का सम्झौता भएको थियो। कम्पनीले 2079 असार 28 भवन निर्माण सम्पन्न गरी पालिकालाई हस्तान्तरण गरिसक्नुपर्ने बेहोरा सम्झौतामा उल्लेख छ। कुल 20,71,000 रुपियाँमा निर्माण हुने अस्पताल भवनको काम 33% मात्र सम्पन्न भएको गाउँपालिकाका सूचना अधिकारी विनय निरौलाले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानले अफगानिस्तानका विभिन्न प्रान्तमा गरेको हवाई आक्रमणमा पनि कम्तीमा 36 जनाको मृत्यु भएको छ। घटनामा 160 भन्दा बढी मानिस घाइते भएको

0: अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले नेपाल धितुपत्र बोर्डका नवनियुक्त अध्यक्षलाई सोमबार पद तथा गोपनीयताको शपथ गराउनु भएको छ। बोर्डका नवनियुक्त अध्यक्ष डाक्टर गोपाल प्रसाद भट्टलाई सोमबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री वाग्लेले पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। असार 5 गते बसेको मन्त्री परिषद बैठकले भट्टलाई बोर्डको अध्यक्ष नियुक्त गरेको थियो। शपथपछि अर्थमन्त्री डाक्टर वाग्लेले नवनियुक्त अध्यक्ष भट्टलाई लगानीकर्ताको लगानीको सुरक्षा र हितमा इमानदारीपूर्वक काम गर्न निर्देशन दिनुभयो। कुनै पनि प्रकारको लोभ र प्रलोभन टाढा रहेर काम गर्न पनि अर्थमन्त्री वाग्लेले अध्यक्ष भट्टलाई निर्देशन दिनुभयो। लगानीकर्ताको लगानीको सुरक्षा र बजारमा पुँजी परिचालन मार्फत आर्थिक वृद्धिको लय समाउन नवनियुक्त अध्यक्षले विशेष ध्यान दिनुपर्ने पनि अर्थमन्त्रीको भनाइ थियो। अर्थमन्त्री डाक्टर वाग्लेले पुँजी बजार सुधारका लागि 1 वर्षमा गर्ने कामको योजना पेश गर्न पनि नवनियुक्त अध्यक्ष भट्टलाई निर्देशन दिनुभयो। बजारमा अनावश्यक हल्ला फैलाएर साना लगानीकर्तामाथि त्रास सिर्जना गरिएको भन्दै अर्थमन्त्री वाग्लेले त्यसलाई चिर्न अध्यक्ष भट्टलाई निर्देशन दिनुभयो। शपथ ग्रहण पछि नवनियुक्त अध्यक्ष भट्टले पुँजी बजारको सुधारका लागि विभिन्न समयमा भएका अध्ययन र सिफारिसहरू कार्यान्वयन गर्दै बजारको विकासमा निरन्तर काम गर्ने प्रतिबद्धता जनाउनु भयो। शपथ ग्रहण गरे लगतै अध्यक्ष भट्टले नेपाल धितुपत्र बोर्डको कार्यालयमा पदभार समेत सम्हाल्नु भएको छ। लुम्बिनी प्रदेशका 12 जिल्लामा असार 14 सम्ममा 20.8% क्षेत्रमा मात्र रोपाई सम्पन्न भएको छ। प्रदेशका 12 जिल्लाको धान रोपाई हुने 301,372 हेक्टर क्षेत्रफल मध्ये हालसम्म 62,670 हेक्टर क्षेत्रफलमा मात्र रोपाई सकिएको कृषि विकास निर्देशनालय कृषि प्रचार अधिकृत नवीन गैरेले जानकारी दिनुभयो। जिल्लागत विवरण अनुसार पाल्पामा सबैभन्दा बढी 45% धान रोपाई सम्पन्न भएको छ भने रूपन्देहीमा 43% क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको छ। त्यसै गरी बाँकेमा 33,780 हेक्टर क्षेत्रफल मध्ये केवल 168.9 हेक्टर क्षेत्रफल अर्थात् 0.5% क्षेत्रफलमा मात्र धान रोपाई सम्पन्न भएको छ। पर्वत जिल्लाको मासिला गाउँपालिकाले साग सब्जी र खसी बोका बिक्री गरी पछिल्लो 20 महिनामा 8 करोड आमदानी गरेको छ। त्यहाँ स्थित 6 वडाका 883 कृषकले उत्पादन गरेका साग सब्जी खसी बोका स्थानीय जातका कुखुरा र दुध बिक्री गरी उक्त रकम आमदानी भएको गाउँपालिकाका अध्यक्ष ईश्वरी भूषालले जानकारी दिनुभयो। उत्पादित कृषिजन्य वस्तु सदरमुकाम कुस्मा छिमेकी जिल्ला स्याङ्जा र पोखरामा बिक्री गर्ने गरिएको छ। पालिकाले स्थानीय किसानलाई साग सब्जीमा प्रति किलो 5 मासुजन्य वस्तुमा 25 तथा दुधमा प्रति लिटर 10 रुपियाँ अनुदान दिँदै आएको छ। कृषकको उत्पादनको यकिन मापन गर्ने कार्यका लागि गाउँपालिका भित्रका मुख्य टोलमा 33 वटा तराजु वितरण गरिएको छ। तरकारी खेतीमा लागेका त्यहाँका हरेक कृषकले न्यूनतम 2 लाखदेखि 10 लाखसम्म आमदानी गर्ने गरेका छन्। औषधि व्यवस्था विभागले रूपन्देह स्थित ग्रेस फार्मास्युटिकल्स प्रणालीद्वारा उत्पादित लिनारेस M850 ट्याब्लेट गुणस्तरहीन भएको पुष्टि गरेको छ। विभागले औषधिको बिक्री वितरण रोक्न तथा बजारबाट सो औषधि फिर्ता गर्न सम्बन्धित कम्पनीलाई निर्देशन दिएको छ। बजार अनुगमनका क्रममा संलग्न गरिएको नमुनालाई राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा त औषधि निर्धारित गुणस्तर मापदण्ड अनुसार नभएपछि बिक्री वितरणमा रोक लगाइएको हो।
1: अब खेल समाचार रमेश टमट्टाबाट।
2: फिफा विश्वकप फुटबलमा आज राति ब्राजिल र जापान बीच प्रतिस्पर्धा हुँदैछ। 5 पटकको विश्वकप विजेता ब्राजिल र एसियाको पावर हाउस जापान बीच अन्तिम 16मा आफ्नो स्थान सुरक्षित गर्नका लागि हुन लागेको यस खेललाई निकै चासोका रूपमा हेरिएको छ। नेपाली समयअनुसार खेल राति 11:15 अमेरिकाको ह्युस्टन स्टेडियममा सुरु हुनेछ। ब्राजिल समसीको शीर्ष स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गरेको हो। अर्कोतर्फ जापान पछिल्ला 10 खेलदेखि अपराजित रहँदै यो चरणमा आइपुगेको हो। यस खेलको विजेताले क्वार्टर फाइनल प्रवेशका लागि नर्वे वा आइभोरी कोस्टको सामना गर्नेछ। यस्तै दक्षिण अफ्रिकालाई हराउँदै क्यानाडा फिफा विश्वकप फुटबल 2026 अन्तिम 16मा प्रवेश गरेको छ। अमेरिकाको लस एन्जल्स रङ्गशालामा भएको पहिलो नकआउट खेलमा दक्षिण अफ्रिकालाई 1-0 गोल अन्तरले पराजित गर्दै क्यानाडा प्री क्वार्टर फाइनलमा प्रवेश गरेको हो। क्यानाडाका लागि स्टेफेन युस्टाकियाले निर्णायक गोल गरे। उनले खेलको दोस्रो हाफको अतिरिक्त समयमा गरेको गोल नै निर्णायक साबित भयो। यससँगै तेस्रो पटक विश्वकप खेलिरहेको क्यानाडा पहिलो पटक अन्तिम 16मा पुग्न सफल भएको हो। क्यानाडा यसअघि समूह चरणबाटै बाहिरिएको थियो। क्यानाडा समूह बीमा दोस्रो तथा दक्षिण अफ्रिका समूह एबाट उपविजेता बन्दै नकआउट चरणमा पुगेको थियो। नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले यही असार 19 गते आयोजना गर्न लागेको 7 संस्करणको सुदूरपश्चिम स्पोर्ट्स अवार्डको मुख्य प्रायोजन सुदूरपश्चिमाञ्चल एकाडेमी SPA गर्ने भएको छ। सो सम्बन्धी सम्झौता पत्रमा एकाडेमीका प्रमुख बुधराम चौधरी र आयोजक संस्थाका अध्यक्ष प्रदीप पाठकले हस्ताक्षर गरेका छन्। 7 संस्करणको अवार्ड मार्फत वर्ष 2082-83 उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी र

0: शिक्षकलाई 8 विधामा अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ।
1: अब मौसम, आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली भूभागको केही स्थानमा तथा कर्णाली सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ। साथै मधेस प्रदेश तथा कोशी, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। भोलि र पर्सि देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको आग्रह। राष्ट्रिय धान दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना। पूर्व उप प्रधानमन्त्री विष्णु प्रसाद पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा थप 3 दिन थुनामा राखेर अनुसन्धान गर्न विशेष अदालतको अनुमति। पाकिस्तानले अफगानिस्तानमा गरेको हवाई आक्रमणमा परि कम्तीमा 37 जनाको मृत्यु। र फिफा विश्वकप फुटबल अन्तर्गत आज राति ब्राजिल र जापान बीच प्रतिस्पर्धा हुँदै। यसका साथै राति 9 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
2: त्यो बेला धन्न मैले बेलैमा थाहा पाएछु। जसले वास्तै नगरेर ख्यालख्याल सम्झे तिनको अकालमै ज्यान गयो, धन पनि गयो। अलिअलि पानी त पर्याउने भने त्यत्रो क्षति भयो। उफ, त्यस्तो त कहिल्यै नहोस्।
3: मनसुनमा नसोचेको बाढी पहिरो, चट्याङ, डुबान जस्ता अनेक जोखिम हुन सक्छन्। तर सानो होसियारीले ठुलो क्षति कम गर्छ। समय छँदै मनसुनलाई बुझिराखौँ।
4: मनसुनमा हुन सक्ने विपदबारे चनाखो बनाउने प्रयासमा रेडियो नेपालबाट हरेक हप्ताको शुक्रबार बिहान 7:40 कार्यक्रम बुझौन।
2: बर्खाको बोली सुरक्षित भोली कार्यक्रम बुझौन।

0: एक्लो नितान्त एक्लो मात्रै साथमा म छु बर्खाई पूर्णिमाको औँसीको रातमा म छु। एक्लो नितान्त एक्लो मात्रै साथमा म छु बर्खाई पूर्णिमाको औँसीको रातमा म छु। निर्जन बस्तीको बास भयो मेरो अहिले छु त केवल यादहरूकै यादमा म छु। अहिले छु त केवल यादहरूकै यादमा म छु।
1: यस्तै यस्तै भावका सदाबहार सुमधुर गीतहरू साथमा चोटिला मुक्तकहरू मुक्तकिलो कार्यक्रम बिम्ब प्रतिबिम्ब प्रतिबिम्ब हरेक सोमबार राति 10 बजेको हिन्दी समाचारपछि मात्र रेडियो नेपाल।

0: हाम्रो संस्कृति,
1: हाम्रो परम्परा, सभ्यता, हाम्रो नेपाल, राम्रो संस्कृति, पवित्र
0: लुकेका स्वर्ग समुच्चा जाति यसमा छन् विचित्र।

0: नमस्कार, हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रममा हार्दिक स्वागत छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक सोमबार बिहान 9:20 यो कार्यक्रम प्रसारित हुन्छ। कार्यक्रममा हामी नेपाली सांस्कृतिक जीवनका विविध चाडपर्व व्रतोत्सवका साथै विविध नेपाली जातिका जातीय परिचय संस्कार संस्कृति र परम्परा सम्बन्धी सामग्री समेट्ने गर्दछौँ। सोमबारै राति 9:20 पुनः प्रसारण हुने यो कार्यक्रम रेडियो नेपाल .com का साथै रेडियो नेपाल मोबाइल एपमा संसारभर सुन्न सकिन्छ। नेपालमा नाथ सम्प्रदाय परम्परा एक प्राचीन धार्मिक योग आधारित परम्परा हो, जसको नेपाली समाज संस्कृति र इतिहासमा गहिरो छाप छ र यसको जग निकै पुरानो छ। नेपालमा श्री गोरखनाथलाई सर्वोच्च गुरु मानिन्छ। राष्ट्र देवता र तपोभूमिको संरक्षकका रूपमा विशेष सम्मान छ। गोरखनाथको जन्म वा प्रकटीकरण सम्बन्धमा नेपाली नाथहरू गोरखनाथलाई अयोनिज अजन्माका रूपमा विश्वास गर्दछन्। धर्मावती वृद्ध गण्डकोन्तरे भन्दै योगी नरहरिनाथको भनाई अध्येता लेखकहरूले उद्धृत गरेको पाइन्छ, जसअनुसार धर्मावती र बुढी गण्डकीका बीचमा गौरक्ष शैल सुशोभित छ। त्यहीँ शिवले 12 वर्षको उमेरका गोरखनाथका रूपमा अवतार लिनुभएको थियो। आजको कार्यक्रममा हामी नाथ योगी समुदायको परम्परा विशिष्टता र केही ऐतिहासिक विषयवस्तुका सामग्री जोड्ने जमर्को गर्दैछौँ। यसका लागि योगी दयानाथद्वारा लेखिएको नाथ सम्प्रदाय र नेपाली समाज र वासुदेव नाथद्वारा लिखित योगी सन्यासी जातीय संस्कार लेखका आधारमा यो सामग्री समेटेका छौँ। साथै नाथ योगीहरूको वर्तमान अवस्था र केही सांस्कृतिक प्रसङ्गमा बाह्रपन्थी नाथ योगी सङ्घका अध्यक्ष प्राध्यापक डाक्टर करवीरनाथ योगीसँगको कुराकानी राख्नेछौँ। वासुदेव नाथ लेख्नुहुन्छ, योगी भन्नाले योगको बाटोको आधारमा भक्ति योग, ध्यान योग, ज्ञान योग र कर्मयोग अपनाउने व्यक्तिलाई जनाउँछ भने सन्यास भन्नाले सम्पूर्ण त्याग, परिपूर्ण समर्पण, हिन्दू धर्मका चार आश्रममा चौथो आश्रम योग धर्म वैराग्यलाई जनाउँछ। सन्यासीमा वेद सन्यासी, कर्म सन्यासी र ज्ञान सन्यासी गरी 3 प्रकार पाइन्छन्। सन्यासी थर नभई जाति सूचक शब्द हो। योगीहरू गोरखनाथी सम्प्रदाय र सन्यासीहरू 10 नामी सम्प्रदायका मानिन्छन्। कुनै एउटा योगी सन्यासी हुन सक्छ भने सबै योगी सन्यासी होइनन्। योगी र सन्यासीको एउटै मुख्य लक्ष्य भनेको मोक्ष प्राप्त गर्नु नै हो। यिनीहरूका संस्कारमा समानता पाइन्छ। कोही घुमेर हिँड्छन् भने कोही गृहस्थ जीवनमा रहेका छन्। गोरखनाथी सम्प्रदायका सन्यासीहरू नाथ योगी मानिन्छन्। यिनीहरू कपाल मुण्डन गर्दा टोपी राख्दछन् र फेरी लगाउने पनि हुन्छन्। नाथ सम्प्रदायमा गोरखनाथ वा मत्स्येन्द्रनाथलाई मुक्तिको स्रोत मान्ने साधुहरूको सम्प्रदायमा प्रचलन छ। यस सम्प्रदायका विषयवस्तुहरूमा प्रवेश गर्न नाथ, नवनाथ, 84 सिद्ध र 12 पन्थीका सम्बन्धमा बुझ्नु आवश्यक हुन्छ। भगवान शिवले योगबलका माध्यमबाट विभिन्न ज्ञान र विज्ञानको रहस्यात्मक तत्त्वलाई लोक कल्याणका निम्ति सिंचित गराएर उपकारी, परोपकारी, शक्तिवान, क्षमतावान, बलवान हुँदै शक्तिपुञ्जमा परिणत हुन सक्ने दिव्य स्वरूपका लागि नाथ परम्पराको सुरुवात भएको हो भन्ने पाइन्छ। उनै आदिशक्ति शिवबाट योगको तत्त्व एवं गुह्य रहस्यलाई विस्तार गर्ने क्रममा गुरु शिष्य परम्पराको थालनी भएको र यसै सन्दर्भमा नाथ परम्पराको विकास भएको मानिन्छ। नाथ शब्दको प्रचलन हिन्दू, बौद्ध र जैन सन्तहरूका बीच विद्यमान छ। वैष्णवमा स्वामी भने जस्तै शैवमा नाथ शब्दको महत्व छ। अमरनाथ, केदारनाथ, बद्रीनाथ, चन्दननाथ, मुक्तिनाथ आदि तीर्थस्थल प्रख्यात छन्। नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाहलाई गोरखनाथको आशीर्वाद थियो भन्ने ऐतिहासिक कथन पाइन्छ। नाथ शब्दको सर्वप्रथम प्रयोग अथर्ववेद र तैत्तरीय ब्राह्मणमा शरणदाताका रूपमा प्रयोग भएको पाइन्छ। योगपरक पाशुपत शैव मतको विकास नाथ सम्प्रदायका रूपमा भई नाथ शब्दले शिवलाई बुझाउन थाल्यो। नेपालमा जाति वर्णको विभाजन हुँदा योगी सन्यासीहरूलाई राजाहरूले गुरु मानेर 4 जातभित्र राखेनन् भनिएको पाइन्छ। योगी दयानाथले नाथ सम्प्रदाय र नेपाली समाज लेखमा लेख्नुभएका केही प्रसङ्ग एकैछिन जोडौँ। नाथ परम्पराका अनुयायीहरूका दार्शनिक आधार र प्रमुख स्रोत सिद्ध मत्स्येन्द्रनाथ र सिद्ध गोरखनाथ हुन्। नेपाली समाजले जोगी भनेका कान चिरेका हुन्छन् भन्ने बुझेको छ। कान चिरेका योगी नाथ योगी हुन् र यो कान चिर्ने परम्पराको सुरुवात झन्डै 2000 वर्ष अघि भएको थियो। कान चिरा पारेर कुण्डल अथवा दर्शनी लगाउने तरिकालाई भर्तृहरि चिरा पनि भनिन्छ। राजा भर्तृहरिको मनमा वैराग्य उत्पन्न हुनुमा गोरखनाथको कृपा थियो। राजा भर्तृहरि विक्रमादित्यका दाजु थिए। नाथ सम्प्रदाय खास गरी गोरखनाथ नेपाली समाजमा अभिन्न छ। धामी झाँक्रीहरूको साँवर मन्त्रमा पनि गुरु गोरखनाथकी बाचा भन्ने शब्द आउँछ। नेपाली सिक्का तथा नोटहरूमा श्री श्री श्री गोरखनाथ अभिन्न रूपले छापिँदै आएको छ। नाथ योगी योग र तन्त्रमा पारङ्गत हुन्छन् भन्ने मान्यता पाइन्छ। उही परब्रह्म परम तत्त्व नै नाथ हो भन्ने मान्यता पाइन्छ। नाथ शब्दको अर्थ धेरै किसिमले लगाइने भए पनि नेपालको सन्दर्भमा चाहिँ निरञ्जन गोत्रमा प्रवेश गरी दीक्षित भएर जनै वा शिवसूत्र धारण गरेका योगीहरू नाथका नामले सम्बोधन हुने परम्परा रहेको पाइन्छ। योगी दयानाथ लेख्नुहुन्छ, नेपालमा दीक्षाका हिसाबले नाथका तीन प्रकार रहेको पाइन्छ, उपदेशी नाथ, औघडनाथ र दर्शनी नाथ। उपदेशी नाथका सम्बन्धमा जसले गुरुबाट उपदेश र मन्त्र लिएर गुरु परम्पराको आशीर्वाद प्राप्त गरी मन्त्र जप साधना गरेर सिद्धि गर्ने मार्गमा अनवरत लाग्छ उसलाई उपदेशी भनिन्छ। उपदेशी साधकहरूले नाथ दीक्षा लिए पनि नाथ नाम पाएका हुँदैनन्। अघड नाथका सम्बन्धमा यसमा गुरुबाट परम्परा अनुसार नाथ जनै शिवसूत्र प्रदान गरिन्छ। यो कालो उनको बनाइन्छ। यसमा तीनवटा मालाका दानाहरू ब्रह्मा विष्णु र महेश्वरको प्रतीकका रूपमा राखिएका हुन्छन्। अनुयायी जुन गोत्रका भए पनि जनै वा शिवसूत्र धारण गरेपछि उसको गोत्र निरञ्जन हुन्छ। यो जनै शिवसूत्र नाथ नारीहरूले पनि धारण गर्न सक्दछन्। नाथ जनै धारण गरेका नारी वा पुरुष दुवैलाई नाथजी महाराज भनेर सम्बोधन गरिन्छ। दर्शनी नाथका सम्बन्धमा नाथ सम्प्रदायका दीक्षा सम्बन्धी विधिहरू पूरा गरिसकेपछि कर्णभेद अर्थात् कान चिर्ने दीक्षा दिइन्छ। परम्परा अनुसार गुरुले चेलालाई कर्णभेद गरेपछि कानमा कुण्डल लगाइदिने परम्परा छ। यो प्रक्रियामा कानमा औषधीय गुण भएको काठको टुक्रा ठेडीको रूपमा राखिन्छ। त्यसपछि उसलाई एकान्तवासमा 9 दिनसम्म राखिन्छ। यसरी कुण्डल लगाइसकेपछि यी नाथलाई दर्शनी नाथ भनिन्छ। कर्णकुण्डल नाथ जोगीलाई चिनाउने बाह्य प्रतीक हो। यस्ता कुण्डल माटाका, धातुका, हात्तीका दाँतका, सुन चाँदी, पत्थर अथवा गैँडाका छालाबाट पनि बनाइएका हुन्छन्। नाथहरू गृहस्थ र ब्रह्मचारी फकीर दुवै थरीका हुन्छन्। फेरी अर्थात् फेरी लगाउनु नेपाली नाथहरूको मौलिक परम्परा हो। यो नाथ योगीहरूले मन्त्रका माध्यमबाट गाउँ टोल घरद्वार बाँधेर सुरक्षा कवचभित्र राख्ने परम्परा हो। कालीगण्डकी अर्थात् रिडीको पानी ढलोदेखि पूर्वमा भारत र भुटानसम्म पनि फेरी लगाउने चलन पाइन्छ। तन्त्र मन्त्रका माध्यमबाट घर गोठ बार बन्देज गर्ने चलन देशैभरि भए पनि कृष्णसारको सिंहको सिङ्गी बाजा बजाएर गाउँ टोललाई गोरखनाथको साबर मन्त्रद्वारा बाँध्ने काम अद्यपि चल्दै आएको छ। खुला रूपमा फेरी लगाउने चलन पृथ्वीनारायण शाहकालमा नुवाकोट दरबार नजिकैको एक चौतारोबाट सुरु भएको मानिन्छ। वर्षमा 2 पटक कार्तिक र चैत्रमा फेरी लगाउने चलन छ। यसरी नेपाली समाजमा सामाजिक सुरक्षासित नाथ परम्परा जोडिएको छ। त्यसो त नाथ योगी परम्परा प्रचलन र आस्था केन्द्र सम्बन्धमा मल्लकालीन अभिलेख शिलालेख प्रशस्तै पाइन्छन्। फर्पिङमा रहेको गोरखनाथको पादुका र शिलालेख विक्रम सम्वत 1447 राजा जयस्थिति मल्लको पालाको मानिन्छ। यो पादुका रहेको गुफालाई नाथ योगीहरूले गुरु गोरखनाथले तपस्या गरेको सिद्ध गुफाका रूपमा मान्दै आएका छन् भने बौद्ध मार्गीहरूले असुर गुफा मान्दछन्। हुन त असुर गुफा अलि तल रहेको बताइन्छ। त्यहाँ भिक्षु रिम्पोछेले ध्यान गरेर असुरहरूलाई धपाएकाले यो गुफाको नाम असुर गुफा रहन गएको भन्ने भनाइ पाइन्छ। नाथ सम्प्रदाय र बौद्ध धर्ममा खास गरी वज्रयानी साधना परम्पराका कैयौँ साझा पद्धति परम्परा भेटिन्छन्। खास गरी तारासहितका साधनाका मन्त्र र साधना पद्धतिमा समानता भेटिन्छ। नाथ तथा वज्रयानी बौद्ध धर्मावलम्बी दुवैमा भेटिने जोगी चक्र पूजा पनि हो। यो चक्र पूजा साँखुको खड्ग योगिनी, वज्र योगिनी, गुहेश्वरी, मत्स्येन्द्रनाथ सहितका ठाउँहरूमा देख्न सकिन्छ। ती चक्र पूजा नाथ योगीहरूबाटै गराइने प्रचलन छ। नाथ योगीहरूबाट मात्रै गराइने जोगी चक्र पूजा बौद्ध धर्म मान्ने नेवारी समुदायमा प्रचलित विभिन्न जात्रा पर्व सुरु हुने बेलामा गरिन्छ। रातो र सेतो मत्स्येन्द्रनाथ जात्रा, वज्रयोगिनी जात्रा सुरु गर्नुभन्दा पहिले चक्र पूजा गर्ने चलन छ। त्यसो त वज्रयानी बौद्धहरूले पनि सिद्ध परम्परा मान्दछन्। सिद्धहरूको संख्या 84 नै छ। कैयौँ सिद्धहरू दुवैतिर मानिन्छन्। मत्स्येन्द्रनाथ र गोरखनाथ दुवैले मान्ने सिद्ध गुरु हुन्। नाथहरू जातीय भेदभाव र छुवाछुत नमान्ने हुँदा समाजलाई जोड्ने एक सबल समुदाय पनि हो भनेर योगी दयानाथले लेख्नु भएको छ। त्यसो त नाथ योगी सम्प्रदायका ऐतिहासिक सांस्कृतिक विषयवस्तुहरू साथै सामाजिक संस्कारका विधि प्रचलन पनि विशिष्ट र विस्तृत छन्। आजको कार्यक्रममा संक्षेपमा प्रस्तुत गर्यौं। नेपाली परम्परा संस्कृतिसँग गहिरो सम्बन्ध राख्ने नाथ योगी परम्पराका यस्ता विषयवस्तुहरू आगामी कार्यक्रमहरूमा पनि समेट्ने प्रयत्न गर्दै जानेछौँ। आजलाई कार्यक्रमको अर्को चरणमा कुराकानी राख्नेछौँ। हाम्रो संस्कृति
1: हाम्रो परम्परा सभ्यता हाम्रो नेपाल राम्रो संस्कृति पवित्र
0: लुकेका स्वर्ग समुच्च जाति यसमा छन् विचित्र हाम्रा आस्था हाम्रा विश्वास अनि हाम्रा रीतिरिवाज र संस्कारहरूका धारा कार्यक्रम हाम्रो संस्कृति हाम्रो परम्परा
1: रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक सोमबार बिहान 9:20 बजे साथै पुनः प्रसारण सोमबार राति 9:20 बजे कार्यक्रम हाम्रो संस्कृति हाम्रो परम्परा।
0: आजको कार्यक्रममा हामी नाथयोगी परम्परा र संस्कृति सम्बन्धी सामग्री प्रस्तुत गर्दैछौँ। अब कुराकानीतर्फ लाग्छौँ। नाथयोगीहरूको वर्तमान अवस्था र अरू केही सांस्कृतिक प्रसङ्गमा बाह्रपन्थी नाथयोगी सङ्घका अध्यक्ष प्राध्यापक डाक्टर करवीरनाथ योगीसँग कुराकानी गरेका छौँ। यहाँलाई स्वागत छ कार्यक्रममा।
2: हजुर नमस्कार, धन्यवाद।
0: नाथयोगीहरूको बसोबास वर्तमान समयमा कहाँ कहाँ रहेको छ यस सम्बन्धमा केही बताइदिनुहोस् न।
2: नेपालको जनसङ्ख्याका हिसाबले धेरैजसो नाथ सम्प्रदायका गृहस्थ नाथहरू सुदूरपश्चिम मध्यपश्चिम र पश्चिमाञ्चलमा धेरै सङ्ख्यामा हुनुहुन्छ भने बागमती प्रदेश र कोशी प्रदेशतिर पनि थुप्रै गाउँठाउँहरूमा हाम्रो जनसङ्ख्या विद्यमान छ।
0: अलि बढी बाक्लो बसोबास चाहिँ जिल्लागत आधारमै भन्नुपर्दा चाहिँ कहाँ कहाँ होला?
2: धेरै जनसङ्ख्या भएका जिल्लाहरू चाहिँ सुदूरपश्चिमका बैतडी, दार्चुला, डडेलधुरा र अलि वर आउँदाखेरि दैलेख, दुल्लु, दैलेख, प्युठान, त्यसपछि दाङ सल्यानतिर चाहिँ धेरै बसोबास छ। खासमा छरिएर रहेको जनसङ्ख्याका कुरा गर्दाखेरि भारतवर्ष भनेर जुन भनिन्छ ती देशहरूमा प्राय हामी र हाम्रो सम्प्रदायका जनसङ्ख्याहरू धेरै देखिन्छन्। त्यो भन्नाले भारतवर्ष भन्नाले बर्मादेखि लिएर म्यानमारदेखि लिएर बङ्गलादेशमा पनि नाथहरूको जनसङ्ख्या धेरै छ। भारतमा त हुने भइ नै हाल्यो, पाकिस्तानमा र अफगानिस्तानसम्म पहिला एकताका मुसलमान धर्मावलम्बीहरूको प्रादुर्भाव नहुँदासम्म अफगानिस्तान पाकिस्तानमा पनि अहिले पनि नाथ सम्प्रदायका मठ मन्दिरहरू छन्। त्यसैले भारतवर्ष भनेर चिनिने देशहरू सबैमा नाथहरूको बस्ती भेटिन्छ र मठ मन्दिरहरू पनि पर्याप्त देखिन्छन्।
0: हजुर, मठ मन्दिरहरूको पनि प्रसङ्ग आयो होइन, खास गरी नेपालको सन्दर्भमा गोरखनाथको विशिष्टता रहेको छ धर्म संस्कृति संस्कारमा नेपाली परम्परामा। गोरखनाथ धाम अखाडा वा आस्था केन्द्रहरू चाहिँ नेपालमा कहाँ कहाँ रहेका छन्?
2: एक जमाना थियो भारतवर्षमा चाहिँ नाथ धर्म नै थियो, पर्याप्त जनसङ्ख्या थियो र सबैले त्यो नाथ धर्म भन्ने चलन थियो र नाथ धर्मको प्रादुर्भाव चाहिँ हाम्रो हिन्दू धर्मकै प्रादुर्भाव भएदेखि भन्दा पनि हुन्छ। नाथ भनेको शिवलाई पनि सम्बोधन गरिन्छ र त्यसपछि मच्छेन्द्रनाथ परम्परा जुन चाहिँ आसामबाट चाहिँ हाम्रो नेपालमा वर्षा नभएर अकाल भएको बेलामा मच्छेन्द्रनाथलाई नेपाल ल्याएर जुन कहानीमा हाम्रो भेटिन्छ, त्यसपछि चाहिँ गोरखनाथको प्रादुर्भाव हुन्छ। मच्छेन्द्रनाथलाई गुरु मानेर गोरखनाथको प्रादुर्भाव उदय भयो र गोरखनाथको प्रमुख मठ भनेको गोरखाकै मन्दिर हो भने त्यसको समकालीन गोरखपुर भारतको उत्तर प्रदेशमा रहेको गोरखपुरमा पनि गोरखनाथको बहुत ठुलो मठ र त्यसका जग्गाहरू जमिनहरू, त्यसैले नेपालभरिका अब नाथ धर्मावलम्बी सम्बन्धी मन्दिरहरूको कुरा गर्दाखेरि चाहिँ गोरखनाथ मन्दिर गोरखा पछि काठमाडौँमा पनि 5-7 ठाउँहरूमा चाहिँ गोरखनाथका मन्दिरहरू छन्। काठमाडौँमा भएका मन्दिरहरू मध्येको मुख्य मन्दिर फेरि मृगस्थली नै हो र त्यो बाहेकको चाहिँ हाँडीगाउँमा छ। हाँडीगाउँ र मृगस्थली दुईटा हो, थापाथलीमा, साँखुमा अनि यता बनेपा र पाटनमा पनि र भक्तपुरमा दत्तात्रेय भनेर चिनिन्छ। धेरै थुप्रै मठ मन्दिरहरू भ्यालीमा छन् भने काठमाडौँ बाहिर चाहिँ दाङमा रतननाथ मन्दिर, नेपालगञ्जको बागेश्वरी मन्दिर, त्यस्तै गरेर पश्चिमतिर जाँदाखेरि चाहिँ गाउँै पछि कतै लटीनाथ बाबा भन्छन्, कतै केदारनाथ बाबा भन्छन्, त्यस्तो गरेर थुप्रै मन्दिरहरू छन् नाथ सम्प्रदायका।
0: हजुर, अब यो गोरखनाथ, बाह्रपन्थी नाथ भनौँ न, नाथ परम्परामा चाहिँ यो एउटा धर्म सम्प्रदायका रूपमा हेर्दाखेरि दीक्षित भएर सम्प्रदायमा सम्मिलित हुने, दीक्षित हुने जुन परम्परा हो, यो वंश परम्परा, समुदाय र सम्प्रदायका बारेमा चाहिँ केही बताइदिनुहोस् न।
2: हाम्रो चाहिँ अलि भिन्नै खालको परम्परा चाहिँ हो, नाथ धर्मावलम्बी परम्परा र हाम्रो अरू दस नामी सन्यासी परम्परामा अलिकति फरक के छ भने, नाथ धर्मावलम्बी हाम्रो जुन परम्परा छ यसमा चाहिँ गुरु शिष्य परम्परालाई चाहिँ बढी भ्याल्यु दिएर गुरुले जुनसुकै चेलालाई चाहिँ आफ्नो उत्तराधिकारी चिन्ने, चिनाउने र बनाउने चलन छ। गुरु भनेको मठको मन्दिर महन्तजीले आफ्ना चेलाहरूमध्ये उपयुक्त पात्र छनौट गरेर आफ्नो उत्तराधिकारी बनाएर आफ्नो शेखपछि त्यो मठ मन्दिरको महन्त हुने परम्परा, त्यसरी लिँदाखेरि आफ्नो भएका दीक्षित, दीक्षित भन्नाले पनि अब हाम्रोमा नाथ परम्परामा चाहिँ वर्षौँसम्म गुरुको सेवा गरेर विशेष कार्यक्रमका साथ कानचिरा लाउने भनेको कानमा दर्शन धारण गर्ने त्यो विशेष अनुष्ठान गरिन्छ र कानचिरा लाएकोलाई चाहिँ चेला बनाउने चलन छ र तिनीहरूमध्येको नै पछि महन्त हुन्छ। कानचिरा लाएको पहिलादेखिको नाथहरूकै सन्तानमध्ये पनि हुनसक्छ, बाहुन छेत्री अथवा अरू जातको मध्ये आएर गुरु महन्तहरूको सेवा गरेर शिक्षा लिएर नाथ धर्मबारे ज्ञान हासिल गरेर अरू जातबाट आएकालाई पनि कान चिरेर दीक्षित गराउन सकिन्छ। त्यो हुँदाखेरि हाम्रो नाथ धर्ममा चाहिँ अलिकति यो चाहिँ प्रावधान चाहिँ कडा खालको प्रावधान छ। त्यसैले भयो के भने, यो कडा खालको प्रावधान हुँदाखेरि हाम्रा जो सम्प्रदायकाहरू पछि बिहे गरेर गृहस्थ भए उनीहरूमध्येका कम मान्छेहरू मात्रै कान्छीरा लाएर नाथ हुने चलन भयो भने, बीचबीचमा अरू धर्मावलम्बीहरू आएर कान्छीरा लाएर मठ मन्दिरहरूको महन्त हुने चलन भयो। त्यसो हुँदाखेरि जुन मठ मन्दिरको आफ्नो गुठी सम्पत्तिहरू छ तिनीहरूको सुरक्षा चाहिँ र संरक्षण चाहिँ त्यति राम्ररी नभएको कारण एउटा त्यो पनि हो जस्तो लाग्छ। जस्तै अरू दशनामी सन्यासीहरूकोमा गुरु परम्परा कम छ, उहाँहरूकोमा पनि अरू जात धर्मका पनि आएर सन्त महन्त हुन चाहिँ सक्छन्, तर प्राय सन्त महन्तकै छोराछोरीमध्ये सन्त महन्त हुने र पुजारी हुने चलन हुनाले गिरिपुरी भारतीका मठ मन्दिरहरूमा शङ्कराचार्य सिस्टम, शङ्कराचार्य भारतमा चारवटा शङ्कराचार्यको परम्परा सुरु भएपछि उनीहरू चाहिँ विभिन्न तरिका, आफ्नो आफ्नो फरक फरक तरिकाबाट शङ्कराचार्य मनोनित चुनिन्छन् र उनीहरूको त्यो हिसाबले धर्म संरक्षण पनि भएको छ। हाम्रो नाथ परम्परा त्यति व्यवस्थित भएको छैन र त्यही भएर नाथ धर्मको चाहिँ त्यति राम्रो उत्थान पनि भएको छैन र संरक्षण पनि भएको छैन।
0: अब दशनामी सन्यासी त एउटा जातकै रूपमा पनि सूचीकृत भएको देखिन्छ, होइन? अब नाथ परम्परामा चाहिँ त्यो कसरी हेर्ने गरिन्छ, एउटा समुदायका रूपमा अथवा एउटा धर्म सम्प्रदायका रूपमा?
2: त्यही हाम्रो अलिक फरक त्यही छ भने, ब्राह्मणहरूको कुरा गर्दाखेरि पूर्वीय बाहुन र कुमाई बाहुन भने जस्तो हाम्रो सन्यासीमा पनि दशनामी सन्यासी र नाथयोगी सन्यासी भनेर अहिले समावेशी आयोगले वर्गीकरण गरिदिया छ। समावेशी आयोगमा धेरै पटक धेरै विद्वानहरूले मिटिङहरू राखेर हामीहरूले पनि प्रतिनिधित्व गरेर हामीहरू नाथ सम्प्रदायका अलिकति पढे लेखेका हामी 8-10 जनाहरूले त्यहाँ एप्रोच गरेर समावेशी आयोगमा हामीले यो कुरो राख्यौँ र सन्यासीभित्र हाम्रो दुईवटा समूह, मेनली दुईवटा समूह हुन्छ, एउटा दशनामी एउटा बाह्रपन्थी नाथयोगी, त्यसैले दुईवटा ग्रुप बनाएर लिखित रूपमा चाहिँ आलेख बनाइदिनु पर्यो भन्ने कुरा गर्दाखेरि उहाँहरूले अहिले आएर चाहिँ सन्यासीको दुईवटा समूह, दुईवटा जात, जसमध्ये दशनामी एक थरी जात भयो भने हाम्रो नाथयोगी बाह्रपन्थी अर्को जात भनेर छुट्याएको छ। त्यसैले गृहस्थ नाथयोगीहरू हामी र पनि फेरि ठाउँ विशेषले थरहरू फरक छन्। कतै नाथ मात्रै लेख्ने चलन छ सुदूरपश्चिमतिर, मध्यपश्चिमतिर चाहिँ योगी लेख्ने चलन छ, बागमती प्रदेशतिर योगी र जोगी दुवै लेख्छन् र पूर्वतिर कोशी र बिचको प्रदेशतिर खास गरेर पूर्वी पहाडी जिल्लाहरूमा चाहिँ जोगी लेख्ने चलन छ। कतै देवगण पनि लेख्छन्, कतै ब्रह्मचारी मात्रै पनि लेख्छन्, त्यसरी अलग अलग ठाउँमा अलि भिन्न जात लेख्ने चलन छ, तर हामी सबै चाहिँ बाह्रपन्थी नाथ योगीभित्र पर्छौँ।
0: अब समाजमा चाहिँ दीक्षाका हिसाबले नाथका प्रकारहरू पनि भनेको पाइन्छ होइन, यो चाहिँ कति प्रकारका हुन्छन्?
2: अब यो आदिनाथ भनेको शिव, त्यसपछि मच्छेन्द्र गोरक्ष पछिको परम्परामा नौनाथ भनेर नौनाथहरूको चलन थियो, मतलब नौनाथहरूले आफ्नो आफ्नो धर्म परम्परा चलाए, जसरी बाबुआमाको दुईटा छोरा भने जस्तो नाथ परम्परामा नौनाथ चौरासी सिद्ध भन्ने परम्परा छ, अनि नौनाथ चौरासी सिद्धहरूको परम्परा अनुसार, हुन त अब अहिले त्यो सबै छुट्याउन चाहिँ अब सबै मिक्सअप भइसक्यो, कति ठाउँमा त हामी नाथ हौँ, कतिजनाले हामी बाहुन हौँ भन्दै हिँड्छन् बेचरा, त्यो डिस्क्रिमिनेसनका कुरा पनि छन्, कतै ठाउँमा हामी क्षेत्रीय हौँ भन्छन्, धार्मिक धर्मगुरु सम्प्रदाय हो हाम्रो, त्यसैले अब नौनाथ र चौरासी सिद्ध बाहेकको हामी वज्रयान बुद्ध धर्मसित पनि हाम्रो धेरै कुराहरू, नाथ धर्मको धेरै कुराहरू बुद्ध धर्मसित मेल खान्छ। प्रसङ्गवश एउटा ऐतिहासिक तथ्य पनि हजुरलाई सुनाउन चाहे मैले, यो नेपालमा गोरखनाथ परम्परा र नौनाथ चौरासी सिद्ध परम्पराको धेरै प्रभाव भएर बुद्ध धर्मलाई धेरै सुविधा सहुलियत र प्रचार प्रसार हुने माहौल पनि बन्यो, परापूर्वकालको कुरा। त्यही प्रसङ्गमा चाहिँ पशुपतिनाथको पुजारी महन्त पनि हाम्रो नाथहरू हुने चलन हो पहिला, त्यही भएर चाहिँ धार्मिक हिसाबले वज्रयानी बुद्धिष्टहरू हाम्रो गोरखनाथ धर्म सम्प्रदायको कतिपय आदर्शहरू मान्नुहुन्छ, सिद्धान्तहरू मान्नुहुन्छ।
0: यो चौरासी सिद्धहरूमा चाहिँ वज्रयानी परम्परामा पनि चौरासी सिद्धहरूमा हानिँदो रहेछ,
2: सेम हो।
0: नाथका प्रकारहरू भन्नुपर्दाखेरि फेरी लगाउने परम्परा पनि जुन अहिले पनि छ विद्यमान होइन, कम भएको भनिन्छ, यो परम्परा चाहिँ कस्तो छ हालको सन्दर्भमा चाहिँ?
2: यो धार्मिक परम्परा हो, यसलाई चाहिँ जहाँ चलन चल्तीमा छ त्यहाँ चाहिँ यसलाई बरकरार राख्नुपर्छ, यसलाई जारी राख्नुपर्छ। यो चाहिँ फेरि ऐतिहासिक कुरा कोट्याउनु पर्छ, यो 2200-2400 राजाको जमानामा ठुला राजा खानदानहरूमा दुईजना छोरा छन् भने एकजना छोरा चाहिँ राजा हुने, अर्को छोरा चाहिँ कान चिरेर जोगी हुने, अनि जोगी परम्पराबाट पनि समाजलाई कन्ट्रोल गर्ने, धार्मिक हिसाबले सुरक्षित राख्ने, समाजलाई व्यवस्थित गर्ने, एउटा छोरा कान चिरेर चाहिँ महन्त हुने, अनि अर्को छोरा चाहिँ राजा हुने, अनि दुवै किसिमले चाहिँ आफ्नो गाउँ समाज त्यति बेलाका 2200-2400 राज्यहरूको व्यवस्थापन र त्यही कान्छिरेका जोगीहरू मार्फत देश आफ्नो सरहदभित्र सीमाभित्र शान्ति सुरक्षा गराउने चलन थियो। त्यही परम्परा अनुसार राजाले एउटा कर उठाउने, राजाले अर्को कर बाली उठाउने, किसानहरू त्यति बेला त पैसाको हुँदैन, कृषि उपजहरू उठाउने र मन्दिरलाई अथवा राजाको ढुकुटीमा जम्मा गर्न लाउने, त्यो चलनलाई पहिला अन्न बाली वर्षमा दुईचोटि अन्न भित्र्याउने, दुईचोटि मन्दिरमा दिने अन्न बाली प्रसाद सर दिने चलन थियो भने पछि बिस्तारै त्यो दिन छोड्यो मान्छेहरूले। अब दिन छोडेपछि ए अन्न बाली भित्र्याउने बेला वर्षमा दुईपल्ट तपाईँहरूले अन्न बाली मन्दिरलाई दिनु पर्यो भनेर जानकारी दिनलाई फेरि लाउने चलन सुरु भयो। त्यो भनेको अब दिउँसो भन्न जान अप्ठ्यारो मानेर होला, अब राति जाने, त्यो कसैले सिंह भन्छ कसैले के भन्छ, त्यो एक्चुअली नाथ हो, शङ्ख श्रीखण्डको काठबाट बनेको सानो नाथ नै हुन्छ, त्यसको नामै नाथ हो, त्यो बजाउँदा पनि टुइँ आवाज आउँछ, अब शङ्ख बजाउने भयो। त्यसपछि त्यो परम्परा चाहिँ हाम्रो धार्मिक परम्परा मध्येकै हो र त्यसलाई चाहिँ पूर्वी पहाडी एरियामा इभन काठमाडौँमा, म काठमाडौँ बसेकै भयो 40 वर्षै हुँदा होला, अनि मेरै घरमा पनि फेरि लाउन आउँछन्, यता काभ्रेतिर बनेपातिरकाहरू कता कता भन्छन्, कतिजनालाई त मैले आफैले पनि इन्टरभ्यू लिएको छु। त्यो परम्परा चाहिँ पहिला चाहिँ त्यो एकदमै व्यवस्थित किसिमको
0: सुरक्षाका
2: लागि धार्मिक प्रचारका लागि त्यस्तो चाहिँ हिसाबले चाहिँ चलाइएको हो, तर अहिले मान्छेहरूले अलिकति जोगी माग्न आएको जोगी भन्ने चलन छ, तर जोगी भनेको हाम्रो हिन्दू धर्ममा हाम्रो समाजकै एउटा हिस्सा हो। नाथ एउटा धर्म हो र अहिले गृहस्थ नाथहरू, नाथ भनेको एउटा जात पनि हो, जुन चाहिँ हाम्रो सुदूरपश्चिमका कुरा गर्दाखेरि त हाम्रो त्यहाँका मान्य जात भनेका बाहुन र ठकुरीहरू, उनीहरूले पनि हाम्रो सुदूरपश्चिमका हामी नाथहरू हामीलाई आदेश नाथजी भनेर हामीलाई ढोक्ने चलन हुन्छ गाउँ समाजमा। त्यसैले धार्मिक हिसाबले नाथ भनेको गुरुवर्ग मध्येको जात हो।
0: अब अन्तमा बाह्रपन्थी नाथ योगी संघका अध्यक्ष हुनुहुन्छ, यहाँ धेरै लामो समयदेखि संस्थामा सेवारत हुनुहुन्छ, बाह्रपन्थी नाथ योगी संघका गतिविधिहरू केही बताइदिनुहोस् न।
2: अब यो सम्प्रदायको म पहिलो डाक्टर, पहिलो प्राध्यापक, पहिलो के के गरेँ त्यो हिसाबले मलाई चाहिँ अध्यक्षबाट त तपाईँ बस्नुपर्छ, तपाईँलाई छोड्नै दिँदैनौँ हामी, तपाईँ नै हुनुपर्छ भन्छन् साथीभाइहरू। बेला बेलामा मेची महाकालीकै हामी जम्मा पनि हुन्छौँ अनि केही गरौँ भन्दाखेरि चाहिँ केही गर्न चाहिँ सकिएको छैन। पहिला योभन्दा पहिला गोरखनाथ सेवा सङ्घ भन्ने पनि संस्था थियो, 30-35 वर्ष त्यो संस्थाको अध्यक्ष मै थिएँ, तर धेरै केही गर्न सकिएन। यस्तै प्रचार प्रसार, इन्टरभ्यू दिने, आफ्नो एउटा भनिराख्ने कुरा मात्रै भयो, तर भनौँ न गर्न खोजेका कुरा धेरै थिए तर अलि केही गर्न चाहिँ सकिएको छैन। त्यसमा मैले गर्न खोजेका कुरा चाहिँ यो कान्छीरेखा जुनसुकै जातबाट आएर पनि जोगी भएका कान्छीरेखाहरू र हामी कान नचिरेका गृहस्थहरू परम्परागत हिसाबले नै खानदानी नाथ योगीहरू भनौँ न, र अरू जातबाट आएर कान्छिरेर मठ मन्दिरमा महन्त हुनेहरूको तालमेल मिलाउन गाह्रो छ। मठ मन्दिरमा होस्टेल बनाइदिन सक्छौँ, गरिब गुरुवाका बच्चाहरू त्यहाँ राखिदिन पढाउन लाउन सक्छौँ, गुठीको सहयोग जुराउन सक्थ्यौँ, चन्दा सन्दा गर्न सकिन्थ्यो, त्यो एउटा पाठ भएन। दोस्रो, हामी गृहस्थहरू मध्येका अलिक टाँटा बाँठाहरू बिचमा त धेरै रसिदहरू छपाएर सदस्यता बाँड्ने, पैसा जम्मा गर्ने, अनि छात्रवृत्ति दिने, विदेशसम्म पठाउने भन्ने खालले गफसफ चाहिँ गऱ्यौँ, आदि इत्यादि कारणले धेरै केही गर्न सकेका छैन।
0: संस्थागत रूपमा सम्पर्क गर्ने क्रम, भेटघाट गर्ने क्रम चाहिँ छँदैछ,
2: त्यो चाहिँ एकदमै एकदम पर्यो कि कतिजनालाई अलिअलि आर्थिक सहयोग पनि गर्ने, अलिक अलिअलि मतलब जे जति सहयोग हो गर्छौँ हामी। कतिपय अस्ति मात्रै एकजना नागरिकता सच्याउनु पर्यो, जोगी लेखेको योगी लेख्नु पर्यो, एउटै हो भन्दा त मान्दै मान्दैन, कुनै संस्थाको सिफारिस ल्या भनेर माग्यो, मलाई त सिफारिस चाहियो भनेर एकजना पूर्वी पहाडतिर ओखलढुङ्गातिर भाइ आएको थिएँ, मैले हाम्रो लेटर हेडमा लेखेर पठाइदिएँ, पछि फोन गरेको थियो, हुन्छ भयो मेरो काम भन्थे। त्यस्तो सामाजिक काम हो त्यो, एउटा साधारण उदाहरण मात्रै दिएको, त्यो हिसाबले गर्ने कुराहरू हामी गरिरहेको छौँ, भाइचारा निभाछौँ हामीले।
0: हस् त, समय दिनुभयो, यहाँप्रति धन्यवाद व्यक्त गर्दछु।
2: हस्, यहाँले पनि मलाई खोजी खोजी आएर यतिको बोल्ने र आफ्नो धर्म संस्कृति नाथ सम्प्रदायबारे बोल्ने र अब सुन्नेहरूलाई जनरल नलेज भन्ने मौका दिनुभयो, हजुरलाई पनि धेरै धेरै धन्यवाद।
0: उहाँ हुनुहुन्थ्यो बाह्रपन्थी नाथ योगी संघका अध्यक्ष प्राध्यापक डाक्टर करवेरीनाथ योगी। आजको कार्यक्रममा हामीले नेपाली संस्कृतिको अभिन्न संस्कार परम्परा रहेको नाथ योगी परम्पराका संस्कार संस्कृति सम्बन्धी सामग्री जोड्ने जमर्को गर्यौं। आजलाई हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रमबाट प्रस्तोता हेमन्त उप्रेती बिदा हुन्छु, नमस्कार।

0: खेल खेलाडी र खेल प्रेमीका लागि रेडियो कार्यक्रम खेल संसार सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट हरेक मङ्गलबार राति 9 बजेको समाचारपछि कार्यक्रम खेल संसार
1: ए गजल की धुन आउ
2: गजलकै जलमाथि एउटा डुङ्गा खियाऊ कि गजलकै जलमाथि एउटा डुङ्गा खियाऊ कि मङ्गलबारको अँधेरीमा गजल गङ्गा बगाऊ कि गजलकै जलमाथि एउटा डुङ्गा खियाऊ कि
1: धुन
3: हरेक मङ्गलबार राति 10 बजेको हिन्दी समाचारपछि रेडियो नेपालबाट कार्यक्रम गजल

0: लागू औषधको उत्पादन, सञ्चय, ओसार पसार, बिक्री, वितरण तथा सेवन कानूनतः दण्डनीय अपराध हुन्। यस्ता गतिविधिमा आफू पनि नलागौं र अरूलाई पनि लाग्न नदिऊ।
1: जनहितका लागि रेडियो नेपाल।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल अनलाइन .com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मध्य प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूर पश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: वैदेशिक रोजगारीका क्रममा परदेशमा हुँदा शारीरिक र मानसिक स्वास्थ्य सम्बन्धी कुनै पनि सल्लाह लिन परे सिधै डाक्टरहरूसँग कुराकानी गरौं।
1: यसका लागि वीर अस्पतालमा सञ्चालित टेली मेडिसिन सेवाको सम्पर्क नम्बर 9853-45701 र 9853-45702 बिहान 10 बजेदेखि 6 बजेसम्म भाइबर, व्हाट्सएप वा इमोमा म्यासेज वा कल गर्न सकिन्छ। स्वास्थ्य सुरक्षित राखौ, भविष्य सुरक्षित बनाऊ।
0: वैदेशिक रोजगार बोर्डको सचिवालय।
2: सरकारले बाल बालिकाका लागि 13 प्रकारका रोग विरुद्ध, गर्भवती महिलाका लागि 2 प्रकारका रोग विरुद्ध र किशोरीहरूका लागि पाठेघर मुखको क्यान्सर विरुद्ध खोप निशुल्क उपलब्ध गराउँदै आएको छ।
3: कहिले र कुन खोप लगाउने त?
2: 15 महिनासम्मका बाल बालिकाले
3: जन्मने बित्तिकै बिसिजी, 6 हप्तामा रोटा, पोलियो, पिसिबी, डिपिडी हेबी हिपको पहिलो मात्रा, 10 हप्तामा रोटा, पोलियो, पिसिबी, डिपिडी हेबी हिपको दोस्रो मात्रा, 14 हप्तामा पोलियोको तेस्रो मात्रा, एफआइपिभी पहिलो मात्रा, डिपिटी हेबी हिपको तेस्रो मात्रा, 9 महिनामा दादुरा रुबेलाको पहिलो मात्रा, एफआइपिभीको दोस्रो मात्रा, पिसिभीको तेस्रो मात्रा,
2: 12 महिनामा जाफनेस इन्सेफ्लाइटिस, 15 महिनामा दादुरा रुबेलाको दोस्रो मात्रा र टाइफाइड खोप।
3: त्यस्तै गर्भवती महिलाले टिटी खोप तथा कक्षा 6 मा पढ्ने छात्रा तथा विद्यालय बाहिरका 10 वर्षकी किशोरीले एसपिभी खोप लगाउनु पर्छ। नियमित खोप लगाउँदा विभिन्न संक्रामक रोगको संक्रमण, अपाङ्गता र मृत्यु दरलाई कम गर्न सकिन्छ। त्यसैले सबै खोप तालिका अनुसार नै खोप पुरा गरौं।
2: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
4: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। समाचारपछि बिम्ब प्रतिबिम्ब कार्यक्रम प्रसारण हुनेछ। रातिको 10 बज्ने लाग्यो, अब सुन्नुहुनेछ हिन्दीमा समाचार।

भन्ने पनि तिमी, विश्वास गर तिम्रा खुसी छिन्दिन भन्ने पनि तिमी, तिम्रा विरुद्ध कुनै बाटो हिँड्दिन भन्ने पनि तिमी, सँगै जिउने सँगै मर्ने लाख कसम खाने तिमी, सँगै जिउने सँगै मर्ने लाख कसम खाने तिमी, तिनै कसम भुलेर फेरि चिन्दिन भन्ने पनि तिमी, तिनै कसम भुलेर फेरि चिन्दिन भन्ने पनि तिमी। मुक्तकार जीवन सागर भण्डारीका यिनै चोटिला पोटिला र बानकिला हरफबाट आजको कार्यक्रम बिम्ब प्रतिबिम्बको उठान गर्यौं। यी हरफ हामीले मुक्तकार जीवन सागर भण्डारीको मुक्तक संग्रह असुरक्षित गुलाबबाट साभार गरेका हौ। सोमबारको रात्रिकालीन प्रहर मुक्तकहरूको उपवन कार्यक्रम बिम्ब प्रतिबिम्बको पर्खाइमा रहनुभएका सम्पूर्ण मुक्तकिला प्रेमिल मनहरूमा प्राविधिक साथी उत्तम पाण्ड्य र म प्रस्तुता प्रमिला गजुरेल हार्दिक मुक्तकिलो स्वागत गर्दछौँ। आज पनि हामी तपाईँले नै हाम्रो फेसबुक पेज मुक्तक संसारमा खसाल्नुभएका चोटिला पोटिला र बानकिला मुक्तकहरू जस्ताको तस्तै सर्लक्कै उक्काएर मुख मिठाई मिठाई प्रस्तुत गर्छौँ, साथमा सुगम सङ्गीत पनि जोड्छौँ नै। तपाईँ हामीलाई रेडियो नेपालका साथै प्रदेशका रेडियो स्टेसन, देशभरिका एफएम रिले स्टेसनका साथै रेडियो नेपालको वेबसाइट www.radionepal.gov.np www.radionepalonline.com तथा www.psbnepal.gov.np मार्फत संसारभर यसै समय प्रत्यक्ष रूपमा सुन्न सक्नुहुन्छ। यसका साथै आफ्नो फुर्सदको समयमा हाम्रो वेबसाइटभित्र गएर मल्टिमिडिया अन्तर्गत अडियो सङ्ग्रहभित्र कार्यक्रम बिम्ब प्रतिबिम्ब डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। अब लागौँ मुक्तक वाचनतर्फ। गाडी चलाउन सिकेपछि गुडाई हाल्छ नि रिसाउनु किन, चक्का घुमेपछि पक्कै स्थानान्तर हुन्छ गाली मिसाउनु किन, गाडी चलाउन सिकेपछि गुडाई हाल्छ नि रिसाउनु किन, चक्का घुमेपछि पक्कै स्थानान्तर हुन्छ गाली मिसाउनु किन, स्टेरिङ घुमाउँदै ब्रेक समाउँदै लक्ष्यमा अगाडि बढ्दैछ, स्टेरिङ घुमाउँदै ब्रेक समाउँदै लक्ष्यमा अगाडि बढ्दैछ, सफलता प्राप्त गर्छ कि भन्ने डरले मन चिसाउनु किन, सफलता प्राप्त गर्छ कि भन्ने डरले मन चिसाउनु किन। यति बेला खोकना ललितपुरबाट रविता महर्जनजीका रचनालाई साभार गरे। अब म रविताजीका अन्य केही थान मुक्तक सुनाउँछु। सुनाउने नगर मनका सबै बह रोएर, रोएर कसैलाई सुनाएर हुने पनि केही होइन रविताजी, लुगामा दाग लागेमा लगाउनु पर्छ धोएर, सुनाउने नगर मनका सबै बह रोएर, लुगामा दाग लागेमा लगाउनु पर्छ धोएर, परिस्थिति सम्हाल्न सबल र अब्बल हुनुपर्छ, परिस्थिति सम्हाल्न सबल र अब्बल हुनुपर्छ, पीडा पन्छाएर हाँस्न सक्नुपर्छ खुसी छोएर, पीडा पन्छाएर हाँस्न सक्नुपर्छ खुसी छोएर। फुलमा भमरा फुनफुनाउँदै डुल्छ थाहा थियो, आफ्नै घरबार पनि चटक्कै फुल्छ थाहा थियो, फुलमा भमरा फुनफुनाउँदै डुल्छ थाहा थियो, आफ्नै घरबार पनि चटक्कै फुल्छ थाहा थियो, टेकेको धरातल फुलेर कल्पनामा उडेपछि, टेकेको धरातल फुलेर कल्पनामा उडेपछि, एक दिन भुइँमा खसेर चेत खुल्छ थाहा थियो, एक दिन भुइँमा खसेर चेत खुल्छ थाहा थियो। लाएको माया चटक्कै छोड्न हुन्छ भने अर्कै यात्री तार्न मिले मतु बुन्छ भने, लाएको माया चटक्कै छोड्न हुन्छ भने अर्कै यात्री तार्न मिले मतु बुन्छ भने, गन्तव्यमा पुग्न पक्कै गाडी फेर्नुपर्छ, गन्तव्यमा पुग्न पक्कै गाडी फेर्नुपर्छ, जालमा परेर झुटा कुरा सुन्छ भने, जालमा परेर झुटा कुरा सुन्छ भने, नियत सफा नभएपछि घात गर्छ समय अगावै हरियो नि पात झर्छ,
नियत सफा नभएपछि घात गर्छ, समय अगावै हरियो नि पात झर्छ, सम्बन्धले सधैँ सधैँ पोल्न थाल्यो भने, सम्बन्धले सधैँ सधैँ पोल्न थाल्यो भने चुपचाप चुपचापसँग टाढा दिन रात सर्छ, चुपचापसँग टाढा दिन रात सर्छ। रविताजीकै मुक्तक वाचन गर्दैछु म। सर्प निकालेर बकुल्ला राख्दैमा माछा मर्न रोकिन्छ कहाँ, जुन जोगी आए पनि जालै फालेपछि सुख भोगिन्छ कहाँ। सर्प निकालेर बकुल्ला राख्दैमा माछा मर्न रोकिन्छ कहाँ, जुन जोगी आए पनि जालै फालेपछि सुख भोगिन्छ कहाँ। जालमा पार्ने सजिलो बाटो पहिल्याएपछि के चाहियो र, जालमा पार्ने सजिलो बाटो पहिल्याएपछि के चाहियो र, पानीमा पोटास मिसाएपछि मुख खोलेर बोलिन्छ कहाँ, पानीमा पोटास मिसाएपछि मुख खोलेर बोलिन्छ कहाँ। जुन धर्म मान्नेले पनि चोट पर्दा सरापेको देखे, जिउँदो मान्छेको नै हार्दिक श्रद्धाञ्जली छापेको देखे। जुन धर्म मान्नेले पनि चोट पर्दा सरापेको देखे, जिउँदो मान्छेको नै हार्दिक श्रद्धाञ्जली छापेको देखे। हात्ती गैँडा बाघ मृग कुनै जनावर मन नपर्ने, हात्ती गैँडा बाघ मृग कुनै जनावर मन नपर्ने, तर छापा भएको कागज भए हात थापेको देखेँ, तर छापा भएको कागज भए हात थापेको देखेँ। काँडा माथि हिँडेर पनि फुल सजाउन सकिन्छ, बिग्रिएका सम्बन्धलाई फेरि बनाउन सकिन्छ। काँडा माथि हिँडेर पनि फुल सजाउन सकिन्छ, बिग्रिएका सम्बन्धलाई फेरि बनाउन सकिन्छ। मात्र एउटा साँचो विश्वास र सम्बन्ध चाहियो, मात्र एउटा साँचो विश्वास र सम्बन्ध चाहियो। बन्द भएका ओठलाई पनि हँसाउन सकिन्छ, बन्द भएका ओठलाई पनि हँसाउन सकिन्छ। यरफुन अरुण खड्काजीका अरुणजी हुनुहुन्छ परिवर्तन तिन बागमारा रोल्पाबाट, र अरुणजी निरन्तर फेसबुक पेज मुक्तक संसारमा आफ्ना भावना टाँसिरहनुहुन्छ। अब म जोड्छु अरुणजीका अन्य केही थान मुक्तक। एक पटक होइन सयौं हजार चोटि भएर जिउन कठिन हुँदो रहेछ कर्म खोटी भएर, एक पटक होइन सयौं हजार चोटि भएर जिउन कठिन हुँदो रहेछ कर्म खोटी भएर, जताततै बरालिनु पर्छ अरूकै इसारामा, जताततै बरालिनु पर्छ अरूकै इसारामा, सर्नु छ क्यारेम बोर्डको जस्तै गोटी भएर, सर्नु छ क्यारेम बोर्डको जस्तै गोटी भएर। छायाले पनि साथ छोड्ने रात कता हरायो, सधैँ एक्लो जिन्दगी सपनामा एक्लै करायो। छायाले पनि साथ छोड्ने रात कता हरायो, सधैँ एक्लो जिन्दगी सपनामा एक्लै करायो। कोलाहलको सहरमा बेवारिसे लास सयौँदा, कोलाहलको सहरमा बेवारिसे लास सयौँदा, मौनताको चिच्याहटमा आफ्नै मन डरायो, मौनताको चिच्याहटमा आफ्नै मन डरायो। समयले मान्छेलाई कहाँबाट कहाँ गराउँछ, कहिले हाँसो कहिले आँसुको धारा बनाउँछ। समयले मान्छेलाई कहाँबाट कहाँ गराउँछ, कहिले हाँसो कहिले आँसुको धारा बनाउँछ। सोचे जस्तो कहाँ हुँदो रहेछ यो जिन्दगी पनि, सोचे जस्तो कहाँ हुँदो रहेछ यो जिन्दगी पनि। सुख खोज्दा सुखकै अभावले सधैँ सताउँछ, सुख खोज्दा सुखकै अभावले सधैँ सताउँछ। अरुणजी अब धुन जोड्छु। जिन्दगीको सफरमा पटक पटक छाल आउँछ, समस्यामा समस्याको पर्खाल विकराल आउँछ। जिन्दगीको सफरमा पटक पटक छाल आउँछ, समस्यामा समस्याको पर्खाल बिगराल आउँछ। सदैव उन्नति पथमा एकाग्र दिलले लागिरहँदा, सदैव उन्नति पथमा एकाग्र दिलले लागिरहँदा, कसरी ओह्राली लागेको हरिणको चाल आउँछ, कसरी ओह्राली लागेको हरिणको चाल आउँछ। रामकृष्ण ढकालको स्वर, आनन्द अधिकारीको रचना तथा न्यू बज्राचार्यको सङ्गीत रहेको यो सदाबहार गीत अबका लागि।

पुण्यले पुण्य नै कमाउनेछ, शून्यले शून्य नै बढाउनेछ। पुण्यले पुण्य नै कमाउनेछ, शून्यले शून्य नै बढाउनेछ। आत्माको मैलो विवेकले धुनु, आत्माको मैलो विवेकले धुनु, जस्तो रङ उस्तै सजाउनेछ, जस्तो रङ उस्तै सजाउनेछ। यति बेला प्रद्युम्न चालिसेजीका रचनालाई साभार गरे प्रद्युम्नजी हाम्रो फेसबुक पेज मुक्तक संसारमा निरन्तर मुक्तक लेखिरहनुहुन्छ। आजका लागि फेरि पनि प्रद्युम्नजीकै अन्य केही थान रचनालाई स्थान दिँदैछु। अब म सुनाउँछु अन्य केही थान मुक्तकहरू। कतैका पुरानो आवाज याद आयो, आफू खान्न खान पनि दिन्न सम्झायो। कतैका पुरानो आवाज याद आयो, आफू खान्न खान पनि दिन्न सम्झायो। भनाइ र गराइमा पटक्कै मिलेन, भनाइ र गराइमा पटक्कै मिलेन। सुगाले चाहिँ नित्य गोपी कृष्ण नै रटायो, सुगाले चाहिँ नित्य गोपी कृष्ण नै रटायो। विधि तथा नीतिमा हिँड्नु पर्छ नानी, निकास नपाए जमेको हेर पानी। विधि तथा नीतिमा हिँड्नु पर्छ नानी, निकास नपाए जमेको हेर पानी। अनुशासन मान्छेको हुन्छ गहना, अनुशासन मान्छेको हुन्छ गहना। गल्ती समयमै सुधार्ने गर्नु बानी, गल्ती समयमै सुधार्ने गर्नु बानी। ढिकीले राम्रोसँग चामल फलेन, बाँकी रह्यो केही बिहा। दुई चार सिठीले त दाल गलेन, बाँकी रह्यो साँच्चै तिहा। ढिकीले राम्रोसँग चामल फलेन, बाँकी रह्यो केही बिहा। दुई चार सिठीले त दाल गलेन, बाँकी रह्यो साँच्चै तिहा। जे नहुनु थियो त्यो भयो, सबैजना छक्क परिरहेका छन्। जे नहुनु थियो त्यो भयो, सबैजना छक्क परिरहेका छन्। आजको दुनियाँमा मान्छे विवेकले चलेन, थाती रह्यो निया। आजको दुनियाँमा मान्छे विवेकले चलेन, थाती रह्यो निया। सबैले मेरो धोती पो खुस्कियो भन्छन्, दुष्ट प्रवृत्तिले जहिल्यै पाइला गन्छन्। सबैले मेरो धोती पो खुस्कियो भन्छन्, दुष्ट प्रवृत्तिले जहिल्यै पाइला गन्छन्। कदापि झुक्दिन तसर्थ छैन लाज कत्ति, कदापि झुक्दिन तसर्थ छैन लाज कत्ति। मौका पाउँदा विरोधीले खाल्डो खन्छन्, मौका पाउँदा विरोधीले खाल्डो खन्छन्। विरोध गर्नुपर्छ सधैँ गलत प्रवृत्तिको, संरक्षण गर्नु छ हामीले सनातन रीतिको। विरोध गर्नुपर्छ सधैँ गलत प्रवृत्तिको, संरक्षण गर्नु छ हामीले सनातन रीतिको। सत्य र असत्य विवेकले छुट्याइएको राम्रो, सत्य र असत्य विवेकले छुट्याइएको राम्रो। समाज सुध्रिन्छ तब जब द्वार खुल्दछ चितीको, समाज सुध्रिन्छ तब जब द्वार खुल्दछ चितीको। वैदिक परम्परा हाम्रा पुर्खाले मान्दै आएको, हामीले संस्कार संस्कृति उत्तम ठान्दै आएको। वैदिक परम्परा हाम्रा पुर्खाले मान्दै आएको, हामीले संस्कार संस्कृति उत्तम ठान्दै आएको। सनातन धर्मको उद्गम अनादि हो हजुर, सनातन धर्मको उद्गम अनादि हो हजुर। मनुष्य देहको कल्याण गर्ने बाटो जान्दै आएको, मनुष्य देहको कल्याण गर्ने बाटो जान्दै आएको। आफैसँग आफै नै हुँ म हारेको मान्छे, दुःख पीडा अभावले म खारेको मान्छे। आफैसँग आफै नै हुँ म हारेको मान्छे, दुःख पीडा अभावले म खारेको मान्छे। अनन्त शान्तिको पछि भाग्दा भाग्दै नै, अनन्त शान्तिको पछि भाग्दा भाग्दै नै, जमानाको दुष्चक्रले थला पारेको मान्छे, जमानाको दुष्चक्रले थला पारेको मान्छे। यरफुन प्रमोद नेपालजीका प्रमोदजीको ठेगाना काठमाडौँ 5 रहेको छ। प्रमोदजी पनि हाम्रो फेसबुक पेज मुक्तक संसारमा निरन्तर मुक्तक टाँसिरहनुहुन्छ। अब म प्रमोदजीका अन्य मुक्तकलाई
क्रमशः सरसर्ती मुखरित गर्दै अघि बढ्छु। मान्छे त हुँ म, कहिले विचलित हुन्छ मन, अस्वस्थ भई ठिक रहन्न कहिले काहीँ तन। मान्छे त हुँ म, कहिले विचलित हुन्छ मन, अस्वस्थ भई ठिक रहन्न कहिले काहीँ तन। सधैँभरि आनन्दमय भए पो हुन्थ्यो मजा, सधैँभरि आनन्दमय भए पो हुन्थ्यो मजा। उमेर बढेसँगै शिथिल हुँदै जाँदो रहेछ झन्, उमेर बढेसँगै शिथिल हुँदै जाँदो रहेछ झन्। कर्म ठानेर सहयोग गर्दा पछि मात्तिन्छौ कति, आफ्नो काम बनेपछि तिमी पात्तिन्छौ कति। यो मान्छेको जात नै यस्तै हुँदो रहेछ प्रमोदजी। कर्म ठानेर सहयोग गर्दा पछि मात्तिन्छौ कति, आफ्नो काम बनेपछि तिमी पात्तिन्छौ कति। त्यतिकैमा पो पुग्ने रहेछ कृतज्ञ तिमीलाई, त्यतिकैमा पो पुग्ने रहेछ कृतज्ञ तिमीलाई। फेरि काम पर्दा थाहा लाग्ला लत्तिन्छौ कति, फेरि काम पर्दा थाहा लाग्ला लत्तिन्छौ कति। हिजोको कथा सम्झिने साटो भुल्दैछन् अरे, दशरथको मृत्युको पाटो चाहिँ खुल्दैछन् अरे। हिजोको कथा सम्झिने साटो भुल्दैछन् अरे, दशरथको मृत्युको पाटो चाहिँ खुल्दैछन् अरे। त्रासमा छन् रामलाई वनवास पठाउनेहरू, त्रासमा छन् रामलाई वनवास पठाउनेहरू। तिनको पैताला मुनिको माटो खुल्दैछन् अरे, तिनको पैताला मुनिको माटो खुल्दैछन् अरे। घोडा चढ्ने नै पो लड्ने गर्दछ, गल्ती गर्दै कर्मी अघि बढ्ने गर्दछ। घोडा चढ्ने नै पो लड्ने गर्दछ, गल्ती गर्दै कर्मी अघि बढ्ने गर्दछ। काम चोरको त कुरा नै विकराल, काम चोरको त कुरा नै विकराल। नालीको किरा झैँ उपर्ने गर्दछ, नालीको किरा झैँ उपर्ने गर्दछ। मिलेर चोरी खान सफल भएको स्याल, राखेर वरिपरि गिद्धहरू चुहाउने रियाल। चोरी खान सफल भएको स्याल, राखेर वरिपरि गिद्धहरू चुहाउने रियाल। लखेटिएर पनि अझै कति हुकार छ भर्दै, लखेटिएर पनि अझै कति हुकार छ भर्दै। थाहा पाउला देलन जब खान घाँस पराल, थाहा पाउला देलन जब खान घाँस पराल। मस्तकमा छ धुल धुवाको रक्त चन्दन मान्ने, कालो बादल झर्दा तल वर्षा हुन्छ भनी नजान्ने। मस्तकमा छ धुल धुवाको रक्त चन्दन मान्ने, कालो बादल झर्दा तल वर्षा हुन्छ भनी नजान्ने। विडम्बना यो नियतिको हो वा कलियुगी अवतार, विडम्बना यो नियतिको हो वा कलियुगी अवतार। थाहा पाउला पर्ला सामना तिखा सिङ्गे गोरु हान्ने, थाहा पाउला पर्ला सामना तिखा सिङ्गे गोरु हान्ने। मेघले धरालाई आवश्यक वृष्टि गराउँछन्, ब्रह्माले संसारमा प्राणीको सृष्टि गराउँछन्। मेघले धरालाई आवश्यक वृष्टि गराउँछन्, ब्रह्माले संसारमा प्राणीको सृष्टि गराउँछन्। अकर्मीहरू के जानुन् अभिभावकत्व बहन, अकर्मीहरू के जानुन् अभिभावकत्व बहन। जिम्मेवार व्यक्तिले नै यहाँ कृष्टि गराउँछन्, जिम्मेवार व्यक्तिले नै यहाँ कृष्टि गराउँछन्। मनमा घाउका टाटा बनाए पनि सान्त्वनाका मलम नलगाए पनि, मनमा घाउका टाटा बनाए पनि सान्त्वनाका मलम नलगाए पनि। बानी परिसक्यो पीडाहरू सहने, बानी परिसक्यो पीडाहरू सहने। दुख्दैन अब जति कोट्याए पनि, दुख्दैन अब जति कोट्याए पनि। प्रमोदजी अब धुन जोड्छु, आँखा चिम्लेर बसेको छु अहिले निसार डगरमा। रापले पोल्ने गरम बेलाको यो अति शुष्क बगरमा, आँखा चिम्लेर बसेको छु अहिले निसार डगरमा। रापले पोल्ने गरम बेलाको यो अति शुष्क बगरमा। धेरै समय कटिसक्यो बाँकी कट्नलाई कति बेर र,
धेरै समय कटिसक्यो बाँकी कट्नलाई कति बेर र गाउँ प्यारो मन छैन बस्ने भावना विहीन नगरमा गाउँ प्यारो मन छैन बस्ने भावना विहीन नगरमा।

रत्न शमशेर थापाका सुलली थरपमा शक्ति बल्लभको कला तथा सोनु निगमको कला सम्मिश्रित गीत यति बेला काठमाडौँ पाँचका प्रमोद नेपालजीका रचनामा चुट्ट संयोजन गर्यौं। प्रमोदजी, तपाईँलाई कार्यक्रम बिम्ब प्रतिबिम्बको तर्फबाट धेरै धेरै बधाई तथा शुभकामना।

हजुर, तपाईँ यति बेला कार्यक्रम बिम्ब प्रतिबिम्बमा तपाईँहरूले नै हाम्रो फेसबुक पेज मुक्तक संसारमा खसाल्नुभएका चुटिला पोटिला र बानकिला मुक्तकहरू वाचन गर्दैछौ। अब म सुनाउँछु अन्य मुक्तकहरू। अवसरवादी मान्छे हो, बेमतलब सम्बन्ध बुन्दैन, प्रशंसा चाहन्छ उसले तर निस्वार्थ सेवा चुन्दैन। अवसरवादी मान्छे हो, बेमतलब सम्बन्ध बुन्दैन, प्रशंसा चाहन्छ उसले तर निस्वार्थ सेवा चुन्दैन। सबै छोरा उसको सधैँ वचन मानोस् भन्छौ, सबै छोरा उसको सधैँ वचन मानोस् भन्छौ, तर आफै भने आफ्नै बाउको आज्ञा सुन्दै सुन्दैन, तर आफै भने आफ्नै बाउको आज्ञा सुन्दै सुन्दैन। यति बेला सिक्किमबाट प्रह्लाद दवाडीजीका रचनालाई साभार गरे। प्रह्लादजी पनि हाम्रो फेसबुक पेज मुक्तक संसारमा निरन्तर मुक्तक खसालिरहनुहुन्छ। त्यसो त भारतमा रहनुहुने नेपाली तथा बस्नुहुने नेपाली भाषीका थुप्रै मुक्तकहरू हाम्रो फेसबुक पेज मुक्तक संसारमा आइरहन्छन् र मैले ती मुक्तकलाई साभार पनि गर्दै आइरहेकी छु। अबका लागि म सुनाउँछु प्रह्लाद दवाडीजीका अन्य केही थान मुक्तकहरू। गाउँमै हुर्किएर पनि रहर र बाध्यताले सहरमा सर्नुपर्छ, परिश्रम गरेर होस् या रङ्गीन सपनाले नै खाली पेट भर्नुपर्छ। गाउँमै हुर्किएर पनि रहर र बाध्यताले सहरमा सर्नुपर्छ, परिश्रम गरेर होस् या रङ्गीन सपनाले नै खाली पेट भर्नुपर्छ। मानसिकता हो कि सहरको व्यस्तता हो खै कुन्नी हजुर, मानसिकता हो कि सहरको व्यस्तता हो खै कुन्नी हजुर। आजकल आफ्नै घर जान पनि गाउँमा कोही मर्नुपर्छ, आजकल आफ्नै घर जान पनि गाउँमा कोही मर्नुपर्छ। घर सम्झेर निरन्तर घर गइरहन अनुरोध गर्छु म प्रह्लाद दवाडीजीलाई। मै खाउँ सब उपायले मेरै झोला पहिला भरौँ, फाक बन्डा मेरो मर्जी होस् चाहे जो मरु नरु। मै खाउँ सब उपायले मेरै झोला पहिला भरौँ, फाकबन्दा मेरो मर्जी होस् चाहे जो मरुन अरू। बाहिर त भनेको हुन्छ दालको दानो फुटाउँला, बाहिर त भनेको हुन्छ दालको दानो फुटाउँला। भित्र भन्छ सब मेरै होस् अरूले नखोजुन बरु, भित्र भन्छ सब मेरै होस् अरूले नखोजुन बरु। न्याय के हुन्छ यहाँ आफ्नै शब्द र अर्थमा, बहस हुन्छ धेरै जान्छ ऊर्जा समय व्यर्थमा। न्याय के हुन्छ यहाँ आफ्नै शब्द र अर्थमा, बहस हुन्छ धेरै जान्छ ऊर्जा समय व्यर्थमा। झुटो बोल्छ जब कुनै ठुला बडाको शर्तले, झुटो बोल्छ जब कुनै ठुला बडाको शर्तले। लुक्छ सत्य यहाँ सधैँ सानाको नै निरर्थमा, लुक्छ सत्य यहाँ सधैँ सानाको नै निरर्थमा। गरौँ है सब स्वीकार आफ्नो कर्ममा के पाएको छ, पितृ प्रसाद सम्झी आफ्नो हातमा जे आएको छ। गरौँ है सब स्वीकार आफ्नो कर्ममा के पाएको छ, पितृ प्रसाद सम्झी आफ्नो हातले जे आएको छ। सन्तोष शान्ति समृद्धि यही सुखी जिन्दगी हो, सन्तोष शान्ति समृद्धि यही सुखी जिन्दगी हो। सम्पत्ति लिएर धेरै को मान्छे पो स्वर्ग गएको छ, सम्पत्ति लिएर धेरै को मान्छे पो स्वर्ग गएको छ। हिँड्छे थाहा नपाई सुन्दरी कता कहाँ तिर ऊ जान्छे, छैन ठेगान उसको चाकरीको कस्ता छन् उसका मान्छे। हिँड्छे थाहा नपाई सुन्दरी कता कहाँ तिर ऊ जान्छे, छैन ठेगान उसको चाकरीको कस्ता छन् उसका मान्छे। कसरी आउँछ वस्त्र रुपियाँ देख्ने स्रोत केही छैन, कसरी आउँछ वस्त्र रुपियाँ देख्ने स्रोत केही छैन। लाउँछे टन्न गहना शरीरमा आश्चर्यले घर गरी खान्छे, लाउँछे टन्न गहना शरीरमा आश्चर्यले घर गरी खान्छे। पक्कै यो माया किन्ने अनि बेच्ने सहर हुन सक्छ, नयाँ पुस्तालाई पैसा कमाउने अवसर हुन सक्छ। पक्कै यो माया किन्ने अनि बेच्ने सहर हुन सक्छ, नयाँ पुस्तालाई पैसा कमाउने अवसर हुन सक्छ। जन्ती मात्र होइन मलामी पनि हुँ यो सहरको, अब
जन्ती मात्र होइन मलामी पनि हुँ यो सहरको, अब फुल झरेपछि काँडाको वैंश आउने रहर हुन सक्छ, फुल झरेपछि काँडाको वैंश आउने रहर हुन सक्छ। यी हरफ हुन् मुकेश ओलीजीका। मुकेश ओलीजीले आफूलाई व्याकुल माइला पनि भनेर लेख्नुहुँदो रहेछ र मुकेशजीको रस्ती बस्ती र थाकथलो दाङ रहेको छ। अबका लागि म मुकेशजीका अन्य केही थान मुक्तक सुनाउँछु। एक दिन यो गाउँ पनि सहर हुन सक्छ, सहरभित्र अर्धनग्न बस्ने रहर हुन सक्छ। एक दिन यो गाउँ पनि सहर हुन सक्छ, सहरभित्र अर्धनग्न बस्ने रहर हुन सक्छ। कल्पना गर्नुहोस् त नदीले गन्तव्य बिर्सियो भने, कल्पना गर्नुहोस् त नदीले गन्तव्य बिर्सियो भने, यो सागर यो नदी सबै अब बगर हुन सक्छ, यो सागर यो नदी सबै अब बगर हुन सक्छ। आलो घाउमा नुन छर्न कसले सिकायो, अरूको प्रगतिमा रिस गर्न कसले सिकायो। छि आलो घाउमा नुन छर्न कसले सिकायो, अरूको प्रगतिमा रिस गर्न कसले सिकायो। मलाई दुःख पर्दा सधैँ नजिक नआउनेहरू, मलाई दुःख पर्दा सधैँ नजिक नआउनेहरू, शिखर चुम्दा फेरि मर्न कसले सिकायो, शिखर चुम्दा फेरि मर्न कसले सिकायो। सुर्ती चुरोट मात्र होइन जाँड पनि त्यागौ साथी, मध्यपान र धुम्रपानको कुलतबाट भागौ साथी। सुर्ती चुरोट मात्र होइन जाँड पनि त्यागौ साथी, मध्यपान र धुम्रपानको कुलतबाट भागौ साथी। प्राण घातक रोगलाई पनि धुम्रपानले स्वागत गर्छ, प्राण घातक रोगलाई पनि धुम्रपानले स्वागत गर्छ। जनचेतना जगाउँदै समयमै सबै अब जागौं साथी, जनचेतना जगाउँदै समयमै सबै अब जागौं साथी। मुकेशजी अब धुन जोड्छु। आजसम्म पनि तिम्रो याद आउने क्रम जारी छ, अलिकति माया गर्छौ कि भन्ने भ्रम जारी छ। आजसम्म पनि तिम्रो याद आउने क्रम जारी छ, अलिकति माया गर्छौ कि भन्ने भ्रम जारी छ। यो सहरको ढुङ्गा सबै पुजिसके कति कठोर छ, यो सहरको ढुङ्गा सबै पुजिसके कति कठोर छ। कतै भेट्छु कि भन्दै दौडधुप अनि परिश्रम जारी छ, कतै भेट्छु कि भन्दै दौडधुप अनि परिश्रम जारी छ। पार्श्वमा धुन बजिसकेको छ, आँखा छोपेर रोइरहे तिमीले छोडेर गएपछि। तारा थापाको स्वर, कालीप्रसाद रिजालको रचना तथा मधुकर लोहनीको सङ्गीत रहेको यस गीत कार्यक्रमको अन्तिममा छोड्छौँ। हजुर, आज हामीले घरदेश र परदेशमा रहनुभएका सम्पूर्ण मुक्तकीला मनहरूले हाम्रो फेसबुक पेज मुक्तक संसारमा खसाल्नुभएका चोटिला पोटिला र बानकिला मुक्तकहरू नै जस्ताको तस्तै सर्लक्कै हुक्काएर मुख मिठै मिठै प्रस्तुत गर्यौँ। बीच बीचमा सुगम सङ्गीत पनि जोड्यौँ। आज जे जति ज जसका मुक्तक वाचन गर्न सके उहाँहरूलाई फेरि पनि धेरै धेरै बधाई तथा शुभकामना थप्दै अर्को हप्ता तपाईँहरूसँग रेडियो तरङ्ग मार्फत भेट हुने बाचाका साथ त्यतिन्जेलसम्मका लागि प्राविधिक साथी उत्तम पाण्ड्य र म प्रस्तुता प्रमिला गजुरेल पनि ओझेल पर्छौँ। हवस् त, यहाँहरूको मिठो निद सपनीको कामना सहित नमस्कार, शुभरात्री।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
2: सरकारले बाल बालिकाका लागि 13 प्रकारका रोग विरुद्ध, गर्भवती महिलाका लागि 2 प्रकारका रोग विरुद्ध र किशोरीहरूका लागि पाठेघर मुखको क्यान्सर विरुद्ध खोप निशुल्क उपलब्ध गराउँदै आएको छ।
3: कहिले र कुन खोप लगाउने त?
2: 15 महिनासम्मका बाल बालिकाले
3: जन्मने बित्तिकै बिसिजी, 6 हप्तामा रोटा, पोलियो, पिसिबी, डिपिडी हेबी हिपको पहिलो मात्रा, 10 हप्तामा रोटा, पोलियो, पिसिबी, डिपिडी हेबी हिपको दोस्रो मात्रा, 14 हप्तामा पोलियोको तेस्रो मात्रा, एफआइपिभी पहिलो मात्रा, डिपिटी हेबी हिपको तेस्रो मात्रा, 9 महिनामा दादुरा रुबेलाको पहिलो मात्रा, एफआइपिभीको दोस्रो मात्रा, पिसिभीको तेस्रो मात्रा,
2: 12 महिनामा जापानिज इन्सेफ्लाइटिस, 15 महिनामा दादुरा रुबेलाको दोस्रो मात्रा र टाइफाइड खोप।
3: त्यस्तै गर्भवती महिलाले टिटी खोप तथा कक्षा 6 पढ्ने छात्रा तथा विद्यालय बाहिरका 10 वर्षकी किशोरीले एसपिभी खोप लगाउनुपर्छ। नियमित खोप लगाउँदा विभिन्न संक्रामक रोगको संक्रमण, अपाङ्गता र मृत्यु दरलाई कम गर्न सकिन्छ। त्यसैले सबै खोप तालिका अनुसार नै खोप पूरा गरौं।
2: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: यो रेडियो नेपाल हो। राति 11 बजेको समाचारमा स्वागत छ। म सीमा शर्मा। राष्ट्रिय सभाले विनियोजन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ। विधेयक माथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिनुहुँदै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले शिक्षामा गरीब वर्गको सहज पहुँच, दलित र गरिबीको रेखा मुनि रहेका बालबालिकालाई पौष्टिक आहार उपलब्ध गराउने तथा विद्युतको प्रवर्धनलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले अर्थतन्त्रलाई थप औपचारिक बनाउन आयकर र मूल्य अभिवृद्धि करमा सुधार गरी अर्थतन्त्रलाई चलायमान बनाउने, आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्ने तथा उद्योग मैत्री र वातावरण निर्माण गर्ने र प्रणालीका विकृति हटाउने व्यवस्था गरिएको बताउनुभयो। प्रस्तावमाथिको सैद्धान्तिक छलफलमा सांसदहरूले बजेटले मध्यम वर्ग र गरिब नागरिक का आवश्यकतालाई पर्याप्त रूपमा सम्बोधन गर्न नसकेको बताउनु हुँदै स्थानीय तथा प्रदेश सरकारलाई गरिने वित्तीय हस्तान्तरण सम्बन्धी व्यवस्थामा थप स्पष्टता तथा बढ्दो महँगी नियन्त्रणतर्फ ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो। राष्ट्रिय सभाको अर्को बैठक असार 17 गते बुधबार अपराह्न 1:15 बजे बस्नेछ। हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै स्थानमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्य भूभागमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। साथै गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भूभाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भूभागमा भोलिसम्म मनसुन विस्तार हुने सम्भावना रहेकाले सतर्क रहन आग्रह गरिएको मौसमविद सरोज पुडा सैनीले जानकारी दिनुभयो। यसै गरी राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि र पर्सी देशका विभिन्न स्थानमा भारी वर्षा तथा 1-2 स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको जनाउँदै आवश्यक पूर्व तयारी र सतर्कता अपनाउन आग्रह गरेको छ। विशेष अदालतले पूर्व उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा थप 3 दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, हिमन्त रावल र उमेश कोइरालाको इजलासले आज पूर्व अर्थमन्त्री पौडेललाई थप 3 दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई अनुमति दिएको हो। विशेष अदालतले यसअघि उपाध्यक्ष पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा 7 दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान गर्ने उद्देश्यले सञ्चालित कार्यक्रममा भ्रष्टाचार भएको अभियोगमा बझाङका दुर्गाथली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लगायत 9 जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले दुर्गाथली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डल, लेखापाल प्रेम प्रसाद पौडेल, 26 पाथिभेरा गाउँपालिकाका इन्जिनियर हिक्मत रावल र सब इन्जिनियर बम बहादुर बोहरा विरुद्ध ₹22 लाख भन्दा बढीको बिगो माग दाबी गरेको छ। सभामुख डोलप्रसाद अर्यालले संसदका काम व्यवहार र शैलीको मतदाता र जनताले विभिन्न माध्यमबाट नियालिरहेको उल्लेख गर्दै सबै सांसद आफ्ना कामप्रति थप जिम्मेवार बन्नुपर्ने बताउनु भएको छ। संघीय संसद सचिवालयले प्रतिनिधि सभाका सांसदहरूका लागि आज काठमाडौँमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रमको उद्घाटनमा उहाँले कानून निर्माणमा जनप्रतिनिधिले विगतका राम्रा अभ्यासबाट सिक्न र अध्ययनशील र प्रविधि मैत्री हुनुपर्ने सुझाव दिनुभयो। जनताबाट निर्वाचित भएपछि सांसदको जीवन निजीबाट सार्वजनिक जीवनमा प्रवेश गर्ने भएकाले सोही अनुसार जिम्मेवार बन्नुपर्नेमा उहाँको जोड थियो। हस्त, राति 11 बजेको समाचार सकियो। सुन्दै रहनुहोला रेडियो नेपाल। नमस्कार।
1: स सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: राष्ट्रिय रेडियो राष्ट्रको संचार।
3: यससँगै आजलाई रेडियो नेपालको केन्द्रीय प्रसारणका कार्यक्रमहरू यहीँ पुर्याउँछ। अब प्रसारण कार्यालय खुमलटारबाट निरन्तर गीत सङ्गीत र विभिन्न कार्यक्रमको पुनः प्रसारण सुन्न सक्नुहुनेछ। केन्द्रीय स्टुडियो सिंहदरबारबाट भने प्रविधि संयोजनतर्फ पुष्परत्न वज्राचार्य, सहयोगी नारायण श्रेष्ठ अनि उद्घोषक मनुका कुँवर विदा हुन्छौँ। नमस्कार, शुभरात्रि।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
4: नेपालको समावेशी आवाज।

रेडियो नेपाल नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको संचार

0: सफा स्वच्छ र हराभरा वातावरणले मानव सभ्यताको परिचय दिन्छ। नमस्कार, म पार्वती खड्का। कार्यक्रम जलवायु र जीवनमा तपाईँलाई स्वागत छ। तपाईँले यो कार्यक्रम रेडियो नेपालको केन्द्रीय प्रसारण 98.1 र 103 MHz सुन्न सक्नुहुनेछ। त्यसै गरी हाम्रो अनलाइनमा www.radionepal.gov.np बाट पनि संसारभर सुन्न सक्नुहुनेछ। कार्यक्रम जलवायु र जीवनको नियमित श्रृङ्खलामा जलवायु परिवर्तन र यसले मानव जनजीवनमा पारेका असरका बारेमा फरक फरक सन्दर्भहरू प्रस्तुत गर्ने गरेका छौँ। सरसफाई हाम्रो सभ्यता हो। सफा स्वच्छ र हराभरा वातावरणमा बाँच्न पाउने अधिकारलाई नेपालको संविधानको धारा 30 ले मौलिक हकको रूपमा प्रदान गरेको छ। तर के सबै नेपालीले स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक हकको उपभोग गर्न पाएका छन् त भनेर आज हामीले नुवाकोट जिल्लाको बञ्चरे डाँडाको स्थानीय र त्यहाँका जनप्रतिनिधिको आवाजलाई समेटेका छौँ। कार्यक्रमको सुरुवातमा सुन्छौ वायु प्रदूषणको बारेमा जानकारी। वायु प्रदूषणका सम्बन्धमा सन् 2020 युरोपियन वातावरण एजेन्सी ईईले एउटा रिपोर्ट सार्वजनिक गरेको थियो, जसमा ईयूमा आबद्ध 27 सदस्य राष्ट्रहरूमा हावाको गुणस्तर मापन गरेको थियो। हावाको गुणस्तर मापन गर्दा PM2.5 का कारण करिब 2,38,000 मानिसहरू समय अगावै मृत्यु भएको भनेर निष्कर्ष निकालेको थियो। हावाको प्रदूषण स्तर PM2.5 हुनु भनेको हावाको गुणस्तर नराम्रो हो भन्ने बुझिन्छ। प्रदूषित हावाका कारण अहिले पनि 45% मानिसहरू स्वास्थ्य समस्या खेपिरहेका छन्। आवासीय, व्यावसायिक र संस्थागत ऊर्जा खपत सूक्ष्म कण प्रदूषणको मुख्य स्रोत हो। निर्माण, खनन र उद्योग पनि महत्त्वपूर्ण स्रोत हो। 2005 PM10 थियो, तर 2020 आइपुग्दा हावाको गुणस्तर PM2.5 देखिएको थियो। यसरी हेर्दा 2005 क्रमशः हावाको गुणस्तर सुध्रिँदै आएको देखिन्छ। 2021 विश्व स्वास्थ्य संगठन WHO वायु प्रदूषणले मानव स्वास्थ्यमा पर्ने असरलाई वैज्ञानिक प्रमाणका आधारमा पुनरावलोकन गर्दै नयाँ वायु गुणस्तर मापदण्डहरू प्रकाशित गर्यो। युरोपियन युनियन ईयूले पनि मुख्य वायु प्रदूषणका लागि वायु गुणस्तर निर्देशिका अन्तर्गत मापदण्डहरू बनाएर लागू गरेको छ। युरोपियन ग्रीन डिलमा युरोपियन कमिसनले वायु गुणस्तर अझ सुधार गर्ने र विश्व स्वास्थ्य संगठन ईयूका वायु गुणस्तर मापदण्डहरू नजिकाउने प्रतिबद्धता यसमा उल्लेख गरिएको छ। यस प्रतिबद्धतालाई शून्य प्रदूषण कार्य योजनामा पनि अघि सारिएको छ। सन् 2050 स्वास्थ्य र प्राकृतिक पारिस्थितिकीलाई हानि नगर्ने तहसम्म वायु, पानी र माटोको प्रदूषण घटाउने लक्ष्य प्रस्तुत गरेको छ। यसले समय अगावै मृत्यु 55% भन्दा बढी घटाउने लक्ष्य राखेको छ। जानकारी पछि अब अर्को प्रसङ्ग। तपाईँ हाम्रो घर आँगनको फोहोर, यानकि काठमाडौँ उपत्यकाको फोहोर सिधै ल्यान्डफिल्ड साइटमा जाने गर्छ। नुवाकोटको बञ्चरेमा रहेको ल्यान्डफिल्डले मानव बस्तीलाई के कस्तो असर गरेको छ त भनेर हामीले स्थानीय नवराज ढुङ्गानासँग सोधेका छौँ।
1: पहिलो त क्यान्सरै सबभन्दा बढी चाहिँ क्यान्सर प्रभावित भयो कस्टमा। यो प्रदूषण र यो बन्दले श्वासमा समस्या हो शिक्षा। अनि अर्को यो मान्छेको चाहिँ यो बिस्तारै यो दिनभरि रातभरि सुम्न पर्ने गन्दै गन्दले गर्दाखेरि यो मान्छेको त्यो डिस ब्यालेन्स जस्तो के कस्तो झर्किनी गराउने मेन्टल सम्बन्धी जस्तो यो त अब कसरी भन्ने होला। यो त खालको छ अब बिहान मान्छे अब कति बेला पनि गन्दा नआउने भन्ने साह्रै छैन होइन। जति बेला पनि गन्दा आउने अब सुत्दाखेरिदेखि उठ्दाखेरिसम्म दिउँसो काम गर्न जाने बेलादेखि अब के भयो खा घाँसपात जाँदा अथवा चाहिँ खेतीबारीको काम गर्दा बाली नाली लाउँदा पनि मान्छेहरू चाहिँ त्यो गन्ध र घामले घाम त्यो डबल प्रेसरमा पर्ने होइन यस्तो टाइपको चाहिँ दिनचर्या छ। त्यहाँ अब स्कुलका विद्यार्थीहरू स्कुल पनि नजिक नजिकै खान्छ अनि स्कुल पनि प्रभावित भइरहेको छ। त्यहाँ स्कुलहरूमा चाहिँ विद्यार्थीहरू राम्रोसँग पढ्न नसक्ने मास्टरहरूले पनि पढाउन नसक्ने यस्तो टाइपको त व्यापकै छ। अब यसलाई कसरी व्याख्या गर्छ त्यो बच्चाहरूमा पनि छ। अब उत्पत्ति सबै सबै जनसङ्ख्यालाई त्यो अरू भोल बढी चेक त त्यहाँनिर गरेकै छैन होइन। कृष्ण प्रसाद लामिछाने, कृष्ण प्रसाद घिमिरे, घिमिरेहरू नै अलिक बढी त्यहाँ छन् अनि नानाहरू छन् तामाङहरू छन् र त्यहाँ प्रत्यक्ष अब घिमिरेहरूकै बस्तीहरू चाहिँ नजिक छ सबभन्दा धेरै. अब यो सबै बिगारेको अहिले अब यो बाल्यान राजा भएर यहाँ छ त्यहाँ सिक्सडुलबाट बन्चारी लाने बेला उसले भर्खरै जित्यो अनि हामी चाहिँ ल उसले उहाँ गरिदिन्छु मैले फुल पनि लाउन माला पनि लाउन भनेर आएर सिक्सडुल दोस्रो सिक्सडुल बनायो बन्चारी डाँडामा पनि. अब यहाँ उसलाई चाहिँ तत्काल गएर उसले 18 बुँदामा चाहिँ त्यहाँको मान्छेहरूसँग एग्रिमेन्ट गरेर फेरि उता बुँदा पनि पुरा गरेको छैन. त्यो तत्काल बुँदा पुरा गरेर त्यो फोहोरको राम्रोसँग व्यवस्थापन गरिदियो भने अहिले यो चाहिँ त्यहाँको रोगी कम हुन्थ्यो कि. अब उनीहरूले महानगरपालिकाले त त्यहाँ रोग उत्पादन गर्ने उद्योग जस्तो चाहिँ बनाइरहेको छ. मुख्य त मानव अधिकार हनन भयो. अब त्यस पछाडि चाहिँ मान्छेका सम्पत्तिहरू मान्छेका त्यहाँदेखि सम्पत्तिदेखि लिएर त्यहाँका स्वास्थ्य स्थितिदेखि लिएर मानव स्वास्थ्य वातावरण अनि त्यहाँबाट चाहिँ मानव अधिकार यी सबै कुरा हनन गरेका छ. अब राज्यले यिनै यस्ता यस्ता गर्ने मान्छेलाई चाहिँ के गर्ने कानुनमा छ त्यो गर्नु पऱ्यो. यहाँ एउटा चक्लेटको कागज फाल्यो भने ऊ 2000 जरिमाना ऊ 2000 जरिमाना भनेर हिँडेको छ. अनि त्यहाँ चाहिँ डाँडाबाट फोहोर खनाएर रोग उत्पादन गर्ने फ्याक्ट्री उद्योग बनाउने मान्छेलाई चाहिँ के दण्ड सजाय हुन्छ भनेर मैले अस्ति एउटा मानव अधिकारवादीको फोरममा पनि बोलाएको थिएँ. अनि अब त्यस्तो टाइपको अन्याय छ त्यहाँ. अब हामी चाहिँ त्यो बन्द गर्ने भनेर राजसँग एउटा मिटिङ बसेर कानुनमा पनि चाहिँ आफ्नो पालिकाले व्यवस्थापन गर्ने भन्ने छ. त्यसमा गएर चाहिँ अब उसलाई पनि त्यहाँ हामी जान नदिने त्यो उनले आफैले भुल्या कुरा कुरा नगर्ने मान्छे. अनि अब राज्यलाई चाहिँ के भन्ने. अब राज्यले उसलाई जिम्मा दिएको छ भन्छ र ऊ पुरै गर्दैन. त्यस्तो टाइपको भइरहेको
0: राष्ट्रको संचार राष्ट्रिय रेडियो रेडियो नेपालबाट अहिले हामी सुनाइरहेका छौँ कार्यक्रम जलवायु र जीवन. फोहोर मानव स्वास्थ्यसँग जोडिएको सवाल हो. यही काठमाडौँ उपत्यकाको फोहोर नुवाकोटको बन्चरेले कहिलेसम्म थेग्न सक्ला त या यसको निकासको खोजी हुन सक्ला त. यसै विषयको सेरोफेरोमा केन्द्रित रहेर आज हामी नुवाकोट जिल्ला ककनी गाउँपालिकाको समस्या कथा व्यथाका बारेमा गाउँपालिकाका अध्यक्ष सुमन तामाङसँग छलफल गर्दैछौ.
2: कार्यक्रम जलवायु र जीवनमा यहाँलाई स्वागत छ. आज हामीले विशेष गरी यो जलवायु परिवर्तनसँग सम्बन्धित विभिन्न विषयहरूमा अव्यवस्थित फोहोर मैलाका कारण बन्चरीमा परेको असरको बारेमा आज हामी यहाँसँग कुराकानी गर्नेछौँ. यो नुवाकोटको बन्चरेमा फोहोर फाल्न कहिलेदेखि सुरु गरिएको यसको बारेमा यहाँलाई केही जानकारी छ?
3: यो चाहिँ 2062 चाहिँ कपनी गाउँपालिका तत्कालीन ओखरपोवा गाविस सिस्टोल भन्ने स्थानमा चाहिँ फोहोर मैला उपत्यकामा भएको फोहोर मैला व्यवस्थापन गर्ने भनेर 1962 चाहिँ सुरु भएको चाहिँ आयोजना हो. त्यो अहिले सिस्टोल हुँदै अहिले बन्चारी पुगेको फोहोर तत्कालीन अवस्था चाहिँ बन्चारीमा लक्ष्य रहे तापनि अल्पकालीन व्यवस्थापन गर्ने भनेर सिस्टोलमा चाहिँ 2 वर्षको लागि त्यहाँ फोहोर व्यवस्थापन गर्ने भनेर अल्पकालीन व्यवस्थापन गरिएको ताकि बन्चारीमा संरचना निर्माण गर्ने त्यो निर्माण हुँदै गर्दा चाहिँ सिस्टोलमा चाहिँ 2 वर्षको लागि फोहोर व्यवस्थापन गर्ने भनेर भनियो. तर फोहोर चाहिँ 65 देखि 17 वर्षसम्म भनेको 79 जेठबाट मात्रै चाहिँ बल्ल पञ्चरे फोहोर लग्यो. 17 वर्ष चाहिँ सिस्टोलमै फोहोर चाहिँ ल्यान्डफिल भनेर भनियो. चाहिँ पछि त्यो डम्पिङ साइटमा फोहोरको उच्चाङ बनाएर चाहिँ छोडिएको अवस्था छ.
2: अहिले डम्पिङ साइट भनेर चाहिँ यता बन्चरेमा सारिएको छ. खासमा यो बन्चरेमा डम्पिङ साइट हो अथवा व्यवस्थित ल्यान्डफिल हो अथवा के हो?
3: अब त्यो डकुमेन्ट कागजमा चाहिँ व्यवस्थित ल्यान्डफिल साइट भनेर लेखिएको छ. अहिले त्यहाँको फोहोर व्यवस्थापन हेर्ने हो भने डम्पिङ साइट छ.
2: जस्तै अब यहाँले डम्पिङ साइट छ भन्नुभयो अनि त्यहाँ चाहिँ डम्पिङ साइट बनाउनको लागि अथवा बन्चरेलाई ल्यान्डफिल बनाउनको लागि त्यहाँ चाहिँ के के शर्तमा अथवा के के कुराहरू राखेर त्यहाँका मानिसहरूसँग सरसल्लाह गरेर अथवा सल्लाहै नगरिकन त्यहाँका मानिसहरूको मन्जुरी बिना नै फोहोर फाल्न सुरु गरिएको हो राज्यले, अथवा खासमा कुरो चाहिँ के हो त?
3: तत्कालीन अवस्थामा 62 चाहिँ स्थानीय तहहरू चाहिँ त्यति धेरै सक्रिय थिएन, स्थानीय तह गाविसहरू थिए चाहिँ प्रतिनिधिहरू थिएनन्, चाहिँ सचिव नै त्यसको कार्यकारी हुने, त्यसको सचिव नै सबै प्रतिनिधि हुने अवस्था थियो तत्कालीन अवस्थामा, र राजनीतिक दलका केही व्यक्तिहरू चाहिँ जोडिएको देखिन्छ। तत्कालीन अवस्थामा फोहोर लानी सन्दर्भमा पनि केही स्थानीय र ओखरप गाविसले चाहिँ समझदारी गरेको भनौँ न सम्झौता पत्रहरू हामी अहिले भेट्न सक्छौँ। तत्कालीन अवस्थामा चाहिँ फोहोर चाहिँ डम्पिङ साइट होइन, एकदम चाहिँ व्यवस्थित तरिकाले विसर्जन गर्ने हो भनेरै चाहिँ लगिएको छ। त्यो अवस्थामा चाहिँ भनौँ 62 पनि ओखरपवा चाउथे कुमरी यो चाहिँ गाविसहरू चाहिँ सडकविहीन अवस्था जस्तै थियो। पछि सडक बल्ल बल्ल भर्खर सुरुवाती भएको थियो, मान्छेलाई चाहिँ विकासको अनुभूति पनि गर्न पाएको थिएन, इभन बिजुली बत्ती पनि कतिपय ठाउँमा त पुगेको थिएन। त्यो सबै कुराले पिछडिएको अथवा चाहिँ साह्रै नै विकासविहीन भयो भन्ने त्यहाँको मानिसहरूलाई चाहिँ परि नै राखेका थियो। त्यो चाहिँ विकास चाहिँ प्राप्त गर्न सकिन्छ कि भन्ने चाहिँ केही राजनीतिक व्यक्तिहरूलाई र गाविसका त्यो चाहिँ त्यो बेलामा भएका सचिवहरूलाई पनि त्यसरी परेको देखिन्छ। र एउटा मुख्य शर्त चाहिँ त्यहाँको चाहिँ विकास, पहिलो नम्बरमा विकास, विकासमा पनि तिन पिपले ओखरपौवा चाहिँ चाउथे कुमरी गल्छी वैकल्पिक मोटर बाटो भन्ने शीर्षकै राखेर रा, यो बाटो चाहिँ यो फोहोर फाले बापतको चाहिँ स्तर उन्नति अथवा बिच बाटो बनाइदिनु पर्ने भन्ने टाइपको त्यहाँको नागरिकहरूले एउटा समझदारी बनाएर गाविसलाई र पार्टीका प्रतिनिधिहरूलाई यो शर्तमा चाहिँ हामी फोहोर फाल्न दिन सक्छौँ भनेर 62 चाहिँ त्यो खालको सहमति र सम्झौता गरेको देख्छौँ।
2: त्यतिखेर सम्झौता सहमति गर्दाखेरि ककनीबाट को हुनुहुन्थ्यो अनि यता काठमाडौँबाट को हुनुहुन्थ्यो, कसको बिचमा सम्झौता भएको थियो?
3: त्यो चाहिँ त्यो कागज पत्रै खोजे नीति गर्दा अहिले पनि पाउँछौँ। तत्कालीन अवस्थामा राजनीतिक दलका केही व्यक्तिहरू देखिन्छ, जस्तो चाहिँ हाम्रो ओखरपोवा गाविसबाट चाहिँ श्रीराम ढुङ्गा के अरे चाउते गाविसबाट श्रीराम ढुङ्गाना, त्यसपछि यो ओखरपोवाबाट चाहिँ राममणि घिमिरे लगायतका उहाँहरू अलि अग्रस्थानमा देखिन्छन् त्यो बेलामा। त्यो चाहिँ पछि एउटा फर्मैला व्यवस्थापन समिति अथवा के भनेर पनि गठन गरेको समितिमा श्रीराम ढुङ्गा के अरे राममणि घिमिरे चाहिँ त्यसको संयोजकै भनेर पनि केही समय फोहोर व्यवस्थापन गरेको पनि हामीले चाहिँ त्यो कागज पत्र हेर्दा देख्न सक्छौँ। अहिले उहाँहरूले पनि त्यो कुरो चाहिँ अझै थप सोध्न सकिन्छ। त्यो हिसाबले गर्दा चाहिँ भनौँ न त्यो एउटा चाहिँ विकासको आशाले लगिएको खोप र अहिले चाहिँ विकासलाई व्यवस्था गरेर डम्पिङ साइट बनाइराखेको अवस्था अहिलेसम्म हो।
2: हजुर, त्यहाँ त्यो शर्त अनुसार नै बाटो बनिसक्यो होइन त अहिले?
3: त्यो बाटो त कहाँबाट बनिसक्नु नि, त्यो बाटो इभन अहिले चाहिँ त्यो बन्चरेमा फोहोर लाने बाटो आफूले दैनिक रूपमा प्रयोग गर्ने सडकधरि पनि चाहिँ सोचे जस्तो स्तर उन्नति छैन।
2: भनेपछि बन्चरेका बासिन्दाहरूले न विकास पाए न फोहोर चाहिँ फोहोरको निकास पाए, अब उनीहरू चाहिँ दोहोरो मारमा परिरहेका छन्।
3: अवश्य नै हो, यो सही चाहिँ कुरो 100% हो।
2: हजुर, यता विकास पनि छैन होइन, विकासको नाममा आफ्नो आँगन घर आँगन करेसो चाहिँ दुर्गन्धित पार्ने काम, विकाससँग साट्ने काम भयो त्यहाँका मानिसहरूलाई, अहिले चाहिँ न विकास भयो उल्टै त्यहाँ चाहिँ फोहोर मैलाले गर्दाखेरि दुर्गन्ध फैलिरहेको अवस्था छ यहाँको कुरा अनुसार। अब चाहिँ यहाँहरूले यो विषयमा सम्बन्धित निकायमा केही कुराहरू आफ्ना कुराहरू राख्नु भएन?
3: यो धेरै पटक राखियो, यो चाहिँ राज्यको सबैभन्दा माथिल्लो निकाय भनेको सङ्घीय सरकारको कार्यकारी अधिकार प्राप्त चाहिँ प्रधानमन्त्री तहको बैठकसम्म पनि हामीले बस्यौँ, तर त्यसको निकास चाहिँ अहिलेसम्म निस्किरहेको छैन। जस्तो चाहिँ मन्त्रीले प्रधानमन्त्रीले मन्त्रीलाई हराउने, मन्त्रीले चाहिँ एउटा विभागलाई हराउने, विभागले चाहिँ त्यसलाई आलाकाल गर्दै समय बिताइदिने, यस्ता टाइपको चाहिँ अहिलेसम्मको छलफलहरूको निकास भइराखेका छन्। छलफलमा चाहिँ राम्रै कुराहरू लेखिने, सबै यसलाई व्यवस्थित गर्ने, फोहोरलाई चाहिँ मोहरमा बदल्ने लगायतका विभिन्न चाहिँ छलफल हुन्छ, सहमति हुन्छ, तर त्यो कार्यान्वयन पक्ष चाहिँ कहिले पनि नगर्ने, अनि त्यो फोहोरलाई चाहिँ डम्पिङकै रूपमा त्यो चाहिँ अस्तव्यस्त तरिकाले पुरिराख्ने, यो चाहिँ निरन्तर भइराखेका छ। सहमति र सम्झौता भएका मुद्दाहरू चाहिँ कार्यान्वयन भइराखेका छैन।
2: हजुर, जस्तै त्यहाँका चाहिँ स्थानीयहरूमा स्वास्थ्यमा समस्या के कस्तो छ, त्यहाँको आर्थिक अवस्था कस्तो छ, यो फोहोर मैलाले निम्ताएका समस्याहरू चाहिँ के कस्ता छन् त त्यहाँनिर?
3: सबैभन्दा बढी चाहिँ निम्त्याएको समस्या भनेको त चाहिँ एउटा रोग नै उत्पादन भइराखेको छ। अब चाहिँ हाम्रो गाउँपालिकामा चाहिँ तिनवटा वडा पर्छ, त्यो चाहिँ बन्चरे सिस्टोलको चाहिँ प्रभाव क्षेत्र, त्यो तिनवटा क्षेत्रको क्यान्सरजन्य रोगहरू, क्यान्सरमा पनि छाला पोक्सो लगायतका प्रश्वासमा लाग्ने रोग जस्तो चाहिँ अलिक बढी मात्रामा चाहिँ त्यहाँ बिमारीहरू जन्मिराखेका छ, क्यान्सरले धेरै मान्छेहरू बितिरहनु भएको छ। त्यो चाहिँ हामीले पालिकाको तथ्याङ्क सङ्कलन गरेर हेर्ने हो भने हाम्रो ककनी गाउँपालिकाको 8 वडामध्येमा 3 वडा चाहिँ प्रभावित छ र 5 चाहिँ उत्तर फर्केका भागमा पर्दछ। त्यो उत्तर फर्केको 5 वडाको बिरामीको आँकडा र त्यो 3 वडाको आँकडा करिबन इक्वेल जस्तो देखिँदाखेरि चाहिँ त्यो फोहोरको कारणले त्यहाँ चाहिँ ठुला दीर्घ रोग जन्य चाहिँ बिमारीहरू फैलाइराखेका छ, त्यसको असर परिराखेका छ भन्ने सामान्य आँकडा गर्न हामी सक्छौँ।
2: बन्चरेका मानिसहरूलाई चाहिँ अहिले हालसालैको समस्याहरू चाहिँ के छन्, बन्चरेका मानिसहरू के भन्छन् यो विषयमा?
3: एकदम अहिले भर्खरै परेको समस्या त मैले अघि भने साह्रै नै दुर्गन्ध, जो चाहिँ 24 त्यसको चाहिँ हावामा चाहिँ आइराख्ने दुर्गन्ध नै हो। अब मान्छेले चाहिँ मान्छे जीवित रहनलाई त अनिवार्य रूपमा चाहिँ अक्सिजन चाहिन्छ, हावा चाहिन्छ, यो अक्सिजनमा नियमित रूपमा चाहिँ त्यहाँ चाहिँ त्यसको दुर्गन्ध, त्यसको चाहिँ ब्याक्टेरियाहरू चाहिँ खाइराख्न पर्ने विद्यमान अवस्था छ। त्यहाँका मान्छे के भन्छन् भने बरु हामी मर्न तयार छौँ, हाम्रो सन्तति मर्न दिनु हुँदैन, यो रोग चाहिँ फोहोर व्यवस्थापन हाम्रो पनि होइन, अर्काको ठाउँको हो, त्यो चाहिँ सम्बन्धित स्थानीय तहले व्यवस्थापन गरोस्, हामीलाई कुनै पनि राहत अथवा चाहिँ विकास चाहिएन, हिजो हामीले गल्ती गऱ्यौँ त्यो चाहिँ विकासको लोभले ल्यायौँ, अहिले विकास पनि भएको छैन, हामी बाँच्न पाउने अधिकार चाहिँ हामीले गुमाइराखेका छौँ, बाँच्न पाउनु पर्यो। के हो भने फोहोरलाई, फोहोर र मान्छे चाहिँ छुट्टै छुट्टै ठाउँमा राखिदिउँ, कि हामीलाई हटाइदिउँ, कि चाहिँ फोहोर हटोस् भन्ने मुख्य चाहिँ माग त्यहाँको अहिलेको नागरिकहरूको छ।
2: हजुर, त्यहाँ सामाजिक असर पनि होला, अब आर्थिक असर पनि होला, इभन त्यहाँका मानिसहरूको स्वास्थ्य जोखिमको कुरा त रहँदै रह्यो होइन, खाद्यान्नमा पनि यसले असर पारेको होला नि?
3: अवश्य पारेको छ। जस्तो चाहिँ त्यो डम्पिङ साइट बनाएर निस्किएको लिचड चाहिँ कोल्पु खोलामा सिधै मिसिएको अवस्था छ, कोल्पु खोलाले धेरै क्षेत्रफलको सिँचाइ गरिराखेको अवस्था थियो, त्यहाँको मान्छेको चाहिँ खेतीपाती सबैमा प्रयोग गर्ने, सिँचाइको रूपमा प्रयोग गर्ने कोल्पु खोला थियो, त्यो कोल्पु खोलाको त्यो लिचड मिसिएको पानी अहिले लगाइदिएपछि त्यो जहाँ जहाँ त्यो खोलाको पानी लाग्छ त्यहाँ त्यहाँ चाहिँ बाली नाली उत्पादन हुने अवस्थामा छैन, किनभने त्यो चाहिँ धेरैभन्दा धेरै बाली हौसिने, फल नलाग्ने त्यस्तो अवस्था चाहिँ अहिले त्यहाँका बासिन्दाले भोगिराखेको अवस्था छ। उत्पादनमा त ठुलो क्षति पुर्याएकै छ, चाहिँ आर्थिक रूपमा त झन् बिमारी भइसकेपछि आफूले धेरथोर इन्कम गरेको पैसा पनि स्वास्थ्यमा खर्च गरिराख्नु परेको छ, सबै क्षेत्रमा चाहिँ यसको असर छ।
2: कोल्पु खोलाको पानी चाहिँ कति मानिसहरूले उपभोग गर्थे, कति गाउँहरूले उपभोग गर्थ्यो, त्यसको बारेमा केही विवरण छ?
3: ठ्याक्कै विवरण चाहिँ छैन, तर चाहिँ हाम्रो 3 जो चाहिँ 3 एक नम्बर र 2 नम्बर 3 नम्बर मध्ये पनि 1 भागले चाहिँ त्यो 6 माथि भएकोले 1 वडाहरूको चाहिँ सिँचाइमा त्यति धेरै बाली नाली भर्छ परेको देखिँदैन, दुई नम्बर र तिन नम्बरको विशेष गरेर अझ तिन नम्बरको दुई नम्बर पनि चाहिँ उछारमै भएकोले दुई नम्बरको चाहिँ दुर्गन्ध अलि बढी फैलिने सिँचाइमा चाहिँ त्यति धेरै असर परेर देखिँदैन र तिन नम्बर वडाका चाहिँ जो तल भाग छ त्यो तल्लो भागमा जो कलाले भेट्ने त्यो कलालाई सिँचाइको रूपमा प्रयोग गर्ने क्षेत्रमा चाहिँ बाली नाली अहिले चाहिँ त्यो बोट मात्रै हौसिने अनि त्यसपछि हौसेपछि फल नलाग्ने यस्तो समस्या चाहिँ धेरै किसानको छ। त्यो चाहिँ हाम्रोपट्टि नुवाकोटपट्टि मात्र नभइकन धुनिवेशी धादिङको धुनिवेशी पट्टि पनि असर गरिराखेको देख्छौँ हामी।
2: हजुर, अब यस्ता खालका समस्याहरू नुवाकोटको कम्पनीले कहिलेसम्म बोकिराख्छ, यस्तो खालको समस्याबाट कहिलेसम्म ठेगिराख्छ भन्ने कुरामा चाहिँ यहाँहरूले केही चिन्तन अथवा मनन गर्नुभएको छ, यसको दीर्घकालीन उपाय चाहिँ के हुन सक्ला त?
3: मैले चाहिँ अब अघि नै पनि भने सङ्घीय निकायका प्रधानमन्त्री तह सम्बन्धी छलफल गरेर त्यसको निकास ननिस्किसकेपछि अब यसको उत्पादनकर्ता जो फोहोर उत्पादनकर्ता हो त्यो उत्पादनकर्तासँग चाहिँ वान टु वान वार्ता लिएन उहाँहरूलाई 68 एनमा पनि त्यो फोहोर मैला व्यवस्थापन एन 68 छ त्यसमा टेकेर चाहिँ गम्भीर रूपमा छलफल गर्ने भन्ने सोचका साथले अहिले चाहिँ कार्यपालिकाले भर्खरै मात्रै चाहिँ निर्णय के गरेका छौँ भने 68 एनले पनि स्पष्टसँग भनेको छ सकेसम्म आफ्नो कुरा आफ्नै स्थानीय तहमा व्यवस्थापन गर्ने भनेको छ। त्यो 68 एनले परिकल्पना गरेकै त्यही देखिन्छ, त्यो ड्राफ्ट हुँदाखेरि नै परिकल्पना त्यसो गरिसकेपछि सकेसम्म उहाँहरूले नै व्यवस्थापन गर्नुपर्ने भन्ने छ। अन्यथा चाहिँ जस्तो एक स्थान दुई वा दुईभन्दा बढी स्थानीय तहको फर्मैला व्यवस्थापन एउटै भएमा चाहिँ जहाँ फोहोर विसर्जन गरिन्छ उक्त क्षेत्रमा चाहिँ त्यहाँको स्थानीय तहसँग सर सल्लाह परामर्श सहमति लिखित सम्झौता दस्तुर निश्चित दस्तुर व्यवस्थापन गरेर मात्रै विसर्जन गर्न पाइने भन्ने 68 एन छ। त्यो फर्मैला व्यवस्थापन एन 68 चाहिँ सबैजनाले गम्भीरसँग अध्ययन गरोस् भनेर मैले अहिले परिपत्र उहाँहरूलाई पठाइ पनि सकेको छु र फोहोर जसरी चाहिँ अहिले अस्तव्यस्त तरिकाले चाहिँ ठुला गाडीहरूमा धेरै भारमा ल्याउने बिच बिचमा सडकमा झार्ने अनि त्यसपछि त्यसको दुर्गन्ध बाटो हिँड्नेले धरि पनि खेप्न पर्ने जस्तो प्रथालाई अन्त्य गरिनुपर्छ भनेर मैले सूचना उहाँहरूलाई पठाइदिएको छु। अब आउने चाहिँ समयमा भनेर चाहिँ त्यो समय नै तोकेर तपाईँले गाडीको ढालाभन्दा माथि फोहोर ल्याउनुभयो भने तपाईँले चाहिँ फोहोर विसर्जन गर्न नपाइने भनेर पत्रचार पनि गरिसकेको छु मैले त्यो चाहिँ उपत्यकाका फोहोर ल्याउने निकायहरूलाई र त्यो चाहिँ म अघि भने जस्तै एउटा कुनै पनि स्थानीय तहले 62 स्थानीय तह थिएन 74 आइसकेपछि पनि त्यति धेरै उहाँहरूले फोहोर निरन्तर ल्याइराख्ने एनले भने बमोजिम कार्य नगरिराखेकोले गर्दा एनलाई टेकेर स्थानीय तह हुँदा स्थानीय तहसँग समझदारी गर्ने एनको चाहिँ धाराले जुन बोलेको छ त्यो चाहिँ गर्न गराउनुहुन्न भनेर मैले चाहिँ सूचना पनि जारी गरेको छु।
2: हजुर हुन्छ, यहाँलाई धेरै धेरै धन्यवाद, यहाँले आफ्नो समय दिनुभयो त्यसका लागि धेरै धेरै धन्यवाद।
3: हस् हस् धन्यवाद।

उहाँ हुनुहुन्थ्यो नुवाकोट जिल्ला ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ। अव्यवस्थित फोहोर मैलाका कारण नुवाकोटको बन्चरेमा परेको असरका बारेमा हामीसँग छलफल गर्दै यी र यस्तै सन्दर्भ सामग्री सँगसँगै आजलाई कार्यक्रम जलवायु र जीवनको निर्धारित समय सकिने लाग्यो। कार्यक्रम सुनेर तपाईँको मनमा केही जिज्ञासा उठेका छन् भने हाम्रो ठेगाना www.radionepalprogram@gmail.com लेखी पठाउनुहोला। अर्को साता यही समयमा फेरि कार्यक्रमको साथमा उपस्थित हुने नै छौँ भन्दै आजको कार्यक्रमबाट म पार्वती खड्का बिदा हुन्छु। नमस्कार।

रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज, राष्ट्रिय रेडियो, राष्ट्रको सञ्चार।

रेडियो नेपाल नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको संचार।

रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज। राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडुमेब 684 किलो हजमा पोखरा, 792 किलो हजमा काठमाडौँ र 1143 किलो हजमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 र 103 मेघाज तथा www.radionepalonline.com, www.radionepal.gov.np र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल असार महिनाको 16 गते मंगलबार, आषाढ कृष्ण पक्ष प्रतिपदा तिथि। तदनुसार जुन महिनाको 30 तारिक सन् 2026 नेपाल सम्बत 1146 तसला गा प्रतिपदा। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानको प्रसारणमा सम्पूर्ण श्रोतामा स्वागत तथा अभिवादन। प्राविधिक मित्र उत्तम पाण्डे, सहकर्मी रमा ढुङ्गाना, प्रमिला गजुरेल अनि यो प्रस्तुता राजन छेत्रीको। सदाको बिहान झैँ आज बिहानको प्रसारण पनि हामी आरम्भ गर्दैछौँ आराध्यदेव श्री पशुपतिनाथको आरती गायनबाट।

भर्खरै सुन्नुभयो आराध्य देव श्री पशुपतिनाथको आरती गायन। अब प्रस्तुत छ आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

अबको केही बेरमा नै यहाँले सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम 5:25 सुनाउँछौँ अध्यात्म सन्देश कार्यक्रम। 5:50 सुन्नुहुनेछ संस्कृतमा समाचार, 6 बजे नेपालीमा समाचार। नेपालीमा समाचारपछि विभिन्न पत्र पत्रिकाको सँगालो अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। 6:30 समय हो कार्यक्रम अन्तरसंवादको। 7 बजे समाचार, समाचारपछि हाम्रो सभ्यता कार्यक्रम सुन्न सक्नुहुनेछ। 7:40 सुनाउँछौँ केही स्वदेश गान। 8 बजे अङ्ग्रेजीमा समाचार, अङ्ग्रेजीमा समाचारपछि शैक्षिक बहस कार्यक्रम सुन्न सक्नुहुनेछ। 8:40 सुनाउँछौँ शास्त्रीय सङ्गीत। 9 बजे नेपालीमा समाचार, नेपालीमा समाचारपछि सदा झैँ सुन्नुहुनेछ नेपाल भाषामा समाचार। 9:20 सुन्न सक्नुहुनेछ कार्यक्रम प्रेमको सन्देश। 9:40 10 बजेको समयमा केही असारे गीतहरू सुनाउँछौँ। 10 बजे समाचार, समाचारपछि म्युजिक मन्त्र कार्यक्रम सुन्न सक्नुहुनेछ। 11 बजे समाचार, 11 बजेको समाचारपछि पनि हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ।

0: यो थियो आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अब सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम र यसपछिको प्रस्तुतिमा सुनाउँछौ कार्यक्रम अध्यात्म सन्देश। रेडियो नेपाल सुन्दै रहनुहोला।
1: हरि ओम। जीवन विज्ञान केन्द्रको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यूले जीवन विज्ञान केन्द्रमा सञ्चालित ध्यान योग कार्यक्रममा दिनुभएको सोवचन।
2: विद्या अत्यन्तै महत्त्वपूर्ण छ। विद्या आर्जन गर्नै पर्छ, ज्ञान आर्जन गर्नै पर्छ, यो महत्त्वपूर्ण छ। अर्को धन महत्त्वपूर्ण छ, धन आर्जन गर्नै पर्यो। विद्या पनि चाहिन्छ अथवा सरस्वती पनि चाहिन्छ, लक्ष्मी पनि चाहिन्छ। यी दुईवटा कुरा आर्जन गर्न योग्य छ र जीवनको मूल उद्देश्य पनि त्यही हो। हरेक व्यक्ति ज्ञानी बन्न चाहन्छ, विद्वान बन्न चाहन्छ, त्यसपछि हरेक व्यक्ति सम्पत्ति कमाउन चाहन्छ, धनी बन्न चाहन्छ। यी दुईवटा चाहना हरेक व्यक्तिमा हुन्छ र यी दुईवटा महत्त्वपूर्ण छ। यी दुईवटा कमाई गर्नुपर्छ, दुईवटाको कमाई गर्नु नै धर्म हो। धर्म भनेको मात्रै यति हो, त्योभन्दा बाहेक धर्मै छैन। एउटा विद्या, अर्को धन। जसले दुईटै कुराको कमाईमा आफूलाई लगायो, कमाउन सुरु गर्यो, त्यही व्यक्ति धार्मिक व्यक्ति हो। धार्मिक व्यक्तिको गुण यति मात्रै हो। जुन व्यक्ति विद्या कमाउन लागेछ, धन कमाउन लागेछ, त्यो धर्मात्मा। जसले विद्यालाई र धनलाई छोड्यो, अधर्म। अब हुन त हामी भनेको सुन्छौँ, धनलाई छोड, सम्पत्ति छोड, सम्पत्ति केही पनि होइन, अब विद्या पढाइ पनि केही होइन, तपस्या गरेर बस, ध्यान गरेर बस, इत्यादि सुन्छौँ। तर जे जे छोडे पनि सार चाहिँ यति हो, यही पाउनको लागि छोड्छन्। छोडे पनि पाउने विद्या नै हो, ज्ञान नै हो। सब कुरा छोडेको हुन्छ तर ज्ञान नै पाउन चाहन्छ, सबै कुरा छोडेको हुन्छ तर धन नै पाउन चाहन्छ। यो दुईवटालाई कसरी छोड्दै छोड्दैन, चाहेर पनि छोड्न सक्दैन। यो दुईवटा के हो पहिला बुझौँला। यो विद्या भनेको के हो? मैले विद्या आर्जन गरेँ कि गरिनँ कसरी थाहा पाउने? धेरै पढे लेखेर कोही ज्ञानी हुँदैन, धेरै किताब पढ्दैमा कोही विद्वान हुँदो रहेछ। असली विद्वान भनेको के हो? विद्वत व्यक्ति अथवा विद्वान व्यक्तिको गुण के हो? कस्तो हुन्छ विद्वान भएपछि? विद्याको अर्थ हुन्छ विनय। जुन व्यक्तिमा सहनशीलता छ, जुन व्यक्तिमा धैर्यता छ, जुन व्यक्ति अनुशासित छ, जुन व्यक्ति नरम छ अथवा सहिष्णु छ, विनय विनम्रता छ, हो त्यो व्यक्ति विद्वान। त्यही हो ज्ञान। ज्ञानी व्यक्तिका गुण के हुने? यी कमाइ गऱ्यौँ कि गरेनौ? किताब पढ्यो, धेरै कुराको जानकारी छ, तर विनम्रता छैन, सहिष्णुता छैन, सहनशीलता छैन, धैर्यता पटकै छैन, असहिष्णु छ भने त्यो व्यक्ति जतिसुकै पढे पनि त्यो विद्वान होइन। विद्वान व्यक्तिको मूल गुण नै विनम्रता हो। त्यसकारण हामीले के कमाई गऱ्यौँ? मैले विद्वता कमाई गरेँ कि गरिनँ? मैले सहनशीलता कमाई गरेँ, धैर्यता कमाई गरेँ, सहिष्णुताको कमाई गरेँ, विनम्रताको कमाई गरेँ, म विनम्र छु, यति छु भने मैले बुझे हुन्छ मैले विद्वताको कमाई गरेँ, म विद्वान भएँ। होइन भने जतिसुकै पढे लेखे पनि मूर्खै छु। अहङ्कार मात्रै कमाएँ मैले, विद्वता कमाइन। आफूलाई जाँच्नुपर्छ ल, मैले कमाई के को गरेको छु? विद्वताको कमाई गरेको छु या अहङ्कारको कमाई गरेको छु? जुन व्यक्ति विनम्र छ यो विद्वान भनेर बुझे भयो। कति पढ्यो कति लेख्यो सोध्नु पर्दैन, विनम्र छ कि छैन त्यति हेरे पुग्छ। यो व्यक्ति शान्त छ कि छैन, यो व्यक्तिमा धैर्यता छ कि छैन, धीरता छ कि छैन, सहिष्णु छ कि छैन, सहनशीलता कति छ यो व्यक्तिमा, यति हेरे पुग्छ। थाहा हुन्छ विद्वान हो कि विद्वान होइन। र कमाउन योग्य विद्वता यही हो। यो र विनम्रता कमाउनु, सहनशीलता कमाउनु, धैर्यता कमाउनु धर्म भनेकै यही हो। विद्या पहिलो, दोस्रो धन। धन कमाउनुलाई मैले अघि नै भने धार्मिक व्यक्तिको लक्षण हो। जसले धन कमायो बुझ्नु के पर्छ भने धन के हो, सम्पत्ति के को लागि यहाँनिर बुझ्नुपर्छ, धन के को लागि। धनको अन्तिम परिणाम

सुख दिनुपर्छ, दुःख होइन। कुन सम्पत्तिले सुख दिन्छ, कुनले दुःख दिन्छ, परीक्षण गरौँला, हेरौँ। कुनै पनि सम्पत्ति आर्जन गर्छौँ हामी, हामी त जे पाए पनि आर्जन गर्छौँ। पैसा पाए भयो, यो पैसाले यो सम्पत्तिले मलाई सुख दिन्छ कि दुःख दिन्छ जाँच गर्दैनौँ। हामीलाई त धन जसरी आए पनि हुन्छ, जसरी पनि पैसा कमाउन पाए हुन्छ, जसरी पनि कमाएको पैसाले सुख दिँदैन। र जुन सम्पत्तिले दुःख दिन्छ त्यो अधार्मिक कमाइ भयो, जुन सम्पत्तिले सुख दिन्छ त्यो धार्मिक कमाइ भयो। धर्म अधर्म यहीँबाट छुट्याउने। एउटा व्यक्तिले घुस खायो कसैसँग, गैर कानुनी रूपमा पैसा लिएर गैर कानुनी काम गर्यो, पैसा देख्यो नि त, ठुलो पैसा देख्यो। अब उसले सुरुमा कमाएको त के हो, सुखै कमाएको हो। यति घुस खाएर यति पैसा लैजान पाए, आहा क्या रमाइलो हुन्थ्यो, राम्रो घर बनाउँथे, राम्रो गाडी चढ्थे, के हुन्थ्यो हुन्थ्यो यो धन सम्पत्तिले। अनि कति खुसी हुन्थे, कति आनन्दित हुन्थे। उसले कमाएको त सुख हो, तर जानेन उसले घुस खायो, पैसा कमायो, अब यो पैसा लिन पाएको छैन, घरमा आउँदाखेरि अब पिरो लिन थाल्छ। कसैले थाहा पायो भने मैले जे गैर कानुनी काम गरेको छु त्यो कुरा पछि छानबिन भयो भने अब म डुब्छु, मेरो जागिर जान सक्छ, बेइज्जत हुन सक्छ, जेल पनि बस्न पर्ने स्थिति आउन सक्छ, अब रातभरि सुत्न सक्दैन, अब मनमा दुनियाँ प्रकारको छटपटी आउँछ। यस्तो धनले कहिल्यै सुख दिँदैन। असली धन त्यो हो जसले सुख दिन्छ, सम्पत्ति त्यो हो जसले सुख दिन्छ। सुखको कमाई नै धर्म हो, दुःखको कमाई अधर्म हो। हामी त्यही पैसा कमाएर सुखी हुन पनि सक्छौँ, त्यही पैसाले दुखी हुन पनि सक्छौँ। जसले आफ्नो मेहनतको कमाई, कानुन सम्मत कमाई गरेको छ, मेहनतको कमाई गरेको छ, कमाई थोरै होला तर मन ढुक्क हुन्छ, अलिकति अभाव होला, अरूको जस्तो हुँदैन होला, अरूले जति सुविधा भोगेको छ त्यति सुविधा हुँदैन होला, तर पनि मन प्रसन्न हुन्छ, कहिल्यै डर लाग्दैन। कसैले पुलिसले समाउला भन्नु पनि छैन, जेल बस्नु पर्ला भन्ने पनि छैन, कसैले केही थाहा पाउला भन्नु पनि छैन। कस्तो ढुक्क होला, कति आनन्द होला। त्यसकारण धन कमाउन योग्य छ, तर मेहनतको धन, मेहनतको धन जसले कमाउँछ त्यो व्यक्ति धार्मिक व्यक्ति। र जुन व्यक्तिले धन त कमाउँछ तर छोटो बाटो, गैर कानुनी बाटोबाट धन कमाउँछ, त्यही त हो पाप, त्यसले त दुःख लिएर आउँछ। अब सुख र दुःख कसले कमाइ गर्दो रहेछ, आफै कमाइ गर्ने त हो नि। हामी हे भगवान् मलाई दुःख देऊ, मलाई यस्तो किन पर्या होला, हामी दुःखी हुन्छौँ, भगवान्लाई दोष दिन्छौँ। भगवान्ले होइन, हाम्रा कर्मले हामीलाई दुःखी या सुखी बनाउने हो। दुईवटा कमाइ गरौँ, एउटा ज्ञानको, अर्को धनको। सुखै सुख, सुखै सुख, आनन्दै आनन्द आउँछ। त्यो ज्ञान जसले मलाई विनम्र बनाउँछ, जुन ज्ञानले मेरो अहङ्कार बढाउँदैन, धैर्यता बढाउँछ, सहनशीलता बढाउँछ, जुन ज्ञानले मलाई सहिष्णु बनाउँछ, त्यस्तो ज्ञानको कमाई गर्न योग्य छ। जहिले पनि कमाई गर्दा सोच्नुपर्छ, मैले के कमाइरहेको छु भनेर तत्कालै सोच्ने ल, मैले कमाई के को गरिरहेको छु सोच्ने, चाहे धन कमाउँदा होस् चाहे ज्ञान कमाउँदाखेरि होस् विचार गर्ने। यो ज्ञान कमाउँदा मेरो अहङ्कार बढिरहेको त छैन, त्यतातिर सजगता। यो धन कमाउँदा कतै दुःख कमाइरहेको त छैन, त्यतापट्टि सजगता। यति दुईवटा ठाउँमा सजग हुन सक्यौँ भने हाम्रो जीवन स्वर्गमय हुन्छ। र तेस्रो कुरा, जहिले पनि मेहनतको कमाइमा सन्तुष्टि हुनुपर्छ। अति सङ्ग्रहमा रम्ने लोभी इच्छा सबै हटुन्, अर्काको उपलब्धिमा डाह गर्ने सबै छुटुन्। यो आफ्नो आयमा त्यही व्यक्ति सन्तुष्ट हुन सक्दैन जो अर्काको आयमा डाह गर्छ। चाहिने

0: भन्दा बढी जम्मा गर्ने जसमा लालसा छ, लोभ छ, त्यो व्यक्ति कमाएको आफ्नो सम्पत्तिमा खुसी हुन सक्दैन, मेहनतको कमाइमा खुसी हुन सक्दैन। मेहनतको कमाइले देउस सन्तुष्टि भरपूर, मेहनतको कमाइले पुरा पुरा मलाई सन्तुष्टि दियोस्, त्यतातिर ध्यान दिनुपर्छ। अर्काको उपलब्धिमा डाहा गर्यो कि गयो व्यक्ति, यहीँबाट अपराध जन्मिन्छ। असन्तुष्टि नै अपराधको मूल हो। कुनै पनि अपराध हुन्छ भने असन्तुष्टिबाट हुन्छ, असन्तोषबाट हुन्छ। जुन प्राप्तिमा म सन्तोष मान्न सकिनँ, सन्तुष्ट हुन सकिनँ, जे पनि मैले कमाएँ आफ्नो कमाइमा जो व्यक्ति सन्तुष्ट हुन सक्दैन, त्यही व्यक्तिबाट अपराध जन्मिन्छ। अब अपराधको मूल नै असन्तुष्टि हो। त्यसकारण जहिले पनि असन्तुष्टिबाट बच्ने प्रयत्न गर्ने, अरूको उपलब्धिमा खुसी हुने, दाह नगर्ने, अर्काको उपलब्धिमा दाह गर्नु नै दुःखको मूल कारण हो। अब यसले नकारात्मक सम्पत्ति आर्जन गर्नको लागि, दुःख दिने सम्पत्ति आर्जन गर्नको लागि प्रेरित गर्छ। अपराध यसैले जन्माउँछ। यो असन्तोष नै अपराधको मूल हो। त्यसकारण आफ्नो कमाइप्रति सन्तुष्ट हुनुपर्छ, किनभने मेरो कमाइ मेरो क्षमताको परिणाम हो। आफ्नो क्षमताको वृद्धि गर्नु धर्म हो। त्यसकारण जुन व्यक्तिले क्षमता वृद्धि गर्यो विद्वताले नै, ज्ञानले नै, ज्ञानले नै क्षमता के हो, विनम्र हुने क्षमता, धीरताको क्षमता, धैर्यताको क्षमता जसले वृद्धि गर्यो त्यही व्यक्ति धार्मिक। जसले जुन कमाई गर्यो प्रत्येक कमाईबाट आनन्दको अनुभूति गर्यो, गर्वको अनुभूति गर्यो, वाह क्या कमाएँ मैले, गर्व भयो उसलाई, ढुक्क भयो, अभयमा गयो, त्यही धार्मिक व्यक्ति। यी दुईटाले मात्रै हामीलाई सुखमा लैजान सक्छ।
1: वहाँ हुनुहुन्थ्यो जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यू। हवस् त, भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म सृजना महर्जन बिदा हुन्छु। हरि ओम।
2: झण्डु आयुर्वेद,
3: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
2: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
3: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
2: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
3: झण्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 4 18।

वैष्णव गोविंद राधे हैं पशुपतिनाथ व्यास बता दे। भगवान भोलेनाथ नित्य आफ्ना आराध्य श्री कृष्ण के उपासना में निमग्न भई दुबई आँखा बंद गरी ध्यान मुद्रा में नै रहने गर्नुहुन्छ। त्यसैले व्यास मुनिले भगवान शंकरलाई सर्वश्रेष्ठ वैष्णव भनी आदर गर्नुभएको छ। जगतगुरु श्री कृपालुजी महाराजद्वारा रचित राधा गोविन्द गीतको प्रस्तुत दोहामा शास्त्रभित्रको यसै मर्मलाई सरल ढङ्गले व्यक्त गरिएको छ। कार्यक्रम अध्यात्म सन्देशमा हार्दिक स्वागत गर्दै भोलेनाथका आराध्यको लीला गायनबाट आजको कार्यक्रम शुभारम्भ गरौँ।

0: दीनजनको पुकार छिट्टै सुन्ने भएकाले आशुतोष नाम भएका भगवान भोलेनाथसित श्रीकृष्ण भक्ति सजिलै फुत्काउन सकिन्छ। जगद्गुरु श्री कृपालुजी महाराजका कतिपय भक्ति रचनामा भोलेनाथसित परब्रह्म उनी श्रीकृष्णकै अनन्य भक्तिको याचना गरिएको छ। आदरणीय श्रोताहरू, यसपछि अब समय भएको छ प्रवचन श्रवण गर्ने। हिजोको प्रवचनको बाँकी भाग स्वामी श्री हरिदासजीबाट।
1: यो ईश्वर इच्छाको भर परेर पुरुषार्थ गर्नबाट पछि नपर्नु, एक दोस्रो भाग्यको चक्करमा पनि नपर्नु। भाग्य 2% मात्र छ, 98% हामी स्वतन्त्र छौँ कार्य गर्न। 100 रुपियाँ कसैले दिया छ भन्छ, 2 रुपियाँ चाहिँ तैँले डोनेसन दिएस, दान दिएस, 98 रुपियाँ फ्री भएर खर्च गरेस् त त्यो 2 रुपियाँ दिन पऱ्यो भनेर किन रोन्छौ? 98 रुपियाँ हातमा छ, त्यसलाई प्रयोग गर त अरू धेरै कमाउन सक्छौ। यो र यसको साथमा अर्को एक चिज छ, तेस्रो चिज, व्यक्तिहरूलाई भगवानको इच्छा भए सब हुन्छ भन्नेबाट हटाएर ल्यायो, भाग्यमा आएर फस्छन्, भाग्यमा भयो होला भनेर। अब भाग्यबाट पनि निकाल्यो, फेरि अर्को चिजमा फस्छन्। केमा फस्छन्? कालमा, समयमा। अरे समय आएपछि सब हुन्छ।

यो जवाब दिन्छन् व्यक्तिहरू, अरे हामीले चाहेर के हुन्छ र, समयले चाहेपछि सब हुन्छ, जस्तै जस्तै अर्जुन गांडीप धारी, जसको गांडीपको टंकार सुनेर तीन त्रिलोक काँप्थ्यो थर थर कुनै बेला, जब भगवान श्री कृष्णले यो धराधाम छोडिदिए गए आफ्नो परम धाममा, त अर्जुनलाई आदेश दिएर गए, अर्जुन म जाँदैछु यो संसार छोडेर अब परम धाममा, त यसो गरेस् कि द्वारका डुब्ने छ, दिव्य द्वारका अहिले छैन, द्वारका समुद्रमा भगवानले रचना गरेका थिए, यो डुब्छ दिव्य चिज हो, त यहाँ द्वारिका डुब्ने छ, त द्वारिकामा बाँकी रहेका जुन छन् रानी इत्यादि तिनीहरूको उद्धार गर्नु, तिमीले सुरक्षित स्थानमा लगिदिनु है, यति काम मेरो गरिदिनु, म जान्दैछु। तपाईँहरू भन्नुहुन्छ नि ए लौ न मलाई हतार भयो छिमेकीलाई, ए मेरो बच्चालाई खुवाइदेऊ है, तालचा साल्चा लगाएर घर हेरिदेऊ भनेर हिँड्नुहुन्छ हिँड्नुहुन्न, त्यस्तै भगवान पनि यहाँ जिम्मा लगाएर हिँडे। त अर्जुन गए द्वारकामा, सब रानी इत्यादिलाई लिएर जाँदै थिए, त जङ्गली मनुवाहरू हुन्छन् जुन भिल्लाहरू, तिनीहरू आए लुट्नलाई अर्जुनलाई, भगवानका परिवार लुट्न। त अर्जुनले गण्डीव निकाले, बाण हान्न खोजे, त मन्त्रै आउँदैन, सब भुले। त्यत्रो महाभारत युद्धका विजेता अर्जुनको केही चलेन, सब ती गवारहरूले जङ्गलीहरूले लुटेर लगे, सब रानी धनवन सब दङ परे। अर्जुन के भयो, त्यही गांडीव हो, त्यही अर्जुन हुँ म, के भयो आज आए युधिष्ठिर आदि भएको ठाउँमा, दाजु यस्तो यस्तो भयो। त युधिष्ठिर धर्मराजका अवतार थिए, उनले भने यो हाम्रो पावर दिनेहरू कोही थियो, हाम्रो बलले थोरै भयो यो सब, श्री कृष्णको शक्तिले यो सब भएको थियो, श्री कृष्णले यो धाम छोडिदिए धराधाम, त अब हाम्रो केही चल्दैन, अब हामी जिरो भयौँ, अब त एक साधारणले झापडाएर हान्यो भने केही गर्न सक्दैनौँ, त्यसैले अब यहाँ बस्नु हुँदैन, चलो स्वर्ग स्वर्ग आदि कुदै जाउँ आफ्नो धाममा भनेर सब गए। त यो उत्तर दिन्छन् यहाँ पढे लेखेका विद्वान मानिने व्यक्ति, शास्त्र ज्ञाता समेत। हेर्नुहोस्, यो काल यानि कि समय, भाग्य, ईश्वर इच्छा, यो सबै एकै चिज हो, यसको चक्करमा परेर पुरुषार्थ छोड्नु छैन, नत्र

ईश्वर ही कर्म इत्यादिलाई दुःख यही दोष दिन्छन् केवल। त्यसैले यो सब भाग्य ईश्वर समयलाई दोष दिनु छैन। कर्मान्यवाधिकारस्ते, तिमीलाई कर्म गर्ने अधिकार दिएको छ, काम कर्म गर, पुरुषार्थ गर, आफ्नो आनन्द प्राप्ति हेतु प्रयत्न गर, यो चक्करमा नपर। यो सधैँ याद गर्नु होला, यो महत्त्वपूर्ण विषय छ। यसैमा हामी अल्झिन्छौँ, अड्किन्छौँ यो गाँठोमा। त यस प्रकार फेरि अगाडि बताइयो कि उपासना जुन छ त्यो मनद्वारा गर्नु छ, मनको विज्ञान सम्झाइयो, मन नै कारक हो इत्यादि। फेरि बताइयो कि वेद शास्त्रद्वारा निरूपित कति मार्ग छन् भगवानसम्म पुग्ने। मैले बताएँ तीन नै मार्ग छन्, अरू कुनै मार्ग छैन। कर्म, ज्ञान, भक्ति वेद भागवत आदिद्वारा सिद्ध गरे। तीन नै मार्ग, एक कर्म, एक ज्ञान, एक भक्ति। कर्मको बारेमा तपाईँहरूलाई मैले सम्झाएँ। ज्ञान मार्ग, यो जुन तपाईँहरूलाई मैले दिएको ज्ञान, शाब्दिक ज्ञान, यो द्वारा हामीलाई अनुभवात्मक ज्ञानमा प्रवेश गर्नु छ। केवल यो ज्ञान मात्र सुन्यौँ, प्र्याक्टिकल गरेन भने यो ज्ञानले पतन हुन्छ, अहंकार आउँछ। बताएँ मैले, त प्र्याक्टिकल गर, अनुभवात्मक ज्ञानभित्र प्रवेश गर, त यो पनि जरुरी छ। अनुभवात्मक ज्ञान, अनुभवात्मक ज्ञानभित्र दुई ज्ञान, एक आत्मज्ञान, एक ब्रह्म सम्बन्धी ज्ञान। आत्मज्ञानीको पतन हुन सक्छ के कारणले, दुई प्रकारको माया, आफ्नो माया पार गर्छ, भगवानको माया पार गर्न सक्दैन, भगवानको मायाको झापु खान्छ त फेरि झर्छ, भरतजी महाराज समान। आत्मज्ञानी थिए, हिरण बन्नु पर्यो, पतन भयो। त अर्को छ ब्रह्म ज्ञान, ब्रह्म ज्ञानीको कहिले पतन हुँदैन। तर ब्रह्म भित्र पनि तीन चिज छ, ब्रह्म, परमात्मा, भगवान, अलग अलग चिज, यी सब सम्झाइयो। साथमा यो पनि सम्झाए कि यो हिँड्ने बाटो कस्तो छ र प्राप्य वस्तुमा कति भेद छ, उपासनाद्वारा प्राप्त हुने भगवान र ज्ञान मार्गद्वारा प्राप्त हुने ब्रह्ममा एक फल, एक वृक्षको फल र डाँठ पातमा जति स्वादमा भेद छ त्यति नै भेद छ। यी सब सम्झाइयो। त यो सबको उपाय के हो, एक उपाय कि उपासनाद्वारा अर्थात कर्मयोगद्वारा, जुन गीता यही त हो, कर्मयोग सिकायो भगवानले। गीता क्यों, वेद के सार तो हो, सर्वोपनिषदो गाओ दोग्धा गोपाल नंदना। सब वेद लाई दुहेर दूध निकाली दिए गोठालो श्री कृष्ण ले त्यो हो गीता। तो यह कर्म योग वेद कई सिद्धांत लाई जुन छ भगवान ले गीता में सरल तरीका ले बताई दिए। कर्म योग, कर्म योग माने कर्म गर्दै मन वहाँ जोड्नु, योग माने जोड्नु, मन भगवानमा जोड्दै संसारको कर्म गर्नु, कर्म योग बस। त यसका तमाम भेराइटी भगवानले बताए। कर्म योगमा गर्नुपर्ने कार्यहरू पाँचौँ अध्यायमा यसको बारेमा डिटेल्स छ। तयोस्तु कर्म संन्यासात् कर्म योगो विशिष्यते, गीता 5:2। ए यो कर्म कांड गर, स्वर्ग आदि जान्छौ, फर्स्ट छौ। विकर्म गर, नरक जान्छौ, दुख पाउँछौ। कर्म संन्यास गर, ठीक छ, तर चिन्तन भगवान के गरिरहन सक्दैनौ, गृहस्थमा छौ तिमीहरू, काम पनि गर्नु छ, बाबाजी बनेर हिँड्न सक्दैनौ। त्यसैले तिमीहरूको निमित्त, घर गृहस्थी चलाउँदै गर्नेको निमित्त, तयस्तु कर्म संन्यासात् कर्मयोग विशिष्यते। कर्म संन्यास भन्दा कर्मयोग तिमीहरूको लागि विशेष उपयुक्त छ, यो गर, बताइदिए ठिक। तर के गर्दै गर, यही पाँचौँ अध्यायको 8-9 श्लोकमा बताए।

0: स्वपन स्वसन प्रलपन विसर्जन गृहणन नुन्मिषन निमिषन अपि इन्द्रियाणिन्द्रियार्थेषु वर्तन्त इति धारयन्। गीता 5-8-9। तो इसको अर्थ क्या? इसको अर्थ यो हो, भगवान ने बताए कर्म योग कर, मतलब जोड़ा। कहाँ जोड़ा? भगवान वंचन पश्यन हेरा सुना श्रीनवन तरा नैव किंचित करोमिति युक्तो मन्ने त मनले युक्त भएर न सुन्नु केही पनि, न हेर्नु, न छुनु, न सुघ्नु, न स्वाद लिनु, खानु स्वाद न लिनु, त्यो नुन चिनी इत्यादिको स्वाद न आओस् मुखमा। मन उता जोड्नु, भगवान बताउँछन् कर्मयोग। श्वास लिनु तर मनले नलिनु, सुत्नु तर मनले नसुत्नु, स्नान खानु, गच्छन हिँड्नु, प्रलपन बोल्नु, विसर्जन केही चिज छोड्न पर्दा पनि। तपाईँलाई कति पिर पर्छ हेर, यत्रो दिन पर मन मन जान्छ त्यो सामानसँगै। भगवान् हुन्छन् खबरदार, मन उता जोड। गृहणन केही प्राप्त भयो भने तपाईँहरूलाई रातभरि खुसी लाग्छ, हो आज 1 करोड भित्र्याए घरमा, 1 लाख भित्र्याए। त्यो नगर, गृहणन समात्दा पनि छोड्दा पनि यो बताउँदैछ। आँखा खोल्दा पनि, आँखा चिम्लिँदा पनि, नुन्मिसन निमिसन अपि, यो प्रकारले गर। हेर्नुहोस् कसरी गर्ने? मन नभए त यहाँ केही कार्य हुँदै हुँदैन संसारमा। मैले हर प्रकारले सिद्ध गरे हिजो अस्ति। त यो भयानक समस्या, यो समस्याको समाधान हेतु मैले बताए मन लगाएर संसारमा कार्य गर, तर आसक्ति नराख, आसक्ति वहाँ राख। बस यो हो भन्न खोजेको चिज, रहस्य यो हो। ठिक जस्तै एक बैंकको क्यासियर बैंकमा काम गर्छ, तपाईँहरू जानुहुन्छ करोड रुपियाँ लिएर त्यहाँ लगेर राखिदिनुहुन्छ, धरिदिनुहुन्छ, त त्यसले करोड रुपियाँ लिन्छ, गन्छ। त्यत्रो करोड लिएर दिएपछि त थ्याङ्क यू भन्नु, मुस्कुराउनु, चिया स्या सोध्नुहुन्छ नि, चिया नास्ता वास्तै गर्दैन। बताउनुहोस्, त्यत्रो करोड लगेर राखिदियो हामीले, रसिद काटेर दिन्छ, एकछिन उभिएर मेरो करोड रुपियाँ सुरक्षित त छ होइन भन्ने, नेक्स्ट भन्छ, अर्को आऊ तपाईँ साइड लाग्नुहोस् भन्छ। बताउनु, यत्रो करोड रुपियाँ ल्याइदिए व्यक्तिलाई त्यसरी बोल्छन्? फेरि एकछिन पछि तपाईँहरू जानुहुन्छ चेक लिएर, 5 करोड चाहियो, लिन्छ तपाईँको चेक, सिग्नेचर भेरिफाई गर्छ, मिल्यो गनिदिन्छ। यो भन्दैन एकछिन पछि आउनुहोस्, 5-5 करोड कहाँ भने बेला पाइन्छ, भन्दैन, दिइदिन्छ। करोड रुपियाँ गयो आज भने टाउकोमा हात लाएर पनि बस्दैन। हेर्नुहोस् क्या कमाल छ। तर हामी घरमा आयो भने हर्ष हुन्छौँ, गयो भने दुखी हुन्छौँ, तर त्यो व्यक्ति त भइरहेको छैन। अब त्यही ब्याङ्कको क्यासियर जब 15-20 हजार तलब कति पाउँछ त्यो लिन्छ, 10 पटक गन्छ थुक लगाएर, अनि घरमा लिएर गएर फेरि गन्छ थुक लगाएर, 100 रुपियाँ कम भयो भने परेशान हुन्छ, कहाँ खस्यो होला, कहाँ गयो होला 100 रुपियाँ। अरे दिउँसो त तिमी करोड रुपियाँ बाँटिरहेथ्यौ दुनियाँलाई, त्यति बेला त दुखी भएन, अहिले 100 रुपियाँ हराउँदा यत्रो दुःख। अरे त्यो करोड त ब्याङ्कको थियो, मैले त ड्युटी गर्दै थिएँ, ड्युटी मेरो थिएन, यो त मेरो हो, मेरो आसक्ति छ यसमा, त्यो करोड रुपियाँमा आसक्ति छैन, त्यहाँ केवल ड्युटी छ, बास यही ड्यूटी गर्नु नै कर्म योग हो। बाबु आमा बिरामी भए हस्पिटल लैजाऊ, छोराछोरीको पनि स्याहार गर, परिवारको पालन गर, सब गर, तर आसक्ति रहित, आसक्ति उहाँ राख।
1: भर्खरै सुन्दै हुनुहुन्थ्यो आदरणीय स्वामी श्री हरिदासजीले दिनुभएको समन्वयात्मक दार्शनिक प्रवचन। यस प्रवचनको बाँकी भाग भोलिको कार्यक्रममा अवश्य श्रवण गर्नुहोला। तृण से भी दीन अरु गोविंद राधे, तरु से सहिष्णु निज मन को बना दे। भगवत पथगामी सच्चा साधकले दुबो जति के नम्र एवं वृक्ष झै सहिष्णु बन्नै पर्छ। यो नै भगवत भक्तिको आधारशिला हो। जगद्गुरु श्री कृपालुजी महाराजद्वारा रचित राधा गोविन्द गीतको यो प्रेरणादायी दोहासँगै आजको कार्यक्रमबाट बिदा चाहन्छु। आदरणीय श्रोताहरू, कार्यक्रमबाट बिदा हुनुअघि कार्यक्रम अध्यात्म सन्देश नियमित श्रवण गर्दै सत्सङ्गको लाभ प्राप्त गरिरहनु भएको छ र अझ साधनाको अवसर प्राप्त गर्न चाहनुहुन्छ भने यहाँहरूले हाम्रो प्रमुख केन्द्र श्यामा श्यामधाम ठिमीमा सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क सूत्र हो कार्यक्रम अध्यात्म सन्देश श्यामा श्यामधाम ठिमी हनुमन्ती पुल भक्तपुर, फोन नम्बर 663-0059। हस्त। यिनै जानकारीका साथै यहाँहरूको आजको दिन

0: हजुर दर्शन,
1: भाग्यमानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
0: हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
2: नमस्ते बाबुजी।
1: नमस्ते, आउनु न भित्रै।
2: हुन्छ बाबुजी।
0: अनि दादा त अफिस गइसक्नु भयो होला है?
1: उहाँ त बिहानै हो। हुन्छ तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
0: हस् हस् भाउजू।
3: ओए वाइफाई होला नि, पासवर्ड माग्न।
0: हे त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
4: ए हो र,
0: एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
5: नेपाल टेलिकम, राष्ट्रको संचार।
6: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। 6 बजे यहाँले सुन्नुहुनेछ नेपालीमा समाचार। अब सुन्नुहोस् संस्कृतमा समाचार।